यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मटीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रति लिटर 20 रुपियाँ, डिजेल र मटीतेलमा प्रति लिटर 30 रुपियाँले मूल्य घटाएको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 40 रुपियाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर अमेरिकी डलर 265ले घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर 100 रुपियाँ घटाइएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतार चढाव र इन्डियन आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका तीन प्रमुख अङ्गबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको बताउनु भएको छ। 68 संसद दिवसका अवसरमा हिजो सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख अर्यालले देश निर्माणको हुटुटी र देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना पूरा गर्न कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना एक आपसमा मिल्नुपर्ने बताउनुभयो। सभामुख अर्यालले संविधानको अक्षरश पालना र कानूनी राज्यको अवधारणालाई कुनै पनि हालतमा कमजोर बनाउन नहुने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद जनताको भावना, आवश्यकता र आकांक्षाको प्रतिबिम्ब बन्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष दाहालले संसदीय बहसलाई तथ्यमा आधारित, मर्यादित, रचनात्मक तथा परिणाममुखी बनाउनु अपरिहार्य आवश्यकता भएकाले दलीय स्वार्थभन्दा माथि उठेर जनहितमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गर्नुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने बताउनुभयो। उहाँले पछिल्लो समय संसदको गुणस्तर खस्किँदै गएको भन्ने विषयमा संसदमा सांसदहरूले बोल्ने भाषा, उच्चारण गर्ने शब्द, संसदमा आउँदा लगाउने पोसाकदेखि लिएर हरेक कुरामा मर्यादित हुनुपर्ने बताउनुभयो। कानून मन्त्री गौतमले संसद जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न र औचित्य कायम राख्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिनुभयो। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपाली कैदीलाई माफी दिएको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै रमजानका अवसरमा साउदी सरकारले 33 नेपाली नागरिकलाई साई माफी दिएकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ। सरकारले साउदी सरकारको यस सहृदय कदमको उच्च प्रशंसा गर्दै यसलाई नेपाल र साउदी अरब बीचको लामो समयदेखिको मित्रता, सद्भाव र प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा लिएको जनाएको छ। रियाद स्थित नेपाली दूतावास मार्फत सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई सो माफी प्रदान गरेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपाल टेलिकमलाई सेवाग्राही, मैत्री, छिटो, गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले हिजो सुन्धारा स्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय अन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम विभाग तथा दूरसञ्चार कार्यालयको निरीक्षणका क्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिनुभएको हो। हिजै चलचित्र विकास बोर्डको 26 वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानून, नीति र कार्यक्रम मार्फत उद्योगलाई सुदृढ बनाउन सरकार तयार रहेको बताउनुभयो। चलचित्र विकास बोर्डले यस क्षेत्रको अभिभावकीय भूमिका वहन गर्नुपर्ने समेत आवश्यकता उहाँले औल्याउनुभयो। त्यस्तै सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिक मैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनस्थापित गरिएको बताउनु भएको छ। परम्परागत हुलाक सेवालाई सरकारले प्रविधि मैत्री र विशिष्टीकृत सरकारी कुरियर सेवाका रूपमा विकास गर्दै नागरिकको घर दैलोमा सरकारी सेवा पुर्याउने अभियान सफल रूपमा कार्यान्वयन गरिएको बताउनुभयो। हुलाक सेवा विभागद्वारा हिजो काठमाडौँमा आयोजित हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले हुलाक सेवाको पुनर्जागरणका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताउँदै त्यसको सकारात्मक नतिजा पनि देखिन थालिसकेको बताउनुभयो। कार्यक्रममा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको आवश्यकता उत्तिकै रहेको उल्लेख गर्दै नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउने उद्देश्य अनुसार विभागले हालसम्म 7 सरकारी निकायसँग समझदारी गरिसकेको जानकारी दिनुभयो।
राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान कुसंस्कारले मानवाधिकारको संरक्षणमा समस्या भएको बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले हिजो आयोजन गरेको मानवाधिकार शोध सम्भाग पूर्वीय चिन्तन र मानवाधिकार विशेषाङ्कको समीक्षा गर्दै अध्यक्ष मगरले यद्यपि समाजमा कुसंस्कार कायम रहेकाले मानवाधिकार संरक्षणमा कठिनाई भएको बताउनुभयो। आयोगका अध्यक्ष मगरले जातीय विभेद धेरै हटेर गइरहेको पनि उल्लेख गर्नुभयो। राष्ट्रिय मानवाधिकार आयोगका सचिव मुरारी खरेलले मानवाधिकारको क्षेत्रमा काम गर्न खोज्ने अनुसन्धानकर्ता भावी दिनमा पनि कानुनको क्षेत्रमा काम गर्ने व्यक्तिका लागि पुस्तकले सहयोग गर्ने बताउनुभयो। मनसुनको जोखिम बढेपछि हेटौँडा काठमाडौँ सडकको कान्ति लोकपथमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कान्ति लोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो गएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले अर्को सूचना प्रकाशन नभएसम्म सो सडक बन्द गरिनुका साथै अर्को वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गर्नुभयो। निरन्तर वर्षासँगै आएको बाढी र पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलाम झापा सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। इलाम नगरपालिका 9 राजदुवाली क्षेत्रमा सडक बग्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि सवारी साधनको आवत जावत पूर्ण रूपमा ठप्प भएको हो। राजदुवाली माइखोला भन्ज्याङ सिमल गोलाई तिल्केनी तथा भन्ज्याङ बेलासे सडक खण्डमा पहिरो र सडक क्षतिका कारण यातायात सञ्चालन हुन सकेको छैन। सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिहाई माग गरी दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा अन्य मुद्दासँग सम्बन्धित फाइल झिकाउन आदेश गरेको छ। न्यायाधीश द्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले सम्बन्धित अदालतबाट मुद्दाका मिसिल झिकाई असार 18 गतेको पेशी तोक्न आदेश गरेको छ। संयुक्त इजलासले दीपक भट्ट समेत प्रतिवादी भई विशेष अदालतमा दायर मुद्दाको मिसिल मगाउने आदेश गरेको छ। सरकारले विद्युत प्रवाहमा सन्तुलन वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक प्राविधिक सुधारका लागि निरन्तर प्रयास भइरहेको स्पष्ट पारेको छ। मनसुनको समयमा विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि जनशक्तिसहित प्राविधिक उपकरण पूर्व तयारी अवस्थामा राखिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणाली मार्फत सरुवाको निवेदनका लागि निजामती कर्मचारीहरूलाई आह्वान गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गरी अनलाइन प्रणाली मार्फत सरुवाको निवेदन पेश गर्न अनुरोध गरेको हो। मन्त्रालयले सरुवाका लागि इच्छुक कर्मचारी अनिवार्य रूपमा उक्त प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी अनलाइन प्रणाली मार्फत सरुवाको निवेदन पेश गर्नुहुन अनुरोध गरेको छ। अनलाइन प्रणाली बाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरुवा सम्बन्धी निवेदन उपर कुनै कारवाही नहुने बेहोरा मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी साइबर अपराध र आर्थिक शोषण रोक्न युवा श्रम तथा रोजगार मन्त्रालयले विशेष राष्ट्रिय अभियानको घोषणा गर्दै वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ। मन्त्रालयले हिजो आयोजन गरेको कार्यक्रममा अवैध एजेन्ट विरुद्ध अभियान सुरक्षित वैदेशिक रोजगारीका लागि नामक विशेष डिजिटल प्लेटफर्म वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो। कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले धेरैजसो उजुरी गैर कानुनी एजेन्टसँग सम्बन्धित रहेकाले गैर कानुनी एजेन्ट विहीन बनाउन यो अभियान सुरु गरिएको बताउनुभयो। नेपाल स्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको डिजिटल फोरेन्सिक ल्याबलाई डिजिटल फोरेन्सिक सम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयर लगायतका उपकरण हस्तान्तरण गरेको छ। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्मले हिजो प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई उपकरण हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अमेरिकी दूतावासले डिजिटल फोरेन्सिक ल्याबको क्षमता अभिवृद्धि एवं विकासका लागि उन्नत डिजिटल फोरेन्सिक उपकरण प्रहरीलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत भएको खेलमा आइभेरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम 16 पुगेको छ। अमेरिकाको डालस रङ्गशालामा भएको खेलमा नर्वेले आइभेरी कोस्टलाई 2-1 अन्तरले पराजित गरेको हो। अब अन्तिम 16 नर्वेले ब्राजिलको सामना गर्नेछ। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत गैराती नै भएको अर्को खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम 16 पुगेको छ। अमेरिकाको न्युयोर्क स्थित न्युजर्सी रङ्गशालामा भएको खेलमा फ्रान्सले स्विडेनलाई 3-0 अन्तरले पराजित गरेको हो। अब अन्तिम 16 फ्रान्सले पाराग्वेको सामना गर्नेछ। आज बिहान 6:45 मेक्सिको र इक्वेडर बीच खेल हुनेछ। 6 समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त,
नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल असार 17 गते बुधबार, आषाढ कृष्ण पक्ष प्रतिपदा तिथि, तदनुसार 1 जुलाई सन् 2026, नेपाल सम्बत 1146, आज तसलागा 1। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। मनसुनजन्य विपद व्यवस्थापन, एकीकृत संयन्त्र तयारी अवस्थामा शीर्षकको समाचारलाई गोर्खापत्रले आज प्रमुख समाचार बनाएको छ। मनसुनजन्य विपद, बाढी पहिरो र डुबानका कारण उत्पन्न हुन सक्ने जोखिममा परेका नागरिकको खोज उद्धार र राहतका लागि देशभर एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा मनसुनजन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 कार्यान्वयन अन्तर्गत एकीकृत विपद व्यवस्थापन संयन्त्रलाई उच्च तयारी अवस्थामा राखिएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतले मनसुन अवधिमा बाढी पहिरो, डुबान, नदी कटान तथा चट्याङ लगायत विपदको प्रभावकारी पूर्व तयारी, प्रतिकार्य तथा राहत व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको बताउनुभयो। उहाँले यस वर्ष देशका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिए पनि भौगोलिक संवेदनशीलता तथा स्थानीय मौसमी अवस्थाका कारण बाढी र पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्व तयारी गरिएको जानकारी दिनुभयो। विशेष गरी पहाडी तथा हिमाली जिल्लामा पहिरो तथा तराई क्षेत्रमा डुबान र नदी कटानको जोखिम उच्च रहने अनुमान गरिएको छ, जसअनुसार सङ्घ, प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारी बाँडफाँट गरिएको छ। संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, आपतकालीन कार्य सञ्चालन केन्द्र तथा निजी क्षेत्रलाई आफ्नो भूमिका अनुसार तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। केन्द्रदेखि स्थानीय तहसम्म मनसुन प्रतिकार्य कमाण्ड पोस्ट स्थापना गरिएको छ भने सङ्घीय, प्रदेश र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रहरू 24 घण्टा सञ्चालनमा रहने व्यवस्था गरिएको छ। ती केन्द्रहरूले मौसम पूर्वानुमान, पूर्व सूचना प्रवाह, विपद निगरानी, सूचना व्यवस्थापन तथा स्रोत साधन परिचालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाऊ, राजमार्गका 140 पहिरो स्थल पहिचान शीर्षकको समाचार नागरिक दैनिकमा प्रकाशित छ। सडक विभागले यस वर्षको मनसुनमा देशका विभिन्न 140 स्थानमा पहिरो गई राजमार्ग सडक अवरुद्ध हुन सक्ने अनुमानसहित आवश्यक तयारी गरेको छ। पहिरोबाट लामो समयसम्म राजमार्ग सडक अवरुद्ध हुन नदिन विभागले चाँडोभन्दा चाँडो पन्छाएर आवत जावत खुलाउने कार्ययोजना बनाएको छ। यसका लागि विभागले सम्भावित पहिरो स्थलको पहिचान गरेको छ। विभागले सम्भावित पहिरो स्थलमा आवश्यक उपकरणसहित जनशक्ति खटाएको छ। विभागको अध्ययनले मनसुन सक्रिय भएसँगै विभिन्न राजमार्ग सडक क्षेत्रका 140 स्थानमा ठूला पहिरो जान सक्ने देखाएको हो। यस वर्षको मनसुन हिजोदेखि देशभर सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सडक विभागका उपमहानिर्देशक भुवन अधिकारीले ठूला पहिरो जान सक्ने विभिन्न 140 स्थानको पहिचान गरिएको बताउनुभयो। उहाँले सम्भावित क्षेत्रमा पहिरो गए तत्काल पन्छ्याउन चाहिने साना ठूला उपकरण, प्राविधिक र अन्य जनशक्ति खटाइसकिएको पनि जानकारी दिनुभयो। 140 ठाउँमा पहिरो जान सक्ने हाम्रो अध्ययनले देखाएको छ। ती ठाउँमा हामीले आवश्यक मेसिन र जनशक्ति खटाएका छौँ। हाम्रो जनशक्ति 24 घण्टा तयारी अवस्थामा रहन्छ, उहाँले भन्नुभयो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। गर्मीले बढ्यो महीको माग शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। गर्मी बढेसँगै बजारमा चिसो पेय पदार्थको माग बढ्छ, तर पछिल्ला वर्षहरूमा नेपालमा एउटा पुरानो पेय तथा नयाँ पहिचानका साथ फर्किएको छ, मही। कुनै समय गाउँघरका किसानको दैनिक जीवनसँग जोडिएको मही अहिले स्वास्थ्यप्रेमी, पोषणविद, चिकित्सक र उद्यमीहरूको रुचिको विषय बनेको छ।
महीको लोकप्रियता केवल स्वादका कारण बढेको होइन, यसको पछाडि नेपाली समाजको इतिहास, संस्कृति, स्वास्थ्य चेतना र बदलिदो उपभोक्ता व्यवहार जोडिएको छ। कृत्रिम पेय पदार्थप्रति बढ्दो सावधानी र प्राकृतिक खानाप्रतिको आकर्षणले महीलाई नयाँ पुस्तामाझ पनि स्थापित गरिदिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो फेसबुक पेजमा डीडीसीका उत्पादनलाई प्रोत्साहन गरेपछि मही युवा पुस्तामाझ पनि लोकप्रिय बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा हालै सम्पन्न भएको राष्ट्रिय महाधिवेशनमा हजारौं लिटर मही बिक्री भएको थियो। मञ्चमा बसेर अतिथिहरूले मही खाएको तस्विर सामाजिक सञ्जालमा निकै लोकप्रिय बनेका थिए। नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल महीको बढ्दो लोकप्रियतालाई उपभोक्ताको स्वास्थ्य सचेतनासँग जोड्नुहुन्छ। उहाँ भन्नुहुन्छ, केही वर्ष अघिसम्म मही गाउँघरमा सीमित थियो, अहिले उपभोक्ता प्राकृतिक र स्वास्थ्यवर्धक पेयतर्फ आकर्षित भइरहेका छन्। त्यसैले महीको माग उल्लेख्य रूपमा बढेको छ। यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ। दुई महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। करिब दुई महिनादेखि अवरुद्ध नेपाली चियाको निर्यात मंगलबारदेखि शुरू भएको छ। काकडभिट्टा नाकाबाट इलाम टी र समर भ्यालीका दुई ट्रक चिया मंगलबार भारत निर्यात भएको मेची भन्सार कार्यालय काकडभिट्टाले जनाएको छ। चिया बोकेका ट्रकहरू भारततर्फ जान थालेसँगै उद्योगीहरू उत्साहित बनेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोडक्ट एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठले भन्नुभयो, नेपाली चियालाई भारतीय भन्सारले निर्वाध पास गरेको छ। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले काकडभिट्टा नाकाबाट चिया बोकेका गाडी भारतको पानी ट्याङ्कीतर्फ पठाइएको बताउँदै चिया निर्यातमा देखिएको अवरोध क्रमशः हट्दै गएको बताउनुभयो। अहिले इलामको अर्थोडक्स चिया मात्र निर्यात भएको छ, केही समयपछि झापाको सिटिसी पनि जान्छ, उहाँले भन्नुभयो। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। सिकाई स्तर कमजोर, श्रम बजारमा बिक्न मुस्किल शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। विद्यालय तहमा विद्यार्थी भर्ना दर, परीक्षामा सहभागिता र नतिजाको विषयमा प्राय बहस भइरहन्छ, तर विद्यार्थीले कक्षा कोठामा के र कति सिके भन्ने बहस अझै वृहत रूपमा हुन सकेको छैन। विद्यालय तहमा विद्यार्थीको कक्षा कोठाभित्रको वास्तविक सिकाइ उपलब्धि उत्साहजनक नभएको तथ्य सरकारी तथ्याङ्कले नै देखाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय मार्फतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र अन्तर्गत विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण नासाले सन् 2023 गरेको कक्षा 10 विद्यार्थीको सिकाइ उपलब्धि विषयक अध्ययन प्रतिवेदन हालै सार्वजनिक गरेको छ। सिकाइमा विषयगत र भौगोलिक दुवैमा गहिरो असमानता देखिएका छन्। विशेष गरी गणितमा 60% विद्यार्थी प्रोफिसिएन्ट एक वा त्योभन्दा तल छन्। यसले विद्यालय तहको सिकाइ गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक डाक्टर श्याम आचार्यको विश्लेषण छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। नयाँ पत्रिका दैनिकमा सरकारी अस्पतालको समेत स्वास्थ्य बिमामा नक्कली दावी शीर्षकको समाचार प्रकाशित छ। त्रिवि शिक्षण अस्पतालले गत कार्तिकमा एक बिरामी गोपनीयताका लागि नाम सार्वजनिक नगरिएको शल्यक्रिया गर्ने तयारी थालेको थियो, तर बिरामीको स्वास्थ्यमा थप समस्या देखिएपछि शल्यक्रिया नै रद्द भयो। बिमामा आबद्ध ती बिरामीको नाममा अस्पतालको धन्दा भने त्यहीँबाट सुरु भयो। अस्पतालले गर्दै नगरेको शल्यक्रिया गरेको भनेर भुक्तानीका लागि नक्कली बिलसहित बिमा बोर्डमा दावी गर्यो, तर बोर्डले बदमासी पहिल्याएपछि उक्त दावी सिधै अस्वीकार गरिदियो। यो प्रकरण हुनुभन्दा एक महिना अघि गत असोजमा पनि टिचिङ अस्पतालको यस्तै बदमासी बोर्डले भेट्टाइसकेको थियो। एकै समयमा एकै बिरामीको चार पटक एमआरआई गरेको भनेर अस्पतालले नक्कली दावी पेश गरेको थियो, तर बोर्डले कागजात रुजु गर्ने क्रममा अस्पतालको बदमासी पहिलाएपछि दावी अस्वीकार गरेको थियो। देशकै ठूलो मध्येको सरकारी अस्पताल टिचिङबाटै शल्यक्रिया नै नगरी बिरामीको शल्यक्रिया गरेको भनेर नक्कली कागजातसहित बिमा दावी गरेको पत्ता लाग्यो। सोही अस्पतालले अर्को एउटै बिरामीको एकै समयमा चार पटक एमआरआई गर्नु परेको भनेर समेत आश्चर्यजनक रूपमा बिमा दावीको कागजात पेश गरेको थियो। बिमा बोर्डका एक रुजुकर्ताले भन्नुभयो, टिचिङका ती दुवै दावी अस्वीकृत भइसकेका छन्। टेसिङ मात्रै होइन, देशकै जेठो अस्पताल वीरले पनि बिमामा जालसाजी गरेका प्रमाण भेटिएका छन्। चार महिना अघि एक बिरामीको एपेन्डिक्सको शल्यक्रिया गर्दा 35,000 चार्ज लिएको भनेर हिल बिमा बोर्डमा पठाएको थियो। औषधि सबै बिरामी पक्षलाई नै किन्न लगाएको वीरले शल्यक्रियाको 15,000 भन्दा बढी लिन पाउँदैन। बोर्डले रुजुका क्रममा बिरामीसँगै सम्पर्क गरेर सोद्धा अस्पतालले 35,000 खर्च देखाएर नक्कली दावी गरेको पुष्टि भएको एक रुजुकर्ताले बताउनुभयो। यो प्रसङ्ग नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। स्वास्थ्य बिमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिको भनाई पनि यहाँ समेटिएको छ। कतिपय डकुमेन्टमा उपचार मूल्यभन्दा बढाएर पठाइन्छ, कतिपयमा बिरामीको नाम र थर मिल्दैन भने कतिपयमा माग दाबी गरिए अनुसारका अन्य कागजात पुग्दैन, कतिपय अस्पतालले त जानाजान मूल्य बढाएर दाबी पेश गरेका हुन्छन्, त्यस्ता दाबीहरू बोर्डले सिधै अस्वीकार गर्छ। यो प्रसङ्ग आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नयाँ पत्रिकाबाटै रुसी सेनामा कार्यरत 127 नेपाली मारिए, 90 अझै बेपत्ता शीर्षकको समाचार लिँदैछौ। रुस युक्रेन युद्धका क्रममा रुसी सेनामा कार्यरत 127 नेपालीको मृत्यु भइसकेको छ, 90 नेपाली अझै बेपत्ता छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार यो पछिल्लो तथ्याङ्क हो। ठूलो संख्यामा आफ्ना नागरिक अझै बेपत्ता रहेको प्रति परराष्ट्र मन्त्री शिशिर खनालले मंगलबार नेपालका लागि रुसी राजदूत अलेक्सी भ्लादिमिरो बीच सुरोभत्सेसँग गम्भीर चासो राख्नुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपालका लागि नवनियुक्त राजदूत अलेक्सी मंगलबार शिष्टाचार भेटका लागि परराष्ट्र मन्त्रालय पुग्नुभएको थियो। सम्बद्ध स्रोतका अनुसार परराष्ट्र मन्त्री खनालले परम्परागत सम्झौता भएका मुलुकहरू भारत र बेलायतमा बाहेक नेपाली नागरिकलाई कुनै पनि विदेशी सेनामा भर्ती हुन अनुमति दिने नीति नेपाल सरकारको नरहेको राजदूत अलेक्सीलाई भन्नुभएको थियो। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अमरसिंह थापाको जन्मस्थल गोर्खाको सिरानचोक, इतिहासविदहरूको दावी सम्बन्धीको यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। इतिहासविद तथा संस्कृतिविदहरूले राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको जन्मस्थल गोर्खाको सिरानचोक नै भएको दावी गरेका छन्। गहिरो ऐतिहासिक अध्ययन, प्रकाशित कृतिहरू तथा स्थानीय ऐतिहासिक प्रमाणका आधारमा आफूहरू यस निष्कर्षमा पुगेको उनीहरूको भनाइ छ। गोर्खाको अमरपुरस्थित अमरसिंह थापा पार्कमा आयोजित अन्तर्क्रियामा इतिहासविद तथा संस्कृतिविद प्राध्यापक डाक्टर जगमान गुरुङले अमरसिंह थापा र उनका पिता उमराम भीमसिंह थापाको बसोबास यही क्षेत्रमा रहेको बताउनुभयो। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। कारागारका कैदीबन्दीलाई श्रममा लगाउन प्रस्ताव शीर्षकको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। सरकारले कारागारका कैदीबन्दीलाई श्रममा लगाउने गृह कार्य थालेको छ। कारागार व्यवस्थापनको समग्र सुधार गर्न गठित उच्चस्तरीय अध्ययन समितिले कैदीबन्दीलाई श्रम तथा सामाजिक सुधारका गतिविधिमा लगाउन सकिने निष्कर्षसहितको प्रतिवेदन गृह मन्त्रालयमा पेश गरेको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक माधव प्रसाद पोखरेल सहितको टोलीले मंगलबार गृह सचिव राजकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा कारागारभित्र रहेका कैदीबन्दीलाई मुलुकभित्र निर्माणाधीन ठूला परियोजनामा मजदूरका रूपमा प्रयोग गर्न सकिने उल्लेख छ। त्यसबापत उनीहरूलाई अन्य मजदूर सरह पारिश्रमिक पनि दिन सकिने भनिएको छ। श्रम गरे बापत उनीहरूले भुक्तान गर्नुपर्ने कैद सजाय कट्टा हुने प्रतिवेदनमा उल्लेख छ। यो समाचार नयाँ पत्रिका दैनिकबाट लिएका हौ। कारोबार दैनिकमा लागत घटाउन विकल्पको खोजी गर्दै सरकार शीर्षकको समाचार प्रकाशित छ। सरकारले काठमाडौँको कोटेश्वरमा बनाउने भनेको अन्डरपास र फ्लाइओभरको लागत धेरै भएपछि घटाउन विकल्पको खोजी भएको छ। कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट सुधार आयोजनाको प्रारम्भिक लागत अनुमान निकै उच्च देखिएपछि लागत घटाउने उपायहरूको खोजीमा सरकार जुटेको हो। आयोजनाको प्रारम्भिक लागत करिब 40 अर्ब रुपियाँ हारहारी छ। अहिले यसलाई घटाउन विभिन्न विकल्पको खोजीमा छलफल गरिएको सम्बन्धी यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ। नेपाल समाचार पत्रमा सोबियू सभापतिले दिए निर्णय फिर्ता लिन चेतावनी। त्रिवी विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको पत्रले तरङ्ग सम्बन्धीको समाचार प्रकाशन गरेको छ। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन सोबियू सभापतिले क्याम्पसमा हालको सोबियू नै विद्यार्थी काउन्सिल भएको दावी गर्नुभएको छ। त्रिवी विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार 90 दिनभित्र सोबियू खाली गर्न देशभरका क्याम्पस प्रमुखलाई निर्देशन दिएपछि सोबियू सभापतिले यस्तो धारणा राख्नुभएको हो। उपत्यका दर्जन क्याम्पस सोबियू सभापतिले उपकुलपति प्राध्यापक डाक्टर सुशील वज्राचार्य, शिक्षाध्यक्ष शङ्कर खनाल, रजिस्ट्रार महानन्द चालिसे र निर्देशनालयका निर्देशक दिपेन्द्र पराजुली लगायतलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शङ्कर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
1: सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्न सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरू नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सरकारी स्वामित्वका सञ्चार माध्यमहरूबाट मात्र प्रसारण गर्नुपर्ने नेपाल सरकारको 2082 चैत्र 18 गतिको निर्णय सबैलाई अवगत नै छ। अतः संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा कार्यालयका सबै प्रकारका सूचना प्रसारण सामग्री तथा रेडियो टेलिभिजन कार्यक्रमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले एवं यसका प्रादेशिक कार्यालयहरू मार्फत सम्प्रेषणका लागि दिहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: रेडियो नेपालको विज्ञापन दर रेटका

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका व्यतिथि अन्त्य गर्न र श्रमिकहरूलाई सहज सेवा उपलब्ध गराउन दुईवटा महत्त्वपूर्ण सुधारका पहलको घोषणा हिजो गरेको छ। विशेष गरी अपरेसनल इलिगल एजेन्ट क्लिन अप र स्थानीय तहबाटै श्रम स्वीकृतिको सहजीकरण गर्ने कार्य, त्यसपरका 753 स्थानीय तहका रोजगार संयोजक र आप्रवासन स्रोत केन्द्रका काउन्सिलरहरूसँग भर्चुअल अन्तर्क्रिया हिजो सम्पन्न भएको छ। सँगै पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा देखिएका विभिन्न विकृतिहरूको अन्त्य, विशेष गरी एजेन्ट मार्फत रोजगारमा जान चाहने युवा युवतीहरू ठगिएको समस्यालाई सम्बोधन गर्न श्रम मन्त्रालयले वेबसाइटसँगै मोबाइल एप पनि सार्वजनिक गरेको छ र विभिन्न प्रयासहरू गरिरहेको छ, जसबाट चाहिँ नेपाली नागरिकहरू वैदेशिक रोजगारीमा जाने क्रममा नठगिउन् भन्ने सन्दर्भमा मन्त्रालयले आफ्ना संयन्त्रहरूलाई चाहिँ परिचालन गरेको छ। चुस्त दुरुस्त सेवा प्रवाह गर्दै सम्बन्धित व्यक्तिहरू चाहिँ नठगिउन् भन्ने उद्देश्यले सोही अनुसारको संयन्त्र विकास गरिरहेको जनाएको छ। आज हामी विशेष गरी वैदेशिक रोजगारीको सन्दर्भमा अहिले भइरहेका प्रयासहरू, सुधारका प्रयासहरू, गन्तव्य स्थानमा गन्तव्य रोजगार मुलुकहरूमा रहेका नेपाली कामदारहरूलाई कसरी सुरक्षित रूपमा त्यहाँ उनीहरूलाई काम गर्ने वातावरण मिलाउने लगायतका सन्दर्भमा आज हामी कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता एवं सहसचिव पीताम्बर घिमरे। घिमरेज्यू,
1: हजुर,
0: स्वागत छ यहाँलाई।
1: धन्यवाद हजुर।
0: अब सबैभन्दा पहिले त मन्त्रालयले पछिल्लो समय गरेको सुधारका प्रयासबाटै यो कुराकानीको सुरुवात गरौँ। हिजो मात्र यहाँहरूले अनलाइन वेबसाइट र मोबाइल एप सार्वजनिक गर्नुभएको छ। अब यो अनलाइन वेबसाइटमा विदेशमा काम गर्न चाहने, जान चाहनेहरूले कसरी यहाँहरूले दिइरहनु भएको सेवा चाहिँ त्यसबाट लिन सक्छन्?
1: तपाईँले भने जस्तै हिजो चाहिँ हामी खास गरेर चाहिँ हाम्रो चाहिँ स्थानीय स्तरमा रहेका रोजगार संयोजकहरूसँग माननीय माझ्यूको भर्चुअल चाहिँ मिटिङ थियो। त्यो भर्चुअल अन्तर्क्रिया कार्यक्रममा को सन्दर्भमा चाहिँ दुईवटा, खास गरेर चाहिँ एउटा त तपाईँको यो वैदेशिक रोजगारको क्षेत्रमा अब यो चाहिँ हाम्रो कानुनमा त एजेन्टहरू राख्ने प्रावधान पनि छैन, कानुनले अब एजेन्टहरू त्यस्तो पनि चिन्दैन होइन। र त अब धेरै हामीले रिपोर्टिङ के पायौँ भने अब यो अघोषित कानुनले नचिनेका यस्ता चाहिँ एजेन्टहरू मार्फत चाहिँ

0: अलिकन चाहिँ वैदेशिक रोजगारमा जाने हाम्रो दाजुभाइ दिदीबहिनीहरूबाट अलि चाहिँ त्यस्तो किसिमको चाहिँ अलि अवांछित खालको चाहिँ अथवा तपाईँको कानुनले तोकेभन्दा बढीहरूको शुल्कहरू लिएर त्यसबाट अलिकति ठगिएको महसुस भएको भन्ने चौथपि त्यो अनुभव भइसकेपछि एउटा चाहिँ त्यसलाई निषेध गर्नको लागि चाहिँ हामीले चाहिँ सबै स्थानीय स्तरमा बाट चाहिँ रोजगार संयोजकहरूलाई पनि अब उहाँहरूलाई जानकारी सहित अहिले त्यस्तो किसिमको एप्स चाहिँ त्यस्तो अनधिकृत एजेन्टहरूबाट काहीँ कसैले दुःख दिएको अवस्था छ होइन त्यो चाहिँ वैदेशिक रोजगारको सन्दर्भमा भने त्यस्तो किसिमकोमा हामीले यसले एप्स र अनलाइन उजुरीको प्रबन्ध गरेका छौँ त्यो अनुसार चाहिँ तपाईँहरूले पनि प्रचार प्रसार गर्ने र त्यस्तो व्यक्तिहरूलाई चाहिँ त्यस अनलाइन प्रणाली मार्फत त्यस्ता एजेन्टहरू र त्यो उनीहरूले चाहिँ आफूलाई दिएको दुःख र अथवा चाहिँ गरेको गतिविधिको बारेमा गोप्य रूपमा चाहिँ अनलाइन मार्फत पठाउनु भयो नाम राखेर अथवा बेनामी पठाउनु भयो भने हामीले त्यसलाई कलेक्सन गर्ने त्यस्ता सूचनाहरूको विश्लेषण गरेर चाहिँ गैर कानुनी गतिविधि गर्नेहरूलाई कारवाही गर्ने हिसाबले एउटा के हो भने अर्को चाहिँ वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई श्रम स्वीकृति दिनको लागि श्रम स्वीकृतिको अन्तिम स्वीकृति वैदेशिक रोजगार विभागले गर्छ होइन त्योभन्दा पहिला उहाँहरूलाई चाहिँ रोजगार संयोजकले नै त्यसरी जाने वैदेशिक रोजगारमा जाने व्यक्तिहरूको तर्फबाट युजर आइडी बनाउने उहाँहरूलाई चाहिँ श्रम स्वीकृतिको सबै प्रक्रियामा चाहिँ अनलाइन फारम भरिदिनेदेखि लिएर सम्पूर्ण किसिमको सहजीकरण गर्ने गरी पनि उहाँहरूलाई चाहिँ वैदेशिक रोजगार विभागले हिजो चाहिँ करिब 390 पालिकाका रोजगार संयोजकहरूलाई चाहिँ त्यो युजर आइडीको चाहिँ दिएको छ। उहाँहरूले वैदेशिक आफ्नो पालिका र आफ्नो पालिकाभित्रका चाहिँ वैदेशिक रोजगारमा जानेहरूलाई श्रम स्वीकृतिको लागि त्यो फारम भर्ने लगायतका चाहिँ सहजीकरणको काम गर्न सक्नुहुन्छ र यो चाहिँ हामीले 753 पालिकामा युजर आइडी दिने र रोजगार संयोजकले युजर क्रिएट गरेर आफ्नो पालिकाभित्रका सबैलाई चाहिँ श्रम स्वीकृतिको लागि सहजीकरण गर्ने व्यवस्था मिलाउने हो। हामीले हिजो घोषणा गर्दासम्म 390 चाहिँ पालिकाहरूसँग युजर आइडी दियो र अरूको चाहिँ पत्र प्राप्त हुने र त्यो युजर आइडी जोड्ने काम चाहिँ भइरहेको हुनाले यो क्रमशः चाहिँ 753 जान्छ। यसको तपाईँलाई छोटकरीमा म के भन्छु भने जस्तै अनधिकृत एजेन्टको तर्फबाट वैदेशिक रोजगारमा जानेहरूलाई हुने शोषणहरू र त्यस्तो किसिमको चाहिँ आर्थिक बढी आर्थिक चाहिँ शुल्कहरू उठाउने यस्तो किसिमको र अन्य प्रब्लम देखाउने यस्तो गतिविधिहरू विरुद्ध चाहिँ मन्त्रालयले त्यो अनलाइन प्रणालीको इन्ट्रोड्युस गरेर त्यस मार्फत उजुरीहरू कलेक्सन गर्ने र त्यसको आधारमा काहीँ कसैले गलत गतिविधि गरेर रहेछ भने कारवाहीको बल्लाहरूलाई एउटा चाहिँ विद्युतीय प्रणाली मार्फत हामी चाहिँ सूचना उजुरी को चाहिँ प्रबन्ध गरे हुने। अर्को चाहिँ पालिका स्तरबाटै श्रम स्वीकृतिको लागि हाम्रो चाहिँ नागरिकलाई सहजीकरण होस् र उहाँहरूलाई चाहिँ सपोर्ट पुगोस् भन्ने हिसाबले हाम्रा रोजगार संयोजकहरू मार्फत चाहिँ उहाँहरूलाई अलिकति सहजीकरण र सपोर्ट गर्न खोजेको र यता दुईवटा चाहिँ एउटा विद्युतीय एप्स मार्फत एउटा अनलाइन अर्को एप्स प्रणाली मार्फत चाहिँ सहयोग पुऱ्याउन खोजेको यसले चाहिँ धेरै अब यो दुईवटा सानसाना अब जस्तो देखिए पनि अब हिजो माननीय मन्त्रीज्यूले नै सबै भर्चुअल माध्यमबाटै रोजगार संयोजकहरू हामी सबै बसेर त्यो चाहिँ एनाउन्स गर्नुभयो होइन र त्यो कार्यान्वयनमा गइसकेको छ। त्यसबाट चाहिँ यो सुशासन कायम गर्नलाई यो क्षेत्रमा र उहाँहरूलाई सर्भिस डेलिभरीमा श्रम स्वीकृति वैदेशिक रोजगारको श्रम स्वीकृति सहजीकरण गर्ने यो सेवा डेलिभरीमा चाहिँ एकदमै ठुलो सुधार हुन्छ र सपोर्ट पुग्छ भन्ने हामीले अपेक्षा गरेका छौँ।
1: भनेपछि अब वैदेशिक रोजगारीका क्रममा कोही व्यक्तिहरू चाहिँ ठगिएको अवस्था आफूलाई ठगिएको जस्तो लाग्यो भने चाहिँ उनीहरूले सहजै रूपमा चाहिँ त्यो उजुरी चाहिँ दर्ता गराउन सक्छन् जसका कारण चाहिँ नियम
0: उजुरी दर्ता गराउन सक्छन्। त्यो उजुरी दर्ता गरिसकेपछि हामीले चाहिँ त्यो प्रणाली मार्फत चाहिँ त्यो उजुरीको विश्लेषण भनौँ एक प्रकारको अनुसन्धान गरेर अब त्यसको चाहिँ त्यसलाई आवश्यक कार्यवाही अगाडि बढाउँछौँ। त्यस कारणले यो कानुनमा व्यवस्था नभएको होइन र चाहिँ यस्ता चाहिँ अनधिकृत चाहिँ एजेन्टहरूबाट हुने किसिमको ठगीलाई चाहिँ यसले नियन्त्रण गर्न सहयोग पुग्छ भन्ने हामीले उ गरेका छौँ।
1: अब विगतदेखि नै हेर्ने हो भने मन्त्रालयमा एजेन्टबाट चाहिँ ठगिएका उजुरीहरू परेको देखिन्छ होइन। अब यो जति पनि यहाँले अघि उल्लेख गर्नुभयो यी संयन्त्रहरूको विकासले चाहिँ अब व्यक्तिहरू चाहिँ एजेन्टबाट ठगिने अवस्थाको चाहिँ अब अन्त्य हुँदैछ होइन, अब अब अन्त्य हुन्छ
0: होइन, हामीले त्यो प्रयत्न सुरु गरिरहेका छौँ अपेक्षा त्यो सहित होइन, किनभने जस्तै हामी दुई तिनवटा कुराबाट चाहिँ यो क्षेत्रमा सुधार र यसलाई व्यवस्थित र मर्यादित गर्न लागिरहेको छ। एउटा चाहिँ अहिले भएकै तपाईँको प्रशासनिक संयन्त्र हाम्रा चाहिँ कानुन कार्यविधि र प्रशासनिक चाहिँ नियन्त्रण प्रशासनिक सक्रियताबाट चाहिँ यस्ता चाहिँ गलत गतिविधिहरूलाई रोक्ने, अर्को अब काहीँ चाहिँ कानुनी रूपमा नीतिगत रूपमा विधि प्रक्रियामा सुधार गर्नुपर्ने रहेछ भने त्यसलाई चाहिँ सुधार गरेर, यी चाहिँ दुईवटा उपायहरूबाट यसमा चाहिँ अलिकति एउटा गुड गभर्नेन्सको अनुभूति हुने गरी यसलाई पारदर्शी बनाउने बनाइ गुड गभर्नेन्सको अनुभूति हुने गरी सेवा प्रवाह गर्ने र गलत गतिविधिलाई रोक्ने गरेर त्यस्ता दुईवटा एप्रोच गर्न अगाडि बढेका छौँ। अब हामीले यो मात्रै होइन, यसलाई सहित विभिन्न प्रशासनिक सक्रियता, प्रशासनिक सुधार र प्रशासनिक नियन्त्रणबाट चाहिँ यतातिर यो गतिविधिहरूलाई नियन्त्रण गर्ने गरेका छौँ भने, अर्को चाहिँ अघि मैले भने जस्तै हाम्रो प्रशासनिक सक्रियता सुधार र चाहिँ व्यवस्थापनैबाट चाहिँ सेवा प्रवाह र सर्भिस डेलिभरीमा पनि सुधार गर्ने, सँगसँगै र गलत गतिविधिहरूलाई पनि नियन्त्रण गर्ने ढङ्गले गएको छौँ भने, अर्कोतिर चाहिँ तपाईँको कानुनी सुधार मार्फत पनि यो क्षेत्रलाई अझ थप पारदर्शी र व्यवस्थित बनाउने ढङ्गले अगाडि बढेका छौँ। तपाईँको वैदेशिक रोजगार ऐन लगायतका श्रम सङ्घ सम्बन्धित कानुनहरूको पुनरावलोकन गर्ने, परिमार्जन गर्ने, संशोधन गर्ने कामहरू चाहिँ अगाडि बढिरहेका छन् भने, यता त प्रशासनिक हिसाबले पनि सुधारको कामहरू अगाडि बढाएन। त्यसै एउटा श्रृङ्खलाको रूपमा हिजो माननीय मन्त्रीबाट यी दुईवटा एनाउन्समेन्ट सहित चाहिँ तपाईँको वैदेशिक रोजगार के अरे यो रोजगार संयोजकहरू मार्फतको भर्चुअल कार्यक्रममा यी दुईवटा कार्यक्रम एनाउन्स गरेर चाहिँ अगाडि बढेको हो।
1: तर अब अहिले पनि नेपालीहरू वैदेशिक रोजगारीमा जाने सन्दर्भमा एक किसिमको बाध्यता पनि छ, स्वदेशमा रोजगारीको सिर्जना नहुँदा धेरै नेपालीहरू विदेशका विभिन्न गन्तव्यहरूमा रोजगारीका लागि जानु परेको छ, तर उनीहरू जाँदै गर्दा न्यून पारिश्रमिकका लागि पनि धेरै खर्च गरेर जानुपर्ने अवस्था छ, हामीले पनि बुझेका छौँ, उनीहरूको गुनासो पनि त्यो हुन्छ होइन। अब यो बाध्यताको बिचमा चाहिँ यो जुन खालको यो छ नि, यो ठगी जस्तो, यो कहिले अन्त्य होला? अब यहाँले उल्लेख गर्नुभयो ऐन कानुनहरू
0: यस्तो छ, यसमा चाहिँ तपाईँको विगतको तुलनाहरूमा चाहिँ भन्दा अहिले चाहिँ सुधारहरू भएको देखेको छौँ। जस्तै अब हामीले बाहिर पठाउँदाखेरि पनि एउटा त बाहिर हाम्रो डेस्टिनेसन कन्ट्रिजहरूसँग पनि छलफल गर्ने र संवाद गरेर हामीले यताबाट नेपालीहरू त्यहाँ चाहिँ तपाईँहरूकोमा काम गर्न जाँदाखेरि त्यो चाहिँ सबै शुल्कहरू लाग्ने खर्चहरू रोजगार दाताबाटै बिहोर्नुपर्छ भन्ने खालको कुराहरू गरिरहेका हुन्छौँ है, चाहे त्यो चाहिँ सर्म सम्झौता गर्दा होस्, चाहे दुई पक्षीय चाहिँ हाम्रा भेटघाट र छलफलमा होस्, त्यस्ता किसिमका कुराहरू गरेका हुन्छौँ र त्यतापट्टि त्यो प्रणाली पनि विकास भइरहेको छ, त्यता त्यो माध्यमबाट पनि मान्छेहरू गइरहेका छन् होइन। हाम्रो त्यहाँ डेस्टिनेसन भनेको अन्तिम भनेको त्यही नै हो, कुनै पनि श्रमिक बाहिर जाँदाखेरि उहाँहरूलाई कुनै पनि भार आर्थिक भार नपरोस् भन्ने हिसाबले नै सबै हाम्रो यो गतिविधिहरू र त्यसरी चाहिँ गइरहेका छौँ। तर यसलाई चाहिँ समय लाग्छ नि त, केही समय लाग्छ होइन, कतिपय देशहरूमा केही लागु भएको चाहिँ यो अलि थोरै प्रतिशतमा छ। अब हाम्रो चाहिँ यो मुख्य उद्देश्य भनेको त उहाँहरूलाई कुनै आर्थिक भार नपरिकै बाहिर पठाउने, तर अब त्यो चाहिँ डेस्टिनेसनसम्म नपुग्दाखेरि त्यो चाहिँ अब अहिले पनि पैसातिर जान्छ, सकभर चाहिँ उहाँहरूलाई तिर्नु परे पनि रिजनेबल पैसा, राज्यले तोकेको पैसा तिर्न परोस्, धेरै आर्थिक भार नपरोस् र अतिरिक्त शोषणबाट उहाँहरूलाई बचाउन सकियोस् भन्ने नै हो। अब यसमा चाहिँ बिस्तारै चाहिँ तपाईँको सुधार भइरहेको अवस्था छ विगतका दिनहरूमा भन्दा, तर अब यसलाई हामीले चाहिँ टोटली कन्ट्रोल गर्नको लागि उयो हाम्रा कानुनहरू, अब डेस्टिनेसन कन्ट्रिजहरूसँग संवादहरू, अवेरनेसहरू होइन, त्यसपछि चाहिँ कारवाहीको प्रक्रियाहरू गलत गरेर यी सँगसँगै बढाउनु पर्ने हुन्छ, त्यतापट्टि मन्त्रालय लागिरहेको छ।
1: सँगै अब अध्यक्ष कामदारहरू चाहिँ विभिन्न देशमा गएको हामीले पाएका छौँ, कामदारहरूलाई भनौँ न दक्ष बनाएर वैदेशिक रोजगारीमा जाँदा उनीहरूको पारिश्रमिक पनि धेरै आउने र काम पनि सुरक्षित हुने सन्दर्भ छँदैछ। अब यो उनीहरूलाई दक्ष बनाउने सन्दर्भमा, दक्ष बनाएर चाहिँ वैदेशिक रोजगारीमा पठाउने सन्दर्भमा मन्त्रालयको कुनै योजना अथवा कुनै निकायले काम गरिरहेको छ कि के छ?
0: होइन, किनभने योजनै छ, मन्त्रालयको ध्येय पनि त्यही नै हो होइन। तपाईँको चाहिँ अब हामीले सबभन्दा राम्रो स्किल मान्छे पठाउने, सम्बन्धित देशको मार्क बजारको मार्क्ससँग तालमेल गर्ने गरी तालिम प्रदान गर्दा मात्रै पठाउने, हायर स्यालेरी अलि बेटर स्यालेरी होइन, अलि अलि चाहिँ तपाईँको माथिल्लो लेभलको पदहरूमा त्यस्तो गर्नु भन्ने हो। त्यो चाहिँ हाम्रो चाहिँ यनिभिटी राष्ट्रिय व्यावसायिक तालिम व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट पनि भइरहेको छ, सिटी बुझेर त्यस्तो तालिम, निजी क्षेत्रबाट पनि तालिम गरिरहनु भएको छ होइन। अब त्यो चाहिँ तर त्यो प्रतिशतलाई र त्यो चाहिँ उसलाई चाहिँ अझ हामीले अझ बढाउनु पर्ने छ। कतिपय कुराहरू सम्बन्धित देशको बाट कस्तो किसिमको माग आउँछ त्यसमा पनि भर पर्ने हुन्छ। अब उहाँहरू पनि तालिम प्राप्त जनशक्ति खोजिरहेको अवस्था र हाम्रा पनि इन्स्टिट्युसनहरूबाट चाहिँ तालिम लिएरै जहाँ जानुपर्ने सरकारको नीति तालिम संस्थाहरूको सक्रियता यी सबैले चाहिँ तालिम प्राप्त सिपुक जनशक्ति पठाउने ऊ चाहिँ अलिकति बढेको छ प्रतिशत। तर चाहिँ अहिले पनि हाम्रो एलिमेन्ट्री कामहरूमा सामान्य कामहरूमा बिना तालिमको मान्छेहरू जाने नै धेरै छ होइन, प्रतिशत त्यसले ओभरट्याएको छ। यसलाई बिस्तारै चाहिँ तपाईँहरूको तपाईँले भने जस्तै सिपिक जनशक्ति पठाउने राम्रो आम्दानी सजिलो काम होइन अलि उच्च स्तरको काम यसमा पठाउनु पर्ने तत्त्व हाम्रो कार्यक्रमहरू प्लानहरू पनि त्यस्तो चाहिँ छन्। त अब धेरै यसलाई अझै धेरै बढाउनु पर्ने हुन्छ। अहिले धेरै प्रश्न चाहिँ अब अध्यक्ष र अध्यक्ष श्रमिकहरू गरेको अवस्था छ, यसको प्रतिशत कर्म सम्बन्धित छ, तर अब हामीले अझै धेरै मिहिनेत गर्नुपर्छ।
1: अर्कोतर्फ सरकारले आगामी 10 वर्षलाई राष्ट्रिय रोजगारी प्रवर्धन दशकका रूपमा मनाउने योजना पनि बनाएको छ। विगतमा हेर्ने हो भने यस्ता रोजगारमूलक सरकारका कार्यक्रमहरू चाहिँ त्यति प्रभावकारी ढङ्गबाट अघि नबढेको जसका कारण चाहिँ अलिकति विवादास्पद भएको पनि हामीले पाएका छौँ, देखेका छौँ। अब जसरी सरकारले यो 10 वर्षलाई रोजगारी प्रवर्धन दशकका रूपमा मनाउने योजना बनाएको छ, अब मुख्य यसको भूमिकामा श्रम तथा रोजगार मन्त्रालय नै अब केन्द्रित हुने होला। अब यो सन्दर्भमा छ नि विगतको सिक्दै अब यो नयाँ कार्यक्रम चाहिँ सरकारले सुरु गर्न खोजिरहेको सन्दर्भमा कति प्रभावकारी हुनसक्छ? फेरि विगतकै नियति दोहोरिने हो कि
0: होइन, त्यस्तो चाहिँ हामी त्यस्तो शङ्का नगरौँ। किनभने तपाईँको रोजगार जब क्रिएसन र इम्प्लोइमेन्ट क्रिएसन भनेको अब हाम्रो यो चाहिँ भनौँ न विशेष हाम्रा सबै क्रियाकलापहरू अब सबै मिनिस्ट्रिजहरू सबै सरकारको प्रयास नै रोजगारी सिर्जना नै हो होइन। तर अब रोजगारी सिर्जनालाई गर्नलाई केही समय लाग्छ, त्यसको लागि आवश्यक तयारी पूर्वाधारहरू सबै लाइन मिनिस्ट्रीहरू समन्वय होइन यी र यी सबै कुराहरू चाहिँ हुन्छन्। अब हाम्रो रोजगारीमा हामीले जति सिर्जना भइरहेको छ त्यो थोरै छ, त्यसले चाहिँ मुलुकको चाहिँ आन्तरिक जनशक्तिको जुन माग के अरे ऊ छ रोजगार बजारमा परेको छ त्यो सबैलाई समन्वय गर्न सकेको। अब सबैको कोअर्डिनेटेड इफोर्ट मार्फत नै तपाईँको रोजगारी सिर्जना गर्ने हो होइन। अब यसले चाहिँ यसलाईको लागि लगानी पनि चाहिन्छ, त्यसपछि चाहिँ कोअर्डिनेटेड सबै प्रयास पनि चाहिन्छ। अब खास गरेर लगानी सिर्जना भनेको निजी क्षेत्र हो, हामीले नीतिगत र कानुनी र त्यस्ता उसबाट सहजीकरण गरेर निजी क्षेत्र मार्फतै रोजगारी सिर्जना गर्ने हो होइन। त्यसको लागि चाहिँ कम्तीमा पनि तपाईँको हाम्रो यो चाहिँ इम्प्लोइमेन्ट डिकेट जुन प्रमोसन डिकेट छ यसभित्र तपाईँको सबै नीति कानुनहरू चाहिँ अब प्राइभेट सेक्टरले रोजगारी सिर्जना गर्ने गरी त्यसको अनुकूल गर्ने फेसिलिटेसन गर्ने र कहाँ कहाँ रोजगारी सिर्जना हुन्छन् त्यसको विश्लेषण गरेर सबैले कोअर्डिनेटेड ढङ्गले चाहिँ गर्ने हो। त्यसको लागि नीतिगत कानुनी पूर्वाधारहरू तयार गर्ने, लगानीका कुराहरू गर्ने, त्यस्तो कन्ड्युसिभ इन्भाइरोमेन्ट गर्ने, विभिन्न टार्गेटेड प्रोग्रामहरू सञ्चालन गर्ने होइन, यी सबै चाहिँ तपाईँको रोजगार दशकभित्रका अन्य हामीले त्यसभित्रका गतिविधिहरू क्रियाकलापहरू चाहिँ ऊ गरेर चाहिँ अगाडि बढाउने गरी चाहिँ त्यो रोजगार दशकमा चाहिँ त्यसरी लक्षित कार्यक्रम सञ्चालनका कुराहरू छन्। यसबाट चाहिँ पक्कै पनि तपाईँको हामीले चाहिँ रोजगारी सिर्जनामा कन्ट्रिब्युसन र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने लाग्छ मलाई।
1: हुन्छ त, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौँ युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता एवं सहसचिव पीताम्बर घिम्रेसँग, विशेष गरी वैदेशिक रोजगारलाई वैदेशिक रोजगारीलाई मर्यादित व्यवस्थित र यसमा कोही पनि नठगिउन् भन्ने उद्देश्यले विशेष गरी युवा श्रम तथा रोजगार मन्त्रालयले विभिन्न प्रयासहरू अगाडि बढाइरहेको छ र हिजो मात्र अनलाइन वेबसाइट र मोबाइलले यो सार्वजनिक गरेको छ र यसमा चाहिँ ठगिएका व्यक्तिहरूले तत्कालै उजुरी दिन सक्ने र यसमा चाहिँ सरकारका निकायहरूले तत्काल एक्सन लिन सक्ने गरी यो व्यवस्था गरिएको छ। सँगै सरकारले आगामी 10 वर्षलाई राष्ट्रिय रोजगारी प्रवर्धन दशकका रूपमा मनाउने योजना पनि बनाएको छ। यो सन्दर्भमा केन्द्रित रहेर आज हामीले कुराकानी गर्यौँ। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी शङ्कर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: तपाईँले कुनै गीत सिर्जना गर्नुभएको छ, पुस्तक लेख्नुभएको छ, फोटो खिच्नुभएको छ कि सफ्टवेयर चलचित्र वा अन्य कुनै मौलिक रचना गर्नुभएको छ, यस्ता सिर्जनाहरू तपाईँको बौद्धिक सम्पत्ति हुन्। सिर्जना गरेसँगै तपाईँले प्रतिलिपि अधिकार प्राप्त गर्नुहुन्छ। तर आफ्नो रचनाको अधिकारलाई अझ प्रभावकारी रूपमा सुरक्षित गर्न रचना दर्ता गर्नु महत्त्वपूर्ण हुन्छ। भविष्यमा कसैले तपाईँको रचना अनुमति बिना प्रयोग गरेमा वा स्वामित्व सम्बन्धी विवाद उत्पन्न भएमा दर्ता प्रमाणको रूपमा उपयोगी हुन सक्दछ। आफ्नो सिर्जनाको मूल्य र अधिकारको संरक्षण गर्नु प्रत्येक स्रष्टाको जिम्मेवारी हो। रचना दर्ता गरौं, आफ्नो प्रतिलिपि अधिकार सुरक्षित गरौं।
0: नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय नारायणहिटी काठमाडौँ।
3: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
4: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
8: कहिले र कुन खोप लगाउने त?
7: 15 महिनासम्मका बाल बालिकाले
8: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी, हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिटी, हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी, हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
7: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
8: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 मा पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपीभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
7: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: पारदर्शिता, जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
9: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
2: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
10: ए दिदी, अँधेरो छ, बत्ती लिएर जानु।
11: पर्दैन बाबु, म त आँखा चिम्लेर पनि घर पुग्न सक्छु।
10: त्यसो होइन नि दिदी, अँधेरोमा हिँड्दा सर्पले टोक्न सक्छ के, त्यसैले अँधेरोमा जुत्ता लगाएर तथा टर्च लाइट बालेर हिँड्ने, खेत वा झाडीमा जाँदा गम्बुट लाउने, सुत्दा ओछ्यान टकटक्याउने र झुलाल्ने, पराल र दाउरा झिक्दा वा तान्दा सचेत हुने र घर वरिपरि सफा राख्ने गरियो भने सर्पको टोकाइबाट बच्न सकिन्छ।
11: हो त नि है।
10: त्यति मात्रै होइन नि दिदी, घर वरिपरि दुलाहरू भए पुर्ने र ताल तलाउ नदी नालामा विषालु सर्प हुन सक्ने भएकाले सावधानी अपनाउने पनि गर्नुपर्छ।
12: सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, त्यसैले सावधानी र सतर्कता अपनाउने गरौं।
13: विपद बारे चासो राखौं, चनाखो बनौं। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार, काठमाडौं।
14: सारा हेर न, मैले इन्टरनेटबाट एउटा नयाँ गीत डाउनलोड गरेर मेरो युट्युब च्यानलमा अपलोड गरे नि, अब त भ्युज बढ्छ।
15: तर सबल, त्यो गीत प्रयोग गर्नु अघि अनुमति लिएका छौ त?
14: किन चाहियो र अनुमति? इन्टरनेटमै त भेटिएको हो नि।
15: लौ, इन्टरनेटमा भेटियो भन्दैमा सबै सामग्री स्वतन्त्र रूपमा प्रयोग गर्न पाइँदैन नि। गीत, चलचित्र, फोटो, पुस्तक वा सफ्टवेयर यी सबै कसैको सृजना हुन् र प्रतिलिपि अधिकारले सुरक्षित हुन्छन्।
14: ओहो, अनुमति बिना प्रयोग गर्दा के हुन्छ त?
15: त्यो प्रतिलिपि अधिकार उल्लङ्घन हो। यसले सृजनाकर्तालाई आर्थिक र नैतिक क्षति पुर्याउँछ र कानुनी कारबाही समेत हुन सक्छ।
14: ए, त्यसो भए अरूको सृजना प्रयोग गर्न अघि अनुमति लिनुपर्ने रहेछ है?
15: हो त, यसले नयाँ सृजना र नव प्रवर्तनलाई पनि प्रोत्साहन गर्छ।
13: प्रतिलिपि अधिकार उल्लङ्घन नगरौं, सृजनाको सम्मान गरौं।
15: नेपाल प्रतिलिपि अधिकार, रजिस्ट्रारको कार्यालय, नारायण हिटी, काठमाडौँ।
16: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौं। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।
17: यस बेला बिहानको 7 बज्ने लाग्यो। अब सुन्नु समाचार।

0: यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारद्वारा मूल्य समायोजन। मर्स्याङडी करिडोर अन्तर्गत 220 केबी मार्की चोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड 1.5 वर्षभित्रै निर्माण सम्पन्न। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी नियन्त्रणका लागि श्रम मन्त्रालयद्वारा अभियानको घोषणा। साउदी अरब सरकारद्वारा रमजान महिनाको अवसरमा विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपालीलाई आम माफी। युरोपमा तीव्र गर्मीको लहरका कारण यस वर्ष मात्र 9.5 करोड मानिस प्रभावित। र फिफा विश्वकप फुटबलमा गैराती भएका खेलमा नर्वे र फ्रान्स विजयी, अहिले बिहान मेक्सिको र इक्वेडर बीच खेल हुने।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो। निगमले गैरातीदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रुपियाँ, डिजेल र मट्टीतेलमा प्रति लिटर 30 रुपियाँका दरले मूल्य घटाएको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 40 रुपियाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटर US$ 265 घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर 100 रुपियाँ कटौती गरिएको छ। नयाँ मूल्य सूची अनुसार तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रति लिटर 197 रुपियाँ कायम भएको छ। त्यसै गरी डिजेल तथा मट्टीतेलको मूल्य 195 रुपियाँ प्रति लिटर कायम भएको छ। यसअघि यी क्षेत्रमा पेट्रोल प्रति लिटर 217 र डिजेल प्रति लिटर 225 रुपियाँ रहेको थियो। त्यसै गरी पहिलो वर्ग अन्तर्गत चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलवारी, नेपालगंज, धनगढी र वीरगंजमा पेट्रोल प्रति लिटर 194.50 रुपियाँ र डिजेल प्रति लिटर 192.50 रुपियाँ कायम गरिएको छ। दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रति लिटर 196 रुपियाँ र डिजेलको मूल्य 194 रुपियाँ तोकिएको छ। हवाई इन्धन आन्तरिकको नयाँ मूल्य प्रति लिटर 229 रुपियाँ कायम भएको छ। त्यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि US$ 1,566, पोखराका लागि 1,100 र भैरहवाका लागि 1,085 प्रति किलोमिटर कायम गरिएको छ। मूल्य कटौती भएसँगै उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डर 14.2 किलोग्राम अब 2,060 रुपियाँमा प्राप्त गर्नेछन्। यसअघि ग्यासको मूल्य प्रति सिलिन्डर 2,160 रुपियाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतार चढाव र इन्डियन आयल कर्पोरेसन IOCबाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका 3 प्रमुख अङ्गबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको बताउनु भएको छ। 68 संसद दिवसका अवसरमा सिंहदरबारमा हिजो आयोजित कार्यक्रममा सभामुख अर्यालले देश निर्माणको हुटहुटी र देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना पूरा गर्न कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना एक आपसमा मिल्नुपर्ने बताउनुभयो। सभामुख अर्यालले संविधानको अक्षरश पालना र कानूनी राज्यको अवधारणालाई कुनै पनि हालतमा कमजोर बनाउन नहुने बताउनुभयो।
4: गर्ने र छिट्टै तुरन्तै यो एकदम छिटो फास्ट ट्र्याकमा देश समृद्ध बनाउनु पर्छ, जनताको जनजीविकाको विषयमा काम गर्नुपर्छ भन्ने यो हुटहुटीलाई सँगै लिएर जानको लागि हामीसँग भएको 3 निकाय, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड र स्प्रिट मिल्नुपर्छ भनेर मैले पटक पटक भन्ने गरेँ। तर यसमा संविधानलाई अक्षरश पालना गरेर अहिले भएको संविधानमा कहीँ कतै हामी कानुनी राज्यको परिकल्पना गरेका छौँ। आगामी दिनमा यो समाजलाई जनजीविकाको हकमा, राष्ट्रियताको हकमा, राष्ट्र निर्माणको विषयमा समृद्ध राष्ट्र बनाउने विषयमा, सुशासन कायम गर्ने विषयमा, भ्रष्टाचारको अन्त्य गरेर कमसे कम अब चाहिँ नेपाल नेपाल बन्यो, नेपाल चाहिँ बस्न लायक भयो, हामी फर्किनु पर्छ भनेर संसारभरि आफ्ना पीडामा बसिरहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई फर्किने वातावरण बनाउन यहाँहरूले हामीलाई झकझकाइरहनु पर्छ।
0: कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद जनताको भावना, आवश्यकता र आकांक्षाको प्रतिबिम्ब बन्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष दाहालले संसदीय बहसलाई तथ्यमा आधारित, मर्यादित, रचनात्मक तथा परिणाममुखी बनाउनु अपरिहार्य आवश्यकता भएकाले दलीय स्वार्थभन्दा माथि उठेर जनहितमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने बताउनुभयो। उहाँले पछिल्लो समय संसदको गुणस्तर खस्कँदै गएको भन्ने विषयमा संसदमा सांसदहरूले बोल्ने भाषा, उच्चारण गर्ने शब्द, संसदमा आउँदा लगाउने पोसाकदेखि लिएर हरेक कुरामा मर्यादित हुनुपर्ने बताउनुभयो।
5: संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनको लागि जनताको मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्छ। शिक्षालाई कसरी व्यवस्थित गर्ने, स्वास्थ्यलाई कसरी व्यवस्थित गर्ने, कसरी पहुँचयोग्य बनाउने, जनताका तमाम समस्यालाई कसरी हामीले समाधान योग्य बनाउने, कसरी सरकारलाई त्यस्ता विषयवस्तुमा समाधान गर्नको लागि जवाबदेहीहरू कसले लाउन भन्दै खालका बहसहरू व्यापक गरौँ भने संसदको गुणस्तर त कति धेरै खस्किलो अवस्थामा छ भन्ने कुराहरू सुनिन्छ। किन खस्किलो छ भन्ने कुराको प्रश्न हामी हामीले मन गर्छौँ। हामीले संसद भाषा चालन गर्ने शब्दहरू हामीले संसदमा लगाएर आउने कपडादेखि धेरै कुराहरूमा चाहिँ हामी मर्यादित हुनुपर्छ। त्यो मर्यादा हामीले नै राख्नु भएन भने संसद मर्यादित छ र संसदको गरिमा उच्च छ भन्ने कुरा त्यसले बुझ्दै गर्छ।
0: मन्त्री गौतमले संसद जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न र औचित्य कायम राख्न सांसदहरू स्वयं मर्यादित हुनुपर्ने बताउनुभयो। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपाली कैदीलाई माफी दिएको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै रमजानका अवसरमा साउदी सरकारले 33 नेपाली नागरिकलाई माफी दिएकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद एवं कृतज्ञता प्रकट गरेको छ। नेपाल सरकारले साउदी सरकारको यो सहृदयी कदमको उच्च प्रशंसा गर्दै नेपाल र साउदी अरब बीचको लामो समयदेखिको मित्रता, सद्भाव र प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा पछिल्लो घटनालाई लिएको उल्लेख गरेको छ। रियादस्थित नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीहरूलाई माफी प्रदान गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। साउदीमा शाही माफी पाएका ती नेपाली नागरिक साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा गरी छिट्टै नेपाल फर्कने मन्त्रालयले जानकारी दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरू बीचको जीवन दर्शन, सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट मुलुक अभिप्रेरित भएको बताउनु भएको छ। रोटरी क्लब अफ भातगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित सम्मान कार्यक्रममा उहाँले सहकार्य, सद्भाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभयो। उहाँले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु सबैभन्दा ठूलो धर्म भएकाले विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता बदलिलो परिवेशमा अझ महत्त्वपूर्ण भएको बताउनुभयो। देशभर हिजोदेखि मनसुन विस्तार भएको छ। यस वर्ष झण्डै 2 ढिलो गरी मनसुन देशभर विस्तार भएको हो। आज देशका विभिन्न स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गर्नुभएको छ। मौसमको पछिल्लो अवस्थाबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछाने हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। लामिछानेज्यू,
6: हजुर,
0: पछिल्लो अवस्था के छ? वर्षा कहाँ कहाँ भइरहेको छ?
6: अहिले पछिल्लो जुन 12 वर्षाको कुरा गर्नुपर्दाखेरि चाहिँ गण्डकी, बागमती र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा चाहिँ भारी वर्षा मापन भएको छ। त्यो सँगसँगै चाहिँ अरू क्षेत्रहरूमा चाहिँ हल्कादेखि मध्यम खालको वर्षा मात्र मापन भएको अवस्था छ। विशेष गरी कोशी बागमती प्रदेशको पहाडी भूभागहरू, त्यसै गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चाहिँ अरू सबै भूभागको केही ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा छ। तर जुन मध्य प्रदेश र कोशी प्रदेशको अलिकति तराईका भूभागहरूमा चाहिँ त्यति धेरै वर्षा मापन भएको अवस्था चाहिँ देखिँदैन पछिल्लो 12 घन्टाको मौसम विवरणहरू हेर्दाखेरि चाहिँ।
0: हजुर, अब जस्तो विभागले के भनेको छ भने अलि भारी वर्षा हुनसक्छ र त्यसका कारणले चाहिँ विपदका घटनाहरू पनि हुन सक्छन् अहिलेको अवस्थामा सतर्कता अप्नाउन भनेर भनिएको छ। अब त्यो चाहिँ आजका दृष्टिकोणले चाहिँ त्यो भनेको क्षेत्रहरू कहाँ कहाँ हुन्, अलि बढी सतर्कता अप्नाउनु पर्ने अवस्था कहाँ कहाँ हुन्छ?
6: हजुर, पक्कै पनि केही दिन अगाडि त त्यो पूर्वानुमान आएको थियो र अहिलेको पूर्वानुमान हेर्दाखेरि चाहिँ जुन वर्षाको गतिविधि बढे पनि त्यति धेरै पानी पर्ने अवस्था चाहिँ देखिँदैन, तापनि एक दुई ठाउँमा भारी वर्षा भन्ने चाहिँ अवस्था रहेको छ। विशेष गरी अब देशको पहाडी भूभाग यो कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको चाहिँ अब सबै जस्तो भूभागहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी पर्ने अवस्था चाहिँ देखिन्छ र कोशी, बागमती, त्यसरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागहरूको एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि अनुमान गरेको छौँ। त्यो स्थानहरूमा चाहिँ अलिकति सतर्कता अपनाउनु पर्ने देखिन्छ। अन्य भूभागहरूमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना चाहिँ रहेको नै छ।
0: धन्यवाद लामिछानेजी।
6: हजुर, धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो मौसमविद रोजन लामिछाने। देशभर हिजोदेखि मनसुन विस्तार भएको छ। यस वर्ष झन्डै दुई साता ढिलो गरी मनसुन देशभर विस्तार भएको हो। यसको प्रभावबारे हामी कुरा गर्दैथ्यौँ। मनसुनको जोखिम बढेपछि हेटौँडा काठमाडौँ सडकको कान्ति लोकपथमा रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कान्ति लोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो गएका कारण रात्रिकालीन रूपमा आवागमन बन्द गरिएको हो। निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलाम झापा सडक सम्पर्क विच्छेद भएको छ। इलाम नगरपालिका नौ राजदुवाली क्षेत्रमा सडक बग्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि सवारी साधनको आवतजावत पूर्ण रूपमा ठप्प भएको इलाम संवाददाता सुनिता राईले जनाएकी छन्। राजदुवाली, माइखोला, भन्ज्याङ, त्यसै गरी सिमल, गोलाई, तिल्केनी र भन्ज्याङ बेलासे सडक खण्डमा पहिरो र सडक क्षतिका कारण यातायात सञ्चालन हुन सकेको छैन। वर्षा लागेसँगै बाढी पहिरो र भूक्षयको जोखिम बढ्न थालेको छ। पाल्पा संवाददाता विष्णु खनालको रिपोर्ट।
7: पाल्पामा विशेष गरी तिनाउ, रैनादेवी छहरा, रिब्दीकोट, माथागढी, बनस्काली तथा निस्ती क्षेत्रमा पहिरोको जोखिम छ। दागिलकी कमला पाण्डेले विगतको वर्षा सम्झिँदै यस वर्ष समेत रातिमा राम्रोसँग सुत्न नसकेको दुखेसो गर्नुभयो।
8: पोहोरे हाम्रै अगाडि कोट बर्खाले पहिरोले लयो, हामीलाई रातिमा सुत्ने बेलामा पनि कति डर हुन्छ, कतै पाथीबाट पहिरो आएर चापेर हामी घरभित्रै मरिने त होइन भन्ने त्रास मात्रै हुन्छ मनमा। बर्खा लागिसक्यो, अब अहिलेसम्म खै स्थानीय सरकारले यहाँ हामीलाई केही गरेको छैन।
7: काली गण्डकी तथा तिनाउ नदी क्षेत्र र माडी फाँटमा बाढीको सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। सिद्धार्थ राजमार्गको सिद्धबाबा, झुम्सा, हिउँदे खोला, पिपल डाँडा र ग्रामीण सड़कका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसुन जन्य विपदबाट कम क्षति हुन चारै तहका सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकाय तयारीमा रहेको बताउनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी।
9: प्रत्येक पालिका अनि सड़क डिभिजन कार्यालय यिनीहरूले रोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने निर्णय गराएका छौँ।
7: जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाले सम्भावित उद्धार र राहतका कार्यका लागि आवश्यक तयारी गरेको जनाएका छन्। जोखिमयुक्त क्षेत्रमा निगरानी बढाइएको छ भने स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल।
10: मनसुन एकदमै सक्रिय हुने देखिया छैन, सक्रिय नभए तापनि हामीले भारी वर्षा भनेको छ, अलिकति सतर्क चाहिँ रहनुपर्ने हुन्छ। आकस्मिक जुन बहाव आउन सक्छ र पहिरो चाहिँ हामीले विचार गर्नुपर्ने हुन्छ।
7: भारी वर्षाका बेला यात्रा नगर्न, बाढी पहिरोको जोखिम क्षेत्रमा नबस्न, मौसम सम्बन्धी सूचनामा ध्यान दिन विज्ञहरूको आग्रह छ। मनसुन जन्य विपद न्यूनीकरणका लागि सरकारी निकायले तयारीसँगै नागरिक स्तरमा समेत सावधानी अपनाउने हो भने जनधनको क्षति हुनबाट बच्न सकिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
0: गृह मन्त्रालयले होटल तथा रेस्टुरेन्टले प्रदान गर्ने खानाको गुणस्तर, खाद्य स्वच्छता सम्बन्धमा नियमित सघन र आकस्मिक रूपमा अनुगमन गर्न 77 जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै गृह मन्त्रालयले अनुगमन केवल प्रक्रियामा मात्र सीमित नगरी नतिजामुखी बनाउन निर्देशन दिएको हो। कतिपय होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले नागरिकको स्वास्थ्य, सुरक्षा र उपभोक्ता अधिकारको सुनिश्चितता गर्नु राज्यको प्राथमिक दायित्व भएको स्पष्ट पारेको छ। सरकारवाला निकायसँग समन्वय गर्दै नागरिकको गुनासो तत्काल सम्बोधन गर्न संवेदनशील र प्रतिबद्ध रहेको पनि गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले गुनासो सुनवाई संयन्त्र गठन गरी काम गर्न पनि जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हुलाक सेवालाई आधुनिक विश्वसनीय र नागरिक मैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनस्थापना गरिएको बताउनु भएको छ। परम्परागत हुलाक सेवालाई सरकारले प्रविधि मैत्री र विशिष्टीकृत सरकारी कुरियर सेवाका रूपमा विकास गर्दै नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउने अभियान सफल रूपमा कार्यान्वयन गरिएको उहाँले बताउनुभयो। हुलाक सेवा विभागले काठमाडौँमा हिजो आयोजना गरेको कार्यक्रममा मन्त्री तिमिल सिन्हाले हुलाक सेवाको पुनर्जागरणका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताउनुभयो। उहाँले त्यसको सकारात्मक नतिजा पनि देखिन थालेको जानकारी दिनुभयो। कार्यक्रममा मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको आवश्यकता उत्तिकै रहेको बताउनुभयो। उहाँले नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउने उद्देश्यले विभागले हालसम्म 7 सरकारी निकायसँग समझदारी गरिसकेको जानकारी गराउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपाल टेलिकमलाई सेवाग्राही मैत्री छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। मन्त्री डाक्टर तिमिल सिन्हाले हिजो सुन्धारा स्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय अन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम विभाग तथा दूरसञ्चार कार्यालयको निरीक्षणका क्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिनुभयो। हिजै चलचित्र विकास बोर्डको 26 वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर तिमिल सिन्हाले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानून नीति र कार्यक्रम मार्फत उद्योगलाई सुदृढ बनाउन सरकार तत्पर रहेको बताउनुभयो। चलचित्र विकास बोर्डले त्यस क्षेत्रको अभिभावकीय भूमिका वहन गर्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो। चलचित्र कर्मीहरूसँग नियमित रूपमा छलफल गर्दै आवश्यक नीतिगत र संरचनागत सुधार गर्दै अघि बढ्ने संचार मन्त्री डाक्टर तिमिल सिन्हाले स्पष्ट पार्नुभयो। नेपाली चलचित्र उद्योगले कठिन परिस्थितिका बावजुद पनि निरन्तर प्रगति गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले त्यसको श्रेय अग्रज चलचित्र कर्मीहरूको अथक योगदानलाई दिनुपर्ने बताउनुभयो। सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको रिहाई मागेर दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा अन्य मुद्दासँग सम्बन्धित फाइल झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले सम्बन्धित अदालतबाट मुद्दाका मिसिल झिकाई असार 15 गतेको पेशी तोक्न यसलाई फेरि सुन्नुहोला असार 18 गतेका लागि पेशी तोक्न आदेश दिएको हो। सरकारले विद्युत प्रवाहमा सन्तुलन वितरण सञ्जालको सुदृढीकरण तथा आवश्यक प्राविधिक सुधारका लागि निरन्तर रूपमा प्रयास गरिरहेको जानकारी दिएको छ। मनसुनको समयमा विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि जनशक्ति सहितको प्राविधिक उपकरण पूर्व तयारी अवस्थामा राखिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जानकारी दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणाली मार्फत सरुवाको निवेदन का लागि निजामती कर्मचारीहरूलाई आह्वान गरेको छ। मन्त्रालयले एक सूचना जारी गरी अनलाइन प्रणाली मार्फत सरुवाको निवेदन पेश गर्न अनुरोध गरेको हो। मन्त्रालयले सरुवाका लागि इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा अनलाइन प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी अनलाइन प्रणाली मार्फत नै सरुवाको निवेदन पेश गर्न अनुरोध गरेको छ। अनलाइन प्रणाली बाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरुवा सम्बन्धी निवेदन उपर कुनै कार्यवाही नहुने मन्त्रालयले सूचना जारी गरी उल्लेख गरेको छ। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी साइबर अपराध तथा आर्थिक शोषण रोक्न युवा श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय अभियानको घोषणा गरेको छ। मन्त्रालयले वेबसाइट र मोबाइल एप पनि तत्सम्बन्धी सार्वजनिक गरेको छ। मन्त्रालयले हिजो आयोजना गरेको कार्यक्रममा डिजिटल प्लेटफर्म वेबसाइट र मोबाइल एप सार्वजनिक गरिएको हो। कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले धेरैजसो उजुरी गैर कानुनी एजेन्टहरूसँग सम्बन्धित रहेकाले गैर कानुनी एजेन्टविहीन बनाउन अभियान सुरु गरिएको जानकारी दिनुभयो। उहाँले यदि एउटै व्यक्ति वा समूह विरुद्ध धेरै उजुरीहरू परेमा त्यसैलाई मुख्य प्रमाण मानि कानुनी कार्यवाही अघि बढाउने जानकारी पनि दिनुभयो। मन्त्रालयले स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरणका लागि फेम्स प्रणाली मार्फत 753 स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रका कर्मचारीहरूलाई युजर आइडी दिने व्यवस्था गरेको जनाएको छ। आन्तरिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव हेमराज तामाङले जनताको गुनासोलाई नजिकबाट सुन्न र तत्काल सम्बोधन गर्न मन्त्रालयले उपसचिवको संयोजकत्वमा गुनासो व्यवस्थापन केन्द्र स्थापना गरेको त्यसक्रममा जानकारी दिनुभयो। युएई पठाउने भनी 45 लाख रुपियाँ ठगी गर्ने काठमाडौँको चन्द्रगिरी नगरपालिका वडा नम्बर 8 41 रामदास महर्जनलाई प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी अजरबैजान पठाउने भनी 50,000 रुपियाँ ठगी गर्ने 42 वाङदी लामा कोसोभो पठाउने भनी 2,50,000 रुपियाँ ठगी गर्ने ललित बहादुर तामाङ, स्पेन पठाउने भनी 15,00,000 रुपियाँ ठगी गर्ने 34 वर्षीय सन्तोषी लामा र क्यानाडा पठाउने भन्दै 20,00,000 रुपियाँ ठगी गर्ने शरीफ गिरीलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरद कुमार थापा छेत्रीले जानकारी दिनुभयो। उनीहरूलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहचल बुझाइएको छ। नेपाल स्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको डिजिटल फोरेन्सिक ल्याबलाई डिजिटल फोरेन्सिक सम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयर लगायतका उपकरण हस्तान्तरण गरेको छ। नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई उपकरणहरू हिजो हस्तान्तरण गर्नुभयो। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान कुसंस्कारले मानवाधिकारको संरक्षणमा समस्या भएको बताउनु भएको छ। मानवाधिकार आयोगले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले जातीय विभेद धेरै हटेर गएको बताउनुभयो। कार्यक्रममा आयोगका सचिव मुरारी खरेलले मानवाधिकारको क्षेत्रमा काम गर्न खोज्ने अनुसन्धानकर्ता एवं कानूनका क्षेत्रमा काम गर्ने व्यक्तिहरूका लागि पछिल्लो दिनमा सकारात्मक सहयोग पुर्याउने विभिन्न प्रयास भइरहेको जानकारी दिनुभयो। थोरै लगानीमा राम्रो आमदानी हुने भएपछि कृषिमा आधारित साना एवं मझौला उद्योग व्यवसायप्रति मोरङमा पछिल्लो समय महिलाहरूको आकर्षण बढ्न थालेको विराटनगर संवाददाता कुमोद अधिकारी बताउँछन्।
11: इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका चारमा सामूहिक रूपमा कृषकहरूले सञ्चालन गरेको खानडाँडा पशुपालन तथा कृषि सहकारी संस्थाले सोही ठाउँकी भोजकुमारी खनाललाई महिला उद्यमीको रूपमा स्थापित गरेको छ। घिउ छुर्पी तथा दुग्ध उत्पादन गर्दै आएको उक्त संस्थालाई कोशी प्रदेश सरकार तथा विभिन्न वित्तीय संस्थाहरूले सहयोग पुर्याएपछि संस्थाले आफूलाई कृषि उद्यमी र आत्मनिर्भर बनाएको उहाँको भनाइ छ।
12: 73 सालदेखि संस्था बनाएर अहिलेसम्म हामी घिउ छुर्पी उत्पादन गर्दैछौँ। वार्षिक हाम्रो किसानहरूलाई दिन्छौँ, हामी 84 जना सियर सदस्य छौँ। एभरेजमा एउटा किसानले 35-40 हजार लानुहुन्छ। किसानहरू नि सन्तुष्ट, हामी पनि सन्तुष्ट।
11: थोरै लगानीमा राम्रो आमदानी हुने भएपछि उहाँ मात्र होइन कृषिमा आधारित साना एवं मझौला उद्योग व्यवसाय प्रति पछिल्लो समय महिलाहरूको आकर्षण बढ्न थालेको छ। विराटनगर बारकी मन्जु थापाले एक बोरा आलुबाट आलु चिप्स बनाउन सुरु गरेको व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको छ।
0: विराटनगर संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट थियो। अब अन्तर्राष्ट्रिय समाचार। युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको लहरका कारण 9,50,00,000 भन्दा बढी मानिस प्रभावित भएका छन्। युरोपमा विशेष गरी ग्रीष्मयामको सुरुवातमै यस्तो उच्च तापक्रम असामान्य मानिन्छ, यद्यपि पछिल्लो समयमा त्यो समस्या झेलिरहनु परेको छ। अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मने बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने हिजो फैसला गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरस संक्रमितहरूको संख्या 1,307 पुगेको छ। हालसम्म 377 जनाको इबोलाबाट मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। अब आर्थिक समाचार।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा महत्वपूर्ण सफलता हासिल गरेको छ। करिब 7 वर्षसम्म निर्माण सम्पन्न हुन नसकेको मर्स्याङ्गी कोरिडोर अन्तर्गतको 220 केभी मार्कीचोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा 1.5 वर्षभित्रै सम्पन्न भई सञ्चालनमा आएको छ। यससँगै निजी क्षेत्रले पनि सरकारले अनुमति पत्र दिएमा प्रसारण लाइन निर्माण र विद्युत व्यापार समेत गर्न सक्ने सन्देश दिएको छ।
0: भुवन आचार्य, अब खेल समाचार। फिफा विश्वकप फुटबल अन्तर्गत पछिल्लो खेलमा आइभोरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम 16मा प्रवेश गरेको छ। अमेरिकाको डल्लास रङशालामा भएको खेलमा नर्वेले आइभोरी कोस्टलाई 1-2 गोल अन्तरले पराजित गर्यो। अब नर्वेले अन्तिम 16मा ब्राजिलको सामना गर्नेछ। त्यसै गरी गैराती नै भएको अर्को खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम 16मा प्रवेश गरेको छ। अब अन्तिम 16मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ। अहिले बिहान 7:45 बजे मेक्सिको र इक्वेडर बीच खेल हुँदैछ। अब मौसम। आज देशभर पूर्णतया बादल लाग्नेछ। देशको हिमाली भूभागको केही स्थान, त्यसै गरी पहाडी भूभागका धेरै स्थान र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:05 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारद्वारा मूल्य समायोजन, मर्स्याङदी करिडोर अन्तर्गत 220 केभी मार्कीचोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड 1.5 वर्षभित्रै निर्माण सम्पन्न, साउदी अरब सरकारद्वारा रमजान महिनाको अवसरमा विभिन्न जेलमा सजाय काटिरहेका 33 जना नेपालीलाई आम माफी, वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी नियन्त्रणका लागि श्रम मन्त्रालयद्वारा अभियानको घोषणा, युरोपमा तीव्र गर्मीको लहरका कारण यस वर्ष मात्र 9.5 करोड मानिस प्रभावित, र फिफा विश्वकप फुटबलमा गैराती भएका खेलमा नर्वे र फ्रान्स विजयी, अहिले बिहान मेक्सिको र इक्वेडर बीचको खेल हुने। बिहान 7 बजेको समाचार सकियो, अर्को समाचार प्रसारण 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
15: फोर्जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
16: नमस्कार, कानुनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
0: कार्यक्रम बुधबार बिहान 7 बजेको समाचार पछि प्रसारण हुन्छ।
16: नेपालमा संविधान जारी भएको 10 वर्ष भइसकेको छ। संविधान संशोधनका लागि बहसहरू पनि भइरहेका छन्। आजको कार्यक्रममा हामी नेपालको संविधानमा संशोधन, असंशोधनीय विषय, अन्तर्राष्ट्रिय अभ्यास, शासकीय स्वरूप र संरचना बारे केन्द्रित हुनेछौ। त्यस विषयमा संविधानविद एवं वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त गेवालीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ।
17: पहिलो कुरा चाहिँ, नेपालको संविधान 2072 सालमा जुन जारी भयो, यो संविधान 2 पटकको संविधान सभाको निर्वाचनबाट निर्माण गरिएको संविधान हो। 10 वर्षसम्म जुन संविधानको 2 पटकको निर्वाचन भए, अहिले त यही संविधानमा तेस्रो पटकको निर्वाचन भयो। यो निर्वाचन भइसकेपछि यो संविधान बमोजिम सरकार चल्न सको सकेन, सरकार स्थिर भयो भएन, बलियो भयो भएन, कानुन गर्ने एक्टरहरूले यो संविधानको कसरी कानुन गरे र कमी कमजोरी थिए कि संविधानमा भन्ने कुराको 10 वर्षमा संसारमा हेर्दाखेरि पोस्ट कन्स्टिट्युसनल स्क्रुटिनी भनिन्छ, अर्थात् संविधानको 10 वर्षमा पूर्णाङ्ग गर्नुपर्छ भन्ने संसारकै मान्यता छ। त्यसै कारणले यस वर्ष जेएनजी आन्दोलन पछाडि जेएनजी आन्दोलनको म्यान्डेट अनुसार सुशासनको उसको म्यान्डेट थियो, दोस्रो म्यान्डेट नेपो बेबीको कुरा थियो, तेस्रो चाहिँ प्रत्यक्ष कार्यकारी निर्वाचित हुनुपर्छ भन्ने चाहिँ 3 माग लिएर जेएनजी आन्दोलन भयो, अन्तरिम सरकार गठन भयो, निर्वाचन सम्पन्न भयो। र अहिलेको सरकारले अब संविधानको पुनरावलोकन गर्नुभन्दा नै संशोधन गर्नको लागि बस पत्र तयार गर्नुपर्छ भनेर आयोग गठन भएको छ। यो आयोगले चाहिँ असारसम्म यसको चाहिँ कार्यावधि छ, यसले बस पत्र बाहिर ल्याउला नै, र उसले चाहिँ मुख्यतया प्रत्यक्ष कार्यकारी जुन चाहिँ निर्वाचित डाइरेक्ट निर्वाचित हुनुपर्छ, निर्वाचनबाट हुनुपर्छ प्रत्यक्षबाट भन्ने चाहिँ त्यो कन्सेप्टबाट अहिले बहस पत्रलाई राय सङ्कलन गरिरहेको छ। हरेक क्षेत्रका मान्छेहरू पनि बोलाइरहेको छ र बोलायो, 6000 भन्दा बढी चाहिँ सुझावहरू पनि आएको अवस्था देखिन्छ। र यसले चाहिँ कम्ती अनि सरकार गठन गर्दाखेरि विज्ञ समूहबाट मात्रै चाहिँ सरकार गठन गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी हुने भन्ने कुराको बढी जोड गरेको देखिन्छ। र राष्ट्रिय सभामा चाहिँ उपराष्ट्रपति अध्यक्ष हुने, स्थानीय तहमा चाहिँ गैर दलीय स्थानीय तह हुनुपर्छ भन्ने जस्तो कन्सेप्टबाट उसले अगाडि बढाएको अवस्था देखिन्छ।
16: संविधान संशोधन मूलत कस्तो कार्य हो, यसका प्रक्रियाहरूले कसरी वैधता पाउँछन्?
17: अब संविधान संशोधन आफैमा चाहिँ जनताको चाहना, समय, परिस्थिति अनुसार संविधान संशोधन गर्दै जानुपर्छ, र जति संविधान संशोधन भयो त्यति संविधानको कानुन हुँदै जान्छ र त्यसको चाहिँ आयु पनि लामो हुन्छ। यो होइन कि संविधान संशोधन गर्दाखेरि प्यान्डोरा बक्स खुल्छ, यो संविधान कमा पनि फेर्न हुँदैन भनियो भने संविधान आफ्नो जड वस्तु होइन, जति संशोधन गर्यो त्यति चाहिँ अर्ग्यानिक बन्दै जान्छ। अब यो संविधान संशोधन गर्नको लागि के कुरामा संशोधन गर्नुपर्छ या विधि के हो भन्ने हो भने पहिलो चाहिँ संविधानका आफ्ना चाहिँ सीमाहरू हुन्छन्, जहाँ चाहिँ संविधान लागू भएका देश छन् कतिपयले चाहिँ आधारभूत संरचनाहरू राखिएका हुन्छन्, जस्तै यसलाई बेसिक स्ट्रक्चर भन्छ, जसलाई असंशोधनीय व्यवस्थाहरू भनेर मानिएको छ। त्यस्ता असंशोधनीय व्यवस्थाहरू कहिले पनि संशोधन हुन सक्दैनन्। जनताले एउटा क्रान्ति गरे मुभमेन्ट गरेर नफाल्दासम्म त्यो संविधानको चाहिँ आवश्यक कुराहरू असंशोधनीय मानिन्छन्, अरू चाहिँ सबै कुरा संशोधन गर्न सकिन्छ भन्ने संविधानले पनि धारा 274 एकले चाहिँ असंशोधनीय बुधाहरू राखेको छ र 274(2) चाहिँ अरू सबै जे जे कुरा पनि संशोधन गर्न सकिन्छ। तर प्रदेशहरूको हक अधिकारको कुरा छ भने अनुसूची 6 छन् प्रदेश सरकारका अधिकारहरू, त्यो संशोधन गर्न पर्यो भने 7 प्रदेशहरूको जहाँ सभाहरू छन् संसद छ त्यसको कम्ती भने 2/3 सहमति जनायो भने मात्रै संघीय संसदले पनि पारित गर्यो भने बल्ल संशोधन हुन्छ भनेर यसरी चाहिँ संविधानी व्यवस्था छ। असंशोधनीय व्यवस्थाहरू के हुन् भन्ने हो भने पहिलो चाहिँ जनतामा निहित सार्वभौम सत्ता चाहिँ संशोधनै हुन सक्दैन भनिएको

0: स्ट्रक्चर हुने गरी जुन संहिता छ, यो संहिता चाहिँ फ्याँक्न नसकिने असंशोधनीय व्यवस्था राखिएको छ। माथिका कुराहरू संशोधन हुन सक्दैनन्, अरू कुराहरू जुनसुकै चिज पनि संविधान सभाले बनाएको संविधान भएको कारणले गर्दा यसले प्रत्येक प्रतिनिधि सभामा जुन चाहिँ संविधान संशोधन विधेयक जान्छ त्यसले दुई तिहाईले पारित गर्नुपर्ने हुन्छ। राष्ट्रिय सभामा गइसकेपछि राष्ट्रिय सभाले पनि दुई तिहाईले पारित गर्नुपर्ने हुन्छ। दुई तिहाईले पारित राष्ट्रिय सभाले गर्यो, प्रतिनिधि सभाले पारित गर्यो भने बल्ल संविधान संशोधन हुन पुग्छ। र प्रदेशहरूको लागि हेर्ने भने प्रदेशका चाहिँ सातवटै संसद मध्ये पाँचवटा संसदको दुई तिहाई बहुमतले पारित गरेर संघीय संसदले पारित गर्यो भने बल्ल संविधान संशोधन हुन्छ। यो विधि र प्रक्रिया भनेका यिनै हुन्। यो चाहिँ नेपालको संविधान हेर्नुहुन्छ भने धेरै कठोर संविधान हो, सानो तिनो कुराले संशोधन हुनलाई जटिलता छ।
1: संविधान संशोधनका विषयहरू, असंशोधनीय विषयहरू र त्यसका वैधताका प्रश्नहरू बेला बेला उठ्छन्। यो कस्तो खालका प्रश्नहरू हुन्छ?
0: असंशोधनीय भन्दा बित्तिकै एउटा शरीरलाई चाहिने जुन ब्याकबोन भन्छ नि, हाम्रो करङहरू हुन्छ नि, ब्याकबोन पछाडिको जुन चाहिँ आधार स्तम्भ जग एउटा घरको चाहिँ पिल्लरहरू होइन, ती पिल्लरहरू एउटा निकाल्ने भने घरै ढल्न सक्छ नि। त्यसैले चाहिँ त्यो बेसिक स्ट्रक्चर लोकतन्त्रका मूल्य मान्यता, बेसिक मूल्य मान्यता, लोकतान्त्रिक मूल्य मान्यता, यसलाई चाहिँ संशोधन हुन सकेन। त्यो बेसिक स्ट्रक्चर भनियो जस्तो त्यसको लागि चारौँ सत्ता हिजो राजा महाराजामा थियो, राजतन्त्रमा थियो, त्यो सबै चाहिँ जनताको नाश हो, जनतालाई छोड्ने भनेर हिजोका राजा महाराजाले पनि भनेको कारणले गर्दाखेरि र सबै अधिकार 2062-63 पछाडि आयो, गणतन्त्र थापित हो होइन। त्यसैले चाहिँ जनतामा नि चारौँ सत्ता भनेको जनता नै सर्वेसर्वा हुन्, जनता नै अल्टिमेट पावर हुन्, जनताभन्दा माथि कोही छैन भन्ने हुनाले जनतामा निसारण सत्ता संशोधन हुन सकेन, त्यो असंशोधनीय भयो। यसैसँग सम्बन्धित जनता निसारण सत्ताको बाँडफाँड संहितासँग जोडिन्छ, समावेशितासँग जोडिन्छ, गणतन्त्रसँग जोडिन्छ, धर्मनिरपेक्षतासँग जोडिन्छ र मौलिक हक स्वतन्त्र न्यायपालिका, मौलिक हक उल्लङ्घन गर्ने स्वतन्त्र न्यायपालिकाले चाहिँ जनतालाई चाहिँ उपचार दिने कुराहरू, यी चाहिँ बेसिक स्ट्रक्चर या असंशोधनीय कुरा भए। अब विधि प्रक्रिया कम्तीमा पनि प्रतिनिधि सभामा जान्छ, प्रतिनिधि सभाले दुई तिहाईले पारित गर्नु पर्यो, राष्ट्रिय सभा जान्छ, राष्ट्रिय सभाले दुई तिहाईले पारित गर्यो भने बल्ल यो चाहिँ संशोधन बन्छ र त्यो संविधानको पाठो बन्दछ। यिनै कुरालाई ख्याल गरिनुपर्छ।
1: वर्तमानमा नेपालको संविधानमा चाहिँ के सम्बोधन गर्न सकिन्छ होला त? अब त्यो माग उठेका र चर्चामा रहेका सबै विषयमा संशोधन सम्भव छ होला त सर?
0: अब माग गरेको र जति चर्चामा आएको कुराहरू छन्, अहिले एकछिन मान्नुहोस्, अहिले राष्ट्रसभाको केन्द्रीय महाधिवेशन भयो चितवनमा, त्यहाँ चाहिँ उठेको के छ भन्दाखेरि जेएनजी आन्दोलनले मागेको चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी भनिरहेछ होइन, त्यसलाई चाहिँ उसले हामी प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान्छौँ भनेको छ उसले राष्ट्रसभा, अहिले जहाँ चाहिँ झन्डै झन्डै दुई तिहाईको बहुमत प्रतिनिधि सभामा छ, उसले महाधिवेशनमा आफ्नो चाहिँ घोषणा पत्रहरू जारी गरेको छ, उसले आफ्नो म्यान्डेट त्यहाँबाट लिइरहेको छ, उसले जेएनजीले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी भनेको रहेको छ र उसले पनि त्यसलाई स्वीकार गरेको अवस्था देखिन्छ। अलिक फरक कुरा के आएको छ भन्दाखेरि होइन, अब प्रादेशिक लेभलका संसदहरू हुँदैनन् भन्ने कता कता भनेको अवस्था पनि देखिन्छ, त्यो चाहिँ अब पारित गरे गरेन त्यो बाहिर आएको अवस्था देखिँदैन। अर्को चाहिँ स्थानीय तह गैरदलीय हुनुपर्छ भनेर पनि भनेको अवस्था देखिन्छ र सरकारहरूमा विज्ञहरू जानुपर्ने, उपराष्ट्रपतिले काम भएन, उपराष्ट्रपतिलाई चाहिँ भारतीय जुन अभ्यास छ, दक्षिण अफ्रिकाको जुन अभ्यास छ या अन्य मुलुकहरूको अभ्यास छ त्यसलाई चाहिँ उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने भन्ने कुरा पनि आएका छन्। अब यी कुरामा कतिपय राम्रा कुरा छ, कतिपय कुरा चाहिँ यो शासन प्रणाली अनुसार मेल खाएको अवस्था देखिँदैन। जस्तो एकछिन मान्नुहोस्, प्रत्यक्ष कार्यकारी निर्वाचित हुने, जनताबाट निर्वाचित कार्यकारी राख्ने भनेपछि पहिलो कुन कार्यकारी हो, राष्ट्रपतिलाई प्रत्यक्ष निर्वाचित बनाउने हो कि प्रधानमन्त्रीलाई प्रत्यक्ष निर्वाचित बनाउने हो कि भन्ने कुराको पहिलो निर्कुल गर्नु पर्यो। पहिलो यो शासकीय स्वरूपसँग सम्बन्धित छ, जेएनजी आन्दोलनले संहिता फाल्ने, समावेशता फाल्ने, यो संविधान फाल्ने भन्ने कहीँ कतै उसले म्यान्डेट लिएको छैन। उसले शासकीय स्वरूपमा जतिखेर पनि पटक पटक संसद विघटन भए, संसद स्थिर भएन, सरकार स्थिर भएन, प्रधानमन्त्री 5 वर्षसम्म उसको अवधि व्यतीत गर्न पाएन, एउटा कार्यकालमा 3-4 प्रधानमन्त्री भए, यो चाहिँ गलत भयो। त्यसैले चाहिँ यसले स्थिर सरकार दिन सकेन, स्थिर संसद भएन, यसले जनतालाई चाहिँ डेलिभरी हुन सकेन, जनतालाई एक्सेसिभ जस्टिस भएन भन्ने कोणबाट जेएनजीको आन्दोलन भयो। त्यो कुरालाई अहिलेको राष्ट्रसभाले स्वीकार गरेको छ, तर हिजो चाहिँ संविधान सभा संविधान बनाउँदाखेरि नेकपा एमाले भन्नुहोस्, काङ्ग्रेस भन्नुहोस्, माओवादी सहितका अन्य पार्टीहरू, मधेसवादी दलहरू सबैले चाहिँ सुरुमा 62-63 राज्य पुनर्सना गर्ने भने 12 बुँदे हुँदै 16 बुँदे हुँदै दुई पटकको संविधान सभा भयो। त्यो राज्य पुनर्सना के हो भन्दा संहिता र समावेशिता मार्फत हुन्छ पुनर्सना भनेर मधेस आन्दोलनले पनि संहिता र समावेशिता पनि ल्यायो। यो संविधान बनाउने स्टेक होल्डरहरूका जुन पार्टीहरू छन् ती पार्टी पनि छन्, उनीहरूको पनि एउटा सहमति लिनुपर्ने, राजनीतिक सहमति पनि

0: क्रिएट गर्नुपर्ने एकातर्फ दायित्व यो सरकारको देखिन्छ र प्रत्यक्ष निर्वाचित कार्यकारी भन्दा बित्तिकै प्रत्यक्ष निर्वाचित कार्यकारीलाई पहिलो राष्ट्रपति हो कि प्रधानमन्त्री प्रत्यक्ष कार्यकारी भन्ने चाहिँ एकातर्फ निर्कुल गर्न पर्यो। यो अहिले बस बुदा तयार गर्ने बस पत्र तयार गर्ने जुन समिति छ त्यसले निर्कुल गरेर त्यो मोडलमा जान पर्यो। अब प्रत्यक्ष कार्यकारी भन्दा बित्तिकै यसलाई फेरि गैर संसदीय शासन प्रणाली मानिन्छ। अब हाम्रो यो संविधानले संसदीय शासन प्रणाली परिकल्पना गरेको छ। जस्तो अमेरिकन मुलुकहरू हेर्नुहुन्छ भने त्यसलाई मिश्रित संसदीय शासन प्रणाली भनिन्छ, जहाँ इलेक्ट्रल कलेज छ। इलेक्ट्रल कलेजमा लोकप्रिय मत एउटा कुनै राष्ट्रले पायो र जित्यो, उसले चाहिँ बढी मत ल्यायो लोकप्रिय भने पनि त्यो निर्वाचित हुँदैन। त्यहाँ संसदबाट बढी सिट ल्यायो जसले ल्याउँछ, लोकप्रिय मत ल्याएको पनि निर्वाचित नभएर संसदबाट बढी सिट ल्याउने र लोकप्रिय मत ल्याएर इलेक्ट्रल कलेज मार्फत निर्वाचित हुन्छ, त्यसलाई संसदीय व्यवस्था नबनिकन मिश्रित संसदीय व्यवस्था भनिएको छ। भनेपछि शासन प्रणालीमा जेएनजीले पनि म्यान्डेट दिएको छ अरूलाई चाहिँ नछोइकन। शासन प्रणाली कस्तो बनाउनु त, शासकीय स्वरूप कस्तो बनाउने? त्यसमा चाहिँ पहिलो राष्ट्रपतीय शासन पद्धति भनियो, प्रधानमन्त्रीको शासन पद्धति प्रत्यक्ष कार्यकारी भनियो, त्यो गैर संसदीय शासन प्रणालीमा जस संसदले सरकार निर्माण गर्दैन। अब संसदीय शासन प्रणाली भन्ने भने अहिलेकै जस्तै संसदीय शासन प्रणाली हो, सांसद चुन्छौँ, संसदमा सांसद जान्छन्, संसदले सरकार बनाउँछ, सांसद नै मन्त्री बन्छन्। त्यसैले यो गैर संसदीय शासन प्रणाली अन्तर्गतको जेएनजीको माग र अहिले राष्ट्रपतिको माग भनाइ पनि त्यही नै कुरा रहेको छ। त्यसैले अबको बहस पत्र तयार गर्दा गैर संसदीय शासन प्रणालीबाट हाम्रो चाहिँ संविधान संशोधन हुन्छ भनेर एउटा चाहिँ त्यस्तो चाहिँ निर्णय गर्नुपर्ने अवस्था हुन्छ। अब यो मोडलबाट जाने भने प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने या प्रधानमन्त्री त्यो तय गर्न पर्यो। यही मोडलबाट जाने भने प्रादेशिक मुख्यमन्त्रीहरू प्रत्यक्ष निर्वाचित हुन्छन्, संसदबाट हुँदैनन् भनेर त्यो मोडलमा जान पर्यो। त्यसपछि स्थानीय तहका पनि अहिले प्रत्यक्ष त निर्वाचित हुन्छन्, पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली अप्नाइन्छ। यो गैर संसदीयमा प्रत्यक्ष कार्यकारीमा पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली अप्नाइँदैन। त्यसमा बढी मत होइन कि बहुमत, मतदाता जति छन् त्यसको बहुमत प्राप्त गर्ने, 100 जना छन् भने 51% ल्याउनु पर्ने, त्यसलाई चाहिँ मेजोरिटी भोट सिस्टम भन्ने निर्वाचन प्रणाली सँगसँगै चेन्ज गर्नुपर्ने हुन्छ। अर्को चाहिँ फ्रान्सको जति पनि हामीले देखेका छौँ निर्वाचन प्रणालीमा दुई चक्रीय निर्वाचन प्रणाली भनिन्छ। दुई चक्रीय निर्वाचन प्रणाली भन्दा बित्तिकै जति मतदाता छन् त्यसको चाहिँ बहुमत नहुँदासम्म धेरै उम्मेदवार उठिया हुन्छन्, जसले लार्जेस्ट भोट ल्याएको हुन्छ 50+1 नल्याउँदासम्म दुई पटक तिन पटकसम्म जसले बढी मत ल्याएको छ त्यससँग लडाएर बहुमत 50+1 ल्याउने उम्मेदवारलाई जिताइन्छ। त्यो दुई चक्रीय निर्वाचन प्रणाली। अब प्रत्यक्ष कार्यकारी भन्दा बित्तिकै हामी कुन निर्वाचन प्रणाली अप्नाउने, यो चाहिँ सङ्घीय सरकारमा नै हुन्छ, प्रादेशिक सरकारमा हुन्छ, लोक स्थानीय तहमा नै हुन्छ, यो सिस्टमबाट हामी जान सक्छौँ एउटा। अर्को मोडल भनेको संसदीय शासन प्रणाली हो, संसदबाट भने संसदमा सुधारिएको संसदीय व्यवस्था हो, त्यसलाई अझै पुगेन, 5 वर्षसम्म फिक्स टेन्योर हुन्छ प्रधानमन्त्रीको, 5 वर्षसम्म संसद विघटन गर्न पाइन्न, ल मेकर मात्रै होइन त्यहाँ विज्ञ पनि बाहिरबाट ल्याउन पाइन्छ भन्ने यस्ता खालका फेरि संविधान संशोधनका कुरा हुन सक्छन्। यो एकातर्फ हुन्छ, होइन हामी इलेक्ट्रल कलेजबाट संविधान संशोधन गर्छौँ भन्ने भने अमेरिकन मोडलबाट आउनु पर्यो। यस्ता मोडल शासकीय स्वरूप छन् र अहिले संहिताको आधारमा हेर्ने भने कार्यकारी संसद चाहिँ संहिता छ, समावेश संहिता छ, तर अदालत एकदमै एकात्मक छ भने अदालतलाई पनि संघीय शासन प्रणालीमा अप्नाउनु पर्ने हुन्छ। संसारमा 27 मुलुक छन् जहाँ मैले 3 दर्जनभन्दा बढी किताब लेखेँ, संहितामा 15-16 किताब पनि लेखिसकेँ होला। अब त्यसमा चाहिँ के देखिन्छ भने 2700 मुलुक संहितामा अप्नाएका छन् जहाँ दुई तहको संसद, दुई तहको सरकार, दुई तहको न्याय प्रणाली भन्छ, हामी 3 तहको सरकार, 3 तहको संसद र एकात्मक न्याय प्रणाली अप्नाएको छौँ। अब यसलाई वृहत तरिकाले संशोधन गर्नु जरुरी हुन्छ, यसका चाहिँ सिट सङ्ख्या धेरै भए संघीयमा 275 या प्रदेशमा चाहिँ संसदका सांसदका संख्या बढी छन्, लोकलमा प्रतिनिधिका संख्या बढी छन्, यसलाई घटाउन सकिने एउटा अर्को आधार पनि बन्न सक्छ। र संविधान सभाले जुन चाहिँ एकात्मक न्यायपालिका भनिरहेको थियो, न्यायपालिकामा हेर्नुहुन्छ भने संघीय न्यायपालिका नभने एकात्मकै छ, सर्वोच्च अदालत, प्रादेशिक अदालत, स्थानीय अदालत हुनुपर्ने हुन्छ, त्यसमा चाहिँ संवैधानिक अदालत पनि राख्ने जरुरी देखियो छ। अहिले संवैधानिक इल्लाहले जुन संहिता समावेशता संविधानको व्याख्या गर्न जति गर्नुपर्थ्यो त्यो गर्न सकेको छैन, त्यसैले यसको सट्टामा संवैधानिक अदालत पनि ल्याउनु पर्ने जरुरी छ। र प्रदेशको सरकार भनिन्छ भने प्रादेशिक सरकारको छन् प्रादेशिक अदालत पनि चाहिन्छ, स्थानीय तहका सरकार छन् संसद छ भने त्यसको स्थानीय अदालत पनि चाहिन्छ, न्यायिक समिति अदालत होइन। त्यसैले यो पनि व्यापक रूपमा परिवर्तन अहिले खाँचो छ। प्रदेशका सरकारका अधिकारहरू 6 मा छ, 6 को प्रदेश सरकारको अधिकार चाहिँ त्यही बमोजिम कानुन भने प्रदेशको चाहिँ सरकार संसदले हो, प्रदेश संसदै चाहिँ भने त प्रदेश सरकारै जाने हो। यो तरिका भयो भने अनएमेन्डेबल हुन्छ, असंशोधनीय मानिन्छ, यो पनि गलत हुन्छ। अब यसलाई चाहिँ राष्ट्रसभा कन्भिन्स हुने एउटा कुरा हो, तर त्यसको मोडल के हो, मोडलको आधारमा हामी व्याख्या गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ हिजो संविधान सभा मा रहेका पार्टीहरू जहाँ राष्ट्रिय सभा छन् राष्ट्रिय सभाले पनि द्वितीयले पारित गर्नुपर्छ। हालाकि अहिलेको नियमावलीले चाहिँ दुईटै सदन एक ठाउँ राखेर द्वितीयले आयो हुन्छ भन्ने छ, त्यो फेरि संविधानको धारा 274(8) विपरीत हुन्छ। त्यो नियमावलीले संविधान खान सक्दैन। यी सबै कुरालाई चाहिँ एनालाइसिस गर्नु जरुरी छ। अलि परिपक्व तरिकाले संविधान संशोधनलाई अझै बहस पत्र जुन आउँछ त्यसलाई पनि आधार बनाएर जनताको घर दैलोसम्म पुर्याउनु पर्छ, छलफल चलाउनु पर्छ र यो 10 वर्षको पुनरावलोकन गर्ने र संविधान संशोधन गर्नलाई अझै उच्च स्तरीय आयोग पनि गठन गर्न सकिन्छ। त्यसरी चाहिँ संविधान संशोधन गर्न जान सकिन्छ भन्ने मलाई लाग्छ।
1: मुख्य कुरा संविधानमा जनताको अपनत्व स्वामित्व हुने कुरा महत्त्वपूर्ण हो। यसलाई बढीभन्दा बढी मानिसको स्वीकार्य बनाउने र हितकारी बनाउने ध्येय नै जनमुखी हो। तर यसमा राज्यका निकायहरू र जिम्मेवार दलहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ?
0: जनताको त अब हिजो जस्तो दक्षिण अफ्रिका 25 लाख सुझावहरूलाई त्यो संविधानमा राखिएको थियो, इन्डियामा 8 लाख सुझावलाई राखिएको थियो, हामी कहाँ 91,000 सुझाव मध्ये 500 सुझावलाई मात्रै यो संविधान राखियो, 90,500 सुझाव खासै एनालाइसिस गरिएन, अहिले पनि 6,000 सुझावहरू आएका छन्। अनि जनताको पक्षबाट जे सुझाव आएका छन् त्यसलाई हिजो 91,000 मध्ये 90,000 पनि एनालाइसिस गर्न सक्नु पर्यो अहिलेको सरकारले या अहिलेको चाहिँ समितिले, र अहिले 6,000 आएको छ भने त्यसलाई एक एक हिसाब गरेर त्यसका चाहिँ डक्ट्रिनल प्रिन्सिपल खोजेर संविधानमा संशोधन गर्नु जरुरी छ। त्यो भयो भने जनताको अपनत्व हुन्छ, जनताको आफ्नो घर बन्छ, आफ्नो घरलाई उहाँहरूको नि प्राणभन्दा प्यारो हुन्छ, अथवा संविधान भनेको जनताको आत्माको बास हो, संविधान भनेको जनताको इन्टेन्ट हो, संविधान भनेको जनताको विल पावर हो, संविधान भनेको जनताको मनसाय हो। भनेपछि जनताभन्दा माथि कोही पनि छैन, जनता नै संविधान हो। भनेपछि यस मानेमा मान्छेले राजनीतिक दलहरूको सहमति चाहिन्छ, यो राजनीतिक सहमति हो, राजनीतिक सहमति होइन, जनताको मनस्थिति, जनताको मनसाय, जनताको विल पावर नै संविधान हो। यो राजनीतिक दलहरूको सहमति भन्दा जहिले पनि त्यसको ब्रिज हुन्छ, जनताको मनसाय कहिले ब्रिज हुँदैन। त्यसैले जनता राजनीतिक दलहरूको राजनीतिक सहमति भन्ने चाहिँ राजनीति त जनता हो नि त, दल हुँदै होइन, जनताका वारिस हुन् दलहरू भनेका। यसैले जनताभन्दा ठुलो कोही छैन, जनता नै संविधान हो। यो जनताको मनसाय अनुसार नै राजनीतिक दलहरूको जनताको म्यान्डेट के छ त्यही बमोजिम नै उहाँहरूले यस भन्नु पर्यो र उहाँहरूले सक्रिय भूमिका खेल्न पर्यो। जहाँ बहस पत्र आओस् या पुनरावलोकन होस् या समिति होस्, आफ्नो राष्ट्रिय सभामा भएका दलहरूले पनि त्यहाँ सक्रिय भूमिका निभाउनु पर्यो, प्रतिनिधि सभामा भएका दलले पनि सक्रिय भूमिका निभाउनु पर्यो, या मधेसवादी दलहरू जहाँ संहिता संहिता ल्याउनलाई पनि योगदान छ। यो संविधान जड वस्तु होइन, संशोधन गर्न जानुपर्छ भन्ने चाहिँ उहाँहरूले पनि महसुस गर्नुभएको छ, तर एक्सनमा नआएको कारणले उहाँहरूले पनि यो सरकारलाई पनि सहयोग गर्न जरुरी छ। उहाँ आफैले नै संविधान संशोधन गर्न जाँदा पनि हिजो सरकार बनाए पनि संशोधन गर्नु होइन, राष्ट्रिय सभामा पनि यो सरकारले पनि उहाँहरूलाई पनि कन्भिन्स लिएर उहाँलाई ट्रस्टमा लिएर जे जे संशोधन गर्नुपर्ने हो, जसले चाहिँ स्थिर सरकार दिन सकेन, जसले चाहिँ स्थिर प्रधानमन्त्री दिन सकेन, या जसले चाहिँ जनताको डेलिभरी दिन सकेन, यो संविधान आफै कमजोर नभए पनि एक्टरहरूको कमजोरले कारणले यहाँसम्म आएको छ, आन्दोलन भएका छन्, यो आन्दोलन 10-10 वर्षमा भइरहेको छन्, यसलाई पनि रोक्नलाई र संविधानलाई अर्ग्यानिक जैविक वस्तु बनाउनलाई, जनताको आत्माको बास बनाउनलाई यो सबै दलहरूको पनि त्यत्तिकै भूमिका रहन्छ भन्ने लाग्छ।
1: उहाँ हुनुहुन्थ्यो संविधानविद एवं वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त गेवाली हामीसँग कुराकानी गर्नुहुँदै।
2: कार्यक्रम कानुनका कुरा आजलाई यति नै, हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

0: नमस्कार। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी नेपालद्वारा संयुक्त रूपमा सञ्चालित दिगु पर्यटन परियोजनाको प्रस्तुति दिगु पर्यटन प्रवर्धन कार्यक्रमको अर्को भागमा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक महिनाको पहिलो र तेस्रो बुधबार बिहान यसै समयमा प्रसारण हुने गर्दछ।
1: दिगो पर्यटन कार्यक्रम रेडियो नेपालका मिडियम वेभका फ्रिक्वेन्सीहरूका साथै देशभर रहेका एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 मेगाहर्जबाट एकैसाथ सुन्न सकिन्छ भने psbnepal.gov.np, radionepal.gov.np, रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि संसारभर सुन्न सक्नुहुन्छ।
0: पर्यटन केवल घुमफिर र मनोरञ्जनको माध्यम मात्र होइन, यो त रोजगारी सिर्जना, स्थानीय संस्कृति संरक्षण र आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पनि हो। तर पर्यटनको वास्तविक उपलब्धि त्यति बेला मात्र सम्भव हुन्छ जब यसको लाभ समाजका सबै वर्ग र समुदायसम्म समान रूपमा पुग्दछ। यही सोचलाई व्यवहारमा उतार्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीको सहकारीमा दिगु पर्यटन परियोजना सञ्चालन गर्दै आएको छ।
1: पर्यटन क्षेत्रमा होमस्टे सञ्चालन, स्थानीय परिकारको प्रवर्धन, हस्तकला उत्पादन, प्रकृति पथ प्रदर्शन, सांस्कृतिक संरक्षण कार्यक्रम तथा स्थानीय उत्पादनको बजारीकरण जस्ता गतिविधि मार्फत समुदायले आम्दानीका नयाँ अवसर प्राप्त गरिरहेका छन्। यसले उनीहरूको जीवनस्तरमा सुधार ल्याउनुका साथै स्थानीय स्रोत, संस्कृति र परम्पराको संरक्षणमा पनि सकारात्मक योगदान पुर्याइरहेको छ। सिप विकास मार्फत आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीको संयुक्त पहलमा दिगो पर्यटन परियोजनाले निलहिरा समाजको समन्वयमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि 21 दिने कफी बनाउने वरिष्ठ तालिम सञ्चालन गरिरहेको छ। तालिममा कफी तथा विभिन्न पेय पदार्थ बनाउने सिप, ग्राहक सेवा कार्यस्थलमा अपनाउनु पर्ने व्यावसायिक व्यवहार र आधारभूत उद्यमशीलता सम्बन्धी ज्ञान प्रदान गरिरहेको परियोजनाले जनाएको छ।
0: आजको कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि सञ्चालित तालिमका सन्दर्भमा निलहिरा समाजका व्यवस्थापक परशुराम चौधरीको अनुभव सुनाउँदैछौ। दिगो पर्यटन परियोजना मार्फत विशेष गरी महिला, अल्पसंख्यक, सीमान्तकृत तथा समाजमा पछाडि पारिएका समुदायलाई पर्यटनसँग जोड्न सञ्चालन भइरहेका प्रयासका बारेमा दिगो पर्यटन परियोजनाका सञ्चार तथा अनुगमन अधिकृत आस्था रिजालसँग गरिएको छोटो कुराकानी पनि आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ।
1: पर्यटन परियोजनाले सञ्चालन गरेको लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि जीविकोपार्जन तथा सिपमूलक तालिम, सो तालिमको आवश्यकता र महत्त्वका बारेमा आफ्नो अनुभव सुनाउँदै हुनुहुन्छ निलहिरा समाजका कार्यक्रम व्यवस्थापक परशुराम चौधरी।
2: दिगो पर्यटन विकासका लागि जुन यो लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई जीविकोपार्जन तथा सिपमूलक कार्यक्रममा चाहिँ जोड दिनु भएको छ सस्टेनेबल टुरिज्म बोर्ड युएनडिपीलाई धेरै धेरै धन्यवाद। यो एकदमै महत्त्वपूर्ण विषय, किन भन्दाखेरि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको साथीहरूले चाहेर पनि यो यस्ता किसिमका जुन जीविकोपार्जन हुने किसिमका तालिमहरू चाहिँ लिन सकेको अवस्थाहरू थिएन। यो अवस्था नभएकोले गर्दाखेरिमा चाहिँ दिगो पर्यटन विकास लक्ष्य राखेर पर्यटन बोर्डले र युएनडिपीको सहयोगमा चाहिँ जुन तालिम कार्यक्रम जुन भइरहेको छ यो चाहिँ अत्यन्त महत्त्वपूर्ण रहेको छ निलहिरा समाजका लागि। र निलहिरा समाजले चाहिँ पछिल्लो क्रममा पर्यटन बोर्डसँगको साझेदारीमा चाहिँ अहिले वरिष्ठ कफी मेकिङ तालिम अनि त्यसपछि गएर स्पा थेरापी जसलाई बडी मसाज भनिन्छ त्यस्तो तालिम र यो मिथिला आर्ट सम्बन्धीको तालिम चाहिँ सञ्चालनमा ल्याएको छ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका साथीहरू हुनुहुन्छ उहाँलाई चाहिँ सशक्त बनाउन जरुरी छ। यो विभिन्न तालिमले जुन सशक्त बनाउने यो जुन यो कार्यक्रम छ यो कार्यक्रमबाट चाहिँ उहाँहरूलाई चाहिँ जीविकोपार्जन सम्बन्धी नलेज होइन त्यसपछि गएर चाहिँ अब यो व्यापार व्यवसाय कसरी प्रवर्धन गर्ने भन्ने विषयमा चाहिँ उहाँ तालिम दिइरहँदाखेरिमा चाहिँ उहाँहरू चाहिँ सशक्त हुन्छन् जस्तो चाहिँ हामीलाई महसुस भएको छ र पछिल्लो क्रममा भए पनि राख्नु भएको छ। धेरैजनाको कमिटमेन्ट छ हामीले पनि केही गरेर देखाउनुपर्छ अब हामी पनि यो पर्यटन विकासका लागि चाहिँ केही गर्नुपर्छ भन्ने मेन्टालिटीले नै सहभागी साथीहरू चाहिँ अहिले तालिम लिइरहनु भएको छ।
1: लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले के कस्ता समस्या र चुनौतीको सामना गर्नु परेको छ त? पुनः व्यवस्थापक चौधरी।
2: एकदमै धेरै, किन भन्दाखेरि हाम्रो जुन यो लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरूको सबभन्दा ठुलो समस्या भनेको बेरोजगारको समस्या। यो रोजगारीका लागि अनेक ठाउँमा अनेक किसिमको भेदभाव लाञ्छनाहरू सहिरहँदाखेरि जागिरलाई निरन्तरता दिन नसकेको अवस्थामा अहिले आफैले हामी स्वयंले केही गर्नुपर्छ भन्ने उद्देश्यले जुन अहिले सस्टेनेबल टुरिज्म बोर्डले यो परियोजना ल्याएको छ यसले अवश्य पनि टेवा पुर्याउँछ। तथापि यो भनिरहँदाखेरि चुनौती भन्ने कुराहरू एकदमै पाइला पाइला पछि रहेको छ। कसरी रहेको छ भन्दाखेरि बेरोजगारीको समस्या एकदमै बढ्दो छ, उहाँहरूलाई भनेको समयमा कुनै पनि ठाउँमा चाहिँ सहजै जागिरका लागि स्वीकार्यता छैन। स्वीकार गरिहाल्यो भने पनि त्यहाँ हुने विभेद लाञ्छनाले गर्दाखेरि उहाँहरू त्यहाँ बस्न सक्नुहुन्न, कन्टिन्यू गर्न सक्नुहुन्न, जसले गर्दा उहाँहरू आर्थिक रूपमा एकदमै पछि पर्नुहुन्छ। जब आर्थिक रूपमा पछि पर्नुहुन्छ त्यसपछि चाहिँ उहाँहरूको चाहिँ ठुलो लाइफको सवाल हुन्छ, लाइभलीहुडको सवाल हुन्छ, त्यतिखेर चाहिँ चुनौती नै रहेको छ भन्नुपर्छ।
1: लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको आर्थिक उपार्जन, आत्मनिर्भर र सशक्तिकरणका लागि दिगो पर्यटन परियोजनाले पुर्याएको योगदानका सम्बन्धमा प्रकाश पार्दै चौधरी भन्नुहुन्छ,
2: ठुलो सहयोग मिलेको छ। किन भन्दाखेरि कुनै एउटा समाजबाट पछाडि पारिएका व्यक्तिहरूलाई, राज्यबाट पछाडि पारिएका व्यक्तिहरूलाई, जहाँ जसको कुनै पनि अवसर छैन, ती व्यक्तिहरूलाई चाहिँ सस्टेनेबल टुरिज्म बोर्डले यसरी समेटेर तपाईँहरू पनि तालिममा आउनुपर्छ, सहभागीगत रूपमा भए पनि तपाईँहरू चाहिँ केही गरेर देखाउनु पर्छ, पर्यटन प्रबन्धनलाई तपाईँको समुदायले टेवा पुर्याउँछ, हामी विश्वस्त छौँ भनेर चाहिँ पार्टनरसिप गर्न आइरहँदाखेरिमा चाहिँ अवश्य अवसरको कुरा हो यो, होइन? यसले चाहिँ ठुलो भूमिका खेलेको छ भन्ने हो भने चाहिँ, किन भन्दाखेरि जो चाहिँ साथीहरू अहिले जागिरका लागि भौतारिरहेका छन्, जोसँग चाहिँ एउटा सिपको एकदमै अभाव छ, उहाँहरू नेपालमा मात्रै होइन, नेपालमा गर्न नसके तापनि कतै अब विदेशतिर गएर पनि गरिराख्नु भएको योभन्दा अघिल्लोको एक्सपिरियन्स छ भनेपछि अवसर त छ, एकदम टेवा मिलेको छ। जब एउटा मान्छे सशक्त आत्मनिर्भरका लागि चाहिँ तालिम लिन्छ त्यो व्यक्ति सशक्त हुन्छ, त्यो अलिकति फरक पाटो छ। जतिजनाले हामीले यो तालिममा समाहित गऱ्यौँ उहाँहरूको चाहिँ अलिकति एउटा आत्मनिर्भरताको चाहिँ अलिकति हामीले राम्रो पाएका छौँ कि, लेभल हुन्छ नि मानसिक लेभल राम्रो भेटाएका छौँ, त्यसले गर्दाखेरि सिप सिक्ने एकदमै अनिवार्यता छ।
1: फरक पहिचान भएकै कारण रोजगारीका अवसरहरूबाट वञ्चित हुनुपर्ने र सामाजिक विभेद भोग्नुपर्ने बाध्यता यो समुदायका लागि नयाँ होइन। तर बजारमा उच्च माग रहेको कफी मेकिङ जस्ता व्यावसायिक सिपले उनीहरूमा नयाँ आत्मविश्वास थपेको छ।
0: अब दिगो पर्यटन परियोजना मार्फत विशेष गरी महिला, अल्पसंख्यक, सीमान्तकृत तथा समाजमा पछाडि पारिएका समुदायलाई पर्यटनसँग जोड्न सञ्चालन भइरहेका कार्यक्रमका बारेमा दिगो पर्यटन परियोजनाका सञ्चार तथा अनुगमन अधिकृत आस्था रिजालसँग गरिएको छोटो कुराकानी।
3: दिगो पर्यटन परियोजना अन्तर्गत चाहिँ हामीले सुरुदेखि नै फिक्स गरेर हामी को कोसँग जान्छौँ, कसरी कार्यक्रमहरू गर्छौँ भन्ने हिसाबले चाहिँ सुरुदेखि नै हामीले योजनागत हिसाबमा नै काम गरि नै रहेको छौँ, होइन? जस अन्तर्गत चाहिँ हामीले चाहिँ कार्यक्रमभरिमा चाहिँ कम्तीमा पनि 40% चाहिँ महिलाहरूको सहभागिता चाहिँ हाम्रो हरेक क्षेत्रमा हुनुपर्छ भन्ने हिसाबले लिएको छौँ भनेदेखि 5% चाहिँ लैङ्गिक अल्पसंख्यकको समुदायसँग पनि हामीले काम गर्नुपर्छ र उहाँहरूको जीविकोपार्जन तथा उहाँहरूलाई कसरी अलिकति दरिलो बनाएर अगाडि लिएर जसो जान सकिन्छ पर्यटनको हिसाबमा भन्ने कुरा पनि लिएको छ भनेदेखि यो अपाङ्गता भएको व्यक्तिहरूलाई पनि पछाडि पार्नु हुँदैन र उहाँहरूलाई पनि सँगसँगै लिएर जानुपर्छ भनेर कम्तीमा पनि हामी 5% चाहिँ अपाङ्गता भएको व्यक्तिहरूसँग पनि पुग्छौँ भनेर भनेका छौँ भनेदेखि जुन अहिले हामीले हेर्ने हो भने चाहिँ एकदम युवाहरूको जमात पनि नेपालबाट धेरै चाहिँ बाहिर गइरहेको अवस्थामा चाहिँ त्यो जमातलाई पनि हामीले नेपालमै राख्नुपर्छ र यहीँ नै उहाँहरूलाई चाहिँ आर्थिक उपार्जनको काममा पनि लगाउनुपर्छ भनेर कम्ती मा पनि 30% चाहिँ युवाहरूसँग पनि हामी काम गर्छौँ। त्यो भन्दा भन्दै हामी अरू उमेर समूहगत हिसाबमा चाहिँ काम गर्दैनौँ भन्ने होइन, हामी सबै उमेरगत समूहसँग चाहिँ काम गरि नै रहेको हुन्छौँ र यो हिसाबले चाहिँ हामीले पर्सेन्टेज वाइजमा पनि फोकस गरेर हामीले यहाँ चाहिँ जानै पर्छ भन्ने हिसाबले चाहिँ कार्यक्रम अगाडि बढि नै रहेको छ।
4: युएनडिपीको सहयोगमा यहाँले काम गर्दै गर्दाखेरि विभिन्न सेक्टरहरू थिए, पर्यटन क्षेत्रहरू, त्यसमा पनि यहाँले महिला, आदिवासी जनजाति, अल्पसंख्यक, अपाङ्ग, त्यसै गरेर युनिक अल्पसंख्यक यस्ता समुदायहरूलाई रोज्नु भएको छ, यसको कारण के होला?
3: यहाँहरूले सर हेर्नुभयो भने पनि नेपालको अवस्था र यो जति पनि हाम्रो महिला होस्, आदि यो अपाङ्गता भएको होस् अथवा एलजिबिटिक्युआई समूहकोहरूको चाहिँलाई चाहिँ धेरै अपर्च्युनिटीहरू पनि छैन र धेरै उहाँहरूले चाहिँ काम गर्न र जहाँ गए पनि एक्सेप्टेन्स लेभल एकदमै कम भएको कारणले र यो हिसाबमा चाहिँ हामी सबै एकै समान रूपमा चाहिँ अगाडि बढ्नुपर्छ र समान रूपमा चाहिँ अपर्च्युनिटीहरू पाउनुपर्छ भन्ने हिसाबले चाहिँ हामीले समान रूपमा सबैजनालाई लिएर अगाडि बढ्नुपर्छ भनेर काम गरिरहेछौँ।
4: जुन वर्ग र क्षेत्रलाई यहाँले रोज्नु भएको छ नि, उहाँसँग काम गर्नु भएको छ, उपलब्धि कतिको पाउनु भएको छ?
3: अहिले चाहिँ हाम्रो कस्तो अवस्थामा छौँ भनेदेखि, हामी काम गरिरहेछौँ उहाँहरूसँग, र काम गरे अनुसारको चाहिँ हाम्रो फर्स्टमा चाहिँ कस्तो भने, तालिमको लागि तालिम दिने मात्र, तालिम पछाडिको चाहिँ उहाँहरूले चाहिँ आफूले आर्थिक रूपमा पनि कसरी सस्टेन गर्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ हामीले अझै हेर्न बाँकी नै छ। तर उहाँ हामीले जति गरिरहेको छौँ त्यो अनुरूप नै उहाँहरूको पनि आफ्नो हिसाबमा कामहरू अगाडि बढिरहेको, र धेरैजना हेर्नुहुन्छ भने हामीले हस्पिटालिटी सेक्टरमा काम गरौँ अथवा होमस्टेको कुराहरू गऱ्यौँ भनेदेखि सिधै महिलाहरूको नाममा त्यो चिज रेजिस्टर नभए तापनि मूलभूत रूपमा त्यो क्षेत्रमा काम गर्नेहरूको सङ्ख्या हेर्ने हो भने चाहिँ धेरै जस्तो महिलाहरूको नै छ। जसलाई चाहिँ साँच्चै भन्ने हो भने चाहिँ यो डाटागत रूपमा हेर्ने हो भने चाहिँ त्यो चाहिँ नाममा आउने भएको कारणले मात्र उहाँहरूको नाम अगाडि नआएको, र यो क्षेत्रमा काम गर्ने महिलाको एकदमै ठुलो जमात छ, र उहाँहरूलाई चाहिँ अझै पनि हामीले स्किल दिनुपर्ने, क्षमता विकास गर्नुपर्ने ठाउँहरू चाहिँ प्रशस्तै भएको कारणले चाहिँ हामीले उहाँले काम गरि नै राख्नु भएको छ। तर त्यो कामलाई अझै धेरै माझ्न र अझै धेरै अगाडि लिएर जान र सशक्त बनाउन एकदमै धेरै जरुरी देखिएर चाहिँ हो।
4: पर्यटन क्षेत्रमा यहाँहरूले खास गरेर समाजले सहजै स्वीकार गर्न नसकेको वर्गहरूसँग काम गरिराख्नु भएको छ, चुनौतीपूर्ण त होला नि?
3: एकदम चुनौतीपूर्ण छ। अहिले नै हाम्रो साथी उहाँले पनि भन्नुभयो, जबकि हामीले अल्पसङ्ख्यक समुदायको साथीहरूलाई चाहिँ लिएर आउनको लागि, छान्नको लागि उहाँहरू आफ्नो स्वतस्फूर्त रूपमा चाहिँ हामी यो समूहको हौँ र हामीलाई यसरी दिनुहोस् भनेर, एक त त्यो लेभलको एक्सेप्टेन्स पनि हाम्रो समुदायमा एकदमै कम छ, र हेर्ने हो भने टुरिज्म सेक्टर चाहिँ लैङ्गिक हिसाबमा हेर्ने हो भने पुरुष एकदम हावी भएको क्षेत्र पनि हो होइन। अझै हेर्नुहुन्छ भनेदेखि ड्राइभिङको कुरामा होस्, यस्तो यस्तो कामहरू अथवा होटल म्यानेजमेन्टकै कुरामा पनि धेरै जस्तो पुरुषहरूको सङ्ख्या चाहिँ एकदमै धेरै छ, जसले गर्दाखेरि चाहिँ महिलाहरू हुँदै हुनुहुन्न भन्न खोजेको पनि होइन, तर इन नम्बर चाहिँ उहाँहरूको चाहिँ कमी देखिन्छ। र यो हिसाबमा चाहिँ सँगसँगै अगाडि लिएर जानको लागि चाहिँ आत्मविश्वास पनि बढाउनु पर्ने देखिन्छ। उहाँहरूलाई आउन ओपन अप भएर आउन चाहिँ गाह्रो छ होइन, तर आइसकिसकेपछि र उहाँहरूले अलिकति काम देखाइसकेपछि भिजेर चाहिँ काम गर्नु भएको छ। यदि तपाईँहरू अहिले नै जानुभयो भने एक दुईवटा होटलमा जानुभयो, म अहिले नाम लिन्न होटलको, तर त्यहाँ चाहिँ अपाङ्गता भएको व्यक्तिहरूले सर्भिस दिइराख्नु भएको पनि देख्नु भएको छ, र उहाँहरूले दिएको सर्भिसमा कुनै कमी पनि छैन। जसरी चाहिँ सबै चिजले सपाङ्ग भएको व्यक्तिहरू सर नै अपाङ्गहरूले पनि सर्भिस दिइराख्नु भएको छ। सँगसँगै हेर्ने हो भने महिलाहरूले सञ्चालन गरेको होटल व्यवसायहरू पनि त्यही लेभलमा सर्भिसमा एकदम राम्रो हिसाबमा लिएर पनि जानुभएको छ होइन। अझै धेरै राम्रो बनाउनको लागि चाहिँ हामीले काम नै गरिरहेछौँ। अझै पनि ओपन अप भएर खुल्ला रूपमा आउन चाहिँ अझै पनि गाह्रो छ,
4: समाजले स्वीकार्न अझै
3: गाह्रो छ।
4: प्रयास
3: त एकदमै जारी छ। त्यही भएर त हामीले कार्यक्रमको सुरु फेजदेखि नै 30% महिला चाहिँ हामी ल्याउँछौँ नै, 30% चाहिँ अल्पसङ्ख्यकहरूलाई चाहिँ ल्याउँछौँ नै भन्ने हिसाबले तोकेरै काम गर्नुको कारण चाहिँ, यदि हामीले यसरी तोकेनौँ भने चाहिँ त्यो वर्ग एकदम छुटेर जान्छ। त्यो छुट्ने वातावरण नहोस् भनेर हामीले सुरुदेखि नै प्लान हिसाबले नै उहाँहरूलाई समेट्दै लिएर जाने कोसिसमा छौँ हामी।
4: हुन त यहाँको कार्यक्रममै दिगोपना जोडिएको छ, हिन्दीको पर्यटन प्रवर्धन कार्यक्रम नै छ, तर पनि जुन क्षेत्रमा यहाँले लगानी गर्नुहुन्छ, जुन क्षेत्र प्रवर्धनको लागि यहाँ लाग्नु भएको छ, त्यो क्षेत्रका व्यक्तिहरूले भविष्यमा चाहिँ आफूले लिएको सिप ज्ञानलाई प्रयोग गरून् भन्नुको लागि ती थप सहयोगका कार्यक्रम पनि गर्नु भएको छ।
3: एकदमै हामीले गरि नै रहेको छौँ। जस्तै कि अहिले हामीले हेर्ने हो भनेदेखि चाहिँ लैङ्गिक तल तथा अल्पसङ्ख्यक समूहहरूसँग काम गर्दाखेरि पनि उहाँहरूलाई हामीले तालिमको साथसाथै तालिम पश्चात उहाँहरूलाई चाहिँ यदि कुनै बारिस्टाको ट्रेनिङ लिनु भएको छ अथवा कफी सप खोल्नुहुन्छ भनेदेखि त्यो हिसाबको उहाँहरूले अलिकति साझेदारीमा अलिकति उहाँहरूको लगानी, अलिकति कार्यक्रमको लगानीमा हामीले कार्यक्रमहरू अगाडि बढाइ नै रहेको छौँ भनेदेखि, हामीले दिइरहेको तालिममा भन्नुहुन्छ भनेदेखि 2025 हामीले चाहिँ ट्रेक गाइडको तालिम दिएका छौँ, जसको चाहिँ सुन्न सक्ने क्षमता चाहिँ उहाँहरूको नभएकोहरूसँग। त्यसबाट पनि हेर्ने हो भने अहिले चाहिँ 3-4 चाहिँ ट्रेकिङमा उहाँहरू जाँदै हुनुहुन्छ होइन, जो चाहिँ साङ्केतिक भाषा नै प्रयोग गर्नुहुन्छ। र त्योदेखि बाहेक हामीले चाहिँ छुवालीको तालिमहरू दिएको छौँ, त्यो समूहको पनि अब छुवालीको छुट्टै समूहहरू बनाएर उहाँहरूको लागि सानसानो पसलहरू खोलिदिएर जहाँ चाहिँ उहाँहरूले चाहिँ आफूले गरेको कामहरू प्रदर्शनी पनि गर्न सकोस् र उहाँहरूले चाहिँ त्यो ठाउँबाट त्यो पसलबाट चाहिँ बिक्री वितरण पनि गर्न सक्नुहोस् भन्ने हिसाबले त्यो कन्सेप्टमा चाहिँ हामी गइरहेको छौँ।
1: दिगो पर्यटनको मूल मर्म नै कोही पनि पछाडि नछुटुन् र स्थानीय समुदायले प्रत्यक्ष रूपमा आर्थिक लाभ पाउन सकुन् भन्ने हो। यो परियोजनाले सीमान्तकृत समुदायको आर्थिक उपार्जन र क्षमता विकासलाई प्राथमिकतामा राखेर नेपालको पर्यटनलाई अझ जिम्मेवार र मानवीय बनाएको छ। आजका लागि दिगो पर्यटन प्रवर्धन कार्यक्रम यति नै। आउँदो महिनाको पहिलो बुधबार आजकै समयमा भेट्ने गरी छुटिन्छौ। प्राविधिक सहकर्मी मिनर्वा भज्राचार्यसँगै कार्यक्रम संयोजक उद्धव सिंह च्वागडी, कार्यक्रम सञ्चालक मुकुन्द भण्डारी र यो विद्या चौधरीलाई पनि आज्ञा दिनुहोस्। दिगो पर्यटन केवल अहिलेका लागि होइन, एउटा सुन्दर भविष्यका लागि हो। हवस् त, नमस्कार।
5: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
6: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 मा सम्पर्क गरौँ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: Ang package bonus pal.
1: Visa Top and Nordish Home. खेलको मजा भित्र आफ्नै हो.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766

0: आजका नारी समतामूलक समाज निर्माणको लागि सशक्त नारी आवाज
1: महिलाहरूले पनि सक्छन्।
2: आमा दिदी बहिनी छोरीको भित्र शक्ति हुन्छ भनेर थाहा पाउनु पर्छ।

0: समानतामा हाम्रो विश्वास, नारी सम्मान र पहिचानको लागि रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी हरेक साताको बुधबार बिहान यसै समयमा सुन्दै आउनु भएको छ।
1: आफ्नै पहिचानमा स्वावलम्बीपनमा कुनै न कुनै रूपमा सामाजिक योगदान दिन सफल सक्रिय महिला नै आजका नारी हुन्। आजका नारीमा गर्व गर्छौ, आजका नारीको खोजीमा छौ। कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलामा आउनुहोस्, आज पनि स्वागत गर्छु प्राविधिक साथी मिनर्वा बज्राचार्यसँगै म चन्दा विष्ट। बुधबारको बिहानी फेरि कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौँ। र यहाँलाई सम्झना छ भने हामीले कार्यक्रम आजका नारीमा विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको युवाको कुरा सुनाउँदै आएका छौँ भने महिला सवालका विविध विषयको उठान पनि गर्दै आएका छौँ। यसै क्रममा आज हाम्रो स्टुडियोमा दुई युवा सामाजिक अभियन्ता हुनुहुन्छ जो केही सिक्दै र सिकाउँदै हुनुहुन्छ। काठमाडौँको फेरी फेरीमा रहेर पनि बत्ती मुनिको अध्ययारो भने जस्तै रहेको चन्द्रगिरी नगरपालिका अन्तर्गतको मसिने तामाङ गाउँबाट आज दुईजना छोरीहरू आउनुभएको छ, युवाहरू आउनुभएको छ। आज हामी उहाँहरूको मसिने गाउँको अवस्था, उहाँहरूको अनुभव र सामाजिक अभियन्ताको रूपमा भर्खरै पाइला चाल्दै गर्नुभएको छोरीहरूको कुरा हामी सुनाउँदैछौँ। उहाँहरू मसिने तामाङ गाउँबाट हुनुहुन्छ, एउटै गाउँको दिदीबहिनी हुनुहुन्छ। उहाँहरू दुईजना मसिने तामाङ गाउँको पढाइलाई निरन्तरता दिएर अगाडि बढिरहने छोरीमध्येमा दुईजनामा पढ्नुहुन्छ जो असाध्यै सामाजिक कार्यमा नै अग्रसर हुनुहुन्छ, केही सिक्दै र केही सिकाउँदै अगाडि बढिरहनु भएको छ। आज हामी उहाँहरूको अनुभवलाई यहाँहरूमा राख्दैछौँ। सबैभन्दा पहिला त सरिता र सृजना दुवैलाई हाम्रो कार्यक्रम आजका नारीमा स्वागत गर्छु।
2: धन्यवाद।
1: हजुर, यो पहिलो अन्तर्वार्ता हो?
2: हजुर,
1: अहिलेसम्म अन्तर्वार्ता दिएको छैन नि, होइन?
2: छैन।
1: मसिने गाउँ भनेपछि यो चन्द्रगिरी नगरपालिकामा पर्छ, थानकोटको रोडबाट लगभग एक घन्टा डेढ घन्टा लाग्छ है हिँडेर जानलाई?
2: हजुर लाग्छ।
1: लाग्छ नि त,
2: लाग्छ।
1: भनेपछि अहिले मसिने गाउँमा स्कुल छ कि छैन?
3: स्कुल छ, माथि हाम्रो गाउँभन्दा माथि छ, तर स्कुल चाहिँ 7 मात्रै छ अनि 12 आउनुपर्छ। अनि अहिले 7 सकेपछि चाहिँ 7 क्लास सकेपछि
4: पढाइ नै त्यति साह्रो राम्रो चाहिँ छैन त्यहाँको। अनि हामी चाहिँ पहिल्यैदेखि भन्ज्याङमै पढाइदिनु भएको, अहिले नै भन्ज्याङसम्मै पढ्छन्।
1: थानकोट बाण भन्ज्याङबाट पनि अझ माथि जानु पर्यो, होइन? र मसिने गाउँ भनेपछि काठमाडौँमै रहेको चन्द्रगिरी नगरपालिकामा रहेको तर असाध्यै विकट गाउँ भनेर हामीले सुन्छौँ नि त, होइन? साँच्चै विकट छ?
4: छ। हाम्रो चाहिँ पहिला पनि अब एकचोटि चाहिँ न्युजमा आएको थियो त्यो गाउँको बारेमा चाहिँ, त्यो बेला नि काठमाडौँको कर्णाली भनेर चाहिँ चिनिन्थ्यो मसिने गाउँलाई चाहिँ। साँच्चै हो जस्तो लाग्छ। अब अहिले पनि हाम्रो ठाउँमा चाहिँ एउटा पक्की घर समेतमा बस्न सकेको छैन,
3: पक्की घर समेत छैन। अब आफ्नो बालबच्चालाई नि उच्च शिक्षा दिने क्षमता पनि छैन कि हाम्रो गाउँघरको मानिसहरू।
4: शिक्षा अब बुवा आमाले दिन खोजे पनि अब त्यही अनुसारको आर्थिक अवस्थाले पनि पुगिरहेको छैन, होइन? कसैले नि काठमाडौँ भन्नुहुन्न कि, बाहिरको मान्छे आउनुभयो भने कहाँ हुनुहुन्छ भनेर कलमा बोलिराख्दा हामीले सुन्छौँ कि धादिङमा छु भन्नुहुन्छ कि। अनि त्यहाँ त्यति ठाउँमा नि रोडको सुविधा छैन, अब राति हिँड्दाखेरि अब छोरीहरू सुरक्षित।
1: सबैभन्दा समस्या मसिने गाउँको के हो त?
4: दैनिक हिँड्नुपर्ने भएर चाहिँ त्यो गाडीको नै जस्तो लाग्छ। अब त्यो गाडीकै कारणले पनि कति धेरै समस्याहरू भोगिरहेको छ कि, जस्तै अब समयको चाहिँ धेरै नै खर्च भइरहेको छ। जस्तै अब जब गर्न पाए नि भने जस्तो हुन सकेको छैन, पढाइकै लागि नि अब राम्रो पढाइ पढ्ने हो भने त अब यतै रुम लिएर बस्नुपर्ने अवस्थासम्म नि छ।
3: धेरै जसो चाहिँ भूकम्पले हल्लाकै घरहरूमा बस्नु भइरहेको अवस्था छ।
1: भाषा पनि तामाङ मात्र हुन्छ त्यहाँ बोल्नु,
3: अहिले
1: पनि बोल्न तपाईँहरूलाई पनि तामाङ नै सजिलो लाग्छ होला, होइन?
4: हामीलाई नि तामाङ नै सजिलो लाग्छ। अनि हामी साथी हुन्छ नि त कतै जाँदाखेरि, अनि जहाँ पनि अब तामाङ नै बोलिरहेको हुन्छ। अनि नेपाली बोल्नलाई चाहिँ अहिले पनि अप्ठ्यारो हुन्छ कि, तपाईँसँग बोल्न नि अहिले अप्ठ्यारो भइरहेको छ, होइन? अब जस्तै जुन संस्था अन्तर्गत चाहिँ हामी काम गर्छौँ भन्छ नि त, अब त्यसमा पनि अब ट्रेनिङहरू दिँदा चाहिँ कुनै बेला अब तामाङको त्यो शब्द निस्किन्छ, होइन? अब बुझ्ने ठाउँमा त ठिकै छ, नबुझ्ने ठाउँमा चाहिँ अप्ठ्यारो हुन्छ। त्यसै कारणले पनि हामी बोल्नलाई नि अप्ठ्यारो लाग्ने, नबोलौँ कि जस्तो पनि लाग्छ, तर पनि हामी चाहिँ आफूलाई चाहिँ विश्वास राखेर
1: नबोलेर त भएन नि त,
3: साथीहरू सबै तामाङै तामाङ भएपछि तामाङै बोल्ने अब अनि त्यसपछि अनि त्यो शब्दहरू चाहिँ त्यसमा नै जाने गर्दछ।
1: काठमाडौँको डाँडा काँडा वरपर काठमाडौँको पेरिफेरी धेरै तामाङ बस्तीहरू छ नि त होइन, अनि तामाङ बस्तीहरूको कुराहरू चाहिँ हामीले धेरै ल्याउन पनि सकिरहेको छैन होइन, कहिले कहिले हाम्रो इच्छा हुँदा हुँदै पनि, तर हाम्रो प्रयास चाहिँ छ। काठमाडौँबाट नजिक रहेर पनि काठमाडौँको कर्णाली भनेर चिनिने चन्द्रगिरी नगरपालिका अन्तर्गतकै मसिने यो तामाङ गाउँको दुईजना छोरीसँग आज हामी कुराकानी गर्दैछौँ। शिक्षित छोरीहरू हुनुभयो होइन त्यो गाउँको, स्नातक तहसम्म पढ्ने थोरै मध्येमा दुईजना पढ्नुहुन्छ अहिलेसम्ममा होइन, र पढाइलाई निरन्तरता दिइरहेको त्यो गाउँबाट पनि दुईजना हुनुहुन्छ, दुई छोरीहरू उहाँहरू गाउँको दिदीबहिनी हुनुहुन्छ होइन, सरिता तामाङ र सृजना तामाङ दुईजना सँगसँगै अहिले सामाजिक अभियन्ताको यात्रामा लाग्नु भएको छ। यो यात्राको सुरुवात चाहिँ कसरी भएको थियो?
4: सुरुमा चाहिँ अब तालिमबाट नै सुरु भएको थियो। अब सुरुमा चाहिँ हामीलाई चाहिँ अब यस्तो यस्तो महिला सम्बन्धी चाहिँ तालिम छ, तिमीहरू जान इच्छुक भए जाऊ भन्नुभएर स्कुलबाट चाहिँ हामीलाई सूचना आएको थियो। अनि हामीलाई चाहिँ केही पनि थाहा थिएन कस्तो हुन्छ के सेवा सुविधा छ भन्ने कुरा पनि, अनि हामी दुईजना चाहिँ स्कुल अब विद्यालयदेखि नै हामी चाहिँ अलि एक्टिभ खालको भएर पनि होइन, अनि सरले चाहिँ हामीलाई चाहिँ अवसर दिनुभयो अनि हामी चाहिँ हुन्छ नि त भनेर गयौँ। अब त्यो बेला पनि हामीलाई चाहिँ मेन कुरा चाहिँ पैसाकै चाहिँ समस्या भएको थियो कि, अब पैसा होइन अब त्यति टाढा भनेको छ होइन, अब पैसा त चाहियो नि त गाडी भाडा अब छ कि छैन भन्ने कुरा नै भएको थियो। अनि त्यसपछि अब नयाँ ठाउँ होइन, नयाँ ठाउँमा त अब बाटो चिनिन्छ कि चिनिँदैन भन्ने पनि अलमलमा परेको थियो कि, अब हामी नि काठमाडौँमा यता नआउने होइन, आउन त आउँथ्यो तर कलङ्कीसम्मको मात्रै बाटो चाहिँ राम्रोसँग थाहा थियो, कालीमाटीसम्म नै आइपुग्थ्यो तर राति तरकारी बेच्न मात्रै के, अनि त्यही भएर चाहिँ हामीलाई धेरै नै अप्ठ्यारो पर्थ्यो। अनि हाम्रो चाहिँ अर्को एकजना साथी पनि हुनुहुन्थ्यो अनि उहाँहरूसँग चाहिँ हामी तालिममा आयौँ। तालिममा आइसकेपछि चाहिँ अब 5 दिनको तालिम थियो अनि कहिले बित्ला जस्तो लागेको थियो कि, यो विषयहरू चाहिँ कहिले नसुनेको जस्तो नि लाग्थ्यो, अनि कुनै चाहिँ अब विद्यालयमा पढेकोहरू पनि त आउँथ्यो नि त होइन, यो त पढिसकेको कुरा नि के सिकाइरह होला जस्तो लाग्थ्यो कि। अनि हामीले चाहिँ बाटोमा आउँदाखेरि चाहिँ अबदेखि बोलायो भने हामी नजाने ल भन्ने पनि भनेको थियो कि, अब बुझेको थिएन नि त त्यसको महत्त्वको बारेमा। अनि तर पछि चाहिँ अब लास्ट दिनमा चाहिँ अब उहाँहरूले चाहिँ अब सेवा सुविधाहरू दिनुभयो, त्यही अनुसारको चाहिँ उहाँहरू चाहिँ धेरै नै अब साथी जस्तै कि अब त्यस्तो अब बोस टाइपको होइन, अब जस्तै अलिक ठुलो पदमा बसेको मान्छे जस्तो व्यवहार नगरिकन चाहिँ अब हाम्रो साथीहरू जस्तै अब मिलेर चाहिँ हामीलाई चाहिँ सहयोग गर्ने बुझाउने गर्नुहुँदा चाहिँ खुसी लाग्यो। त्यसपछि हामी पछ्याउँदै गइसकेपछि चाहिँ अनि त्यस तालिमलाई चाहिँ निरन्तरता दिन थालेपछि चाहिँ अनि हामीले चाहिँ आफूलाई चाहिँ विकास गर्न सकेको हो।
3: सरिताले भने जस्तै अब यस्तो थियो कि, अब कामहरू नि हुने अब अनि मम्मीहरूले नि अब कुरा गर्दा चाहिँ अब पैसा भए जाऊ नत्र नजाऊ भन्नुहुन्थ्यो कि। पहिला सुरुमा ट्रेनिङ जानलाई त अब केही थाहा थिएन नि त हामीलाई, अब भत्ता दिन्छ चाहिँ भनेको थियो, कति दिन्छ चाहिँ थाहा थिएन। अनि त्यसपछि हामी चाहिँ अब तिमीसँग पैसा भए चाहिँ जाऊ नत्र हामीसँग पैसा छैन नजाऊ भन्नुहुन्थ्यो कि
1: घरबाट।
3: अनि त्यसपछि गयौँ अनि हामीले तालिम सकेपछि लास्टमा मात्रै दिन्छ नि त पैसा भनेको त जुन भत्ता हामीलाई गाडी भाडा भनेर छुट्याएको पैसा चाहिँ हामीले चाहिँ म्यामले चाहिँ त्यो ज्योति म्यामले चाहिँ हामीलाई फर्स्टमा नै दिनुभएको थियो कि, बिचबिचमा नै तिमीहरूलाई भाडा छैन भने लैजाऊ भनेर चाहिँ फर्स्टमा नै हामीलाई पप्पाले चाहिँ दिनुभएको थियो कि।
4: हजुर, अनि उसले भनेको जस्तै अब घरबाट नपठाउने कुरा थियो नि त, अब उसलाई जस्तै अब तिमीसँग पैसा छ भने जाऊ नत्र चाहिँ हामीलाई थाहा छैन हामीसँग पैसा छैन भन्ने कुरा गर्नुभयो कि। अब त्यो बेलामा चाहिँ
1: तालिम जानलाई पनि फेरि गाडी चढ्नु पर्यो,
4: अब त्यहाँ गाडी चढ्नको लागि नि हामीलाई चाहिँ दिनको 100 रुपियाँ चाहिँ खर्च हुन्थ्यो नि त, अब 5 दिनको लागि 500 चाहियो। अनि हामी दुईजना चाहिँ फेरि पहिल्यैदेखि नै अलिक मेहनती खालको होइन, अब गाउँतिर त मेलापात हुन्छ नि त, अब ज्यालातिर गएर चाहिँ अब पैसाहरू कमाउने गर्थ्यो होइन, अनि हामीले चाहिँ स्कुलको खर्चहरू नि प्रायः चाहिँ हामीले त्यसरी नै जुटाएको हो कि। अनि त्यो बेलामा नि मेरो मसँग चाहिँ 500 रुपियाँ ट्याक्कै 500 रुपियाँ थियो, अनि त्यही भएर पनि जाने आँट आयो, अनि उसँग पनि सायद थियो
3: त्यही पैसा थियो। अब त्यो बेला चाहिँ के थियो भने अब जेठ महिनाको थियो अनि मकै गोड्ने बेला हुन्छ नि त, मकै गोड्ने गोड्नलाई बोलाउँछ अनि त्यो ज्यालामा गएको पैसा फर्स्टमा चाहिँ त्यसरी नै गएको।
1: अरूको बारीमा काम गर्न गएको ज्यालाको चाहिँ जम्मा पारेर राखेको थियो, स्कुल पनि त्यस्तै खर्च जुटाउने विद्यालय पढ्दा त्यसरी नै हो
4: लगभग। कुनै ठाउँमा चाहिँ अब काममा जान भ्याउँदैन, त्यो बेलामा चाहिँ एक दुई ठाउँमा चाहिँ उहाँहरूले दिनुभयो, नत्र प्रायः चाहिँ हामी आफैले जुटाउँथ्यौँ। अनि पैसा नि अब तिर्नको लागि चाहिँ हामीले चाहिँ बाँकी राखिरहन्थ्यौँ, अनि जब जब काम आउने अनि त्यो बेलामा चाहिँ तिर्दै जान्थ्यौँ।
3: यसमा चाहिँ म चाहिँ सानैदेखि मैले चाहिँ स्कलरसिप पाउने कि, मेरो आर्थिक अवस्था निकै कमजोर, अब चारजना थियो नि त हाम्रो, चारजनालाई पढाउनलाई त अब धेरै गाह्रो हुन्छ। एक दुई क्लासदेखि नै अब स्कलरसिपहरू पाउने, स्कलरसिप नपाए नि अब ड्रेसहरू स्कुलले दिन्छ नि त, त्यस्तो ड्रेसहरू कति पाएँ, त्यसरी मैले भर्ना फिस तिरेको त्यस्तो थाहै भएन। अनि त्यस सेभेन क्लासदेखि चाहिँ एनएमबिएस छ नि महिला विश्वासीसँग, उहाँहरूले नै मलाई पढाउनु भएको थियो,
1: सामाजिक संस्थाले सहयोग गरे।
3: मलाई तर थाहा थिएन, पछि मात्रै थाहा पाएको कि मैले द्रौपदी म्याम आउनु भएको थियो एकचोटि, त्यो म्यामको अनुहार याद भएर मात्रै थाहा पाएको, नत्र मलाई कुन संस्थाले सहयोग गरेको नि थाहा थिएन मलाई। पहिला एकचोटि मात्रै भेट्न आउनु भएको थियो, फर्स्टमा सहयोग गर्दा त्यति थाहा थियो, अनि पछि अनि टेनसम्मै सहयोग गर्नुभयो। त्यसरी पढेँ, इलेभेनमा चाहिँ बुवा मम्मीले नै भर्ना गर्नुभयो, सबै बुवा मम्मीले गर्नुभयो। त्यसपछि फेरि टुवेल्भमा चाहिँ म्यामहरूले नै सहयोग गर्नुभयो।
1: बुवा आमा चाहिँ के गर्नुहुन्छ?
3: बुवा मम्मी कृषि खेतीपाती गर्नुहुन्छ, तरकारीहरू चाहिँ अब काली माटी ल्याउने बेच्ने, अब त्यसरी नै जीविकोपार्जन चलिरहेको छ।
1: हजुर, सरिताको?
4: मेरो नि त्यस्तै हो, अब उसले भनेको जस्तै उसकोसँग चाहिँ मेरो चाहिँ पहिलाको मिल्छ कि, मेरो दिदी दाईहरूसँग चाहिँ उसको मिल्छ कि, ऊ पनि जेठी छोरी हो होइन, म चाहिँ कान्छी छोरी हो, त्यही भएर चाहिँ हाम्रो कुराहरू चाहिँ अब मैले चाहिँ त्यस्तो अब उसले जस्तो चाहिँ आर्थिक अवस्था चाहिँ भोग्नु परेन होइन, मेरो दिदी दाईले चाहिँ पैसाकै कारणले चाहिँ नभएर चाहिँ पढाइ छोड्नु पर्यो, अनि त्यसैले चाहिँ अब मेरो घरमा चाहिँ अब धेरै झगडाहरू हुन्थ्यो कि, अब शिक्षा नभइसिँदैन एक प्रकार हुँदो रहेछ, अनि त्यसपछि चाहिँ दिदी पनि छिटै बिहा गर्नुभयो, दिदी छिटै बिहा गरेको देखेर चाहिँ दाईले चाहिँ पढाइ छोडेर होइन अब मेरो बहिनीलाई चाहिँ केही न केही, म त पढ्न सकेन, बहिनीलाई चाहिँ केही न केही भने ठुलो बनाउँछु भनेर चाहिँ दाईले चाहिँ मेहनत गरेर अनि मलाई चाहिँ केही कुराको नि कमी दिनुभएको छैन क्या, तर पनि मैले चाहिँ अब घरको अवस्था बुझेर चाहिँ आफैले कमाउँथेँ होइन, अहिले पनि दाईले चाहिँ अहिले पनि मैले थोरै थोरै भए नि कता कता भए नि कमाउँछु होइन, तर पनि तिमीलाई चाहियो भने चाहिँ भन, म जसरी भए नि दिन्छु भन्नुहुन्छ, त्यही कुराले नि मलाई चाहिँ एक प्रकारले हौसला मिलेको छ।
1: कस्तो राम्रो दाई है। आज रेडियो नेपालबाट कार्यक्रम आजका नारी सुनिरहनु भएको छ भने जेएनजी पुस्ता नवयुवा पुस्ताका दुई छोरीहरू हुनुहुन्छ जो स्नातक तह पढ्दै हुनुहुन्छ, व्यवस्थापनमा होइन उच्च शिक्षा हासिल गरिराख्नु भएको छ, दुवैजनाको ब्याङ्कमा काम गर्ने इच्छा छ होइन, अहिले चाहिँ सामाजिक कार्यमा पनि लाग्नु भएको छ, सामाजिक संस्थाले दिने तालिमहरूमा एकदमै क्रियाशील हुनुहुन्छ दुवैजना। दुईजनाको कुरा गर्दा साँच अप्ठ्यारो छ, तर त्यो अप्ठ्यारोलाई पन्छाउँदै अगाडि बढाए जस्तो लाग्छ कहिले कहिले
4: लाग्छ। अब तालिमकै कुराहरू गर्नुपर्दा नि होइन, अब जस्तै अब महिला दिदीबहिनीहरूलाई दिन त्यति साह्रो गाह्रो छैन, उहाँहरू अब नयाँ कुरा भन्ने चाहिँ अब अलिअलि चेतना भइसकेपछि सिक्नुपर्छ भन्ने कुराहरू उहाँहरूसँग छ, शिक्षित पुरुषहरूले पनि साथ दिनुहुन्छ नदिने होइन, जुन जुन अब अलि बुझ्ने खालको उहाँहरूले दिनुहुन्छ, जुन चाहिँ हाम्रो समाजमा चाहिँ अब जुन हाम्रो ठाउँ गाउँमा चाहिँ अब अलि बुझ्ने भन्दा नबुझ्नेहरू धेरै छन् कि, अब जुन बेरोजगार युवाहरू धेरै छन् उनीहरूले नै झन् हामीलाई चाहिँ भड्काइरहेको हुन्छ कि, महिला सशक्तिकरणको घरेलु हिंसा हुँदा के गर्ने, तनाव व्यवस्थापन हुँदा के गर्ने भनेर चाहिँ हामीले भन्छौँ, अनि उहाँहरूले चाहिँ हामीलाई चाहिँ विश्वास नगरे जस्तो के गरी भन्नुहुन्छ, प्रश्नहरू पनि त्यही अनुसारको सोध्नुहुन्छ कि, अन्त हामीलाई चाहिँ त्यो कुराहरू चाहिँ धेरै गाह्रो हुन्थ्यो।
3: सरिताले भने जस्तै अब मेरो विचारमा चाहिँ अब त्यस्तो पुरुषलाई चाहिँ झन् त्यो तालिममा चाहिँ सहभागी गराएर चाहिँ जुन नबुझेको पुरुषहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ त्यस तालिममा चाहिँ सहभागी गरेर महिलाहरूको अधिकार चाहिँ यस्तो रहेछ भनेर उनीहरूले नि बुझोस्, महिलाहरूलाई हिंसा गर्न हुँदैन रहेछ भनेर चाहिँ उनीहरूले नि बुझोस् जस्तो लाग्छ।
1: हजुर, महिलाको कुरा महिलालाई मात्रै सिकाएर हुँदैन, हिंसाको कुरा, महिला सशक्तिकरणको कुरा, अधिकारको कुरा महिलाले मात्र जानेर हुँदैन, त्यो घरको पुरुष सदस्यले होइन,
3: जुन हिंसा गर्ने व्यक्ति हुन्छ उसले नै बुझेको छैन भने अरूले बुझेर चाहिँ अब के गर्नु, उसले झन् यति यति जानेको रहेछ तैँले भनेर चाहिँ झन् झगडा घरमा निकाल्ने हुन्छ नि त, जुन व्यक्तिले नबुझेको छ उसलाई चाहिँ बुझाउनु पर्ने जस्तो लाग्छ मलाई।
4: अनि अर्को कुरा जस्तै अब हामी त युवा भयो नि त, अब महिलाको अधिकार महिलाको अधिकार भनिराख्दा पनि त होइन, अब पुरुषलाई पनि त अन्याय हुनसक्छ नि त, कतिपय ठाउँमा पुरुषहरू पनि अन्यायमा परिरहेको छ, त्यो कुराहरूलाई पनि हामीले चाहिँ ल्याएर महिलाहरूलाई पनि अब सचेत गरिरहेको छौँ कि, प्रष्ट रूपमा हेर्दा चाहिँ अब महिला नै पीडितहरू धेरै देखिन्छौँ नि त, अब महिलाहरूलाई पनि बाहिर आफ्नो पीडा चाहिँ ल्याउन सजिलो छ, तर पुरुषहरूलाई त्यति छैन नि त, अब पुरुषहरूलाई पनि हिंसा भइरहेको हुन्छ, त्यो कुराहरूलाई पनि अब महिलाहरू सामु चाहिँ हामीले चाहिँ के सचेतनाको लागि चाहिँ के कुराहरू चाहिँ राख्ने गर्छौँ प्रत्येक तालिमहरूमा।
1: हजुर, सरिताको र सृजनाको दुईजना युवा पुस्ताको छोरीहरूको यो कुरा सुनिरहँदाखेरि लाग्यो, थाहा पाउनु बुझ्नु कति ठुलो कुरा हो, तपाईँहरूले तालिम मार्फत सामाजिक सङ्घ संस्थाहरूको पहलले दिने तालिमले पनि कति ठुलो काम गर्दो रहेछ नि त होइन, अहिले सिक्दै सिकाउँदै हुनुहुन्छ नि त होइन, यो एउटा अवसरले हो नि।
4: हजुर, अनि त्यो सँगसँगै मैले चाहिँ अब यो तालिम दिँदै गर्दाखेरि एउटा कुरा चाहिँ के अनुभव गरेको भने, जस्तै हाम्रो ठाउँ पनि गाउँ हो, अब दक्षिण गालीको ठाउँ पनि गाउँ नै हो, अब म चाहिँ दुई ठाउँमा नि पुगिसक्यो, अब सृजना चाहिँ छैन होइन, दक्षिण गालीको ठाउँको महिलाहरू केही मात्रामा शिक्षित छन् होइन, आफ्नो नाम भयो नि आफ्नो परिवारको नामहरू हो कि आधारभूत शिक्षा उहाँहरूसँग छ, तर हाम्रो ठाउँमा हेर्दाखेरि आफ्नो नाम समेत राम्रोसँग लेख्न जानिनु भएको छैन कि अब उहाँहरूलाई त अधिकार भनेको के हो, अब हिंसा भनेको नि हिंसा भइरहेको छ तर त्यो शब्दमा त उहाँहरूलाई थाहा छैन नि त। यता चाहिँ राम्रोसँग बुझाउनु पर्ने, अब सुरु कख सिकाएको जस्तै गरी चाहिँ उहाँहरूलाई चाहिँ अधिकार भनेको के हो, अधिकार शब्द त उहाँहरूलाई के हो जस्तो लाग्छ के
1: सुरुमा
4: हजुर लाग्थ्यो
1: सृजना र सरितालाई पनि लाग्थ्यो होइन
4: हामीलाई पनि लाग्थ्यो। त्यो तालिमहरू दिइसकेपछि चाहिँ अहिले चाहिँ उहाँहरूले त्यति कुरा चाहिँ बुझ्नु भएको छ भने आफ्नो अधिकारको बारेमा बुझ्नु भएको सँगसँगै चाहिँ आफ्नो परिचय पनि राम्रोसँग दिन सक्नुहुन्थेन कि अब अगाडि आएर बोल्न पनि उहाँहरू चाहिँ लाज मान्नुहुन्थ्यो कि आउँदैन मलाई आउँदैन भन्नुहुन्थ्यो अनि हामीले सिकाए पनि होइन के बोल्ने मैले बिर्सिसकेँ भन्ने कुरा चाहिँ गर्नुहुन्थ्यो कि तर अहिलेको अवस्थामा हेर्ने हो भने चाहिँ उहाँहरूले केही नसके नि आफ्नो परिचय दिन सक्नुहुन्छ, घरेलु हिंसा भनेको के हो भन्ने थाहा पाउनु भएको छ अनि अधिकारको कुराहरू चाहिँ थाहा पाउनु भएको छ। अधिकारको कुराहरू पनि अब धेरै ठुल्ठुलो कुराहरू त थाहा नहोला तर आधारभूत के कुराहरू चाहिँ चाहिन्छ अधिकारभित्र चाहिँ पर्ने कुराहरू चाहिँ उहाँहरूलाई थाहा छ अहिले चाहिँ
1: आमाहरू सिक्दै हुनुहुन्छ सृजना
4: हजुर
1: छोरीहरूले अब आमालाई होइन दिदीहरूलाई सिकाउँदै हुनुहुन्छ दाजुभाइलाई पनि सिकाउने प्रयासमा हुनुहुन्छ कुरा त धेरै जान्न बाँकी रहेछ है
4: हजुर
1: त्यस्तो लाग्छ जति जान्यो त्यति
4: छ नि। अनि अर्को कुरा चाहिँ जस्तै अब त्यो तालिमकै क्रममा चाहिँ निस्किएको कुराहरू चाहिँ जस्तै महिनावारीको कुराहरू पनि जोडिन्छ होइन मेरो आमा पनि त्यो ट्रेनिङमा चाहिँ सहभागी हुनुभएको थियो कि अब मेरो आमा चाहिँ अब छेत्री बाहुन भएको ठाउँमा चाहिँ हुर्किनु भएको थियो हाम्रो तामाङ समुदायमा चाहिँ हामी जन्मेको गाउँमा चाहिँ त्यति धेरै त्यो महिनावारी हुँदा चाहिँ बाँड्ने कुराहरू चाहिँ त्यति धेरै छैन होइन तर पनि अब त्यो जुन समुदायमा हुर्किनु भएको आमाहरू हुनुहुन्छ नि त उहाँहरूले चाहिँ त्यो कुराहरू चाहिँ ल्याउनुहुन्छ कि मेरै आमाले पनि अब जस्तै महिनावारी हुँदाखेरि अब दाजुभाइको मुख हेर्नु हुँदैन त्यो कुराहरू चाहिँ गर्नुहुन्थ्यो अनि त्यही भएर नि मैले चाहिँ अब सुरुमा महिनावारी हुँदा पनि मैले चाहिँ उहाँहरूलाई भनिनँ कि अनि कति महिनापछि चाहिँ अब मम्मीले चाहिँ अब मैले चाहिँ त्यो कपडाको टालो थियो नि त अब त्यो बेला त प्याड किन्न पैसा चाहिन्छ नि त अनि थिएन अनि कपडाको प्याड चाहिँ मैले त्यो बेडमुनि राखेको थियो उहाँले चाहिँ भेटाउनु भएछ क्या त्यसपछि चाहिँ मलाई गाली गर्नुभयो अनि किन यसरी राखेको कहिलेदेखि भएको थियो भन्दा मैले चाहिँ त्यही दिनदेखि भएको भने कि उहाँलाई चाहिँ अब त्यस्तो कुराहरूले गर्दा पनि अब महिला जुन छोरीहरूलाई चाहिँ खुल्नलाई चाहिँ गाह्रो भइरहेको अवस्था पनि छ आमाले चाहिँ भन्नुभएको कुराहरू चाहिँ त्यस्तो चाहिने कुराहरू त

0: चोटि हुँदा चाहिँ मम्मीले देख्नुभयो कि, अनि पहिलोचोटि भएको हो भन्दा अँ पहिलोचोटि भनेर भन्यो। अनि बिस्तारै महिनावारीको बारेमा जान्दै गयो र यहाँसम्म आइपुग्यो।
1: अनि त्यो महिनावारीको विषयमा नि अहिले चाहिँ कस्तो छ, स्कुलमा थाहा छैन होइन, हामी पढ्दासम्मको चाहिँ हामीले चाहिँ जुन त्यो पाठ आउँथ्यो नि त त्यो नै उहाँहरूले चाहिँ पढाउनु भएन कि, अनि
2: महिनावारी सम्बन्धी विषय पाठ्यक्रममा भएको कुरा नि पढाउनु
1: राम्रोसँग बुझाउनु भएन कि। अब जुन अब अङ्गहरू पनि हुन्छ नि त स्वास्थ्य किताबमा त हामीले पढेको होइन, त्यो पाठ आउन साथै उहाँले चाहिँ हाँसेर त्यो यो चाहिँ घरमै पढेर आऊ है भन्नुभयो कि। अब त्यो कुरा चाहिँ मेरो जीवनमा कसरी लागू भयो भन्दाखेरि चाहिँ होइन, अब हाम्रो गाउँको एकजना भाउजूले चाहिँ के म महिनावारी हुनुभन्दा अगाडि चाहिँ अब तिमीहरू महिनावारी हुने बेला भयो होइन, अनि तिमीहरूको त महिनावारी भइसक्यो त्यो भुरुक्रु आउँछ भन्ने कुरा गर्नुभयो कि, धेरै कुराहरू परिवर्तन हुन्छ भन्नुभयो कि। अनि मलाई चाहिँ के लाग्यो भने अब सुरुमा त अब म पहिलोचोटि महिनावारी भएँ, त्यसपछि मैले दुई तिन दिन पछाडि हेरेँ कि आफूमा केही परिवर्तन भएको छैन, कतै म अब अल्पसङ्ख्यकतिर पो पर्दिनँ कि भन्ने कुरा पनि लाग्यो। अब त्यो त राम्रोसँग शिक्षा नभएर रहेछ नि त होइन, अब त्यो कुराहरू पनि आउँछ।
0: बिस्तारै परिवर्तन हुन्छ भनेर चाहिँ अब बुझाउनु भएको भए, अब विद्यालयतिर चाहिँ अब बिस्तारै परिवर्तन हुन्छ, किशोर किशोरीमा महिनावारी भएपछि यस्तो यस्तो परिवर्तन हुन्छ भनेर चाहिँ महिनावारी हुनुभन्दा अगाडि बुझाउनु भएको भए त हामीलाई सजिलो हुन्छ नि त।
2: नबुझ्दाखेरि कति अप्ठ्यारो हुँदो रहेछ होइन, सुन्दाखेरि सानो कुरा त हुने जस्तो लाग्छ तर हाम्रो छोरीहरूलाई कति अप्ठ्यारो पारेको हुँदो रहेछ। महिनावारी स्वच्छता सम्बन्धी, मर्यादित महिनावारी सम्बन्धी, महिनावारीमा दिनुपर्ने सहयोग माया नहुँदा हाम्रो धेरै छोरीहरूले मनभित्र कति पीडा खपेर त्यो सही राख्नु भएको छ, त्यो कुरा बुझ्न कति आवश्यक हुँदो रहेछ। आज छोरीहरूको कुरा सुनेपछि झन् त्यो अनुभूति भयो, कति कुराहरू जान्नु सिक्नुपर्छ नि त है। अहिले कुरा सुन्दाखेरि मसिने तामाङ गाउँमा शिक्षाको अभावले, चेतनाको अभावले, गरिबीको कारणले प्रायःजसो कृषि कर्म गर्नुपर्ने, तरकारी बेच्न कालीमाटी धाउनुपर्ने होइन, आर्थिक उपार्जनको माध्यम कृषि मात्र भयो। त्यो हुँदाखेरि धेरैले पुरा पढ्न चाहिँ पाउनु भएको छैन। त्यहाँ
1: अहिलेको अवस्थामा चाहिँ हाम्रो पालोसम्म चाहिँ आर्थिक अवस्थाले चाहिँ धेरै रोकेको थियो होइन,
2: तर
1: अहिले चाहिँ फेरि के छ भन्दाखेरि चाहिँ बुवा आमाहरूले चाहिँ अब जसरी नै दुःख गरेर चाहिँ मेरो छोराछोरीले चाहिँ पढाउनु पर्छ भन्ने सोच आइसक्यो नआएको होइन, तर मेन कुरा चाहिँ अब छोराछोरीहरूमा नै शिक्षाको चाहिँ अलिक कमी भएको जस्तो चाहिँ देखिन्छ कि। अब
2: पढ्नुपट्टि त्यति मन नभएको,
1: हजुर पढ्नुपट्टि चाहिँ ध्यान नदिकन चाहिँ अब त्यो बाहिरी रमझमतिर होइन, अब अहिले त प्रत्येकको हातमा मोबाइल हुन्छ, बुवा आमाको नि अब मोबाइलहरू हेर्ने गर्दा चाहिँ अब टिकटकतिर देखाएर हुन्छ नि त, अब सामाजिक सञ्जालमा चाहिँ धेरै अब बिहा भइसकेपछि गरगहना छपक्क लागेको मान्छे भयो कति खुसी देखिन्छ नि त, अनि त्यही रमझममा चाहिँ उनीहरू चाहिँ फसेर छिटै चाहिँ बिहा गर्न पुगिरहेको हुन्छ कि। अब त्यसै अनुसार चाहिँ उनीहरूको चाहिँ अब पढाइहरू बिग्रिन्छ केही समयको लागि होइन, राम्रै होला रमझम रमाइलो होला, तर भविष्य चाहिँ उनीहरूको चाहिँ धेरै नै
0: अन्यलमा रहेको छ,
2: अन्यलमा रहेको छ। भनेपछि अहिले पनि सृजना र सरिताको मसिने तामाङ गाउँमा उमेर नपुग्दै बिहा हुन्छ,
1: हजुर 15-17 वर्षसम्मकोले चाहिँ बिहा गरिरहेको अवस्था छ, अब त्योभन्दा बढी पुगिसके चाहिँ बुझ्नु भइसक्यो हुन्छ नि त।
2: आफ्नै घरमा पनि त्यस्तो छ,
0: छ मेरो घरमा, मेरो बहिनीले बिहे गरेर नि छोरा पाइसक्यो, 15 वर्षमा बिहे गरेको, 16-17 लाग्यो यसपालि वैशाखदेखि,
2: बहिनीले बिहा गरेर बच्चा जन्माइसक्यो, भनेपछि त्यस्तो कति होला होइन गाउँमा
1: छ, हाम्रो समाजमा चाहिँ 1-2 घरमा नहोला तर प्रायको घरमा छ त्यस्तो।
2: अहिले सृजना नै 20 वर्षको भयो, बहिनीले बिहा गरेर बच्चा जन्माइसकेको छ, त्यसो धेरै छोरीहरू हुनुहुन्छ। उमेर नपुग्दै बिहा भयो भने के हुन्छ भनेर त देख्नु पनि भयो, हेर्नु पनि भएको छ, अनि तालिम लिएपछि कति कुरा थाहा पनि भयो होला नि होइन।
0: अप्ठ्यारो चाहिँ धेरै पर्छ, अब उसको किशोर अवस्था नै हुन्छ, अब छोराछोरी त्यसो अब बिहे गरेपछि अब छोराछोरी पाउने भन्ने हुन्छ, अब छोराछोरी पाएपछि आफ्नो स्वास्थ्य बिग्रिन्छ, आफ्नो पढाइ बिग्रिन्छ एक त, अनि आफ्नो भविष्य नै अन्धकार हुन्छ नि त, अब अनि घरबार स्याहार्यो त्यस्तैमा जिन्दगी बित्छ, घरबार स्याहार्यो छोराछोरी स्याहार्यो त्यस्तैमा जिन्दगी बित्छ, अब आफूले भनेको जस्तो लाउन नि पाउँदैन, आफूले भनेको जस्तो खान नि पाउँदैन, अनि अरूको अन्डरमा रहेर चाहिँ काम गर्नुपर्ने, अरूले जे भनेको त्यही मान्नुपर्ने, अब श्रीमान भएपछि श्रीमानले जहाँ जहाँ भन्दा जाने, बस भन्दा बस्ने, उठ भन्दा उठ्ने, त्यस्तो समस्याहरू चाहिँ धेरै पर्छ। अब अलि 20 वर्ष पुगेपछि अब आफ्नै खुट्टामा आफै उभिएपछि बिहा गरेको भए त, आफ्नै कमाई खाने भए त अब उसले जे भनेको त्यही गर्नु पर्दैन थियो नि त, अनि मैले नै कमाउन सक्छु, म आफै अगाडि बढ्न सक्छु भन्ने कुराहरू आउँथ्यो नि त।
1: अनि अर्को कुरा चाहिँ समस्या चाहिँ के देखेको छ भने मैले चाहिँ अब 15-16 वर्षमा बिहा गऱ्यो होइन, अब 17-18 वर्षमा बच्चा जन्मिन्छ, त्यसपछि 20-21 वर्षमा बच्चा अलि हुर्किन्छ, त्यो बेलामा चाहिँ अब पुरुष चोइसहरू अब केटालाई केटी मन नपर्ने, केटीलाई केटा मन नपर्ने, त्यो कारणले पनि धेरै कुराहरू चाहिँ सम्बन्धहरू चाहिँ विच्छेद भइरहेको अब

0: अवस्था छ कि अब पछि अब सम्बन्ध विच्छेद भयो होइन, अब त्यो उनीहरूको इच्छा भएन, छुट्यो, ठिकै छ, त्यो जुन बच्चा छ नि त त्यसको चाहिँ भविष्यहरू चाहिँ धेरै नै बिग्रिरहेको छ
1: नि। हजुर,
2: भविष्य चाहिँ विचलित अवस्थामा रहेको छ,
0: बच्चा मात्रै विचलित भइरहेको अवस्था पनि धेरै देखेको छ।
2: बाउ एकातिर, आमा एकातिर, छोराछोरीको चाहिँ विचलित भएको अवस्था चाहिँ धेरै,
1: बाल विवाहले होइन,
0: हजुर,
1: उमेर नपुग्दै विवाह हुँदा, पढाइ छोडेर विवाह हुँदा, दुईजनाको जिन्दगीको कुरा त भइहाल्यो, छोड्ने नछोड्ने कुरा भन्दा त्यो जन्मेको बच्चाको भविष्य पनि अन्यल भयो होइन, बाबा आमाको मायाबाट होइन, अनि जुन एउटा सहयोग साथ हुन्छ त्योबाट टाढिनु पर्दाखेरि कति असर पर्दो रहेछ।
2: अब छिटै बिहे गरेपछि बच्चाहरू हुन्छ, अब आफूले भने जस्तो खाना नि पाउँदैन, पहाडतिर अब धेरै कामहरू हुन्छ अनि धेरै तनावहरू धेरै हुने छ,
1: एकछिनको रमाइलोले होइन, एकछिनको खुसी खोज्दाखेरि जिन्दगीभरको नरमाइलो फेरि त्यो आफ्नो लागि मात्र हुँदो रहेछ, आफ्नो परिवारको लागि, आफ्नो सन्तानको लागि पनि हुँदो रहेछ, आफ्नो भविष्यको कुरा त भइहाल्यो होइन, आफ्नो शरीरको कुरा, मनको कुरा, कति कुरा जोडिन्छ नि त बिहासँग। बिहा भनेको त ठुलो निर्णय हो नि त, बिहा गर्ने भनेको जिन्दगीको सबैभन्दा ठुलो निर्णय हो, सोध खोज बुझ उमेर भएपछि होइन, यहाँहरूले भन्नुभयो नि त आत्मनिर्भर भएपछि बिहा गर्नु र उमेर नपुग्दै आफ्नो पढाइ छोडेर बिहा गर्नुमा त धेरै फरक पर्दो रहेछ भनेर अहिले यो कुरा पनि तपाईँहरूले सिकाइरहनु भएको छ।
0: हजुर, हामीले चाहिँ अब यस्तो कुरा चाहिँ घुमाइफिराइ भन्नुपर्ने जरुरतै छैन कि, किनभने आफ्नै गाउँतिर उदाहरण छ नि त, अब तिमी चाहिँ यस्तो हुन्छ यसरी बिहा गर्यो भने चाहिँ अहिले नै बिहा नगर, कमसेकम गरे पनि बिस कटेसी गर, किनभने बिस कटेसी गर भन्नुको मुख्य कारण चाहिँ मलाई चाहिँ अहिले आएर बुझिरहेको छु कि, अब पन्ध्रदेखि अब सोह्र सत्र अठारसम्म चाहिँ अब धेरै बिहा गर्ने इच्छा हुँदो रहेछ होइन, तर त्यो कटिसकेपछि चाहिँ आफ्नो लागि सोच्ने मौका पाउँछ नि त, त्यही भएर चाहिँ
1: निर्णय लिने उमेर पनि भयो नि त, मेरो लागि कि राम्रो हुन्छ कि
2: नराम्रो हुन्छ भनेर बुझ्ने उमेर
0: समय पाउँछ, पर्याप्त समय हुन्छ, त्यही कारण चाहिँ म चाहिँ त्यही भन्छु। अनि साथसाथै चाहिँ अबको तालिमहरूमा चाहिँ जुन हामी संस्था अन्तर्गत छौँ उहाँहरूलाई चाहिँ यही कुरामा चाहिँ अघि बढाउन पनि हामीले चाहिँ केही मात्रामा चाहिँ झकझकाइरहेको छौँ।
1: यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने कार्यक्रम आजका नारी सुनाइरहेछौँ, महिला सवालका विविध विषयवस्तु उठान गर्ने क्रममै आज हामीसँग युवा पुस्ताका दुई छोरीहरू हुनुहुन्छ जो काठमाडौँ चन्द्रगिरी नगरपालिकाको मसिने तामाङ गाउँबाट आउनुभएको छ। काठमाडौँ चन्द्रगिरी नगरपालिकाको मसिने तामाङ गाउँलाई काठमाडौँको कर्णाली भनेर पनि चिनिन्छ, किनकि अलिकता विकट पछि परेको, गरिबी होइन, शिक्षा स्वास्थ्य सबै कुराको अभाव भएको हुनाले त्यहाँ पनि सानो अवसर हाम्रो छोरीहरूले पढ्ने अवसर पाउनुभयो। आज तिनै छोरीहरू आफूले पढेर जानेर बुझेर आफ्नो गाउँलाई सिक्दै सिकाउँदै हुनुहुन्छ, अहिले आफ्नो आमा पुस्तालाई सिकाउँदै हुनुहुन्छ, दाजुभाइलाई केही कुरा भन्दै हुनुहुन्छ नि त होइन। त्यही तामाङ गाउँको दुईजना सरिता तामाङ र सृजना तामाङ हामीसँग हुनुहुन्छ जो अहिले स्नातकमा अध्ययनरत हुनुहुन्छ, उच्च शिक्षा लिँदै हुनुहुन्छ र त्यो मसिने गाउँको शिक्षालाई निरन्तरता दिने, उच्च शिक्षा हासिल गर्ने थोरै छोरीहरूमा पर्नुहुन्छ। अहिलेको लागि त दुईजना मात्र हुनुहुन्छ होइन स्नातक तहसम्म अध्ययन गर्ने, र उहाँहरूले सामाजिक सङ्घ संस्थाबाट तालिम लिनुभयो। त्यो तालिम लिनलाई पनि एउटा कुरा जोड्न मन लागेको के भने नि, आर्थिक कुरा कति महत्त्वपूर्ण हुने रहेछ भनेर, त्यो तालिममा आउनलाई पनि पैसा त चाहियो नि त होइन, घरको मान्छेहरूले पैसा छैन तिम्रो पैसा भए जाऊ भन्नुभयो, तपाईँहरूले अरूको खेतबारीमा गएर काम गरेको जुन पैसा थियो, बचाएर राखेको त्यो पैसा थियो, यो पैसाले जान सक्छु भन्ने आर्थ आयो नि त, भनेपछि अर्थ पैसा कति महत्त्वपूर्ण हुने रहेछ होइन।
2: पैसाले चाहिँ अब धेरै महत्त्वपूर्ण चाहिँ भूमिका खेल्छ शिक्षा स्वास्थ्य लगायत सम्पूर्ण क्षेत्रमा,
1: आँट पनि आउँदो रहेछ,
2: पैसा भएपछि आफूसँग पैसा भएपछि आँट आउँछ,
1: मुठीमा पैसा हुनु भनेको कति ठुलो कुरा हो होइन, तर त्यो मुठीमा आएको पैसालाई कहाँनिर प्रयोग गर्ने, लगानी गर्ने, बचत गर्ने, त्यो चाहिँ फेरि अर्को सबभन्दा ठुलो कुरा हो नि त।
0: हजुर,
1: यस सम्बन्धी पनि कुरा सिक्नु भएको छ।
0: अब त्यो कुरा चाहिँ तालिममा नै थोरै आएको थियो, तर त्यो कुरा चाहिँ अब पहिलादेखि नै अब आर्थिक अभाव भइसकेपछि होइन पैसाको चाहिँ
1: बुझिँदो रहेछ,
0: महत्त्व चाहिँ बुझिँदो रहेछ भन्ने कुराहरू चाहिँ भएको छ।
1: सरिता त कालीदेवी युवा कृषक समूहमा पनि आबद्ध हुनुहुन्छ नि होइन, त्यो समूहले चाहिँ के गर्छ?
0: त्यो समूहहरूले चाहिँ अब गाउँको युवाहरूले चाहिँ जुन हामी चाहिँ कृषिमा आधारित छौँ नि त, अब कृषिमा चाहिँ अब पहिला सुरु सुरुमा चाहिँ अब पैसा नहुँदा नि अब लगानी चाहियो, तरकारी लगाउनको लागि नि अब मलहरू किन्नु पर्यो होइन, अब बिउहरू किन्नु पर्यो, त्यसको लागि नि अब घरमा पैसा नभएपछि त कसरी किन्ने, अरूसँग सागपट्टि माग्नलाई नि धेरै हुँदैन, त्यही अनुसार चाहिँ अब थोरै थोरै पैसाहरू चाहिँ जम्मा गरेर अब ऋण दिने थोरै ब्याजमा होइन, त्यो जम्मा गरेको पैसा नि अब केही समयको लागि चाहिँ राखेर त्यसको नि ब्याजहरू चाहिँ प्रदान गर्ने गर्छ त्यो समूहले चाहिँ। अनि त्यसै अन्तर्गत चाहिँ मैले पनि अब त्यसमा चाहिँ आफ्नो केही बचतहरू चाहिँ लगाएको छु मेरो घरबाट नि, हामी चाहिँ घरमा चाहिँ अहिले चारजना छौँ, तिनजनाको चाहिँ त्यहाँ बचत पनि छ। अब कतै पनि आर्थिक अवस्था आर्थिक स्रोत नभइसकेपछि त्यो ठाउँबाट चाहिँ निकाल्न सकिन्छ, त्यहाँबाट चाहिँ निकालेर केही न केही गर्न सकिन्छ भन्ने कुरा चाहिँ आर्ट चाहिँ आउँदो रहेछ।
1: बचत भनेको कति ठुलो कुरा हो, त्यो पनि उमेरमै बचत गर्न सिक्नु भएको छ, बाध्यताले आवश्यकताले सिकायो भनौँ न होइन। दुवैजना युवामा पढ्नुहुन्छ, 20-21 वर्षभित्रको होइन, आफ्नो कुरा परिवारले समाजले देशले शिक्षकले कलेजले स्कुलले यो कुरा बुझिदिए हुन्थ्यो, त्यस्तो चाहिँ पटक पटक लाग्छ
0: जस्तै लाग्थ्यो। अब मुख्य गरी चाहिँ अब परिवारबाटै सुरु हुन्छ नि त, अब परिवारमा चाहिँ अब कतिपय कुराहरू चाहिँ अब आर्थिक कुरालाई नै धेरै नै महत्त्वपूर्ण भूमिका खेल्छ कि, अब सुरुमै भनेको थियो नि त आफ्नो पैसा भए होइन, अब यो गर्न सकिन्छ त्यो गर्न सकिन्छ भन्ने कुराहरू। तर अब त्यो ठाउँमा अब उहाँहरूले केही न केही चाहिँ आफ्नो छोराछोरीको लागि भए नि होइन राख्नुभएको भए, छुट्याउनु भएको भए, छोराछोरीले नि कति सहयोग हुन्थ्यो नि त होइन, अब आफैले कमाएर आफैले मात्रै गरिरहनु भएको चाहिँ कतिपय अवस्थामा चाहिँ ह्या बरु यस्तै रहेछ, यो आफूले कमाएर नै नभ्याउने रहेछ, बरु बिहा नै गरिदिउँ जस्तो पनि हुन्थ्यो कि। अब त्यस्तो अवस्थामा चाहिँ परिवारले चाहिँ आर्थिक रूपमा चाहिँ केही न केही भए नि, अब धेरै त नसकेला, केही न केही भए नि आर्ट चाहिँ दिनुपर्छ जस्तो चाहिँ लाग्थ्यो, त्यो कुरा चाहिँ दिए हुन्थ्यो जस्तो लाग्छ।
2: त्यस्तो कुरामा चाहिँ अब अनि अब कहिले कहीँ त मलाई त खाजा खानालाई नि पैसा हुँदैन थियो कि, त्यस्तो अवस्थामा नि थियो म। अनि त्यसपछि बिस्तारै अब बढ्दै गयो, अब पढ्दै गयो, अनि आफ्नो त्यस्तो अवस्था सम्झिँदा
1: गाह्रो छ है,
2: आर्थिक अवस्थाले निकै महत्त्वपूर्ण भूमिका खेल्छ।
0: अनि यस्तो कुरामा चाहिँ अब जस्तै हाम्रो मात्रै समस्या होइन यो चाहिँ होइन, अब धेरै अब हाम्रो ठाउँमा त्यति छ भने अरू ठाउँमा पनि धेरै कुराहरू छ होइन। अब स्कुलहरूले चाहिँ के गर्नु चाहिँ सकिन्छ भने अब जस्तै विद्यालयमा चाहिँ अब कतिपय बालबालिकाले चाहिँ अब सरकारी स्कुलबाट पनि होइन अब ड्रेस नभएकै अब ड्रेस लगाएर किन नआइस्, जुत्ता लगाएर किन नआइस् भनेर चाहिँ अब के अरे पठाएर हुन्छ नि त, भर्ना पनि नलिने, अब आजदेखि नबस भोलि लगाएर आइज भन्ने कुराहरू पनि त छ नि। अब उहाँहरूले चाहिँ अब धेरै केही पनि गर्न नसके पनि अब घरको अवस्था हेरेर होइन घरमा बरु घर घरमा जाने के कस्तो रहेछ अवस्था बुझ्ने, त्यो त प्रत्यक्ष हुन्छ नि त, कतिले लुकाएको पनि हुनसक्छ, त्यो कुरा चाहिँ प्रत्यक्ष हेरेर चाहिँ उहाँहरूले चाहिँ अब त्यो बालबच्चालाई चाहिँ अब कसरी चाहिँ छात्रवृत्ति दिन सकिन्छ भन्ने कुराहरू चाहिँ जोड दिनुपर्छ जस्तो लाग्छ। कतिपय अवस्थामा चाहिँ अब छात्रवृत्ति नदिने होइन पढाइको आधारमा नै दिइरहेको हुन्छ होइन, अब कतिपयले चाहिँ अब त्यही पैसाकै कारणले राम्रोसँग पढ्न नसके पनि त हुनसक्छ नि त होइन, पैसा नभएपछि आफूसँग बुवा आमाको धेरै ख्याल राख्ने समय पनि हुँदैन, अनि सँगसँगै अब आफ्नो पनि कसरी कमाउने भन्ने मात्रै दिमागमा हुन्छ, त्यो सँगसँगै आफूले चाहिँ भनेको जस्तो स्रोत साधनहरू नपाइसकेपछि चाहिँ पढाइमा ध्यान हुँदैन नि त,
1: अरू कुरा खोज्न थालिन्छ होइन। त्यही बेलामा कोही कसैले ललाई फकाई गर्न सक्छ, लोभ लालच देखाउन सक्छ। आज यो कुरा गरिरहँदा हामी तिनैजनाको आँखा रसिलो भयो है, सृजनाको आँसु झरिरहेको छ, सरिताको आँखामा आँसु टलपल छ। हामी छोरीहरूले कति सङ्घर्ष गर्नुपर्ने भन्ने कुरा पनि पटक पटक आउँछ होला नि त होइन, पढ्नकै लागि
0: हजुर
1: के सानो अवसरको लागि कति दुःख गर्नुपर्ने भन्ने कुरा आउँछ। यस्तो बेलामा फेरि के कुराले त्यस्तो आँट दियो दुवैजना छोरीहरू स्वाभिमानी रूपमा अगाडि बढिरहनु भएको छ नि, जब जब गाह्रो हुन्छ के कुराले अगाडि बढ्नुपर्छ जस्तो लाग्छ?
2: अब टुवेल्भसम्म चाहिँ अब घरकाले नि म जसरी भए नि जे गरेर भए नि म खानै नखाइकन नि म तिमीलाई पढाउँछु भन्ने भन्नुभयो नि त, त्यति अभिभावकले त्यति बोलिदिँदा मात्रै पनि अब धेरै अब बल मिल्दो रहेछ अनि त्यति चाहिँ पढाउनुहुन्छ भन्यो। अनि त्यसपछि जुन हामीले सङ्घ संस्थाबाट लिइरहेको तालिम छ नि त्यो तालिम आयो, त्यस तालिमबाट चाहिँ अब यो तालिमको विषयले चाहिँ म जुन ठाउँमा समस्या आउँछ जुन समस्याले चाहिँ यसरी चाहिँ म समाधान गर्छु है भनेर चाहिँ भन्नलाई हुँदो रहेछ। अनि त्यसपछि
1: जस्तो यहाँहरूले त तालिम लिनुभएको थियो थाहा भएर अगाडि बढ्न सजिलो भयो नि त, कतिलाई त आर्थिक अभावकै कारणले पढाइ छोड्नु पर्यो होला, पढाइ छोड्ने बित्तिकै विवाह गर्नु पर्यो होला होइन, विवाह गर्ने बित्तिकै बच्चा जन्माउनु पर्यो होला, त्यसपछि घरैसी झमेला, कामको बोझ होइन, सन्तानको स्याहार, अरूलाई सेवा गर्दा रिजाउँदामै आफ्नो जिन्दगी के हो नभनिकन अरूको जिन्दगी हेरेर यस्तो भए हुन्थ्यो भनेर भन्दा भन्दै जिन्दगी जान्छ। यहाँहरू अहिले सामाजिक अभियानमा पाइला चाल्दै हुनुहुन्छ, केही सिकिरहनु भएको छ, केही सिकाइरहनु भएको छ, अब त जिन्दगी आफ्नो हिसाबले चलाउन सक्छु जस्तो लाग्छ अब अहिले?
0: लाग्छ, केही समयपछि हाम्रो नि विवाह हुन्छ पक्कै। अब आफूले भने जस्तो कमाउन सकिएला नसकिएला, तर विवाह भइसकेपछि चाहिँ अब कसैको छोराले चाहिँ होइन अब तिमीले यस्तो भयो उस्तो भयो तिमीले कमाउन सकेन एन त्यान भनेर चाहिँ के गरी चाहिँ हामीले चाहिँ नराम्रो भन्न सक्यो भन्न थाल्यो गर्न थाल्यो भने चाहिँ आफ्नो लागि चाहिँ आफै कमाउँछु भने चाहिँ त्यो ठाउँबाट चाहिँ जुन नर्क हुन्छ नि त त्यो ठाउँमा चाहिँ निस्किन सक्छु भन्ने चाहिँ आँट छ।
2: अनि आफ्नो अधिकार अब अर्काको घरमा गएपछि त अब अर्काको अन्डरमा बस्नुपर्छ, त्यस्तो अवस्थामा चाहिँ अब आफ्नो अधिकार थाहा पाइसकेपछि मेरो नि यस्तो अधिकार छ मैले नि यहाँ गएर चाहिँ लडेर चाहिँ खान सक्छु भन्ने अवस्थामा चाहिँ हुन्छ नि त, अब त्यस्तो अवस्थामा चाहिँ पुग्न सक्ने अवस्था छ अहिले।
1: आफूले आफूलाई बुझेको, आफ्नो जिन्दगीलाई बुझेको र भोलि केही समस्या आयो भने त्यसलाई सहेर होइन त्यसको समाधानपट्टि लाग्छु भन्ने अहिलेको नवयुवा पुस्ता हो, यो पुस्ताहरूको यो विचारले अप्ठ्यारो छ, अप्ठ्यारोबाट माथि उठेर हाम्रा छोरीहरू आफ्नो बाटो आफै बनाउँदै हुनुहुन्छ, केही बुझ्दै केही सिकाउँदै अगाडि बढी पनि रहनु भएको छ यिनै युवा पुस्तामध्ये जो असाध्यै अप्ठ्यारो भूगोलबाट अवस्थाबाट माथि उठ्नु भएको छ, केही सिक्ने सिकाउने सानो अवसरलाई एकदम सदुपयोग गरेको, तालिमको सानो अवसर, शिक्षा प्राप्त गरेको अवसर, त्यो अवसरलाई सक्दो उपयोग गर्दै अगाडि बढिरहनु भएको छ, ती धेरै हाम्रो नेपाली समाजका ग्रामीण समुदाय स्तरका हाम्रा छोरीहरूको दुई प्रतिनिधि पात्र आज हामीसँग हुनुहुन्छ। तपाईँहरू जस्तो कति छोरीहरू हुनुहुन्छ होला जसले आज तपाईँहरूको कुरा सुन्दै गर्दा आफैले कमाउँदै पढ्दै गरेँ भनेर भन्नुभयो, कति अप्ठ्यारो स्थितिबाट माथि आएँ भनेर भन्नुभयो, यो कुराहरूले धेरै सिक्न मद्दत पनि गर्यो।
0: मद्दतको साथसाथै मलाई चाहिँ त्यही कुराले पनि हौसला मिल्यो होइन, अब जस्तै दिदीको घरबार नै बिग्रियो अब त्यही बेलामा ठ्याक्कै होइन, त्यही बेलामा चाहिँ म 9 क्लासमा थिएँ होइन, सुरु सुरुमा मैले सुरुमै भनेको थिएँ मेरो पढाइ चाहिँ राम्रो थिएन भनेर, तिनवटा विषयमा त धेरै हाइएस्ट मार्क भनेको दुई नम्बर मात्रै आउँथ्यो, मेरो पढाइ पनि खत्तम थियो, अनि त्यो बेलामा चाहिँ म 9 क्लासमा थियो जब सुरु सुरुमा हुँदा, अनि दाई विदेश गयो, अब दाई विदेश जाँदा दाईको पढाइ राम्रो थिएन, अब पढ्न नै पाएन, कमाउन गएको मान्छे हप्ता दुई हप्ताभित्र नै फर्केर आयो। त्यसपछि चाहिँ मलाई के लाग्यो भने अब त्यो ठाउँमा चाहिँ म एउटा पढेको मान्छे भएको भए होइन केही न केही त गर्न सक्थ्यो नि त होइन, त्यो मान्छेले चाहिँ त्यहाँको मान्छेले चाहिँ जाऊ भन्दा जाने बस भन्दा बस्ने त गर्नु पर्दैन थिएन नि त। त्यही बेला चाहिँ दिदी पनि कन्ट्याक्टमा आयो अनि दिदीले पनि रुँदै भन्नुभयो तिमीले चाहिँ राम्रोसँग पढाएको मान्छे हामीले चाहिँ तिमीलाई सहयोग गर्छौ भन्नुभयो। त्यसपछि चाहिँ मेरो आँखा आँसु होइन झार्दै म चाहिँ पढ्न थालेँ क्या। त्यसपछि मैले चाहिँ दुःख गरेर पढेँ अनि 9 क्लासमा चाहिँ ठिक ठिकै नम्बर आयो, पहिला सुरुमा नपढ्ने मान्छेले पछि राम्रै नम्बर ल्यायो, त्यसमा नि अब म खुसी भएँ होइन। आफूले चाहिँ गर्दै गएपछि साथ दिने मान्छेहरू पनि आउँदो रहेछ के, अब कतिपय अवस्थामा चाहिँ हामीले चाहिँ कसैले साथ सपोर्ट गरेन भन्ने कुराहरू पनि त आउँछ नि त होइन, त्यो पनि भन्ने कुराहरू सुनिरहेछौँ, तर त्यस्तो चाहिँ हुँदैन रहेछ कि, आफू चाहिँ जस्तो बाटोमा हिँड्यो त्यस्तै मान्छेहरू चाहिँ आउँदो रहेछ, त्यस्तै मान्छेहरू साथ सहयोग दिने मान्छेहरू पनि आउँदो रहेछ, आफ्नो साथीहरू पनि त्यही अनुसारको बन्दै जान्छ, परिवारहरू पनि अब आफूले गर्दै गएपछि पो होइन परिवारले नै साथ दिने रहेछ भन्ने कुराहरू पनि,
1: आफूले आफूलाई साथ सहयोग पनि दिनुपर्दो रहेछ कमाउनुको लागि, कहिलेकाहीँ दुःख भयो भने भनेर कति हिँड्नु भएको होला गाउँमा, त्यस्तो धेरै हुनुहुन्छ
0: हुनुहुन्छ नि, जस्तै अब हाम्रै साथीहरू पनि के अब पढाइ पढ्दा पढ्दै जस्तै अब 11 क्लासमा पढ्दा पढ्दै पनि विदेशमा गयो होइन, अनि अरू साथीहरू नि अहिले हामी प्लस टू सकेको नि 12 सकेको नि, अब त्यो अन्तरालमा नि धेरै साथीहरू अब विदेश गइसके होइन, कुनै जापान कुनै अब खाडी देशमै भयो नि गइसके, अनि अरू चाहिँ अब जुन चाहिँ अब बिहा गर्ने छन् होइन, बिहा गरेर अब त्यो हुँदा चाहिँ कस्तो लाग्दो रहेछ भने हामी चाहिँ नेपालमै ब्याचलर जोइन गरेर गल्ती त गरेको छैनौँ नि जस्तो लाग्दो रहेछ कि, अब मान्छे नै त हो अब होइन, छोटो समयमा चाहिँ धेरै पैसा कमाउन पाए चाहिँ कति खुसी हुन्छ होइन, अब विदेशमा गएर धेरै धेरै पैसा कमाएको देख्छौँ, अनि त्यो बेलामा चाहिँ कम्तीमा नि 12 सकेर यतिखेर गएको भए चाहिँ ऋण पनि तिरिन्थ्यो होइन, आफ्नो लागि नै जम्मा गरिन्थ्यो, यो कुरा चाहिँ हामी दुईजना जहिले भेटे नै गर्थ्यौँ कि बेला बेलामा। अनि अर्को कुरा चाहिँ हाम्रो सोचमा चाहिँ अब मेरो र उसको सोच चाहिँ अब अलिकति भए नै अब होइन परिवर्तन भएर चाहिँ अब नेपालमै केही गर्छु भनेर चाहिँ अब ब्याचलरतर्फ जोडिन गयौँ, तर अहिले हाम्रो उमेरको चाहिँ प्रायःको चाहिँ अब करियर भनेकै त्यही विदेश जाने मात्रै छ क्या होइन, अब त्यही कुराले नि धेरै प्रभावहरू चाहिँ परिरहेछ।
2: हाम्रो गाउँमा चाहिँ जानी जानी गएपछि अनि दुई तिन महिनामै फर्किने त्यस्तो हुँदा चाहिँ अब नेपालमै बसेर केही गरेको भए त त्यो दुई तिन महिना अब त केही न केही त हुन्थ्यो, तर त्यो विदेश गएर चाहिँ अब दुई तिन महिनामा नै कतिपय महिला दिदीबहिनीहरू पनि कतिपय जानु भएको छ अनि दुई तिन महिनामा नै फर्किनु भएको छ। त्यही कारणले नि अब नेपालमै बसेर केही गरेको भए त त्यसरी फर्किनुपर्ने अवस्था, आफ्नो परिवारबाट बिछोडिनुपर्ने अवस्था चाहिँ आउने थिएन भन्ने कुराले।
0: विदेशमा नि हामीले धेरै खटेर काम गर्नुपर्छ होइन, हाम्रो ठाउँको चाहिँ होइन, अरूले कमाएको देखेर चाहिँ गइरहेकोहरू छन् त, तर अब विदेशमा गएर गरेको दुःख जति चाहिँ नेपालमै गर्ने हो भने होइन आफ्नो परिवारसँगै बसेर पनि हामीले चाहिँ त्यत्तिको पैसा होइन होइन आफूलाई पुग्ने पैसा कमाउन चाहिँ सकिन्छ जस्तो चाहिँ लाग्छ कि अब विदेशै जानुपर्छ जस्तो चाहिँ मलाई चाहिँ लाग्दैन।
1: आफू जस्तै साथीहरूलाई के भन्नुहुन्छ?
2: अब जस्तो अवस्था आयो नि, जस्तो आर्थिक अवस्थादेखि अब महिलाहरूलाई पछि पर्ने, अब केही नजान्ने, महिलाहरूले केही जान्दैन भन्ने अवस्थामा पनि अब महिला दिदीबहिनीहरूले चाहिँ आफ्नो क्षेत्र ठाउँमा चाहिँ कस्तो अवसरहरू आएको छ उक्त अवसरलाई चाहिँ सही ठाउँमा प्रयोग गरेर चाहिँ अगाडि बढ्नको लागि चाहिँ अनुरोध गर्न चाहन्छु।
0: त्यो सँगसँगै अब जस्तै आफूले चाहिँ सक्दैन होइन गर्दिनँ अथवा मलाई चाहिँ कसैले साथै दिँदैन भन्ने कुराहरू चाहिँ दिमागबाट हटाउनुपर्छ जस्तो लाग्छ कि मुख्य कुरा चाहिँ आफूले गर्दै गएपछि पो अरूले चिन्दै जान्छ, त्यही अनुसारको अवसरहरू पनि आउँदै जान्छ, त्यही अनुसारको चाहिँ साथ सहयोगहरू पनि मिल्दै जान्छ। जस्तै म जुन कार्यरत संस्था छ नि त त्यही संस्थामा सुरुमा तालिममा आउँदाखेरि होइन अवसर आउँदाखेरि हामी नगएको भए अथवा गएर पनि होइन हामीले चाहिँ त्यो संस्थालाई चाहिँ राम्रोसँग नबुझेको भए उहाँहरूले हामीलाई त्यो अवसर त दिनुहुन्थेन नि त पछि पछिसम्म होइन। चिन्दै गइसकेपछि चाहिँ यो फलाना व्यक्ति चाहिँ यस्तो खालको छ है, उसलाई चाहिँ यस्तो कुरामा चाहिँ दक्ष छ है भनेर चाहिँ अवसरहरू पनि आउँछ कि, त्यही भएर चाहिँ आफूलाई चाहिँ अवसर आएन अथवा कसैले साथ दिएन भनेर चाहिँ आफूले गर्न लागेको कामहरू आफूले बढ्न लागेको कुराहरूलाई चाहिँ नछोड्नु होला भन्न चाहन्छु।
1: हजुर, कस्तो राम्रो सल्लाह है, एउटा साथीले साथीलाई भनेको जस्तै कि मन बुझ्ने। आज हामीले युवा पुस्ताका दुई छोरीहरूको अहिलेसम्मको जीवन अनुभव, अहिलेसम्मको कामको अनुभव र काठमाडौँ चन्द्रगिरी नगरपालिका मसिने गाउँबाट आउनुभएको सरिता तामाङ र सृजना तामाङको अनुभवलाई, विचारलाई यहाँहरूमा आज हामीले सुनायौँ। हाम्रा छोरीहरूको कुरा कति सुनाउनु बाँकी छ, छोरीहरूको कुरा कति सुन्न सक्यौँ सकेनौँ, कति बुझ्यौँ बुझेनौँ, कति बुझेर पनि नबुझे जस्तो गऱ्यौँ, अब सुनौँ छोरीहरूको कुरा। छोरीहरू अगाडि बढ्दैछन्, अगाडि बढ्दै गएका छोरीहरूलाई साथ सहयोग राज्य स्तरबाट, स्थानीय तहबाट, घर परिवार समाजबाट, सङ्घ संस्थाबाट मिलोस्। सामाजिक कार्यमा पाइला चाल्दै गरेको दुई युवा सामाजिक अभियन्ता जेनजी युवा पुस्ताको विचारलाई आज हामीले यहाँहरूमा सुनायौँ। सरिता तामाङ र सृजना तामाङ जस्तै हाम्रा कति छोरीहरू अप्ठ्यारोबाट माथि उठ्दै अगाडि बढ्नुभएको होला, त्यो अगाडि बढ्दै गरेका छोरीहरूलाई साथ सहयोग मिल्दै जाओस् र आज हाम्रो कार्यक्रममा उपस्थित भएर अनुभव हामी माझ राखिदिनु भयो, हाम्रो आदरणीय श्रोता माझ राखिदिनु भयो। यसको लागि दुवैजना सरिता र सृजनालाई कार्यक्रम आजका नारीको तर्फबाट रेडियो नेपाल परिवारको तर्फबाट धेरै धेरै धन्यवाद,
0: र सँगसँगै हजुरहरूलाई पनि धन्यवाद। हाम्रो आवाज चाहिँ अब कतैमा पनि पुग्न नसकेको आवाजलाई चाहिँ तपाईँहरूले चाहिँ आज अवसर दिनुभयो पुर्याउने चाहिँ, त्यसको लागि
2: हजुरहरूलाई रेडियो नेपाललाई चाहिँ धेरै धेरै धन्यवाद। मेरो चाहिँ पहिलो अन्तर्वार्ता हो कि यो, अब न आज आएर यहाँ सुनाउँदा आफ्नो मन नि हल्का भएको जस्तो लाग्यो।
1: यो धन्यवादसँग एउटा आत्मीयता रहेको छ, साथ रहेको छ र युवाको जोस जाँगर अपेक्षा आशा विश्वास पनि जोडिएको छ। यस्तै आशा विश्वास र भरोसालाई जोड्नको लागि, सफलताका कथा र अनुभवलाई यहाँहरूमा सुनाउनको लागि, महिला सवालका विविध विषयको उठान गर्ने क्रममा कार्यक्रम आजका नारीको अर्को श्रृङ्खला यहाँहरूमा सुनाउन हामी अर्को साताको बुधबार फेरि बुधबारको बिहानी यहाँहरूमा आज उपस्थित हुने नै छौँ। बिदा हुनुभन्दा अगाडि जानकारी गराउँछु, हाम्रो यो कार्यक्रम सुनिरहनु भएको छ भने हाम्रो कार्यक्रम सुनिसकेपछि यहाँहरूको प्रतिक्रिया सल्लाह सुझावको लागि हामीलाई इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारीसँगै आजको लागि भने बिदा माग्नुपर्ने समय भएको छ। प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट बिदा माग्छु। नमस्कार।
3: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पन्छीको मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराऊ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौं। नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
6: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
8: कहिले र कुन खोप लगाउने त?
7: 15 महिनासम्मका बाल बालिकाले
8: जन्मने बित्तिकै BCG, 6 हप्तामा रोटा, पोलियो, PCB, DPT, हेपबिहिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, PCV, DPT, हेपबिहिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, FIPV पहिलो मात्रा, DPT हेपबिहिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, FIPVको दोस्रो मात्रा, PCV को तेस्रो मात्रा,
7: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
8: त्यस्तै गर्भवती महिलाले TT खोप तथा कक्षा 6 मा पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले HPV खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
7: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
9: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 9 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका निर्वाचित केन्द्रीय सदस्य एवं पदाधिकारीहरूको आज शपथ ग्रहण। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपाल आयल निगमद्वारा मूल्य समायोजन। देशका विभिन्न स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदहरूको आग्रह। अमेरिकाको सर्वोच्च अदालतद्वारा अमेरिकामा जन्मने बालबालिकाको नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने फैसला। र जारी विश्वकप फुटबलका खेलहरूमा जितसँगै फ्रान्स र नर्वे अन्तिम सोह्रमा, मेक्सिको र इक्वेडर बीच खेल जारी। समाचार अब विस्तारमा। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका निर्वाचित केन्द्रीय सदस्य एवं पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम आजका लागि तय गरिएको छ। पहिलो महाधिवेशनबाट निर्वाचित 900 केन्द्रीय सदस्य र 7 पदाधिकारीको शपथ कार्यक्रम आज पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा हुने रासपाले जनाएको छ। आजै नवनिर्वाचित केन्द्रीय समितिको बैठक पनि बोलाइएको नेताहरूले बताएका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले गैरातीदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रति लिटर 20 रुपियाँ, डिजल र मट्टीतेलमा प्रति लिटर 30 रुपियाँका दरले घटाएको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 40 र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटर अमेरिकी डलर 265 घटाइएको निगमले जनाएको छ। खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर 100 रुपियाँ कटौती गरिएको छ। हिजोदेखि देशभर मनसुन विस्तार भएको छ। यस वर्ष झण्डै 2 साता ढिलो गरी मनसुन देशभर विस्तार भएको हो। आज पनि देशका विभिन्न स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भइसकेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशमा बादल लागेको छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको विभागले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुनेछ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुँदा कतिपय क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ। तराईका कतिपय स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। कतिपय स्थानमा भने अधिक वर्षा हुनेछ। खास गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा अधिक वर्षाको सम्भावना रहेको छ। राति पनि देशभर बादल लाग्नेछ। आफ्नै स्कुलको बसले खिच्दा सिराहामा एकजना बालिका र सोही बसका सहचालकको मृत्यु भएको छ। लक्ष्मीपुर पतारी गाउँपालिका 2 पर्सा स्थित भित्री सडक खण्डमा स्कुल बसले खिच्दा हिजो 1-5 वर्षीय नाबालिका र बसका सहचालकको मृत्यु भएको हो। पायोनियर एजुकेशन एकाडेमीको को 1-3599 नम्बरको बसले खिच्दा सहचालक लाहान नगरपालिका 22 बस्ने 25 वर्षीय ओम प्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत सप्तरीको बोधे बर्साइन नगरपालिका 8 काचन घर भई मावलीको घर लक्ष्मीपुर पतारी 2 पर्सामा बस्दै आएकी 5 वर्षीय समीक्षा कुमारी शाहको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार रहेका चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी कार्यक्रम आजदेखि बन्द गरिएको छ। निकुञ्जले वर्षातको समयमा भल बाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुने जस्ता कारणले पर्यटकलाई असहज हुने देखिएकाले जङ्गल सफारी सेवा आजदेखि बन्द गरिएको जनाएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार अर्को सूचना जारी नगरिएसम्मका लागि सफारी सेवा बन्द गरिएको छ। निकुञ्जभित्र हुने सफारी रोकिए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिएको उहाँले जानकारी दिनुभयो। नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गरेको छ। करिब 7 वर्षसम्म निर्माण सम्पन्न हुन नसकेको मर्स्याङदी करिडोर अन्तर्गतको 220 केबी मार्कीचोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा 1.5 वर्षभित्रै सञ्चालनमा आएको हो। सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका तीन प्रमुख अङ्गबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको बताउनु भएको छ। 68 संसद दिवसका अवसरमा सिंहदरबारमा हिजो आयोजित कार्यक्रममा उहाँले देश निर्माणको हुटुटी र देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना पूरा गर्न कार्यपालिका, न्यायपालिका र व्यवस्थापिक काको गति र भावना एक आपसमा मिल्नुपर्ने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद जनताको भावना, आवश्यकता र आकांक्षाको प्रतिबिम्ब बन्नुपर्ने बताउनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो। साउदी अरब सरकारले त्यहाँ विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपाली कैदीलाई माफी दिएको छ। परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति जारी गरी रमजान महिनाका अवसरमा साउदी सरकारले 33 नेपाली नागरिकलाई शाही माफी दिएको जानकारी दिएको छ। सरकारले साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद एवं कृतज्ञता पनि प्रकट गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिर सिन्हाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिक मैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनस्थापित गरिएको बताउनु भएको छ। परम्परागत हुलाक सेवालाई सरकारले प्रविधि मैत्री र विशेषकृत बनाएको हुलाक सेवा विभागले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले बताउनुभयो। मन्त्री तिमिल सिन्हाले नै नेपाल टेलिकमलाई सेवाग्राही मैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाह गर्न थप प्रभावकारी सेवाका लागि हिजै निर्देशन दिनुभएको छ। हिजै चलचित्र विकास बोर्डको 26 वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर तिमिल सिन्हाले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानून, नीति र कार्यक्रम मार्फत उद्योगलाई सुदृढ बनाउन सरकार तयार रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन र सन्देश।
1: दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको रिहाई माग गरेर दायर गरिएको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा अन्य मुद्दासँग सम्बन्धित फाइल झिकाउन आदेश दिएको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले सम्बन्धित अदालतबाट मुद्दाका मिसिल झिकाई असार 18 गतेको पेशी तोक्न आदेश दिएको हो। अन्तर्राष्ट्रिय समाचारमा, अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मने बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने फैसला गरेको छ। हिजो अदालतले उक्त फैसला गरेको हो। अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गर्नुभएको जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई अस्वीकार गर्दै अमेरिकामा जन्मने सबै बालबालिकाले अमेरिकाको नागरिकता पाउने संवैधानिक अधिकार रहेको स्पष्ट पारेको छ। खेल समाचारमा, फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत पछिल्ला खेलहरूमा आइभेरी कोस्टलाई पराजित गर्दै नर्वे र फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम 16 पुगेको छ। अमेरिकाको डल्लास रङशालामा भएको खेलमा नर्वेले आइभेरी कोस्टलाई 1-2 दुई गोल अन्तरले पराजित गरेको हो। अब अन्तिम 16 नर्वेले ब्राजिलको सामना गर्नेछ। त्यसै गरी गैराती भएको अर्को खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम 16 पुगेको हो। अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी रङ्गशालामा भएको खेलमा फ्रान्सले स्विडेनलाई 0-3 तीन गोल अन्तरले पराजित गर्यो। अब अन्तिम 16 फ्रान्सले पाराग्वेको सामना गर्नेछ। अहिले मेक्सिको र इक्वेडर बीच खेल जारी छ। दोस्रो हाफको खेल चलिरहँदा अहिले मेक्सिको 0-2 दुई गोलले अगाडि छ। अब मौसम। आज देशभर पूर्णतया बादल लाग्नेछ। देशको हिमाली भूभागको केही स्थान, पहाडी भूभागका धेरै स्थान र तराई भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासवापाका निर्वाचित केन्द्रीय सदस्य एवं पदाधिकारीहरूको आज शपथ ग्रहण। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपाल आयल निगमद्वारा मूल्य समायोजन। देशका विभिन्न स्थानमा अधिक वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन मौसमविदहरूको आग्रह। अमेरिकाको सर्वोच्च अदालतद्वारा अमेरिकामा जन्मने बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने फैसला। र जारी विश्वकप फुटबलका खेलहरूमा जितसँगै फ्रान्स र नर्वे अन्तिम सोह्रमा मेक्सिको र इक्वेडर बीचको खेल जारी। बिहान 9 बजेको समाचार सकियो, अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

kes bona spau. Visa papper nordisk hon, kelko baca pitre wakli hon. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क।

नमस्ते कार्यक्रम विश्व परिवेशबाट विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू रोचक र प्रेरक विषयवस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौँ। साथमा गीत सङ्गीत पनि सुनाउँदै आएका छौँ। यो विश्व परिवेश कार्यक्रम तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक

बिहान नेपाल भाषाको समाचार पछि सुन्दै आउनु भएको छ। साथै हामीलाई हाम्रो वेबसाइट www.radionepal.gov.np मा र www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ।

विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्। संसारकै अनौठो रुख, तीनजनाको जिन सहित जन्मियो सुपर बेबी, परिवार नियोजन गर्न नचाहने 17 बच्चाकी आमा, लामा खुट्टा बनाउन 2.5 करोड खर्च, विश्वमै पहिलो पटक रोबोटबाट गर्भाधान, संसारकै ठूलो केरा र संसारका 5 ठाउँ जान नपाउने। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौँ एउटा रोचक प्रसङ्ग, संसारकै अनौठो रुख। हाम्रै छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यको राजधानी हो लखनऊ। लखनऊलाई नवाबहरूको सहर पनि भनिन्छ। भारतीय स्वतन्त्रता संग्रामको इतिहासमा लखनऊको महत्वपूर्ण स्थान छ र भनिन्छ भारतको केन्द्रको सत्ताको बाटो लखनऊ भएर जान्छ। लखनऊसँग भएका विशेषता केवल यति मात्र होइनन्, यही लखनऊ सहरमा एउटा अचम्मको आँपको बोट छ जो निकै चर्चामा छ। यो आँपको बोटको विशेषता भनेको यसको एउटै रुखमै करिब 300 किसिमका आँप फल्ने गर्दछन्। यो अनौठो आँपको बोट लखनऊबाट केही किलोमिटरको दूरीमा पर्ने मलिहावाद चौराहामा रहेको छ। लखनऊका बासिन्दा हाजी कलिम उल्लाह खानले निकै मेहनत लगाएर यो आँपको बोट तयार गरेका हुन्। उनले ग्राफ्टिङ प्रविधिको सहयोगमा यो आँपको रुख तयार गरेका हुन्, जसमा अहिले विभिन्न 300 थरीका आँप फल्ने गरेका छन्। त्यो अनौठो आँपको बोट तयार पार्ने हाजी कलिमलाई तत्कालीन भारतीय राष्ट्रपति प्रतिभा पाटिलले पद्मश्री सम्मान पनि प्रदान गरेकी थिइन्। यो रुखको रहस्य जान्नका लागि जापानी वैज्ञानिकहरूको एक टोली पनि त्यहाँ गएको थियो। यो रुख रोपेर हुर्काउने हाजी कलिमका अनुसार उनले पहिलो पटक 17 वर्षको छँदा नै एउटा यस्तो वनस्पति तयार गरेका थिए जसमा 7 किसिमका फल फल्दथे। त्यसैले हाजी कलिम म्याङ्गो म्यानको नामले पनि चिनिन्छन्। यो बोटमा फल्ने आँपलाई टिपेर बेचिँदैन, हाजी कलिमले बाँकी रहेका खानेकुराहरू त्यहाँका विभिन्न मानिसहरू बीचमा बाँडिदिने गर्दछन्। विश्व परिवेशमा अब राख्दैछौ एउटा अनौठो प्रसङ्ग, तीनजनाको जिन सहित जन्मियो सुपर बेबी। विश्वमा पहिलो पटक यस्तो बच्चा जन्मिएको छ जसलाई कुनै पनि वंशाणुगत रोगको समस्या हुने छैन। यो बच्चा आफ्नो बाबु आमासँग पनि दुरुस्तै मिल्दैन, किनकि यसमा बाबु आमासँगै तेस्रो बच्चाको डिएनए पनि रहेको छ। अर्थात् यो बच्चा तीनजना मानिसको डिएनएबाट बनेको छ। बेलायतको न्यू क्यासल फर्टिलिटी सेन्टरमा यो सुपर बेबीको जन्म भएको हो। यो बच्चा तयार गर्नका लागि तीनजना मानिसको डिएनए प्रयोग गरिएको छ। डिएनएको विशेषता कायमै राख्नका लागि आइभीएफ प्रविधिको प्रयोग गरिएको छ। यो बच्चाको शरीरमा कुनै पनि खालको वंशाणुगत समस्या वा खराब खालको वंशाणुगत उत्परिवर्तन नरहेको बताइएको छ। जुन प्रविधिबाट यो बच्चा

त्यसलाई आमाको शरीरमा भएका रोगहरूको कुनै असर हुँदैन। यो भ्रूणमा जैविक माता पिताको शुक्रकीट तथा डिम्बको माइटोकोन्ड्रिया मिलाइएको हो। माइटोकोन्ड्रिया कुनै पनि कोशिकाको पावर हाउस भनेर पनि चिनिन्छ। यो बच्चाको शरीरमा माता पिताको डिएनएका अलावा तेस्रो महिलाका विभिन्न 37 जिन पनि राखिएको छ। यसो गर्दा यो बच्चा जैविक रूपमा 3 माता पिताको सन्तानको रूपमा रहेको छ। यद्यपि बच्चाको शरीरमा 99.8% डिएनए चाहिँ आफ्नै माता पिताकै रहेको छ। आफ्ना माता पिताको जेनेटिक बिमारीहरू नसर्ने बच्चा तयार गर्नमा प्राप्त सफलतालाई चिकित्सा विज्ञानमा अहम उपलब्धि मानिएको छ। आम रूपमा कुनै पनि मानिसले आफ्नो आमाबाटै अधिकांश माइटोकोन्ड्रिया हासिल गर्दछ। त्यसैले जुन हानिकारक उत्परिवर्तनहरू हुन्छन् ती सोही पावर हाउस अर्थात् माइटोकोन्ड्रियामै जम्मा हुन्छन्। पछि ती विकारहरूले बच्चाको स्वास्थ्यमा असर पार्दछन्। जेनेटिक रोगहरूसँग जुधिरहेकी महिलालाई आम रूपमा प्राकृतिक तौरले गर्भाधारण गर्नमा समस्या आउँदछ। यदि गरेमा पनि बच्चाको स्वास्थ्य समस्याग्रस्त हुन्छ। बच्चाको उमेर बढेसँगै उसमा विभिन्न खालका गम्भीर रोगहरू देखा पर्दछन्। विश्वमा हरेक 6,000 एकजना बच्चाले यस्तो माइटोकोन्ड्रियल रोग जस्ता गम्भीर जेनेटिक रोगहरूको सामना गरेको हुन्छ। आम रूपमा मानिसको शरीरमा हरेक कोशिकाको केन्द्र अर्थात् न्युक्लियसमा 20,000 जिन हुन्छन्। तर हरेक न्युक्लियसको चारैतर्फ ससाना बिन्दुहरूको रूपमा माइटोकोन्ड्रिया हुन्छन् जसको आफ्नै जिन हुन्छ। माइटोकोन्ड्रियाले राम्रोसँग काम गरेको अवस्थामा त्यसले कोशिकालाई ऊर्जा प्रदान गर्दछ। तर कुनै जेनेटिक म्युटेसन भएमा माइटोकोन्ड्रिया क्षतिग्रस्त हुन्छ र त्यसले ऊर्जा समाप्त पार्दछ। त्यसको असर मस्तिष्क, मुटु, मांसपेशी तथा कलेजोमा पर्दछ, जसका कारण बच्चाको विकास राम्रोसँग हुँदैन। विश्व परिवेशमा अब राख्दैछौ एउटा रोचक प्रसङ्ग। परिवार नियोजन गर्न नचाहने 17 बच्चाकी आमा, उनले सन् 2010 लगातार बच्चा जन्माउन थालेकी हुन् र अहिलेसम्म 17 बच्चाकी आमा बनिसकेकी छिन्। 1.5 दर्जन बच्चा पाइसक्दा पनि उनको बच्चा जन्माउने रहर पुगेको छैन र यो कामलाई निरन्तर जारी राख्ने उनको मनसाय छ। 40 प्याटी हर्नान्डेज पेसाले एक व्यवसायी महिला हुन्। अमेरिकाको नर्थ क्यारोलिनामा बस्ने प्याटीका पति कार्लोस 39 भए। यो जोडीले अहिलेसम्म 17 जन्माइसकेको छ र सन्तानको संख्या अझै बढाउने ध्याउन्नमा छन्। प्याटी हर्नान्डेजलाई परिवार नियोजनमा विश्वास नै छैन। द सनसँगको कुराकानीमा प्याटीले अघिल्लो पटक गर्भवती हुँदा मानिसहरूले आफ्नो बारेमा अनेक खालका कुरा काटेको बताएकी छिन्, किनकि त्यो उनको 17 बच्चा थियो। आफ्ना 2 भाइ बहिनीसँग बाल्यकाल बिताउँदादेखि नै आफूलाई सदैव भविष्यमा आमा बन्ने चाहना जागृत भएको उनी बताउँछिन्। कार्लोस र प्याटी सन् 2006 पहिलो पटक एक चर्चमा भेट भएका थिए। उनीहरूको पहिलो बच्चा त्यसको 2 जन्मिएको थियो। उनीहरूले सन् 2010 त त्यही एउटा बच्चामा चित्त बुझाएका थिए, तर त्यसपछि भने उनीहरूले सन्तान वृद्धिको म्याराथन दौड सुरु गरे। प्याटी परिवार नियोजनकी विरोधी नै हुन्। यसले प्रकृतिलाई अवरुद्ध गर्ने उनी बताउँछिन्। त्यसैले उनले प्रकृतिलाई आफ्नो काम गर्न दिइरहेकी छिन्। पहिले उनलाई गर्भावस्थाको समय तथा बच्चा जन्माउन पनि सजिलो हुन्थ्यो, तर अब उमेर बढेसँगै समस्या पनि बढ्दै गएको छ। गर्भावस्थाका क्रममा निकै समस्या आउने गरेको छ। केही समय अगाडि प्याटीले आफ्नो 17 बच्चालाई जन्म दिएकी थिइन्। त्यस क्रममा उनलाई 16 व्यथा लागेको थियो। उनको जेठो छोरा अहिले 14 भइसकेको छ। उसले आफूहरूलाई घरको काममा निकै सहयोग गर्ने प्याटी बताउँछिन्। प्याटीको घरमा उनका 17 उनी र पतिसहित कुल 19 छन्। घरमा धेरै मानिस, अझ त्यसमा पनि केटाकेटीहरू धेरै भएकोले घरको काम पनि भ्याइ नभ्याइ छ। प्याटीलाई मानिसहरूले त्यति धेरै बच्चा किन जन्माएको भनेर प्रश्न सोध्ने गर्छन्। उनी चाहिँ सबै सन्तानहरू आफ्नो लागि आशीर्वादको रूपमा रहेको जवाफ फर्काउँछिन्। डाक्टरले आफ्नो शरीर अझै पनि स्वस्थ र फिट रहेकोले बच्चा जन्माउने कामलाई निरन्तरता दिने उनले बताएकी छिन्। महिनावारी नसुकिउन्जेलसम्म आफूले सन्तान जन्माइरहने उनको भनाइ छ। विश्व परिवेशमा अब राख्दैछौँ एउटा अचम्मको प्रसङ्ग। लामा खुट्टा बनाउन 2.5 करोड खर्च। संसार निकै अगाडि बढिसकेको छ र चिकित्सा विज्ञानको संसार त उसै पनि निकै अचम्म लाग्दो हुन्छ।
यसले धेरै असम्भव लाग्ने कुराहरूलाई पनि सम्भव बनाइदिएको छ। यही मेलोमा मानिसहरूले आफ्नो शरीरको उचाइ बढाउनका लागि पनि मेडिकल साइन्सको सहारा लिन थालेका छन्। हालै थ्रेसिया फिचर नामक एक मोडेलले आफ्नो खुट्टाको लम्बाई बढाउनका लागि करिब 2.5 करोड रुपियाँ खर्च गरेर शल्यक्रिया गरेकी छिन्। शल्यक्रियाबाट उनका खुट्टा त लामा भए तर

अनौठा खालका देखिएका छन्। यति हुँदा पनि उनले हार मानेकी छैनन्। उनले यसको फाइदाका बारेमा बखान गर्ने पनि गरेकी छिन्। जर्मनीको ह्याम्बर्गमा बस्ने 31 वर्षीय फिसर पछिल्लो समय चर्चामा छिन्। उनी आफ्ना अस्वाभाविक रूपमा लामा खुट्टाका कारण विदेशी मिडियाहरूमा पनि छाएकी छिन्। उनले सेलिब्रिटी बिग ब्रदर शोको जर्मन संस्करणमा पनि देखिने मौका पाएकी छिन्। थ्रेसियाले 2 पटक शल्यक्रिया गरेर आफ्नो खुट्टामा टेलिस्कोपिड रड हालेकी छिन्, जसका कारण उनको खुट्टा लामो भएर जिउको कुल उचाइ 6 फिट पुगेको छ। अस्वाभाविक रूपमा लामा खुट्टाले आफूलाई निकै फाइदा पुगेको उनको दावी छ। यसबाट आफ्नो आत्मविश्वास बढेको र खुसी तथा सन्तुष्टि मिलेको उनी बताउँछिन्। किशोर अवस्थामा मानिसहरूले आफूलाई होचो भनेर निकै गिज्याउने गरेकोले आफूले शल्यक्रिया गरेर उचाइ बढाउने निर्णय गरेको उनको भनाइ छ। न्यूयोर्क पोस्टको एक रिपोर्ट अनुसार शल्यक्रियाबाट डाक्टरहरूले उनको खुट्टाको लम्बाइ 14 सेन्टिमिटरले बढाइदिएका छन्। शल्यक्रियापछि उनको पूरै शरीर अस्वाभाविक तथा अमिल्दो देखिएको छ, तर उनी भने त्यो स्वीकार्न तयार छैनन्। शल्यक्रियाले आफ्नो मोडलिङ करियर मात्र नभई आफ्नो वैवाहिक जीवन पनि उत्कृष्ट बनाइदिएको बताएकी छिन्। आफ्नो 2 पटकको शल्यक्रियाका लागि भएको $161,000 खर्च आफ्नो मोडलिङबाट आएको आमदानीले उठाएको थ्रेसियाको भनाइ छ। शल्यक्रियापछि आफ्नो कमाई झनै बढ्ने उनको विश्वास रहेको छ। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई साङ्गीतिक मनोरञ्जन गराउँदैछौ एउटा मिठो गीतबाट।

0: यो मिठो साङ्गीतिक सौगातपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई कार्यक्रम विश्व परिवेशमा र विश्व परिवेशमा अब बाँकी प्रसङ्ग अबको प्रसङ्ग अनुसन्धानको रहेको छ विश्वमै पहिलो पटक रोबोटबाट गर्भाधान अब मानिसका बच्चा रोबोटले जन्माइदिनेछ त्यो पनि प्ले स्टेसन 5 गेमिङ कन्सोलको सहयोगमा यस्तो ऐतिहासिक घटना स्पेनमा भएको छ त्यहाँ इनभिट्रो फर्टिलाइजेसन अर्थात टेस्ट ट्युब बेबी प्रविधिका लागि रोबोटको सहयोग लिइएको छ अन्तत रोबोटकै सहयोगमा 2 बच्चा जन्माइएको छ स्पेनको एक चिकित्सा संस्था ओभरचर लाइफमा एक महिलाको गर्भबाट रोबोटको माध्यमबाट शुक्र किट हालियो सो रोबोटलाई नियन्त्रण गर्नका लागि प्ले स्टेसन 5 गेमिङ कन्सोलको प्रयोग गरिएको थियो त्यसरी रोबोटको सहयोगले पठाइएको शुक्र किटबाटै ती महिलाले गर्भाधान गरेकी छन् यसअघि आइभीएफ प्रविधिमा विशेषज्ञ डाक्टरको निगरानीमै शुक्र किट र डिम्ब मिलाएर भ्रूणको विकास गरिन्थ्यो तर अब यो काम रोबोटले गर्न सक्ने भएको छ आइभीएफ प्रविधि महँगो हुने र त्यसमा सफलतापूर्वक गर्भाधारण भएर सन्तान प्राप्ति हुने पूर्ण ग्यारेन्टी पनि नभएका कारण वैज्ञानिक तथा यस्ता अस्पतालहरू सस्तो प्रविधिको खोजीमा लागिरहेका थिए शोधकर्ताहरू नयाँ प्रविधिको विकासमा निरन्तर लागेका थिए ताकि खर्च कम गर्न सकियोस् यसले सजिलो र कम खर्चिलो तरिकाले मध्यम वर्गीय दम्पतिहरूलाई पनि टेस्ट ट्युब प्रविधिबाट बच्चा जन्माउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ रोबोटबाट गर्भवती गराइएकी महिलाबाट जन्मिएका जुम्ल्याहा हाल स्वस्थ छन् ओभरचर लाइफको प्रयोगशालामा प्रशिक्षार्थी एडुवर्ड अल्वाले प्ले स्टेसन 5 गेमिङ कन्सोलको सहयोगमा रोबोट मार्फत ती महिलाको अण्डाशयमा रहेको डिम्बमा सुईबाट शुक्र किट हालिदिएका थिए अन्तत 2 परिपक्व डिम्बसँग शुक्र किटको मिलन भई जुम्ल्याहा भ्रूण तयार भयो र त्यसबाट स्वस्थ बच्चाहरू जन्मिएका छन् यो विश्वमै पहिलो इन्स्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन प्रविधि भएको बताइएको छ यो प्रविधि विकास गर्ने जियान पियरो पालेर्मोका अनुसार रोबोट र गेमिङ कन्सोलको माध्यमबाट केही महिलालाई गर्भवती बनाउने कुरा निकै अनौठो लाग्दछ अहिले सानो कदम लाग्ने यो कुरा भविष्यमा निकै ठूलो उपलब्धि हुन सक्ने उनी बताउँछन् विश्व परिवेशमा अब राख्दैछौ एउटा रोचक प्रसङ्ग संसारकै ठूलो केरा तपाईँले केरा त दिनहुँ खुबै खानु भएको होला 12 बजारमा पाइने केरा फाइबरले भरिपूर्ण फल मात्र होइन विभिन्न पोषक तत्त्वले युक्त गुणकारी फल पनि हो केरा विश्वका 150 देशमा फलाइन्छ र यसका 1,000 जातहरू छन् केराका यी अनेक प्रकार मध्ये पपुवा न्यू गिनीमा पाइने एउटा केरा चाहिँ विशेष छ यो विश्वमा सबैभन्दा ठूलो कोसा भएको केरा हो यो केरा मुसा इगेन्स प्रजातिको केरा हो यसमा एउटा कोसाको तौल 1.5-3 केजीसम्म हुन्छ भने 30 सेन्टिमिटरसम्म लामो हुन्छ अर्थात् यो केराको एउटा कोसाको ओजन तथा आकार नवजात शिशुको जत्रै हुन्छ यो केरा विश्वको दुर्लभ केरा प्रजाति मध्ये एक हो यो केराको बोट 15 मिटरसम्म अग्लो हुन्छ अर्थात् केराको बोट कुनै नरिवलको बोट जस्तै देखिन्छ अरू केराको फसल वर्ष दिनमै भित्र्याउन सकिने भए पनि यो केरामा फल लाग्न र पाक्नका लागि 5 समय लाग्दछ विश्व परिवेशमा अब आजका लागि अन्तिम प्रसङ्ग राख्दैछौ यो पनि अचम्मको प्रसङ्ग रहेको छ संसारका 5 जान नपाउने विश्व इतिहासमा महिलाहरूले पटक पटक साबित गर्दै आएका छन् कि उनीहरू कुनै पनि विषयमा पुरुषभन्दा कम छैनन् देश चलाउनेदेखि समाज सेना व्यापार शिक्षा लगायतका हरेक क्षेत्रहरू महिलाहरूले शानदार रूपमा हाँकेकै छन् महिलाहरूकै अमूल्य योगदान तथा सहभागिताले गर्दा संसार प्रगति पथमा लम्किरहेको छ महिलाहरू अन्तरिक्षमा सम्म पुगेर कीर्तिमान रचिसकेका छन् र पुरुषहरूसँग काँधमा काँध मिलाएका छन् तर यसका बावजुद यो दुनियाँमा यस्ता ठाउँ पनि छन् जहाँ महिलाको प्रवेश निषेध गरिएको छ अनौठो त के भने ती सबै ठाउँहरू प्रसिद्ध पर्यटकीय गन्तव्य हुन् महिलाका लागि वर्जित संसारका केही चर्चित ठाउँहरूको बारेमा म अब चर्चा गर्दैछु बर्निङ ट्री क्लब अमेरिकाको यो क्लबमा धनी मानिसहरू विभिन्न खालका रोचक गेम खेल्नका लागि जान्छन् र क्वालिटी टाइम बिताउँछन् तर यो क्लबमा महिलालाई प्रवेश निषेध गरिएको छ यसो गर्नुको पछाडिको कुनै खास कारण अहिलेसम्म खुलाइएको भने छैन त्यसै गरी अर्को ठाउँ रहेको छ माउन्ट एथोस ग्रिस ग्रिसको एक अग्लो पहाड माउन्ट एथोसमा एउटा यस्तो ठाउँ छ जहाँ धेरै इसाई पादरीहरू बस्दछन् र बाइबल पढिरहन्छन्। ती पादरीहरूले त्यहाँ महिलालाई जान प्रतिबन्ध लगाएका छन्। महिलाहरूको प्रवेशले आफूहरूको ज्ञानको मार्ग सुस्त हुने भन्दै उनीहरूले महिलालाई बन्देज लगाएका हुन्। त्यसै गरी अर्को ठाउँ रहेको छ इरानी खेल रङ्गशाला। इरान एक कट्टर मुस्लिम देश हो, त्यहाँ महिलालाई रङ्गशालामा गएर खेल हेर्न बन्देज छ। फुटबल लगायतका खेलमा हाफ प्यान्ट लगाएर खेलिरहेका पुरुष खेलाडीहरूलाई देख्दा महिलामा खराब असर पर्ने र इस्लाम प्रतिको आस्था कमजोर हुने धार्मिक मान्यताका कारण त्यस्तो धार्मिक कानून लागू गरिएको हो। त्यस्तो बन्देज सन् 1979 सुरु भएको हो। त्यसै गरी महिला जान नपाउने अर्को ठाउँ रहेको छ सबरीमाला भारत। केरलामा रहेको सबरीमाला मन्दिरमा 10-50 वर्ष उमेरका महिलालाई प्रवेश दिइँदैन। महिनावारी रोकिएका वृद्ध महिलाहरू मात्रै त्यहाँ जान पाउँछन्। मन्दिरमा विराजमान अयप्पा स्वामी ब्रह्मचारी भएको हुनाले प्रजनन उमेरका वा रजस्वला हुने महिलालाई त्यहाँ बन्देज लगाइएको बताइन्छ। यद्यपि भारतको सर्वोच्च अदालतले भने सो मन्दिरमा महिलालाई प्रवेश दिन आदेश दिइसकेको छ। त्यसै गरी महिला जान नपाउने अर्को ठाउँ रहेको छ पतबैसी मन्दिर, असम। भारतको असममा रहेको यो मन्दिरमा 12-45 वर्ष उमेरका महिला प्रवेश गर्न पाउँदैनन्। रजस्वला उमेरका महिलाको प्रवेशले मन्दिर अशुद्ध हुने धार्मिक मान्यताका कारण मन्दिर प्रशासनले यस्तो रोक लगाएको हो।
1: अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौं। तपाईहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। हवस् त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा मिठो गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ बसन्ती लामा तामाङको स्रोत श्री माया बल तामाङको रचना र बसन्ती लामाकै सङ्गीतमा रहेको असारे गीत। यो गीतपछि केही बेर सूचना र विज्ञापन सुन्नुहुनेछ। त्यसपछि सुन्नुहुनेछ 10 बजे समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
2: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय,

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले गैरातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रति लिटर 20 रुपियाँ, डिजेल र मट्टीतेलमा प्रति लिटर 30 रुपियाँले मूल्य घटाएको छ। यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 40 र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाडौँका लागि प्रति किलो लिटर अमेरिकी डलर 265ले घटाएको छ। खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर 100 रुपियाँ कटौती गरिएको छ। देशभर हिजोदेखि मनसुन विस्तार भएको छ। यस वर्ष झण्डै 2 साता ढिलो गरी मनसुन देशभर विस्तार भएको हो। आज पनि देशका विभिन्न स्थानमा अधिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको छ। हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बादल लागेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको विभागले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका 1-2 स्थानमा अधिक वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको निर्वाचित केन्द्रीय सदस्य एवं पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम आजका लागि तय गरिएको छ। पहिलो महाधिवेशनबाट निर्वाचित 900 केन्द्रीय सदस्य तथा 7 पदाधिकारीको शपथ कार्यक्रम आज पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा हुने रासोपाले जनाएको छ। आजै नवनिर्वाचित केन्द्रीय समितिको बैठक पनि बस्ने नेताहरूले जानकारी दिएका छन्। आफ्नै स्कुलको बसले किच्दा सिराहामा एकजना बालिका र सोही बसका सहचालकको मृत्यु भएको छ। लक्ष्मीपुर पतारी गाउँपालिका 2 पर्सा स्थित भित्री सडक खण्डमा स्कुल बसले किच्दा 1-5 वर्षीय नाबालिका र बसका सहचालकको मृत्यु भएको हो। पायोनियर एजुकेशन एकेडेमीको को 1-35-99 नम्बरको बसले किच्दा सहचालक हलान नगरपालिका 22 बस्ने 25 वर्षीय ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत सप्तरी बोधेवर साइन नगरपालिका 8 काँचन घर भई हाल मावलीको घर लक्ष्मीपुर पतारी 2 पर्सामा बस्दै आएकी 5 वर्षीय समीक्षा कुमारी शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार रहेका चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गुल्मीको धुरकोट गाउँपालिका 5 मन्टारीमा जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परि 1 महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा धुरकोट 5 निवासी 60 वर्षीय हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभयो। प्रहरी उपरीक्षक बोगटीका अनुसार मृतक भण्डारीका श्रीमान भेषराज भण्डारीले आफ्नै घरदेखि करिब 150 मिटर टाढा रहेको बारीमा जंगली जनावर बदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाड्नु भएको थियो। मृतकका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त घटनाका बारेमा थप अनुसन्धानका लागि प्रहरी टोली आज बिहानै घटनास्थल पुगिसकेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिहाई मागेर दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा अन्य मुद्दासँग सम्बन्धित फाइल झिकाउन आदेश गरेको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले सम्बन्धित अदालतलाई मुद्दाका मिसिल झिकाई 18 गते पेशी तोक्न आदेश गरेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द हुने भएको छ। निकुञ्जले वर्षातको समयमा भल बाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुने जस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि सफारी सेवा बन्द गरिएको हो। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपाली कैदीलाई माफी दिएको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै रमजानका अवसरमा साउदी सरकारले 33 नेपाली नागरिकलाई शाही माफी दिएकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मिने बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने फैसला गरेको छ। अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गर्नुभएको जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई अस्वीकार गरेको छ। र अब खेल समाचार। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत पछिल्लो खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम 16 पुगेको छ। अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई 2-1 गोल अन्तरले पराजित गर्यो। अब अन्तिम 16 नर्वेले ब्राजिलको सामना गर्नेछ। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत गैराती नै भएको अर्को खेलमा फ्रान्स स्वीडेनलाई पराजित गर्दै अन्तिम 16 पुगेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यूजर्सी रङ्गशालामा भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3-0 गोल अन्तरले पराजित गरेको हो। अब अन्तिम 16 फ्रान्सले पाराग्वेको सामना गर्नेछ। केही बेर अघि सम्पन्न मेक्सिको र इक्वेडर बीचको खेलमा मेक्सिको 2-0 गोल अन्तरले विजयी भएको छ। यो सँगै बिहान 10 समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

श्रोता, सदाको बुधबार चाहिँ आजको बुधबार पनि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम लेखबेसीमा। आज पनि हामी करिब करिब 50 मिनटको समय यहाँहरूसँग रहनेछौँ, यहाँहरूसँग कुराकानी गर्नेछौँ, यहाँहरूका गीत सुन्नेछौँ, हाम्रा गीतहरू सुन्नेछौँ र कार्यक्रममा सधैँ हामी केही न केही रोचक, केही जानकारीमूलक कुराकानी पनि प्रस्तुत गर्ने गरेका छौँ। गत साता हामीले बच्चाले मोबाइल टिभी नहेरी खाना खाँदैन, यसबाट कसरी बचाउने बच्चालाई भन्ने छोटो टिप्सहरू दिएका थियौँ, कुराकानी गरेका थियौँ। आज भने हामी वर्षा ऋतुमा कस्तो कस्तो खाना कुरा खाने र यो जीवनशैली, खानपानको जीवनशैली कसरी सुधार्ने, किनभने अब यो असारदेखि भाद्रसम्म वर्षा त भइ नै हाल्छ, यस बेला के खाने के नखाने भन्ने कुरा छोटो आज म यहाँसँग कुराकानी गर्छु। त्यसपछि म यहाँहरूसँग 42,721 र 42,736 आउनेछु, कुराकानी गर्नेछु र यहाँका गीत अनि हाम्रा गीतहरू सुनाउनेछौँ। त यो वर्षा ऋतुमा कस्तो हुनुपर्छ खानपान र जीवनशैली? वर्षा ऋतु असारदेखि भदौसम्म हुन्छ, हामी सबैलाई थाहा नै छ। आयुर्वेद अनुसार चाहिँ यो समय शरीरमा विभिन्न परिवर्तन हुन्छ भनिएको छ र यस समयमा हल्का र सुपाच्य खानपान र नियमित स्वच्छता र व्यायाम आवश्यक हुन्छ हामीलाई। घरेलु उपाय र सावधानी अप्नाएर पनि हामी वर्षा ऋतुमा स्वस्थ र रोग प्रतिरोधक क्षमता बढाउन सक्छौँ हामी सबैले। त त्यसको लागि वर्षा ऋतुले असारदेखि भदौसम्म नेपाल, भारत लगायत उपमहाद्वीपलाई शोभायमान बनाउँछ र आयुर्वेद अनुसार वर्षा ऋतु पानी तथा वायु तत्त्वसँग सम्बन्धित छ भनिएको छ। यो समय पोषण र रूपान्तरणको समय हो। यो मानिन्छ कि यस ऋतुमा वायुमण्डल र वातावरणका गुणहरूमा उल्लेखनीय परिवर्तन आउँछ र जसले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यलाई असर गर्न सक्छ भनिएको छ। त यस ऋतुलाई शुद्धिकरण र विषाक्त पदार्थहरू हटाउने अवधि मानिन्छ, किनकि यस बेला वर्षा हुन्छ, यो वर्षाले धुलो मैलोहरू हटाउने पनि गर्छ, किनकि वर्षालाई प्राकृतिक सफाइकर्ताको रूपमा हेर्ने गरिएको छ जसले वायुमण्डल र पृथ्वीबाट विषाक्त पदार्थ र अशुद्धताहरू धोइदिन्छ। र नेपालमा सामान्यतया 6 ऋतुहरू छन्। आयुर्वेद विज्ञानमा दिनचर्या र ऋतुचर्याको विशेष चर्या चर्चा गरेको पाइन्छ। हरेक ऋतुमा पृथक पृथक आहार विहार तथा जीवनशैलीको वर्णन गरेको हामी पाउँछौँ। र वर्षा ऋतु अर्थात् छरी पर्ने समय, जुन प्राय असारदेखि भदौसम्मको समयलाई मानिन्छ, यो ऋतु हाम्रो शरीरको लागि निकै संवेदनशील समय मानिन्छ। आयुर्वेदमा यो समयमा वातावरण चिसो र ओसिलो हुन्छ, जुन शरीरमा वात दोषलाई असन्तुलित पार्ने प्रमुख कारण बन्न सक्छ पनि भनिएको छ। यसका साथै गर्मी सकेर चिसो सुरु हुने बेलामा पनि हाम्रो पाचन शक्ति पनि कमजोर हुन्छ, जसलाई आयुर्वेदमा मन्दाग्नि भनिन्छ। त्यसैले छरीको मौसममा खाना राम्रोसँग नपच्ने, ग्यास, अपच, जोर्नी दुख्ने, थकान, आलस्यता, छालाको रोग, रुगाखोकी तथा अन्य समस्याहरू देखा पर्न सक्छ यति बेला। त्यसैले आयुर्वेदले वर्षा ऋतुमा विशेष ख्याल गर्ने कुरामा जोड दिन्छ। यस समयलाई शरीरलाई सन्तुलनमा राख्न आहार विहार, निन्द्रा, व्यायाम र सोचाइमा विशेष ध्यान दिनुपर्छ भनिएको छ। यी सबै कुराहरूलाई ध्यान दिँदै ऋतुअनुसार चल्नुलाई नै आयुर्वेदमा ऋतुचर्या भनिएको छ। त यो वर्षा ऋतुमा खाना त हामी सबै खानुपर्छ, त कस्तो खाना खाने त वर्षा ऋतुमा? खाना त प्रायः हामी एकै नासको नै खाइरहन्छौँ, त यति बेला चाहिँ के फरक हुन्छ र खाना भन्ने कुरा पनि आउनसक्छ। त यो छरीको मौसममा धेरै चिल्लो, मसलेदार, अमिलो वा चिसो खानेकुरा हाम्रो शरीरको लागि राम्रो गर्दैन, राम्रो पनि होइन। त्यसैले वर्षा ऋतुमा हल्का र सुपाच्य भने मतलब पचाउन सकिने खाना हामीले खानुपर्छ। मधुर, अम्ल, लवण र सिग्न प्रधान आहारको प्रयोग गर्नु उत्तम मानिन्छ यो बेला। र अन्न जस्तै पुरानो जौ, गहुँ र साली धानका परिकारबाट बनेका खानेकुरा खानु अझ राम्रो मानिन्छ। त्यसै गरी जमिनका जनावरहरूको मासु तथा मसलाले प्रशोधित मासुको रस, खिचडी, तातो दाल भात, दालको सुप, अङ्गुरबाट तयार पारेका केही पदार्थहरू, मकैको रोटी, तातो झोल भएको तरकारी, सागपात जस्ता खाना खान उपयुक्त मानिन्छ। तातो पानी पिउने बानी पनि राम्रो हुन्छ, तर धेरै तातो चाहिँ होइन। यति बेला काँचो दुध, दही, चिउरा, आइसक्रिम, चिसो पेय पदार्थहरू यस समयमा नखानु राम्रो मानिन्छ, किनभने यस्ता खानेकुराले ग्यास, अपचका साथै वात र कफको समस्या पनि निम्त्याउन सक्छ। र खानामा विशेष गरी हामीले तिलको तेल, अदुवा, जिरा, हिङ, बेसार, मरिच आदि प्रयोग गर्नु राम्रो मानिन्छ, जसले पाचन शक्ति बलियो बनाउँछ र वात तथा कफलाई सन्तुलनमा राख्छ।
जति सकिन्छ तातो खाना समयमै र सानो परिमाणमा खानु उत्तम हुन्छ यति बेला। र वर्षा ऋतुमा दिनको समयमा सुत्नलाई राम्रो मानिँदैन, यसले पाचन प्रणालीलाई झन् कमजोर बनाउन सक्छ भनिएको छ। रातको समयमा हल्का खाना खानुपर्छ, खाएर तुरुन्तै सुतिहाल्नु पनि हुँदैन, कम्तीमा पनि 2 घन्टा चाहिँ हामीले पर्खिनुपर्छ खाना खाएपछि सुत्नको लागि भनिएको छ। ओछ्यान सफा आरामदायी बनाउनु पनि पर्छ, त्यो ढाड दुख्ने वा चिसो लाग्ने समस्या नहोस् भनेर शरीर ढाकेर सुत्यो भने अझ स्वास्थ्यलाई राम्रो पनि हुन्छ। त यी धेरै खानेकुरा र यी बिचमा भएका केही रोग व्याधिहरूलाई घरेलु उपचारले पनि हटाउन सकिन्छ कि भन्ने पनि कुरा आउनसक्छ, प्राकृतिक उपचार पनि होला यसको लागि होइन। त यो वर्षा ऋतुमा रोग प्रतिरोधात्मक शक्ति घट्ने भएकोले केही आयुर्वेदिक औषधि पनि नियमित रूपमा सेवन गर्दा राम्रो मानिएको हुन्छ, जस्तै त्रिफला, गुरुची, हरितकी, दसमूल, हिङबाष्टक चूर्ण आदि पाचन सुधार गर्न र रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोगी मानिन्छ। र घरेलु रूपमा पनि अब अदुवा र मह, तुलसीको पात, बेसार पानी, मरिच आदि प्रयोग गर्न पनि सकिन्छ। र दिनको एकपटक तातो पानीमा तुलसी, अदुवा र मरिच उमालेर पिउनाले रुगाखोकी र सङ्क्रमणबाट पनि यसले जोगाउन सक्छ भनेको छ। त यो झरीमा पानी पिउँदा पनि विशेष सावधानी अपनाउनु हुन्छ र फोहोर पनि थम्बिलो पनि हुनसक्छ। साथै पानीमा हिँड्नु, भिज्नु वा धेरै चिसो ठाउँमा बस्नाले पनि शरीरमा रोग उत्पन्न गर्न सक्छ। त शरीरमा यो कपडा भिजेको भए तुरुन्त सुकाइहाल्नुपर्छ, झरी वा भिज्नबाट आफूलाई बचाउन बाहिर निस्कँदा सकेसम्म आफूले छाता वा रेनकोट लिएर हिँड्यो भने अझ उपयुक्त पनि हुन्छ। त घर वरिपरि यति बेला सफा पनि राख्नुपर्ने हुन्छ, पानी जम्मा दिनु भएन, किनभने पानी जम्मा जब हुन्छ त्यसमा लामखुट्टेले फुल पार्न सक्छ होइन, त्यसले पनि हानि गर्न सक्छ पानी जम्नाले, त्यसले अब झाडा पखाला लाग्न सक्छ त्यसैबाट होइन, त्यसले गर्दा झाडी पानी जम्न नदिने, झाडी भए फ्यालिदिने, र निकै यो चाहिँ जरुरी हुन्छ यस्तो गर्नु चाहिँ। र नियम रूपमा अब हामीले साबुन पानीले हात त धुन्छ नै, धुनु पनि पर्छ विशेष गरी खाना खानु अघि, र आफ्नो घर पर सफा राख्नाले रोगको सङ्क्रमणहरू यसले पनि रोक्न धेरै मद्दत गर्छ। र धेरै परिश्रम गर्ने र लामो समयसम्म घाममा बस्ने जस्ता कुराहरूबाट बस्नु पनि आवश्यक हुन्छ। त वर्षा ऋतुमा सूर्यको प्रकाश कम हुने, एकदमै नजिक कम हुने र वातकको कम हुने हुनाले केही मानिसहरूमा मानसिक थकान, चिडचिडापन वा उदासीको भावना हुन पनि सक्छ।

त्यसैले सकारात्मक सोच राख्न, हाँसखेलमा संलग्न हुन, ध्यान र योग सङ्गीत सुन्न र किताबहरू पढ्नलाई पनि यो स्वास्थ्यको लागि चाहिँ राम्रो मानिन्छ यति बेलाको लागि चाहिँ। तर बच्चा, वृद्ध र पहिले नै बिरामी भएका व्यक्तिहरूको लागि पनि वर्षा ऋतुमा विशेष ख्याल गर्न जरुरी हुन्छ र उनीहरूलाई न्यानो राख्ने, तातो खाना खान दिने र चिसोबाट बचाउने र नियमित तेल मालिस गर्ने गर्दा रोग प्रतिरोधक क्षमता बढ्छ। कुनै पनि औषधि प्रयोग गर्दा पहिले चिकित्सकहरूसँग सल्लाह लिनु चाहिँ जरुरी हुन्छ। त वर्षा ऋतुमा प्राकृतिक रूपमा रमाइलो समय भए पनि शरीरको लागि चुनौतीपूर्ण हुन्छ। यदि हामीले आयुर्वेदले बताएअनुसार समय अनुकूल जीवनशैली अप्नायौँ भने वर्षा ऋतुमा पनि स्वस्थ, ऊर्जावान र रोगमुक्त जीवन बिताउन सकिन्छ। सस्तो, सजिलो र घरेलु उपायहरू अप्नाएर आयुर्वेदिक ऋतुचर्या अनुसार चल्दा अझै शरीर आफैले रोगसँग लड्ने शक्ति प्राप्त गर्न सक्छ। यी कुरा त धेरै छन्, केही जानकारी त मैले गराएँ यहाँलाई। यी वर्षाको बेला के खाने, के गर्ने र घरेलु उपचार के गर्ने, केही रोग लागिहालेमा भने होइन, जेसुकै जस्तो भए पनि हामीले यी प्रयोग गर्दा भने आफ्नो शरीरलाई ख्याल राख्नै पर्छ र डक्टर अथवा चिकित्सकसँग सल्लाह लिएर यी कुराहरू हामीले अप्नायौँ भने अझ राम्रो हुन्छ। त्यही छोटो जानकारी गरी म यहाँलाई एउटा मिठो, पुरानो मिठो भाका यहाँलाई सुनाउँछु। त्यसपछि म 42/21 आउँछु र अहिलेलाई भने यो पहिलो गीत यहाँलाई म सुनाउँछु। जितेन राईको निकै मिठो पूर्वेली भाका छ, जितेन राईको स्वरमार्गको मिठो भाका यहाँहरूको लागि। त्यसपछि म 42/21 र 42/37 आउँछु। फोन थिच्दै गर्नुहोला।

0: टाढाको माया नलाउनु रहेछ मन मात्रै अमिलो। जितेन्द्र राईको मिठो भाका, मिठो प्रस्तुति अहिले कार्यक्रमको थालीमा यहाँलाई राखौँ। हामी पूर्वबाट गीत सुरु गरेका छौँ। अब कुराकानी कताबाट हुन्छ त्यतिखेर कोही साथी आइसन बाचा काँडाको हुनुहुन्छ। हेलो
1: हेलो, नमस्कार भाइ। नमस्कार नमस्कार
0: नमस्कार
1: हजुरी, दर्शनलाई नमस्कार, साथमा हाम्रो एमसीको सिस्टरलाई पनि मेरो नमस्कार, दर्शन गरे है त।
0: एकदम दीपिका थापा कुलेश्वर,
1: कुलेश्वरबाट कस्तो
0: मजाले
1: हाम्रो आत्मीयता छ, रेडियो नेपाल र हाम्रो कनेक्ट भइरहन्छ नि, होइन
0: त्यो त भइरहनु पर्यो, नभई त हुँदै भएन नि,
1: हुनु पर्यो नि। सबैको गार्जेन हो, अभिभावक हो, अहिले यो समयमा ऊ समयदेखि यो समयसम्म आज हामीले रेडियो नेपाल पाएको छ, हामी भाग्यमा नि हो नि।
0: एकदम एकदम त्यसलाई हामीले एकदम यो एउटा चाहिँ समय, यस्तो समय थियो कि कुनै बेला हामी रेडियो सुन्नलाई कसैको घरमा गएर लाइन लगाएर सुन्नुपर्ने अवस्था थियो कुनै बेला, होइन। अब अहिले त्यो सहज भएको छ, अहिले हामी घरैमा पनि सुन्न सक्छौँ सजिलैसँग। त्यो सँगसँगै हामी
1: नेपालको हरेक भूभागमा एकै साथ पनि ब्रोडकास्टिङ भइरहेको छ, जहाँबाट पनि रेडियोमा सुन्न
0: पाउँछौँ। र अहिले तपाईँ हामी पनि हातमै बसेर, हातमा सामान राखेर, केही सामान होइन भनौँ, मोबाइल राखेर पनि अहिले नजिक, भौतिक शरीर नजिक नहोला तर हाम्रो मन मोबाइलबाट भने नजिक भएको छ, नजिक बनाएको छ यो एउटा टेक्नोलोजीले, होइन।
2: एकदमै एकदम, प्रविधिको विकास भएर त आज हामी सबै कुराको विकास भएको छौँ र त भेटघाट हुन्छौँ हामी, भौतिक भेटघाट नभएर के हो र आत्मीयता त हाम्रो सँगै छ,
0: होइन। एकदम दिपिकाजी, एकदम। अनि दिपिकाजी आज के छ, गीत कस्तो सुनाउनु त आज?
2: आज खै कस्तो सुनाऊ होला दादा, आज चाहिँ अब असारको सत्र गयो भन्नुभयो,
0: आज सत्र गयो गयो गयो,
2: अब त्यति धेरै
0: आज मैले अलिकति लामो पनि पढेँ, अलिकति यो जानकारीमूलक कुरा पनि थियो, अब यो मौसममा यो बर्सातको बेलामा के गर्ने के नगर्ने छोटो पढौँ, अलिकति जानकारी गरौँ, अलिकति लामो पनि पढ्यो होला, होइन।
2: हजुर,
0: अब चाहिने पनि कुरा थियो, होइन, नचाहिने पनि त होइन, चाहिन्छ पनि,
2: होइन। जानकारी यस्तो कहिले हामीलाई भोजनको लागि, कहिले सरकारीको लागि, स्वास्थ्यको लागि हरेक जानकारी दिनुहुन्छ भाइ, हजुरलाई एकदम धन्यवाद। सबैको तर्फबाट मैले हजुरलाई धन्यवाद दिएँ, जो सुनेर मात्रै बस्नु भएको छ, रेडियो नेपाल नसुन्ने नेपाली नै हुनुहुन्न कि, त्यति धेरै माया गर्नुहुन्छ पक्कै पनि, मलाई विश्वास लाग्छ हजुरले पनि विश्वास
0: गर्नुभएको छ।
2: ल हुन्छ भाइ, म एउटा सानो टुक्का गीत गाएँ, पश्चिमको चेली हो तर यो काठमाडौँमा हुर्की बढी, तर पनि गीत सङ्गीतलाई मैले माया मारेको छैन, मेरो रगत हो पश्चिममा, धेरै पश्चिम भन्नाले सुदूरपश्चिम होइन, यो त हाम्रो गुल्मी पश्चिम हो, होइन। र यो हाम्रो भेगे, अब जुन पनि एउटा गीत सङ्गीत भनेको पूर्व पश्चिम उत्तर दक्षिण हिमाल पहाड तराई कोही छैन, हामी एकै त
0: हो
2: नि, को छ र पराई भने जस्तै,
0: पक्का पक्का,
2: त्यो भएर सानो टुक्का गुनगुनाए
0: है त।
2: असारको सत्र भयो आज हेर, भयो आज हेर, छैन रोपाई गरेको, खेतै छ सुख मनमा लाछ दुख, मनमा लाछ दुख, छैन रोपाई गरेको, मानो है रोपी मुरी फलाउनलाई, मुरी फलाउनलाई, खेतमै बिउ फुल

0: यति नै अरूलाई पनि पालो दिनु
1: पर्यो होइन,
0: बनाउँदै म हजुरबाट र हाम्रो टेक्निसियन हाम्रो सिस्टरबाट म हजुरहरूबाट बिदा भएँ। ओझेल परे जय गीत जय सङ्गीत एकदमै रेडियो नेपालको सधैँ जय जय होस्। नमस्कार,
1: यहाँको पनि जयोस्। नमस्कार, दीपिका थापा कुरेश्वरबाट हुनुहुन्छ, धेरै धेरै धन्यवाद। अर्को साथी फेरि आइसन भाषा काँडाको हुन्छ, उहाँसँग कुरा गरिहाल्छु। हेलो,
2: नमस्कार।
1: नमस्कार, अनि रामपुकार जी के छ, रौतहटतिर त रोपाई सुरु भयो होला, पानी परेको छ कि छैन?
2: हाम्रो गाउँतिर छैन, पानी परेको छैन, अब

0: किसानहरूलाई बोरिङ छैन, आकाशबाट पानी परेको छैन, तर बोरिङबाट पनि आएन कि बोरिङमा त होला नि त,
1: बोरिङमा त बिस्तारै यो हप्तादेखि सुरु हुन्छ होला, तर छैन
0: ए बोरिङमा पनि अलि पानी सुकिया छ
1: होइन, हाम्रो गाउँतिर जे छ नि हाम्रो टुलतिर त्यो भनिराखेको छु, अरू ठाउँमा होला।
0: ओके ल भनेपछि आशा गरौँ अब अर्को हप्तादेखि चाहिँ रोपाइँ सुरु हुन्छ भनेपछि तपाईँको पनि होला रोपाइँ त जानुहुन्छ होला, तपाईँकोमा आउने होला होइन? ओके अनि अरू के छ राम कुमारजीको? अनि
1: अरू त म सुने नि घर घर डाक्टर पनि आइराख्नु भएको यो बरसातको समयमा के गर्ने कसरी खाने कसरी बस्ने भन्नुभएको छ डाक्टर, आफ्नो स्वास्थ्यको रक्षा आफै गरौँ आउट बर्गर कुरा गर्नुभयो त्रिफला चुर्नुको बारेमा पनि धेरै राम्रो लाग्यो मलाई हजुर,
0: धन्यवाद त्यसको लागि, आफ्नै आफ्नो केयर गर्नु होला, तपाईँको त्यहाँतिर अलिक बढी गर्मी हुन्छ होइन, अब गर्मीमा अलिकति डिहाइड्रेसन पानी शरीरलाई कम हुनसक्छ, पानी अलिक प्रशस्त पिउनु होला होइन, घाममा बिना काम घाममा त्यसै नहिँड्नु होला, काम परेमा त हिँड्नु, नत्र भने हिँड्नै परे पनि छाता प्रयोग गर्नु होला घामबाट बच्नलाई होइन, पानी चाहिँ प्रशस्त खानु होला राम पुकारजी है त, अरू त सब ठिक छ नि, अब गाना त सुनाउनु हुन्न तपाईँले होइन, गाउनु ओके कुराकानी भयो खुसी लाग्यो, आफ्नो गाउँठाउँ कुरा पनि भयो, यसको लागि धेरै धन्यवाद रामकुमारजी, अहिले म छुट्टी है त, हस् नमस्कार राम कुमार पुकार राई, राम पुकार राई रौतबाट हुनुहुन्छ, छोटो कुराकानीसँगै छुट्टी सक्नु भएको छ, यतिखेर तराईमा अझै पनि कतिसम्म रोपाइँ भएको छैन, पानी परेको छैन होइन, नहरमा पानी सुकेछ भन्नुभयो, पक्का अब आशा गरौँ पानी बिस्तारै आउला, आकाशको पानीले पनि पकेर रोप्यो होला, यतिखेर अर्को साथी कोही आइसक्नु भएको छ, उहाँसम्म कुरा गर्छु, को हुनुहुन्छ है त, हेलो हेलो हेलो हेलो हेलो हेलो
2: हजुर
0: हजुर नमस्कार
2: नमस्कार दाई,
0: कताबाट को बोल्नु भयो?
2: म सबिना मगर धनकुटाबाट,
0: ए धनकुटाबाट सबिना जी, आराम हुनुहुन्छ?
2: सन्चै छु दाई, ठिकै छ सबैजना,
0: अनि धेरै पछि सम्झिनु भयो त?
2: समय नै मिलिरहेको थिएन दाई, कहिले अब मिलेको बेलामा सुन्ने पनि गर्थे अनि कल गर्नु चाहिँ मिलेको थिएन मेरो समय,
0: कल हामीलाई भएन होला, परदेशीलाई बढी फोनमा लाग्नु भयो क्या,
2: के पो भन्नु दाई,
0: परदेशीको मान्छेहरू चाहिँ फोनमा बढी बस्नु भयो क्या भने,
2: होइन परदेशीको सम्झना मायामा पनि बस्नुपर्छ, उहाँको यादमा पनि आफ्नो कामतिर पनि व्यस्त थिए दाई, यतिखेर बर्खाको टाइम हो,
0: के छ अहिले त के छ खेतीपाती के छ त्यहाँ माथि, धान त हुँदैन होला त्यहाँतिर होइन,
2: धान हुँदैन दाई,
0: मकै कोदो,
2: मकै कोदोहरू सबै हुन्छ यतिखेर, काउली बन्दा रोप्ने गोड्ने बेच्ने सबै यो सिजनहरू भइरहेछ,
0: भन्छ अहिले काम एकदम धेरै छ, मारामारी छ भनौँ,
2: काम त बिजी बिजी नै छु दाई, अहिले यो साउन महिनाभरि अब साउन महिनाभरि चाहिँ बिजी नै हुन्छ, भदौ लागेपछि अलिकति फुर्सद हुन्छ,
0: अरू के छ नयाँ नौलो तपाईँको? अनि
2: नयाँ नौलो केही पनि छैन दाई, सबै पुरानै हो,
0: पुरानै छ, पानी कतिको छ, गर्मी कतिको बढाएको छ, पानी परेको छ कि छैन त्यहाँतिर?
2: गर्मी अस्ति घाम लागेको बेलामा चाहिँ एकछिन मध्य दिनतिर चाहिँ गर्मी महसुस हुन्थ्यो, पहिलेको भन्दा आजभोलि हाम्रो यो लेक साइडतिर पनि त्यो चिसो ठाउँमा पनि गर्मी गर्मी महसुस भइरहेछ, अनि अहिलेको समयमा चाहिँ अनि पानी नै परिरहेको छ लगातार, तिन दिन जति भयो पानी परेको, अनि अहिले बल्ल बल्ल रोकेको छ एक घन्टा जति,
0: के छ अहिले पानी, आकाशी पानीको के छ त्यसको महत्त्व अहिले, पानीले के छ त्यहाँ, पानी चाहिने कतिको छ अहिले?
2: अहिले चाहिँ यो समयमा चाहिँ चाहिएको थिएन, 15-16 दिन जतिलाई चाहिँ चाहिएको थिएन, अनि धान रोप्नेहरूलाई चाहिँ चाहिन्छ, अब हाम्रो घरदेखि अलिक टाढो छ धान रोप्ने ठाउँतिर चाहिँ,
0: अलिक बेसीलाई चाहिँ पानी चाहिन्थ्यो होला होइन,
2: हजुर हजुर त्यही हो,
0: बेसीमा चाहिने ठाउँमा पानी आएन, नचाहिने ठाउँमा पानी पर्थ्यो,
2: हजुर
0: होइन, ओके, अनि आज कस्तो गीत सुनाउने त?
2: आज खै कस्तो सुनाउनु दाइ, के अरे मैले रेडियो त्यति सुन्नु पाएन, त्यो एउटैबाट फोन ट्राई गर्दै गरेको बेलामा, अनि यो
0: गीत
2: असारे महिनामा भन्ने गीतहरू गाउनु भएको छ कि छैन साथीहरूले?
0: असारे गीत चाहिँ एक टुक्रा हाम्रो दिपिकाजीले सुरुमै गाउनुभयो होइन, असारे भाका चाहिँ होइन, असारे गीत त अब यो असार महिनाभरि त असारे गीत त बजिहाल्छ नि,
2: थ्री
0: टू वन गो
2: सारे महिना।

0: यति यति मिठो प्रस्तुति यसको लागि यहाँलाई धेरै धन्यवाद सबिनाजी, अहिले यहाँसँग छुट्टी है त
1: दाई। एउटा सन्देश सोध्छु नि ल।
0: हजुर हजुर।
1: आज हाम्रो धनकुटा हिले निवासी हाम्रो कल्पना लिम्बू म्याडमज्यूको चाहिँ जन्मदिन परिरहेको छ। म्यामलाई एकदमै जन्मदिनको धेरै धेरै शुभकामना, साथमा सुस्वास्थ्य दीर्घायुको कामना गर्दै उहाँलाई धेरै सम्झिँदै अझै पनि आउने दिनहरूमा उहाँको वचन, शिक्षा, माया, आशीर्वाद पाउने
0: अर्को साथी फेरि कुरा गरिहाल्छु। हेलो
2: नमस्कार, गुड मर्निङ सर।
0: नमस्ते, गुड मर्निङ। को बोल्नु भयो कताबाट?
2: म धेरै दुई वर्षको एकदम लङ टाइम पछि है म दमकबाट सिटी आएर आयो।
0: हजुर,
2: दमकबाट सिटी आएर आयो।
0: ए, दमकबाट?
2: हजुर।
0: के राई भन्नुभयो?
2: सूर्य राई।
0: सूर्य राई हो। सूर्यजी तपाईँ धेरै पछि पो आउनुभयो त? नै त्यही त भने धेरै पछि, अनि कसरी याद होला मलाई पनि होइन। अनि केमा यो दुई वर्ष अनि केमा व्यस्त रहनुभयो कि काम साममा व्यस्त, अथवा विदेश लाग्नुभयो कि?
2: विदेशतिर त होइन, आफ्नै अब नेपालमा
0: आफ्नै घरैसी काममा भनौँ न होइन।
2: हजुर,
0: अब कामै छोडेर अब अन्तर लाग्ने फोनमा लाग्ने कुरो नि भएन होइन। आफ्नो काम सबै चिज सिद्धाएपछि भने त्यसपछि फोनमा लाग्ने भयो। अनि अनि के छ अनि नयाँ नौलो, अनि बिचमा के भयो, कस्तो रह्यो तपाईँको?
2: कहिले खुसी कहिले हाँस्छु, त्यस्तै नै अब मिश्रितै भइरहेछ
0: जिन्दगी त। मिश्रितै
2: बिचमा है
0: हो त जिन्दगी, एउटा मिश्रितै हो नि। कहिले त हाँसो होइन, कहिले अब खुसी, कहिले रुवाई, अहिले कहिले हाँसो, अब यो त चलिरहन्छ होइन। त्यसमा आत्तिनु पनि पछाडि पनि पर्नु भएन नि होइन। अरू सब ठिकठाक छ नि सूर्यजी?
2: हजुर, एकदम ठिकै छ।
0: ओके, अब मिठो प्रस्तुति सुरुमा दिइहाल्नु भयो होइन, अब फेरि गाउनुहोस् भने अरू साथीले फेरि मलाई अलिक करोला होइन। यो प्रस्तुतिसँगै फेरि भेटौँला है त।
2: हजुर,
0: ओके, ओके बाबा। आइज सूर्य राई धेरै पछि हामी कुराकानी भयो, मिठो प्रस्तुति दिएर गइसक्नु भएको छ। धनको दमकबाट हुनुहुन्थ्यो, अर्को साथी फेरि आउनु भएको छ, उहाँसँग म कुरा गरिहाल्छु। टाढाको हुनुहुन्छ। हेलो हेलो,
3: हजुर, नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार। को बोल्नु भयो कताबाट?
3: म रामेछापको डरुवाबाट सुमी थामी।
0: हजुर,
3: रामेछापको डरुवाबाट सुमी थामी।
0: सुमी थामी?
3: हजुर।
0: सुमी थामी जी र मेरो पनि धेरै पछि पो कुरा भयो क्या?
3: लगातार दुई तिन महिना पछि नै हाम्रो भेट भयो, किनकि फोनै लाग्दैन थियो दाइ अघि।
0: हो, त्यही अब धेरै साथीहरूको फोन थिचिरहेको हुन्छन् होइन, कसको कति बेला लाग्यो, चिठा ताने जस्तै हुन्छ कि फोन पनि यसमा त।
3: अनि
0: के छ सुमीजी, अनि तपाईँको नयाँ नौलो के छ, केमा व्यस्त हुन्छ आजभोलि? रामी साहबतिर त अब रोपाईँ पनि सुरु भयो होला।
3: रोपाई हाम्रो अन्तिम अन्तिम हुन लागिसक्यो, हाम्रो त्यस्तो धान चाहिँ खेती हुँदैन, लेक साइडमा परेर अलिअलि अब कोदो हुन्छ, बढी जस्तो आलु हुन्छ, आलु खन्ने काम भइरहेछ दाइ।
0: अहिले आलु खन्ने काम भइरहेछ।
3: हजुर।
0: ए, अनि के छ अनि आजको प्रस्तुति के छ त, अनि कस्तो दिने त आज?
3: हुन्छ, म यही असारेको कारणले गर्दा म असारे गीत गाउने प्रयास गर्छु, छोटो मात्रै, त्यति धेरै त आउँदैन, म अरू गीत चाहिँ त्यति गाउने प्रयास गर्छु, असारे गीत म छोटो गाउने प्रयास गर्छु नि।
0: हुन्छ, ओके, ओके।
3: एक नम्बरको पातलाई दुई नम्बरको सिङ्का, तिन नम्बरमा गाँसेरा, भन्छौ भने केलाई तिम्रो हाम्रो बेला, ए तिन नम्बरमा गाँसेरा।
0: मिठो मिठो प्रस्तुति रहेछ त होइन,

0: निकै गाउनुहुन्थ्यो क्या पहिला, रोपाई सबैमा जानुहुन्थ्यो क्या?
1: पहिला माइती घरतिर चाहिँ हाम्रो एकदमै रोपाई धेरै हुन्थ्यो, तर गीत गाउँथ्यो, तर त्यही पुरानै पहिला म यो गीत धेरै गाएको थिएँ, त्यही अर्को टुक्का पनि थियो, त्यसदेखि अलिक कन्फ्युज भएर
0: आएको। अब यो असार महिना अझै हामीसँग बाँकी छ, दुईटा साता अझै हामीसँग बाँकी छ होइन, त्यसमा यो यसको बाँकी अंश सोचेर राख्नु होला, त्यो बेला फेरि गाउँला नि त्यो बाँकी अंश लाउन।
1: म पहिला नै दोहोरी खेल्ने मान्छे पनि रोपार गर्दा दाईहरूसँग धेरै अरू अरू रोपारहरूसँग पनि, त्यही भएर पनि यो गीत चाहिँ म पहिल्यै गीत गाएको थिएँ, त्यही भएर म अहिले चाहिँ कम्प्लिट भयो, अघिसम्म म ट्राई गर्दै थिएँ।
0: बिचमा प्र्याक्टिस कम भयो होइन, व्यस्त घराइसी काममा व्यस्त भयो, त्यता जान पाएन, त्यसले गर्दा नि अलिकति कम भयो होला होइन।
1: हजुर, यता चाहिँ अब त्यस्तो धान खेती हुँदैन, अनि अहिले चाहिँ पुरै अब हाम्रो चाहिँ आलु खेती भएको कारणले त्यति गाउन पनि यो अब यो त अहिले त धेरै यो गीत यस्तो असार गीतहरू गाउनुहुन्न गाउँतिर, कोही पनि छैन, अब त्यस्तै सहर बजार कारणले।
0: अहिलेसम्म तपाईँले असारी गीतलाई जगेडा गरेर राख्नु भएको, तपाईँले जानुभयो भने तपाईँले गाइदिनुहुन्छ सुनाइदिनुहुन्छ है?
1: हजुर, म एफएमतिर अर्को अर्को चाहिँ गाउँथेँ, यो चाहिँ मिठो लाग्थ्यो, तर पनि बिचमा कम्प्लिट भयो मलाई, त्यही भएर अन्य
0: भाषामा। अर्को साता हामी बाँकी अंशलाई सुनौला, आजलाई जति सुनाउनु यसको लागि धेरै धेरै धन्यवाद सुमीजी, अहिले छुट्टी है त्यहाँसम्म। ओके बाबा, रामेछापबाट हुन्छ सुमित थामीजी, छोटो मिठो प्रश्नसँगै छुट्टी छ भने अर्को साथी फेरि आइसक्नु भएको हुनुहुन्छ। हेलो, हेलो,
2: हेलो,
0: हजुर नमस्कार।
2: नमस्कार,
0: को बोल्नुभयो कताबाट?
2: म हेटुडाबाट बलराम श्रेष्ठ हजुर।
0: ए बलरामजी, आराम हुनुहुन्छ?
2: आरामै हजुर, आरामै।
0: अनि के छ हौ हेटुडातिर? अनि
2: एकदम मन्द मन्द घाम लागिरहेको छ, शीतल पनि भइरहेको छ सर।
0: शीतल पनि छ, मन्द मन्द घाम पनि छ, भनेपछि पानी परेको छ त्यहाँतिर नि?
2: हजुर, अलिअलि पानी परिरहेको थियो बिहान त।
0: अनि के छ अनि हेटौँडातिरको के छ, रोपाई सोपाई हुने बेला भयो कि भइसक्यो कि के छ त्यहाँतिर? कति बेला
2: ठाउँ ठाउँमा हुँदैछ सर?
0: हुँदैछ। अनि तपाईँको के थियो, हुने थियो कि भयो कि?
2: म त यो घरबारे पनि हजुर।
0: हजुर, होइन अब घरबारेलाई पनि त खान त पर्यो, अब आफ्नो खेतीपाती त गर्नै पर्ला, परेन र भने?
2: म त धुप बेचेर हिँड्छु सर।
0: हजुर,
2: धुप कि बाटेको धुप, सिङ्की धुप, यसो मसलाहरू, म गर्नुपर्ने सब्जी मसलाहरू बेचेर हिँड्छु नि त म त।
0: ए आफै उत्पादन गर्नुहुन्छ?
2: हजुर, आफै उत्पादन हो, म
0: डिस्ट्रिब्युसन हुन्छ है। के हजुर, बाल्यकालदेखि नै कि पछि के भएर भयो?
2: पछि भयो सर, 10 वर्ष भयो।
0: के थियो त्यसमा, के निमोनिया सिमोनिया केही भएको थियो कि ज्वरो सरो?
2: हाम्रो रिताजीहरूलाई पनि चिन्छु, अनि देवकी भण्डारीजीलाई पनि चिन्छु, उहाँलाई पनि सोध्याएको भनिदिनुहोस्।
0: एकदम हस्, शङ्कर भण्डारी हुनुहुन्छ अहिले यहाँ।
2: हजुर
0: हुन्छ। अनि बलरामजी, आज के छ प्रस्तुति, कस्तो के छ त सुनाउने आज?
2: म त यही असारी गीतै गाउनु आएँ सर,
0: अलिकति सुनाउनु त। ल ल ल,
2: मगमा मग त्यो बसना चल्यो श्री खण्ड कपुरको, तामाको धौमा कमानीको गाउँमा श्री खण्ड कपुरको, काकरी ब्याले सानो माया त्याले सुन बोली अपुरको, ढुल्केको घामको कृष्ण बलरामको सुन माली अपुरको, मङ्सिरे महिना धान पाकेको छैन कराउतीले रेटेर, भोटमाथि चिनमा लवाजको दिनमा कराउतीले रेटेर, बिरानो देशमा जत कति वर्ष मैले जाउँदौ पाइलो मेटेर, नबनाउला भन्दे भन्नै पर्यो आज जाउँदौ पाइलो मेटेर। नमस्कार।
0: मिठो मिठो पछि बलरामजीको लागि यहाँलाई धेरै धन्यवाद, अहिले यहाँसँग छुट्टी है त। बलरामजी हुन्थ्यो हेटौँडाबाट, यो असारे भएको मिठो प्रस्तुति दिएर गइसक्नु भएको छ। अर्को साथी फेरि आइसक्नु भएको छ, उहाँसँग म कुरा गर्छु, त्यसपछि उहाँको गीत सुनेपछि पक्कै हाम्रो गीत पनि सुनाउने पालो आउँछ, हाम्रो गीत पनि सुनाउँछ, पहिला उहाँको सुन्छु। हेलो
3: हजुर, नमस्कार।
0: हजुर नमस्कार, नमस्कार।
3: इन्द्रपुरा थोकी छेत्री, इन्द्रपुरा थोकी।
0: हजुर इन्द्रपुरा थोकी,
3: हजुर जिल्ला बाँके,
0: बाँकेबाट।
3: हजुर,
0: आराम हुनुहुन्छ?
3: आरामै छ होइन, एकदम हजुरहरूतिर होइन आराम हुनुहुन्छ हजुर पनि होइन?
0: हजुर हजुर हजुर, सबै ठिक छ। अनि के छ, कतिको छ गर्मी, कतिको बढाएको छ घटाएको छ, के छ यतिखेर?
3: एकदमै गर्मीको त कुरो के गर्ने, राति पनि गर्मी, दिउँसो पनि गर्मी, राति 12 बजे बिहान पखा चाहिँ शीतल हुनुपर्ने, उस्तै
0: छ, पानी परेको छ त्यहाँतिर।
3: अनि हिजो बिहान चाहिँ पानी परेर लगभग धेरै राहत भयो, हिजो बिहान
4: तब पाँच छ घन्टा जति पानी बिहान छ बजीदेखि वरिपरि बाह्र बजीसम्म पऱ्यो। अनि अस्ति राति पनि अलिअलि गर्याङ गुरुङको साथमा राति भनौँ न एक दुई घन्टा पानी पऱ्यो,
0: त्यसले पनि अलिक राहत भएन।
4: हजुर, त्यसले पनि रात भयो र दिनभरि गर्मी भयो अनि हिजो बिहान चाहिँ पानी पऱ्यो, हिजो पनि दिनभरि शीतल भयो, हिजो त एकदम राम्रो भयो। आज फेरि सुरु गरिरहेको छ घाम लाग्ने,
0: अब यतिखेर गर्मीको बेलै हो होइन, अब वर्षा पनि सुरु हुँदैछ, गर्मी पनि बेलै हो, बिस्तार बिस्तार दुई चिजलाई अब हामीले सहनु त परिहाल्यो नि होइन, सबै चिजै खोजेर त कहाँ पाइन्छ होइन। अनि इन्द्रजी के छ आज, इन्स्ट्रुमेन्ट छ कि गायन छ कि के छ आज?
4: गायनको साथमा इन्स्ट्रुमेन्ट अब सारिङ, म चाहिँ विभिन्न किसिमको वादनलाई चाहिँ बजाउन मन पराउने हो सानैदेखि सिक्ने।
0: हजुर,
4: र आफू जाने कुरा चाहिँ अरूलाई सिकाउने, एकदम बजाउने चाहिँ म धेरैभन्दा धेरै बाजा सिक्ने इच्छा हो अब चाहिँ जहाँसम्म लाग्छ होइन।
0: सुन
4: सारिङ साथमा
0: छ।

अर्को भेटमा फेरि अन्तरा गरौँला, अब हामीसँग साथी धेरै छन्, समय कम छ होइन, यति मिठो यति मिठो सारङ्गीको प्रस्तुति यसको लागि यहाँलाई धेरै धन्यवाद इन्द्रजी, अर्को भेटमा फेरि कुरा गर्नु ल, अहिले छुट्यौँ है त, इन्द्र बुढा थुकिन्थ्यो बाँकी आएर, अब भने साथीको धेरै कुरा गर्यौँ हामीले, गीत पनि सुन्यौँ होइन, कुराकानी पनि गऱ्यौँ, आफ्नो ठाउँ ठाउँको कुरा पनि गऱ्यौँ, अब पनि हाम्रो गीत यहाँहरूको लागि निकै पुरानो मिठो भएको तारादेवीको स्वरमा रहेको छ यो गीत यहाँहरूको लागि, त्यसपछि म आउँछु 82/7 21 र 42/7 36

0: यो मिठो प्रस्तुति तारा देवीको शोमा निकै पुरानो मिठो यो भाका यहाँहरूकोलाई अहिले सुनायौँ. यहाँका गीत भाका पनि सुन्यौँ, यहाँका गाउँठाउँको कुरा पनि गऱ्यौँ, गाउँठाउँका भाका पनि हामीले सुनिसकेका छौँ. अझै हामीसँग गीत बाँकी नै छन्, यहाँहरूका गीत सुन्न बाँकी छ, कुराकानी गर्न बाँकी नै छ. यतिखेरकै साथी आइसक्नु भएको छ, काँडाको हुनुहुन्छ.
1: हेलो सर, नमस्कार.
0: हजुर नमस्कार,
1: रामबहादुर
0: खड्का चितवनबाट.
1: हजुर
0: अनि आराम हुनुहुन्छ रामबाजी?
1: आराम छ हजुर.
0: अनि के छ चितवनतिर खबर खाबर के छ? रोपाई सपाई पानी परे के छ? हो
1: हजुर.
0: अनि तपाईँको सक्यो कि बाँकी छ?
1: मेरो अलि पछि गर्छु हजुर.
0: अलि पछि गर्ने
1: हजुर.
0: अब यो असारको महिना अब कस्तो गीत सुनाउने त? अनि के रोपाईकै बेला गर्ने
1: गीत? असारकै सुनाउँछु हजुर.
0: तर अलि छोटो धेरै लामो नगरौँ ल.
1: थोरै
0: थोरै ल. ओके ल.
1: एउटा गोरु माले एउटा गोरु झाले बहर गोरु हलगरौ. एउटा गोरु माले एउटा गोरु झाले बहर गोरु हलगरौ. असारको महिना घुमघाम गर्ने होइन खेत रोप्नलाई बल गरौँ. असारको महिना घुमघाम गर्ने होइन खेत रोप्नलाई बल गरौँ. नारायण यति नै हजुर.
0: यति नै पक्का पक्का. असारको बेला घुमघाम चाहिँ पक्कै होइन, अबसित बेला चाहिँ रोपाइँतिर लागौँ होइन, अन्न उब्जाउनेतिर लागौँ. ओके, यो मिठो प्रस्तुतिको लागि धेरै धेरै धन्यवाद रामाजी. अहिले म छुट्टी है त.
1: नमस्कार
0: हस्. नमस्कार रामा दुर्गाका चितवनबाट. अनि त्यहाँ अर्को साथी फेरि आइसन बाजुको हुनुहुन्छ. हेलो हेलो नमस्ते, को बोल्नु भयो कताबाट?
2: म बोल्दैछु ल उदयपुरबाट, करुणा चामलिङ.
0: करुणा चामलिङ राई आराम हुनुहुन्छ?
2: हजुर दाई, म एकदमै फिट एन्ड फाइन हो भन्नुपर्छ है. हजुर के छ खबर?
0: एकदम म पनि फिट एन्ड फाइन छु. तपाईँ पनि सधैँ फिट एन्ड फाइनै रहनु होला होइन. असार लागेको छ, वर्षा पनि सुरु हुँदैछ होइन, रोपाई पनि जताततै चलेको छ, कति ठाउँमा भइरहेछ, कति ठाउँमा छ.
2: दाई हाम्रो यतातिर अहिले चलेको छैन, अहिले के भन्छ अरे चैतामा रोपेको धान चाहिँ काठमाडौँ एकदमै मारामारी बिजी व्यस्त हो भन्नुपर्छ दाई. अब साउनदेखि चाहिँ एकदमै भव्य तरिकाले रोपाई चल्छ भन्नुपर्छ.
0: साउनबाट चल्छ है त्यहाँ चाहिँ? आफ्नो पनि छ कि अरू पनि जानुपर्ने? अब हुन्छ नि त, त्यहाँ त काट्नलाई धेरै अब खेत भयो भने त अब एक दुईजनाले भ्याउँदैन. अब अब अरूकोमा आफू जा गइदिने, आफू भने बोलाउने हुन्छ नि त होइन?
2: हजुर दाई, अब के भन्छ हाम्रो यतातिर अब खेताला जनहरू भेटिन्जेलसम्म अब खेताला जनहरू 10-15 लिएर जाने हो. तपाईँको बिजी व्यस्त भयो भने अब पैसा लगाएर काम लगाइन्छ भनेको छ दाई.
0: ओके, अनि के छ अनि त्यस्तो रोपाई गर्ने बेलामा कस्तो गीत गाइन्छ त्यहाँतिर?
2: रोपाई गाउने के भन्छ अरे, रोपाई गर्ने बेलामा असारे गीतहरू गाउनुहुन्छ, तर त मलाई त दाई असारे गीतहरू गाउन आउँदैन. के अरे,
0: अनि कुन गीत आउँछ त? पूर्वेली गीत आउँछ होला नि.
2: धेरै पहिला पहिलाको मान्छे परेको भनेदेखिलाई त अब होइन, अब सबै अब असारो गीतहरू पनि आउँथ्यो होला. अलिक भर्खर भर्खरकै मान्छे परेको अरे, त्यही भएर असारो गीतहरू त गाउनै नै आउँदैन.
0: भर्खरका मान्छे झन् ट्यापक्कै टिप्छन्, झन् यसो सुन्ने बित्तिकै ट्याक्कै खाइहाल्छन्. ओके, तपाईँलाई कुन आउँछ त्यही सुनौ नि त.
2: ए हुन्छ दाई, अब सबै साथीहरूले असारे गीतहरू गाउनुभयो, अब मलाई त असारे गीत गाउनु पनि आउँदैन. फोन अब मिला प्रेमी भएपछि अब प्रोग्राम आएपछि फोन गर्ने मन लाग्छ. के अरे, फोन पनि लागिहाल्यो, फोन पनि रिसिभ गर्नुभयो. हजुरको आवाज सुन्न पाउँदा एकदमै ह्याप्पी नै भइरहेको छु. हुन्छ दाई, म छोरै गाउँछु. मैले गीत गाउनुभन्दा अगाडि हजुरलाई चाहिँ एकदमै नमस्ते गर्दै हुनुहुन्छ, मेरो प्यारो भदिनी चाहिन्छ, प्लस हाम्रो भोजपुरतिर हुनुहुन्छ.
0: मेरो तर्फबाट धेरै धेरै सम्झना, धेरै दस औँला जोडेर नमस्कार सुनाइदिनु होला.
2: हजुर सुनिसक्नु भयो. हुन्छ दाई, म छोरै गाउँछु है त. हे घुम्दै आई हजुरको घरमा राति राति, लाल दिनको घरमा राति सोचिसो, हजुरलाई बडाको बडा मेरो पछौरी लिन्छु. हजुर दाई,
0: अब यो गरिममा पछौरी त के लिनु र होइन, यो गरिम छ होइन, हावै छैन. यो मिठो प्रस्तुतिको लागि यहाँलाई धेरै धन्यवाद करुणाजी. हामीलाई सम्झना गर्दा होला, फोन गर्दै गर्नु अहिले छुट्ने है त.
2: थ्याङ्क यू दाई, बाई.
0: ओके बाबा है. करुणा चामलिङ उदयपुरबाट. अन्त अर्को साथी फेरि आइसमा को हुनुहुन्छ? हेलो
3: हेलो
0: हजुर नमस्कार.
3: नमस्कार,
0: को बोल्नु भयो कताबाट?
3: म भीमप्रसाद तिवारी.
0: भीमप्रसाद तिवारी जी हो, धेरै पछि.
3: अस्ति पनि गएर
0: यो हप्ता होइन, योभन्दा अगाडिको हप्ता.
3: हजुर हजुर.
0: कहाँबाट भन्नुभएको थियो?
3: भक्तपुरबाट.
0: भक्तपुरबाट. अनि के छ भक्तपुरतिरको हालखबर? तपाईँको के छ?
3: सबै राम्रो छ।
0: अनि के छ भक्तपुरतिर त अब रोपाई चलिरह होला यसरी?
3: रोपाई अब त्यति राख्नु कता कता चल्यो कता कता चल्यो अनि
0: पानी हिजो परेन
3: परेन त पर त्यस्तो रोप्ने खालको पानी परेन,
0: माटो भिज्ने त्यति पानी परेन
3: परेन
0: जति पानी जहाँ पुगेको छ त्यहाँ चाहिँ रोपाई भइरहेछ, जहाँ भएको छैन पछि बिस्तारै बिस्तारै बिस्तारै
3: हुन्छ होला।
0: हो के अनि
3: तपाईँको
0: के छ नयाँ होला?
3: अनि मेरो सुझाव तपाईँलाई एउटा सुझाव दिनु मन लाग्यो मलाई,
0: हजुर भन्नु न।
3: 400
0: यस्तो हुन्छ फोन नउठ्नु कारण चाहिँ के भन्छ, हामी यहाँ कुरा गरेर बेला फोन उठाइदियौँ किन धेरै बेर होल्ड गर्नुपर्ने हुन्छ होइन, कहिले फोन डिस्कनेक्ट हुन्छ त्यसले गर्दाखेरि कुरा गरेर बेला सकेसम्म फोन नउठाउने, कुरा सकिएपछि उहाँले गीत गाउनुहुन्छ जब त्यसपछि हामी फोन रिसिभ गरेर फोन उठाउँछ, किनकि त्यो फोन उठाएर राख्दा काटिन्छ होइन, काट्दा नमरा नमजा हुन्छ, त्यसले गर्दाखेरि चाहिँ हामी कुरा सकिन सकिने बेला गीत सकिने बेला ठ्याक्क फोन उठाउँ, त्यो भएर अरू अन्य कुराले हामीले नउठाएको होइन, हामी त्यो सबैको फोन उठाउँछौँ।
3: ए
0: हजुर है, अनि के छ आज कस्तो गीत सुनाउनु त बिन्जी?
3: अस्ति त मैले असार गीत सुनाएको
0: थिएँ, अब यो असारै लागेको छ के भयो असार महिनामा त होइन,
3: बाँकी
0: रहेको अब बाँकी रहेको सुनाउनु मिल्यो अब एउटा अन्तर बाँकी छ होइन, यसो गरौँ नि त स्थायीलाई लगेर त्यहाँ जोडिदिउँ नि त, स्थायी छोटो समय छैन हामीसँग त्यही भएर हुन्छ, एक टुक्रा गाउँ न त ल त्यही त्यही बाँकी रहेकोलाई।
3: ल हुन्छ ओके। तारी है आयो नि जोताजी सोलैमा तरुम कसरी सकिन सकिन मैले बिर्सिन किन तिमीलाई यसरी असरे मै

ओके, छोटो मिठो गीतको लागि यहाँ धेरै धन्यवाद भीमप्रसाद तिवारी हुन्थ्यो भक्तपुरबाट। जति साथीले फोन गर्नुभयो उहाँको लागि धेरै धन्यवाद। जति साथीको फोन लागेन अथवा फोन उठेन नभन्नु होला, फोन लाग्छ नै, र फोन जति साथीले आज भएन अर्को साता पक्कै यहाँसँग कुराकानी गर्नेछौँ र फेरि गीत सुन्नेछौँ, हाम्रो गीतहरू पनि सुनाउनेछ। अब आज भने हामी छुट्टिने बेला भइसकेको छ, जाँदा जाँदै रचना जीसी र साथीहरूको सम्पर्क मिठो पुरानो मिठो भाका यहाँहरूसम्म चाहिँ छोड्दै आजलाई भने कार्यक्रम लेखबेचीबाट राजु मित्र शङ्कर भण्डारी अनि म प्रस्तुता राजन छेत्री बिदा हुन्छु। 11 बजे यहाँले रेडियो नेपाल समाचार सुन्नुहुन्छ, रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
0: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
1: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
0: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पन्छीको मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराऊ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौं। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले गैरातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रति लिटर 20 रुपियाँ, डिजेल र मट्टीतेलमा प्रति लिटर 30 रुपियाँले मूल्य घटाएको छ। यस्तै हवाई इन्धन आन्तरिक तर्फ प्रति लिटर 40 रुपियाँ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाडौँका लागि प्रति किलोलिटर अमेरिकी डलर 265ले घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर 100 रुपियाँ कटौती गरिएको छ। देशभर हिजोदेखि मनसुन विस्तार भएको छ। यस वर्ष झण्डै 2 साता ढिलो गरी मनसुन देशभर विस्तार भएको हो। आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको छ। हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बादल लागेको छ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भएको विभागले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ। देशका हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा अधिक वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका निर्वाचित केन्द्रीय सदस्य एवं पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम आजका लागि तय गरिएको छ। पहिलो महाधिवेशनबाट निर्वाचित 900 केन्द्रीय सदस्य तथा 7 पदाधिकारीको शपथ कार्यक्रम आज पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा हुने रासोपाले जनाएको छ। आजै नवनिर्वाचित केन्द्रीय समितिको बैठक पनि बस्ने नेताहरूले जानकारी दिएका छन्। आफ्नै स्कुलको बसले खिच्दा सिराहामा एकजना बालिका र सोही बसका सहचालकको मृत्यु भएको छ। लक्ष्मीपुर पतारी गाउँपालिका 2 पर्सा स्थित भित्री सडक खण्डमा स्कुल बसले खिच्दा 1-5 वर्षीय नाबालिका र बसका सहचालकको मृत्यु भएको हो। पायोनियर एजुकेशन एकाडेमीको को 1-35-99 नम्बरको बसले खिच्दा सहचालक लहान नगरपालिका 22 बस्ने 25 वर्षीय ओम प्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत सप्तरी बोधेवर साइन नगरपालिका 8 काचन घर भई हाल मावलीको घर लक्ष्मीपुर पतारी 2 पर्सामा बस्दै आएकी 5 वर्षीय समीक्षा कुमारी शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार रहेका चालकको खोजी तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गुल्मीको धुरकोट गाउँपालिका 5 मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परि 1 महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा धुरकोट 5 निवासी 60 वर्षीय हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम किरण बोगटीले जानकारी दिनुभयो। प्रहरी उपरीक्षक बोगटीका अनुसार मृतक भण्डारीका श्रीमान भेषराज भण्डारीले आफ्नै घरदेखि करिब 150 मिटर टाढा रहेको बारीमा जङ्गली जनावर बदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाड्नु भएको थियो। मृतकका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त घटनाका बारेमा थप अनुसन्धानका लागि प्रहरी टोली आज बिहानै घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको रिहाई मागेर दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा अन्य मुद्दासँग सम्बन्धित फाइल झिकाउन आदेश गरेको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले सम्बन्धित अदालतबाट मुद्दाको मिसिल झिकाई भोलिका लागि पेशी तोक्न आदेश गरेको छ। चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ। निकुञ्जले वर्षातको समयमा भल बाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुने जस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अर्को सूचना जारी नगरिएसम्मका लागि सफारी सेवा बन्द गरिएको छ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका 33 जना नेपाली कैदीलाई माफी दिएको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै रमजानका अवसरमा साउदी सरकारले 33 जना नेपाली नागरिकलाई शाही माफी दिएकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मिने बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने फैसला गरेको छ। अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गर्नुभएको जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई अस्वीकार गरेको छ। र अब खेल समाचार। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत पछिल्लो खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम 16 पुगेको छ। अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई 2-1 अन्तरले पराजित गर्यो। अब अन्तिम 16 नर्वेले ब्राजिलको सामना गर्नेछ। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत गैराती नै भएको अर्को खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम 16 पुगेको छ। यस्तै आज बिहान भएको मेक्सिको र इक्वेडर बीचको खेलमा मेक्सिको 2-0 अन्तरले विजयी भएको छ। यो सँगै बिहान 11 समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो बिहान 11 समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई दिउँसोको सेवामा हार्दिक स्वागत छ। प्रविधितर्फ लक्ष्मण विष्टसँगै उद्घोषणतर्फ विमला राई र म अर्जुन श्रेष्ठको। अब प्रस्तुत छ दिउँसो 2:15 सम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी।

केही बेरमै राख्नेछौँ बददिलो जीवनशैलीको पुनः प्रसारण। 11:40 यहाँहरूले सुन्नुहुनेछ असारे गीत। त्यसपछि 12 बजे समाचार, 12 बजेको समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्न सक्नुहुनेछ रमेश भट्टको साथमा। 1 बजे समाचार, 1 बजेको समाचार पछाडि 1:05 सुन्नुहुनेछ हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण। 1:20 सुन्नुहुनेछ सङ्गीत साधना कार्यक्रम दुर्गा अधिकारीको साथमा। 2 बजे अङ्ग्रेजीमा समाचार, 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम

0: radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम बदलिदो जीवनशैलीमा हामी तपाईँ हाम्रै दिन दैनिकी, हाम्रो खानपान, रहन सहन लगायतका विषयमा चर्चा गर्ने गर्छौँ। समयसँगै हाम्रो जीवनशैलीमा आएको परिवर्तनका बारेमा पनि हामी कुराकानी गर्छौँ। यो सँगै हामी कार्यक्रममा सामाजिक, राजनीतिक र सांस्कृतिक लगायतका विषयमा पनि विचार विमर्श गर्दै आएका छौँ। पहिले हाम्रो दैनिक जीवन भान्सा घरमै देखिन्थ्यो। माटोको गाग्रीमा पानी, तामाको लोटामा पिउने चलन अनि माटोकै भाँडामा पकाएको खानेकुरा, त्यति बेलाको स्वाद, पोषण र संस्कृतिको आभास आज पनि धेरैलाई सम्झना हुन्छ। तर समयसँगै परम्परागत भाँडाकुँडाको स्थान क्रमशः प्लास्टिक, स्टिल र काँचले लिन थालेका छन्। कार्यक्रमको आजको अङ्कमा हामी यही विषयमा चर्चा गर्नेछौँ। पहिले प्रचलनमा रहेका माटा तथा तामाका भाँडाकुँडा किन हराउँदै गइरहेका छन्? पहिले बन्ने माटाका भाँडामा र अहिलेको माटाको बनावटमा आएको परिवर्तन, यसले हाम्रो खानपान, संस्कृति र स्वास्थ्यमा, अझ भनौँ हाम्रो सिङ्गो जीवनशैलीमा आएको परिवर्तन अनि माटो र तामाका भाँडा बनाउने व्यवसायीलाई यसको कस्तो असर परिरहेको छ वा के कस्तो प्रभाव परिरहेको छ, यी सबै पक्षबारे आज हामी नागरिकको धारणा र व्यवसायको अनुभव सुन्नेछौँ। अहिले समय बदलिएको छ। प्लास्टिकका जग, काँचका गिलास र स्टिलका भाँडाकुँडा सजिलो, सस्तो र टिकाउ भएका कारणले घर घरमा प्रवेश गरिसकेका छन्। नतिजा परम्परागत भाँडाकुँडाको प्रयोग क्रमशः हराउँदै गएको छ। यो परिवर्तनले पुरानो स्वाद, संस्कृतिको अभ्यास र हाम्रो जीवनशैलीमै फरक ल्याएको छ। सुरुवातमा सुनौ यसै विषयमा काठमाडौँका विभिन्न स्थानमा भेटिएका केही बुढापाकाका अनुभव।
1: मेरो नाम सावित्री प्रसाद अधिकारी हो, घर पूर्व 4 नम्बर भोजपुर। पहिलेको त धेरै कता कता नि, अहिलेको त के फरकै छ नि। यो विकास भयो, गाडी आयो भनेर मान्छे खुसी भएका छन्। यो गाडी आएको, विकास भएको भनेको कुरा विकास भएकै हो, तर खानपानमा पहिले जस्तो केही छैन, राम्रो छैन। अब हामी अघि ताँबाका गाग्रीमा पानी ल्याएर राखेर खान्थ्यौँ, अहिले मान्छेहरूले प्लास्टिकका बाल्टीमा ल्याएर पानी खानुपर्छ। ताँबाका गाग्री हराए, करुवा हराए, अङ्खोरा हराए, हाम्रा पाला जस्तो छैन नानी। अहिले खानपानमा सबै परिवर्तन छ। अब अघि हामी बारीबाट साग टिपेर ल्याएर स्याप्प काटेर झुइँ ओहिरिँदाखेरि फरक्क फर्काउँदा पाक्थ्यो, अहिले प्रेसर कुकरमा सिटी लाउँदाखेरि उचालिन्छ साग,
2: पाक्दैन।
1: अनि त्यस्तो चाहिने खाएका छन् मान्छेले। अब दही दुध भन्छन्, यहाँको दही दुध के खानु? हाम्रो गाई दुँदा दुँदै मग बाल्टीबाट चाहिने बासन आउँथ्यो दुधको, अहिले दुध तताएर खारेर तताए पनि त्यो दुधको स्वाद छैन, मिठो छैन। अनि यस्तो खानपिन भएपछि के मान्छे के हुन्छ, के बाँच्नु? रोग लाग्ने कारण यही हो। हामीलाई रोग लाग्दैन्थ्यो त्यति बेला, त्यही खाएको थियो र अहिलेसम्म हिँडिरहेछ। नभएदेखि घुँडा सिङ्रा धोतेको पनि हुने बेला भयो। मिठो खोजेर पाइँदैन, कसैले घुर्चिएर पठाएको होइन, हामी आफ्नो खुसी ल्याएर बसेका यहाँ जस्तो भेटो त्यस्तै खानुपर्छ। गाउँघरमै पनि अहिले त्यस्तो हुँदैन, मल नहालिकन केही उब्जिँदैन। आधुनिक जमानाले खेती गर्ने भन्छन्, आधुनिक जमानाले खेती गर्दाखेरि चाहिने अब विकासे मल हाल्नै पर्छ। विकासे मल हालेपछि जहाँ गयो नि त्यही हो। अहिले यहाँ ट्याङ्की राखेको छ, त्यही ट्याङ्कीमा धारो छ, मुख धुने गर्ने त्यहीँ भान्सा घरमा पानी धाराकै ल्याएको छ। गाउँघरमा पनि अहिले त पहिलेको हेरी त विकास भएको नि। पहिले त हामी बस्दाखेरि त हाम्रा पालामा त डोका पानी बोक्नु पर्थ्यो, बुहारीहरूले डोका पानी बोकेर ल्याउँथ्यो ताँबाका गाग्रीमा।
2: अहिले त छैन,
1: अहिले छैन, छैन। अहिले घरै पछि धारा छैन, छैन लोटा अङ्खोरा छैन, अहिले गिलास स्टिलका गिलास छन् कसै कसैका घरमा, यहाँ त बोतलमा खान्छन् अझ।
3: मेरो नाम सपना डाङ्गी हो, मेरो घर सल्यान। पानी खाने भाँडा पहिला तामाका माटाका भाँडामा खान्थ्यौँ, कस्तो राम्रो हुन्थ्यो, केही रोग लाग्दैन थियो। तामा भाँडामा पानी भरि भएर बिहान खान्थ्यौँ, कति स्वास्थ्य हुन्थ्यो। सागपात लाउँथ्यौँ आफै घरै खाँदैन, खाने कस्तो राम्रो हुन्थ्यो। अहिले प्लास्टिकै गिलास छन्, स्टिलका गिलास छन्, त विभिन्न थरीका रोग लाग्छ। प्लास्टिकका बोतल छन्, पानी खाने किन नखाने हुन्छ, विषादी हुन्छ। तरकारीहरू आफ्नो घरै घर आइन खास त हुन्न, पहिला आज त कहाँ छ र अहिले? पहिला कस्तो स्वास्थ्य थियो, राम्रो थियो स्वास्थ्यलाई, अहिले त्यस्तो कहाँ छ? विभिन्न थरीका रोग लागेका छन्। माटा भाँटा पानी खान्थ्यौँ।

0: हामीले सुने झैँ पहिले पहिले माटो र तामाका भाँडाको प्रयोग दैनिक जीवनमै गहिरो रूपमा जोडिएको थियो। त्यसबेला स्वादिलो पोसिलो मात्रै नभई संस्कृतिको प्रतीकको रूपमा पनि हेरिन्थ्यो। तर अहिले ती भाँडाकुँडा क्रमशः हराउँदै गएसँगै पुराना पुस्ताले नयाँ पुस्तालाई सम्झाउने विषय बनेको छ। तर अघिल्लो पुस्ताको बिठो थाम्दै आएका केही पात्रहरू पनि छन् है, जसले समयसँगै आएको परिवर्तनलाई ध्यानमा राखेर माटाका भाँडामा आफ्ना सृजना थपेर व्यवसायमा जमेका छन्। सुनौ भक्तपुरमा विगत 15 वर्षदेखि माटोको भाँडा बनाउँदै आउनुभएका व्यवसायी विनोद प्रजापतिसँगको कुराकानी। कुराकानीको सुरुवातमा मैले उहाँलाई कहिलेदेखि यो व्यवसाय गर्दै आउनु भएको हो भनेर सोधेकी छु।
1: अब यो माटोको भाँडा बनाउने व्यवसाय हाम्रो पुर्ख्यौली पेसा हो, बाजे बराजीको काम हो। तर मैले यसलाई निरन्तरता दिएको चाहिँ चौडै 15 वर्ष भयो।
0: हजुर, हजुरहरूको त पुर्ख्यौली रहेछ, पहिले 15-16 वर्ष भइसकेछ हजुर आफैले यसरी व्यवसाय गर्न थालेको, होइन?
1: हजुर,
0: पहिला र अहिलेमा व्यवसाय कतिको फरक छ भनौँ, अथवा त्यो बिक्रीमा पनि अलिकति कमी बढी के छ?
1: पहिला हाम्रो ट्रेडिसनल वाला मात्रै भाँडोहरू युज हुन्छ भने अहिले मोडर्न टाइपको भाँडाहरू पनि युज हुन्छ। पहिला पहिला हाम्रो यही भक्तपुरमा माटो लिन पाउँथ्यो भने अहिले भक्तपुरमा माटो लिन पाउँदैन। सबै ठाउँमा पानी भयो, घडेरीहरू भयो, अब माटो झिक्न पाएन। अब माटो चाहिँ बाहिरबाट आउँछ, समस्या भनेको तिमी माटोको मात्रै हो, होइन? माटो र इन्धनको हो यो माटोको भाँडा चाहिँ। हुन त जति बनाए पनि गइरहेछ मार्केटमा, होइन यहाँ मात्रै होइन सबै ठाउँमा जाने भएकोले त्यही अनुसारले मोडर्न माटोको भाँडाहरू पनि निकालेर प्लस हाम्रो सिजन अनुसारले चल्ने माटोको भाँडाहरू जस्तै दियो, पाला, धुप्ले, धुपौरो, खुतुर्के, अनि सुराई, करुवा, होइन त्यस्तो सिजन अनुसारको सामानहरू बनाइने भएको कारणले गर्दा त्यो सिजन अनुसारले माटोको भाँडा चल्ने त छँदैछ। अनि सदाबहार चल्ने भनेको गमलाहरू, होइन, यो खुतुर्केहरू अनि धुपौरो धुप्लेटहरू चल्ने हो।
0: पहिले चाहिँ कस्तो हुन्थ्यो भने हामी पनि गाउँमा सम्झिन्छौँ माटोकै भाँडाबाट पानी खाइन्थ्यो, अहिले चाहिँ त्यस्तो बनाउनु हुन्छ कि हुन्न हजुरहरूले?
1: छ म्याम, अहिले त्यसलाई मोडिफाई गरेर जुन धारा राखेर पनि हाम्रो माटोको जार घोप्याउने माटोको भाँडै बनाएर राखिरहेको छ।
0: भनेको पहिलेकै जस्तो ठ्याक्कै छैन, तर अलिकति त्यसलाई चेन्ज गरेर
1: समय अनुसारले गर्दा परिवर्तन पनि हुनुपर्छ। हामी त्यो परिवर्तन भएन भने हाम्रो सामान पनि चल्दैन, होइन? त्यही अनुसारले चाहिँ समय अनुसार चाहिँ परिवर्तन भएर मोडिफाई गरेर बनाइरहेको छु सामान पनि। हाम्रो नेपालीहरू मात्र होइन विदेशीहरू पनि आउँछ, यसो हाम्रो पोल्ट्री स्क्वायरमा यसो घुम्न आउने बेलामा पोल्ट्री गर्न पाइन्छ भनेर सोध्छ उनीहरू। अनि उनीहरूलाई पनि तालिम दिएर रमाइलो फोन रनको लागि रमाइलो गरेर पोल्ट्री बनाएर जान्छ उनीहरू। अनि सामान पनि किनेर लान्छ, यस्तो राम्रो ओहो प्रधानले बनाएको यो कस्तो राम्रो भनेर चाहिँ किनेर लान्छ उनीहरू
0: विदेशीहरू पनि। जस्तो आधुनिक अहिले त आधुनिक भाँडाकुँडी भनौँ अलिकति प्लास्टिकका, स्टिलका, काँचका पनि बजारमा एकदम प्रयोग हुन्छन्। यो कुराले चाहिँ यो प्लास्टिकका, स्टिलका, काँचका भाँडाकुँडा आउँदा चाहिँ बजारमा मान्छेहरूले अलि बढी प्रयोग गर्दा तपाईँको व्यवसायमा चाहिँ के असर परेको छ कि छैन?
1: सुरुमा एकचोटि आउँदा चाहिँ अलिकति इफेक्ट परेको चाहिँ परेको थियो, अनि मान्छेले थाहा पाएपछि चाहिँ अब त्यो भन्दा पनि प्लास्टिकको भाँडोमा युज गर्नु भन्दा पनि माटोकै भाँडोमा युज गर्नु स्वास्थ्यकर छ भनेर चाहिँ मानिसहरूले चाहिँ त्यही माटोको भाँडालाई चाहिँ बढी प्राथमिकता दिएर अहिले प्रयोगमा ल्याएका छन्।
0: जस्तो पुस्ताको पुस्तान्तरण हुँदै आउँदा त्यो व्यवसायमा चाहिँ पहिला बाजे बजूले गर्ने कामको शैली अनि तपाईँले अहिले गरिरहेको शैलीमा के फरक छ त?
1: अब त्यसमा के फरक छ त भन्दा पहिला पहिला माटो आफै लिन जानु पर्थ्यो, अब माटोलाई आफैले खुट्टाले मुस्नु पर्थ्यो, हातैले त्यो माटोको ढुङ्गाहरू निकाल्नु पर्थ्यो भने अहिले त्यो नपर्ने गरी माटो पनि लिन जानु पर्दैन, गाडीले नै यहाँ पुर्याउन आउँछ, अनि मेसिनले पेल्नु पेल्न पाउँथ्यो, अनि मेसिनमा बनाउन पाउँथ्यो। अहिले मोडिफाई त त्यहाँबाट भयो चेन्ज, होइन? अहिले इलेक्ट्रिक व्हील आयो, इलेक्ट्रिक व्हीलमा आफूले मजाले बनाउन पाइन्छ। पहिला हातैले लठीले घुमाएर बनाउनु पर्थ्यो भने अहिले त्यो हात लठीले घुमाउनु पर्दैन। अनि प्लस पहिला पहिला छाली परालहरू राखेर भाँडा पोल्नु पर्थ्यो भने अहिले त्यो छाली परालहरू नपर्ने गरी जस्तै दाउरा मात्रै युज गरेर पनि भट्टा बनाएर त्यो भट्टामा पोल्न मिल्थ्यो। भने अहिले फेरि अर्को मोडिफाई भएर चाहिँ तपाईँको इलेक्ट्रिक चुलोहरू पनि आइरहेछ। अनि त्यो अनुसारले चाहिँ आफूले भट्टीमा चाहिँ माटोको भाँडा पोलेर हाम्रो ग्राहकहरूलाई त्यो सामान हामी दिन सक्छौँ।
0: अनि यो त भयो बनाउने शैलीमा, अनि भाँडाको बनावटमा चाहिँ केही फरक गर्नु भएको छ?
1: त्यो समय अनुसारले माटोको भाँडा पनि परिवर्तन भएको छ, त्यही अनुसारले मोडर्न सामानहरू, बुट्टादार सामानहरू त्यो निकाल्यौँ समय अनुसारको माग अनुसारले। त्यही अनुसारले पहिला ट्रेडिसनलवाला मात्रै बन्थ्यो, विशेष गरेर पुरानो प्रविधि दैनिक जीवनमा युज हुने सामानहरू मात्रै बन्थ्यो भने अहिले कलात्मक र बुट्टा भएको सामानहरू पनि निस्किन्छ जुन डेकोरेसनको लागि युज गरिन्छ, अथवा होटेल रेस्टुरेन्टहरूमा अथवा हाम्रो घरहरूमा झुन्याउने बत्तीहरू दिनेदेखि लिएर होइन त्यस्तै बुट्टेदार सामानहरू पनि समय अनुसारले माग छ।
0: तपाईँहरूले त्यसमा सिर्जना थपेर राम्रो व्यवसाय गर्दै आउनु भएको छ।
1: हजुर, हाम्रो यहाँ नवदुर्गा भवानीलाई चाहिँ दसैँको समयमा गाग्रीहरू माटोको भाँडाहरू धेरै सामानहरू दिनुपर्छ, अनि तलेजी भवानीलाई पनि सामानहरू दिनुपर्छ। अब संस्कृतिको अनुसारमा चाहिँ हाम्रो जन्मेदेखि नमरुन्जेलसम्मलाई युटिलाइज हुने सामानहरू बनाउनु पर्छ, जस्तै मरेपछि मचानमा त्यो गाग्री चाहिन्छ, त्यो माटोको ढ्यो चाहिन्छ, अनि हाँडी चाहिन्छ, अनि हामी प्रत्येक महिनामा जलदान गर्ने जलदान गपचा चाहिन्छ, त्यस्तोहरू सामानहरू युटिलाइज हुन्छ। हाम्रो मात्रै होइन, प्रायः हिन्दू धर्मावलम्बीहरूको लागि सबैलाई त्यो युटिलाइज हुन्छ। जस्तै पशुपतिमा आर्यघाट जानुभयो भने त्यो माटोको भाँडाकुँडाहरू धेरै युटिलाइज भएको हुन्छ। त्यही अनुसारले जलदान गर्ने होइन माटोको भाँडाहरू सामानहरू अहिले भक्तपुरमा योगढ भनेर चिनकड अथवा जुजुधौ भनेर चाहिँ माटोको भाँडोमा राखेको छुट्टै स्वाद आउने भएको कारणले गर्दा दही बनाउने माटोको भाँडोमा राखेर बनाएको दही एकदम मिठो हुन्छ, टेस्टी हुन्छ, त्यो प्लास्टिककोमा त्यस्तो हुँदैन।
0: जुजुधौ एकदम मिठो हुन्छ नि।
1: जुजुधौ हजुर, अनि त्यही भएर त्यो माटोको कटारामा राखेको जुजुधौ खाने र प्लास्टिकमा बनाएको जुजुधौ खाने फरक छ। फेरि त्यही अनुसारले सामानहरू उत्पादन भइरहेको छ हाम्रो।
0: अहिले काँचको अनि प्लास्टिकका भाँडाकुँडी आए पनि अहिले मान्छेले थाहा पाइसके कि यो भन्दा त माटो नै राम्रो हो भन्ने हिसाबले मान्छेहरू सचेत भइसकेपछि अहिले तपाईँको व्यवसायमा पनि राम्रो भइरहेछ। पछिल्लो अघिल्लो केही समयमा त अलिकति फरक त पर्यो पक्कै पनि, सुरु सुरुमा
1: हल्का, हजुर हजुर, त्यो त हल्का अलिकति आउने बित्तिकै एकचोटि चाहिँ फरक त पर्यो। अनि अहिले जुन प्लास्टिकको ग्लासहरूमा त्यो हाम्रो पेपरको कपहरूमा चिया खानु भन्दा पनि अहिले मटका चिया पनि खुब चलिया छ, चलन चल्तीमा
0: आएको,
1: अनि मटका चिया खाने स्वादै फरक छ भनेर चाहिँ मान्छेहरूले मटका यहाँ जति छ त्यति सबै लिएर गइरहेको छ।
0: अनि यो व्यवसायलाई चाहिँ निरन्तरता दिन जस्तो तपाईँले आफ्नो बाउ बजूको आफ्नो विरोधान दिनुभयो, त्यसरी नै अबको नयाँ उनीहरूलाई
1: त्यो आकर्षित गर्न उनीहरूलाई विशेष गरेर सिप सिकाउनु पर्यो, अफिसमा गएर जागिर खानु भन्दा पनि हाम्रो यही व्यवसायले त्यो जागिरको स्यालेरी भन्दा पनि यसबाट मजाले राम्रो आमदानी हुन्छ। आफूसँग भएको सिप आफूले युटिलाइज गर्नुभयो भने चाहिँ मजाले त्यो जागिरमा जस्तै 20-25,000-30,000 तलब आउँछ भने त्योभन्दा मजाले यसबाट आमदानी हुने चाहिँ हामीले उनीहरूलाई प्रोत्साहन दिएर देखाएर अनि उनीहरूलाई सिप सिकाएर त्यही अनुसारले काम गरेर आफूले समय अनुसारले बिहान दिउँसो बेलुका जुन बेला पनि काम गर्न सकिन्छ। आफ्नो काम भनेको अफिस भनेको 10 बजेदेखि 5-6 बजेसम्म त बस्नै पर्छ, 9 बजेदेखि त्यो समयभित्र पनि आफूले काम गर्न सकिन्छ अथवा बिहान बेलुका जुन बेला भए पनि काम गर्न सकिन्छ आफ्नो सिप अनुसारले चाहिँ। अनि त्यही भएर चाहिँ यसमा फाइदा चाहिँ त्यो जागिर खानु भन्दा पनि यसमा आफ्नो काममा चाहिँ राम्रो आमदानी पनि छ, फाइदा पनि छ।
0: जस्तो ठ्याक्कै आमदानीको कुरा आयो, हजुरले चाहिँ कति गर्नुहुन्छ महिनामा, वार्षिक कति हुन्छ हजुरको?
1: खाएर पिएर बचाउनु भनेको धेरै राम्रो हो। अब यसमा लगानी गरेर पनि अब केही नभए पनि 1-1.5 लाख त खाएर पिएर मजाले गर्छ।
0: अनि यसमा चाहिँ सरकार वा स्थानीय निकाय जुन छ नि तपाईँको स्थानीय सरकार, यसले चाहिँ सहयोग गर्नुपर्ने खालको के कस्ता कुराहरू हुन सक्छन् अझै तपाईँहरूको यो व्यवसाय अझै फस्टाउनका लागि? स्थानीय तह अथवा सरकारबाट के कस्तो अपेक्षा छ तपाईँको?
1: हाम्रो सरकारबाट स्थानीय तहबाट अपेक्षा भनेको हाम्रो लागि सहज रूपमा माटो उपलब्ध गराइयोस्, अनि सहज रूपमा इन्धनहरू उपलब्ध गराइयो भने तालिम हामी दिने अथवा लिने त्यो विषयमा आफूले नजानेको लिने जानेको दिने त्यो अनुसारले सबैलाई यसबाट पनि राम्रो छ भनेर चाहिँ आकर्षण बढाएर सामानहरू उपलब्ध गराइदियो भने कच्चा पदार्थदेखि लिएर अनि इन्धनहरू भनिहाले त्यो अनुसारले सरकार स्थानीयले चाहिँ व्यवस्था गरिदियो भने चाहिँ हाम्रो यो व्यवसाय चाहिँ पस्ताउनलाई गाह्रो छैन म्याम। उत्पादन पनि राम्रै भइरहेछ, आमदानी पनि राम्रै भइरहेछ भने विदेश जानु भन्दा यहीँ कमिन्छ भने किन त्यो जागिर खानु, किन विदेश जानु त? हाम्रै यहीँ बसेर मजाले आमदानी गर्न सकिन्छ। केही नभए पनि एउटा सानो परिवारले महिनामा 50-60 हजार कमाइरहेछ, अब त्यो 50-60 हजार खाएर पिएर बचाउने बेलामा 5-10 हजार त मजाले बच्छ। केही नभए पनि आफ्नो दैनिक जीवनयापन गरिसकेपछि पनि 5-10 हजार, 15 हजार, 20 हजारसम्म बचाउनेहरू छ, त्यो चोखै बचाउने भन्नु पर्यो त्यो अनुसारले चाहिँ। त्यस्तो बच्छ भने किन हामीले यो काम नगर्ने त? 1-1.5-2 लाखसम्म बचाउने मान्छेहरू छ हाम्रो सबै जनसमुदायहरूलाई, अथवा हाम्रो नेपाल अध्राज्यहरू बस्ने दाजुभाइ दिदीबहिनीहरूलाई, अब यहाँ मात्रै होइन, भक्तपुरमा मात्रै होइन, नेपाल अध्राज्य घर छ, यो माटोको भाँडा बनाउने नेपाल अध्राज्य घर मात्रै होइन, संसारको कुना काप्चामा छ माटोको भाँडा बनाउने, अब उनीहरूको प्रोत्साहनको लागि सहज रूपमा यहाँ मात्र होइन सबै ठाउँमा सबैले काम गर्न पाउनुपर्छ, सिप अनुसारले आफूले दक्ष ज्ञान अनुसारले आफूले गर्न पाउनुपर्छ, त्यही अनुसारले त्यस्तोलाई कुनै पनि एक अर्काको कामलाई चाहिँ खिसी नउडाउँ, सहयोग गरौँ, सकेन भने विरोध नगरौँ, त्यही अनुसारले चाहिँ काम गरेर हातेमालो गरेर काम अगाडि बढ्यो भने सबैलाई फाइदै हुन्छ।
0: हस्, कुराकानीका लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। तपाईँ सुन्दै हुनुहुन्थ्यो विगत लामो समयदेखि भक्तपुरमा माटाका भाँडा बनाउँदै आउनुभएका व्यवसायी विनोद प्रजापतिसँगको कुराकानी। केही समय काँच प्लास्टिक स्टिलका भाँडाले व्यवसायमा असर गरे पनि मानिसहरूमा स्वास्थ्य सम्बन्धी सचेतना बढेसँगै माटाका भाँडाको प्रयोग पनि बढ्दो क्रममा भएको उहाँसँगको कुराकानीबाट प्रष्ट हुन्छ। अझै पनि मानिसहरू स्वास्थ्य, स्वाद र संस्कृतिलाई मूल्य दिँदै माटाका भाँडाको खोजी गरिरहेका छन्। कार्यक्रम बदलिदो जीवनशैलीको आजको अङ्कमा हामीले पहिले घर घरमा प्रयोग हुने माटा तथा तामाका भाँडाकुँडाको महत्त्वबारे कुरा गर्यौं। नागरिकको अनुभव मार्फत त्यति बेलाको स्वाद, स्वास्थ्य र संस्कृतिको झलक सुन्दै अहिले किन ती भाँडाकुँडा हराउँदै गइरहेका छन् भन्ने प्रश्नलाई उठायौं। साथै यस व्यवसायमै लागेका माटाका भाँडा व्यवसायीको दृष्टिकोण सुन्दै बदलिदो जीवनशैलीले उनीहरूको व्यवसायमा पारेको प्रत्यक्ष प्रभाव बारे पनि चर्चा गर्यौं। अब पनि आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई यो कार्यक्रम कस्तो लागिरहेको छ? कृपया सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला। सुझावका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। अर्को साता हामी यही समयमा फरक सामग्रीका साथ उपस्थित हुने नै छौँ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई हार्दिक धन्यवाद। प्राविधिक मित्रसँगै म कार्यक्रम प्रस्तोता खुमा ओली पनि बिदा हुन्छु। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।
2: झण्डो आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।

0: ठिकै ठिकै भन्नु पर्यो सर, मान्छेका यति बेला हाम्रो तर खेतको रोपाइमा लागिराखेछन्, चौकमा बहुत थोरै थोरै मान्छे निस्किरहेको
1: छ। तराईतिर त अहिले दिउँसो एकदमै मान्छे कम निस्किन्छन्, गर्मीको कारण पनि हो है गुटुजी?
0: हजुर हजुर।
1: अनि साँझ बिहान चाहिँ व्यापार ठिकै छ त्यसो भए? हुन्छ। अब एउटा प्रश्न सोध्छु, अस्ति भर्खरै हामीले राष्ट्रिय धान दिवस मनायौँ, त्यो धान दिवस चाहिँ कतिौँ दिवस हो तपाईँले भन्नुपर्ने हुन्छ? म तपाईँलाई अप्सन भन्छु है,
0: हजुर,
1: 22, 23 वा 24?
0: 24 सर।
1: मिलेन, हुन्छ गुटुजी, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। गुटु भानी आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा प्रतापपुरबाट, 42 11 7 21 र 42 11 7 36 दुईवटा टेलिफोन लाइनहरू खुल्ला रहेका छन्। हामीलाई हाम्रा एफएम ब्यान्डहरू 98.1 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ र कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो
2: हेलो, नमस्कार
1: दाई। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते, झरनातिर कतिको गइराख्नु भएको छ?
2: अहिले आज भोलि त त्यति भएको छैन, पुगिरहेको छ हिजो।
1: गर्मीले गर्दाखेरि अहिले चाहिँ आन्तरिक पर्यटनहरू चाहिँ अलिक बढेका होला नि है? कस्तो छ कृतिजी, कस्तो पाउनु भएको छ माहौल?
2: कि मान्छे त्यति आउनुहुन्न अहिले, बाटो अलिक बाटो बिग्रेको छ कि त्यही भएर।
1: ए, बाटो चाहिँ आउने बाटो बिग्रेको छ?
2: हजुर, चौसा जाने झर्न जाने बाटो चाहिँ बिग्रिरहेको
1: छ कि। मेन बाटो चाहिँ राम्रै छ?
2: हजुर, मेन बाटो त राम्रै छ।
1: अनि त्यहाँबाट कति मेन बाटोबाट कति भित्र जानुपर्छ?
2: त्यहाँदेखि भित्र चाहिँ आधा घन्टा 15 मिनट हिँड्नेलाई
1: हिँडेर, गाडी चाहिँ जाँदैन त्यता?
2: गाडी जाँदैन।
1: अनि पानी परिरहेछ तपाईँको ठाउँतिर कि के छ, कस्तो छ मौसम?
2: अहिले चाहिँ हल्का घाम लागिरहेछ, अहिले अलिक तिनसिन पानी परिरहेको छ, अहिले चाहिँ रहेको छ भन्नु पर्यो। अनि काठमाडौँतिर के छ त दाइ?
1: काठमाडौँतिर पनि बेला बेला पानी चाहिँ परिरहेको छ, दिउँसो चाहिँ अलिअलि गर्मी नै छ भनौँ न, बाहिर निस्क्यो भने त अलिक गर्मी महसुस नै हुन्छ।
2: हजुर
1: हुन्छ, प्रश्नतिर लाग्छु, तपाईँलाई सजिलो पनि छ, दुईवटा अप्सन मात्रै बाँकी रहेका छन्।
2: हुन्छ, ठिक गर्छु नि त।
1: विक्रम सम्बत 2083 असार 15 गते कति राष्ट्रिय धान दिवस मनाइयो, यो 22 हो या 23?
2: यो बिचमा चाहिँ अप्सन गरेछ, अब म 22 भने।
1: 22 भन्नुहुन्छ?
2: हजुर।
1: तर 23 हो। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ। विक्रम सम्बत 2061 सालबाट मनाउन थालिएको हो। पहिलो राष्ट्रिय धान दिवसको नारा चाहिँ धान नै जीवन हो भन्ने थियो, दोस्रो पटक चाहिँ मकै, तेस्रो गहुँ, यस्तै। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। कृति याम्फु आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा धनकुटाबाट, फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
3: हेलो, नमस्कार, के साजन महत्त्व
1: साजन जी।

0: नेपाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पन्छीको मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौं। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
3: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाएँ, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
2: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
4: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
6: कहिले र कुन खोप लगाउने त?
5: 15 महिनासम्मका बाल बालिकाले
6: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी, हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी, हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
5: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
6: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 मा पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपीभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौं।
5: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता।

0: मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
1: सुशासन प्रवर्धनमा आम नागरिकसँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
2: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
1: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौँ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौँ।
2: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। वर्तमान सरकार गठन भए यता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा 12 तथा विश्वविद्यालय स्तरीय परीक्षाको नतिजा विगतको तुलनामा छिटो प्रकाशन हुन थालेको छ। यो व्यवस्था शासकीय सुधार सम्बन्धी सरकारको 100 बुँदी कार्ययोजना अनुसार कार्यान्वयन गरिएको उहाँले बताउनुभयो। यसै गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पनि सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा समावेश गरेका कार्ययोजनाहरू तीव्र गतिमा कार्यान्वयन भएको जनाएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले गए रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रति लिटर 20 रुपियाँ, डिजल र मट्टीतेलमा प्रति लिटर 30-30 रुपियाँले मूल्य घटाएको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 40 रुपियाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोमिटर अमेरिकी डलर 265ले घटाएको छ। खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर 100 रुपियाँ कटौती गरिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब 210,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। किसानलाई राहत हुने गरी धान बालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो। सरकार बीचको सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन युरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्नेछ। गुल्मीको धुर्कोट गाउँपालिका 5 मन्ठारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परि एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा धुर्कोट 5 निवासी 60 वर्षीय हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभयो। प्रहरी उपरीक्षक बोगटीका अनुसार मृतक भण्डारीका श्रीमान भेषराज भण्डारीले आफ्नै घरदेखि करिब 150 मिटर टाढा रहेको बारीमा जङ्गली जनावर बँदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाड्नु भएको थियो। मृतकका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अभय किशन, विज्ञापन र सन्देश।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल सुरु भएको छ। समितिको आज संघीय संसद सचिवालय सिंहदरबारमा बसेको बैठकमा विधेयकको प्रस्तावना र केही दफाहरूमाथि विस्तृत छलफल भएको हो। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष आफ्नो व्यवसायबाट 1 अर्ब डलर भन्दा बढी कमाउनु भएको छ। राष्ट्रपति ट्रम्पले सार्वजनिक गर्नुभएको वित्तीय विवरणमा आफ्नो नामको क्रिप्टो करेन्सीको रोयल्टी बापत 61.65 करोड र आफ्नो व्यावसायिक फर्म वर्ल्ड लिबर्टी फर्मबाट 60 करोड डलर आमदानी भएको देखाइएको छ। उहाँले गत वर्ष घर जग्गा कारोबारबाट पनि धेरै कमाउनु भए पनि त्यसमा राष्ट्रपति भएका कारण नाफा बढ्नुमा कुनै योगदान नरहेको राष्ट्रपतिको कार्यालय व्हाइट हाउसले प्रश्न पारेको छ। व्हाइट हाउसले राष्ट्रपतिले आफ्ना सबै व्यवसाय आफ्ना छोराहरूको जिम्मामा छाड्नु भएकोले कुनै किसिमको स्वार्थको द्वन्द नरहेको दावी गरेको छ। र अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मिने बालबालिकाले नागरिकता नपाउने संवैधानिक अधिकार कायम रहने फैसला गरेको छ। यसलाई फेरि सुन्नुहोस्। अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मिने बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने फैसला गरेको छ। अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई अस्वीकार गरेको छ। अब खेलकुद। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत पछिल्लो पटक भएका खेलहरूमा नर्वे, फ्रान्स र मेक्सिको विजयी भई अन्तिम 16 प्रवेश गरेका छन्। अमेरिकाको डेलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभोरी कोस्टलाई 1-2 गोलले पराजित गर्यो। त्यस्तै अमेरिकाको न्युयोर्क स्थित न्यू जर्सी रङ्गशालामा भएको खेलमा फ्रान्सले स्विडेनलाई शून्यका विरुद्ध 3 गोलले पराजित गर्यो भने आज बिहान सम्पन्न मेक्सिको र इक्वेडर बीचको खेलमा मेक्सिकोले इक्वेडरलाई 0-2 गोलले पराजित गर्यो। रेडियो नेपालबाट 1 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 बजे अङ्ग्रेजीमा र 3 बजे नेपालीमा हुनेछ। हस्त नमस्ते।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
5: नमस्कार, नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत गर्दछौ। म चित्रकला चौहान
6: अनि म समीक्षा बडाल।
5: यस कार्यक्रममा हामी कृषि तथा पशु पक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन कृषि प्रविधिहरूको बारेमा जानकारी प्रस्तुत गर्ने गर्दछौँ। आजको कार्यक्रममा हामीले धान बालीमा लाग्ने प्रमुख किराहरू, तिनीहरूको क्षति र व्यवस्थापन विधिको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। आउनुहोस् आजको कार्यक्रम सुरु गरौँ।
6: सर्वप्रथम चर्चा गरौँ धानको पहेँलो र सेतो गवारोको बारेमा। गवारो धानको महत्त्वपूर्ण पिराहा किरा हो। गवारोबाट वर्षेनी करिब 15%सम्म नोक्सानी हुने गर्दछ। यी दुवै गवारोहरू धान बालीमा नोक्सानी पुर्याउँदछन्। माउ गवारो 1-2 सेन्टिमिटरसम्म लामो हुन्छ। यो पुतली वर्गको किरा हो जसको लार्वाले गुबो खाई नोक्सानी पुर्याउँछ। लार्वा हलुका पहेँलो रङको र 2 सेन्टिमिटरसम्म लामो हुन्छ। गवारोको माउले धानको पातको टुप्पोमा माथिल्लो पट्टि सतहमा 100-200 को संख्यामा फुलका थुप्राहरू पार्दछ। नरम रेशमी भुवाले ढाकिएको अण्डाका थुप्राहरू पहेँलो वा सेतो रङका हुन्छन्। अण्डाबाट करिब 1 हप्तामा लार्वा निस्की डाँठमा प्वाल पारेर भित्र प्रवेश गर्दछ र नरम गुदी खाँदै बढ्दछन्। तापक्रम अनुसार 3-6 हप्ता पूर्ण विकसित भई धानको डाँठ भित्रै पातलो रेशमी कोया भित्र अचल अवस्थामा जान्छ। 1-2 हप्ता पछि वयस्क पुतली बनेर निस्किन्छ। गवारोले डाँठमा पाल पारेको स्पष्ट देखिन्छ। गाँस हाल्ने अवस्थामा गुबो मरेको हुन्छ र तान्दा सजिलै आउँछ। यो लक्षणलाई मृत गुबो भनिन्छ। बाला लाग्ने अवस्थामा गवारोले गुबो खाँदा सेतो बाला वा फुस्रो बाला भए हुन्छ। यस किसिमको लक्षणलाई सेतो बाला भनिन्छ। गवारोले एउटा सरामा नोक्सान गरिसकेपछि सँगैको अर्को सरा वा गाँसमा पनि प्रवेश गरी नोक्सान पुर्याउँदछ। गवारो किराको व्यवस्थापनका लागि धान काटिसकेपछि रहेको सम्पूर्ण ठुटा निकाली जलाइदिने अथवा ठुटा डुब्ने गरी 1 हप्तासम्म पानी नजमाउने वा धान काट्दा जमिनको सतह छुने गरी काट्नु पर्दछ। धान रोप्ने बेलामा धानको बेर्नाको पातको टुप्पो 2.5-3 सेन्टिमिटर चुडेर नष्ट गर्नु पर्दछ। माकुरा, लामसिङ्गे, फट्याङ्ग्रा जस्ता मित्रजीवको संरक्षण गर्नु पर्दछ। प्रकाश पासुको माध्यमबाट वयस्क पुतलीलाई आकर्षण गरी मार्नु पर्दछ। सकेसम्म पकेट क्षेत्रभरि एकै पटक धानको रोपाई गरिएमा गवारोबाट हुने नोक्सानी कम गर्न सकिन्छ। हरेक वर्ष गवारोले नोक्सानी गर्ने ठाउँहरूमा बिउ दर बढाई प्रति इकाइ बिरुवाको संख्या बढाउँदा गवारोबाट हुने नोक्सानी घटाउन सकिन्छ। धान रोपाई गरेको महिना दिनमा परजीवी किरा ट्राइकोग्रामाको प्रयोग गर्न सकिन्छ। गवारोको प्रकोप धेरै अथवा 10% भन्दा बढी भएमा रासायनिक विषादी क्लोरान्ट्रानिलिप्रोल 0.4% वा पिप्रोनिल 0.3 दानादार विषादी 25 केजी प्रति हेक्टर वा क्लोरोपाइरिफोस 20% इसी 2 ml प्रति लिटर पानीमा मिसाई प्रयोग गर्न सकिन्छ। दानादार विषादी प्रयोग गर्दा खेतमा 5-8 सेन्टिमिटर पानी 5 दिनसम्म राख्नु पर्दछ। धानमा लाग्ने अर्को महत्वपूर्ण किरा रहेको छ धानको गुलाबी तथा धर्के गवारो। यी गवारोहरू मकै, गहुँ, धान, कोदो, उखु तथा जुनेलो लगायतका खाद्यान्न बालीमा लाग्ने गर्दछन्। यिनका लार्वाहरूले विध्वंसकारी तरिकाले बिरुवामा नोक्सानी गर्दछन्। धर्के गवारोको माउ पुतलीहरू अलिक साना, करिब 1.5 सेन्टिमिटर हुन्छन् र अगाडिको भागमा सुँड जस्तो आकृति भएका र रौ भएका हुन्छन् भने गुलाबी गवारोको माउ पुतली अलिक मोटो तथा टाउको र छातीमा बाक्लो खैरो रौ रहेका हुन्छन्। धर्के गवारोको लार्वाको पिठुमा 5 खैरा दर्साहरू रहेका हुन्छन् भने गुलाबी गवारोको लार्वाको पिठ्युतर्फ गुलाबी खैरो र तल्लो भागमा सेतो रङको हुन्छ। गुलाबी तथा धर्के गवारोको क्षतिको लक्षण। धर्के गवारोले सुरुमा पातको फेद तर्फ हरियो भाग कोत्रेर खाई सिसाको झ्याल जस्ता पारदर्शी धप्पाहरू बनाउँदछ र त्यसपछि तिनीहरूले डाँठ र गुबोमा प्वाल बनाई भित्रको नरम भाग खान थाल्दछन्। यिनीहरूले कलिलो उमेरको बिरुवादेखि नै आक्रमण गर्न थाल्दछन्। बिरुवाको भित्री भागमा खाएपछि बिरुवा भाँचिने वा ढल्ने हुन सक्दछ। गुलाबी तथा धर्के गवारो व्यवस्थापनको लागि बाली लिइसकेपछि बाली रहेको सम्पूर्ण ठुटा निकाली जलाइदिने अथवा ठुटा डुब्ने गरी 1 पानी जमाउनु पर्दछ। माकुरा, लामसिङ्गे, फटाङ्ग्रा जस्ता मित्र जीवको संरक्षण गर्नु पर्दछ। प्रकाश पासोको माध्यमबाट वयस्क पुतलीलाई आकर्षण गरी मार्नु पर्दछ। सकेसम्म पकेट क्षेत्रभरि एकै पटक बाली लगाएमा गवारोबाट हुने नोक्सानी कम गर्न सकिन्छ। त्यसै गरी बेर्ना उम्रेको महिना दिनमा परजीवी किरा ट्राइकोग्रामा प्रयोग गर्न सकिन्छ। गवारोको धेरै प्रकोप 10% भन्दा बढी भएमा रासायनिक विषादी क्लोरेन्ट्रानिलिपोल 0.4% वा फिप्रोनिल 0.3 दानादार विषादी 25 प्रति हेक्टर वा क्लोरोपाइरिफोस 20% इसी 2 ml प्रति लिटर पानीमा मिसाई प्रयोग गर्न सकिन्छ। दानादार विषादी प्रयोग गर्दा हामीले सधैँ खेतमा 5-8 सेन्टिमिटर पानी 5 दिनसम्म राख्नु पर्दछ। त्यसै गरी धानमा लाग्ने अर्को महत्वपूर्ण किरा रहेको छ धानको खैरो फड्के किरा। धानको खैरो फड्के धानको प्रमुख शत्रु किरा हो। यसले धानको पातको रस चुसेर खाई नोक्सानी गर्दछ। धानको फेदमा पानीको सतहमाथि यो किरा बसेको हुन्छ। यसको प्रकोप धेरै भएमा धान बालीलाई पुरै सखा पार्दछ। वयस्क फड्के किरा करिब 4 मिलिमिटर लामो हुन्छ र रङ खैरो हुन्छ। पोती फड्केले पातको आधारमा केराको हाता जस्तो आकृतिमा हल्का पहेँला रङका अण्डाहरू झुण्डमा पार्दछ। बच्चाहरू कालो, खैरो रङका र खरानी निलो आँखा भएका र पङ्खविहीन हुन्छन्। यिनीहरू अत्यन्तै खम्चुवा हुन्छन् र फेदतिर बसेर रस चुसेर खान्छन्। यिनीहरूको मह जस्तो च्याप च्याप लाग्ने दिशामा कालो ढुसी पनि लाग्ने गर्दछ। उपयुक्त तापक्रम 25 डिग्री सेल्सियस भएको अवस्थामा यो किराको अण्डाबाट बच्चा फड्के किरा हुन 7-11 दिन लाग्छ भने बच्चा अवस्था 12-20 दिनको हुन्छ। यो किराको जीवन चक्र पूरा हुन 19-31 दिन लाग्दछ। वयस्क फड्के किरा 10-25 दिनसम्म बाँच्दछ। फड्के किराको वयस्क तथा बच्चा दुवैले पातको फेदबाट रस चुसेर खान्छन्, जसका कारण सुरुमा तल्ला पातहरू र पछि माथिल्ला पातहरू पहेँलो भएर जान्छन्। यसको आक्रमण पछि लागेका बालाहरूमा नभरिएका वा फोस्रा दानाहरू हुन्छन् र उत्पादनमा ह्रास आउँछ। अत्याधिक आक्रमण भएको अवस्थामा पुरै धानका बोटहरू मर्छन्, जसलाई होपर बन भनिन्छ। यस्तो लक्षण चक्ला चक्लामा देखिन्छ। बढी आर्द्रता, खेतमा पानी, तातो वातावरण, फरक फरक रोपाई समय भएको क्षेत्र, नाबो धान बाली, अत्याधिक युरिया मलको प्रयोग यस किराको वृद्धिको लागि उपयुक्त वातावरण हुन्। फड्के किराको व्यवस्थापनको लागि धान बालीमा धेरै मित्र जीवहरू जस्तै माकुरा, स्त्री स्वभावको खपटे, मिरिट बग आदिले यसको संख्या कम गरी धानलाई क्षति हुनबाट बचाउँछन्। पकेट क्षेत्रमा पृथक पृथक समयमा धानको रोपाई नगर्ने, सकेसम्म एक दुई हप्ता भित्र सबै ठाउँमा रोपाई सकाउने, पहिलेको धानको नाभो हटाउने गर्नुपर्दछ, रासायनिक मलको सन्तुलित मात्रामा प्रयोग गर्नुपर्दछ, नाइट्रोजन युक्त मलको बढी प्रयोग नगर्ने, धानको बाक्लो रोपाई गर्नु हुँदैन, धानको बेहना कम्तीमा 20x20 सेन्टिमिटरको फरकमा मात्र रोप्नु पर्दछ, धान गजाउने बेलामा खेतभित्र हावा खेल्ने वातावरण बनाउनु पर्दछ, अनावश्यक रूपमा विषादीको प्रयोग गर्नु हुँदैन, किराको संख्या एकवटा प्रति सरा र मित्रजीवको संख्या यसभन्दा कम देखिएमा अन्य व्यवस्थापनका उपाय अप्नाउनु पर्दछ, 2-3 पटकसम्म खेतमा पानी एक हप्ता राखी त्यसपछि पानी निकास गर्ने र 4-5 दिन खेत सुक्खा राख्ने गरी सिँचाइको व्यवस्था गर्नु पर्दछ। रासायनिक विषादीहरू प्रयोग गर्नुपर्ने अवस्थामा एजाडिरेक्टिन 0.03 प्रतिशत इसी 2 मिलिलिटर वा एसिफेट 75% एसपी 2 मिलिलिटर वा बुफ्रोफेजिन 25% एससी 1.5 मिलिलिटर वा फिप्रोनिल 5% एससी पानीमा मिसाई किराको संख्या हेरी एक हप्ताको फरकमा छर्ने। विषादी छर्कदा धानको बिरुवा माथिबाट मात्र होइन बिरुवाको फेदको भागमा पर्ने किसिमले छर्कनु पर्दछ।
5: श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी धानबालीमा क्षति पुर्याउने अर्को किरा पतेरोको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। धानको पतेरो मुख्य गरी धानबालीमा लाग्ने यो किराको बच्चा तथा वयस्क दुवै अवस्थाले धान नपसाउँदासम्म बिरुवाको अन्य भागबाट यिनीहरूले रस चुस्दछन्। तर बाला लागेपछि सबै किराहरू बालामा आकर्षित हुन्छन्। वयस्क पतेरो खैरोमा हरियो मिसिएको हुन्छ भने बच्चा हरियो रङको हुन्छ। वयस्क पतेरो करिब 19 मिलिमिटर लम्बाईको हुन्छ। यसलाई समातेर बिस्तारै थिच्दा नराम्रो गन्ध छोड्छ। एउटा पोथीले 200-300 वटासम्म सेतो अन्डा माथिल्लो पट्टि मूल नसा नजिकै 1 वा 2 लहरमा मिसाएर पार्छ। अन्डा पारेको 5-8 दिनमा हरिया बच्चा पतेरोहरू निस्कन्छन्। 5 पटक काँचुली फेरेर 25-30 दिनमा वयस्कमा परिणत हुन्छन्। 1 वर्षमा यसका 4 पुस्तासम्म निस्किने गर्दछ। पतेरो किराले पातमा बढी आक्रमण भएमा बोट नै पहेँलो हुने हुन्छ। भर्खरै पसाउन लागेको बालाबाट रस चुसेमा दानाभित्र दुध भरिन पाउँदैन र दाना फोस्रो हुन्छ। यो अवस्थामा पतेरो लागेको दानाहरू पछि टुक्रिएर कनिका बन्दछन्। धानका दानामा पतेरोले चुसेको ठाउँमा काला खैरा दागहरू देखिन्छन् र अत्याधिक आक्रमण भएको खेतको धानबाट बनेको भातमा समेत पतेरोको गन्ध आउन सक्छ। पतेरो किराको व्यवस्थापनको लागि खेतभित्र तथा वरपरको झारपात गोडमेल गरी वैकल्पिक आश्रय स्थललाई नष्ट गर्नुपर्छ। एकै समयमा पाक्ने धानका जातहरू छनौट गरी लगाउनु पर्छ। पतेरो किरा बत्तीमा आकर्षित हुने हुनाले पसाउन लागेको धान खेतमा बत्ती राखेर त्यसमा आकर्षित गरेर नष्ट गर्न सकिन्छ। त्यसै गरी पतेरो किरा व्यवस्थापनको लागि डटी ट्र्यापको प्रयोग गर्न सकिन्छ। यसको लागि गाई भैँसीको ताजा पिसाबमा कपडा वा जुटको बोरालाई भिजाएर घोचोमा बाँधी धान खेतको बीचबीचमा लगेर गाड्नु पर्दछ। ट्र्यापमा आकर्षित भएका पतेरोलाई बाहिरपट्टिबाट प्लास्टिकको झोलाले छोपी सङ्कलन गरी मार्नुपर्छ। पतेरो किराको प्राकृतिक शत्रु बाघे खपटे किराको संरक्षण गर्नुपर्छ। पतेरो किराको अत्याधिक आक्रमण भएको अवस्थामा मालाथेन 50% इसी विषादी 2 ml प्रति लिटर पानीका दरले वा साइपरमेथिन 25% इसी वा फेनभेलरेट 20% इसी 0.5 ml प्रति लिटर पानीका दरले बिरुवामा राम्रोसँग भिज्ने गरी छर्नुपर्छ। धान बालीमा क्षति पुर्याउने अर्को किरा रहेको छ फट्याङ्ग्रा किरा। धान बालीमा फट्याङ्ग्राको आक्रमणबाट वर्षेनी ठूलो नोक्सानी हुने गरेको छ। यो किराले धानको मूल नसा मात्र बाँकी रहने गरी सम्पूर्ण हरियो भागहरू खान्छन्। उखु मकै गहुँमा समेत यसले आक्रमण गरी क्षति पुर्याउन सक्छ। वयस्क फट्याङ्ग्रा हल्का चम्किलो हरियो पहेँलो रङको हुन्छ र यसको पखेटा र टाउको माथि 3 वटा कालो रङको धर्साहरू हुन्छन्। वयस्क फट्याङ्ग्रा सरदर 40-50 मिलिमिटर लामो हुन्छ। अपरिपक्व अवस्थामा हल्का पहेँलो रङको हुन्छ र सानो साइजको हुन्छ। पोथी फट्याङ्ग्राले पाँजो जमिन खेतबारीको डिल तथा डिस्कोमा माटोमा 5-8 सेन्टिमिटर गहिरो पुवाल बनाई भाद्रको मध्यमदेखि मङ्सिरसम्ममा 30-40 वटाको समूहमा अण्डाहरू पार्ने गर्दछ। अण्डाहरू 8-9 महिनासम्म सुसुप्त अवस्थामा रही मनसुनको सुरुवात सँगै बच्चाहरू जुका जस्तै गरेर माटोबाट बाहिर निस्कन्छन्। यसपछि यिनीहरूले बिरुवाको पातहरू खान सुरु गर्दछन् र 7-8 पटक काँचुली फेरेपछि 70-80 दिनमा वयस्क हुन्छन्। वयस्कहरू 2 महिनासम्म बाँच्छन्। सामान्यतया 1 वर्षमा 1 पुस्ता मात्र विकास हुन्छ। फट्याङ्ग्रा किराले अण्डाबाट निस्कन साथ धानको पात खान सुरु गर्छन्। खाँदै काँचुली फेर्दै बढ्दै जाने गर्दछन्। अधिक आक्रमण भएमा धानको पातको मूल नसा मात्र बाँकी रहने गरी सम्पूर्ण हरियो भागहरू खान्छन्। फट्याङ्ग्रा किराको व्यवस्थापनको लागि धान खेतका आलीहरू रोपाई गर्नु अगाडि ताछेर 10-15 सेन्टिमिटर उचाइसम्म हिलो माटोले हावा छिर्न नसक्ने गरी टाली दिनुपर्छ। त्यसै गरी सिकारी किराहरू जस्तै ब्लिस्टर बिटल, ग्राउन्ड बिटल र सिकारी किर्थो किराहरूको संरक्षण गर्नुपर्दछ। मैनाचरी लगायतका विभिन्न सिकारी जीवहरूको संरक्षण गर्नुपर्छ। बढी प्रकोप हुने क्षेत्रहरूमा बाँस वा रुखका हाँगाहरू काटेर चराहरू बस्ने वासस्थानको व्यवस्था गर्नुपर्छ। धानको ढुटो 10 भाग, सक्खर 2 भाग र विषादी क्लोरोपाइरिफस 10% इसी 1 भाग मिसाएर बनाएको विषादीयुक्त चारो धानको ब्याड लगायत खेतबारीको वरिपरि छर्ने गर्नुपर्छ। फट्याङ्ग्रा किराको प्रकोप बढ्दै गएमा मालाथिन 10% इसी 2 ml वा क्लोरोपाइरिफस 20% इसी 2 ml वा साइपरमेथिन 25% इसी 0.5 ml प्रति लिटर पानीका दरले मिसाएर छर्नुपर्छ। श्रोताबृन्द, धान बालीमा क्षति पुर्याउने अर्को किरा रहेको छ खुम्रे किरा। खुम्रे किरा असिंचित पाखो जमिनमा प्रमुख समस्याको रूपमा रहेको छ। यो खपटे किराको लार्वा अर्थात् खुम्रेले माटो मुनि बसेर बाली बिरुवाको जरा र माटो मुनिको भाग पनि खाइदिन्छ। फलस्वरूप उत्पादनमा कमीका साथै जरा र माटो मुनिको भाग प्रयोग हुने बालीको गुणस्तर घट्न जान्छ। खपटे वर्गमा पर्ने विभिन्न प्रजातिका खुम्रे किराहरूको वयस्क खपटे गाढा खैरो, कालो, पहेँलो, हरियो लगायतका विभिन्न रङका हुन सक्दछन्। यिनीहरूको शरीर चिल्लो बनावटको आवरण र माटो खन्ने प्रकृतिका गोडाहरू भएको हुन्छ। खुम्रे किराले विशेष गरी मकै, कोदो, गहुँ, आलु, तरकारी, उखु लगायतका बालीहरूमा पनि बढी नोक्सानी गर्ने गरेको छ। श्रोताबृन्द, आजको कार्यक्रममा हामीले धान बालीमा लाग्ने प्रमुख किराहरू, तिनीहरूले पुर्याउने क्षति र व्यवस्थापन विधिबारे जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमको बारेमा कुनै सल्लाह, सुझाव तथा जिज्ञासाहरू भएमा तपाईँ हामीलाई हाम्रो कार्यालयको इमेल info@aitc.gov.np इमेल गर्न सक्नुहुनेछ भने हाम्रो कार्यालयको टोल फ्री नम्बर 1660019500 टेलिफोन गरी सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, आजलाई कार्यक्रम यति नै। अर्को साता पुनः यस्तै जानकारीमूलक कार्यक्रम लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार, सङ्गीत साधना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। म दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ सुलोचना वज्राचार्य। सङ्गीत साधना कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.100 र 101.3 MHz अनि www.radionepalonline.com का साथै रेडियो नेपालको मोबाइल एपलाई डाउनलोड गरेर पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा हामी पुराना कालजयी सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभव अनि उहाँहरूकै स्वर सङ्गीत र रचना यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेका छौँ। आजको सङ्गीत साधना कार्यक्रमभित्र बहुप्रतिभाका धनी कलाकार रमेश ताम्रकारका सङ्गीत साधनासँगै जीवनका अतीतका कुरा गर्नेछौँ।

रमेश ताम्रकार एक प्रतिभावान स्वर, एक सरल मान्छे अनि नेपाली सङ्गीतका अमूल्य धरोहर जसको गायन कौशलताले धेरैको मन जितेको छ। यति बेला रमेश ताम्रकार तपाईँ हामी माझ नभए पनि उहाँका कालजयी सृजनाहरू अजर अमर बनेर रहिरहेका छन्। आज हामी उहाँकै जीवन सपना र सङ्गीतसँग जोडिएका रमेश ताम्रकारका सङ्घर्ष, सफलता अनि निजी जीवनका सुन्दर पक्षहरूसँगै उहाँकै स्वरमा रहेका गीत सङ्गीतहरू सुन्नेछौँ, सुनाउनेछौँ। साथमा हुनुहुन्छ उहाँकै जीवनसाथी अञ्जना ताम्रकार।

0: अब भने आउनुहोस् सम्मानित कलाकार रमेश ताम्रकारको स्मृतिमा एउटा आत्मीय कुराकानीको प्रारम्भ गरौँ उहाँकी जीवनसाथी अञ्जना ताम्रकारको साथमा। अनि कार्यक्रम रहेको छ सङ्गीत साधना। यहाँलाई एकदमै धेरै धेरै स्वागत छ।
1: हजुर, धेरै धेरै धन्यवाद। सुनिराख्नु भएको श्रोताहरूलाई पनि मेरो धेरै नमस्कार।
0: आरामै हुनुहुन्छ?
1: आरामै छु।
0: आजको कार्यक्रममा सङ्गीतका साधक रमेश ताम्रकारलाई आज हामी सम्झनेछौँ र उहाँकै गीतहरू उहाँकै स्वरहरू प्रस्तुत गर्नेछौँ। रमेश ताम्रकार जो सङ्गीतका एक साधक हुनुहुन्थ्यो होइन, र बहुप्रतिभा थियो, सङ्गीत पनि थियो र गायन कुशलता पनि थियो, त्यस्तै अध्ययनमा पनि उहाँको राम्रो दखल थियो। उहाँ नहुनु भएको पनि लामै समय भइसक्यो होइन। आज उहाँलाई सम्झिँदै सम्झिँदै कार्यक्रमको सुरुवात गरौँ न।
1: सम्झना त सधैँ नै रहिरहन्छ। एकदमै सङ्गीत प्रेमी, सङ्गीतको साधना गर्ने मान्छे हो र एकदम मिलनसार हुनुहुन्थ्यो उहाँ। सङ्गीत भनेपछि उहाँको सायद बच्चादेखि नै रगतमै थियो होला। उहाँ बच्चादेखि नै घर स्कुलमा गीतहरू गाउनुहुन्थ्यो। अब सुखमा पनि उहाँ गीतै गाइराख्नुहुन्थ्यो, दुःखमा पनि गीतै गाइराख्नुहुन्थ्यो, घरमा एकछिन पनि उहाँ गीतै गाइराख्नु मान्छे।
0: जतिखेर पनि
1: गीतै गाएर, झ्यालमा बस्दा पनि गीतै गाएर सुन्छु, म कौशीतिर जाँदाखेरि पनि गीतै गाएर सुन्छु, त्यस्तै गरी ड्राइभिङ गर्दाखेरि पनि गीतै गाइराख्नु भएको हुन्छ होइन। उहाँको एउटा यो प्यासन या आफ्नो हबी जस्तै हो यो।
0: हजुर, भित्रैदेखि गीत गाउने सोख उहाँको,
1: एकदमै सोख।
0: हजुर, उहाँको आवाजमा पनि छुट्टै खालको मिठास होइन, भनौँ न उहाँलाई सम्झिराखेको यो मुडमा एउटा त्यो खालको भेटको पनि सन्दर्भ जोडौँ न। आज यहाँ हामीसँग भेटिनु भएको छ
1: हजुर,
0: उहाँसँगको भेट पनि यही सङ्गीतले नै जुराइदिया हो।
1: हाम्रो घर त्यति टाढो चाहिँ थिएन, अनि भेट चाहिँ कसरी भयो भन्दाखेरि एउटा हाम्रो पहिला नेपाल भाषाको डब्लुडब्लुमा सङ्गीत सम्मेलनहरू हुन्थ्यो, त्रिचन्द कलेजमा हुँदाखेरि पनि उहाँको सङ्गीत सम्मेलनमा उहाँको एकजना कजनले मेरो दाईको गीत छ एउटा सुन्न जाउँ, कल्चर प्रोग्राम छ भनेर जाँदाखेरि मैले त्यहीँ नै भेट भएको थियो। अनि त्यसपछि लगतै त्यही सेकेन्ड डे चाहिँ एउटा क्षेत्र पार्टीमा सङ्गीतको थियो डब्लुमा भेट भएको थियो। अनि बेलुका फर्किँदाखेरि उहाँको कजन म अनि उहाँसँगै घर त नजिकै भयो, सँगै फर्किँदाखेरि यसै भन्नुपर्छ कि हाम्रो भेटघाट पनि सङ्गीतै थ्रु नै भएको।
0: हजुर, सङ्गीतले भेटाइदिएको त्यो मनलाई सधैँभरि एकअर्काको परिपूरक बनाइदियो
1: त्यसै भन्नुपर्छ।
0: हजुर, यहाँ आफै पनि साहित्य सृजना गर्नुहुन्छ नि, मैले जहाँसम्म मैले सुने अनुसार आफै पनि साहित्यिक मान्छे हुनुहुन्छ, एउटा सङ्गीत गायक होइन, अनि यहाँ पनि साहित्यको पारखी पाटो त उस्तै भए, बाटा पनि उस्तै भए, उहाँलाई नै समर्पण गरेर यहाँले लेख्नुभएका त्यस्ता कुनै सृजनाहरू पनि छन्?
1: मेरो दुईटा कविता पुस्तकहरू छ,
0: हजुर,
1: यादै यादमा भन्ने पहिले नेपालीमा उहाँलाई नै समर्पित गरेको, त्यस्तै लुमन्तिया ज भन्ने नेपाल भाषामा त्यो पनि उहाँलाई नै समर्पित गरेको, त्यस्तै मैले उपन्यास पनि लेखेको छु, त्यो उपन्यास चाहिँ कम्पिटिसनमा जाँदाखेरि म सेकेन्ड पनि भएको थिएँ, अनि त्यस्तै गरी हाइकु पनि छ। जति पनि मैले यो लेखन यात्रा सुरु गरेँ नि उहाँकै सम्झनामा गरेको छु र अहिले पनि त्यही सम्झनामै गरिरहेको छु। धेरै जस्तो मेरो कविताहरू यादकै सम्झनाकैमा हुन्छ।
0: हजुर, अहिले पनि लेखिरहनु भएको छ?
1: लेखिरहेको छु, अहिले एउटा कथाको किताब पनि निस्कँदैछ।
0: हजुर, यहाँको आफ्नै
1: हजुर,
0: उहाँलाई समर्पण गरेर लेखेको यहाँको साहित्य कुनै गीतको रूपमा पनि परिणत भयो?
1: गीतको रूपमा चाहिँ नेपाल भाषामा मेरो छोरा सगुन ताम्राकार, ऊ पनि गीतै गाउँछ, सबभन्दा पहिला नेपालमा यो हेलो पूजा भनेर डायलग राखेर गीत गाउने सगुन मेरो छोरा हो। 2000 सुरु गरेको यो है, एकदम पपुलर पनि भएको थियो। उसले नि मेरो 6 जति गीत गाइसकेको छ नेपाल भाषामा।
0: हजुर, नेपाल भाषामा, नेपाली भाषामा चाहिँ,
1: नेपालीमा चाहिँ गाएको छैन। अनि उसलाई चाहिँ फेरि अब म त धेरै यादको सम्झनाको अलिक स्याड कविताहरू पनि लेख्छु, तर उसले के भन्यो भने ड्याडी चाहिँ एकदमै चञ्चल मान्छे, उहाँले चाहिँ त्यस्तो स्याड स्याड कविता लेख्यो भने हि विल बी भेरी अनह्याप्पी होइन, त्यसैले तिमीले चाहिँ चञ्चल कविता लेखिदियो भने चाहिँ मैले गाइदिन्छु भनेको थियो। अनि त्यो बाध्यता स्वरूप नै अब भनौँ न मैले त्यस उसको लागि चाहिँ त्यस्तै चञ्चल कविताहरू लेख्थेँ, किनकि मेरो श्रीमान पनि एकदमै चञ्चल हुनुहुन्थ्यो, एकदमै ह्याप्पी मान्छे हो कि, उहाँ चाहिँ ह्याप्पी लाइफ पनि बिताउनु भएको थियो। उहाँ चाहिँ एकदम चञ्चल, सबैसँग मिलनसार भएको कारणले अनि छोराले पनि त्यस्तै चञ्चल गीत चाहिँ लेखिदिएको थिएँ मैले, अनि 6 जति खाइसकेको छ। अनि उहाँको एउटा एल्बम पञ्चक्वा भन्ने छ कि ककटेल, त्यसमा चाहिँ यो गीतहरू समावेश गरेको छ।
0: त्यसमा चाहिँ यहाँका ती गीतहरू यहाँको चाहिँ सबै कुराहरू लेखाइहरू चाहिँ एकदमै वेदनामा बगे जस्तो, तर उहाँको आफ्नो स्वभाव चाहिँ चञ्चल
1: चञ्चल एकदमै
0: एकदमै भनेपछि त परिवारमा त सधैँभरि हाँसी खुसी रमाइलो ख्यालठट्टा भइरहन्थ्यो,
1: एकदमै भइरहन्थ्यो। अब उहाँ चाहिँ फ्यामिलीको पनि सबभन्दा कान्छो छोरा, उहाँहरूको परिवारमा सबभन्दा ठुलो दाइ र उहाँ सबभन्दा कान्छो, बिचमा सबै दिदीहरू हुनुहुन्थ्यो। त्यसैले अब त्यो जमानामा के भएको रहेछ भनेदेखि बिचमा चाहिँ छोरी छोरी पाइरहेको भएको कारणले अनि लास्टमा उहाँ दसौँ पुत्र होइन पाउँदाखेरि चाहिँ एकदमै खुसी भएर उहाँको हजुरआमाले चाहिँ मेरो सासूलाई चाहिँ ओहो राजा नै पाएछ भनेर त्यो बेलामा एकदमै हेरचाह गरेको, एकदम मिठो मिठो खुवाएको। पहिला चाहिँ अब आठजना दिदीहरू पाउँदाखेरि त जहिले पनि छोरी पाए जहिले पनि छोरी पायो भने खाना पनि त्यति राम्रोसँग नदिने अरे होइन, त्यसमा धेरै हेला गरेको थियो। तर लास्टमा उहाँ पाउँदाखेरि चाहिँ त्यस्तो हजुरआमा पनि खुसी भएको थियो त्यो फ्यामिलीमा भनेको सुनेको थियो, उहाँहरूले भन्नुहुन्थ्यो, उहाँको दिदीहरूले पनि भन्नुहुन्थ्यो। फेरि उहाँ चाहिँ एकदमै फुलफुलाएर पालेको जस्तो लाग्छ कि, त्यसैले एकदमै एकदमै खुसी एकदमै चञ्चल स्वभावको
0: सधैँ रमाइलो
1: रमाइलो गर्ने
0: हजुर। जन्मनु भएको त उहाँ काठमाडौँको मरुटोल नै भयो होइन,
1: पिगन्दनी मरु पिगन्दनी भन्छ
0: हजुर। त्यो ठाउँ भनेको त सांस्कृतिक हिसाबले पनि एकदमै केन्द्रबिन्दु नै हो काठमाडौँको होइन, सायद त्यही ठाउँको सांस्कृतिक संस्कार परम्परा रीतिरिवाज जात्रा चाडपर्व यिनैको प्रभाव हुनुपर्छ उहाँलाई त्यो गीत गाउन लाई अभिप्रेरित गर्ने तत्त्व चाहिँ, कि घरमा अरू कोही पनि हुनुहुन्थ्यो गीत सङ्गीतमा साहित्य
1: त्यो उहाँको दिदीहरू पनि गाउनुहुन्थ्यो होइन, गाउँदाखेरि कहाँ गाउने गाईभन्दा क्यारेक्टर नै खत्तम हुन्छ भन्ने चाहिँ भावना भएकोले उहाँहरू शान्ति निकुञ्ज स्कुलमा पढ्नुहुन्थ्यो, उहाँको दिदीले पनि गीत गाउनु भएको थियो अरे त्यो बेलामा होइन, कान्छी दिदीले पनि सबभन्दा पहिला स्कुलमा केटीको स्वरमा गीत गाउनु भएको थियो अरे, त्यो भनेको छ वर्षको टाइममा होइन उमेरमा, उहाँको दिदीहरू पनि त्यस्तो छ। अहिले त उहाँको भन्दाखेरि जेनेरेसन टु जेनेरेसन नै भन्नु पर्यो जस्तो, अब मेरो छोराहरूले पनि गाउँछ होइन, सानोले चाहिँ अब गाउनु छोडेको छ तर उसको स्वर पनि राम्रो छ गाउँछ, त्यस्तै गरिकन अहिले त भान्जा भान्जीहरू पनि गीत गाउनेमा यो फिल्डमा आएको छ
0: हजुर हजुर हजुर। अहिले चाहिँ पारिवारिक विरासत थामिराख्नु भएको छ, तर त्यो अगाडि चाहिँ परिवारमा त्यस्तो गाएकै भनेर चाहिँ हुनुहुन्न,
1: सायद मेरो सासू चाहिँ कहिले काहीँ भजनहरू होइन त्यस्तो आफै गुनगुनाउनुहुन्थ्यो, सायद आमाकै आएको हो कि जस्तो मलाई लाग्छ, अब जसको इन्ट्रेस्ट छ ऊ त गुनगुनाउँछ नि होइन, अनि गुनगुनाइराख्नु हुन्थ्यो त्यो हुँदाखेरि मलाई लाग्छ सायद यो जुन आयो नि उहाँमा सङ्गीतको प्रेम स्वर सायद आमाबाट आएको हो कि न जस्तो लाग्छ
0: हजुर। यसै पनि नेवारी समुदायमा थुप्रै सांस्कृतिक परम्पराहरू छन्, जात्रा पर्व अनि एकै ठाउँमा हजुर गुठी भजनहरू भइरहने, एकै ठाउँ भेला भएर विभिन्न कार्यक्रमहरू भइरहने होइन, त्यसको प्रभाव पनि हुनसक्छ होइन, काठमाडौँमा त त्यस्तै नै छ नि अहिलेसम्म पनि
1: हजुर।
0: अब उहाँको साङ्गीतिक जीवन अब शिक्षा यसरी नै अगाडि बढ्दै गयो होइन, 2027 सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गर्नुभएको रहेछ, त्योभन्दा अगाडि रेडियो नेपालमा स्वर परीक्षा पास गर्नुभन्दा अगाडि औपचारिक रूपमा कुनै गीत रेकर्ड गर्नुभएको थियो त्यसको साक्षी यहाँ हुनुहुन्छ?
1: त्योभन्दा अगाडि धेरै त्यो हाम्रो डब्लीहरूमा होइन त्यस्तै नेवारी गीतहरू गाउने अनि गजलहरू गाउने त्यस्तो चाहिँ गरिरहनु भएको थियो उहाँले, हरेक हरेक सांस्कृतिक कार्यक्रमहरूमा गीत गाउने, कलेजमा पनि हरेक टाइम गाइराख्ने, त्यो बेलामा स्टुडियो भन्ने त्यति थिएन होइन, अब हुनुपर्ने गायक हुनलाई नै रेडियो नेपाल आएर पास भएर ये वर्गको हुनुपर्ने होइन, त्यसैले चाहिँ धेरै गीतहरू चाहिँ उहाँले गाउनु भएको छ, धेरै धेरै गीतहरू, जस्तै मानिक रत्न हाम्रो भिनाजु नै हुनुहुन्छ

0: माणिक रत्न सधैँ उहाँले आदर गर्ने व्यक्ति, उहाँलाई सधैँ सम्झने व्यक्ति होइन, माणिक रत्नले चाहिँ सङ्गीतको शिक्षा लिनलाई पनि उहाँलाई अनुरोध गर्नुभएको
1: थियो। माणिक रत्न त हाम्रो फ्यामिली नै भयो, हाम्रो दिजुको भिनाजु भयो। अब उहाँहरू अलिअलि गीत गाइराख्थे, तर घरमा चाहिँ गीत गाइराख्दाखेरि आमाले त होइन, बुवाले चाहिँ कति गीत मात्रै गाइराखेको, पढ्नुपर्छ भन्ने जुन त्यो फोर्स गर्नुहुन्थ्यो नि, अनि त्यही बेलामा चाहिँ भिनाजुसँग कुरा गर्दाखेरि उहाँले यहाँ जाऊ उहाँ जाऊ भनेर चाहिँ गाइड गर्नुहुन्थ्यो। त्यसै गरी उहाँले यो अलाहाबादको त्यहाँबाट पनि उहाँले ग्रेजुएसन गर्नुभएको छ। त्यस्तै हुतराजी होइन, अनि त्यस्तै अरू अरू पनि सङ्गीत पहिला पहिलाका सङ्गीत गुरुहरूसँग पनि उहाँले शिक्षाहरू प्राप्त गर्नुभएको थियो। अनि इलाहाबादबाट चाहिँ नि ग्रेजुएसन सङ्गीतमा ग्रेजुएसन पनि गर्नुभएको थियो। प्रेमदौजीहरूसँग पनि धेरै नै सङ्गत थियो होइन, अब माणिक रत्न र प्रेमदौज त पहिलादेखिको साथी, अनि अब सालो भएपछि उहाँले प्रेमदौजीको पनि धेरै गीतहरू गाउनु भएको छ र अनि स्वर पनि सिमिलर त होइन, अलि चाहिँ त्यस्तो छ भन्ने भन्छन्
0: अडियन्सहरूले,
1: मिल्दोजुल्दो छ भनेर पनि भन्नुहुन्छ।
0: हजुर, भनेपछि त यहाँहरूको त्यो घरमा त्यतिखेर त साङ्गीतिक वातावरण त हुन्थ्यो होला, जब उहाँले गीत गाउन ओर्न थाल्नुभयो त्यसपछि त साथीहरू आउने, गीत गाउने, गाना बजानाहरू हुने, त्यस्तो त हुन्थ्यो होला।
1: त्यो बेलामा चाहिँ अब उहाँको साथीहरू पनि हुनुहुन्थ्यो, अनि मदन कृष्ण श्रेष्ठ र उहाँले चाहिँ सँगै नै यो भाइस टेस्टमा पास गर्नुभएको हो भनेको पनि भन्नुहुन्थ्यो।
0: हजुर, मदन कृष्ण सँगै गाएको एउटा गीत एकदमै
1: गुन्द्रुक पकाउनु पर्दैन भन्ने गीत पनि उहाँहरूसँग धेरै पपुलर भएको थियो।
0: एकदमै दुईजनाले गाउनु भएको गीत, मदन कृष्ण श्रेष्ठले प्राय सम्झी पनि रहनुहुन्छ त्यो गीत होइन, हामीले गाएको थियौँ मेरो मिल्ने साथी भनेर सम्झी पनि रहनुहुन्छ।
1: उहाँहरू धेरै नै मिल्ने, डेली नै भेट्ने साथीहरू हुनुहुँदो रहेछ।
0: हजुर,
1: आफ्टर हाम्रो म्यारिज पनि उहाँहरू धेरै नै उ गर्नुहुन्छ। पछि अनि उहाँ चाहिँ अर्थ मन्त्रालयमा जानुभयो होइन, अब उहाँले चाहिँ सङ्गीतलाई प्रोफेसन नगरिकन हबीमा लिनुभयो, किनकि उहाँ अब पढाइमा पनि डबल एमए गर्नुभएको छ होइन, त्यस्तै इङ्ल्यान्ड गएर पनि दुईचोटि इकोनोमिक्समा मास्टर गर्नुभएको छ, यहाँ पनि टियुबाट स्ट्याटिसमा फर्स्ट डिभिजनमा उहाँले पास गर्नुभएको छ होइन, अनि त्यसैले गर्दाखेरि उहाँले सुतुन जेल मात्रै होला उहाँको मुखबाट गीत नगाउने, न त गीत चाहिँ कहिले पनि छोड्नु भएन, तर उहाँले हबीको रूपमा लिनुभयो, प्रोफेसनको रूपमा चाहिँ लिनु भएन,
0: एउटा सोखको रूपमा लानुभयो, प्रोफेसनको रूपमा चाहिँ बनाउनु भएन, आफ्नो प्रोफेसन एकतिर भयो, गीत चाहिँ गाइरहने नै हो।
1: अनि उहाँ चाहिँ अब त्यस्तै नाचघरमा जिएम पनि हुनुभयो होइन, अनि पछि त उहाँले त्यहाँ पनि धेरै सुधार गरेको भनेर मैले सुने, अब आफूले आफूले तारिफ त गर्ने होइन होइन, र त्यहाँको चाहिँ स्टाफहरूले चाहिँ धेरै नै उहाँले सम्मान गर्नुहुन्थ्यो, जुन उहाँ आइसकेपछि अलि धेरै नै सुधारिएको छ भन्ने चाहिँ कुरा पनि सुन्छ। जस्तै लोचन भट्टराईजीहरू हुनुभयो होइन, उहाँहरूसँग पनि गीत गाउनु पनि भएको छ है,
0: त्यसै नारायण गोपाल पछि गणेश रसिक हुनुभयो, गणेश रसिक पछि रमेश ताम्राकार राष्ट्रिय नाचघरको चाहिँ जिएम हुनुभएको थियो होइन, उहाँले लामै समय काम गर्नुभयो
1: एक टर्म पुरा, अनि पछि पनि गर्नुभएको थियो, अनि पछि उहाँ चाहिँ बाहिर जानु परेकोले अनि उहाँले छोड्नु भएको।
0: हजुर, बेलायतबाट फर्किएपछि त उहाँले एक खालको भनौँ न अभिनयतिर पनि रुचि राख्नु भएको रहेछ।
1: हजुर, यस्तो भयो, बेलायतबाट फर्कनु भएपछि उहाँलाई अभिनयको लागि पनि भनेको थियो, उहाँले अभिनय पनि गर्नुभएको थियो होइन, अब पछि चाहिँ त्यो जुन डाइरेक्सन गर्ने को हुनुहुन्थ्यो उहाँले नै बिचमा के भयो पछि अनि उहाँले चाहिँ अभिनयको क्षेत्र चाहिँ छोड्नु भयो। तर हाम्रो बसन्त श्रेष्ठज्यू कहाँ गएर नाच पनि सिक्नु भएको थियो, त्यस्तै यो एक्टिङ पनि सिक्नु जानुभएको थियो, त्यही बेलामा श्रीकृष्ण जुन कलाकार हुनुहुन्थ्यो नि उहाँहरू सँगसँगै जानुभएको थियो, अनि आफैले पनि मोडेल भएर आफ्नो गीत चाहिँ आफैले जस्तै यादमा गर्नुभएको थियो होइन, त्यसै आँखाको भाका बुझेन भन्ने गर्नुभएको थियो, अनि नेपाल भाषामा त धेरै आफैले गीत गाएर अरूलाई ऊ राखेर आफू चाहिँ भिजुअलमा आउनुहुन्थ्यो।
0: हजुर हजुर हजुर, रेडियो नेपालको स्वर परीक्षा पास गरेपछि चाहिँ

0: उहाँको अलिकति गायन यात्रा अझै धेरै फस्टायो होइन, उहाँको आफ्नो प्रोफेसन त छँदै थियो. 2031 सालमा चाहिँ राजेन्द्र थापाको शब्द अनि शिवशङ्करको सङ्गीतमा रमेश ताम्रकारले गाउनु भएको दिन सुनका रात चाँदीका तिम्रो मेरो माया मिलनका
1: पल मिलनका
0: हजुर पल मिलनका यो गीत गाएपछि चाहिँ उहाँले सायद यो सङ्गीत क्षेत्रलाई फर्केर हेर्नु परेन होला, उहाँको उचाइ अझै बढ्यो होला होइन.
1: त्यसपछि एउटा राष्ट्रिय गीत पनि एउटा गणेश रसिकजीले लेख्नु भएको बाँच्न जन्मेको नेपाली हो, त्यो पनि एकदमै राम्रो भएको थियो, सबैले मन पराएको थियो. त्यस्तै यो दिन सुनका रात चानिका चाहिँ मलाई पनि एकदमै मनपर्ने गीत हो यो है. यस यो भएपछि यो एकदमै पपुलर हुनुभयो उहाँ, अनि यत्तिकैमा नेपाल भाषामा पनि उहाँ उत्तिकै नै पपुलर हुनुभयो. अहिले पनि उहाँको गीत नेपाल भाषामा चाहिँ नि एकदमै स्वर्ण अक्षर लेखेको जस्तो उहाँले सबैले नै अहिलेसम्म पनि सम्झिराख्नु भएको छ. अब यो दिन सुनका रात चानिका चाहिँ धेरै रिमिक्सहरू पनि गरिसकेको छ, उहाँको भान्जीले पनि एउटा यही दिन सुन रात चानिकाको रिमिक्स गरेको छ, मेरो छोराले पनि योभन्दा पहिला उसले पनि यो गरेको छ, अरू पनि गर्दैछ भन्ने सुनिरहेको छु मैले.
0: हजुर हजुर, यो गीत त भारतीय गायक कैलाश खेरले पनि हिन्दी भाषामा गाउनु भएको छ अरे, यो सुन्दाखेरि एकदमै खुसी पनि
1: लाग्यो.
0: अनि
1: एउटा पपुलर सिङ्गरले पनि यो गीत गाउनु भएको छ, त्योभन्दा खुसी के हुनु.
0: हजुर एकदमै यही गीत हामी एकछिन यहाँलाई पनि एकदमै मनपर्ने गीत रहेछ, एकैछिन यो गीत राख्छौँ र कुराकानीलाई अगाडि बढाउँछौँ. दिन सुनका रात चाँदीका यो गीतको रचना राजेन्द्र थापाको अनि सङ्गीत शिवशङ्करको रमेश ताम्रकारले गाउनु भएको यो निकै नै पुरानो मार्मिक र एकदमै मिठो गीत यहाँहरूका लागि.

0: यतिखेर यहाँहरू सङ्गीत साधना कार्यक्रम सुन्दै हुनुहुन्छ। सङ्गीत साधना कार्यक्रममा आज हामी सम्मानित कलाकार रमेश ताम्रकारलाई सम्झिरहेका छौँ। गीत सङ्गीतको क्षेत्रमा उहाँको एकदमै ठुलो योगदान रहेको छ र उहाँकी धर्मपत्नी अञ्जना ताम्रकार आज हामीसँग स्टुडियोमा हुनुहुन्छ। रमेश ताम्रकार हामी सामु नभए पनि उहाँका सम्झनाहरू, उहाँका झल्काहरू, उहाँका गीतहरू हामीसँग छन्। तिनैलाई बिउझाउने आज हामी कोसिस गरिरहेका छौँ। फेरि पनि कार्यक्रमलाई अगाडि बढाउँछु उहाँसँगकै कुराकानीबाट। उहाँले 30 को दशकमा चाहिँ अलि धेरै राम्रा गीतहरू गाउनु भएको रहेछ होइन। भक्तराज आचार्यको सङ्गीतमा भोला रिजालको शब्दमा मैले आँखाको भाका बुझिन बोलको गीत पनि गाउनु भएको रहेछ।
1: हजुर, पपुलर भएको गीत हो
0: यो। यहाँहरूसँग भेट भइसकेपछि गाउनु भएको गीत,
1: यो पछि बच्चाहरू नै भइसकेपछि गाएको गीत हो यो।
0: हजुर,
1: यो गीत गाउँदाखेरि मलाई पनि सुनाएको थियो कि
0: यो
1: आँखाको भाका बुझ्नु भनेर होइन। त तिम्रो आँखाको भाकै म बुझ्दैन, बरु अर्को बुझ्छु भन्नुहुन्थ्यो कि कहिले काहीँ त्यस्तो थत्ता थत्तामा। यो चाहिँ हाम्रो डाक्टर साहबको गाना एकदमै राम्रो थियो अनि यो पपुलर पनि भएको थियो। अनि यो सुटिङ गर्दाखेरि, यो सुटिङमा जब उहाँ जानु भयो नि त्यसको लागि चाहिँ अहिले जस्तो होइन, कहाँ कहाँ धुली खेल कता कता जानुभएको थियो, मैले सबै खानेकुरा पकाएर त्यो टिमको लागि अनि पठाइदिएको थिएँ। त्यति चाहिँ याद छ मलाई,
0: अब सबैजनालाई
1: अब त्यहाँ त खानु पऱ्यो होइन, चिकन सिकन यताउता सबै पकाएर बिहानै उठेर पकाएर अनि उहाँको त्यो टिमलाई चाहिँ खाना पठाइदिएको थिएँ मैले।
0: हजुर, घरबाट
1: कति
0: धेरै एउटा कलाकारको लागि घरासी वातावरण पनि महत्त्व राख्छ। घरमा चाहिँ साङ्गीतिक वातावरण त हुन्थ्यो नै होइन, जस्तो यहाँको साथ सहयोग सपोर्ट अनि परिवारको साथ सहयोग सपोर्ट त उहाँलाई सधैँ रह्यो नि है।
1: एकदमै रह्यो, सधैँ रह्यो। पहिला चाहिँ अब उहाँले जुन भन्नुहुन्थ्यो गिटार बजाउनु एकदमै इन्ट्रेस्ट भएको होइन, अब उहाँको अर्को फिनाजु इङ्ल्यान्ड जानुभएको रहेछ। अनि इङ्ल्यान्ड जाँदाखेरि उहाँले चाहिँ मलाई एउटा गिटार ल्याइदिनु उताबाट भनेर मगाउनु भएको रहेछ। अनि त्यो कुरा चाहिँ उहाँलाई थाहा भइसकेपछि होइन गएर भनेको रहेछ छोरीलाई, नल्याइदिनु है उसलाई गिटार नल्याइदिनु, फेरि पढाइ छुट्ला होइन, फेरि त्यसैमा लाग्ला पढाइ छुट्ला, एमएससीको जाँच थियो अरे त्यो बेलामा, छुट्ला भनेको थियो अरे, तर अब दिदीले चाहिँ नि होइन उसको इच्छा भएको भनेर ल्याइदिनु भएको थियो। उसको पहिलो गिटार चाहिँ अहिलेसम्म पनि हामीले राखिरहेको छ त्यो गिटार।
0: हजुर, अझै पनि उहाँले त्यो
1: बजाउनु भएको थियो, एकदमै खुसी हुनुभएको थियो अरे। त्यो बेलामा त मेरो बिहा भएको थिएन, हाम्रो सासूले भनेको यसले चाहिँ गिटार नल्याइदेऊ भन्दाखेरि पनि ल्याइदिएर यसले गिटार बजाएर हामीले चाहिँ कस्तो पिर पऱ्यो। पहिला त सबभन्दा मेन फोकस त अब पढाइमा हुनु पऱ्यो होइन, त्यो थियो। डबल मास्टर्स पनि गर्नुभयो इङ्ल्यान्डबाट, लन्डन स्कुल अफ इकोनोमिक्सबाट पनि इकोनोमिक्समा गर्नुभयो, अनि लिड्स युनिभर्सिटीबाट लिड्सबाट म्यानेजमेन्टमा गर्नुभयो होइन। त्यसैले उहाँ चाहिँ धेरै नै पढाइमा व्यस्त हुनुभयो।
0: हजुर, त्यतिखेरको समयमा पनि पढ्नुपर्छ भन्ने चेत चाहिँ एकदमै रहेछ है घर परिवार।
1: हजुर, उहाँ त अब त्यहाँ पहिला त भनौँ न छोरीहरूलाई नपढाउने बेलामा पनि उहाँको दिदीहरूले पढ्नु भएको थियो, बाहिर पटना गएर उहाँ त्रिचन्द्र कलेजमा पढाउनु हुन्थ्यो। एकजना छोरी चाहिँ नि सहसचिवसम्म हुनुभयो, मोतीशोभा श्रेष्ठ चन्द्रशोभा पाण्डे कलेजमा बोट्नी पढाउनु हुन्थ्यो। त्यो बेलामा एमए पास गरेर होइन मन्त्रालयमा काम गर्नुभएको थियो कि, त्यसैले त्यो घरको माहौल नै यसो छ कि पढ्नुपर्छ भन्ने छ। इभन मैले पनि बिहा गर्दाखेरि ग्रेजुएसन मात्रै गरेको थिएँ, फर्दर स्टडी चाहिँ त्यहीँ घरमा बसेर नै गरेँ। त्यो के भनेदेखि त्यहाँ केही गर्नुपर्छ पढ्नुपर्छ, महिला भएर चुप लगाएर बस्नु हुँदैन भन्ने जुन भावना थियो होइन। जस्तै मेरो सासूले त्यति नगरिदिएको भएको, म त एउटा उद्यमी महिला पनि हो, मेरो एउटा नेपाली पेपरको कारखाना पनि छ क्रिएटिभ वुमेन क्रिएसन भनेर, अब 32 वर्ष भइसक्यो मैले चलाइराखेको। त्यस्तै गरिकन विभिन्न सङ्घ संस्थाहरूमा पनि लागिरहेको छु होइन। त्यस्तै गरिकन म बालाचौ औद्योगिक क्षेत्रको राष्ट्रिय उत्पादक तथा आर्थिक विकास केन्द्रको जिएम पनि 8 वर्षसम्म खाएँ भनेको थियो। सबै सहयोग साथ सहयोग फ्यामिलीको नभइकन यसो हुने थिएन होइन। यसमा चाहिँ मेरो श्रीमानको धेरै हात छ, यो गर्नुपर्छ भन्ने हात छ होइन। अब म त नेपालको 54 डिस्ट्रिक्टमा गएर नेपाली महिलाहरूलाई उद्यमशीलता विकासको म ट्रेनिङहरू पनि दिन्छु। अब नेपाली जस्तै हामी कोर काठमाडौँमा रहेको नेवार केटीहरू त्यसो बाहिर जानु भनेको अलिकति गाह्रै कुरा हो कि होइन। तर
0: त्यो समयमा
1: भनौँ न, अब मैले 32 वर्ष भइसक्यो यो चलाएको, 35 वर्ष अगाडिदेखि नै म यसरी महिलाहरूको सशक्तिकरणको लागि काम गरिरहेको छु।
0: हजुर।

0: साथी जस्तै नै हुनुहुन्थ्यो अनि सास्तो चाहिँ देख्छ. त्यस्तै उहाँको गीतमा एउटा औँला औँलामा भन्ने गीत पनि एकदमै पपुलर भएको थियो.
1: हजुर, औँला औँला
0: औँला सायद यहाँ हिँडी रेकर्ड गरेको
1: हाम्रो रेडियो नेपालमै रेकर्ड भएको गीत होला त्यो, होइन.

0: यातायातमा एउटा क्यासेट पनि उहाँको निक्लेको छ, एक दुईवटा नेपालीको दुई तिनवटा निस्केको छ। पहिला त अब त्यो क्यासेट बजाउने इक्विपमेन्ट्स नै नभइसक्यो होइन,
1: त्यो चाहिन्छ। त्यो यादै यादमा भन्ने गीत त समरजित पासकोटाले सङ्गीत गर्नुभएको रहेछ होइन, त्यो गीत पनि एकदमै चर्चित गीत
0: त्यो बेलामा चाहिँ, अब त्यो डिस्को टाइपको गरेर गर्नुभएको छ नि है, फरक ढाडको छ, त्यो पनि राम्रो छ।
1: आज रमेश ताम्रकार जो सङ्गीतका साधक हुनुहुन्थ्यो, बहुप्रतिभाका धनी व्यक्तित्व, उहाँका बारेमा आज हामी कुराकानी गरिरहेका छौँ। उहाँकी धर्मपत्नी अञ्जना ताम्रकार आज स्टुडियोमा हुनुहुन्छ। गणेश रसिकले लेख्नु भएको गीत हामी बाँच्न जन्मेको नेपाली होइन, यो गीत पनि उहाँको एकदमै उचाइमा पुगेको गीत हो,
0: एकदमै हो, अहिलेसम्म पनि आएर आउँछ। तर त्यसको लिरिक्सहरू एकदमै राम्रो लाग्थ्यो मलाई होइन, नेपालको बारेमा, जुन नेपाल आमाको बारेमा लेख्नु भएको छ, एकदमै मार्मिक राम्रो लाग्छ मलाई त्यो गीत पनि।
1: हजुर हजुर, पछिल्लो समय चाहिँ उहाँले सङ्गीतलाई जति अगाडि 30 को दशकमा सक्रिय हुनुहुन्थ्यो नि, पछिल्लो समय चाहिँ उति धेरै सक्रिय नहुनु भएको
0: हो। पहिला त नेपाल भाषामा भन्दा पनि त्यो डब्लुहरूमा त गाउनुहुन्थ्यो होइन, तर पछि चाहिँ 4 वटा क्यासेटहरू निकाल्नु भयो उहाँले ककटेल भनेर, त्यसमा चाहिँ नेपाली भाषामा चाहिँ धेरै सक्रिय हुनुभयो।
1: हजुर, यता नेपाली भाषाको
0: नेपाली भाषामा पहिला धेरै नै सक्रिय हुनुभयो होइन, अनि पछि नेपाल भाषामा पनि सक्रिय हुनुभयो। तर उहाँ नेपाल भाषामा चाहिँ पहिलादेखि डब्लुडब्लुडेखिको जुन त्यो प्रोग्राम साहित्य सम्मेलन हुनुहुन्थ्यो त्यहाँदेखि नै उहाँ सक्रिय हुनुहुन्थ्यो है।
1: हजुर,
0: अनि नेपालीमा चाहिँ पछि अब त्यो धार पनि अलगै किसिमको आयो नेपालीमा होइन, तर उहाँको चाहिँ अहिले नेपालीमा गर्ने भनेर जुन एल्बमको लागि गीतहरू लेखेर राखेको थियो त्यो चाहिँ गर्नु पाएन। नेपाली भाषा गर्दै थियो, अब नेपालीको पनि गर्ने भनेर राख्दाखेरि अनि उहाँले चाहिँ त्यति गर्नु पाएन। तर हामी बाहिर पनि बस्यौँ होइन, त्यसो हुँदाखेरि पनि कम सक्रिय भएको देखेँ,
1: त्यसले गर्दा पनि सङ्गीतको ग्याप अलिकति
0: ग्याप भएको देखेको।
1: तर उहाँबाट आइसकेपछि फेरि चाहिँ कोसिस चाहिँ गर्नुभएको छ। चलचित्रका गीतहरू गाउनलाई चाहिँ त्यति धेरै गाउनु

0: नै मैले सम्हाल्नु पर्छ, समय दिनुपर्छ, उहाँलाई नै विचार गर्नुपर्छ भन्ने भावनाले उहाँले घरको लागि नै उहाँले धेरै टाइम दिनुभयो आमा एक्सपायर भइसकेपछि।
1: हजुर हजुर, पछिल्लो समय चाहिँ घर परिवारलाई धेरै टाइम समय दिनुभयो होइन। यो पारिवारिक कुराहरू आइहाले, उहाँको परिवारमा जस्तै अब अहिले यहाँ हुनुहुन्छ, छोराको कुरा गर्नुभयो, अरू को हुनुहुन्छ अहिले चाहिँ?
0: दुईजना छोरा,
1: हजुर,
0: बुहारी अनि नातिहरू भयो, त्यति नै हो अहिले। अनि अब दिदी बहिनीहरू धेरै नै हुनुहुन्छ, हाम्रो परिवार त 60-70 परिवार नै छ। यो दिदीको छोरा छोरी नाति नातिना गर्दाखेरि ठुलो परिवार छ हाम्रो,
1: ठुलो परिवार छ, रमाइलो परिवार,
0: रमाइलो परिवार छ
1: एकदम।
0: उहाँको मेरो ठुलो छोरा त उसको पनि ड्याडी जस्तै नै हो कि, केही फुर्सद भयो कि आफ्नै स्टुडियो छ उसको, आफैले आफ्नो लागि मात्रै बनाएको, फेरि अरू कसैको लागि होइन। ऊ चाहिँ वर्ल्ड ब्याङ्कमा अहिले डिसीमा काम गर्छ, पहिला त यहीँ थियो, अहिले 10 वर्ष भयो उता उसले वर्ल्ड ब्याङ्कमा काम गरिरहेछ। अमेरिकामा पनि आफ्नै स्टुडियो बनाएको छ, आफैले नै सङ्गीत राख्छ, आफैले लेख्छ, आफैले गाउँछ। उसले चाहिँ कहिले कहिले पनि अहिलेसम्म अरूले लेखेको, अरूले सङ्गीत राखेको उसले गाएकै छैन। त्यो हेलो पूजादेखिको लिएर उसको पनि धेरै एल्बमहरू निस्किसकेको छ, सबभन्दा पपुलर त्यसमा भएको उसको पनि त्यो टाइमको भनौँ न भएको छ। अनि सानो छोराले चाहिँ गीत चाहिँ गाउँछ, एउटा दुइटा गाएको छ, तर उसलाई गीत गाउनुभन्दा पनि उसलाई चाहिँ बर्डिङ गर्ने साह्रै सोख। ऊ चाहिँ एकदमै त्यो बिहानको 4 बजे उठेर भए पनि बर्डिङ जान्छ, बर्डिया पनि जान्छ, चितवन पनि जान्छ, उसको फुर्सद भएपछि त्यो गर्छ, उसको पनि त्यो ह्याबिट हो। अनि सानोले चाहिँ त्यहाँ होटल म्यानेजमेन्ट गरेर आएको, उसले त्यहाँ विभिन्न ठाउँहरूमा चाहिँ उसले होटल म्यानेजमेन्टको ग्रेजुएसन लेभलमा पढाउँछ।
1: ए हजुर, दुइटै आफ्नो प्रोफेसनमा सक्रिय हुनुहुन्छ, सोखको रूपमा पनि सङ्गीत
0: होइन।
1: यहाँ त अब साहित्यको पाटो नै भइहाल्यो, यहाँ साहित्यतिर रमाउनुहुन्छ,
0: पहिला त रमाएको थिएन, पछि चाहिँ अब एउटा के भने यस्तो भएर अनि रमाइयो भन्नु पर्छ।
1: यो गीत सङ्गीतकै पाटोमा लागेको बेलामा अथवा भनौँ न हिँडेको बेलामा रमेश ताम्राकारको चाहिँ कुनै यस्तो अविस्मरणीय क्षणहरू आएर कुनै कुराहरू यहाँलाई सेयर गर्नुभयो, जुन कुरा चाहिँ उहाँको एकदमै रमाइलो अथवा भनौँ न दुःख सुखको कुनै रमाइ त्यस्तो क्षण थियो?
0: कसैलाई भन्न नजाने, कसैले उसको चित्त पनि ढुकाएको देखिँदैन यो फिल्ममा, सबैले सम्मान नै गर्नुहुन्छ रमेश दाई भनेर, सबैले अहिलेसम्म पनि सम्मान नै गर्नुहुन्छ। उहाँले चाहिँ हाम्रो लक्ष्मी श्रेष्ठ बसन्तजीको मिसेससँग पनि सुटिङ गर्नुभएको थियो है, अनि त्यस्तै गरिकन बिना हुनुहुन्छ नि,
1: हजुर हजुर,
0: उहाँसँग पनि सुटिङ गर्नुभएको थियो। त्यस्तै तारा देवी, मीरा राणाजीहरूसँग अनि धेरै हाम्रो गायिकाहरूसँग पनि गीत गाउनु भएको थियो, अनि त्यो टाइमको सबैसँग पनि गीत गाउनु भएको थियो उहाँले। त्यो केही चित्त दुखेको त कुरा गर्नु त भएको छैन है, लाग्छ उहाँको चित्तै दुख्दैन कि हो जस्तो लाग्छ, कि एकदमै ह्याप्पी हुनुहुन्थ्यो, रमाइलो मान्छे होइन, त्यसैले त्यति चित्त दुखेको जस्तो त केही लागेन,
1: सबै कुरा सुख खुसीमै बित्यो,
0: खुसीमै बित्यो।
1: अब हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ होइन, अब उहाँको अन्तिम पलहरू चाहिँ कसरी बिते त?
0: अन्तिम पलहरू पनि राम्रै बितेको हो, केही त्यस्तो छैन, तर मलाई चाहिँ एकदमै अहिलेसम्म पनि त्यो पल मैले भनौँ न बिर्सन सकेको छैन। म यहाँ थिएन, म यता कन्फरेन्समा बाहिर गइरहेको थिएँ, बित्नुभन्दा 1 घन्टा अघिसम्म पनि हामी कुरा फेस टाइम नै गरिरहेको थियौँ, कुरा नै गरिरहेको थिएँ। अनि आफ्टर 2 आवर्स होला, 2 घन्टा जतिपछि फोन आयो कि मलाई, यहाँ आउनु पऱ्यो भने किन भने कि आउनु पऱ्यो भने किन आउनु पर्यो थाहा छैन। अनि हस्पिटलमा उहाँलाई हस्पिटल लगेछ भने कस्तो कुरा गरेको होला, भर्खर त मैले कुरा गरिरहेको थिएँ, के भयो होला भन्ने लागेको थियो, तर आउँदाखेरि एकदमै दुःख लाग्यो। त्योभन्दा दुःख के हुनु, जिन्दगीमा सबभन्दा ठुलो दुःख होइन, अब सबभन्दा ठुलो बिर्सनै अकस्मातै हुनुभयो उहाँ। हामीले नाचघरमै उहाँको सबलाई राखेको थियो, यति भिड भएको थियो, धेरै नै भिड भएको थियो, मान्छेहरूको त एकदमै भिड, उहाँले सबैले सम्मान गरेर आउनुभएको थियो कि, त्यसलाई देख्दाखेरि अब सुख पनि लाग्यो, दुःख पनि लाग्यो भन्नु।
1: हजुर, रेडियो नेपालसँगका पलहरू पनि कुनै सेयर गर्नुहुन्थ्यो उहाँले?
0: रेडियो नेपालमा पहिला त कति एउटा गीत रेकर्ड गर्नलाई नि कतिचोटि जानुपर्ने, कति रिटेकर गर्नुपर्ने, अनि कहिले मादल बजाउने मान्छे नआउने, कहिले को नआउने भनेर उहाँ त दिनदिन भर्ने उहाँहरू कुरिराख्नु पर्थ्यो अरे त्यो टाइममा। अनि पछि त अब छोराले आफै स्टुडियो खोलेको थियो, ऊ इङ्ल्यान्डबाट पढेर आइसकेपछि, त्यो बेलामा उहाँले सेयर हुन्छ, कति गाह्रो हुन्थ्यो पहिला एउटा गीत ऊ गराउनलाई, फेरि पास गराउनु पर्ने होइन, त्यस्तो विभिन्न हर्डल्सहरू आउँथ्यो। रेडियो नेपाल दिनदिनै थाहा पनि मैले सोधेँ अनि त्यस्तो त हेरेर पनि के गर अब आफ्नो तिमी गाउने मान्छे भए पो थाहा छ तिमीलाई के थाहा हाम्रो इच्छा भन्थ्यो कि अनि उहाँ त्यस्तो बेलामा पनि रेड नेपाल त धेरै

0: नै ताइराख्नु भएको थियो। अनि म हाम्रो बिहा गरिसकेपछि पनि एकफेर भर्खर भर्खर बिहा गरेको थियो, त्यो बेलामा पनि उहाँको के गीत रेकर्डिङ गर्नुको लागि भने यहाँ आउनुभएको थियो होइन। अनि म चाहिँ बाहिर बसिरहेको थिएँ, अनि रेडियो नेपाल भने यस्तो पो रहेछ भनेर म चाहिँ बाहिरबाट हेरिरहेको थिएँ। म एक घन्टा गरिसकेँ तर उहाँ चाहिँ बाहिर नै आउनु भएन, के भयो भनेर कुरा गरिरहेको थिएँ। अनि पछि आइसकेपछि अब भन्नु पनि कति बेर कुरा आएको भनेर चाहिँ अब यो त धेरै कम कुरेको, दिनदिनभरि कुर्नु पर्थ्यो यहाँ भन्नुहुन्थ्यो उहाँले।
1: हजुर हजुर हजुर हजुर, त्यतिखेर भनेको अब रेकर्डिङ स्टुडियो भनेको एउटै रेडियो नेपाल मात्रै थियो होइन, कलाकारहरूको आउने गाउने थलो भनेकै रेडियो नेपाल थियो। त्यसले गर्दा पनि समय पाउन गाह्रो होइन, तिनै विभिन्न समस्याहरू थियो होला, भर्खर प्रविधिको विकास हुँदै थियो होइन, यिनै कुराहरूले पनि होला। अब हामीले यति कुराहरू गऱ्यौँ, अब जाँदा जाँदै उहाँले गाउनु भएको गीत यहाँलाई साह्रै मन परेको एउटा गीत,
0: एउटा साह्रै मन परेको गीत भनेको त्यही दिन सुनका रात चाँदेका थियो होइन, एउटा यो यादै यादमा पनि एकदमै राम्रो लाग्छ मलाई।
1: हजुर
0: यादै यादमा है,
1: साह्रै मन परेको,
0: साह्रै मन परेको, अनि त्यो आँखाको भाका यो त्यो पनि हो।
2: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
3: कहिले र कुन खोप लगाउने त?
2: 15 महिनासम्मका बाल बालिकाले
3: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
2: 12 महिनामा जाफनेस इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
3: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एसपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
2: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पंक्षीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित, बिरामी वा मरेका पंक्षीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पंक्षीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पंक्षी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराऊ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 11 15 सम्पर्क गरौं। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेश प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: केस बोनस पाउ
1: विश्वकप खेल नडिस हो खेलको मजा भित्र वात्मै हो
0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: विश्वकप खेल न डिश होम खेलको मजा भित्र वात्मै हो
2: झन्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
2: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पाइल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
3: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
4: त्यसलाई त म कहाँ छाड्छु र मैले जानेछ भेटु न पो
5: ओहो दिदी नमस्ते है नमस्ते
4: नमस्ते ओहो वकिल बाबु पो आउनु भएछ
5: अनि यति धेरै रिस चाहिँ कोसँग हो
4: कोसँग हुनु नि त्यही पल्लो घर कि बोक्सीसँग नि त्यसैले त मेरो छोरालाई बिरामी बनाए कि
5: लौ हेर बोल्नै नहुने कुरा पो बोल्नु भयो त बोक्सीको आरोप लगाएर महिला विरुद्ध गरिने क्रूर अमानवीय र अपमानजनक व्यवहार गर्नेलाई दण्डित गर्न बोक्सीको आरोप सम्बन्धी कसुर र सजाय ऐन 2072 निर्माण भई कार्यान्वयन समेत भइसकेका छ
4: झन्डै मबाट ठुलो गल्ती भएको
6: जानिराखु कोही कसैलाई अन्धविश्वास र शङ्काको भरमा बोक्सी भनेमा वा आरोप लगाएमा मात्र पनि कानुनले दण्डित गर्छ कोही बोक्सी हुँदैनन् सबैलाई मानवताको व्यवहार गरौँ कानुनको पालना गरौँ
7: जनचेतनाका लागि रेडियो नेपाल
8: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ होसियार बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्
9: विपद बाजा बजाएर आउँदैन त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्
8: हल्लाको पछि नलागी आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्
9: रेडियो नेपालद्वारा जनहितका लागि

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म विमला राई। प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गानपछि समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ। करिब 3 बजेसम्म 3 बजे केन्द्रीय प्रसारणबाट समाचार प्रसारण हुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। त्यसपछि यहाँहरूले नेपाल भाषामा कार्यक्रम जीवन्त सुन्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान रामकृष्ण ढकालको स्वरमा, उन्नति बोहराको रचना रहेको छ भने सम्भुजित बास्कोटाको संगीत। यो स्वदेश गान पछि यहाँहरूले समय संगीत कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम समय सङ्गीत कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ पराग पोखरेल। हजुर, कार्यक्रम समय सँगै तपाईँमा आज आउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 करिब 3 बजेसम्म। अनि मित्र, कार्यक्रम समय सँगै एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने कोसिस गर्छौँ। त यसै क्रममा आज हामी कुन विषयसँग सम्बन्धित रहेर गीतहरू सुनाउँछौँ त? हजुर, तपाईँ यो गीत सुनेर अनुमान गर्दै गर्नुहोला भन्दै कार्यक्रमको पहिलो कोसेली स्वरूप सुनाउँदैछु शिव परियारको स्वरमा सजिएको यो गीत। गीत रचना केदार पनेरुले गर्नुभएको हो भने सङ्गीत कीर्ति न्यौपानेको रहेको छ।

मित्र, जीवनले हाम्रो परीक्षा लिन्छ। त्यसमा कहिले हाम्रो जित हुन्छ त कहिले हार हुन्छ। जित भयो भने हामी धेरै खुसी हुन्छौँ, तर हार भयो भने हामी अति नै दुखी हुन्छौँ। कुनै पनि काममा असफल हुँदा, कुनै पनि काममा हार हुँदा हामीलाई छटपटी हुने गर्छ, पीडा हुन्छ, फलस्वरूप हाम्रो आँखाबाट आँसु झर्छ। त आजको कार्यक्रम समय सङ्गीतको यो श्रृङ्खलामा स्रष्टा सर्जकहरूले आँसुसँग सम्बन्धित रहेर कसरी आफ्नो कलम अनि गला चलाएका छन् त भने त्यही वरपर रहे तपाईँलाई आँसु सम्बन्धी गीतहरू प्रस्तुत गरी यो समयमा भरपूर मनोरञ्जन गराउने कोसिस हामी गर्छौँ। त आउनुहोस्, यसै क्रममा हामी अर्को गीत सुनाउँदैछौँ। देविका वन्दनाको स्वरमा सजिएको गीत रचना यादव खरेलले गर्नुभएको हो भने सङ्गीत शम्भुजित बास्कोटाको रहेको छ।

मित्र, मानिसको जीवनमा विभिन्न किसिमका मोडहरू आउँछन् र त्यसलाई पार गर्ने क्रममा जित्नेको ओठमा हाँसो, मनमा उमङ्ग छाउँछ, तर हार्नेको आँखामा आँसु अनि मनमा पीडा हुन्छ। कुनै पनि कुरामा सफल हुनका लागि मित्र हामीले कोसिस गर्नै पर्छ। सबैभन्दा ठुलो कुरा कोसिस गर्नु नै हो। कोसिस गर्यो भने असम्भव भन्ने कुरा नै छैन। त्यसैले मित्र, यदि तपाईँ जीवनमा जित हात पार्न चाहनुहुन्छ भने लगातार कोसिस गर्न नचुक्नुहोस्। लगातार कोसिस गरेको खण्डमा सफलता अवश्य पनि हात लाग्छ। त यही आग्रहका साथमा अब भने म अर्को गीत सुनाउँछु। अन्जु पन्तको स्वरमा सजिएको छ यो गीत। गीत रचना रमन गायकले गर्नुभएको हो भने सङ्गीत पनि रमन गायककै रहेको छ।

मित्र, माया भन्ने कुरा अचम्मकै छ। कसैलाई माया गरिसके पश्चात उसले आँसु हाँसो जे दिए पनि हामी सहन तयार हुन्छौँ, होइन त? यस्तै हो साथी, मायामा नै संसार अडेको छ। माया बिना संसारको कल्पना समेत पनि गर्न सकिँदैन। त्यसरी सच्चा माया गर्ने गरौँ, चोखो माया गर्ने गरौँ, निस्वार्थ भई माया गरौँ। अनि मित्र, जुन कुरा हामीसँग छ त्यसको महत्त्व हाम्रो जीवनमा कति छ भन्ने कुरा हामी त्यो कुरा साथ रहँदासम्म ख्याल गर्दैनौँ। अनि त्यही नजिक भएको व्यक्ति, त्यही नजिक भएको वस्तु हामीबाट टाढा जान्छ नि। त्यसपछि मात्रै हामीलाई उसको महत्त्व कति धेरै रहेछ हाम्रो जीवनमा भन्ने कुरा अनुभव हुन्छ है। त्यसैले मित्र, मैले अघि पनि आग्रह गरेँ, आफूसँग जे छ त्यसमै रमाउन सिकौँ, त्यसको महत्त्व चाहिँ बेलैमा बुझौँ है त। यही आग्रह गर्दै अब चाहिँ म अर्को गीत सुनाउँछु। यो गीतमा स्वर भूपाल खालिङको, गीत रचना यासेली योङहाङले गर्नुभएको हो भने सङ्गीत गायक स्वयंकै रहेको छ।

मित्र, यो आँसु पनि अचम्मकै छ। जीवन जिउने क्रममा दुःख पर्दा पनि आँखाबाट आँसु झर्छ, अनि सुख पर्दा पनि आँखाबाट आँसु झर्छ। कहिलेकाहीँ मुखबाट बोली ननिस्कँदा पनि मनको कुरा आँखाले अनि आँखाबाट झर्ने आँसुले बोल्ने गर्छ कि कसो मित्र? त आँसु केवल आँखाबाट झर्ने पानी मात्र होइन मित्र, यो मानिसका भावना व्यक्त गर्ने माध्यम पनि हो। खुसी हुँदा, दुखी हुँदा, पीडा हुँदा वा अत्यन्त भावुक हुँदा आँसु झर्ने गर्छ। आँसुले मनको बोझ हल्का बनाउन मद्दत गर्छ। कहिलेकाहीँ शब्दले भन्न नसकेको कुरा पनि आँसुले व्यक्त गरिदिन्छ। त्यसैले आँसुलाई कमजोरीको चिन्ह होइन, मानव संवेदनाको प्रतीक मानिन्छ। त मित्र, अरूको आँसु पुस्ने र सबैप्रति माया, दया तथा सहानुभूतिको भावना राख्ने हामीले बानी बसाल्नुपर्छ। त आउनुहोस् अहिलेबाटै सबैको आँसु पुस्ने अनि सबैप्रति माया, दया तथा सहानुभूतिको भावना राख्ने बानीको विकास गरौँ, यही आग्रह गर्दै अब पनि म अर्को गीत सुनाउँछु। स्वरूप पराजुलीको स्वरमा सजिएको गीत रचना भूपेन्द्र खड्काले गर्नुभएको हो भने सङ्गीत राम सिटौलाको रहेको छ।

भित्र मानिसको जीवन दुई दिनको छ। यो छोटो दुई दिने मानिसको जीवन सङ्घर्षशील छ। सङ्घर्ष बिना जीवनमा महत्त्वपूर्ण केही पनि प्राप्त हुँदै हुँदैन। हाम्रो जीवन दुःख र सुखको मिलन हो। जीवनमा राम्रो र नराम्रो, उज्यालो किरण र अँध्यारो थप्पा दुवै छ। मुस्किललाई राम्रोसँग सामना गर्नाले हामीले जीवनमा घट्ने सम्पूर्ण घटनाहरूलाई नियन्त्रण गर्न नसके पनि तिनीहरूसँग कसरी व्यवहार गर्ने भन्ने कुराको छनौट भने अवश्य पनि गर्न सक्छौँ। त मित्र, आँसु हाँसो मिलन बिछोड जीवनको रित नै हो। जीवनमा जे परे पनि हामीले तिनीहरूलाई सहँदै, तिनीहरूलाई अँगाल्दै, पन्छाउँदै अगाडि बढ्नुपर्ने हुन्छ। त सकेसम्म आफ्नो कारणले अरूको आँखाबाट आँसु नझरोस् भन्ने कुरामा हामी सदैव होसियार रहौँ मित्र, यही आग्रह गर्छु म। यही आग्रहका साथमा अब चाहिँ कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। आज जो जो मित्रले हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो, तपाईँको अमूल्य साथ मायाको लागि धेरै धेरै धन्यवाद। अनि मित्र, आज हामीले कार्यक्रम अवधिभर आँसुसँग सम्बन्धित रहेर गीतहरू प्रस्तुत गऱ्यौँ। आशा छ कार्यक्रमबाट तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिन सक्यौँ भने। यदि तपाईँ हामीलाई केही लेख्न चाहनुहुन्छ भने अवश्य पनि लेख्न सक्नुहुन्छ। त्यसको लागि इमेल आइडी म बताउँछु, fanbox2077@gmail.com हो हाम्रो इमेल आइडी। यो इमेलमा तपाईँले आफ्ना मनका कुरा निसङ्कोचसँग हामीलाई लेखेर पठाउनुहोस् यही आग्रह गर्दै। प्रविधि संयोजनमा साथ दिनुभएकोमा पराग पोखरेललाई धेरै धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा राजु थापाको स्वरमा सजिएको यो गीत सुनाउँदै बिदा हुन्छु म। गीत रचना काशीनाथ बस्ता कोटीले गर्नुभएको हो भने सङ्गीत कमल परियारको रहेको छ। अनि मित्र, जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्न सक्नुहुन्छ। सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम समय सङ्गीतबाट म तपाईँकै साथी नीता आचार्य बिदा भए। हौस् त, नमस्कार।

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै

0: बिसिजी छ हप्तामा रोटा पोलियो पिसिबी डिपिडी हेबी हिपको पहिलो मात्रा 10 हप्तामा रोटा पोलियो पिसिबी डिपिटी हेबी हिपको दोस्रो मात्रा 14 हप्तामा पोलियोको तेस्रो मात्रा एफआइपिबी पहिलो मात्रा डिपिटी हेबी हिपको तेस्रो मात्रा 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा एफआइपिबीको दोस्रो मात्रा पिसिबीको तेस्रो मात्रा
1: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप
0: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ त्यसैले सबै खोप तालिका अनुसार नै खोप पुरा गरौँ
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ परिवार सुरक्षित भविष्य सुरक्षित
2: वैदेशिक रोजगार बोर्डको सचिवालय

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पन्छीको मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौं। नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भारतसँगको मतभेद कूटनीतिक वार्ताबाट टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री शिशिर खनालको प्रस्तुक्ति। साउनभित्रै 2,10,000 मेट्रिक टन रासायनिक मल भित्र्याउने सरकारको तयारी। मध्य प्रदेशका जिल्लाहरूमा मानव तथा वन्यजन्तु बीचको द्वन्द बढ्दै र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष 1 अर्ब डलर बढी आमदानी गरेको खुलासा। समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै मन्त्री खनालले नेपाल र भारतबीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भूभागको सीमाङ्कनका विषय टुङ्गाइसकेको भए पनि लिम्पिया धुरा लिपुले कालापानी र सुस्ता क्षेत्रमा द्विपक्षीयको प्राविधिक टोलीले सीमाङ्कन गर्न बाँकी रहेको बताउनुभयो। मन्त्री खनालले सीमाङ्कन टुङ्गो लाग्न बाँकी रहेको भूभागहरू नेपालकै हो, आधार प्रमाण र नक्साहरू नेपालसँग रहेको भन्दै प्रमाणको आधारमा द्विपक्षीय कूटनीतिक वार्ता मार्फत भारतसँग रहेको मतभेद टुङ्ग्याउन चाहेको बताउनुभयो। सांसद विष्णु बहादुर विश्वकर्माले सीमा समस्याका विषयमा सोध्नु भएको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले सीमाङ्कन हुन बाँकी रहेका क्षेत्र बाहेक अन्य क्षेत्रमा सीमा नापीसँग सम्बन्धित प्राविधिक समितिले काम गरिराखेको बताउनुभयो।
1: नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले नेपालको र भारतको धेरै भूभाग बीच सीमाङ्कन टुङ्ग्याएको छ, तर लिम्पियाधुरा लिपुले कालापानी क्षेत्र र सुस्ता क्षेत्रमा द्विपक्षीयको प्राविधिक टोलीले सीमाङ्कन गरेको छैन। त्यो सत्य हो, त्यो तथ्य हो, तर हामी स्पष्ट छौँ ती भूभागहरू नेपालको हो, हामीसँग ऐतिहासिक आधारहरू छन्, प्रमाणहरू छन्, नक्साहरू छन् र त्यसका आधारमा हामी हाम्रो दाबी सहित द्विपक्षीय कूटनीतिक वार्ता मार्फत मतभेद टुङ्ग्याउन चाहन्छौँ। त्यस अर्थमा यो तथ्य चाहिँ वास्तविक हो। कालापानी लिम्पियाधुरा लिपुलेक र सुस्ता क्षेत्रमा दुई पक्षले औपचारिक रूपमा सीमाको नक्साङ्कन नटुङ्ग्याएको तथ्य हो, तर यसलाई अगाडि बढाउनु पर्छ भन्ने कुरामा पनि हामी त्यो पहल कूटनीतिक वार्ता मार्फत यो विषयलाई पनि समाधान गर्नुपर्छ भनेर हामी लागिराखेका छौँ।
0: परराष्ट्र मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु रहेको भन्ने केही प्रारम्भिक अध्ययन र अन्वेषणले देखाएको भन्दै थप अध्ययन र अन्वेषणको काम खानी तथा भूगर्भ विभाग मार्फत हुने बताउनुभयो। सांसद भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री खनालले युरेनियम उत्खननको लागि नेपाली सेना र अमेरिकी सेना बीच सम्झौता भएको भन्ने चर्चाको विषयमा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभयो। यस्तै सभाको विशेष शून्य लगायतका विभिन्न समयमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै परराष्ट्र मन्त्री खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रही सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले प्राथमिकताको साथ काम गरिरहेको बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले कालीकोटको सुनथराली विमानस्थल सञ्चालनको मुख्य समस्या यात्रुको संख्या कमी भएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री पौडेलले न्यूनतम यात्रु संख्याको उपलब्धता भएको अवस्थामा विमानस्थल सञ्चालन गर्न सकिने जानकारी दिनुभयो। मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृत उडान तालिका अनुसार नेपाल वायु सेवा निगमले सुर्खेत कालीकोट सुर्खेत खण्डमा प्रत्येक हप्ताको मङ्गलबार र शनिबार नियमित उडान गर्ने अनुमति लिएको भए पनि यात्रु संख्या कमी भएकै कारण उक्त विमानस्थलमा नियमित उडान हुन नसकेको अवस्था रहेको बताउनुभयो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 माथि दफावार छलफल सुरु भएको छ। समितिको आज संघीय संसद सचिवालय सिंहदरबारमा बसेको बैठकमा विधेयकको प्रस्तावना र केही दफाहरूमाथि छलफल भएको हो। छलफलमा सांसदहरूले गम्भीर अपराधको न्याय निरूपणको लागि विश्वसनीय परीक्षण, अपराधको वर्गीकरण र प्रभावकारी अध्ययन अनुसन्धान गर्न छुट्टा छुट्टै व्यवस्थालाई प्रस्तावना मानि समेट्न सुझाव दिनुभयो। पछिल्लो समय प्रविधिमा आधारित अपराध बढ्दै गएकाले जैविक र भौतिकसँगै डिजिटल अपराधको परीक्षण एवं अनुसन्धानलाई पनि थप गर्न सांसदहरूले प्रस्ताव गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सन् 2027 आरोग्य वर्षको रूपमा मनाउन लागेको सन्दर्भमा सोको तयारीको सम्बन्धमा छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले सन् 2027 मनाउन लागि आरोग्य वर्षको कार्ययोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। सांसदहरूले आरोग्य वर्ष पर्यटन क्षेत्रको प्रवर्धनमा नयाँ कदम भएको बताउनु हुँदै यसका लागि सहज बजारीकरण, लगानी आकर्षण, नीतिगत स्पष्टता तथा पर्यटन क्षेत्रका सबै सरकारवाला निकायहरूबीच समन्वयको आवश्यक रहेको बताउनुभयो। मध्य प्रदेशका जिल्लाहरूमा पछिल्लो समय वनको क्षेत्रफल घट्दै गएसँगै मानव तथा वन्यजन्तु बीच द्वन्द बढ्न थालेको छ। यो आर्थिक वर्षको 11 महिनामा मध्य प्रदेशका जिल्लाहरूमा बाघ, हात्ती तथा बँदेलको आक्रमणबाट 5 जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका छन्। जनकपुरबाट संवाददाता अजय झाको रिपोर्ट।
2: वन क्षेत्रमा बस्ती विस्तार तथा अन्य विकासका पूर्वाधारको निर्माण हुन थालेपछि वन्यजन्तुहरू जङ्गल छेउमा रहेको मानव बस्तीमा प्रवेश गरेर धनजनको क्षति गर्ने गरेको छ। केही वर्ष यता बढेको मानव तथा वन्यजन्तु बीचको द्वन्दका विषयमा डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत विनोद सिंह।
3: जहाँ जङ्गल समुदाय जोडिएको छ त्यस्तो ठाउँमा सोलर फेन्सहरूको व्यवस्था गर्न सक्छौ। गाउँमा जनावरलाई धपाउने उपायहरू पनि खेतबारीमा गरेको हुन्छ। हामीले आफ्नो आचरण राम्रो गर्नुपर्छ। हात्तीसँग द्वन्द छ भने जङ्गलको छेउछाउमा बस्ने समुदायले रक्सी त पार्नु भएन। रक्सीकै बास्नाले गर्दाखेरि हात्ती चाहिँ दौडेर आउँछन्। त्यहाँ जोगाउनको लागि सरकारले कानुनी व्यवस्था गरिदिएको छ। कार्यविधि बनाएर क्षतिपूर्ति राहत सम्बन्धी निर्देशका जारी गरेको छ।
2: वन्यजन्तुको संख्या बढ्दै गएको तर वन तथा चुरे क्षेत्रको विनाश भइरहेको कारणले वन क्षेत्रमा पानी तथा खानाका लागि आहारको कमी भएपछि वन्यजन्तुहरू मानव बस्तीमा पस्ने गरेका छन्। मध्य प्रदेशका जिल्लाहरूमा हात्ती, बाघ, बँदेलको आक्रमणबाट 5 जनाको मृत्यु हुनुका साथै दर्जनौ व्यक्ति घाइते भएका छन्। मध्य प्रदेशले वन्य जन्तुको आक्रमणबाट मृत्यु भएका 4 जनालाई क्षतिपूर्ति दिनुका साथै घाइते तथा बाली नष्ट गरेको किसानहरूलाई राहत दिँदै आएको छ। मध्य प्रदेशका वन निर्देशक जगन्नाथ प्रसाद जयसवाल।
4: यसपालि 12 बाट 2 जना र 70 बाट 2 जना 4 जना मान्छे क्याजुअल भएको छ वन जन्तुबाट। उहाँले 10-10 लाखको दरले दिएको छ। बाघले घाइते बनाएको वर्षाका मान्छे 1 जनालाई 2 लाख रुपियाँ दिएका छौँ। 12 के मान्छे सामान्य घाइते उसलाई 20,000 दिएको छौँ भने 45-46 जना मान्छेलाई हामीले वन्यजन्तुहरू गएर जो बाली नाली जो क्षति गरिदिन्छ त्यसको क्षतिपूर्तिको मूल्याङ्कन जिल्लाबाट नै भएर आउँछ।
2: मानव र वन्यजन्तुका बीचमा भइरहेको द्वन्दको समाधानमा प्रदेश सरकारले के गरेको छ भन्ने जिज्ञासामा मध्य प्रदेशका वन तथा वातावरण मन्त्री शङ्कर प्रसाद चौधरी।
5: पहिला त हामी जङ्गलै जोगाउनु पर्छ। वन नजोगाइकन भित्रको जीव जनावरले जोगाउन सकिँदैन। त्यसको लागि हामी जङ्गलको छेउमा मेष जाली लगाऊ ताकि भित्रको जनावर भित्रै रहोस् र तिनीहरूको चरणको खाने पानीको पनि हामी व्यवस्था गर्नुपर्छ। जङ्गलमा पानी छैन आजकल।
2: मध्य प्रदेशमा वनको क्षेत्रफल बढ्नुको साटो घटिरहेको र बाँदर, निलगाई, हात्ती तथा बाघको संख्या बढ्दै गएकाले वन र मानव बस्तीको वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: रिपोर्टपछि बाँकी समाचार। वर्तमान सरकार गठन भए यता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा 12 तथा विश्वविद्यालय स्तरीय परीक्षाको नतिजा विगतको तुलनामा छिटो प्रकाशन हुन थालेको छ। अबदेखि एसईईको नतिजा परीक्षा सम्पन्न भएको 1 महिनाभित्र, कक्षा 12 को नतिजा 40 दिनभित्र तथा विश्वविद्यालयको नतिजा 65 दिनभित्र सार्वजनिक गरिनेछ। यो व्यवस्था शासकीय सुधार सम्बन्धी सरकारको सहबुद्धि कार्ययोजना अनुसार कार्यान्वयन गरिएको उहाँले बताउनुभयो। यसै गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पनि सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा समावेश गरेको कार्ययोजनाहरू तीव्र गतिमा कार्यान्वयन भएको जनाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। किसानलाई राहत हुने गरी धान बालीको लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अगाडि बढाएको हो। सरकार बीचको सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन युरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्नेछ। मन्त्रालयले मध्य पूर्वमा जारी द्वन्दको कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता घटे पनि किसानलाई राहत हुने गरी मल आपूर्ति गर्न लागेको हो। धनकुटामा असार महिनामा हुने सामूहिक रोपाई, नौमती बाजा र असारे भाका सहितको बेठी परम्परा अहिले लोप हुँदै गएको छ। हिलो खेलेर घन्काइने असारे भाका र नौमती बजाउँदै भोज खुवाएर गरिने रोपाईको परम्परा कृषिको आधुनिकीकरण र किसानहरू खेतीपातीमा मात्र निर्भर नरहेकाले हराउँदै गएको हो। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
6: पहिले पहिले बर्खा सुरु भएसँगै गाउँ गाउँमा रोपाईँको छुट्टै रौनक हुन्थ्यो। गाउँभरिका मानिसहरू भेला भएर सामूहिक रूपमा धान रोपाई गर्ने, नौमती बाजा बजाउने र असारे भाकामा दोहोरी गाउने चलन थियो। यसलाई बेठी परम्परा भनिन्थ्यो। तर अहिले त्यो परम्परा बिस्तारै हराउँदै गएको छ। रोपाईँमा असारे भाका सुन्न पाइँदैन, नौमती बाजा बजाउने चलन पनि लोप भइसकेको छ। भकारी बाँध्ने जस्ता परम्परागत अभ्यासहरू समेत हराउँदै गएको साँगुरीगढी गाउँपालिकाका कृषक कृष्ण गोविन्द ढुङ्गाना पहिले रोपाई केवल कृषि काममा मात्र नभई सामाजिक एकता र संस्कृतिको प्रतीक पनि मानिन्थ्यो। किसानहरू हिलो माटोमा सामूहिक रूपमा काम गर्दै असारे भाकामा रमाइलो गर्ने गरेका थिए। पछिल्लो समय असार 15 मात्रै भए पनि बेठी परम्पराको झल्को देख्न थालिएको छ। स्थानीय तह, कृषि ज्ञान केन्द्र लगायतले सांस्कृतिक कार्यक्रम गर्दै पुरानो संस्कृतिलाई जोगाउने प्रयास गरेका छन्। सरकार को नीति अनुसार रोपाई कार्यक्रम आयोजना गरिएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणाले बताउनुभयो।
7: 4938 हेक्टरमा धान खेती हुन्छ, अहिले करिब 14% मात्र रोपाई भइसकेको छ।
6: पुरानो संस्कृति जोगाउन आयोजना गरिएका कार्यक्रमहरूमा पुरानो पुस्ताको संस्कृति अनुभव गर्न पाउँदा युवाहरू पनि उत्साहित हुने गरेका छन्। आधुनिक जीवनशैली र परिवर्तनसँगै ग्रामीण भेगको मौलिक असारे परम्परा बिस्तारै हराउँदै गएको छ। संरक्षणका लागि कतै कतै प्रयास भइरहे पनि यसको निरन्तरता चुनौतीपूर्ण बन्दै गएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: रिपोर्टपछि बाँकी समाचार। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गए रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणाली अनुरूप भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ। नेपाल ऑयल निगमले आज बिहानदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रुपियाँ र डिजेल मट्टीतेलमा प्रति लिटर 30 रुपियाँले मूल्य घटाएको थियो। महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले स्वचालित प्रणाली बमोजिम भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
8: नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष आफ्नो व्यवसायबाट $1 अर्ब भन्दा बढी कमाउनु भएको छ. राष्ट्रपति ट्रम्पले सार्वजनिक गर्नुभएको वित्तीय विवरणमा आफ्नो नामको क्रिप्टो करेन्सीको रोयल्टी बापत 61.65 करोड र आफ्नो व्यावसायिक फर्म वर्ल्ड लिबर्टी फर्मबाट $60 करोड आमदानी भएको देखाइएको छ. उहाँले गत वर्ष घर जग्गा कारोबारबाट पनि धेरै कमाउनु भए पनि त्यसमा राष्ट्रपति भएको कारण नाफा बढ्नुमा कुनै योगदान नरहेको राष्ट्रपतिको कार्यालय व्हाइट हाउसले प्रष्ट पारेको छ. व्हाइट हाउसले राष्ट्रपतिले आफ्ना सबै व्यवसाय आफ्ना छोराहरूको जिम्मामा छाड्नु भएकाले कुनै किसिमको स्वार्थको द्वन्द नरहेको बताउँदै आएको छ. अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मिने बाल बालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने फैसला गरेको छ. अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई अस्वीकार गरेको हो. अन्तिममा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक. भारतसँगको मतभेद कूटनीतिक वार्ताबाट टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री शिशिर खनालको प्रस्तोक्ति. साउनभित्रै 2,10,000 मेट्रिक टन रासायनिक मल भित्र्याउने सरकारको तयारी. मध्य प्रदेशका जिल्लाहरूमा मानव तथा वन्यजन्तु बीचको द्वन्द बढ्दै र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष $1 अर्ब भन्दा बढी आमदानी गरेको खुलासा. रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार. सकियो समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ. हौस् त नमस्कार.

यी रेडियो नेपाल हो। दनवारी भाषा समाचार भेष बहादुर दनवारबाट सुन। प्रतिनिधि सभाको सभामुख डोलप्रसाद आर्यलाई देशकलाई समृद्धि बनाएलाई चाहला अन्छु। जनजीविका प्रभावकारी काम कार्यालय राज्य तीन अङ्ग कार्यकर्ता एकता चाहिला रहल बाजल छट। संशोधक दिवस अवसरमा आयोजना कार्यक्रममा सभामुख आर्यलाई देश बनाएलाई हुटुटी त सुबेसको गतिमा समृद्धि बनाएलाई चाहना पुरा कार्यालय कार्यपालिका न्यायपालिका त सुव्यवस्थापिका मिल्या पर्ला बाजल छट। कार्यक्रममा राष्ट्रिय सभाको अध्यक्ष नारायण प्रसाद दाहालक पासलो समय देशक राजनीतिक चरित्रमा फेरेला आयला बाजेको फेरन्जेला परिस्थिति अनुसार दृष्टिकोण रूपान्तर धके पर्ला धारणा धर्ल छट। कार्यक्रममा कानुन न्याय अंश संसदीय मामिला मन्त्री सोभिता गौतम पाछल्लो समय संसद गुणस्तर खस्केको जयलग जनगुनासो बढ्ल बाजल छट। राष्ट्रिय सभाको बैठक प्रविधिक प्रयोग गरेको कर्ल लैङ्गिक हिंसा रोकथाम अंश रोकियालाई सम्बन्धी संकल्प प्रस्ताव पेश गरेर कार्यसूची अनुसार बैठक हके लाग्ल छट। राष्ट्रिय सभाको सदस्य रेणु चन्दक महिला हक जोगाइलाई तसु न्यायमा पहुँच सुनिश्चित गरेरलाई चाहेला नीतिगत कानुनी अंश संस्थागत व्यवस्था गरेको प्रभावकारी गर्ने सम्बन्धी संकल्प प्रस्ताव पेश गर्ला कार्यसूची रहला। सङ्घीय संसद सचिवालय महासचिव पदम प्रसाद पाण्डे जानकारी दिएर छट। आज बैठकमा राष्ट्रिय सभाको अध्यक्ष नारायण प्रसाद दाहालक प्रधानमन्त्री अंश मन्त्री परिषद कार्यालयबाट पाइला पत्रक व्यवहार जानकारी गराला छट। उसनिकै गरेको परराष्ट्र मन्त्री शिशिर खनालक आफ्नै मन्त्रालय सङ्घीय सम्बन्धित मौखिक प्रश्न लखक उत्तर दिएलाई कार्यसूची अनुसार बैठक हक्ला हो। सरकार ऊर्जा क्षेत्रलाई प्राथमिकता धरिको ऊर्जा पाठाला रणनीति तयार गरेको करन्टा किन्ला सम्झौता पिपिए तसु अनुमति पत्र प्रक्रिया समीक्षा गरेर कार्यदल गठन गर्ला अन्छो। करन्टा खपत तसु पाठाला पढ्याल योजनालाई आगो बढाएर जनाएर छट। लामो समयदेखि प्रगति नायकलाई 38 करन्टा आयोजनाको अनुमति रद्द गर्ने तयारी। सङ्घिक प्रसारण लाइन सब स्टेसन अन्छो सिन्चा आयोजनक बनाएर लागि बेसको दिल मन्त्रालय जनाएर छट। आयल आर्थिक वर्षमा ऊर्जा पूर्वाधार लागि रु 85,54 करोड बजेट विनियोजन कटी निजी क्षेत्र सहभागिता सुशासन शासन तसु सेवा प्रवाह सुधार लागि पनि सरकार प्राथमिकतामा धर्ल छट। मधेस प्रदेश सभामा आजदेखि प्रदेश विनियोजन विधेयक अन्तर्गत आइला आर्थिक वर्ष 83-84 लागि विनियोजन हकल विषयगत मन्त्रालय शीर्षक उपकुरकानी अखिल लाग्दर छ। विनियोजन विधेयक उपकुरकानीको लागि आज दिनखानी 10 बजेदेखि तोक्लस अनुसार प्रदेश सभाको अधिवेशन आह्वान हकल प्रदेश सभाको सचिवालय सचिव बासु प्रसाद कोइरालाई जानकारी दिएर छ। प्रदेश सभाको आजदेखि सरकारक विनियोजन विधेयक उपकुरकानी सुरु गरेर सम्भावित कार्यसूची अनुसार उही रहला बाजलर छ। मधेस प्रदेश सरकार आइला आर्थिक वर्ष 83-84 लागि रु 41,13,86,00,000 बजेट विनियोजन कर्लर छ। मधेस प्रदेश सरकार अर्थमन्त्री युवराज भट्टराई प्रदेश सभा बैठकमा आइला आर्थिक वर्ष 83-84 कृषि नवप्रवर्धन उद्यमशीलता प्रवर्धन शिक्षा स्वास्थ्य लागि प्राथमिकता धरिको रु 41,13,86,00,000 बजेट प्रस्तुत कर्लर छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य अंश प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 उप दफावार कुराकानी सुरु अख्लर छट। समितिको आज सङ्घीय संसद सचिवालय सिंहदरबार बस्ल बैठकमा विधेयक प्रस्तावना तसु मनेक दल लखक उप विस्तृत कुराकानी अख्ल हो। कुराकानीमा सांसद लखक बेसको अपराध न्याय निरूपण लागि विश्वसनीय जाँच अपराध निवरीकरण तसु प्रभावकारी अध्ययन अनुसन्धान कार्यलाई झुट्टा छुट्टी व्यवस्थापन लागि प्रस्तावना समेट्न सुझाव दिएर छट। पाछल्लो समय प्रविधिमा रहल अपराध बढीको जयल जैविक तसु भौतिक सँगै डिजिटल अपराध जाँच अनुसन्धानका लागि पनि थप कार्यालय सांसद प्रस्ताव गरिरहेको छ। बैठकमा सभापति ओजस्वी शेरचनक अग्नि नेपालमा यी सँगै सम्बन्धित कटखा जनशक्ति तसु अग्निक आधुनिक ल्याब चालयलाई कर्ल कटखा जनशक्ति तसु पूर्वाधार चालक र छट। बाजीको तथ्याङ्क उपलब्ध गराएलाई प्रयोगशाला पदाधिकारी लागि निर्देशन पनि दिएर छट। विश्वविद्यालय 3 वटै संकाय अन्तर्गत पहिला सेमेस्टरको परीक्षा सम्पन्न हकला 7 दिनमा सार्वजनिक कर्ल छ। विश्वविद्यालयको अनुसार व्यवस्थापन अंश कानुन संख्या 72.58%, विज्ञान अंश प्रविधि संख्या 79.03%, तसु शिक्षा अंश सामाजिक विज्ञान संख्या 99.44% पास हकल छ। विश्वविद्यालय गुणस्तरीय शिक्षा तसु प्रभावकारी परीक्षा प्रणाली लागि प्राथमिकता धरेको समयमै नतिजा प्रकाशन कर्ल लक्ष्य अनुसार परीक्षा प्रकाशन कर्ल जनाएल छ। नेपाल आयल निगमक पेट्रोलियम पदार्थक मूल्य घटाला छ। निगमक चालयला समितिको मङ्गलबार बैठक पेट्रोल डिजेल मट्टितेल हवाई इन्धन तसु खाना पकाएला एलपी ग्यास मूल्य घटाला हो। निगमक पेट्रोलमा प्रति लिटर रु 20 डिजेल तसु मट्टितेल प्रति लिटर 30 रुपियाँ घटाला छ। खाना पकाएला एलपी ग्यासक मूल्यमा प्रति सिलिन्डर रु 100 कटौती गर्लर छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घको जल रातदेखि पेट्रोलियम पदार्थ मूल्य घट्ला सँगै स्वचालित प्रणाली अनुसार भाडा समायोजन गरेलाई सरकारसँगै माग कलर छट। महासङ्घको अध्यक्ष पुण्य प्रसाद सेटौला स्वचालित प्रणाली बमोजिम भाडा समायोजन गरेलाई दिन सरकारलाई अनुरोध कर्ल
अग्ल हो। अध्यक्ष सिटोलक सार्वजनिक यातायात भाडा, निकोल कल, इन्धनको मूल्य मात्र नाकेको सवारी साधन चालकलाई खर्च, मर्मत सम्हार, बिमा, श्रमिक पारिश्रमिक, अतिरिक्त पाठ पूर्जा मूल्य, ब्याङ्किङ लागत, अंश सभ्य आर्थिक सूचकलाई वैज्ञानिक आधारमा मूल्याङ्कन अखे प्रहलाद बाजलर छ। नेपाल राष्ट्र बैङ्कका कार्यवाहक गभर्नर किरण पण्डितका आयलाई मौद्रिक नीतिक उप आर्थिक बढाइलाई सहयोग गर्ने वित्तीय स्थायित्व तसु मुद्रा स्फीति बीच सन्तुलन कायम गरेर प्रहलाद बाजलछट ओखली नियामकीय सुधार डिजिटल वित्तीय चुनौती व्यवस्थापन अंश नीति बनाइलामा सरकार लखक बीच समन्वय चाहिँ रहल उल्लेख गर्छट। कार्यक्रममा बैङ्क अंश वित्तीय क्षेत्र प्रतिनिधि चाहिँ तरलता तसु मनेक ब्याज रखल पनि कर्जामा माग मनेक रहल निष्क्रिय कर्जा बढीको जैल तसु बैङ्किङ क्षेत्र संरचनागत समस्या सल्टाइलामा आयला भौतिक नीति केन्द्रित हके पर्ला धारणा व्यक्त गर्छ। काठमाडौँ महानगरपालिका लामखुट्टेई कप्टलबाट लाग्ले डेगु रोग रोक्यालेलाई लार्वा खोज तसु नष्ट गर्ला कार्यक्रम चलाइला पाछलो समय डेङ्गु बिमारी बढे थाल्न पाछु यी असारभित्र नै कार्यक्रम पहिलो चरण अन्तर्गत सेबेओडामा लार्वा खोज तसु नष्ट गर्ला कार्यक्रम चलाएर रणनीति तयार अक्ल जनाला छ। उही अभियानमा लागि काठमाडौँ स्वास्थ्यकर्मी स्वयंसेविका तसु समुदायमा आदि सङ्घ संस्थाका प्रतिनिधि लागि तालिम दिएको खटाएर तयारी गर्न काठमाडौँ महानगरपालिका महामारी रोग घटाएर अञ्चल रोक्याले कार्यक्रम सम्पर्क मानिसक ऋषि प्रसाद भूषालाई जानकारी दिएर रहेछ। ओक्री गन्छ काठमाडौँ महानगरपालिका यही वर्ष पानी पर्ला सुरु अक्लसँगै डेङ्गु रोक्याले लागि तालिम पाइला 1650 जनशक्ति चलाएर गर्न तयारी गर्न रहेछ। बर्खे उप अदालतक नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई छोडेलाई माग दायर गर्ल बन्दी प्रत्यक्षकरण रिटमा अन्य मुद्दासँगै सम्बन्धित फाइल झिक्यालाई आदेश गर्ला छन्। न्यायाधीश दुईटेक टेक प्रसाद ढुङ्गाना तसु मेघराज पोखरेललाई मिलेको इजलासक सम्बन्धित अदालतबाट मुद्दाको मिसिल झिकाको असार 18 गते पेशी तोकलाई आदेश गर्ला छन्। मिल्न इजलासक दीपक भट्टसम्म प्रतिवादी हकीको विशेष अदालतमा दायर मुद्दा मिसिल मागेलाई आदेश गर्ला छन्। एसनिके भट्ट समेत हकीको उप अदालत पाटनक दायर भई बैङ्किङ कसुर मुद्दा सक्कल मिसिल झिकालाई पनि आदेश गर्ला छ। चितवन राष्ट्रिय निकुञ्जकभित्र जङ्गलक सफारी सेवा आजदेखि बन्द अक्लर छ। निकुञ्जक वर्षाको समयमा पलबारी आएला रुख ढालीको बाटो कन्जेल अख्ने जसले कारण पर्यटक लागि असजिलो अखेला जनाको सफारी बन्द कर्ला हो। निकुञ्जक सूचना अधिकारी अविनाश गाहामागरक अनुसार अर्किक सूचना नयकर्लासम्मक लागि सफारी सेवा बन्द कर्ला हो। वर्षाको अवस्था डिठाकु दसैँ आगु आसपासबाट निकुञ्जकभित्र सफारी खोलेलाई जैल नै परम्परा रहेछ। बित्ला 24 घण्टामा 2,197 सवारी चालक नियम मिस्लामा कारवाही पर्लर छ। यीबाट राज्यकोषमा 21,40,546 राजस्व दखेला अक्लर छ। काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय अनुसार मोड प्याएको सवारी चालकलाई 82 नियम विपरीत राइट सेयरिङ करलाई 101 सङ्केत बत्ती उल्लङ्घन करलाई 105 तसु बेसको गतिमा सवारी साधन हुकालाई 170 जनालाई कारवाही गर्न हो। यसनिके लेन अनुशासन पालना गर्नलाई 77 निषेधित क्षेत्रमा हर्न बजारलाई 61 कार्डो सिसा धरला सवारी साधन चालकलाई करलाई 22 एक तपी बाटमा सवारी साधन चालकलाई 54 तसु अन्य सवारी नियम पालना नगर्ला 1,538 जनालाई कारवाही गर्न हो। झापाक बाहुनडाङ्गी क्षेत्रमा हात्तीक बढ्लो आतङ्कका कारण स्थानीयवासी डराकु बसेलाई बाध्य रहला छन्। हात्तीक बाली नष्ट गर्ला कनेक साथै मानिसलाई झम्टिक्यु कटी अग्नि यसम्म 31 जनाको ज्यान जल रहेछन्। उयो ठाउँ जिर्ण बनला सोलर फेन्सी मर्मत गरेको हात्तीक पछिलाई रोक्ला सरकारसँग माग गर्ला रहेछ भने जिल्ला प्रशासन कार्यालय द्रुत प्रक्रियामा टोली चालकलाई गर्न जनाला रहेछ। काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका 4 इभी गाडी ठोकटे स्कुटर चालक मर्ल अक्ल छ। जिल्ला पुलिस कार्यालय काभ्रेपलाञ्चोक अनुसार काठमाडौँबाट सिन्धुपाल्चोक 12 बजेतर्फ जैटी गर्ल इभी गाडी ठोक्कर दिएको सिन्धुपाल्चोक जलबिरी गाउँपालिका 1 घर अक्ल 5 खाल ठाउँमा 1 माइक्रो फाइनेन्समा काम गर्ल 24 वर्षीय मिन कुमारी श्रेष्ठक मर्ल अक्ल हो। इभी चालक सिन्धुपाल्चोक लिसङ्कु पाखर गाउँपालिका 7 बसला 43 वर्षीय कर्णबहादुर कार्कीलाई पुलिस रोक्यालयमा लिएको घटनाबारे थप अनुसन्धान गरिरहल जनाला छ। अग्नि मनसुनक वायु प्रभाव रहला छ। गण्डकी तसु लुम्बिनी प्रदेशक बाँकी भागक कर्णाली तसु सुदूरपश्चिम प्रदेशक सेबे भूभाग मनसुन विस्तार अक्लर छ। देशक हिमाली भागक मनेक ठाउँमा गर्जनेसो तसु चम्कलासँगै मन मनेक समक वर्षा तसु हिउँ परेल सम्भावना रहेछ। देशक पहाडी भागक धेरै ठाउँ गर्जनेसो तसु चम्कलासँगै मध्यदिनसम्म वर्षा तसु हिमपातक अन्जु तराई भागक मनेक ठाउँमा गर्जनेसो तसु चम्कलासँगै मध्यदिनसम्म वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी लुम्बिनी तसु कर्णाली प्रदेशक पहाडी भूभागक एकै दुई ठाउँ बर्खे पानी परेल अनुमान कर्ल महाशाख जनाएर छ। आजलाई धनवारी भाषाको समाचार सिद्धिलेख हस्त शिवा ढोक गरिनु।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 4 बजेसम्म सुनाउँदैछौँ राष्ट्रभाषाका गीतहरू। सुरुमा सुनौ थारू भाषामा डे कुमार चौधरीको सुर तथा सङ्कलन रहेको छ यस गीतमा।

अहिले सुनायौँ सियालाल रामको सुर तथा सङ्कलनमा रहेको यो अर्को गीत मैथिली भाषामा हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला यहाँहरूले सुनिरहनु भएको छ विभिन्न भाषामा गीतहरू। अब सुनौ तामाङ भाषामा अमर सिंह लामाको सुर तथा सङ्कलन रहेको छ यस गीतमा।

अहिले सुनायौँ जगमोहन वामी र उर्मिला साकेको सुर कृष्णमानको सङ्कलन नेपाल भाषामा. अब सुनाउँदैछौँ यो अर्को गीत शेर्पा भाषामा पूर्ण शेर्पाको सुर तथा सङ्कलन रहेको छ.

अहिले सुनायौँ मोहन राईको स्वर तथा सङ्कलनमा रहेको यो गीत राई बान्तवा भाषामा। अब सुनाउँदैछौँ चामलिङ राई भाषामा यो अर्को गीत चुडामणि चामलिङ राईको स्वर तथा सङ्कलनमा।

फेरि सुनायौँ भोजपुरी भाषामा यो गीत गोपाल ठाकुरको स्वर तथा सङ्कलनमा. अब सुनाउँदैछौँ ताजपुरिया भाषामा सीताराम ताजपुरियाको स्वर रहेको छ भने सङ्कलन बुद्धलाल ताजपुरियाको.

अहिलेलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ मगर भाषामा दिलबहादुर थापाको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। शेर्पा भाषामा समाचार प्रसारण भइसकेपछि नेपाल भाषामा कार्यक्रम जीवन्दबु सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
1: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853-45701 र 9853-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिनु भएको छ। चम्मती स्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउनुभयो। सभापति लामिछानेले नवनिर्वाचित केन्द्रीय सदस्यलाई प्रमाणपत्र र घन्टी उपहार दिनुभएको थियो। केन्द्रीय सदस्यको शपथपछि सभापति लामिछानेले निर्वाचित पदाधिकारीलाई शपथ गराउनुभयो। यही असार 7-12 गतेसम्म चितवनको भरतपुरमा रासोपाको पहिलो महाधिवेशन भएको थियो। महाधिवेशनले सभापति, 2 उपसभापति, 1 महामन्त्री र 3 सहमहामन्त्री सहित 900 सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो। सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै शपथ लिइसक्नु भएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभाको बैठकमा सभामा उठेका विषयमा जवाब दिन सरकारलाई रुलिङ गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा उहाँले उक्त रुलिङ गर्नुभएको हो। राष्ट्रिय सभाको बैठकमा सदस्यहरूले आकस्मिक, शून्य, विशेष समय र प्रादेशिक सरोकारका समयमा उठाएका विषयको जवाब सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै मन्त्रीहरूलाई निर्देशन दिनुभयो। कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। किसानलाई राहत हुने गरी धान बालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो। सरकार बीचको सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन युरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गएरातीदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणाली अनुरूप भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ। नेपाल आयल निगमले आज बिहानदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20, डिजेल र मल्टिटेलमा प्रति लिटर 30 रुपियाँले मूल्य घटाएको थियो। महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले स्वचालित प्रणाली बमोजिम भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभयो। महासङ्घका अध्यक्ष सिटौलाले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र नभएर सवारी साधनको सञ्चालन खर्च, मर्मत सम्भार, बिमा, श्रमिकको पारिश्रमिक, अतिरिक्त पाठपूर्जाको मूल्य, बैङ्किङ लागत तथा समग्र आर्थिक सूचकलाई वैज्ञानिक आधारमा मूल्याङ्कन हुनुपर्ने बताउनुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी अभियोगमा 5 पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुपाल्चोकका वाङदी लामा, रामेछापका ललित बहादुर तामाङ, धादिङकी सन्तोषी लामा, चन्द्रगिरी नगरपालिका 8 रामदास महर्जन र काठमाडौँ महानगरपालिका 15 निवासी सरिब गिरीलाई पक्राउ गरिएको हो। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ प्राण 4 समाचार। अब एकैछिन विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
1: *14#15# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। दक्षिण कोरियाका राष्ट्रपति ली जे मियुङले हान सेवोङ सुकलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति प्रवक्ता काङ यु जुङले आज घोषणा गर्नुभएको छ। नियुक्ति जुलाई 1 लागू हुने जनाइएको छ। यो सँगै हान ली जे मियुङको प्रशासनमा दोस्रो महिला प्रधानमन्त्री किम मिन सियोकको उत्तराधिकारी र देशको इतिहासमा 50 प्रधानमन्त्री बन्नुभएको छ। दक्षिण कोरियाको राष्ट्रिय सभाले हान सेवोङ सुकलाई प्रधानमन्त्रीको रूपमा नियुक्ति गर्न गरेको मतदानमा 166 मत पक्षमा र सत्तापक्ष र सरकार समर्थक दलहरूबाट उपस्थित 167 सदस्यहरूमध्ये 1 विपक्षी मतको साथ अनुमोदन गरेको जनाइएको छ। रेडियो नेपालबाट अपरान्ह 4 समाचार सकियो। समाचारको अर्को बुलेटिन 5 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपालीन आङ छिरिङ लामा शेर्पाने सिरिकेकी साङ्गुर सेन्रोनाङ राष्ट्रिय सभाकी आरिङ सक्दुला चिख्याप नारायण प्रसाद दाहालकी आकस्मिक विशेष शून्य तेजिन प्रादेशिक सरोकार तुसोला छोकमितुई जकु टिवाकी कोर्ला लेनगेकुला सुङ्की लोनपोतेवाला निर्देशन नाङ्गुभिन सक्दुला छोकमितुई खोङतुई टोसोक्ला मिमाङ तिवाताङ क्यान डेलो तुपकोर तुई कोर्ला जकु टिवाला सुङ्की लेन ग्यागौला सुवा जाक नाङ्गुभिन छोकमितुई यर्बी तुसो गोजुसीमा ग्यालखापकी दासा नाचोक्ला स्वत तङ टकपा दोके रङजुङ कलेत्यो गुप्तकी तुसोला रङ सुङ्क्यो प्रोग्राम तङ राहतकी टडिकी गोला सुङला सु नाङसुङ सङ्दुला छोकमितुई सुकुम्बासी त्यो देही वाउ दासा क्युनजाक चिने होल्डिङ सेन्टरलाई क्यु ताङ तान्दा सुङ्क्यो भोतुप दासा टडिक माके क्याने होल्डिङ सेन्टर ने सङ देन्दुप हुर्था क्याउ सुङिन गोकुल क्या नाङसुङ राष्ट्रिय सभाकी आरिङ सङ्दुला छोकमितुई जाक नगुप टिवाकी कोर्ला लेन ग्याक नाङिन छिग्याल लोनपो शिशिर खनाल कि यम्बु ताङ ग्याकर पर्की सन्सम कोर्ला थेन्दुप कल्यात्यो लोग्युकी सन्धि नक्सा ताङ थोकी शिला कुटनीतिक सितेमा मेता जब सुङ्की खेलेन होतुप सुङसुङ लोनपो खनाल कि यम्बु ताङ ग्याकर कि लक्सेपी छोकपी सकुल नासोकी सन्समकी कोर्ला कोर नासोक्थ्यो थाक्सोत क्या नगुप इन्सिनङ लिम्पिया दुरा लिपुले कालापानी तङ सुस्ता सकुल्ला ग्यालखापनिकर्की लक्सेपी छोकपी तरुङसङ थाक्सोत कितुपला लुन्दोतुप सुङसुङ दुखरा क्याने राष्ट्रिय सभाकी आरिङ सोकदुला रिक्सुङ टोसम तेजिन नागरिक उड्डयन लोनपो खड्कराज पौडेलकी कालीकोटकी सुन थराली नम्रुथाङ जिन्क्योङ केमाथुपु गिन्छ गुन्छन थो सिरुप्ती नम्डु थोकु मितुई थोङयुङ मयुन्दुप सुङसुङ छोकदुला छोकमी विष्णुबहादुर विश्वकर्मा कि टिउ टिवाकी कोर्ला लेन ग्याक नाङिन लोनपो पौडेल कि नम्डु थोकु मितुई थोफर्सिङ याङलुङ कालीकोट कि सुन थराली नम्डु थाङला नम्डु झिन्क्योङ कि थोपु ख्यान्थोक नाङसुङ लोनपो पौडेल कि साने सुङ तङ नम्डु झिन्क्योक पातुई पर्ला चिगडिल क्याने गौसोई ल्याचेत पटरी क्याने ग्याङसिङ तङ लक्सेपी टडी क्याने कालीकोटला नम्डु झिन्क्योङ कि थुप्ला सुङकी ख्यालेन होतुप सुङसुङ प्रतिनिधि सभाकी लोबजुङ ठोतेन तेजिन दलेन लक्ष्य सोकपाला राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नितोङ गेजु ग्याची कोर्ला टोङ्गु गोसुनवाए आरिङ सिहा दरबारला देउ छोकपी छोकदुला छोकमितुई विधेयकला होतुप दाफातुई कोर्ला टोङ्गु गोसुइन खोङतुई अनलाइन तङ डिजिटल सितेमा लाका मेलाकपातीय फरिन गलु सुङिन डिजिटल क्योपो लोकपो कि परिसन तङ न्याम्सिप कि गोला टोङ्गु नङ्गु सेनवाए छोकपी छोकसो डाक्टर ओजसी शेरसन कि गोचोई ल्याचेत पाताङ पूर्वाधार कोर्की थोदेन गोला कुसप्तेवला निर्देशन नगिन विधेयक कोर्की दाफातुई टोङ्गु ख्यापाकी शिला गोपाल चौधरीला फेपस्वप थाक्चोत क्याउ ख्यान्थोक नाङ्गुभिन राष्ट्रिय स्वतन्त्र पार्टीकी थेङताङबोकी छोक्सेन तेमा गेलुप कुसप तेजिन केन्द्रीय छोकमितुई कोसाकी ताम्चे सुनाङ वाए रासोपाकी केन्द्रीय लेखुङला आरिङ कोडी क्याउ ल्यारिमला छोक्सो र बिलामी सानेकी सोखी कुसप तङ केन्द्रीय छोकमितिओला ताम्चे सुनाङ्गुभिन असारलाकी गते दिन्नेजुन गते चिङिसेक भरतपुरकी चितवनला कोडी क्याउ रासोपाकी छोक्चेन्ने छोक्सो छोक्सो सोन्पा मिराङी महामन्त्री चिक छाक्रोक महामन्त्री सुम तङ केन्द्रीय छोकमी मिरा गुप्चु गुआगु थुइन रासोपाकी केन्द्रीय छोकमीला खुला तङ समावेशी छोकला मिरा सुम्चु सुहासुम खस तङ आर्य छोकला मिरा चिथम्बा आदिवासी तङ जनजाति छोकला मिरा गु थारु छोकला मिरा नि मधेसी छोकला मिरा ङा दलित छोकला मिरा सुम तङ मुस्लिम छोकला

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: हजुर, निलामी बाज मेचमी सिक्किम चाहिँ निनाचुना दिगु ख रेडियो नेपाल, रेडियो नेपाले झी लोककवि राजभाइ जकमी चुयादिगो पुर्खाया पला खुवा या विशेष झी सेतो ज्याजो झ्याकाचु ख निलामी बाज मेच वेक न चुयादिगो वेक न हाला दिगु पनि झी सत्यमोहन जोशी या विशेष वेक न यनादिगो योगदान या विशेष वेक न एकदमै चौगो चाहिँ ऐतिहासिक थो काव्य गद्य काव्य मेजुल निलामी बाज मेची थाहा छ यतो पुर्खाया पला खुवा या विशेष वेक लिसे निन्कन या झ वेक न चोयादिगो द्योछा वेक न नकट्ने जित सेनादिगो ख जी ल्याफै मफै जी हाल्फै मफै छेमा फोसे राजभाइ जोगमी जिठो मेछपो हाली
1: एकदमै ज्यू
0: हजुर जी पुर्खा पि आज अजिपी नेपा दे नि सोपी मा भ्या तजले जी शिल्प कला कृति स्वाथे हुएका ओपी आज अजिपी नि ज्ञान लुमङ्का झी न नुगु युगे न्या इमगु पला खुवा खुगु काव्य इमित तु हे लल ह्या राजभाइ जोगमी जो छि यो दशा छिचो आदिको मे थो पुर्खाया पला खुवा या देशा खो छु कथा थोचो आदिको ख छ्यातो पुर्खा त लोमङ्का चाहिँ ने छपु मे छि चाहिँ चुयादि ल ठुके मुनुटे पनि ल्याख्याले ने पेमदो कयो कथा थो छि चाहिँ थो सिर्जना आदिको ख
1: एक सोभा उपेशजी डक्टर नापान छि नक्ने गु कविता भन्न ढिल ड मतलब चाहिँ तस्कै चिर बजे जो लगाएको
0: छ
1: एकदमै म्याट्रिक छन्द खट
0: हजुर
1: मात्र मात्रा ल्याखे छन्द एउटा म्याट्रिक छन्द है
0: ऊ
1: छि चाहिँ जे छ अझ सिक्रो टाइपलाई छि सरल चल छि चाहिँ ठोजो कठन छि चुए मासा चुए फेका पिन्टो नै होला नक्ने छि गु न्याना ढिल ठो पुर्खाया पल्ला खुवा छ्या चुए ढिल लगा ठुकै नछु कारण डु यस चाहिँ पाछ्य जो डिजिटल 2072 साल लोकतन्त्र दिवस खुनुका वैशाख 11 गते चाहिँ नेवा राष्ट्रिय चाहिँ नेवा ट्याउ चाहिँ राष्ट्रिय सङ्गठन नेवा डेट पनि लोककवि राखेर जिटो पर्वी बिल 2072 लोकतन्त्र 11 गते वैशाख 11 उसले चाहिँ जिटो ऊ जिटो नेवा खेलन टस्कै तरौँ सम्मान या टे भने जिटो छौ महसुस जुलुसा अब के नै जिटो उर्साल भयो बोल लिसले चाहिँ ठुटस्कै टरौँपट्टि पर्वी जोडे जिटो झन झ्याटोल्का

0: पुर्खेट सम्मानिया पुर्खेट सम्मानिया रे जिङ मुगा मचापि निश्चित बन्दु मेउ संस्कृति ने चाहिँ चाहिँ चाहिँ
1: निकोगु संस्कृति ने चाहिँ
0: पिका कुटो याया वनेगा
1: त्यसले चाहिँ 2072 रहेछ त चाहिँ लोककवि यो मानार्थ चिता चाहिँ पद बिलछि नेवा दे दबुन ठ्याक्के ध्याउ खसा छिटो लिपा छिटो लिपा चाहिँ चाहिँ छिटो बिउदी पद या त चाहिँ छि चाहिँ सक्सु लागि चाहिँ एकदम वेटेज फुल ख वजनदार ख जे चाहिँ सक्षमे मुनु खर या चाहिँ छि साबित नादि ल
0: अब चाहिँ पाठक त सन्थाइ होला
1: समालोचना
0: तर चाहिँ सेरा ठेन्टु यो कुटो यानका फिकेटापे चाहिँ छौलो व्यक्त पनि जीवन पक्ष जुल जे गड्या नचोया लिप्टिया चाहिँ मेउपट्टि छन्दबद्ध कविता खट हो पढ्या नचोयो जुल ढालो समसमय सु चाहिँ जे अड्यान या त सोवाटी नै टाइम उहाँका युवाल उहाँ उहाँका साल खाना याबले जे चाहिँ ठो छिटै 74 डुनकुल जुल होला 74 डुन चाहिँ करिब करिब ठो जुबिचार 150 झुल्का 150 हप्ता त हामीले 3 वर्ष जिउ निचिन चाहिएछ 3 वर्ष टुल्का ठो
1: 3 वर्ष
0: अनि औसा चाहिँ जुन साँपे सन्तोषका ठाकुरको जायारे होइन न्यायपिष्ट खोने पुवन कि होला ठो चाहिँ गु उख्नु असार 20 गते मेउ संस्थामा नेवाटे राष्ट्रिय सङ्गठन नेवा डेडब्लिङ ठो चाहिँ मतलब चाहिँ विमोचन याको उर्जाको मुखका नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल सरकार यो चाहिँ साहित्यिक संस्था हो उकेन मङ्का खट सहकार याबेका
1: छौँ विमुखु नेपाल भाषा नुहाके विमुखु तर छु कार्यक्रम नेपाल भाषा जुल नेपाल भाषा यो थो अन्तर्क्रिया न हामीलाई विमोचन जुगमुखु पुर्खा यो पला खुवायो विशेष
0: गणतन्त्र वेट हुँका यो चाहिँ छौ उपलब्धि ख आज त अवसर वल एकदमै अहिले चाहिँ ठो किताब प्रकाशनीय चाहिँ छेउ चाहिँ ठो बागमती प्रदेश यो चाहिँ संस्कृति तथा पर्यटन मन्त्रालयमा पिकाउको टिका चाहिँ छौ नेपाल चाहिँ नेपाल भाषा त मान्यता बिरुङका सुरुवात चाहिँ ठो निश्चित रूपमा ठो अनु कार्यक्रम एक सेना चाहिँ ठो ऐतिहासिक जा झुलटेपट्टि ढाल अहिले यो कुसेन ठो किताबी भएर यो को प्रशंसा या त होला उके चाहिँ जे गु कुट यान नेपाल भाषा खेल मतलब धामल घाटो छ चाहिँ राजवेश बाल जाटका धाउने जिसापे खुसीका
1: हजुर आज खिस खुसी जुवादिल छिजेन बाजमिज त छि सुयुगु छु कविता या त छि चाहिँ मे हाला निका दि
0: कविता चाहिँ जे चाहिँ या ठुके चाहिँ मेरो विशेष त ठुके क्युआर डुका हरेक चाहिँ कविता चाहिँ क्युआर या चाहिँ छ यानु जुल क्युआर हाल्ला ठो क्युआर चाहिँ छि फोटोकाल कि ठो कविता
1: चाहिँ युट्युब
0: विशेषता ठो जुल ठुके चाहिँ जे चाहिँ महा चाहिँ सोम
1: राष्ट्रिय
0: विभूति पिन्टु ठ्याउ जुल सोम नेवा चाहिँ सहित पिन्टु ठ्याउ जुल सोम सोम पेम नेवा सहित मध्ये सोम पेम सहित मध्ये सोम चाहिँ नेवा जुल ठुक्ट चाहिँ राष्ट्रिय निम्ति मतलब चाहिँ बिराङ्गन ज्याम केटी लक्ष्मी जुल ठुठ्या ठुक्ट चाहिँ डुठ्याउ जुल उके चाहिँ डक्ले नापा चाहिँ जे ठुके चाहिँ सोम राष्ट्रिय विभूति पि मध्ये छम विभूति चाहिँ कविता चाहिँ जे चाहिँ छन् न्याङ्केका
1: हजुर ज्यू एकदम
0: ठोख नेपाल सम्बटिया प्रणेता
1: सङ्घ
0: चाहिँ जातीय छन्द चोयुका छन्द चाहिँ टट मछि डुगे भने जातीय छ लोक छन्द होला ना ना ना ना ना ना ना ना ना ना ना ना ना ना शङ्ख डर र साखा सुख शङ्ख जोना चोम नेपा डेया विभूति ख अति हने बम जुजु मखु मन्त्री मखु बन्जाजक ख व बन्जा जुसा हलि न्यङ्क लुया चोङ्गु ज व लखु तीर्थ खुसी या फी लुया जति खम लखु तीर्थ खुसी या फी लुया जति खम शङ्ख धर साखा सुख शङ्ख जोना चोम गरिब या दुख या घा नुग मिखा खङ्का सकुसिगु त्यासा फुला देश माठौ वङ्का नेपा मिझी

0: उटिगेना म्यागु मन्त्र श्याम शङ्खधर साखा सुख शङ्ख जना चुम छिगुडे नेपाल नाम सम्बट हे डेका गबले हे स्वामजीगु लुसुवा छफ भएका नेपामिया स्वाभिमान टजा याना वम शङ्खधर साखा सुख शङ्ख जना चुम नेपा डेय विभूति ख अटि हने बम अटि हने बम अटि हने बम शुभा
1: तो निनी नए मगाउ थे जुल थयो बालाउपटि आछि जातीय छन्द चुयादिल हुन चाहिँ राष्ट्रिय विभूति हुन चाहिँ सुके त्यासा पुला जन्त त्यो पनि उत्थान यनादि म शङ्खधर स्वाखा नेपाल सम्बन्ध्यो प्रेरणा एकै बाला उडङ्गा सुयु चाहिँ हालिको एकदमै
0: माटोमाला चाहिँ छमठन ठ्याक्क न्याउने बोलका गद्य गुरु पण्डित निष्ठानन्द बजार पेङ्ग ठाउँमा डे डक्ले ठक्कालीमा ठाँचो निष्ठानन्द बजार छ वे कयु पाखे डक्ले नापा छापा खान किताब त्यहाँ होस् यसो नेपाल राष्ट्रिय युग मतलब चाहिँ झ्याउपट्टिका वेकट लुमाइके निशा गद्य गुरु निष्ठानन्द वम्बा ट्वाले चुम ज्ञान यागु बाख सकसिट ठम ठगु कुलो गुबाजु या नित्य कर्म याना बुद्ध धर्म सङ्घ जल पुण्य याल ज्याना जीव काछि छिगु भाया दुःख सुख बोम गद्य गुरु निष्ठानन्द वम्बा ट्वाले चुम डोट बिका छापा आख ठगु लाट डेका प्रिया पार मिटा वहे आख जल खेका डक्के नापा सफु जाना नुग युग हम गद्य गुरु निष्ठानन्द वम भाटवाले चम वम भाटवाले चम जे टोक टोक नाच बन्थेन कि ठोक्कामा बसे आठो छि चाहिँ टरमपट्टि छि पेङ्ग ठाउँमा डे छ ठाँ लुमङ्गा अहिले चाहिँ ठुकै जुज पिनु न चुयो लुगा मतलब चाहिँ नेवा टेउ निम्ति उहाँलाई नेवा भावन भया वपी चाहिँ जुजुपिएका जो सिक्युरिटी लक्ष्मी थिएन उहाँ बिराङ्गने जुल रणजित मल्ल जुल सिडी नरसिंह जुल होला उकी मध्ये यहाँ जयप्रकाश मल्ल चाहिँ मल्ल जुजु जुयान नेवा संस्कृति कलाइ निम्ति जीवन बिहा वमपट्टि होला छठाचे फुकाउ पूर्णिमाको टाक जुजु जयप्रकाश मल्ल जुजु जे प्रकाश मल्ल नेवा नुग नस्वाम फुक थगु जिन्दगी हे नेपाल निम्ति पाम कवि जुजु वछि महान गुलिखे मे काव्य स्वम मुआ ड्यो कुमारिया छे डेका सुकृति बोम नेवा सुसभ्यता हे नेवा सुसभ्यता हे डेया नुग चुताम नेपाल मण्डल हे नेपाल लुगुठाम जुजु जे प्रकाश मल्ल नेवा नुग नस्वाम फुक थगु जिन्दगी हे नेपाल निम्ति पाम नेपाल निम्ति पाम ठुलो तहाँ घर ठुलो गिजिका पनि थिएँ जो तहाँ घरलाई फुक बनाएर चाहिँ भक्काला अब नजाने ठन्नी अनि भोलि छिट्टै छ छिमेउ छु ठेरी चिनु
1: त्यहाँ छिचै थो चुया दिबे छु योपट्टि जी ठोठो मुनुट ठोठो जाति यो ठोठो विधायले चुपी चाहिँ मान्ने वर त्यो पनि चुयामा हटेका छिँ यो छु कन्सेप्ट डेका दिउ
0: डक्कै नामा जसमा साहित्यकार जो कारण होइन नेपाल भाषा या साहित्यकार पिँ चाहिँ सूर्यानोको अहिले सूर्याना यहाँ वन भोलि चाहिँ अहिले सुसुझाव लगाएर आएको मतलब देशै निम्ति जाइना उपि ने साहित्य कार्यको मुखु नेवाय निम्ति यापिले यो खुहै नेपी मेपी नेवाटो डु राष्ट्रिय निम्ति चाहिँ वीर गणेश मानका देशियो लागि जीवन पिउनुपट्टि उच्छा म चाहिँ चाहिँ पुष्पलाल श्रेष्ठका जे उयो वनमास भयो चाहिँ अहिले बन्टिनी चाहिँ गुमेश्वर ठाउँ जन्मटी ह पुष्पलाल श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टी संस्थापक उहाँको महासचिव उहाँको छाम च्याउ चाहिँ होला ठुक्ठो चाहिँ वो चाहिँ गङ्गालाल सहित छाम च्याउ

0: देवोटे भ्रिकुटी खसी राजकुमारी लासा देया वङ्गु नगु छिगु कलाकृति हलिमे न्यङ्क छ ढाका चङ्गु नगु देया वङ्गु नगु लिसबी या चोन्याम जुजुछि अंशु बर्मया यो मचा काले ठुइठे माया याना स्वाठे भएका ट मचा स्रङ स्वङ गम्पो लासा डेया अटिक हेट ठम जुजु छि गुठ नेपा डेलो वङ्का गिद्ध मिखा स्वै चोम जुजु वैगु मनैया कुबिचा ठिका वैगु मनैया कुबिचा ठिका भिर्कुटी राजकुमारी या अंशु वर्मा उम जुजु लिसी हे याना बिल ठुम ठाम ब्या भिर्कुटी नक्टिन छिङखुड बैसे लासा या लानी जुलना जनता लेटा जुजन लेटा वैगु स्वभाव वशील खाना उहिले वर्ष
1: पञ्चशील्यो सिद्धान्त अनुसार नेपा देट चाहिँ मकाटो
0: सुङचुङ गम्प न
1: नेपाटी
0: मेखट लठने कलाकृति खाना पोलिसी मितल गीत ऊ छो चाहिँ देशको लागि मतलब चाहिँ छम म्या मचा अनि बिहा छोरो छु देश न बाँडाको ल उयो चाहिँ मतलब चाहिँ आक्रमण पाइखान बच्चा झोल्टेपट्टि खोन्टुका होइन चिन्याउने चाहिँ थो थो नबनाउँछ ल
1: हजुर लिस लिसे आ झिन्जान भाजमेजमी आ छिउ थो पुर्खा पला खुवालेन नेठाउँगुपट्टि झि गोविन्द्र बा थका नकुतिनिया छु दिन झिनुती दर्जी म्युजिक भिडियो न प्याउँदु ओ म्युजिक भिडियो छोप मे नि छिए चुयादीको ख प्राविधिक पासे त झि इनापेना

0: हजुर अनि हामी भाजमेजमी छिकिमसे नाचनादीको ख रेडियो नेपाल ले रेडियो नेपालमा बुधबार परिक झ्याका उयाचनङ्गु जीवन दबु ज्याझो सि लोककवि राजभाइ जकमिजी चुयादीको पुर्खा पुला खुवा या टो विशेष ज्याझो ख अनि भाजमेजमी गोविन्द बा या विशेष वेक्ला चुयादीको मे चाहिँ छिकिम त न्यवेद न चुद्यादी गथे कि साहित्यकार मुल छिँ चुयादी ल दिल सङ्गीतकार मुन थो पला खुवा चाहिँ यो को छिँ चाहिँ चुयादी थिएँ जिसे चाहिँ ट्याका छ्या सङ्गीत कमी पिन त न छिँ चाहिँ दुठ्याका दिएको ख
1: जिसम्म ज्यापु 2050 साल ज्यापु मागुठिया परिस्थ जुल उबले निसे ज्यापु मागुठी जित पासमिन चाहिँ नेतृत्व जित हौ जुल सूर्य महासचिव लेफटाइन्जी अडिसे जुयाए च्यारटक यहाँका जे चाहिँ ज्यापु महागुठी छोले विभिन्न ठासे गाउँ गामे होइन नेपाल मण्डले चाहिला गएको छ चाहिएर बेला चाहिँ चाहिँ सुखन लगाएर ठु नेपाल डे निर्माण यापी नेपाल डे निम्ति योगदान यापी राजनैतिक व्यक्तित्व जक मुखु सामाजिक व्यक्तित्व पिन ख जीवनभरि सङ्गीते होला जीवनभरि बाजने चाहिँ जीवन पाना डु देश यो चाहिँ संस्कृति झ्याका वो पि डु जीव चाहिँ समाज यो कुहे डु ऊ ज्यापु मागुठी चोचो चाहिँ जे मामा भन्नु भने अझ पि गोविन्द बाठे झ्या पि यो कुहे खनाका जे अहिले चाहिँ जिम्छ चाहिँ चाहिँ छौ अभियान थिए झ्याका ओहो ठझौँ जीवन पाना वहाँ पिनु न जिएको मतलब चाहिँ व्यक्तित्व कृतित्व डुठाका जे कविता मेचो या भएको पनि अमर या माढाका जे सुरुवात यहाँ खका ओके चाहिँ गोविन्द बाठे झ्या पि ठुकै यो कुहे डुका होला उके देशे निम्ति जेन उपे खरेप्रे ल्याखाउँ चाहिँ ठुकै दुठेको बुझ्ल उके चिसँग अभियान झ्याके मा ठने खण्डुपिजको चाहिँ मतलब चाहिँ चेसँग खुवाजको सुया मगा खनु मधेको देश निर्माण यहाँ उपिन चेसँग माटु माले मा स मर्पिने निम्ति आवाज टे माटेप्रे ल्याखाउँ आज चाहिँ ठुसो अभियान झ्याको देशे निम्ति गोविन्द बाठे झापिन चाहिँ माइक माडे अमर यावटे यो अभियान
0: वास्तव्य चाहिँ त्यो पला खुवा चाहिँ पलाखाए जुइ पनि झुल च्यारा चाहिँ गथेकी छि चाहिँ योको योगदान बोपि तर मिडिया बाजी मोपि गन चाहिँ चोसु त गन मचोपि छि नाच्ने अफियरे चाहिँ छि छम के छ यो पनि एकै चोइ मास्यो तर चाहिँ मचोके त उयोको पि परिवार पनि चाहिँ छि त चाहिँ छुन यो पनि चाहिँ उयोको यो चाहिँ बायोग्राफी मबिल छि धाइ दिल छु ध्यादी आ छिगो पनि अभियान कथ उयोको यो पनि म्युजिक भिडियो न होल अफियर न चिसे झिना म्यो म्यो पनि म्युजिक भिडियो न वेटस नाच न रेखा चिसे झिना सुइसु वेटसँग
1: ठो गुल्न जे कविता चया छन्दमय कविताका लयमय कविता छन्द सङ्गु कठाण्डु म्याट्रिक छन्द अन चाहिँ लोक छन्द जातीय छन्द अन वार्णिक छन्द सुँगु कठन ठुक्या चोइडु तर उपयन चाहिँ नेवा जातीय लोक छन्द चाहिँ चोइडु जुल होला उके चाहिँ ठुक किताबी उद्देश्य सुर्खाएर छ ठुके गुल्न डु मूल रूपमा एकटर्जन ख कि पुरी पिएमा चाहिँ छौले लाग्यो चाहिँ चौटर्जु ख ठो फुके चाहिँ मतलब सङ्गीतमय याना चाहिँ म्युजिक भिडियो हेर्न इमु जीवन चाहिँ ठुक्या डुठेका यहाँको योजन गोविन्द भाइ बिजेले ज्या त्यहाँ हो जुल होला ठुक्ठाउँ चाहिँ ठुके चाहिँ नचटाइठ राजनैतिक व्यक्तित्व चाहिँ सामाजिक दया वीर सिंह कङ्साका हजुर होला नेपाल नापा हिडाम बिउ हिडाम बिउ पनि नेवा उछा मच्याउ चाहिँ सामाजिक सेवा पिन अन्त उनी आठन चाहिँ जे चाहिँ ठुके चुसुँ भनेर चाहिँ वीर गणेश मान्यो चाहिँ जीवन भना जीवन बनाउला जित ठुली साल ओछम होला ओहो नेवाए कामचा होला ढेसी लागि चाहिँ मतलब चाहिँ एकदम समर्पित होला बिहान निर्मल होला कला नचन मखन झेले झेले झेले होला झ्याप्ने झेले अझम छमेसु जिन छा मचेर कहाँ चोचौँ भन्नु भयो ताको झ्याउ खण्डका बिठा झ्याउ ठुकै ला मखो होला अनि ठुकै चाहिँ च्याउ छेउ सर्वमान्य महान नेता छिम वीर गणेश मान कान्तिपुर या यो म पुत्र राष्ट्र या हे खान छुङ्गु राणा तन्त्र हङ्केट डिनी डिनी हे च्याम शहीद गङ्गा लाल नाप जेल काण्डे लाम हो ह्याक्को ख्यासा ह्याक्को डासा ओ मोटोटु ठ अडान सर्वमान्य महान नेता झिम वीर गणेश मान सु मकास बिया बियाजक राजनीति लुम हो ठगो पार्टी व पडसिबेन देश चेखङ्कुम हो वैगु कीर्ति विश्व जगते छिगु नेपा जुल महान छिम वीर गणेश मान निष्कलङ्कमा लौह पुरुष छिगु नेवा पौरख खव छि नेपाल रटन विश्व या हे गौरव छिगु नुगले टुई सडाव झलमल सुर ड्य समान सर्वमान्य महान नेता छिम वीर गणेश मान
0: हजुर काव्य कथन छि चाहिँ वीर गणेश मान त झन वीर झन अमर छि यहाँ दिल
1: झिकुट या सार चाहिँ चिराको छ बजाएको छ खण्ड काव्य जे फुटो चाहिँ हेर्नु चेन ठुनका सुरुवात
0: खण्ड काव्य
1: नियुका सम्भव त झिकुट या होइन ठुकै धाँचिनु चाहिँ ठुके चाहिँ झि चाहिँ यो कुसु छ नेवा व्यक्ति पनि जीवन अध्ययन यान इमो जीवन अध्ययन यान जी कुली खोयाका खोयाजको मुखको छिटो चाहिँ वाक्र हेर्न मासु हल्का मु मतलब चाहिँ ट्याग डम्ना एमटी या अन्याय अत्याचार ठुक्या फुक्या ढुका
0: ढुङ्गा
1: खोन खोया हिँड हेला होला टन चाया जे चाहिँ एकदमै क्रान्तिकारी नजिएका ठुकिटा सोच्छु ठो जिउ लागि ठो तरौँपट्टि अभ्यासका ठो जिउ जे पनि छ तरौँ अभ्यासका ल अझपट्टि मतलब चाहिँ जुलका ठो छो काव्य न्यागु ठजु ठौँ यदि पुष्पलाल श्रेष्ठ या जन्मन्ती वेकसम्म चाहिँ कम्युनिस्ट पार्टी सम्म चाहिँ मलाई महान मामला चाहिँ
0: संस्थापक
1: पुष्पलाल श्रेष्ठ नेपाले महा नेपाले मङ्का क्रान्ति सठेकुम पुष्पलाल श्रेष्ठ नेपाले मङ्का क्रान्ति सठेकुम संस्थापक महासचिव जुया नेकपा डेकुम ठ दाजु गङ्गा लाल शहीद क्योङ्गुलेन हेज्याम जीवन जोछि सङ्घर्ष याया मुक्ति या मिखुवाम काङ्ग्रेस बाम नापनेगु विचार चुकुम पुष्पलाल श्रेष्ठ नेपाले मङ्का क्रान्ति सठेकुम नेपाले राणा विरोधे नापा काङ्ग्रेस डुठ्याम मार्क्सय विचार फिटाका लिपा कम्युनिस्ट जुवाम नेचिला ठहे छ साल बाम पार्टी ठुए बेकुम क्रान्ति सठेकुम महेन्द्र जुजु सत्र या साल बहुदल कुयाव जेले नवन हलव टड निर्वासन जीवन जेले नवन हनव टड निर्वासन जीवन कझा व पझा ह्याक्को नि मासा म ग्यासे नेचु म क्रान्ति सठेकु म बाम व काङ्ग्रेस छप्पुया हे वने मा ठाम व जीवन जोछि ठुगो सफेका मड्डिक ह्याम व ख्युजले ठट चुट्टु चोला हे जीवन खेकु म क्रान्ति सफेकु म निर्वासन जीवन ह ह भारते व प्राण टोटल निर्वासन जीवन हह भारते व प्राण टोटल नेपाले वैगु डुमका लास गजगु अन्याय ठो नेपाले वैगु डुमका लास गजगु अन्याय ठो ठ सिना सिना नेपाले गणतन्त्र स्वा भएको म पुष्पलाल श्रेष्ठ नेपाले मङ्का क्रान्ति सठेकु म मङ्का क्रान्ति सठेकु म
0: त्यहाँले छु त पुर्खा पलखुवा साहित्यकार जोहेजुल सङ्गीतकार जोहेजुल क्रान्तिकर्मी ध्याउ खसा छौ वीर गणेश मान यु पनि अहिले पुष्पलाल श्रेष्ठ यु पनि सत्यमोहन जोशी यु पनिलाई मेहे छि हालत यु छि निकै धन ध्याबे छु ध्या दिए छु यी न चाहिँ पाँच छ मिनट छ क्या बागदनी छिउ पनि थो श्रृङ्खलाला सुरु जुइ रहला दस वर्ष लिपा चाहिँ सोध सोध त चाहिँ एकदम मेहनतेन थोए लिसले चाहिँ चित्त चाहिँ निला सोला झन अन्तर्वार्ता लागि जी चित्त एप्रोच न थौँ मुखु किजा आठो छौ सपो पाँट गाट्ने गाटे उल्लिमसी छिके चाहिँ समय मरु उब्ले चाहिँ एकदम चिज चाहिँ पुरा व्यस्त जुया चाहिँ छिटो पिक्ना दिल छु दि थोए लिस लिसले त्यो पुर्खाइ पला खुवाले चाहिँ छि चाहिँ नाचन छिकना दि ढङ्गल एकदम लिकुना चोपी मनोटेटक न छि चाहिँ झनी हया त्यो विषयवस्तु ध्याबले एकत्तरजना ने छमे ने छौगु त्यो अझ ने ने पेमे जुल ने छौगु थो छिउ चिनाको मे न्याउँदा हाँसा तपिन छिउ साहित्यिक कृति जुल छु ध्यादि टुकै चाहिँ ठ्याक्कै विशेषता ध्याबले चाहिँ टुकै सुसु जाति प्रतिनिधित्व छि यनादिगु दो छुछु थ्या ब्यायो यनादिगु दो अहिले छुछु विधायत चाहिँ छि कग्नादिगु दो
1: निश्चित रूपमा आठो नेपाल मण्डलले चाहिँ कग्न जल अहिले चाहिँ उपाय सुनेको व्यापी चाहिँ या फट पटिपट्टि नम्नै रूपियाँ पिनु होला छि त्यसको बामल्लापट्टि प्रश्न यानिदिएर होला ठुक किताब चाहिँ चाहिँ जित टरौँ होस् होला बोल होला होस् होला बोल यक्सेना हानु चुए माठेपट्टि खुवाउँ होला जी सुँगुको ठाउँ काव्य चुएचुनुगा छौ मस्ट्यौ निम्ति नि छि मस्ट्यौ निम्ति चाहिँ छिस कविता चुएमा मेचे माटेर न्याउ नाच्नुका छि मस्ट कन्या चाहिँ नेवाप्रति साहित्यप्रति मण्डललाई छि भाषा डेम हो छौ पुर्खायु ठोजुल छौ चाहिँ छि पहिचानी हो जी कविता चुएचुनु
0: पहिचान
1: छौ पुर्खायु छौ पुर्खायु

पे न्याक चुनुका आ जे चाहिँ ठजौ छौ अभियान न्याक चाहिँ याको छन कि मतलब चाहिँ संसारे चाहिँ नेवाट ठेन्नुकल उकि संसारे नेवाट ते छु कविता चाहिँ ठेंक मार चाहिँ ठो चाहिँ पास पिन्ट टेसन हजुर हाजी उप यी चाहिँ जे कविता लागि चाहिँ

0: ठाउँ चाहिँ भाषाको लागि, जातीय लागि, संस्कृति लागि ठन्यौँ चाहिँ कोटाइया टेनु टुका
1: हजुर आ छिँ चाहिँ एक मिनटे छप्पु हाक्न छिट योपट्टि जि ध्यामुपट्टि छु दसा लिसलिसे चाहिँ छिँ थो ज्ञान दिपै
0: किपु या पेम सहिद राहेल जन आन्दोलन या ई गबले पञ्चायतिया अन्त जुल किपु देश या गर्व उबले पेम सहिद या जन्म जुल ज्यान प्यगु साठ्यान छगु ख राहेल इमी मङ्काना क्रान्ति नस्वागु ठिसिमिसी लागु किपु देश या प्यङ्ग ठा जुजु या यकटि शासन उबले गबले स्यागु नुग भेव लकु हिकु हे टावै ओहो लिट्टुलिना महिताटे पृथ्वी नारायण शाह युद्धे पुर्खा पिनिन् हे मुटु ठ्याङ्गो छिगु कला कृति भाषा संस्कृति मारा मुरुया नाङ्गु ठुगु हे खालुलु मङ्का उबले किपु देश हे जुर्क डन किपुली भोगुठु क्रान्ति फुका छ सिंहासन हे लिगिक सन सिंहासन हे लिगिक सन ठुछौ टुक्राका नि फुङको बनाउनु मुरो यी मटाउने
1: हजुर हाँसी यी न मरे रङ्ला छिके यी लगभग मरे रङ्ला थुलिसलिसले जी निनमा फुप्ने छि धामा फुप्ने दस बच्चाको गाउँ छि धादी फै
0: ठुलै ख होला छि चाहिँ नेवा टेउ नेवा ढकाटीसँग गौरव टाका चोना छा गौरव टाका ढाबले छौ नेवा टेउ सङ्गीत पछि नेवा टेउ साहित्य पछि र लुमुङका नै गौरव टामा आएको छ नेवाट साहित्य ठुली ठने सङ्गीत ठुली ठने तर छि ठने ढका छेसम्म मसु दुर्पुखली चना डुरुफोना चना छेस छिथ डुर्खेपट्टि मसु न उके चाहिँ छेसँग चाहिँ छि फुर्खाएर लुमै किन्नु पुर्खा छि नेवा डेक्ट नेवा भ्या साहित्य सङ्गीत डेक्ट नेवा नेपा डे डेक्ट जीवन पनाउन ओके पुर्खा पाखे चाहिँ छिसँग शिक्षक या पुर्खा लुमङ्का ठुँ या नुगु युग छि नेवाट न्याउने माउटो होला ठुलिया ख त्यसमा चाहिँ ठो पुर्खा पाखे केटा
1: पाउँदैन हजुर यो योको सुभादु पुर्खा पला खुवा छिउ हिजना वनमा छिउपट्टिन रेडियो नेपाली वे अथवा छो संस्था पाखेँ छि त चाहिँ दुनुगुले नै चाहिँ पिन्तुना देशा चाहिँ भाजमेजमी वेगुले हाक्न मेमे व्यक्तित्व वेगो बच्चा विषय वेकलिसे थो पुर्खा पला खुवा हाक्न मेमी इपिसोड हेर्न हाक्न वेक त हेगो बच्चा विषय जी ज्या जोन ह्याकामी उपेश मर्जन ब्या शुभा
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
3: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौँ।
4: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: नमस्कार, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपालको केन्द्रीय प्रसारण। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी धर्मपाल प्रसाद अनि उद्घोषक म गणेश थापा। यस बेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाले प्रविधिजन्य लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणका लागि प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सांसद रेणु चन्दले प्रस्तुत गर्नुभएको प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सभाको सर्वसम्मतिले पारित गरेको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाबाट पारित संकल्प प्रस्ताव कानुनका लागि महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले प्रस्तुत गर्नुभएको प्रतिबद्धताको समेत आधारमा प्राथमिकताका साथ कानुन गर्न सरकारलाई निर्देशन दिनुभयो। साथै उहाँले संकल्प प्रस्ताव कानुनका सिलसिलामा भएका कामहरूका विषयमा हरेक 3 महिनामा कानुन प्रगति सभा समक्ष पठाउन समेत सरकारलाई निर्देशन दिनुभयो। सांसदहरूले फेसबुक जस्ता बहुराष्ट्रिय कम्पनी नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ भइरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानुनी दायरामा ल्याई आपत्तिजनक सामग्री तत्काल हटाउने प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो सभा 1 बजे बस्नेछ। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद मनिकले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटका क्रममा सभामुख अर्यालले नेपालको सङ्घीय संसद साउदी अरेबियाको सुरा काउन्सिलसँग रचनात्मक तथा संस्थागत सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै सङ्घीय संसदको हालैको निर्णयअनुसार नेपाल साउदी अरेबिया संसदीय मैत्री समूह गठन भएको जानकारी गराउनुभयो। उक्त समूहले दुवै देशका संसदीय पारस्परिक हितका विषयमा सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपाल र साउदी अरेबिया बीच श्रम आप्रवासनको क्षेत्रमा बढ्दो सहकार्यप्रति सन्तोष व्यक्त गर्दै साउदी अरेबिया नेपाली श्रमिकका लागि प्रमुख श्रम गन्तव्य मुलुकका रूपमा रहेको उल्लेख गर्नुभयो। भेटका क्रममा सभामुख अर्यालले मार्च 2027 नेपाल र साउदी अरेबिया बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 50 वर्ष पूरा हुने अवसरमा स्वर्ण महोत्सव मनाउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले यस ऐतिहासिक अवसरलाई दुवै देशबीचको सुदृढ साझेदारी तथा भविष्यको अझ घनिष्ठ सहकार्यप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने अर्थपूर्ण कार्यक्रम तथा सहभागितामूलक गतिविधि मार्फत गरिमामय र स्मरणीय रूपमा मनाउने अपेक्षा व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले मुस्ताङमा रहेको युरेनियम खानी उत्खननका सम्बन्धमा हालसम्म कोही कसैसँग सहमति एवं सम्झौता नभएको स्पष्ट पार्नु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूको जिज्ञासाको जवाबमा उहाँले प्रारम्भिक अध्ययनका क्रममा खानी रहेको भन्ने जानकारी प्राप्त भए पनि उत्खननका लागि कुनै पनि प्रकारको सहमति नभएको उल्लेख गर्नुभयो। उहाँले डिजिटल मिडियामा आएका असत्य समाचारको यसअघि नै सरकारका सम्बद्ध निकायले खण्डन गरिसकेको बताउनुभयो। सांसद भुवन बहादुर सुनारको प्रश्नको जवाफमा मन्त्री खनालले प्राकृतिक स्रोतको उपयोगका सम्बन्धमा नेपालको संविधानमा गरिएको व्यवस्थाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिनुभयो। मन्त्री खनालले असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिकूल हुने गरी कुनै पनि सम्झौता नगरिने स्पष्ट पार्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिनु भएको छ। चमती स्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउनु भयो। सभापति लामिछानेले नवनिर्वाचित केन्द्रीय सदस्यलाई प्रमाणपत्र र घन्टी उपहार दिनुभएको थियो। केन्द्रीय सदस्यको शपथपछि सभापति लामिछानेले निर्वाचित पदाधिकारीलाई शपथ गराउनु भयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपालभित्र आउने तयारी गरेको छ। किसानलाई राहत हुने गरी धान बालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो। सरकारबीचको सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन युरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। चिनिया राष्ट्रपति शी जिनफिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ चिनिया कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचार विरुद्धको अभियानलाई अझ कडा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चिनिया कम्युनिस्ट पार्टीको 105 स्थापना दिवसका अवसरमा ग्रेट हल अफ द पिपुलमा आयोजित कार्यक्रममा राजनीति तथा सैन्य नेतृत्वलाई सम्बोधन गर्दै शीले सशस्त्र सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्दै राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरण निरन्तर अघि बढाइने बताउनुभयो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ तामाङ भाषामा समाचार, त्यसपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण केन्द्रीय प्रसारण अन्तर्गत रहेर सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: सु रेडियो नेपाल हिन्न तामाङ सानगिर रेढाङनी दा ढेनमुला ङ इन्दिरा थिङ रोङसा ब्लोन शिशिर खनाल से सरकार से नेपाल थेन भारत गुङरी मुबा मुर ला समस्या कादेदा दोङरा ला सन्धि नक्सा थेन तथ्य दा च्यासी कुटनीतिक घ्यालाम ग्याम थुम्ना लाबारी बङ लाबन मुलाबिसी सुङबा मुला राष्ट्रिय सभारी सांसद कादेसे न्युबा गेखोरी लेङमो थान्छुबान ब्लोन खनाल से नेपाल थेन भारत घुङला नि पक्षीय प्राविधिक समिति से लानन साला मुर्ला ताम टुङ्गो लाजिन्बा मुसाइनोन लिम्पिया धुरा लिपु लेक काला पानी थेन सुस्ता थुम्री नि पक्षला प्राविधिक टोली से मुर्ला टुङ्गो लाबा भाकिन मुलाबिसी सुङबा मुबा चुराङलासिन रिमठिम पर्यटन थेन नागरिक उड्डयन ब्लोन खड्क राज पौडेल से काली कोटला सुन थरा ली एयरपोर्ट सेङबा ग्रेन समस्या मिनी च्याङना ताबा से लामा हिल्ला बिसी सुङबा मुबा चिसाङरी सांसद विष्णु बहादुर विश्वकर्मा से न्युस्युबा ताम्री ब्लोन पौडेल से पाङबा दे मिनी आखाबा धुरी एयरपोर्ट सेङबारी आखाम बिसी सुङबा मुबा राष्ट्रिय सभाला चोहो नारायण प्रसाद दाहालसे राष्ट्रिय सभाला तिनीला चिसाङरी सवारी थोनबा ताम्री जवाफ पिनबारी सरकारदा रुलिङ लासिउबा मुबा राष्ट्रिय सभाला तिनीला चिसाङरी चोहो दाहालसे चुराङ लासी रुलिङ लासिउबा हिनला प्रतिनिधि सभाला स्यार लुइथेन सूचना प्रविधि समितिरी ह्युलबाङ विधि विज्ञान प्रयोगशाला विधेयक 2081 थोरी काठु इतिबा मुला समितिला तिनी संघ संसद लोनखाङ सिंहदरबार रिचिबा चिसाङरी विधेयकला प्रस्तावना थेन तिलाई दफा कादेरी काठु इतिबा हिनला लिछाला दुई प्रविधि ज्ञामनोन अपराध लेबान निवासे जैविक थेन भौतिक छ्याम डिजिटल अपराधला परीक्षण थेन अनुसन्धान दा नोन कापारी सांसद कादेसे प्रस्ताव लासियुबा मुबा चिसाङरी चोहो ओजस्पी शेरचन्से दाते नेपाल डी चुथेन थुइबा कादे बङ मुला ल्याब सेङबारी खाम्बा बङ कादे तोबा मुला बिसी तथ्याङ्क पिनबारी प्रयोगशाला दानपो कादेदा सुङबा मुला चुराङ लासिन प्रतिनिधि सभाला मोक्युल बेरेबा थेन पर्यटन समितिला चिसाङरी 2027 दा आरोग्य दिङ बिसी दाङबा तयारीला ताम्री काठी लाबामुला समितिला तिनी सिंहदरबारी चिबा चिसाङरी सांसद कादेसे 2027 रे दाङबारी माइबा आरोग्य दिङला गे योजना ज्याबा लासी सोदोला बिसी सुङबा मुबा सांसद कादेसे आरोग्य दिङ पर्यटन थुम्दा लेना लाबारी छार ग्यालाम ताला सुङबान चुदा तोबा सहजी करण बजारीकरण लगानी आकर्षण थेन पर्यटन थुम्ला मोकुन सरोकार थान्बा कादे थेन काठुई लातोला बिसी सुङबा मुबा राष्ट्रिय स्वतन्त्र पार्टीला गिक्छा ग्रेन ह्वाल ग्याम दाम्बा धानपो थेन मियो सदस्य कादेसे ग्रान किन्स्युबा मुला चमतिला मियो घेजाङरी तिनी सेङबा गेखोरी चोहो रवि लामी छानेसे धानपो थेन मियो सदस्य कादेदा ग्रान ख्वास्युबा मुबा चोअसार निस्ला कुनु हेन्चे चुई निला कुनु धोना चितोनला भरतपुरी रासोपाला गिक्छा ग्रेन ह्वाल ताबा मुबा ग्रेन ह्वाल से चोहो मेन्दो नि रो चोहो मेन्दो गिक लोन्छेन थेन मेन्दो सोम रो लोन्छेन ला छ्यामा मेन्दो कुचुई कु सदस्य मियो समिति धाम्बा मुला रासोपाला मियो सदस्यरी खुल्ला थेन समावेशीरी मेन्दो सोमचुई सोम खस आर्यरी मेन्दो चुई आदिवासी जनजाति रि मेन्दो कु थारूरी मेन्दो नि मधेसी रि घा दलित रि सोम थेन मुस्लिम रि मेन्दो नि धाम्बा मुला सा व्यवस्था सहकारी संघीय मामिला थेन सामान्य प्रशासन ब्लोनखाङसे नोर्दिङ 2083-84 ला तिदिङ नीति गेखोर्थेन बजेट तोक लाबा धुई नाङरिन ह्युवाल्डी आथानबा गोर निचुई सोम स्थानीय तह थेन स्पष्टीकरण रिबा मुला ब्लोनखाङसे चिठी पुइसी तिनी लोलोलोलो गाउँपालिका थेन नगरपालिका दा सोमरा नाङरी बजेट बाबारी तिल्दा घाइबा बिसी विवरण पुइबारी पाङबा हिला नेपाल आयल निगमसे पेट्रोलियम छिगुला टाङ्गा च्याङना सोबा मुला निगम सञ्चालक समितिला तिलमाला चिसाङसे पेट्रोल डिजेल मट्टी छिगु हवाई इन्धन थेन कान सोबा एलपी ग्यास री टाङ्गा हटाइदिबा खिन्ला निगमसे पेट्रोल लिटर री सिका निचुई डिजेल थेन मट्टी छिगु लिटर री सिका सोमसे च्याङना सोबा मुला कान सोबा एलपी ग्यास सिलिन्डर री ग्यार्जा गिक च्याङना सोबा मुला चुताम्री नेपाल यातायात छोङबोन युलबा सुबाङ महासङ्से तिलमा मुना हेन्से पेट्रोलियम छिगु कादेला टाङ्गा च्याङना ताबा लिछा स्वचालित प्रणाली ग्यामा भाडा ढिक्ना लाबारी सरकार दा पाङबा मुला ग्रेन ठिमखाङसे नेकपा एमालेला रोचोहो विष्णु प्रसाद पौडेलदा ख्लासी पिन्दोजी बिसी पिन्बा बन्दी प्रत्यक्षीकरण रिट्री स्यान्दो मुद्दा थिएन थुइबा फाइल भावारी पाङबा मुला ठिम्पोन कादे टेक प्रसाद झुङ्गाना थिएन मेघराज पोखरेललाई इजलासे सम्बन्धित ठिम खाङ ग्याम मुद्दा ला सिभिल तेसी नाङ्गर पेसी तोक लाबारी पाङबा मुला संयुक्त इजलासे दीपक भट्ट नोन प्रतिभादी ताची विशेष ठिमखाङरी पिनबा मुद्दा ला सिभिल रिबारी पाङबा मुला निची ब्ली घण्टारी तोङ नि ग्यार्जा गिक्से गोर गाचुइ निष्ठिम्दा नाङसी सेङबा मोटर कादेदा कारबाही लाबा मुला चु ग्याम हुल्ला कोश्री लाख निचुइ गिक तोङ ब्लिचुइ ग्यार्जा गाँसे सिका ब्लिचुइ ढु टाङ्गा राजस्व रूपा मुला तिनी नोन ह्युलनाङरी मनसुनी लाबाला प्रभाव मराङबा मुला गण्डकी थिएन लुम्बिनी प्रदेशला स्यान्दो थुम कर्णाली थिएन सुदूर पश्चिम प्रदेशला मोकोन घ्लारी मनसुन लेबान निबा मुला ह्युला हिमाली थुम्ला तिलाई घ्लारी तिप्लिङला छ्याम नाम थिएन ग्लिङ नोन ताइबारी खाम्सेदा मुला कोशी बागमती गण्डकी लुम्बिनी थिएन कर्णाली प्रदेशला पहाडी थुम्ला ग्लागिक निरी लानन नाम ताइबारी खाम्सेदा मुला बिसी मौसम पूर्वानुमान महाशाखा से पाङबा मुला स्यान्दो ह्युल्डी गे लासी गे लाबारी पुइसी पिन्ना विवान ठगी लाबा अभियोगरी मेन्दो गाँदा चुङबा मुला केन्द्रीय प्रहरी सानगिर कक्षसे पाङबा अनुसार सिन्धुपाल्चोकला वाङदी लामा रामेछाप्ला ललित बहादुर तामाङ धादिङला सन्तोषी लामा चन्द्रगिरी नगरपालिका ब्रेला राम दास महर्जन थिएन याम्बु महानगरपालिका चुइङा दिम ताबा शरीफ गिरिदा चुङबा हिन्ला थेनिका देदा याम्बुला लोलो लोलो ग्लाग प्रहरी से चुङबा मुबा कारबाही लाबारी थेनिका देदा वैदेशिक रोजगार विभाग रे पुइबा मुला याम्बु महानगरपालिका से लामखुट्टे जीमा कोबा ह्याम डेङ्गुदा काबारी लार्वा माइसी साइबा गेकोर सेङबा ताबा मुला लिछाला धुइरी डेङ्गुला ह्याम ग्याम आखाम्बा ताबा मिनी लेबा लिछा चु असार नाङरिन मोकोन ओडारी लार्वा माइसी साइबा गेकोर सेङबा ताबा मुला काभ्रे पलाञ्चोकला पाँचखाल नगरपालिका भ्लिरी इभी मोटर से स्कुटर दा ठोकमा स्कुटर सेङबा भिनी सिबा मुला जोङ प्रहरी गेजाङ काभ्रे पलाञ्चोक से पाङबा अनुसार याम्बुग्याम सिन्धु पाल्चोकला बाह्र बिसे क्यार निवान लाभा इभी मोटर से ठोकमा सिन्धु पाल्चोकला जलबिरे गाउँपालिका घिग दिम तासी दाते पाँचखालला एक माइक्रो फाइनान्सरी घे लाभा निची भ्ली दिङला मिन कुमारी श्रेष्ठ सिबा हिला घाइते ताबा श्रेष्ठला दुलिखेल अस्पताल डी मान लामान लामा सिबा हिनला बिसी प्रहरी से पाङबा मुला स्यान्सिबान मुबा सानगिर जिन्जी फ्याफुल्ला
1: श्रोताबिन नमस्कार नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 नेपाली विषयको पाठ 5 रहेको लक्ष्मीप्रसाद देवकोटा जीवनी पाठ अन्तर्गत रहेर अनुच्छेद 1-6 केन्द्रित भई वाचन अभ्यास, शब्दार्थ, वाक्यमा प्रयोग त्यसै गरी बोधात्मक अभ्यासमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
2: कल्प, ए कल्प, के गर्दैछौ? स्कुल जाने बेला भएन?
3: पक्कै, म आउँदैछु।
2: छिटो गर, प्रार्थना सुरु हुने बेला भइसक्यो।
3: किन जाउँ अब?
2: कल्प, तिमीले आजबाट छलफल गरिने पाठ 5 पढ्यौ त?
3: मैले पाठ 5 लक्ष्मीप्रसाद देवकोटाको जीवनीको अनुच्छेद 1, 2, र 3 पढेँ, बाँकी पढ्न भ्याइनँ। तिमीले पढ्यौ त?
2: मैले अनुच्छेद 6 पढेँ। सरले अनुच्छेद 6 छलफल गर्नुपर्छ भन्नुभएको थियो।
3: अनुच्छेद 4-6 को विषयवस्तु सुनाउन त, मलाई पनि सजिलो हुन्छ।
2: अनुच्छेद चारमा उनले प्राप्त गरेको शिक्षा दीक्षाका बारेमा वर्णन गरिएको छ। अनुच्छेद पाँचमा पारिवारिक वियोग र अनुच्छेद छमा देवकोटाको योगदानका बारेमा लेखिएको छ।
3: यदि भएपछि त सरले सोध्नुभयो भने मलाई थोरै सजिलो हुने भयो। कुराकानी गर्दा गर्दै विद्यालय पनि आइपुग्यो। नमस्कार सर।
4: नमस्कार, सबैजना बस्नुहोस् त। भाइ बहिनीहरू, आज हामी नयाँ पाठका सन्दर्भमा छलफल गर्दैछौँ। पाठको नाम के हो तपाईँहरूलाई थाहा छ? बताउन सक्नुहुन्छ?
3: पाठको नाम लक्ष्मीप्रसाद देवकोटा हो सर।
4: यो पाठ कुन विधा अन्तर्गत पर्छ?
2: विधा भनेको के हो सर?
4: साहित्यका खास खास विषय प्रकार हुन्छन्, जस्तै कथा विधा, कविता विधा, निबन्ध विधा आदि।
3: त्यसो भए पाठ पाँच जीवनी विधा हो त सर?
4: हो, लक्ष्मीप्रसाद देवकोटा जीवनीपरक पाठ हो। पाठमा दिएको चित्र हेर्नुहोस् त। तपाईँहरू त्यस चित्रमा के देख्नुहुन्छ?
3: लक्ष्मीप्रसाद देवकोटाको तस्विर छ, अनि चारवटा पुस्तकको पनि चित्र दिइएको छ।
2: किताबको चित्रमा मुना मदन, सुलोचना, शाकुन्तल, कुञ्जिनी लेखिएको छ।
3: यी लक्ष्मीप्रसाद देवकोटाले लेखेका किताब हुन् त सर?
4: हो, यी देवकोटाका कृतिहरू हुन्। मुना मदन र कुञ्जिनी चाहिँ खण्डकाव्य हुन्। सुलोचना र शाकुन्तल महाकाव्य हुन्।
3: सर, हामी पढेर आउँछौँ।
5: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यसबेला साँझको 6 बज्नै लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। आजदेखि शुरू भएको मधेस प्रदेश सभाको बैठकलाई प्रमुख प्रतिपक्षी दलहरूले आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटमा व्यापक त्रुटि भएको भन्दै अवरोध गरेका छन्। प्रदेशसभाको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालका प्रदेशसभाका सदस्य उपेन्द्र महतोले 1 करोड़भन्दा घटेको योजना नल्याउने सरकारको प्रतिबद्धता गरे पनि 5 लाखदेखि 40 लाखसम्मको योजना ल्याएर आम प्रदेशवासी तथा विपक्षी दलहरूलाई ठग्ने काम गरेको भन्दै बजेट संशोधनको मागसहित बैठक अवरोध गर्नुभएको हो। उहाँले प्रदेश सरकारले फरक फरक प्रकृतिको कामहरूको योजनाहरू एकै ठाउँमा राखेर बजेट विनियोजन गर्न काम भएकाले यसको कार्यान्वयन सम्भव नभएको भन्दै बजेटको न्यायचित विनियोजनसहित संशोधन नभएसम्म बैठक चल्न नदिने बताउँदै आआफ्नो ठाउँबाट उठेर विरोध गरेका थिए। यसअघि सत्तापक्ष नेपाली काङ्ग्रेसका प्रमुख सचेतक कुमार कान्त झाले धनुषा स्वास्थ्य कार्यालयको काम ठेकेदारले गरे पनि रकम निकासा गर्नमा अर्थ मन्त्रालयले बजेट रोका गरेकोमा विरोध गर्नुभएको थियो। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटका विभिन्न मन्त्रालयका शीर्षकहरूमाथि आजदेखि छलफल हुने कार्यक्रम तय भए तापनि प्रतिपक्षी दलहरूको अवरोधका कारणले छलफल सुरु नहुँदै स्थगित भएको छ। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 41 अर्ब 13 करोड 86 लाखको बजेट ल्याएको थिए। प्रस्तुत गरिएको बजेटमा कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता राख्ने काम भएका थिए। तीनै तहका सरकारको लगानीमा गण्डकी प्रदेशका 66% घरधुरीमा निजी धारा जडान गरिएको छ। एक धारा अभियान अन्तर्गत 4.5 लाख घरधुरीमा निजी धारा पुगेको प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस अभियानका लागि वर्षेनी बजेटमा प्राथमिकता दिँदै आएको छ। मन्त्रालयको खानेपानी तथा सरसफाई महाशाखाका सिनियर डिभिजनल इन्जिनियर नवीन अर्यालले आगामी आर्थिक वर्षका लागि 1 अर्ब 7 करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। म्याग्दीलाई 5 वर्ष मुनिका बालबालिकाको पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। 6 वटा स्थानीय तह र 45 वटा वडा रहेको जिल्लाका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि मङ्गलबार पूर्ण खोप घोषणा गरिएको हो। जिल्लामा रहेका 15 महिनाभित्रका 1080 बालबालिकाले नियमित र 5 वर्ष मुनिका 3974 जना बालबालिकाले पूर्ण खोप लगाएका प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख भुवन ठकुराठीले बताउनुभयो। बालबालिकाले बिसिजी, डिपिटी, पोलियो, दादुरा, रुबेला, जेई लगायत 13 प्रकारको खोप पूर्ण मात्रामा पाएको उहाँले बताउनुभयो। म्याग्दीमा एउटा जिल्ला स्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, 39 स्वास्थ्य चौकी, 4 शहरी स्वास्थ्य केन्द्र, 28 सामुदायिक स्वास्थ्य इकाइ, 89 खोप केन्द्र, 48 गाउँघर क्लिनिक छन्। बालबालिकालाई पूर्ण खोप लगाउनका लागि 372 महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका थिए। कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण पाण्डेले खोप कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन र रोग लाग्नबाट बचाउन महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो। खोप कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको र सर्वसाधारणले पनि यसलाई महत्त्वका साथ लिनुपर्ने मन्त्री पाण्डेले बताउनुभयो। बितेका 24 घण्टामा 2157 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 21,40,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको 82, नियम विपरीत राइड सेयरिङ गरेको 101, सङ्केत बत्ती उल्लङ्घनकर्ता 105 र तीव्र गतिमा सवारी साधन हुइकाइएका 117 जनालाई कारवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 77, निषेधित क्षेत्रमा हर्न बजाउने 61, कालो सिसायुक्त सवारी साधन सञ्चालन गर्ने 22, एकतर्फी सडकमा सवारी साधन चलाउने 54 र अन्य सवारी नियम पालना नगरेका 1538 जनालाई कारवाही गरिएको छ। अर्नीको राजमार्ग अन्तर्गत 5 खाल नगरपालिका 4 मा आज विद्युतीय गाडीले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट 12 विषयतर्फ गइरहेको गाडीले बाटो पार गर्न लागेको स्कुटरलाई ठक्कर दिँदा त्यसकी चालक 24 वर्षीय मीना कुमारी श्रेष्ठको मृत्यु भएको हो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगिएको अभियोगमा 5 जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुपाल्चोकको बाङ्दी लामा, रामेछापका ललित बहादुर तामाङ, धादिङकी सन्तोषी लामा, चन्द्रगिरी नगरपालिकाकी रामदास महर्जन र काठमाडौँ महानगरपालिका 15 निवासी शरीव गिरीलाई पक्राउ गरिएको हो। अभियुक्त वाङदीले अजरबैजान पठाइदिन्छु भन्दै 1 जनाबाट 50,000, ललित बहादुरले कोसोभो पठाइदिने भनेर 2,50,000, सन्तोषीले स्पेन पठाउने बहानामा 1 जनाबाट 15,00,000, रामदासले युएईको रोजगारीको प्रलोभनमा 7 जनाबाट 45,00,000 र शरीफले क्यानाडाको लोभ देखाएर 1 जनाबाट 20,00,000 ठगी गरेका थिए। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भएको प्रहरीको टोलीले विभिन्न स्थानबाट हालै पक्राउ गरेको हो। कारवाहीका लागि सबै अभियुक्तहरूलाई वैदेशिक रोजगार विभाग पुर्याइएको छ। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केबीरमै यहाँहरूले सुन्नुहुनेछ बालबाटीका कार्यक्रम, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ ठिक 7 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ, त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ, अङ्ग्रेजीमा समाचार सुनिसकेपछि स्वरोजगार कार्यक्रम प्रस्तुत गर्नेछौँ, त्यसपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ सुन्नुहुनेछ करिब राति 9 बजेसम्म। राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि स्थलगत रेडियो बहस कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ, त्यसपछि बाँकी रहेको केही समय यहाँहरूले सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ, हिन्दी भाषाको समाचारपछि सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ, त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका पुराना आधुनिक गीतहरू। राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ, राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने नियमित कार्यक्रमहरू पुरा हुनेछन्। राति एघार बजेको समाचारपछि पनि हाम्रो रात्रिकालीन प्रसारण भने जारी नै रहनेछ, रेडियो नेपाल सुन्दै रहनुहोला।

नमस्कार नमस्कार नमस्कार। रेडियो नेपाल सुन्नुहुने सम्पूर्ण प्यारा प्यारा भाइ बहिनीहरू र साथीहरूलाई म विद्या चौधरीको तर्फबाट धेरै धेरै माया अनि स्वागत छ तपाईँहरूको कार्यक्रम बालबाटिकामा।

0: भाइ बहिनीहरू, तपाईँहरूले सुन्नु भएको यो असारे भाकाले हाम्रो माटो, हाम्रो संस्कृति र हाम्रो परिश्रमको सम्झना दिलाउँछ। गत हप्ता हामीले बागलुङ जिल्लाको बडीघाट गाउँपालिकामा अवस्थित खड्ग जयन्ती माध्यमिक विद्यालयका तपाईँ जस्तै साथीहरूसँग लागु औषध दुर्व्यसनको जोखिम बारे कुराकानी गरेका थियौँ। त्यो कुराकानीबाट तपाईँहरूले धेरै कुरा बुझ्नुभयो होला र सचेत पनि हुनुभयो होला भन्ने विश्वास छ। तर आज भने हामी अलि फरक, अलि रमाइलो र हाम्रो माटोसँग जोडिएको कुरा गर्दैछौँ। आज हामी सुदूरपश्चिमको धनगढी उपमहानगरपालिका 14 अवस्थित श्री जनजागृति माध्यमिक विद्यालय कक्षा 10 अध्ययनरत तपाईँहरूकै साथीहरू जेनिसा भण्डारी, भगवती विष्ट, सृष्टि अवस्थी र पङ्कज पन्त हुनुहुन्छ। साथै हामीसँग यसै विद्यालयका प्रधानाध्यापक तथा सामाजिक विषय अध्यापन गराउँदै आउनुभएका शिक्षक टेक बहादुर छेत्री सर पनि हुनुहुन्छ। धान रोपाईको यो विशेष समयमा हाम्रो भान्सामा आउने भातको कथा र श्रमको महत्व बारे हामी मजाले कुराकानी गर्नेछौ। कार्यक्रम अवधिभर मजाले सुनेर साथ दिनुहोला। साथीहरू, अब जाउँ हाम्रा साथीहरू जेनिसा, भगवती, सृष्टि र पङ्कजको माझमा। जेनिसा, आज यो गर्मीमा स्कुल आउन कति गाह्रो भयो होला है? भविष्यको सपना बोकेर तपाईँहरू यसरी यहाँ हुनुहुन्छ, त्यो साँच्चै प्रशंसनीय छ। अब कुरा गरौँ, असारको महिना छ, के तपाईँले यसपालि खेतमा गएर धान रोप्ने मौका पाउनुभयो त? हिलोमा टेक्दा कस्तो महसुस भयो नि जेनिसालाई?
1: मैले खेतमा गएर धान रोप्ने मौका पाएँ। म किसानकी छोरी हुँ। हामीले धान नरोपिकन जीविका चलाउन सक्दैनौँ। हाम्रो पुर्खाले गर्दै आएको कृषि पेसाको काम गर्दा आनन्द आउँछ। अझ झन रोपाईको कुरा गर्दा असारे मानो रोपेर मुरी फलाउने समय हो। रोपाई गर्दा सामूहिक कार्य हुन्छ। यस्तो समयमा एकतिर धान रोपेर गीत गाउने, रमाइलो गर्ने, दही चिउरा खाने संस्कारको संरक्षण हुन्छ। साथै आजकल त सामाजिक सञ्जालको प्रयोग गरी टिकटक, फेसबुकमा पनि देखिन सकिन्छ। खेत रोप्दा जीवन उपयोगी चिजको सिकाइका साथै मनोरञ्जन प्राप्त गर्न सकिन्छ।
0: आहा, जेनिसा कस्तो मजाले बुझ्नु भएको रहेछ।
1: रेडियो नेपाल जस्तो छुट्टै गौरव भएको संस्थामा हाम्रो आवाज राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि किसानहरूलाई यो रोपाईको शुभकामना दिँदै धन्यवाद।
0: साथीहरू, जेनिसाले त कस्तो मजाले आफूले चाहिँ यसरी धान रोप्ने मौका पाएको, खेतमै गएर धान रोप्ने अवसर पाइयो, कस्तो खुसी लाग्यो भनेर आफ्नो कुराहरू राखिसक्नु भयो। अब भने तपाईँकी साथी भगवती तर्फ लागे। भगवती, तपाईँले धान रोप्नु भयो, के तपाईँलाई थाहा छ धानको बिरुवा कसरी तयार हुन्छ?
2: नेपाल कृषि प्रधान देश हो, यहाँ धानको बिउ र रोपाईको बारेमा सबैलाई थाहा नै हुन्छ। तर पनि कति साथीहरूले रोपाई नदेखेको, चामल कहाँबाट आउँछ थाहा नभएको हुन सक्छ। त्यसैले यसको बारेमा केही कुरा राख्न गइरहेकी छु। धानको बिउ एक दुई दिन अगाडि बिउको लागि छुटाएको धानलाई पानीमा भिजाउने र भिजाएको बिउलाई निकालेर सुक्खा ठाउँमा राख्ने, बिउ राख्नको लागि जोतेर वा खनेर तयार पारिएको खेतको गरोलाई पानी लगाई हिलो बनाइन्छ। सतह मिलाउने र त्यहाँ भएका झारपात फ्याँक्ने, गरोको सतह तयार भएपछि पानी हालेर तयार पारिएको बियाड गरोमा पानी लगाई भर्ने र 2-4 घन्टा पानी सङ्लो हुन दिने, तबसम्म पानीबाट लेदो हिलो तल बस्छ र पानी सङ्लो हुन्छ अनि बिउ छर्नुपर्छ। यसरी आवश्यकता अनुसार नियमित रूपमा सिँचाइ गर्ने र बिउ 14-15 सक्न रोप्न तयार गरिन्छ।
0: धानको बिरुवा कसरी तयार पारिन्छ, कस्तो मजाले भनिदिनु भयो कि यसरी यसरी धानको बिरुवा तयार पारिन्छ भनेर।
2: रेडियो नेपाल जस्तो संस्थामा मेरो रोपाई सम्बन्धी कुरा बोकेको आवाज राखिदिनु भएकोमा आभारी छौ र सम्पूर्ण किसानहरूलाई रोपाईको शुभकामना छ।
0: हस्, धन्यवाद छ भगवतीलाई। साथीहरू, अब म सृष्टि तर्फ लागे। सृष्टि, धान रोप्दा गाउने असारे भाका सुन्नु भएको छ होला, यदि छ भने असारे भाकाको अर्थ तपाईँलाई थाहा छ?
1: खाना रोपी मुरी फलाउने, हाँसी खुसी खेत लगाउने, खेती लगाउँदा हुने दुःख पीडालाई गीतको भाकामा गाउने र दुःख कम गर्ने हली बाउसे खेताली सबै एकजुट भएर सक्रिय पूर्वक खेती लगाउने नेपाली संस्कृति झल्काउने कुराहरू असारे भाकामा झल्किरहेका हुन्छन्। यी भाकाहरूमा ढडेउलीदेखि लिएर किसान साथ दुःख पीडाहरू पनि लुकेका हुन्छन्। घरमा हुने देउरानी जेठानी बीचको सम्बन्ध र परिवारमा हुने बसाईको बेला व्यवहारहरू पनि भाका मार्फत व्यक्त गरिन्छ। हिलो खेल्दै एकअर्कालाई ती झ्याप्दै रमाइलो गर्दै रोपाई गर्ने रोपारीहरू र बाउसेहरू खेतमा रमाइरहेका हुन्छन्।
0: असारे भाकाको बारेमा कस्तो राम्रो बुझ्नु भएको रहेछ।
1: म एउटा सानो असारे भाका गुनगुनाउन चाहन्छु। असारे महिना पानी है पर्यो छेउ छैनहरू जायो यही मन रोयो यही मन हाँस्यो यही मन बुझायो र रेडियो नेपाल जस्तो संस्थामा हामी दूर दराजको विद्यार्थीको आवाज राखिदिनु भएकोमा हार्दिक आभारी छौँ। सम्पूर्ण किसानहरूलाई म रोपाईको शुभकामना दिन चाहन्छु। हस्त धन्यवाद।
0: धन्यवाद भाइ बहिनीहरू। तपाईँको साथी सृष्टि अवस्थीले कस्तो मजाले असारे भाका पनि सुनाउनु भयो। अब भने हामी पङ्कज तर्फ लाग्दैछौ। धेरै साथीहरूले धान रोप्नु भएको छ, तर जसले रोप्न पाउनु भएको छैन उहाँहरूलाई धान खेतीको महत्व बारेमा के भन्न चाहनुहुन्छ यहाँले?
3: धान रोपाई हाम्रो कृषि संस्कृति र किसानको मेहनतको प्रतीक हो। धान कसरी रोपिन्छ भन्ने कुरा नजान्नु स्वाभाविक हो, किनभने सहरमा खेती योग्य जमिनको कमी हुन्छ। त्यसैले सहरका साथीलाई सन्देश दिन चाहन्छु कि अवसर मिलेमा पक्कै गाउँमा आएर रोपाईमा सहभागी बन्ने, रोपाई कसरी गर्ने भन्ने तरिका सिक्ने र कृषिको महत्व के हो भनी बुझ्ने। अन्त्यमा यस्तो सन्देश दिन्छु कि किसानको सम्मान गरौँ र अन्नको दुरुपयोग नगरौँ। म्याम, मलाई रेडियो नेपाल मार्फत रोपाई सम्बन्धी केही कुरा राख्ने अवसर दिनुभएकोमा रेडियो नेपाल प्रति म आभारी छु। सम्पूर्ण किसानहरूले एक वर्षको रोपेको मानु मुरी भएर फलोस् शुभकामना।
0: टेक बहादुर छेत्री सर नमस्कार।
4: हजुर नमस्कार।
0: विद्यार्थी भाइ बहिनीहरूलाई कक्षा कोठामा सैद्धान्तिक ज्ञान त हामी सिकाइरहेका छौँ। यति बेला खेत खेतमा रोपाई चलिरहेको छ, उहाँहरूलाई व्यवहारिक ज्ञान र श्रमको महत्व बुझाउन तपाईँहरूले कस्तो प्रयास गरिरहनु भएको छ?
4: हजुर धन्यवाद। अब हामीले सैद्धान्तिक ज्ञान दिएर मात्रै नहुने रहेछ, कुनै पनि काम पढेर भन्दा गरेर सिक्दा अझ बढी प्रभावकारी हुने रहेछ। त्यस कारणले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान दिएर त्यसलाई व्यवहारमा प्रयोगमा ल्याउन सकिएन भने त्यो सिकाइ बिगो र व्यवहारिक हुँदैन। तसर्थ सम्बन्धित फिल्डमा नै लगेर सिकाउन सकियो भने त्यो सिकाइ व्यवहारिक हुन्छ। त्यसैले हामीले यो असारको बेलामा हाम्रो आफ्नै विद्यालयमा भएको सानो जमिनमा बिउ राखेर त्यसलाई हिलो बनाएर विद्यार्थीबाट नै रोप्ने काम पनि विद्यार्थीलाई सिकाउने गरेका छौँ। साथै अब हाम्रो ग्रामीण क्षेत्र भएकोले आफ्नो खेतमा रोप्ने कार्य विद्यार्थीले पनि गरिराखेका पनि छन् र अब हामीले विद्यार्थीलाई समूहमा काम गर्दा रमाइलो पनि मान्ने हुनाले समूहमा लगेर रोपाई गराउने गरेका छौँ र एक आपसमा उनीहरूले अर्कोको सिप पनि उनीहरूले सिक्ने गरेका छन्, जसले गएर भोलि गएर उनीहरूलाई त्यो खेतीप्रतिको जुन अहिले विकर्षण छ त्यतातिर पनि आकर्षण गराउने हामीले विश्वास गरेका छौँ। साथै यो बर्सातको सिजन भएको कारणले गर्दा विद्यार्थीहरू दिनदिनै स्कुल नआउने, रोपाईमा लाग्ने, आएका पनि रोपाईका लागि बिदा मागेर जाने गरेको यस्तो अवस्था छ। त्यसैले हामीले चाहिँ विद्यार्थीलाई अब आफ्नै फिल्डमा पनि सिकाएका छौँ भने आफ्नै खेतमा पनि उनीहरूले रोपेको बारेमा जानकारी लिएर उनीहरूलाई सिकाएका छौँ। कस्तो भने गाउँघरमा त प्रत्यक्ष रूपमा उनीहरूलाई सबै जानकारी छ, अनुभव छ, अब खेतबाट धान कसरी फल्छ, बिउ कसरी राखिन्छ भन्ने कुरा थाहा नै छ। तर बजारमा बसेको विद्यार्थीलाई चामलको पोका लिएर आएर मात्रै हामीले भात त पसलबाट ल्याएर खाने हो भन्ने मात्रै थाहा छ। त्यस कारणले बजारमा बसेका विद्यार्थीहरूलाई पनि बरु समय भयो भने उनीहरूलाई यस्तो फिल्डहरूमा लगेर धान रोपेर सिकाउने अनि त्यो धान कसरी बिउ राखिन्छ, कसरी रोपिन्छ र कसरी चाहिँ त्यसलाई काटेर भान्सासम्म त्यो कसरी आउँछ भनेर जानकारी गराउन जरुरी हुन्छ जस्तो मलाई लाग्छ। आज त्यो शिक्षाको कमीको कारणले विद्यार्थीहरू बजारमा छन्, उनीहरूलाई त्यो व्यवहारिक ज्ञान नै भएन, कसरी यो काम गरी भएको छ, दुःख के हो, पीडा के हो भन्ने कुरा उनीहरूलाई जानकारी नै भएको छैन। त्यस कारणले बजारमा भएका विद्यालयहरूले पनि विद्यार्थीहरूलाई सम्भव भएसम्म आफ्नै फिल्डमा, सम्भव नभए अरू अलिक पर ग्रामीण क्षेत्रहरूमा लगेर उनीहरूलाई यो प्र्याक्टिकल्ली सिकाउने, देखाउने, व्यवहारिक ज्ञान गराउनु पर्छ जस्तो मलाई लाग्छ।
0: भाइ बहिनीहरू, आजको यो कुराकानी साँच्चै हृदयस्पर्शी रह्यो। हामीले बुझ्यौ, धान केवल एउटा अन्न होइन, यो त हाम्रा किसानहरूको पसिना, माटोको माया र प्रकृतिको वरदान हो। सम्झिनुहोस् त, एउटा सानो धानको गेडा बिरुवा बन्छ अनि लह लह झुल्छ, तब मात्र हाम्रो थालमा भात आइपुग्छ। तराईको यो तातो घाममा जो साथीहरू पढ्दै हुनुहुन्छ, तपाईँको यो पसिनाले भोलि देशलाई नै सिकाउनेछ, श्रम नै सर्वोपरि हो। भाइ बहिनीहरू, आजको यो रमाइलो वातावरणमा हामीलाई साथ दिनुहुने श्री जनजागृति माध्यमिक विद्यालय परिवार, प्रधानाध्यापक टेक बहादुर छेत्री सर, जेनिसा भगवती, सृष्टि, पंकज र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई धेरै भन्दा धेरै धन्यवाद छ। प्रविधिमा साथ दिनुहुने तपाईँको आफ्नै दिदी मिनर्वा वज्राचार्यलाई पनि एकदमै विशेष धन्यवाद। भाइ बहिनीहरू, असारको यो महिनामा हिलोबाट सिक्न नबिर्सिनुहोला, पसिनाको मूल्य बुझ्न नबिर्सिनुहोला। अब अर्को बुधबार साँझ 6 बजे फेरि भेटौँला। तबसम्मका लागि माटोलाई माया गरौँ, किसानको सम्मान गरौँ र पढाइमा मेहनत गरौँ। म विद्या चौधरी रेडियो नेपालको यो कार्यक्रम बाल बाटिकाबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: रूपमा त्यसलाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौँ, विपदबाट जोगिन पूर्व तयारी गरौँ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
2: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु, म नरेश नेपाली। आजको कृषि संवादमा हामी 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 सन्दर्भ, यस सन्दर्भमा तय गरिएको नारा जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि नाराको सान्दर्भिकता कतिको छ, नेपालमा विद्यमान समयमा धान उत्पादनको अवस्था के छ, धानको उत्पादकत्व बढाउन भइरहेका अनुसन्धान र यीसँग सम्बन्धित अन्य विभिन्न विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा। यहाँलाई कृषि संवादमा स्वागत छ।
3: धन्यवाद।
2: यो असाढ 15 हरेक वर्ष यहाँहरू राष्ट्रिय धान दिवस मनाउनुहुन्छ र रोपाई महोत्सव गर्नुहुन्छ, यो पटक 23 राष्ट्रिय धान दिवस कसरी मनाउँदै हुनुहुन्छ, अलिकति यहीँबाट सुरुवात गरौँ।
3: सबभन्दा पहिला यो धान दिवसको लागि के नारा चाहिँ उपयुक्त हुन्छ भन्ने हिसाबले नाराको तय गर्यौँ र नारा चाहिँ अहिलेको अवस्थामा जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने चाहिँ उपयुक्त हुन्छ भन्ने हिसाबले कृषि विभागका महानिर्देशक ज्यूको अध्यक्षतामा एउटा बैठक बसी नारालाई तय गर्ने काम गरियो र त्यसै सन्दर्भमा चाहिँ नेपाल कृषि अनुसन्धान परिषदको बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटारमा मूल समारोह सञ्चालन गर्ने, धान रोपाई चाहिँ त्यहाँ गर्ने र सबै स्थानीय तह प्रदेशहरूलाई पनि यही नारामा रहेर
2: स्वतस्फूर्त आफै
3: उहाँहरूलाई पनि यो दिवस मनाउनको लागि अनुरोध गर्ने भनेर हामीले पत्र पनि लेख्यौँ र सबै स्थानीय तहहरू प्रदेशहरूले पनि स्वस्फूर्त रूपमा यो धान दिवस चाहिँ मनाउँदै हुनुहुन्छ र अब यसमा चाहिँ विशेष गरिकन हामीले धान बालीमा योगदान गरेका कृषकहरूलाई, वैज्ञानिकहरूलाई, त्यसपछि गएर मिलहरूलाई अनि धानमा चाहिँ काम गर्ने, धानको उत्पादन उत्पादकत्व बढाउने, राष्ट्रिय कृषि आधुनिकरण परियोजना अन्तर्गत रहेका जोन सुपर जोनहरूलाई पुरस्कार सम्मान गर्ने, पत्रकारहरूलाई सम्मान गर्ने त्यस्तो कार्यक्रमहरू पनि तय गरेका छौँ र त्यो हामीले चाहिँ मूल समारोहको दिनमा उहाँहरूलाई चाहिँ पुरस्कार सम्मान गर्ने कार्यक्रम चाहिँ रहेको छ र अब विशेष गरिकन यो असार 15 एउटा दही चिउरा खाने र आनो रोपेर मुरी उब्जाउने चाहिँ एउटा दिनको रूपमा पनि यसलाई चाहिँ लिइएको छ, यो असारलाई, असार महिनालाई, र एउटा यो हाम्रो चाहिँ एक महिना काम गरेर वर्षभरिलाई खान पुग्ने चाहिँ महिना हो। त्यस कारणले गर्दाखेरिमा यो महिना चाहिँ हामी किसान दाजुभाइ दिदीबहिनीहरूको लागि असाध्यै महत्त्वपूर्ण र कर्म गर्ने, काम गर्ने चाहिँ महिनाको रूपमा चाहिँ चिनाउने चाहिँ हामीले त्यो किसिमको चाहिँ कुराहरू झल्कियोस् भन्ने उद्देश्यले चाहिँ यो धान दिवस चाहिँ मनाउन गइरहेका छौँ।
2: अब यहाँहरूले यो धान दिवसमा जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि जुन नारा तय गर्नुभएको छ नि,
3: हजुर,
2: यो नाराको सान्दर्भिकता के हो?
3: हामीलाई चाहिएको बेलामा पानी आएको छैन, तापक्रम चाहिँ बढ्दै गइरहेको अवस्था छ। अब यस्तो अवस्थामा चाहिँ हामीलाई विशेष गरिकन जेठको अन्तिमतिरबाट हाम्रो मनसुन चाहिँ सुरु हुनुपर्ने, वैशाखबाट नै धेरै पानी पर्न सुरु भयो र अहिले प्रिडिक्सन के भइरहेछ भने असार र साउनमा चाहिँ कम पानी पर्छ भन्ने चाहिँ त्यो किसिमको चाहिँ प्रिडिक्सन पनि आएको छ। अब यस्तो अवस्थामा हाम्रो यो चाहिँ एउटा राष्ट्रिय अर्थतन्त्रलाई ठुलो टेवा पुर्याउने बाली धान, यसले चाहिँ जिडिपी एउटा चाहिँ कुलग्रास्त उत्पादनमा पनि, राज्यको कुलग्रास्त उत्पादनमा ठुलो योगदान पुर्याउने चाहिँ बाली र सदियौँदेखि पुर्खादेखि नै यो खेती गरिँदै आएको बाली र हाम्रो चाहिँ खानामा बिहान पनि बेलुका पनि हामीले चाहिँ खानुपर्ने चिज र एउटा राष्ट्रिय सुरक्षा खाद्य सुरक्षाको चाहिँ हिसाबले असाध्यै महत्त्वपूर्ण बाली धान चाहिँ हामीले समयमा लगाउन सकेनौँ भनेदेखि चाहिँ यसको उत्पादन घट्छ र यसले चाहिँ हाम्रो खाद्य सुरक्षा र राष्ट्रिय सुरक्षालाई चाहिँ असर गर्छ। त्यस कारणले गर्दाखेरिमा चाहिँ यो हाम्रो जलवायुसँग हामीले
2: कसरी
3: मिटिगेट गर्ने, कसरी बचाउने र जलवायुलाई कसरी छल्ने

0: त्यो जलवायु जस्तो जलवायु हुन्छ, हामीलाई जलवायु भन्ने बित्तिकै तापक्रम, रेनफल, ह्युमिडिटी, यस्ता कुराहरू, कस्तो जलवायु चाहिँ त्यो समयमा धान लगाउने समयमा चाहिँ हामीलाई उपलब्ध छ, त्यही अनुसारका बालीहरूको विकास गर्नु पर्यो, त्यही अनुसारको प्रविधि हामीले चाहिँ किसानहरूलाई दिनु पर्यो, प्रविधि हामीले विकास गर्नु पर्यो, र त्यस्तो धान लगाउन सकिन्न भने त्यसको अल्टरनेट बाली के हुनसक्छ, यदि हामीले धान लगाउन सकेनौँ भने त्यहाँ कोदो हुन्छ कि अरू फापरहरू हुन्छ कि अथवा अन्य कुनै चाहिँ कोसे बालीहरू हामीले लगाउन चाहिँ सक्छौँ कि, मासहरू, मस्याङहरू होइन, त्यसपछि गएर हामीले चाहिँ मुसुरोलाई नै हामीले अर्ली लगाउन सक्छौँ कि। नेपाल कृषि अनुसन्धान परिषदले पनि यसमा चाहिँ थुप्रै प्रविधिहरू, जातहरू जो चाहिँ एकदम सुक्खा सहन सक्ने किसिमका जातहरू, सुक्खा सिरिजका जातहरू चाहिँ निकालिसकेको अवस्था छ, डुबान सहन सक्ने खालका जातहरूको पनि विकास भएको छ, त्यस्ता खालका चाहिँ प्रविधिहरू चाहिँ विकास भएका छन्। र हामीले चाहिँ यदि धान लगाउन सकिएन भने हामीले खेत बारी चाहिँ बाँझो राख्नुहुन्न, त्यसको अल्टरनेट बालीमा पनि हामी जानुपर्ने चाहिँ अवस्थाहरू चाहिँ हुनसक्छ। र यही सन्दर्भलाई यदि हामी चाहिँ नर्मल प्याटर्नमा चाहिँ रेनफल भइदियो भनेदेखि हामीलाई समस्या हुन्न, असार र साउन भदौ हामीलाई चाहिँ 3 महिना लगातार पानी परिदियो भनेदेखि हामीलाई समस्या हुन्न, हाम्रा मूल फुट्ने, त्यसपछि गएर हाम्रा खोला नालाहरू बढ्ने, हाम्रो कुलोहरूमा पानी चल्ने, त्यस्ता किसिमका चाहिँ अवस्था आइदियो भनेदेखि त हामीलाई समस्या हुन्न। यदि हामीलाई चाहिँ खडेरी परिदियो, हामीले धान रोप्न पाएनौँ भनेदेखि चाहिँ हामीलाई समस्या हुन्छ, त्यस्तो अवस्थामा चाहिँ हामीले अल्टरनेट बालीहरू अथवा चाहिँ यही खडेरीलाई सहन सक्ने खालका जातहरूमा चाहिँ हामी जानुपर्छ। र अर्को कुरा चाहिँ के भनेदेखि, यो पहिला घैया चाहिँ असाध्यै धेरै राम्रो हुन्थ्यो, पहाडका टार बेसीहरूमा हामीले घैया लगाउनु चलन थियो, र अहिले चाहिँ अहिले पनि अब बिचमा चाहिँ त्यो हरायो, यो रेनफल प्याटर्नकै कारणले गर्दा। 22 वर्ष अगाडि चैत वैशाखमा राम्रो पानी पर्थ्यो, त्यतिखेर चाहिँ घैया लगाउँदा राम्रो उम्रिने, राम्रो फस्टाउने हुन्थ्यो, र यो बिचमा चाहिँ त्यतिखेर पानी परेन, अहिले फेरि पर्न थालेको छ, अहिले फेरि मान्छेहरू चाहिँ घैयामा बढी आकर्षण भएको चाहिँ हामीले पाएका छौँ। हाम्रो नेपालको लागि अपुग धान भनेको लगभग 8 लाख मेट्रिक टन हो, र अझ हाम्रो चाहिँ चिउरामा पनि हाम्रो चाहिँ धान धेरै युज भएको हुन्छ, चिउरालाई चाहिँ हामीले गणना गरेको हुँदैनौँ खासै, हामी धान चामललाई मात्रै हेरिराखेका हुन्छौँ, चिउरामा पनि धेरै धान जानी भएको हुनाले हामीले चाहिँ अहिले लगभग धान चामल चाहिँ हामीलाई 8 लाख मेट्रिक टन चाहिँ पुग्दैन भन्छौँ। यो जलवायुसँग मिटिगेट गर्नको लागि हामीले चैते धानमा पनि हामीले जान सकिन्छ, हामीसँग हामी यदि इरिगेसनको चाहिँ फेसिलिटी हामीले गर्न सक्यौँ, डिप बोरिङहरू गर्न सक्यौँ, बोरिङहरू गर्न सक्यौँ भने हामी चैते धानमा पनि हाम्रो क्षेत्रफल बढाउन सकिने, र चैते धान मैत्री बालीहरूको विकास गरेर छोटो अवधिको लागि पाक्ने जातहरूको विकास गर्न सक्यौँ भने चाहिँ हामीले चैते धानमा पनि धानमा गएर भए पनि हामीले चाहिँ देशको जुन टार्जेट हो त्यसको उत्पादन र उत्पादकत्व टार्जेट त्यसलाई चाहिँ मिट गर्न सकिन्छ जस्तो लाग्छ।
1: हाम्रो देशमा चाहिँ धान उत्पादनको समग्र अवस्था चाहिँ कस्तो हो?
0: 2-3 वर्ष अगाडि हामी 14,50,000 हेक्टरमा चाहिँ धान खेती गरिरहेको थियौँ, अहिले लगभग 1 लाख हेक्टर घटेर 13,50,000 हेक्टरमा चाहिँ धान खेती भइरहेको अवस्था छ। अब उत्पादनको कुरा गर्दाखेरिमा हामीले 55,60,000 मेट्रिक टन चाहिँ धान उत्पादन हुन्थ्यो, त्यो पनि अहिले अलिकति घटेको अवस्था चाहिँ छ। अब हामीलाई हाम्रो उत्पादनले अहिलेको अवस्थामा चाहिँ लगभग मैले अघि नै भनिसकेँ 8-9 लाख मेट्रिक टन चाहिँ हामीलाई अपुग्छ। अब हाम्रो धेरै जसो 50-60 लाख पपुलेसन चाहिँ हामीले बाहिर छ भन्छौँ, त्यो सबै पपुलेसन चाहिँ जनसङ्ख्या चाहिँ नेपालमै आउने हो भने हामीलाई त धान त धेरै नै नपुग्छ। अहिले त हाम्रो धेरै पपुलेसन चाहिँ बाहिर छ, त्यति हुँदाखेरिमा पनि हामीलाई चाहिँ धान चाहिँ अपुग्छ। र जुन हामीलाई चाहिँ नपुग धान हो, हामीले चाहिँ के भनेको थियौँ भने 1 वर्ष अगाडि हाम्रो चैते धानको क्षेत्रफल चाहिँ 1 लाख हेक्टरमा छ, यो 1 लाख हेक्टरलाई अरू थप 2 लाख हेक्टर बनाउने, र 4 मेट्रिक टन प्रति हेक्टरको दरले 8 लाख मेट्रिक टन चाहिँ हामीले 2 लाखमा गर्न सक्यौँ भने 8 लाख मेट्रिक टन चाहिँ धान उत्पादन गर्न सकिन्छ भन्ने चाहिँ प्रक्षेपण थियो। र यसमा चाहिँ के भयो भने चैते धानमा पनि किसानहरूको चाहिँ आकर्षण घट्दैछ। चैते धानको किन घट्दैछ त भन्दाखेरिमा यसले चाहिँ बजार मूल्य राम्रो नपाउने, राम्रो फाइन कोर्स जातको चाहिँ विकास हुन नसकेको त्यति बेलाको लागि, त्यस कारणले गर्दाखेरिमा चाहिँ र सुकाउनु पर्ने बर्खाको बेलामा काट्नु पर्ने, त्यो काटेर फेरि अर्को बर्खे धान लगाउनु पर्ने, त्यो झन्झटिलो भएको हुनाले किसानहरूले त्यति धेरै मन नपराएको र मकै बालीमा बढी आकर्षण भएको चाहिँ अहिले पश्चिमतिर त्यस्तो देखिन्छ। चैते धानको क्षेत्रफल बढाउन सकिन्छ कि भन्ने एउटा आशा गरेका थियौँ, सशर्तमा पनि हामीले कार्यक्रम पालिकाहरूमा पठायौँ, त्यसबाट पनि केही सपोर्ट हुन्छ कि भन्ने आशा गरेका थियौँ, हामीले आशा गरे जति चाहिँ प्रतिफल चाहिँ हामीले पाउन सकेको छैनौँ। र बर्खे धानलाई नै हामीले चाहिँ हाम्रा खेतबारीहरूलाई बाँझा राख्न नदिएर हामीले त्यसमै बढी चाहिँ जोड गर्नु गर्नुपर्छ र हामीसँग चाहिँ नि थुप्रै जातहरू प्रविधिहरू चाहिँ नि विकास भइसकेको अवस्था छ, त्यसले गर्दाखेरिमा पनि हामीलाई चाहिँ नि सहयोग पुग्छ जस्तो मलाई लाग्छ।
1: एकातिर धानको उत्पादकत्व पनि वृद्धि हुन नसकिरहेको, जस्तो चैते धानकै सन्दर्भमा यहाँले भन्नुभयो कि कृषकहरू बढ्नुपर्नेमा झन् आकर्षण घटिरहेछ,
0: हजुर,
1: भने एकातिर त्यस्तो अवस्था छ, यता अपुग छ। अघि यहाँले भन्नुभयो कि बाहिर गएको जनशक्ति स्वदेशमा भित्रिने हो भने त झन् कति अपुग हुने हो। त्यसो हुँदाखेरि यो धानको उत्पादकत्व उत्पादन वृद्धि गर्नका निम्ति सरकारका तर्फबाट भइरहेका पहलको दमी के छन्?
0: नेपाल सरकारले धेरै वर्ष अघिदेखि नै धानमा बढी फोकस गरेर थुप्रै कार्यक्रमहरू सञ्चालन गरेको छ। मसिना बासनादार धानको प्रवर्धन गर्ने भनेर हामीले पहिलेदेखि बाली विकास निर्देशनालय हुँदादेखि नै हामीले सञ्चालन पहिलेदेखि नै गरेका थियौँ र अहिले पनि हामीले 76 पछाडि सशर्तको रूपमा मसिना तथा बासनादार धानहरूको चाहिँ प्रवर्धन गर्ने भनेर हामीले सशर्तमा पाली हरूमा चाहिँ कार्यक्रमहरू पठाएका छौँ। त्यस्तै गरिकन हामीसँग लगभग 60-65 चाहिँ समूह सहकारीहरू कम्पनीहरू हुनुहुन्छ जसले धानको चाहिँ मूल बिउ उत्पादन गरिरहनु भएको छ। नार्कले थुप्रै प्रविधिहरू जातहरूको चाहिँ विकास गरिरहेको छ। विभिन्न चाहिँ हाम्रो प्रदेश स्थानीय तहहरूले पनि धानमा केन्द्रित रहेर बिउहरू उन्नत बिउहरू चाहिँ बाँडिरहेको अवस्था छ। हामी यही बाली विकास तथा कृषि जैवविधता संरक्षण केन्द्रको अगुवाईमा हामीले एउटा विद्युतीय बिउ व्यवस्थापन प्रणाली डेसिस भन्छौँ, डेसिसबाट प्रोत्साहन अनुदानको कार्यक्रमहरू सञ्चालन गरिरहेछौँ। प्रोत्साहन अनुदान अन्तर्गत हाम्रो चाहिँ उन्नत बिउ र स्रोत बिउमा चाहिँ अनुदानको कार्यक्रमहरू हामीले सञ्चालन गरिरहेको अवस्था छ र अर्को चाहिँ हाम्रो राष्ट्रिय कृषि आधुनिकरण परियोजना अन्तर्गत थुप्रै धानका जोन सुपर जोनहरू चाहिँ सञ्चालन भइरहेका छन् र जिल्ला कृषि विकास कार्यालयहरू मार्फत पनि यो धानमा चाहिँ विशेष कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। अहिले धानमै रहेर एउटा विभाग अन्तर्गत एउटा क्राफ्ट भन्ने प्रोजेक्ट पनि सञ्चालनमा छ, त्यसले पनि धानमा काम गर्ने भन्ने कुराहरू चाहिँ आइरहेको अवस्था छ, त्यो सुरु हुँदैछ। भनेपछि यी धानमा चाहिँ हामीले विभिन्न हाम्रो चाहिँ कृषि मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकार आयोजनाहरू सबैले चाहिँ यो राष्ट्रिय महत्त्वको बाली भएको हुनाले र खाद्य सुरक्षाको चाहिँ बढी महत्त्व भएको बाली भएको हुनाले यसमा चाहिँ सबैले चाहिँ एउटा सहयोग सबैको चाहिँ यसमा यो उत्पादन र उत्पादकको बढाउनको लागि चाहिँ कार्यक्रमहरू चाहिँ तय गरेको पाइन्छ।
1: अहिले गाउँघरमा युवाहरू छैनन्,
0: हजुर,
1: खेतबारी बाँझो हुँदै हुने क्रम बढिरहेछ, बुढापाका मात्रै गाउँमा भेटिन्छन्, युवाहरू प्रायः जसो गाउँहरूमा युवाहरू विदेशतिर नै प्लान भएको देखिन्छ, यस्तो बेलामा यहाँहरू कसरी चाहिने धानको उत्पादन यसको उत्पादकत्व बढाउने भनेर लागिरहनु भएको छ, जसरी यहाँहरूले सरकारले सञ्चालन गरेका विभिन्न आयोजनाहरू जोन सुपर जोनहरूको कुराकानी गर्नुभयो, यस्तो बेलामा यो नेपालको समग्र धान उत्पादनलाई वृद्धि गर्नका निम्ति प्रविधिको कसरी प्रयोग भइराखेको छ, यसमा अनुसन्धानको कामहरू के भइराखेको छ, जस्तो बिउमा अनुसन्धान कस्तो भइराखेको छ, प्रविधिको विकास कस्तो भइराखेको छ, यसो भयो भने उताको जनशक्ति अभाव जो छ नि त्यसलाई पूर्ण गर्न सकिन्थ्यो कि, यो अलिकति प्रविधिको विकास र अनुसन्धानको बारेमा बताइदिनुहोस् न।
0: जनशक्तिको असाध्य अभाव छ, जनशक्तिको अभाव भएको कारणले गर्दाखेरिमा अहिले यन्त्रीकरणको चाहिँ सुरुवात भएको छ, खेत जोत्नको लागि, धान रोप्नको लागि, त्यसपछि गएर त्यसलाई थ्रेसिङ गर्नको लागि हामीसँग थुप्रै मिसिनहरू अहिले बजारमा छन् र प्रयोग पनि भइरहेका छन् र यी आयोजनाहरू नेपाल सरकारले, प्रदेश सरकार, स्थानीय सरकारहरूले यसमा प्रवर्धन गरिरहेको अवस्था छ। उत्पादन पनि बढ्ने भन्ने हिसाबले अहिले डाइरेक्ट सिडेडका कुराहरू, सिडलाई डाइरेक्ट खसाल्ने र हर्बिसाइडहरूको प्रयोग गर्ने, प्रि इमर्जेन्स पोस्ट इमर्जेन्स हर्बिसाइडहरू प्रयोग गर्ने र डाइरेक्ट चाहिँ धान बिउ चाहिँ खसाएर उत्पादन गर्ने भन्ने त्यस्तो प्रविधिहरू पनि आएको छ र अहिले मेसिनमै आधारित हजुरले भनेको चाहिँ के हो भने अब यदि जनशक्ति कम हुन्छ भने हामीले मेसिनमा आधारित हुनुपर्छ, हाम्रा जग्गाहरू चक्लाबन्दी हुनुपर्छ, जग्गा चक्लाबन्दी गर्ने र मेसिनको चाहिँ प्रयोग गर्ने, त्यसको विकल्प छैन। यान्त्रिकीकरण नगरिकन व्यवसायीकरण हुँदैन अबको अवस्थामा र अब हामी यान्त्रिकरणमा चाहिँ बढी जोड गर्नुपर्छ र त्यही यान्त्रिकरणमा पनि प्रविधि दिनु पर्यो होइन र हामीले जात किसानले मन पराएको कुन जात हो त्यो जात चाहिँ हामीले निकालिदिनु पर्यो। किसानले 3 महिनामा चाहिँ मलाई 3 महिनामा पाक्ने धान दिए भन्छ भने हामीले 3 महिनामा पाक्ने धान किसानलाई दिन सक्नु पर्यो। हामीलाई चाहिँ मसिना धान चाहियो किसानले भन्छ भने हामीले मसिना बासनादार धान चाहिँ हामीले निकालिदिनु पर्यो। हामीलाई आइरन कमी भयो, आइरन 45 चाहिँ धान दिए भने हामीले आइरनलाई 45 त्यस्तो जात विकास गरेर हामीले दिन सक्नु पर्यो। हामीलाई चाहिँ सुक्खा सुक्खा सहने जात चाहियो भने सुक्खा सहने जात हामीले दिन सक्नु पर्यो। नेपाल कृषि अनुसन्धान परिषदले त्यो दिशामा चाहिँ अनुसन्धान गरेर आएको छ,
1: कृषकका अपेक्षा पुरा गर्ने दिशामा
0: र अहिले मैले अर्को कुरा के भनौँ भने यो महत्त्वपूर्ण कार्यक्रममा हामीसँग रैथाने जातहरू पनि छन्। हामीले त्यसको संरक्षण गर्ने सामुदायिक बिउ ब्याङ्कहरू मार्फत संरक्षण गर्ने जिन ब्याङ्कमा त्यसको चाहिँ एसोसिएसनहरूलाई राख्ने कामहरू चाहिँ हामीले गरिरहेका छौँ र ती रैथाने जातहरूलाई दर्ता गर्ने प्रक्रिया पनि हामीले सहजीकरण गरिरहेका छौँ र ती रैथाने जातहरू जो चाहिँ असाध्य औषधीय गुण भएका मसिना बासनादार उपभोक्ताले बढी मन पराउने अझ विशेष गरिकन सहरमा बस्ने मानिसहरूले थोरै खाने मानिसहरूले भात थोरै खाने मानिसहरू जो धेरै शारीरिक परिश्रम गर्दैनन् ती मानिसहरूले चाहिँ यस्ता धानहरूलाई चामलहरूलाई बढी मन पराएको अवस्था छ र यसको उत्पादन अहिले प्रिमियम प्राइस पनि पाइरहेको अवस्था छ। त्यस कारणले गर्दा यस्ता बालीहरूको प्रवर्धन गर्ने यस्ता बाली जातहरूको चाहिँ विकास गर्ने र किसान समक्ष चाहिँ नि यस्ता प्रविधि जातहरू चाहिँ पुर्याउनु पर्छ र अहिले पुगी पनि रहेको अवस्था छ। हामीले यान्त्रिकरणमा गएर किसानको चोइसमा हामीले चाहिँ धानको चाहिँ जात लगाउन सक्यौँ र यी जातहरूको चाहिँ विकास र संरक्षण गर्न सक्यौँ भनेदेखि चाहिँ हामी धानमा आत्मनिर्भर हुन्छौँ र हाम्रो समृद्धि पनि त्यही धानले ल्याउँछ।
1: राष्ट्रिय धान दिवसको अवसरमा नेपालमा धान बालीको समग्र अवस्था, यसका जोखिम र यस बालीका सम्भावना, उत्पादकत्व बढाउने उपाय सहित अत्यन्त महत्त्वपूर्ण कुराहरू राख्नुभयो, आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराउनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस्, धन्यवाद।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा। आजलाई कृषि संवाद यति नै। कार्यक्रमबाट म नरेश नेउपानी आज्ञा चाहन्छु।

0: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पन्छीको मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौं। नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।
1: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौं।
2: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
4: कहिले र कुन खोप लगाउने त?
3: 15 महिनासम्मका बाल बालिकाले
4: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिभी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभीको दोस्रो मात्रा, पिसिभीको तेस्रो मात्रा,
3: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
4: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एसपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
3: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
5: सारा हेर न, मैले इन्टरनेटबाट एउटा नयाँ गीत डाउनलोड गरेर मेरो युट्युब च्यानलमा अपलोड गरेँ नि, अब त भ्युज बढ्छ।

0: इन्टरनेटमै त भेटिएको नि।
1: लौ, इन्टरनेटमा भेटियो भन्दैमा सबै सामग्री स्वतन्त्र रूपमा प्रयोग गर्न पाइँदैन नि। गीत, चलचित्र, फोटो, पुस्तक वा सफ्टवेयर यी सबै कसैको सृजना हुन्। काठमाडौँ
2: घरिकसँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठुलो भूमिका हुन्छ।
3: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
2: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनाऊ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौँ।
3: नेपालमा सुशासनको
4: नारा विचार कार्यक्रम सुन्नुहुनेछ। यस बेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। प्रविधि जन्य लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सभाद्वारा संकल्प प्रस्ताव पारित। सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानुनी दायरामा ल्याउनु पर्नेमा सांसदहरूको जोड। तोकिएको समयमा नीति कार्यक्रम तथा बजेट नल्याउने 23 वटा स्थानीय तहसँग संघीय मामिला मन्त्रालयद्वारा स्पष्टीकरण माग। उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्र कार्यान्वयनमा। संयुक्त राज्य अमेरिकामा जन्मिने बालबालिकाको त्यहाँको नागरिकता पाउने अधिकार कायम रहने अमेरिकी सर्वोच्च अदालतको फैसला। र फिफा विश्वकपमा प्री क्वार्टर फाइनल प्रवेशका लागि आज राति इङ्ल्यान्ड र डीआर कङ्गो तथा बेल्जियम र सेनेगल प्रतिस्पर्धा गर्दै।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। राष्ट्रिय सभाले प्रविधि जन्य लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणका लागि प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सांसद रेणु चन्दले प्रस्तुत गर्नुभएको प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले प्रस्तुत गर्नुभएको प्रतिबद्धताको समेत आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। साथै उहाँले संकल्प प्रस्ताव कार्यान्वयनका सिलसिलामा भएका कामहरूका विषयमा हरेक 3 महिनामा कार्यान्वयन प्रगति सभा समक्ष पठाउन समेत सरकारलाई निर्देशन दिनुभयो। यसअघि छलफलमा उठेका विषयमा

0: जवाब दिँदै महिला बालबालिका मन्त्री सीता बादीले लैङ्गिक हिंसा रोकथाम नियन्त्रण गर्न र लैङ्गिक हिंसा अन्त्य गर्नका लागि थप व्यवस्था सहित एकीकृत कानुन तर्जुमा गर्ने उद्देश्यले अवधारणा पत्र तयार पारेको बताउनुभयो। मन्त्री बादीले अवधारणा पत्रमा प्रस्तावित कानूनमा समेट्नुपर्ने मुख्य विषयहरू डिजिटल हिंसा नियन्त्रणको विषय रहेको र राय तथा परामर्शका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो। छलफलमा सांसदहरूले डिजिटल माध्यमबाट हुने लैङ्गिक हिंसा बढ्दै गएको भन्दै तत्काल कानूनी र संस्थागत व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले इन्टरनेट र स्मार्टफोनको पहुँच तीव्र गतिमा बढे पनि डिजिटल साक्षरताको अभावमा महिला र किशोरी हिंसाको शिकार भइरहेकाले पाठ्यक्रममै डिजिटल शिक्षा समावेश गर्नुपर्ने माग गर्नुभयो। सांसदहरूले फेसबुक जस्ता बहुराष्ट्रिय कम्पनी नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ भइरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानुनी दायरामा ल्याई आपत्तिजनक सामग्री तत्काल हटाउने प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले सरकारले नेपाल र भारत बीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री खनालले नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भूभागको सीमाङ्कनका विषय टुङ्ग्याइसकेको भए पनि लिम्पियाधुरा लिपुलेक कालापानी र सुस्ता क्षेत्रमा द्विपक्षको प्राविधिक टोलीले सीमाङ्कन गर्न बाँकी रहेको बताउनुभयो। मन्त्री खनालले सीमाङ्कन टुङ्गो लाग्न बाँकी रहेको भूभागहरूको प्रमाण र नक्साहरू नेपालसँग रहेको भन्दै प्रमाणको आधारमा द्विपक्षीय कूटनीतिक वार्ता मार्फत भारतसँग रहेको मतभेद टुङ्ग्याउन चाहेको बताउनुभयो। सांसद विष्णुबहादुर विश्वकर्माले सीमा समस्याका विषयमा सोध्नुभएको प्रश्नको जवाब दिँदै मन्त्री खनालले सीमाङ्कन हुन बाँकी रहेका क्षेत्र बाहेक अन्य क्षेत्रमा सीमा नापीसँग सम्बन्धित प्राविधिक समितिले काम गरिराखेको बताउनुभयो।
1: नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले नेपालको र भारतको धेरै भूभाग बीच सीमाङ्कन टुङ्ग्याएको छ, तर लिम्पियाधुरा लिपुलेक कालापानी क्षेत्र र सुस्ता क्षेत्रमा द्विपक्षीयको प्राविधिक टोलीले सीमाङ्कन गरेको छैन। त्यो सत्य हो, त्यो तथ्य हो, तर हामी स्पष्ट छौँ ती भूभागहरू नेपालको हो। हामीसँग ऐतिहासिक आधारहरू छन्, प्रमाणहरू छन्, नक्साहरू छन् र त्यसका आधारमा हामी हाम्रो दावी सहित द्विपक्षीय कूटनीतिक वार्ता मार्फत मतभेद टुङ्ग्याउन चाहन्छौँ। त्यस अर्थमा यो तथ्य चाहिँ वास्तविक हो। कालापानी लिम्पियाधुरा लिपुलेक र सुस्ता क्षेत्रमा दुई पक्षले औपचारिक रूपमा सीमाको नक्साङ्कन नटुङ्ग्याएको तथ्य हो, तर यसलाई अगाडि बढाउनु पर्छ भन्ने कुरामा पनि हामी त्यो पहल कूटनीतिक वार्ता मार्फत यो विषयलाई पनि समाधान गर्नुपर्छ भनेर हामी लागिराखेका छौँ।
0: परराष्ट्र मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु रहेको भन्ने केही प्रारम्भिक अध्ययन र अन्वेषणले देखाएको भन्दै थप अध्ययन र अन्वेषणको काम खानी तथा भूगर्भ विभाग मार्फत हुने बताउनुभयो। सांसद भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री खनालले युरेनियम उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चाको विषयमा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभयो। यस्तै सभाको विशेष शून्य लगायतका विभिन्न समयमा सांसदहरूले उठाएका विषयमा जवाब दिँदै परराष्ट्र मन्त्री खनालले संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रही सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो। यस्तै बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले सोध्नुभएको प्रश्नको जवाब दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले कालीकोटको सुन्थराली विमानस्थल सञ्चालनको मुख्य समस्या यात्रुको संख्यामा कमी रहेको बताउनुभयो। मन्त्री पौडेलले आगामी दिनमा स्थानीय तह र वायु सेवा निगम बीच समन्वय भई नियमित यात्रुको सुनिश्चितता भएको खण्डमा त्यहाँ आवश्यक पर्ने जनशक्ति, सञ्चार उपकरण लगायत अन्य प्राविधिक व्यवस्था मिलाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले वर्षायाम सुरु भएसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानको समस्या सुरु भएकाले समयमा नै उद्धार, सुरक्षित बसोबास र राहतको तयारी तथा व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनको आकस्मिक विशेष शून्य तथा प्रादेशिक सरोकारका समयमा सांसदले उठाएका विषयमा जवाफ दिन सरकारका मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बजे बस्नेछ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 माथि दफावार छलफल भएको छ। समितिको आज बसेको बैठकमा विधेयकको प्रस्तावना र केही दफाहरूमाथि भएको छलफलमा सांसदहरूले गम्भीर अपराधको न्याय निरूपणका लागि विश्वसनीय परीक्षण, अपराधको वर्गीकरण र प्रभावकारी अध्ययन अनुसन्धान गर्न छुट्टा छुट्टै व्यवस्थालाई प्रस्तावनामै समेट्न सुझाव दिनुभयो। पछिल्लो समय प्रविधिमा आधारित अपराध बढ्दै गएकाले जैविक र भौतिकसँगै डिजिटल अपराधको परीक्षण एवं अनुसन्धानलाई पनि थप गर्न सांसदहरूले माग गर्नुभयो। सांसदहरूले नमुना सङ्कलन गरेपछि परीक्षणका लागि लामो समय कुर्नुपर्ने अहिलेको बाध्यतालाई अन्त्य गर्ने गरी जनशक्ति र ल्याबहरूको व्यवस्था कानूनमै तोक्नुपर्ने सुझाव दिनुभयो। छलफलमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले प्राथमिक तहका शिक्षकको दरबन्दी नभएका विद्यालयले बाध्यात्मक अवस्थामा माध्यमिक तहका कक्षा चलाउनु पर्ने बताउनुभयो। प्रयोगशाला सञ्चालनका लागि बन्ने कानून नितान्त प्राविधिक भएकाले दफावार छलफलमा सम्बन्धित मन्त्रालयसँगै विषय विज्ञको आवश्यकता पर्ने हुँदा समितिले प्रयोगशाला विज्ञ गोपाल चौधरीलाई दफावार छलफलमा विज्ञका रूपमा आमन्त्रित गर्ने निर्णय गरेको छ। बैठकमा सभापति डाक्टर ओजस्वी शेरचनले हाल नेपालमा यससँग सम्बन्धित कति जनशक्ति छन् र अत्याधुनिक ल्याब सञ्चालन गर्न कति जनशक्ति र पूर्वाधार आवश्यक छ भनेर तथ्याङ्क उपलब्ध गराउन प्रयोगशालाका पदाधिकारीलाई निर्देशन दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सन् 2027 आरोग्य वर्षका रूपमा मनाउन लागेको तयारी सम्बन्धमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा आरोग्य वर्ष पर्यटन क्षेत्रको प्रवर्धनमा नयाँ कदम भएको बताउँदै यसका लागि सहज बजारीकरण, लगानी आकर्षण, नीतिगत स्पष्टता तथा पर्यटन क्षेत्रका सबै सरकारवाला निकायबीच समन्वयको आवश्यकता रहेको बताउनुभयो। सांसदहरूले नेपालका विभिन्न विमानस्थलहरूमा पर्यटकका लागि इन्टरनेट सेवाको विस्तार, अध्यागमन प्रक्रियामा थप सहजीकरण तथा सिम कार्डको सहज उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले आन्तरिक विमानस्थलको सरसफाई व्यवस्थापनलाई व्यवस्थित बनाउँदै अपाङ्ग मैत्री पूर्वाधार विकास गर्न पनि आवश्यक रहेको औल्याउनुभयो। बैठकमा समितिका सभापति सुम्निमा उदासले नेपालको हिमाली सौन्दर्य, जडीबुटी र प्राकृतिक सम्पदालाई आरोग्य पर्यटनको आधारका रूपमा विकास गर्दै मौलिक पहिचानको विश्वव्यापी प्रवर्धन गर्नुपर्ने बताउनुभयो। यस्तै बैठकमा सरकारवालाहरूले आरोग्य वर्ष 2027 पूर्व तयारीका लागि रणनीति, मापदण्ड, आचार संहिता र कार्ययोजनाको तयारी सम्पन्न भई अन्तिम चरणमा पुगिसकेको जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठकले 3 केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ। प्रथम राष्ट्रिय महाधिवेशनपछि आज केन्द्रीय कार्यालयमा बसेको पहिलो केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन, लेखा र अनुशासन आयोगमा पदाधिकारी मनोनयन गरेको हो। केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई नै जिम्मेवारी दिइएको बैठकपछि महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका लेखनाथ पौडेललाई मनोनयन गरेको छ। यसअघि चमत्ती स्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिनुभएको थियो। सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउनु भएको थियो। महाधिवेशनले सभापति, 2 उपसभापति, 1 महामन्त्री र 3 सहमहामन्त्री सहित 99 सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो। सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै शपथ लिइसक्नु भएको छ। यही असार 7 गतेसम्म चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन सम्पन्न भएको थियो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले पत्र मार्फत आज विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष 2083-84 बजेट कानूनले तोकेको समय सीमाभित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ। यसका साथै असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार 10 कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी सहित दुईजना विरुद्ध 18,50,000 रुपियाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सुवेदी सहित सिरिस कन्स्ट्रक्सन, मध्यपुर थिमी 6 भक्तपुर र उक्त कम्पनीका संचालक प्रकाश नाछिरिङ राई विरुद्ध आर्थिक वर्ष 2077-78 पलापु खानेपानी आयोजनाको ठेक्का सम्झौता रद्द गरी कालो सूचीमा राख्ने गरी भएको निर्णय कार्यान्वयन नगरी नगराई बैंक जमानत बापतको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेउपानेले आज विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित योजनाबद्ध र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्रो विकास गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ। विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र पात्रोमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा राष्ट्रिय शैक्षिक पात्रो लागू गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्री स्तरीय निर्णय मार्फत पूर्व स्वीकृत भई कार्यान्वयनमा रहेको राष्ट्रिय शैक्षिक पात्रो सम्बन्धी प्रतिवेदन 2080 समयानुकूल परिमार्जन गरी राष्ट्रिय शैक्षिक पात्र स्वीकृत गर्नुका साथै आवश्यक कार्यान्वयनका लागि सबै विश्वविद्यालयहरूमा परिपत्र गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। वर्तमान सरकार गठन भए यता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा 12 तथा विश्वविद्यालय स्तरीय परीक्षाको नतिजा विगतको तुलनामा छिटो प्रकाशन हुन थालेको छ। अबदेखि एसईईको नतिजा परीक्षा सम्पन्न भएको एक महिनाभित्र, कक्षा 12 को नतिजा 40 दिनभित्र तथा विश्वविद्यालयको नतिजा 65 दिनभित्र सार्वजनिक गरिनेछ। यो व्यवस्था शासकीय सुधार सम्बन्धी सरकारको सयबुद्धे कार्ययोजना अनुसार कार्यान्वयन गरिएको उहाँले बताउनुभयो। मध्य प्रदेशका जिल्लाहरूमा पछिल्लो समय वनको क्षेत्रफल घट्दै गएसँगै मानव तथा वन्यजन्तु बीच द्वन्द्व बढ्न थालेको छ। यो आर्थिक वर्षको 11 महिनामा मध्य प्रदेशका जिल्लाहरूमा बाघ, हात्ती तथा बन्देलको आक्रमणबाट 5 जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका छन्। जनकपुरबाट संवाददाता अजय झाको रिपोर्ट।
2: वन क्षेत्रमा बस्ती विस्तार तथा अन्य विकासका पूर्वाधारको निर्माण हुन थालेपछि वन्य जन्तुहरू जङ्गल छेउमा रहेको मानव बस्तीमा प्रवेश गरेर धनजनको क्षति गर्ने गरेको छ। केही वर्ष यता बढेको मानव तथा वन्य जन्तु बीचको द्वन्द्वका विषयमा डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत विनोद सिंह।
3: जहाँ जङ्गलसँग समुदाय जोडिएको छ त्यस्तो ठाउँमा सोलर फेन्सहरूको व्यवस्था गर्न सक्छौँ। गाउँमा जनावरलाई धपाउने उपायहरू पनि खेतबारीमा गरेको हुन्छ। हामीले आफ्नो आचरण राम्रो गर्नुपर्छ। हात्तीसँग द्वन्द्व छ भने जङ्गलको छेउछाउमा बस्ने समुदायले रक्सी त पार्नु भएन। रक्सीकै बास्नाले गर्दाखेरि हात्ती चाहिने दौडेर आउँछन्। त्यहाँ जोगाउनको लागि सरकारले कानुनी व्यवस्था गरिदिएको छ, कार्यविधि बनाएर क्षतिपूर्ति राहत सम्बन्धी निर्देशका जारी गरेको छ।
2: वन्य जन्तुको संख्या बढ्दै गएको तर वन तथा चुरे क्षेत्रको विनाश भइरहेको कारणले वन क्षेत्रमा पानी तथा खानाका लागि आहारको कमी भएपछि वन्य जन्तुहरू मानव बस्तीमा पस्ने गरेका छन्। मध्य प्रदेशका जिल्लाहरूमा हात्ती, बाघ, बदेलको आक्रमण बाट 5 जनाको मृत्यु हुनुका साथै दर्जनौ व्यक्ति घाइते भएका छन्। मध्य प्रदेशले वन्य जन्तुको आक्रमणबाट मृत्यु भएका 4 जनालाई क्षतिपूर्ति दिनुका साथै घाइते तथा बाली नष्ट गरेको किसानहरूलाई राहत दिँदै आएको छ। मध्य प्रदेशका वन निर्देशक जगन्नाथ प्रसाद जयसवाल।
4: यसपालि 12 2 जना र 70 2 जना 4 जना मान्छे खेजुर भएको छ वन जन्तुबाट। उहाँले 10-10 लाख दरले दिएको छ। बाघले घाइते बनाएको वर्षाका मान्छे 1 जनालाई 2 लाख रुपियाँ दिएका छौँ। 12 मान्छे सामान्य घाइते उसलाई 20,000 दिएको छौँ भने 45-46 जना मान्छेलाई हामीले वन्य जन्तुहरू गएर जो बाली नाली जो क्षति गरिदिन्छ त्यसको क्षतिपूर्तिको मूल्याङ्कन जिल्लाबाट नै भएर आउँछ।
2: मानव र वन्य जन्तुका बीचमा भइरहेको द्वन्द्वको समाधानमा प्रदेश सरकारले के गरेको छ भन्ने जिज्ञासामा मध्य प्रदेशका वन तथा वातावरण मन्त्री शङ्कर प्रसाद चौधरी।
5: पहिला त हामी जङ्गलै जोगाउनु पर्छ। वन नजोगाइकन भित्रको जीव जनावरले जोगाउन सकिँदैन। त्यसको लागि हामी जङ्गलको छेउमा मेष जाली लगाऊ ताकि भित्र जानवर भित्रै रहोस् र तिनीहरूको चरणको खाने पानीको पनि हामी व्यवस्था गर्नुपर्छ। जङ्गलमा पानी छैन आजकल।
2: मध्य प्रदेशमा वनको क्षेत्रफल बढ्नुको साटो घटिरहेको र बाँदर, निलगाई, हात्ती तथा बाघको संख्या बढ्दै गएकाले वन र मानव बस्तीको वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाम्सीले विदाई भेट गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयमा भएको भेटमा राष्ट्रपति पौडेलले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकामा राजदूत हाम्सीप्रति बधाई ज्ञापन गर्दै भविष्यमा नेपाल र पाकिस्तान बीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए मनिखले उहाँको कार्यकक्षमा भेट गर्नुभएको छ। त्यस अवसरमा सभामुख अर्यालले नेपालको संघीय संसद साउदी अरबको सुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै संघीय संसदको हालैको निर्णय अनुसार नेपाल साउदी अरब संसदीय मैत्री समूह गठन भएको जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमलसेनासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्टले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच सञ्चार क्षेत्रको सुदृढीकरण तथा डिजिटल रूपान्तरण, संघीयताको कार्यान्वयन लगायत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन तथा विकास साझेदारका विषयमा छलफल भएको छ। धनकुटामा असार महिनामा हुने सामूहिक रोपाई, नौमती बाजा र असारे भाका सहितको बेठी परम्परा अहिले लोप हुँदै गएको छ। हिलो खेलेर घन्काइने असारे भाका र नौमती बजाउँदै भोज खुवाएर गरिने रोपाईको परम्परा कृषिको आधुनिकीकरण र किसानहरू खेतीपातीमा मात्र निर्भर नरहेकाले हराउँदै गएको हो। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
6: पहिले बर्खा सुरु भएसँगै गाउँ गाउँमा रोपाईको छुट्टै रौनक हुन्थ्यो। गाउँभरिका मानिसहरू भेला भएर सामूहिक रूपमा धान रोपाई गर्ने, नौमती बाजा बजाउने र असारे भाकामा दोहोरी गाउने चलन थियो। यसलाई बेठी परम्परा भनिन्थ्यो। तर अहिले त्यो परम्परा बिस्तारै हराउँदै गएको छ। रोपाईमा असारे भाका सुन्न पाइँदैन, नौमती बाजा बजाउने चलन पनि लोप भइसकेको छ। भकारी बाँध्ने जस्ता परम्परागत अभ्यासहरू समेत हराउँदै गएको साँगुरीगढी गाउँपालिकाका कृषक कृष्ण गोविन्द ढुङ्गाना पहिले रोपाई केवल कृषि काममा मात्र नभई सामाजिक एकता र संस्कृतिको प्रतीक पनि मानिन्थ्यो। किसानहरू हिलो माटोमा सामूहिक रूपमा काम गर्दै असारे भाकामा रमाइलो गर्ने गरेका थिए। पछिल्लो समय असार 15 मात्रै भए पनि बेठी परम्पराको झल्को देख्न थालिएको छ। स्थानीय तह, कृषि ज्ञान केन्द्र लगायतले सांस्कृतिक कार्यक्रम गर्दै पुरानो संस्कृतिलाई जोगाउने प्रयास गरेका छन्। सरकार को नीति अनुसार रोपाई कार्यक्रम आयोजना गरिएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणाले बताउनुभयो।
7: 4938 हेक्टरमा धान खेती हुन्छ, अहिले करिब 14% मात्र रोपाई भइसकेको छ।
6: पुरानो संस्कृति जोगाउन आयोजना गरिएका कार्यक्रमहरूमा पुरानो पुस्ताको संस्कृति अनुभव गर्न पाउँदा युवाहरू पनि उत्साहित हुने गरेका छन्। आधुनिक जीवनशैली र परिवर्तन सँगै ग्रामीण भेगको मौलिक असारे परम्परा बिस्तारै हराउँदै गएको छ। संरक्षणका लागि कतै कतै प्रयास भइरहे पनि यसको निरन्तरता चुनौतीपूर्ण बन्दै गएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मिने बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने फैसला गरेको छ। अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई अस्वीकार गरेको हो। चिनिया राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ चिनिया कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचार विरुद्धको अभियानलाई अझ कडा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चिनिया कम्युनिस्ट पार्टीको 105 स्थापना दिवसका अवसरमा ग्रेट हल अफ द पिपलमा आयोजित कार्यक्रममा राजनैतिक तथा सैन्य नेतृत्वलाई सम्बोधन गर्दै सीले सशस्त्र सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्दै राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरणलाई निरन्तर अघि बढाइने बताउनुभयो। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: कृषि वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। किसानलाई राहत हुने गरी धान बालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो। G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन युरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर मार्फत विभिन्न मुलुकबाट 1,00,000 80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डिएपी र 1,20,000 मेट्रिक टन युरिया रहेको छ। मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म हटलाइन नम्बर तथा क्युआर कोड मार्फत गुनासो दर्ता गर्ने व्यवस्था समेत गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणाली अनुरूप भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ। नेपाल आयल निगमले बुधबार बिहान लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20, डिजेल र मटिटेलमा प्रति लिटर 30 रुपियाँले मूल्य घटाएको थियो। महासंघका अध्यक्ष पुण्य प्रसाद छिचौलाले स्वचालित प्रणाली बमोजिम भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो। काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाईबाट लाग्ने डेङ्गु रोग नियन्त्रणका लागि लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने भएको छ। पछिल्लो समय डेङ्गुका बिरामी बढ्न थालेपछि यही असारभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार भएको जनाइएको छ। उक्त अभियानका लागि काठमाडौँ महानगरपालिकाले स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र समुदायमा आधारित संघ संस्थाका प्रतिनिधिलाई तालिम दिएर खटाउने तयारी गरेको महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषि प्रसाद भूषालले जानकारी दिनुभयो। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार उच्च अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 44.59 अङ्कले उकालो लागेर 2652.93 पुगेको छ। कारोबारका आधारमा लक्ष्मी सनराइज बैङ्क शीर्ष स्थानमा छ। रिलायन्स स्पेनिङ मिल्स, आँखुखोला जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र एनआइएमबी डिभेन्चर शीर्ष स्थानमा पर्न सफल भएका छन्। बुधबारको कारोबारमा 252 कम्पनीको शेयर मूल्य बढ्दा 17 कम्पनीको मात्रै घटेको छ।
0: वहाँ हुनुहुन्थ्यो बालिका माध्यम। अब खेल समाचार रमेश टमाटाबाट।
10: विश्वकप फुटबलमा आज राति इङ्ल्यान्ड र डीआर कङ्गो बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति 9:45 एटलान्टा स्टेडियममा सुरु हुनेछ। यस्तै सह आयोजक मेक्सिको फिफा विश्वकप 2026 प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। घरेलु मैदान अस्टेका स्टेडियममा आज बिहान भएको राउन्ड अफ 32 खेलमा मेक्सिकोले इक्वेडरलाई 2-0 गोलले हरायो। मेक्सिकोले 40 वर्षपछि विश्वकप फुटबलको नकआउट चरणमा जित निकालेको हो। मेक्सिकोले अब प्री क्वार्टर फाइनलमा इङ्ल्यान्ड र डीआर कङ्गो बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजै भएको खेलमा फ्रान्स स्वीडेनलाई पराजित गर्दै अन्तिम 16 पुगेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यूजर्सी रङ्गशालामा भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3-0 गोलले पराजित गर्यो। फ्रान्सको जितमा खेलको 45 र 74 मिनटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको 53 मिनटमा ब्राडली बार्कोलाले गोल गरे। अब अन्तिम 16 फ्रान्सले पाराग्वेको सामना गर्नेछ। यस्तै स्टार स्ट्राइकर एर्लिङ हालानले खेलको अन्तिममा निर्णायक गोल गरेपछि नर्वे फिफा विश्वकप 2026 प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डालास स्टेडियममा हिजो राति भएको राउन्ड अफ 32 खेलमा नर्वेले आइभरी कोस्टलाई 2-1 गोलले हरायो। नर्वेलाई जिताउन एन्टोनियो नुसा र हालानले गोल गरेका थिए। कराते खेलाडी सुमन तिमिल्सिना युएस ओपन आईएसकेए विश्व मार्शल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। अमेरिकाको फ्लोरिडामा जुलाई 2-4 तारिकसम्म हुने प्रतियोगितामा सुमनले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नेछन्। सुमनले 2023 भएको यसै प्रतियोगितामा स्वर्ण पदक जितेका थिए।
0: अब मौसम। आगामी 24 घण्टामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाडी भूभागका केही स्थानमा तथा कोशी मधेस र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.4, न्यूनतम 22, वर्षा 0.9 मिलिमिटर। काठमाडौँको अधिकतम 28.4, न्यूनतम 21, वर्षा 20.5 मिलिमिटर। पोखराको अधिकतम 29.5, न्यूनतम 22.7, वर्षा 25.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.5, न्यूनतम 21.2, वर्षा 5.2 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 34.6, न्यूनतम 24.8, वर्षा 4.7 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रविधिजन्य लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सभाद्वारा संकल्प प्रस्ताव पारित, सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानूनी दायरामा ल्याइनु पर्नेमा सांसदहरूको जोड। तोकिएको समयमा नीति कार्यक्रम तथा बजेट नल्याउने 23 स्थानीय तहसँग संघीय मामिला मन्त्रालयद्वारा स्पष्टीकरण माग। उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्र कार्यान्वयनमा। संयुक्त राज्य अमेरिकामा जन्मिने बालबालिकाको त्यहाँको नागरिकता पाउने अधिकार कायम रहने अमेरिकी सर्वोच्च अदालतको फैसला। र फिफा विश्वकपमा प्री क्वार्टर फाइनल प्रवेशका लागि आज राति इङ्ल्यान्ड र डीआर कङ्गो तथा बेल्जियम र सेनेगल प्रतिस्पर्धा गर्दै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
11: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
12: नेपालको समावेशी आवाज।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: कूटनीतिक पहलपछि नेपाली चिया र सुपारी निर्यातमा देखिएका कानुनी तथा प्राविधिक अडचनहरू समाधान हुँदै गएको उपराष्ट्रमन्त्री शिशिर खनालको भनाई। भारतसँगको मतभेद वार्ताबाट टुङ्गिने विश्वास।
2: सरकार गठन भएता शिक्षा प्रणालीमा आमूल परिवर्तन। शिक्षा मन्त्रालयको 100 दिन। परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म।
1: रासोपामा नयाँ टिम औपचारिक रूपमा मैदानमा। महाधिवेशनबाट निर्वाचित टोलीले लियो शपथ।
2: इन्धनको मूल्य घटेपछि अब त्यसको प्रत्यक्ष लाभ यात्रुहरूले कहिले पाउलान्? नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव देखनाथ गौतमसँगको अन्तर्वार्ता सहित विशेष रिपोर्ट।
1: अमेरिका र चीन बीच प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच चीनद्वारा आजदेखि विदेशी लगानी र सीमापार लगानी सम्बन्धी गतिविधिमाथि कडा राष्ट्रिय सुरक्षा नियम लागू।
2: र फिफा विश्वकप फुटबल नकआउट चरणका खेल जारी। 28 वर्षपछि नर्वे अन्तिम 16 पुग्दा आयोजक मेक्सिको भने 40 वर्षपछि क्वार्टर फाइनल प्रवेश। स्विडेनमाथि 3-0 सहजित निकाल्दै फ्रान्स पनि अन्तिम 16। आज राति इङ्ल्यान्ड र डीआर कङ्गो आम्ने सामने हुँदै
3: कार्यक्रम सुरु गरौँ। सीमा सम्बन्धी विवाद र मतभेद वार्ताबाटै टुङ्ग्याइने परराष्ट्र मन्त्री शिशिर खनालको भनाइ सम्बन्धी प्रसङ्गबाट। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भूभागको सीमाङ्कनका विषय टुङ्ग्याइसकेको बताउनु भएको छ। राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले लिम्प्याधुरा, लिपुलेख, कालापानी र सुस्ता क्षेत्रमा द्विपक्षीयको प्राविधिक टोलीले सीमाङ्कन नगरेको प्रश्न पार्दै उहाँले केही विभेद भए ऐतिहासिक तथ्य र प्रमाणको आधारमा कूटनीतिक वार्ताबाट त्यसको समाधान खोजिने प्रश्न पार्नुभयो। मन्त्री खनालले नेपाली चिया र सुपारी निर्यातमा देखिएका कानुनी र प्राविधिक अडचनहरू क्रमशः समाधान हुँदै गएको पनि बताउनु भएको छ। सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री खनालले चिया निर्यातमा देखिएको अवरोध कूटनीतिक पहलपछि हटेको जानकारी दिनुभयो। नेपालको आर्थिक र विकास कूटनीतिलाई प्राथमिकतामा राख्दै नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो। नेपाली चिया भारत निर्यात गर्दा पटक पटक भोग्नुपर्ने समस्या समाधानका लागि सरकारले भारतको विदेश मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय, खाद्य सुरक्षा तथा मानक प्राधिकरण र भारतीय चिया बोर्डका उच्च अधिकारीहरूसँग निरन्तर संवाद गरिरहेको मन्त्री खनालले जानकारी दिनुभयो। चितवनको भरतपुरमा सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी अब नयाँ यात्रामा अघि बढेको छ। काठमाडौँको चौमती स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउनुभयो। शपथसँगै उहाँले निर्वाचित सदस्यलाई प्रमाणपत्र र पार्टीको चुनाव चिन्ह घन्टी उपहार स्वरूप प्रदान गर्नुभयो, जसलाई पार्टीले जिम्मेवारी, जवाबदेता र परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गरेको छ।
1: असार 7-12 गतेसम्म भरतपुरमा सम्पन्न पहिलो महाधिवेशनले सभापति, 2 उपसभापति, 1 महामन्त्री र 3 सहमहामन्त्री सहित 99 सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो। सभापतिमा निर्वाचित भइसक्नुभएका रवि लामिछानेले यसअघि नै शपथ लिइसक्नु भएको थियो भने आज अन्य पदाधिकारी र केन्द्रीय सदस्यले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ। महाधिवेशनबाट उपसभापति खुलातर्फ स्वर्णिम वर्गले निर्विरोध निर्वाचित हुनुभएको थियो भने महिला उपसभापतिमा सविता गौतम निर्वाचित हुनुहुन्थ्यो। यस्तै महामन्त्रीमा विपिन कुमार आचार्य तथा सहमहामन्त्रीमा असीम शाह, हरि ढकाल र निशा डाङ्गी निर्वाचित हुनुभएको थियो। रासोपाले खुला, समावेशी तथा सातै प्रदेशको प्रतिनिधित्व सुनिश्चित गर्दै नयाँ केन्द्रीय समिति गठन गरेको छ। खुला, खस आर्य, आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिम र थारू समुदायका प्रतिनिधिहरू सहित सातै प्रदेशबाट निर्वाचित सदस्यहरूले अब पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने जिम्मेवारी पाएका छन्। पहिलो महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वसँगै रासोपाले आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा थप व्यवस्थित र संस्थागत बनाउने अपेक्षा गरिएको छ। अब पार्टीको ध्यान संगठन विस्तार, नीति निर्माण र आगामी निर्वाचनको तयारीतर्फ केन्द्रित हुने देखिन्छ।
3: देशको बागडोर प्रधानमन्त्री बालेन्द्र शाहले र शिक्षा मन्त्रालयको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेलले सम्हाले यता शिक्षा क्षेत्रमा आमूल परिवर्तनको संकेत देखा पर्न थालेका छन्। सरकार गठन भए यता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने, वैदेशिक अध्ययन अनुमति एनओसी सेवालाई थप प्रभावकारी बनाउने, विश्वविद्यालयलाई दलगत हस्तक्षेपबाट मुक्त गर्ने तथा डिजिटल सेवाको विस्तारलाई प्राथमिकता साथ अघि बढाएको जनाएको छ। मन्त्रालयले विश्वविद्यालयमा दलगत हस्तक्षेप अन्त्य गर्ने अभियानलाई तीव्र बनाएको जनाएको छ। विद्यार्थी संगठनलाई विश्वविद्यालयका भवन वा जग्गा उपलब्ध नगराउने, दलगत संकेत हटाउने तथा स्टुडेन्ट काउन्सिल र भोइस अफ स्टुडेन्ट प्रणाली लागू गर्ने तयारी भइरहेको छ। यसका लागि निर्देशिका निर्माणको अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ। हालसम्म 9 विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कार्यान्वयनमा आएको मन्त्रालयको दावी छ। त्रिभुवन विश्वविद्यालयका अध्ययन विधामा गएका तर तोकिएको अवधिमा नफर्किएका करिब 400 प्राध्यापकबाट असुल गर्नुपर्ने करिब 2 अर्ब मध्ये हालसम्म करिब 50 करोड राजस्व फिर्ता भएको मन्त्रालयले जनाएको छ। यस्तै मन्त्रालयले कक्षा 5 विद्यार्थीका लागि परम्परागत आन्तरिक परीक्षा हटाई मनोवैज्ञानिक दबाव कम हुने वैकल्पिक मूल्याङ्कन प्रणाली लागू गरेको जनाएको छ। जन्म दर्ता प्रमाणपत्र नभएका बालबालिकालाई स्थानीय तहबाट प्रमाणित विवरणका आधारमा विद्यालय भर्ना गर्ने व्यवस्था पनि कार्यान्वयनमा ल्याइएको छ। राजनीतिक नियुक्तिबाट पदपूर्ति भएका अधिकांश विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि दैनिक प्रशासन सञ्चालनका लागि कामचलाउ व्यवस्था मिलाइएको तथा स्वच्छ र प्रतिस्पर्धात्मक प्रक्रियाबाट नयाँ पदाधिकारी छनौट अन्तिम चरणमा पुगेको मन्त्रालयको भनाइ छ। शनिबारदेखि 8 विश्वविद्यालयका उपकुलपति छनौटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु भएको छ। राज्य संयन्त्रलाई सुरक्षित, प्रविधि मैत्री र जिम्मेवार बनाउने अभियान एकैसाथ अघि बढिरहेको छ। सबैभन्दा पहिले सरकारी कार्यालयका गोप्य र संवेदनशील कागजातको सुरक्षालाई लिएर सरकार गम्भीर देखिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले तीनै तहका सरकारलाई मोबाइल एप प्रयोग गरेर सरकारी कागजात स्क्यान नगर्न निर्देशन दिएको छ। सहजताका लागि प्रयोग हुने मोबाइल स्क्यानिङ एपहरूले कतिपय अवस्थामा महत्त्वपूर्ण सूचनाको गोपनीयतामाथि जोखिम सिर्जना गर्न सक्ने भएकाले अब सरकारी अभिलेखको सुरक्षा र व्यवस्थित संरक्षणलाई थप प्राथमिकतामा राखिएको छ। डिजिटल युगमा सूचना सुरक्षाको झन महत्त्व बढिरहेका बेला सरकारको यो कदमलाई संवेदनशील सूचनाको सुरक्षातर्फको सतर्क प्रयासका रूपमा हेरिएको छ। यता नेपाल र अस्ट्रेलिया बीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रयास पनि जारी छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अनसर्ट बीच भएको भेटवार्तामा विकास साझेदारी, डिजिटल रूपान्तरण, संघीयताको कार्यान्वयन र सञ्चार क्षेत्रको सुदृढीकरणका विषयमा छलफल भएको छ। भेटमा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमको दायरा विस्तारदेखि लिएर हुलाक सेवाको आधुनिकीकरणसम्मका विषय उठाइएका छन्। सरकारले अघि सारेको डिजिटल नेपाल अभियानलाई थप प्रभावकारी बनाउन सूचना प्रविधि, डिजिटल पूर्वाधार र प्रविधिमा आधारित सार्वजनिक सेवा प्रवाहमा पनि अस्ट्रेलियाको अनुभव र सहकार्य अपेक्षित रहेको सरकारको भनाइ छ। उता राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको पुनर्जागरणका लागि सरकारको प्रतिबद्धता पनि दोहोरिएको छ। निगमको 68 वार्षिकोत्सवका अवसरमा पर्यटन मन्त्री खड्गराज पौडेलले निगमलाई पुनः सबल र प्रतिस्पर्धी संस्थाका रूपमा स्थापित गर्न सबै इमान्दार भएर लाग्नुपर्ने बताउनुभयो। इमान्दार र जिम्मेवार कर्मचारीको वृत्ति विकासमा सरकारले ध्यान दिने र अनियमिततामा संलग्न जो कोहीलाई कारवाही गरिने स्पष्ट सन्देश पनि उहाँले दिनुभयो।

0: कि आवश्यक प्राविधिक गृह कार्य सुरु गरिसकेको छ भने सम्बन्धित निकायहरू बीच छलफल पनि अघि बढिरहेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। निगमले पेट्रोलमा प्रति लिटर 20 रुपियाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर 30 रुपियाँले मूल्य घटाएको हो। यस्तै आन्तरिक हवाई इन्धनमा प्रति लिटर 40 रुपियाँ, अन्तर्राष्ट्रिय हवाई इन्धनमा काठमाडौँका लागि प्रति किलोमिटर 265 अमेरिकी डलर तथा एलपी ग्यासमा प्रति सिलिन्डर 100 रुपियाँले मूल्य घटाइएको छ। अब पेट्रोल प्रति लिटर 194.50 रुपियाँदेखि 197 रुपियाँसम्म र डिजेल तथा मट्टीतेल 192.50 रुपियाँदेखि 195 रुपियाँसम्ममा उपलब्ध हुनेछ। यसै गरी 14.2 केजीको भरिएको एलपी ग्यास सिलिन्डरको मूल्य 2060 रुपियाँ र आधा भरिएको 7.1 केजीको सिलिन्डरको मूल्य 1030 रुपियाँ कायम गरिएको छ। केही साता अघि पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लाग्दा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो। तर पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिरहँदा पनि त्यसको प्रभाव स्वदेशी बजारमा नदेखिएको भन्दै उपभोक्ता र सरकारवालाहरूले प्रश्न उठाउँदै आएका थिए। अहिले भएको मूल्य कटौतीले भने केही राहतको अनुभूति गराएको छ। इन्धनको मूल्य घटेसँगै अब सार्वजनिक यातायातको भाडा पनि घट्ने लगभग निश्चित देखिएको छ। विभागले इन्धन, लुब्रिकेन्ट्स, मर्मत सम्भार लगायतका सूचकलाई आधार मानेर नयाँ भाडा दर सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यात्रुवाहक सार्वजनिक सवारीको भाडामा केही प्रतिशत कमी आउने अपेक्षा गरिएको छ भने कति प्रतिशत घटाउने भन्ने विषयमा अहिले विभागभित्र छलफल भइरहेको छ। यातायात व्यवसायीहरू पनि यसपटक भाडा समायोजनका लागि सकारात्मक देखिएका छन्। विगतमा इन्धनको मूल्य बढ्दा वैज्ञानिक भाडा प्रणाली अनुसार 13% भाडा वृद्धि गर्नुपर्ने सिफारिस भए पनि आम नागरिकलाई राहत दिन भन्दै सरकारले 5% मात्रै वृद्धि गरेको थियो। त्यस बेला व्यवसायीहरूले लागत नउठेको भन्दै असन्तुष्टि जनाएका थिए। सार्वजनिक यातायातको भाडा निर्धारण पेट्रोलियम पदार्थको मूल्यसँग मात्र नजोडिएको यातायात व्यवसायीहरू बताउने गर्दछन्। सवारी सञ्चालन खर्च, मर्मत सम्भार, बिमा चालक तथा सहचालकको पारिश्रमिक, पाटपूर्जाको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक अवस्थालाई समेत वैज्ञानिक र वस्तुगत आधारमा मूल्याङ्कन गरेर निर्णय हुनुपर्ने आवश्यकता रहेको उनीहरूले औल्याएका छन्। यद्यपि इन्धन सस्तो भएको अवस्थामा भाडा समायोजन पनि स्वचालित र पारदर्शी प्रणाली अनुसार हुनुपर्ने माग व्यवसायीहरूकै रहेको छ। इन्धनको मूल्य बढ्दा भाडा तत्काल बढाइने तर मूल्य घट्दा भाडा समायोजनमा ढिलाइ हुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवैलाई अन्यलमा पार्ने गरेको छ। एकातिर इन्धनको मूल्य घटेको खबरले उपभोक्तालाई राहत दिएको छ भने अर्कोतर्फ अब त्यो राहत यात्रुको खल्तीमा पनि पुग्छ कि पुग्दैन भन्ने प्रश्न अझै पनि बाँकी नै छ। वैज्ञानिक भाडा प्रणाली प्रभावकार रूपमा कार्यान्वयन हुन सके मात्रै पेट्रोलियम पदार्थको मूल्य घटेको वास्तविक लाभ आम नागरिकले महसुस गर्न सक्नेछन्। यसैबीच हामीले नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमलाई सरकारले सार्वजनिक सवारी साधनको भाडा घटाएको अवस्थामा कार्यान्वयन गर्न तपाईँहरू तयार हुनुहुन्छ भनेर सोधेका छौँ।
1: अब यो हाम्रो विगतदेखि नै नेपाल सरकारको अहिले वर्तमान पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभाग अन्तर्गत चाहिँ नि यो संघीय रूटमा सञ्चालन हुने सवारी साधनहरूको चाहिँ नि अन्तर प्रदेश सञ्चालन हुने सवारी साधनको भाडा यातायात व्यवस्था विभागले चाहिँ नि समायोजन गर्छ भने प्रदेश अन्तर्गत रहेका सञ्चालन हुने प्रदेशभित्रका चाहिँ नि सार्वजनिक सवारी साधनको प्रदेश सम्बन्धित प्रदेश मन्त्रालयले भाडा समायोजन गर्ने यो विधि प्रक्रिया छ। र विगत 2065 सालदेखि यो वैज्ञानिक विधि भाडा समायोजन गर्ने वैज्ञानिक विधि चाहिँ नि छ। त्यो विधि अनुरूप चाहिँ नि वार्षिक रूपमा यो चाहिँ नि एक मूल्य वृद्धिका आधारमा चाहिँ नि समायोजन हुन्छ भने अर्को स्वचालित प्रणाली छ यो वैज्ञानिक विधि।
0: हजुर, भनेपछि यदि सरकारले भाडा घटाउने निर्णय गर्छ भने त्यसलाई कार्यान्वयन गर्न चाहिँ व्यवसायीहरू तयार छन् भनेर हामीले बुझ्दा हुन्छ?
1: होइन, एकदम स्पष्ट हो नि। विगतमा चाहिँ नि जुन नेपाल सरकार र नेपाल यातायात व्यवसाय बिचको चाहिँ नि जुन चाहिँ नि सहकार्य सहमति र छ र त्यो चाहिँ नि भाडा समायोजनको विषयमा हामीले नेपाल सरकारले तोकेको वैज्ञानिक भाडा भन्दा 1 रुपियाँ पनि तलमाथि हामी गर्दैनौँ र भाडा समायोजन गर्ने प्रक्रियालाई हामी मूल्य वृद्धि हुँदा पनि स्वागत गर्छौँ र मूल्य घट्दाखेरि पनि समायोजन हुने कुरामा हामी स्वागत गर्छौँ र आजै महासङ्घले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ र नियमित जुन चाहिँ समायोजन हुन बाँकी रहेको प्रतिशत छ त्यसलाई समेत समायोजन गरेर मूल्य समायोजन हुनुपर्छ भन्ने महासङ्घको धारणा छ।
0: गुनासो पनि के छ भन्दाखेरि इन्धनको मूल्य बढ्दा भाडा छिट्टै बढ्ने तर मूल्य घट्दा भाडा समायोजनमा चाहिँ ढिलाइ हुने।

0: इन्धनको मूल्य बढ्दाखेरि बरु दशौँ दिन लाग्यो होला भाडा बढ्नलाई नेपाल सरकारले, तर मूल्य घट्दाखेरि एक दुई दिनमै 46 भाडा जाने समायोजन सरकारले गरेका छ। मूल्य वृद्धि हुँदा भोलिपल्ट नै भाडा समायोजन भएको दैनी छैन। त्यसमा दैनी सम्बन्धित मन्त्रालय, सम्बन्धित विभागमा यातायात व्यवसाय, यातायात महासङ्घले लबिङ गरेपछि त्यसको हप्तौँ दशौँ दिनपछि बल्ल मात्रै समायोजन हुने दैनी प्रक्रिया छ। त्यो प्रक्रियालाई पनि हामीले के भन्छौँ भने यो अन्तर्राष्ट्रिय चाहिँ विश्व मापदण्डमा भएको स्वचालित मूल्य प्रणालीलाई सधैँ कार्यान्वयन गर्नुपर्छ भन्ने कुरामा हामी चाहिँ नि स्पष्ट छौँ र त्यही कुरो चाहिँ नि मन्त्रालय र विभागलाई हामीले अनुरोध गर्दछौँ।
1: हजुर, अब केही समय अघि मात्रै अब दुई दुई पटक भाडा बढ्दाखेरि चाहिँ यात्रुहरूले अलिकति शास्ति पाएको जस्तो फिल गरिरहेको अवस्थामा अब पेट्रोल डिजेलको मूल्य घट्यो, अब घट्छ भन्नेमा आशावादी रहेका आम यात्रुहरूको लागि चाहिँ यहाँको सन्देश के छ अन्तिममा भनिदिनुहोस् न।
0: होइन होइन, यो स्वचालित मूल्य अनुसार चाहिँ हिजो जुन जाने वृद्धि भएको छ, होइन, मूल्य वृद्धिमा 5% आधार जुन बनाएको छ वैज्ञानिक विधि, त्यो वैज्ञानिक विधिले 5% भेट्ने कुरालाई चाहिँ नि मूल्य चाहिँ नि थपघट गर्ने हो। र हिजो मूल्य वृद्धि गर्दा गर्दै चाहिँ दुई पटक यहाँले भन्नुभयो, तपाईँको 6 मूल्य वृद्धि भयो तर भाडा समायोजन 2 मात्रै भयो, र त्यसमा पनि केही प्रतिशत जुन चाहिँ नि 12% वृद्धि हुनेमा जम्मा 4% वृद्धि भएर 7% वृद्धि को कुरोमा त तत्कालीन अवस्थामै चाहिँ नि रोकिएको छ। किनकि यो भाडा वृद्धि भयो भनेर बढी हुन्छ, यसलाई पटक पटक यसरी अब छिटै समायोजन हुन्छ भन्ने कुरामा अहिले पनि व्यवसायीले पूर्ण चाहिँ नि मूल्य वृद्धिका आधारमा भाडा समायोजन भएको चाहिँ नि भाडा लिएका छैनन्। र अब चाहिँ नि समायोजन प्रक्रियामा सबैलाई समायोजन गरेर जानुपर्छ भन्ने हाम्रो धारणा रहेको।
1: उहाँ हुनुहुन्थ्यो नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतम।
2: कार्यक्रममा अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिका चीन बीच प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच चीनले बुधबारदेखि विदेशी लगानी र सीमापार लगानी सम्बन्धी गतिविधिमाथि कडा राष्ट्रिय सुरक्षा नियम लागू गरेको छ। नयाँ व्यवस्थाले राष्ट्रिय सुरक्षामा प्रभाव पार्न सक्ने लगानी, प्रविधि, सेवा तथा दक्ष जनशक्तिको सीमापार आवागमनमाथि सरकारलाई थप निगरानी र समीक्षा गर्ने अधिकार दिएको छ।
1: अमेरिका र चीन बीच प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच चीनले आजदेखि विदेशी लगानी र सीमापार लगानी सम्बन्धी गतिविधिमा कडा राष्ट्रिय सुरक्षा नियम लागू गरेको छ। नयाँ व्यवस्थाले राष्ट्रिय सुरक्षामा प्रभाव पार्न सक्ने लगानी, प्रविधि, सेवा तथा दक्ष जनशक्तिको सीमापार आवागमनमाथि सरकारलाई थप निगरानी र समीक्षा गर्ने अधिकार दिएको छ। जुन 1 घोषणा गरिएको यो नियमले चीनको सीमा पार गर्ने पुँजी, कर्मचारी, प्रविधि तथा सेवा सम्बन्धी गतिविधिलाई नियमन गर्न व्यापक कानुनी आधार तयार गरेको छ। चीनको मन्त्री परिषद स्टेट काउन्सिलले जारी गरेको व्यवस्था अनुसार यसको उद्देश्य विदेशी लगानीको गुणस्तर र स्तर सुधार गर्दै राष्ट्रिय सुरक्षाको संरक्षण गर्नु हो। नियम अनुसार सबै बाह्य लगानीले समग्र राष्ट्रिय सुरक्षा अवधारणाको पालना गर्नुपर्नेछ र घरेलु तथा अन्तर्राष्ट्रिय हितबीच सन्तुलन कायम गरिने उल्लेख गरिएको छ। साथै राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने कुनै पनि लगानी वा सम्पत्ति स्थानान्तरणको समीक्षा गर्ने अधिकार पनि सरकारलाई दिएको छ। बेजिङले एआई, कम्प्युटर चिप र हरित प्रणालीलाई रणनीतिक रूपमा, आर्थिक रूपमा महत्वपूर्ण क्षेत्र मानेर ती उद्योगको स्वदेशी विकासलाई प्राथमिकता दिँदै आएको छ। यसै क्रममा सीमापार कारोबारमाथिको निगरानी थप कडा बनाइएको हो। नयाँ व्यवस्था अनुसार हालसम्म वस्तु र डाटामा सीमित रहेका निर्यात नियन्त्रण अब सेवा, प्रविधि हस्तान्तरण तथा प्राविधिक विशेषज्ञलाई विदेश पठाउने वा विदेशमा तालिम दिने गतिविधिसम्म विस्तार गरिएको छ। यस कदमले विदेशी लगानीकर्ताको चीनको विशाल प्रविधि बजारमा पहुँच सीमित हुन सक्ने चिन्ता पनि बढाएको छ। अमेरिका चीन आर्थिक तथा सुरक्षा समीक्षा आयोगले यो निर्णय चीनले राष्ट्रिय सुरक्षाको नाममा विदेशी लगानीमाथि नियन्त्रण बढाउँदै आएको दीर्घकालीन प्रवृत्तिको निरन्तरता भएको जनाएको छ। आयोगले मे महिनामै चीनका राष्ट्रिय सुरक्षा कानुनको व्याख्या र कार्यान्वयनमा अधिकारीलाई व्यापक अधिकार रहेकाले विदेशी कम्पनीका लागि कानुनी अनिश्चितता र व्यावसायिक जोखिम थप बढ्न सक्ने चेतावनी दिएको थियो।
2: अब फिफा विश्वकप सम्बन्धी प्रसङ्ग। फिफा विश्वकप 2026 राउन्ड अफ 32 अन्तर्गत मङ्गलबार भएका खेलमा फ्रान्स, मेक्सिको र नर्वेले प्रभावशाली जित निकाल्दै अन्तिम 16 स्थान पक्का गरेका छन्। किलियन एम्पावे 2 गोल सहित चम्किँदा एर्लिङ हल्यान्डले निर्णायक गोल गरे। सह आयोजक मेक्सिकोले पनि लगातार 4 क्लिन सिट कायम गर्दै सहज जित दर्ता गर्यो। सुरु गरौँ फ्रान्स र स्विडेनको खेलबाट। किलियन एम्पावेको 2 गोलको प्रेरणामा फ्रान्सले स्विडेनलाई 3-0 पराजित गर्दै विश्वकपको अन्तिम 16 स्थान पक्का गरेको छ। यो जितसँगै फ्रान्सले अब क्वार्टर फाइनल प्रवेशका लागि पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ। न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा भएको खेलमा एम्पावेले पहिलो हाफको इन्जुरी समय अघि उत्कृष्ट प्रदर्शन गर्दै गोलको खाता खोले। दोस्रो हाफमा बार्डली बार्कोलाले 53 मिनेटमा अग्रता दोब्बर बनाए भने 74 मिनेटमा एम्पावेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको सहज जित सुनिश्चित गरे। जारी विश्वकपका 4 खेलमा एम्पावेको यो तेस्रो 2 गोलको प्रदर्शन हो। प्रतियोगितामा उनको कुल गोल संख्या 6 पुगेको छ। अर्जेन्टिनाका लियोनल मेसीको नाममा पनि समान गोल छ। साथै विश्वकप करियरमा 18 गोल पुरा गर्दै उनी मेसीको 19 गोलको कीर्तिमान नजिक पुगेका छन्। एम्पावेले विश्वकपको नकआउट चरणमा गरेको गोल संख्या 10 पुगेको छ, जुन ब्राजिलका महान खेलाडी लियोनिडास र रोनाल्डोको 8 गोलको पुरानो कीर्तिमान भन्दा 2 गोल बढी हो। 85 मिनटमा उनलाई विश्राम दिँदै मैदानबाट बाहिर निकालिँदा फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्च्यापले सम्मान स्वरूप झुकेर उनको प्रशंसा गरेका थिए। अब फ्रान्सले जुलाई 4 फिलाडेल्फियामा पाराग्वेसँग अन्तिम 16 खेल खेल्नेछ। त्यसको विजेताले क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै गएराति भएको खेलमा नर्वेले आइवरी कोस्टलाई पराजित गर्दै अन्तिम 16 स्थान सुरक्षित गरेको छ। एर्लिङ हल्यान्डले खेलको 86 मिनटमा निर्णायक गोल गरेपछि नर्वेले आइवरी कोस्टलाई 2-1 पराजित गर्दै इतिहासमा पहिलो पटक विश्वकपको नकआउट चरणको खेल जितेको छ। यो जितसँगै नर्वे अन्तिम 16 प्रवेश गरेको छ। निर्णायक गोलको क्रममा प्याट्रिक बर्ग बल लिएर पेनाल्टी क्षेत्रभित्र प्रवेश गर्दा आइवरी कोस्टका 3 रक्षक उनलाई रोक्न अघि बढेका थिए। त्यसैको फाइदा उठाउँदै बर्गले खाली अवस्थामा रहेका हल्यान्डलाई पास दिए, जसलाई उनले सहजै गोलमा परिणत गरे। जारी विश्वकपमा हल्यान्डको यो 3 खेलमा 5 गोल हो। नर्वेका लागि पहिलो गोल एन्टोनियो नुसाले आकर्षक कर्लिङ प्रहार मार्फत गरेका थिए। विश्वकपमा 4 पटक सहभागी भएको नर्वेले अब अन्तिम 16 5 पटकको विश्व विजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोली बीचको खेल आइतबार अमेरिकाको न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा हुनेछ। यो भेट 28 वर्ष अघिको ऐतिहासिक खेलको सम्झनामा पनि हुनेछ। सन् 1998 विश्वकपमा नर्वेले समूह चरणको अन्तिम खेलमा तत्कालीन विश्व विजेता ब्राजिललाई 83 मिनेट र 89 मिनेटमा गोल गर्दै 2-1 अविश्वसनीय पुनरागमन जित निकालेको थियो। त्यस यता पहिलो पटक विश्वकप खेलेको नर्वे फेरि एकपटक ब्राजिलसँग नकआउट चरणमा भिड्न तयार देखिएको छ। अब लागौँ मेक्सिको र इक्वेटरको खेलतर्फ। जुलियन इकोनेज र राहुल जिमेनेजको पहिलो हाफका 2 गोलको मद्दतमा मेक्सिकोले इक्वेटरलाई 2-0 पराजित गर्दै 40 वर्षपछि पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको छ। यो सँगै मेक्सिको अन्तिम 16 प्रवेश गर्न सफल भएको छ। मेक्सिको सिटी स्थित ऐतिहासिक अजेटका स्टेडियम भएको खेलमा 22 मिनटमा किनुनेसले टोलीलाई अग्रता दिलाएका थिए। त्यसको 9 मिनटपछि राहुल जिमेनेजले अर्को गोल थप्दै पहिलो हाफमै मेक्सिकोलाई 2-0 बलियो अवस्थामा पुर्याए। सन् 1986 आफ्नै भूमिमा आयोजना भएको विश्वकपमा बुल्गेरियालाई हराएर अन्तिम 16 पुगेपछि मेक्सिकोले पहिलो पटक नकआउट चरणको खेल जितेको हो। त्यसपछि 1994 2018 लगातार 7 पटक यही चरणबाट बाहिरिएको मेक्सिकोले यसपटक त्यो निराशाजनक इतिहासलाई अन्त्य गरेको छ। अब लागौ आज हुने डीआर कङ्गो र इङ्ल्यान्ड बीचको खेलतर्फ। फिफा विश्वकपको अन्तिम 32 आज डीआर कङ्गो र इङ्ल्यान्ड बीच प्रतिस्पर्धा हुँदैछ। थोमस टुचेलको प्रशिक्षणमा रहेको इङ्ल्यान्ड समूह एलको विजेताका रूपमा नकआउट चरणमा पुगेको हो। उसले पहिलो खेलमा क्रोएसियालाई 4-2 हराएको थियो। घानासँग बराबरी खेलेको इङ्ल्यान्डले पानामालाई 2-0 मात दिएको थियो। इङ्ल्यान्डले अपेक्षा अनुसार प्रभाव छाड्न भने सकेको छैन। इङ्ल्यान्डका लागि राइट ब्याकको स्थान चिन्ताको विषय बनेको छ। ऋषि जेम्सले ह्यामस्ट्रिङ चोटका कारण पानामा विरुद्धको खेल गुमाएका थिए। उनले जारी विश्वकपमा फेरि खेल्ने सम्भावना न्यून छ। उनको स्थानमा खेलेका जारेललाई पनि पानामा विरुद्ध एङ्कलमा चोट लागेपछि आजको खेलका लागि अनिश्चित छन् उनी। यो अवस्थामा जेड स्पेन्स राइट ब्याकमा सुरुवाती रोजाई बन्न सक्नेछन्। पिडुलाको समस्याका कारण पानामा विरुद्ध आराम दिएका डेक्लान पूर्ण रूपमा फिट रहेकाले सुरुवाती टोलीमा फर्कने अपेक्षा गरिएको छ। यो विश्वकपमा अफ्रिकी राष्ट्र विरुद्ध अङ्क गुमाइसकेको इङ्ल्यान्डले डिआर कङ्गोलाई कमजोर आँक्ने भने छैन। डिआर कङ्गोले समूह चरणमा पोर्चुगलसँग 1-1 बराबरी खेलेको थियो।
3: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइकेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
4: लगभग सबैजना आइसक्नुभयो, आजको वडास्तरको छलफल सुरु गरौँ। हुन त
5: हुन्छ
6: हुन्छ।
4: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
9: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
9: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
8: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
11: नेपालको समावेशी आवाज।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
13: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौं, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
14: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
13: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। बेलुकी 8:25 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ सुन्नुहुनेछ। 8:10 स्वरोजगार कार्यक्रम प्रस्तुत गर्नेछौँ। यति बेला बेलुकीको 8 बज्नै लाग्यो, अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नमस्कार, स्वरोजगार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको मिडियम वेभका फ्रिक्वेन्सीहरूका साथै एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका साथै रेडियो नेपाल अनलाइन .com र रेडियो नेपालको मोबाइल एपमा हरेक बुधबार बेलुकी यसै बेला सुन्न सकिन्छ। साप्ताहिक रूपमा रेडियो नेपालबाट प्रसारण हुने स्वरोजगार कार्यक्रममा व्यावसायिक रूपमा कृषि पेसामा लागेका युवा, लघु घरेलु तथा साना उद्योग सञ्चालन गरेका उद्यमी युवा र स्वरोजगारमा लागेका अन्य युवा व्यवसायीहरूसँग नियमित कुराकानी गर्छौँ। युवाहरूले सञ्चालन गरेका व्यवसायका बारेमा बढीभन्दा बढी सूचनाहरू प्रवाह गर्न युवाहरूलाई स्वदेशमै साना व्यवसाय सञ्चालन गरी स्वरोजगारमा लाग्न र उद्यमी बन्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको वडा नम्बर 12 चतरा लाइनमा ढाका उद्योग सञ्चालन गरिरहनु भएको छ एम कुमारी तोम्साले। तोम्साले 2075 सालदेखि यो व्यवसाय विधिवत रूपमा सुरु गर्नु भएको हो। त्यसभन्दा अगाडि पनि उहाँले आफ्नो बाउ बाजेले सञ्चालन गर्दै आएको व्यवसायलाई निरन्तरता दिनको लागि पनि उहाँले यो व्यवसायमा लागेको कुरा उल्लेख गर्नुभएको छ। उहाँले सुरुमा 25,000 एउटा तान किनेर यो व्यवसाय सुरु गरेको पनि हामीसँगको कुराकानीमा बताउनु भएको छ। अहिले उहाँले आफ्नो व्यवसायमा 100 धेरै महिला दिदीबहिनीहरूलाई काम पनि दिनुभएको छ। ती महिला दिदीबहिनीहरूको आय आर्जनमा उहाँले दिएको कामले केही थप सहयोग पुगेको कुरा पनि उहाँले उल्लेख गर्नुभएको छ। आज स्वरोजगार कार्यक्रममा हामीले धरान उपमहानगरपालिका वडा नम्बर 12 चतरा लाइनमा ढाका उद्योग सञ्चालन गरिरहनु भएकी एम कुमारी तुम्सासँगै कुराकानी गरेका छौँ।
1: अहिले मैले गरिरहेको चाहिँ त्यही हो, ढाका कपडा उत्पादन हो। मैले 2075 सालदेखि सुरु गरेको हो, धरानबाट नै हो सुरु गरेको पनि।
0: ढाका उद्योगै गर्नुपर्छ भन्ने चाहिँ तपाईँलाई किन लागेको थियो?
1: यो हाम्रो एउटा नेपालको पहिचान पनि हो होइन। अनि अर्को कुरा चाहिँ यो चाहिँ हाम्रो लिम्बू, म लिम्बू नै हो र लिम्बू जातिको आफ्नो परम्परागत कल्चरल पोसाकको रूपमा चाहिँ ढाकालाई लिने गरेको छ। अहिले यो प्रचलनमा आएको छ, त्यही भएर पनि मैले ढाका सम्बन्धी चाहिँ पहिलेदेखि ढाका भने चाहिँ एकदमै मनपर्ने, अब पहिलेदेखि बुन्दै गरेको, घरमा देख्दै आएको, हाम्रो बोजू आमाहरूले बुन्दै आउनु भएको, त्यही भएर यसलाई चाहिँ कसरी बजारीकरण गर्न सकिन्छ, यो ढाकालाई चाहिँ कसरी आय आर्जन स्रोतको रूपमा बुनेर गर्न सकिन्छ भन्ने सोच सानैदेखि नै मलाई त्यस्तै सोचहरू आउँथ्यो क्या।
0: हजुर,
1: यो ढाका चाहिँ सबै सामु पुर्याउन सके, बजारमा पुर्याउन सके, धेरैजना अब बुनिरहेको आमाहरू दिदीहरू बोजूहरूले रोजगार पाउनुहुन्थ्यो जस्तो मलाई लागिरहने।
0: हजुर,
1: त्यही भएर पनि यसमा म अलिकति चाहिँ यो तर्फ चाहिँ आकर्षित भएको।
0: हिजो आफ्नो बाउ बाजे होइन परम्परागत रूपमा बाउ बाजेले गर्दै आएको व्यवसायलाई नै अहिले रोजै भन्नुभयो नि यहाँले। पछि तपाईँले यो व्यवसाय गर्दाखेरि कुनै तालिमहरू लिनु पर्यो अथवा लिनु परेन, त्यस्तो तालिमहरू पनि लिनुभयो यहाँले?
1: त्यस्तो तालिम चाहिँ लिनु परेन, किनभने अब घरमै गर्दै आएको, देख्दै आएको, गर्दै आएको चिजहरू होइन, तालिमै लिएर सिकेरै गर्नु परेन।
0: त्यसलाई अलिक व्यवस्थित गर्नको लागि होइन आधुनिक प्रकारका सिपहरू पनि आवश्यकता पर्थ्यो होला, तालिमको पनि आवश्यकता पर्थ्यो होला, त्यस्तो कुनै महसुस गर्नु भएन यहाँले?
1: त्यो महसुस त मैले गरिनँ, किनभने तालिम लिनेहरूको भन्दा पनि मैले तालिमलाई नै आफ्नै आइडियाले अहिले बजारमा राम्रो भइरहेको छ मेरै आइडियाले, र यसमा चाहिँ त्यति धेरै आधुनिक र त्यस्तो अरू चाहिँ मिसाइराख्नुपर्छ जस्तो लाग्दैन, र परम्परागत रूपमा हराइरहेको चिजहरूले चाहिँ उतार्न सके राम्रो हुन्छ जस्तो लागेर नै म त्यही कुराहरूलाई चाहिँ अझै पनि फोकस गरिरहेको छु। अरूले नगरेको एक्स्ट्रा होइन हराइरहेको जुन गाउँ घरमा देख्दै आएको बुट्टाहरू हुन्छ नि, जस्तै पानको पातहरू, अब जस्तै घरमा कुदेको बुट्टाहरू, त्यस्तो अब जस्तै हुन्छ नि घरहरूमा फुलबुट्टाहरू कोर्ने चलनहरू थियो नि पहिले पहिले, केहरू देख्दा पनि यस्तो बुट्टा बनाउन सके चाहिँ यसले कस्तो आकार लिन्थ्यो होला, कस्तो टाइपको हुन्छ होला भने त्यो आफै क्रिएसन हुन्छ के दिमागमा, अनि त्यही तरिकाले चाहिँ अगाडि बढिरहेछु। अहिले पनि डिजाइनहरू गर्दा म त्यसरी नै गरिरहेको छु, र जुन डिजाइनहरू गरेर बजार पनि राम्रो मार्केट पाइरहेको छ, त्यस्तै अब फेसन डिजाइनिङ नै गरेर अब आधुनिक रूपमा अब बजारमा चलेको जस्तो त अब अरू अरूले पनि गर्न खोजिराख्नु भएको छ, तर मैले चाहिँ ट्रेडिसनल अब पहिले जे देखेको छ त्यही कुराहरूले चाहिँ उतार्ने पक्षमा छु, तर त्यसको पनि राम्रो बजार पाइरहेको राम्रै छ।
0: हजुर एम कुमारीजी, अब यो व्यवसाय जुन गर्नु भएको छ होइन, ढाका उद्योग गरिराख्नु भएको छ, आफ्नै ठाउँमा गर्नु भएको छ। यो सुरु गर्दाखेरि तपाईँलाई लगानी चाहिँ कति गर्नु परेको थियो?
1: लगानी त यस्तो हो, मेरो त्यस्तो लगानी धेरै गरेर तामझामका साथ म ओपनिङ गरेको पनि होइन, धेरै गरेको पनि होइन। एउटा ताम किन्न 25,000 पर्थ्यो, 25,000 एउटा ताम किनेर मैले आफै बुनेर आफै सुरु गरेको। त्यस पछाडि सिक्न आउनुभयो दिदी बहिनीहरू, तामहरू सानो खालकोहरू थप्थे सिकाउनको लागि, त्यतिकै दुई तिनजना सिकाएँ अनि त्यही रोजगार दिएँ, त्यसरी त्यसरी अगाडि बढेको। मेरो त त्यस्तो ओपनिङ गरेर पुरै अहिले त्यस्तो होइन, केही पनि त्यस्तो धेरै लगानी पनि होइन, ओपनिङ गरेर तामझामको साथ सुरु गरेको पनि होइन।
0: हजुर हजुर, आफैले रोजगार सिर्जना गर्नुभयो होइन, त्यसमा अहिले सन्तुष्टि पनि हुनुहुन्छ र अरूलाई पनि काम दिनुभयो होला नि त नि?
1: त्यही त मैले सुरु गरेँ, दुई तिनजना सिक्न आउनुभयो, उहाँले त्यही काम पाउनुभयो, त्यसरी नै बढ्दै बढ्दै गए। अहिले चाहिँ अब प्रत्यक्ष अप्रत्यक्ष रूपमा 6 भन्दा पनि धेरै रोजगार पाइराख्नु भएको छ हाम्रो दाजुभाइ दिदी बहिनीहरू।
0: भर्खरै सुरु गर्नुभएको एउटा व्यवसायमा 100 रोजगारी पाउने भने त ठुलो कुरो हो। हिजो एउटा तानबाट सुरु गरेको व्यवसायमा आज 100 काम दिनु भएको छ होइन, त्यो दिन पाउँदाखेरि पनि तपाईँलाई त खुसी लागिरहेछ नि त?
1: खुसी नै छु अहिले आजसम्म, र यो कुरा यो खुसी चाहिँ कायम होस् भनेर हर समय कोसिस पनि गरिरहेको हुन्छु। अर्को कुरा खानुमा यो मेरो लाइन होइन नि त, मेरो व्यवसायतिर हाम्रो परिवार पनि होइन, अब व्यापार व्यवसायतिर अब दिमाग पनि थिएन होइन, कसरी चल्नुपर्छ कसरी गर्नुपर्छ भन्ने कुरा पढ्दै थिएँ, अनि पढेर पछि अब टिचर अथवा नभए पनि क्याम्पस लेक्चरसम्म मात्रै हुन सकिन्छ होला भनेर सोच थियो पहिले होइन।
0: हजुर,
1: तर अब यतातिर लाग्यो, अनि यतातिर लागेर अब सँगै पढेका साथीहरूको हेर्दा पनि होइन, उहाँहरूले उनी पनि प्रतिक्रिया दिनुहुन्छ धेरै राम्रो गर्यो भन्ने, अनि त्यस्तोहरू सम्झिँदा चाहिँ एकदमै जे गरे राम्रै गरेछु जस्तो लाग्छ, म त खुसी नै छु।
0: यो ढाका उद्योगमा चाहिँ के उत्पादन गरिरहनु भएको छ?
1: ढाका रुमालदेखि लिएर टोपी टाई सर्ट कुर्ता सुरुवाल, अनि ढाका सल ढाका हाफ सल गलबन्दी साडीहरू कोट, अनि खाडी पनि हामी आफ्नै बुन्छौँ, खाडीको दौरा सुरुवाल सबै बन्छ, अनि अहिले आधुनिक लेङ्गा आउटरहरू भन्छ, अनि लिम्बूको अर्थोडक्स मेख्लीहरू त्यस्तो सबै बन्छ, जति पनि अहिले ड्रेसहरू बन्छ नि आधुनिक खालको त्यस्तो सबै नै बन्छ, त्यो डिजाइनहरूमा लेङ्गा आउटर लेङ्गा चोली गाउनहरू सबै नै बन्छ।
0: ती सामानहरू बनाउनको लागि यहाँले अघि पनि भन्नुभएको थियो 100 मैले काम पनि दिएको छु भन्नुभएको छ, अनि प्रत्यक्ष रूपमा उहाँहरूले आएर त्यहाँ काम गर्नुहुन्छ अथवा घरमा पनि लिएर गएर काम गरेर तपाईँ कहाँ सामान ल्याउने गर्नुहुन्छ, के गर्नु भएको छ यो विषयमा नि अलिकति कुरा गरिदिनु न।
1: यस्तो सिक्नुहुन्छ जानुहुन्छ, अनि घरमै धेरै जस्तै घरमै बसेर काम गरेर ल्याउनुहुन्छ, मेरैमा सिकेको हुनुपर्छ भन्ने पनि हुँदैन, जहाँ सिके पनि जहाँ काम गरे पनि राम्रो राम्रो काम भयो, राम्रो क्वालिटीको धागो प्रयोग गरेको थियो अनि राम्रो फिनिसिङहरू निकालेको थियो बुनेको थियो भने तिनीहरू पनि मैले सबै राखिदिने गरेको छु हाम्रो महिला दिदी बहिनीहरूको।
0: आज मैले यति बेला स्वरोजगार कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर 12 चतरा लाइनमा ढाका उद्योग सञ्चालन गरिरहनु भएकी एम कुमारी तुम्सासँग कुराकानी गरिरहेको छु। उहाँले आफ्नो सानो लगानीबाट पनि व्यवसाय सुरु गरेर अहिले धेरै महिला दिदी बहिनीहरूलाई आफ्नो उद्योगमा जोड्नु भएको छ। ती दिदी बहिनीहरूलाई काम दिन पाउँदा होइन, ती दिदी बहिनीहरूले पनि तपाईँसँग जोडिएर काम गर्न पाउँदा कस्तो अनुभव भइरहेछ, कस्तो लागिरहेछ तपाईँलाई?
1: कहिले कहिले म सोध्ने गर्छु मेरो दिदी बहिनीहरूलाई, मेरो टिमलाई, तपाईँहरूलाई कस्तो भइरहेछ यहाँ काम गर्दा भनेर सोध्छु। राम्रो छ भन्नुहुन्छ, प्राय कलेज पढ्ने स्टुडेन्टहरू पनि छन्, बिहान कलेज जाने अनि दिनमा चाहिँ काम गर्ने, अनि उनीहरू चाहिँ घर खर्च चाहिँ घरमा नमागिकन नै काम गरेर पुर्याइरहेको कुराहरू गर्नुहुन्छ होइन, अनि विदेश जाने दाजुभाइहरूको वाइफहरू पनि हुन्छ, उहाँले पनि हाम्रो विदेशमा चाहिँ अब सबै बचत भइराखेको छ, हाम्रो यही काम गरेकोले खाना बस्न पुगिरहेको छ भन्ने कुराहरू गर्नुहुन्छ। त्यतिखेर चाहिँ धेरै खुसी लाग्छ क्या मलाई, मैले राम्रो नै काम गरेको रहेछु जस्तो लाग्छ। अब धरानमा इलामदेखि अब धनकुटा पास्तरदेखि महेन्द्र कलेज पढ्न भनेर आएको बहिनीहरूलाई चाहिँ काम गर्छु भन्ने बहिनीहरूले चाहिँ अब घरमा वृद्ध भएको बुवा आमाहरूले खर्च मागिराख्नु परेन, अनि यही काम गरेर नै पुगिरहेको छ भन्ने कुराहरू गर्दा चाहिँ मलाई साँच्चीकै खुसी मिल्छ कि त्यतिखेर चाहिँ।
0: हजुर हजुर,
1: राम्रो काम गरेको जस्तो फिल हुन्छ।
0: उहाँहरूको आय आर्जनको एउटा पाटो पनि भयो, उहाँहरूलाई थप सहज पनि भयो तपाईँ कहाँ काम गर्दाखेरि, र जुन उहाँहरूले चाहिँ कमाएको रकमले घर खर्च चलाउन केही सहज पनि त हुन्छ नि।
1: पहिले त अब हामीले केही गर्छौँ भन्दा पनि अब बोर्डिङहरू त्यसरी पढ्दै हामी पनि केही गरौँ घरबाट पैसा नमागौँ भन्ने सोच हुँदा चाहिँ बोर्डिङहरूमा अब जब खोज्दा पनि 5,000 पाउने होइन।
0: हजुर,
1: अनि त्यस्तो गाह्रो हुन्थ्यो क्या, फेरि अब टाइम टु टाइम खट्नुपर्ने, अब यहाँ त त्यति साह्रो गर्नै पर्छ भन्ने हुँदैन नि त, अलिक सहज काम गर्नको वातावरण चाहिँ सहजै हुन्छ, टाइम मिलेको बेला अब गर्ने हो, अब टाइमै नमिले चाहिँ गर्नै पर्छ भन्ने त्यो जागिरै जस्तो हुँदैन नि त यो त। अनि त्यही भएर धेरै त्यो भाइ बहिनीहरूले चाहिँ यहाँ काम गर्ने रुचाइ पनि राखेका छन्। अनि अब त्यो पहिलेको तुलनामा हामीले जुन दुःख पाएको थियौँ त्यो कुराहरू सम्झिँदा चाहिँ यो कार्यहरू चाहिँ पहिलेदेखि भएको पछि अझ हामीले पनि अलिक सहज हुन्थ्यो होला त्यो समयमा जस्तो फिल गर्छु क्या म आफूलाई। अनि सोध्ने पनि गर्छु, साँच्चै के तिमीहरूले पुगिरहेछ नि खर्च भन्छ, पुगि नै राखेको छ, अब नभएको पनि दिन न स्टुडेन्टहरूले 15,000 त कमाउँछ नि त पार्ट टाइम भए पनि।
0: हजुर एम कुमारीजी, अब तपाईँले उत्पादन गरेको जो सामानहरू छ नि, जुन सामानहरू छ त्यो सामानहरूको बिक्री वितरणको लागि के गर्नु भएको छ, कस्तो छ व्यवस्था?
1: बिक्री वितरण चाहिँ अहिले चाहिँ मेन त यो मैले अघि पनि भनेको थिएँ लिम्बू परम्परागत पोसाक के भन्नु कल्चरल ड्रेसको रूपमा चाहिँ यो अहिले स्थापित भएको छ, फङ्सनहरूमा लगाउने गर्नुभएको छ लिम्बू समुदायले, त्यही भएर धेरै खपत हुने चाहिँ लिम्बू समुदायभित्रै हो।
0: हजुर।
1: र अब लिम्बू समुदायहरू चाहिँ प्रायः अब हङकङ बेलायततिर हुनुहुन्छ नि त, अनि उहाँहरूले चाहिँ धेरै लिनुहुन्छ, अनि त्यतातिर पनि खपत धेरै पठाउँछु। अनि अहिले त लिम्बू समुदाय मात्र नभएर अरू अरू हाम्रो देशको उत्पादन हो, नेपाली उत्पादन भनेर सबैले माया गर्न थाल्नु भएको छ, सबैले मन पराउन थाल्नु भएको छ। अनि अब अमेरिकातिर, क्यानाडा, अस्ट्रेलियातिर पुग्ने ग्रेजुएसन गर्ने जुन नेपाली स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले पनि माग गर्नुहुन्छ ग्रेजुएसन बेला लाउने हो आफ्नो नेपाली पोसाक भन्ने खालको कुराहरू गर्नुहुन्छ। अनि त्यतिखेर चाहिँ मलाई कस्तो खुसी लाग्छ क्या, त्यो रूपमा चाहिँ अहिले ढाका चाहिँ भइरहेको छ भनौँ न, सबैले त्यो चाहिँ राख्नु भएको छ। अझ पनि होइन त्यतिले मात्रै होइन, यो ढाका चाहिँ हाम्रो नेपालमा जति पनि छौँ, जति पनि जात जाति छौँ, उहाँले चाहिँ आफ्नो नेपाली पोसाकको रूपमा सम्झेर होइन आफ्नो फङ्सनहरूमा सबैले लगाइदिनु भयो भने चाहिँ झन् कति धेरैले, अझ कति धेरैले नेपालभित्रै रोजगार पाउँथ्यो होला भन्ने त्यो कुरा चाहिँ मैले त्यसलाई जहिले पनि मनमा लागिरहन्छ क्या। किनभने इन्डियाको त्यो लेहेङ्गा हुन्छ नि त्यो अब अहिलेको सेलिब्रिटीहरूले 15-16 लाख 10 लाखदेखि माथि लगाएर लगाउँछन् होइन, नेपालमा उत्पादन गरेको ढाका कपडामा बुटिकहरू लगाएर त्यतिकै पनि बनाउन सकिन्छ नि त, उहाँले चाहिँ रुचाइ दिनु पर्यो क्या।
0: नेपालमै यस्तो खालको चाहिँ सिप दियो भने होइन, तपाईँ जस्तै अरू दिदी बहिनीहरूले पनि उत्पादन गर्न सक्नु भयो भने र यहीँ खपत गर्ने एउटा वातावरण भयो भने अवश्य पनि हाम्रो आमदानी त बढ्थ्यो नि त। नि
1: यस्तो लाग्छ कि अब अहिले सेलिब्रिटीहरूले लगायो भने अरू अरूले पनि स्वत मन पराउने हो नि त, कुनै कुनै ठुल्ठुलो सेलिब्रिटीहरूले चाहिँ यो ढाका चाहिँ त्यसरी लगाइदिनु भए चाहिँ एकदमै राम्रो हुन्थ्यो जस्तो लाग्छ कि। जस्तै मालविका सुब्बा मिस नेपाल मालविका सुब्बा म्याम हुनुहुन्छ, उहाँले चाहिँ अहिले लगाउनुहुन्छ, अब पहिले त ढाका मन पाउनु हुन्थ्यो नि त प्राय, अब यो त पाखे हो यो त महत्त्वै नहुने क्या पहिले, अहिले त बिस्तारै नेपाली उत्पादन भएर महत्त्व फुटेर लगाउन थाल्नु भएको छ, मिस नेपाल मालविका सुब्बा म्यामले लगाउनु भएर धेरै राम्रो भएको छ। अझ स्पेसल अब बिहे जस्तो फङ्सनहरूमा अरू जात जातिले पनि लगाइदिनु भयो भने होइन नेपालकै पोसाक मानेर कति धेरैले चाहिँ रोजगार पाउँथ्यो होला, हाम्रो देशको आर्थिक समृद्धि पनि त्यो पुग्थ्यो होला भने त्यो सोच चाहिँ खालि मेरो दिमागमा खेलिरहन्छ क्या आजभोलि, कसरी चाहिँ त्यो वातावरण सिर्जना गर्न सकिन्छ भने।
0: तपाईँले त्यहाँ व्यवसाय गरिरहँदाखेरि धरान उपमहानगरपालिकाले केही सहयोग गरेको छ कि छैन?
1: सम्मान चाहिँ गरेर चाहिँ सहयोग गर्नुभएको थियो, त्यस्तो आर्थिक रूपमा चाहिँ गर्नुभएको छैन।
0: तपाईँहरू जस्तो जो आफ्नै ठाउँमा बस्नु भएको छ अरूलाई पनि रोजगारी दिनु भएको छ र त्यहीँको कच्चा पदार्थ सङ्कलन गरेर एउटा उद्योग चलाइराख्नु भएको छ, तपाईँहरू जस्तो व्यवसायीलाई चाहिँ स्थानीय सरकारले चाहिँ के गरिदिएदेखि अझ सहज हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई?
1: स्थानीय सरकारले अब निशुल्क रूपमा तालिमहरू सञ्चालन गरेर सहजीकरण गर्नु पर्यो होइन, अनि के कोही उत्पादन भएको चिजहरू प्रयोगमा ध्यान दिनु पर्यो, स्थानीय रूपमा पनि होइन, बाहिरको मात्रै भर परेर पनि हुँदैन, हामीले बाहिर मात्रै पठाए अहिले धेरै बाहिर खपत भइरहेछ, र स्थानीय रूपमा पनि प्रयोगमा पनि जोड दिनु पर्यो, अलिकति महत्त्व चाहिँ दिनु पर्यो, यस्तो अब हाम्रोमा पनि छ है भन्ने कुराहरू चाहिँ उहाँले ध्यानमा राख्नु पर्यो। नेपालमा उद्यमीहरूले उत्पादन गरेको चिजहरू छ नि त्यसमा चाहिँ सबैले प्रयोगमा जोड दिउँ भनेर चाहिँ सबै सरकारी कार्यालयहरूमा चाहिँ पोसाकको रूपमा चाहिँ लगाइदिनु भयो भने चाहिँ एकदमै राम्रो हुन्छ जस्तो लागिरहेछ।
0: हजुर, हामी अन्ततिर आइपुगिसकेका छौँ, अहिले पनि हाम्रो गाउँ ठाउँका धेरै महिला दिदी बहिनीहरू दाजुभाइहरू विदेश गइराख्नु भएको छ, जाने क्रम रोकिएको पनि छैन होइन, त्यहाँ गएर पनि कमाइ नै हुन्छ भन्ने पनि छैन, कतिपय फर्किएर आउनु भएको छ, कसैले व्यवसाय पनि सुरु गर्नु भएको छ, उहाँहरूलाई के भन्नुहुन्छ? तपाईँ आफ्नै ठाउँमा पनि व्यवसाय गर्नुहोस्, यहीँ पनि गर्न सकिन्छ भनेर त्यस्तो केही भन्न चाहनुहुन्छ?
1: आफ्नै ठाउँमा गर्न सकिन्छ, तर अब ढाकै मात्र गर्नुपर्छ पनि हुँदैन, धेरै ठाउँहरू छन्। तर त्यो त्यो कुन व्यवसाय गर्न लाग्नु भएको हो त्यो सम्बन्धी चाहिँ नलेज हुनु पर्यो। जुन काम गर्न हातले लागेको छ त्यो सम्बन्धी पुरा ज्ञान हुनुपर्छ, अनि त्यसमा हात लगाउनु पर्छ। कुनै पनि व्यवसाय गर्न सकिन्छ, तर ज्ञान हुनुपर्छ, एकदमै लगनशील हुनुपर्छ, परिश्रम गर्नुपर्छ हुन्छ नेपालमा जस्तो लाग्छ मलाई चाहिँ। ढाका मात्र होइन, अरू अरू ठाउँमा पनि अब राम्रो राम्रो काम गरेको मैले देखेको छु। त्यही भएर इच्छा चाहना लगनशीलता एकदमै धैर्यता हुनुपर्छ, राम्रो हुन्छ।
0: भर्खरै यहाँहरूले सुन्दै हुनुहुन्थ्यो धरान उपमहानगरपालिकाको वडा नम्बर 12 चतरा लाइनमा ढाका उद्योग सञ्चालन गरिरहनु भएकी एम कुमारी तुम्सासँग गरिएको कुराकानी। स्वरोजगार कार्यक्रमका बारेमा तपाईँको कुनै जिज्ञासा, सल्लाह र सुझाव छ भने हामीलाई पठाउन सक्नुहुन्छ। तपाईँले सञ्चालन गरेको व्यवसायको बारेमा हामीलाई जानकारी प्राप्त भयो भने कार्यक्रममा तपाईँको व्यवसायको बारेमा कुराकानी गर्नेछौँ। त्यसका लागि हाम्रो इमेल टिप्नुहोस् है त, swarojgar2018@gmail.com। ठेगाना पुनः एकपटक, swarojgar2018@gmail.com।
2: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछ। श्रोता विद्यार्थीहरू, आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाइ 7 बल र चाल अन्तर्गत गुरुत्वाकर्षण र गुरुत्वाकर्षणको नियमका सम्बन्धमा तयार पारिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
3: नमस्ते सर।
4: नमस्ते।
3: नमस्ते सर, म पनि छु।
4: नमस्ते, के छ तिमीहरूको हालखबर? खाजा खायो?
3: खाजा त खाइसक्यौँ सर। हामी सरसँग नै भेट्न आएको।
4: किन, के समस्या पर्यो?
3: हामीलाई गुरुत्वाकर्षण र त्यसको नियमबारे राम्ररी बुझ्न मन लागेर सरसँग सोधौँ भनेर आएको।
4: ए ल, ठिकै छ। अब यहाँ क्यान्टिनमा त डिस्टर्ब हुन्छ, ल्याब खुल्दैछ, त्यहीँ हिँड है त।
3: हस् सर।
4: यो च्याप्टर तिमीहरूलाई गाह्रो लाग्यो?
3: सर, फिजिक्समा धेरै लजिक हुन्छन्, गणितीय समस्या पनि हुन्छन्, त्यसैले अरू च्याप्टरभन्दा केही गाह्रो लाग्छ।
4: जहाँ जे कुरा बुझ्न गाह्रो हुन्छ त्यो मसँग अप्ठ्यारो नमानि सोध्ने गर्नु, हाम्रो काम नै तिमीहरूलाई बुझाउनु हो नि।
3: हस् सर।
4: ल त, यतातिर बस त।
3: हिजो सरले सुरुमा गुरुत्वाकर्षण पढाउनु भएको थियो, त्यहीँबाट सुरु गरौँ न।
4: त्योभन्दा पनि पहिले बल भनेको के हो भन्ने बुझौँ, अनि गुरुत्वाकर्षणबारे भनौँला।
3: हुन्छ सर।
4: अब सुन है त, बल भनेको त्यो हो जसले वस्तुको चाल वा विश्रामको अवस्थालाई परिवर्तन गर्दछ वा गर्न खोज्दछ। यसले वस्तुको चालको दिशा, चालको मानको साथै वस्तुको आकार प्रकारमा पनि परिवर्तन ल्याउन सक्छ।
3: हो सर, यसको बारेमा त हामीले कक्षा 9 पनि राम्ररी पढेका थियौँ।
4: ठिक भन्यौ, गुरुत्वाकर्षण पनि बल भएकोले मैले बलको परिभाषा सम्झाएको। अब सुन, ब्रह्माण्डमा भएका हरेक वस्तुले आफ्नो पिण्डको कारणले एकले अर्कोलाई आफ्नो केन्द्रतिर तान्ने बललाई गुरुत्वाकर्षण अर्थात् ग्रेभिटेसन भनिन्छ।
3: सर, यो पिण्डको कारणले भन्नुको मतलब चाहिँ के हो?
4: एउटा वस्तुले अर्को वस्तुलाई तान्नुको कारण अरू पनि हुनसक्छ।
3: सर, अझै बुझिएन।
4: मतलब चुम्बकले चुम्बकीय वस्तुलाई तान्दछ, यो चुम्बकीय आकर्षण हो। त्यस्तै तिमीले कक्षा 10 अगाडिका कक्षाहरूमा पढेका थियौ नि, विद्युतका असमान चार्जबीच आकर्षण हुन्छ, त्यो विद्युत चुम्बकीय बलले गर्दा हुने आकर्षण हो। तर गुरुत्वाकर्षण बल फरक छ, कुनै पनि एक वस्तुले अर्को वस्तुलाई तान्छ र तान्नुको कारण नै वस्तुको पिण्ड हो, न चुम्बकीय आकर्षण न विद्युत चुम्बकीय बल।
3: यो पनि एउटा अचम्म नै हो नि, सूर्यले पृथ्वीलाई तान्ने, पृथ्वीले चन्द्रमालाई तान्ने, होइन सर?
4: हो, तर तिमीले आधा कुरा मात्र गर्यौ। गुरुत्वाकर्षण बल भनेको दोहोरो बल हुन्छ नि। सूर्यले मात्र पृथ्वीलाई तान्ने होइन, पृथ्वीले पनि त्यति नै बलले सूर्यलाई तान्दछ। त्यसै गरी पृथ्वीले चन्द्रमालाई मात्र तान्ने होइन, पृथ्वीले जति बलले चन्द्रमालाई तान्दछ त्यति नै बलले चन्द्रमाले पनि पृथ्वीलाई आफूतिर तान्दछ।
5: त्यसो भए यो आकाशीय पिण्डहरू बिचको आकर्षण होइन सर?
4: यहाँ फेरि तिमीले स्पष्ट बुझेनौ। गुरुत्वाकर्षण बल भनेको कुनै पनि दुई वस्तुहरू बिचको आकर्षण हो। ती दुई वस्तुहरू आकाशीय पिण्ड हुन् वा धुलोका कण हुन्, जे पनि हुन सक्छन्। कुनै पनि पिण्ड भएको वस्तुले अर्को पिण्ड भएको वस्तुलाई आफूतिर तान्दछ भने त्यसलाई गुरुत्वाकर्षण भनिन्छ।
3: सर, त्यसो भए डेक्स र बेन्सले पनि एकअर्कालाई अनि एउटा ढुङ्गाले अर्को ढुङ्गालाई आफूतिर तान्छ त?
4: हो त नि।
5: सर, त्यसो भए तिनीहरू एकअर्कातिर किन नसरेको?
4: यसको त कारण छ नि। पृथ्वीले तान्ने बलको तुलनामा डेक्स र बेन्च बीचको आकर्षण बल नगर्ने हुन्छ, त्यसैले डेक्स र बेन्च एक अर्कोतिर सर्दैनन्। ढुङ्गाको कुरा पनि त्यही नै हो।
3: यसको मतलब गुरुत्वाकर्षण बल वस्तुको पिण्डमा निर्भर गर्दछ। पृथ्वीको पिण्ड बढी भएकोले पृथ्वी र डेक्स वा बेन्च बीचको गुरुत्वाकर्षण बल पनि बढी हुन्छ।
4: तिमीले ठिक भन्यौ। यसबारे हामी गुरुत्वाकर्षणको नियममा अझ स्पष्ट हुने गरी पढ्छौ।
5: सरले कक्षामा गुरुत्वाकर्षणको विशेषता पनि भन्नुभएको थियो, त्यसलाई अझ स्पष्ट हुने गरी बुझाइदिनु न।
4: ल सुन है त। नम्बर एक, यो एक आकर्षण बल हो।
3: यसो भन्नुको मतलब अन्य कतिपय बलहरू आकर्षण वा विकर्षण बलहरू हुन सक्छन्, तर यो जहिले पनि आकर्षण बल हुन्छ भन्न खोजिएको
4: हो। ठिक भन्यो।
5: सर, विकर्षण बलको उदाहरण दिनु पर्यो भने के भन्ने?
4: चुम्बकका समान ध्रुवहरू बीच विकर्षण हुन्छ।
3: ए हो त, सानो कक्षादेखि पढेको। चुम्बकको उत्तरी र उत्तरी ध्रुव बीच विकर्षण हुन्छ,
5: दक्षिणी र दक्षिणी ध्रुव बीच पनि विकर्षण हुन्छ नि।
4: विकर्षण बलको अरू पनि उदाहरण दिन सक्छौ?
3: याद आयो, विद्युतका समान चार्जहरू बीच विकर्षण हुन्छ।
5: पोजिटिभ चार्जहरू आपसमा विकर्षित हुन्छन् भने नेगेटिभ चार्जहरू पनि आपसमा विकर्षित हुन्छन्।
4: ठिक भन्यो।
5: गुरुत्वाकर्षणको दोस्रो विशेषता म भन्छु सर, मलाई याद छ।
3: अनि तेस्रो म भन्छु सर।
4: ल ठिक छ, पालै पालो भन न।
5: यो वस्तुको पिण्डको कारणले उत्पन्न हुन्छ।
3: तेस्रो, गुरुत्वाकर्षण बल जोडामा रहन्छ जो बराबर हुन्छ तर विपरीत दिशातिर लाग्दछ।
4: तिमीहरूलाई याद रहेछ, सुन्दा त खुसी लाग्यो।
3: सर, तेस्रो बुदामा बराबर बल भन्नाले पहिलो वस्तुले दोस्रोलाई जति बलले तान्दछ दोस्रोले पनि पहिलोलाई त्यति नै बलले तान्छ भनेको होला।
4: हो, ठिक भन्यो।
5: अनि सर, पहिलोले दोस्रोलाई आफ्नो केन्द्रतिर र दोस्रोले पहिलोलाई आफ्नो केन्द्रतिर तान्दछ, अर्थात् गुरुत्वाकर्षण बल बराबर तर विपरीत दिशातिर लाग्दछ भनेर सरले भन्नुभएको मलाई याद छ नि।
4: दुवैजनाले एकदम ठिक भन्यो। सूर्यले पृथ्वीलाई जति बलले तान्दछ पृथ्वीले पनि सूर्यलाई त्यति नै बलले तान्दछ।
3: सर, यसको मतलब पृथ्वीले यसको सतहमा रहेको एउटा सानो ढुङ्गालाई 2 न्युटन बलले तान्दछ भने ढुङ्गाले पनि पृथ्वीलाई 2 न्युटन बलले तान्दछ?
4: हो त नि।
5: एउटा ढुङ्गाले पनि पृथ्वीलाई तान्दछ भन्दा अनौठो लाग्ने है।
4: विज्ञानको अध्ययनमा यस्ता 50 अनौठो कुराहरू आउँछन् नि।
3: सर, गुरुत्वाकर्षणमा 2 बराबर बलहरू विपरीत दिशामा लाग्दछ भने यो त न्युटनको चालको तेस्रो नियम जस्तै भएन?
4: तिमीले धेरै राम्रो प्रश्न गर्यौ है आज चाहिँ। गुरुत्वाकर्षण र न्युटनको चालको तेस्रो नियम फरक छन् नि।
5: के फरक छन् सर?
4: न्युटनको चालको तेस्रो नियममा एउटा वस्तुले अर्कोमा बल लगाउँछ जसलाई क्रियाबल भनिन्छ। यही क्रियाबलको परिणामस्वरूप दोस्रोले पहिलोमा प्रतिक्रिया बल लगाउँछ।
3: त्यो त हो सर।
4: यसको लागि तिनीहरू आपसमा सम्पर्कमा आउनै पर्छ। दुई वस्तुहरू आपसमा सम्पर्कमा आएपछि मात्र न्युटनको चालको तेस्रो नियम लागू हुन्छ, तर गुरुत्वाकर्षणमा यस्तो हुँदैन।
5: कसरी नि सर?
4: पृथ्वी कहाँ छ, चन्द्रमा कहाँ छ, तर ती दुई आकाशीय पिण्डहरू बीच गुरुत्वाकर्षण छ नि।
3: ए, गुरुत्वाकर्षण बल टाढाबाट लाग्छ?
4: तिम्रो भनाइ अलि अधुरो भयो।
3: मैले कुरै बुझिन।
4: वस्तुहरू आपसमा सम्पर्कमा भए पनि वा पर भए पनि तिनीहरूमा गुरुत्वाकर्षण बल उत्पन्न हुन्छ।
5: यसको मतलब गुरुत्वाकर्षणमा एउटा बलले गर्दा अर्को बल उत्पन्न भएको होइन?
4: ठिक बुझ्यो
3: सर। अरू पनि विशेषताहरू
4: छन् नि,
5: अरू पनि बताइदिनुहोस् न सर।
4: गुरुत्वाकर्षण बललाई माध्यमले असर गर्दैन।
3: यो कुरा अलिक स्पष्ट भएन सर।
4: जस्तै भनौँ न, कुनै दुई वस्तुहरू पानीभित्र छन् भने ती दुई वस्तुहरू बिचको गुरुत्वाकर्षण बललाई पानीले असर गर्दैन।
5: ल, किन सर?
4: कुनै पनि दुई वस्तुहरू बिचको गुरुत्वाकर्षण बल तिनीहरूको पिण्ड र तिनीहरू बिचको दूरीमा मात्र निर्भर गर्दछ।
3: हावा वा पानी जुनसुकै माध्यम होस्, गुरुत्वाकर्षणको मान उति नै हुन्छ सर।
4: हो त।
5: अरू पनि विशेषता छन् सर।
4: अर्को एउटा भन्छु है त।
3: भन्नु न सर, गुरुत्वाकर्षणको विशेषताहरू त चाखलाग्दो रहेछ।
4: दुई वस्तु बीचको गुरुत्वाकर्षणलाई तेस्रो वस्तुको उपस्थितिले असर गर्दैन।
5: यो भनाइको मतलब के हो सर?
4: पृथ्वी र सूर्य बीचको गुरुत्वाकर्षण छ, त्यसैले पृथ्वीले सूर्यको परिक्रमा गर्छ होइन?
3: हो सर।
4: तर चन्द्रमा पनि पृथ्वीको नजिकै छ नि होइन?
5: चन्द्रमा जतासुकै आओस् पृथ्वी र सूर्यको बीचमा आए पनि अलि पर रहे पनि सूर्य र पृथ्वी बीचको गुरुत्वाकर्षणमा केही असर पर्दैन।
3: ती दुई बीचको गुरुत्वाकर्षण फरक पर्न

0: हाम्रोको पिण्ड पनि बराबर छैन र दूरी पनि बराबर छैन भने गुरुत्वाकर्षण बल कसरी बराबर होला र?
1: ठिक भन्यो। कुनै पनि दुई वस्तुहरू बिचको गुरुत्वाकर्षण बल पत्ता लगाउन उपयोगी हुने एउटा नियम न्युटन भन्ने वैज्ञानिकले प्रस्तुत गरेका छन्।
0: हो, मलाई याद आयो। त्यसपछि सरले न्युटनको गुरुत्वाकर्षणको नियम बताउनु भएको थियो।
2: सरले पिण्ड, दूरी र गुरुत्वाकर्षणको सम्बन्ध हुन्छ भनेको याद छ, तर नियम चाहिँ ठ्याक्कै याद आएन, बताइदिनुहोस् न सर।
1: ल सुन है त, न्युटनको गुरुत्वाकर्षणको नियम अनुसार ब्रह्माण्डमा रहेका कुनै पनि दुई वस्तुहरू बिचको गुरुत्वाकर्षण तिनीहरूको पिण्डको गुणनफलसँग समानुपातिक हुन्छ भने तिनीहरूको दूरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ।
0: समानुपातिक भनेको हामीले कक्षा 9 पढेका थियौँ। कुनै दुई परिमाणहरू आपसमा यसरी सम्बन्धित छन् कि एउटाको मान बढ्दा अर्कोको मान पनि बढ्छ र एउटाको मान घट्दा अर्कोको पनि घट्छ, होइन सर?
2: तर सर, पिण्डसँग समानुपातिक हुन्छ भन्नुको सट्टा पिण्डको गुणनफलसँग समानुपातिक हुन्छ भन्नुको मतलब चाहिँ के हो?
1: पहिलो वस्तुको पिण्ड M1 र दोस्रो वस्तुको पिण्ड M2 मानिएको छ। M1 को मान बढ्यो भने पनि गुरुत्वाकर्षणको मान बढ्छ, M2 को मान बढ्यो भने बढ्छ।
0: M1 बढे पनि वा M2 बढे पनि गुणनफल बढ्ने हो, होइन सर?
1: हो, त्यसैले पिण्डको गुणनफलसँग समानुपातिक हुन्छ भनेको।
2: सर, व्युत्क्रमानुपातिक भनेको दुई भौतिक परिमाणहरूमा एउटाको मान बढ्दा अर्कोको घट्ने हुन्छ भनेर पढेको याद छ। बल र पिण्डको सम्बन्ध व्युत्क्रमानुपातिक हुन्छ भनेर न्युटनको चालको दोस्रो नियममा पढेको थियौँ, होइन सर?
1: हो, तर यहाँ चाहिँ दुई वस्तुहरू बिचको गुरुत्वाकर्षण ती दुई वस्तुहरूको दूरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ।
2: अनि दूरीसँग व्युत्क्रमानुपातिक हुन्छ भन्नुको सट्टा दूरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ भनेर किन भनेको सर?
1: यसबारे पनि एउटा विशेष कुरा छ।
0: के कुरा सर?
1: कुनै दुई पिण्डहरू बिचको दूरी दोब्बर हुँदा तिनीहरू बिचको गुरुत्वाकर्षण आधा होइन 4 गुणा कम हुन्छ।
2: गुरुत्वाकर्षण आधा भएको भए तिनीहरू बिचको दूरीसँग व्युत्क्रमानुपातिक हुन्थ्यो सर?
1: हो, तर गुरुत्वाकर्षण बल आधा होइन नि, 4 गुणा कम भएकोले दूरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ भनियो।
0: सर, दूरीलाई दोब्बर बनाउनुको सट्टा आधा बनायो भने गुरुत्वाकर्षण बल 4 गुणा बढ्छ?
1: हो, ठिक भन्यो।
0: सर, त्यो गुरुत्वाकर्षणको नियमबाट बनेको सूत्र मैले बिर्सिएँ, एकपटक त्यहाँ प्रयोग भएको सङ्केत सहित बुझाइदिनुहोस् न।
1: ल सुन है त, F=G M1 M2 / D².
2: सर, एफ र जी चाहिँ क्यापिटल लेटर र बाँकी सबै M1, M2 र D स्मल लेटर होइन?
1: हो।
0: प्रत्येक सङ्केतको अर्थ पनि बुझौँ न।
2: म भन्छु, F भनेको गुरुत्वाकर्षण हो, G भनेको गुरुत्वाकर्षण अचर हो, M1 पहिलो वस्तुको पिण्ड, M2 दोस्रो वस्तुको पिण्ड र D भनेको ती दुई वस्तुहरूको केन्द्रदेखि केन्द्रसम्मको दूरी हो।
1: हो, ठिक भन्यो।
0: सर, गुरुत्वाकर्षणको महत्त्व पनि सरले बताउनु भएको थियो।
1: हो, गुरुत्वाकर्षणकै कारणले तारापुञ्ज र ताराहरूको अस्तित्व रहेको छ। गुरुत्वाकर्षणको प्रभावले सौर्यमण्डलका पिण्डहरू अडिएर सूर्यको वरिपरि परिक्रमा गर्छन्। चन्द्रमाको गुरुत्वाकर्षणले गर्दा नै समुद्रमा ज्वार उठ्छ, आदि आदि भन्न सकिन्छ।
2: सर, हिजो हामीले पढेको यति नै होइन?
1: हो, त्यसो भए अब आज यतिमै कुरा सिद्ध्याउँ है त।
0: हुन्छ सर, अब हामी कक्षातिर जान्छौँ है त।
2: नमस्ते सर।
1: नमस्ते।
3: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: नेपालको समावेशी आवाज।
3: श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन

0: जयको एकाइ चार सामाजिक समस्या र समाधान अन्तर्गत पाठ सातमा रहेको सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको भूमिका भन्ने पाठ शीर्षकमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
1: घन्टी बज्यो त खेम, जाउँ कक्षामा, सर आउनुहुन्छ।
2: हुन्छ, जाउँ।
1: हेर त खेम, सरसँग त अर्को एकजना पनि हुनुहुन्छ त, हाम्रै कक्षातिर आउँदै हुनुहुन्छ।
2: नमस्कार सर।
0: नमस्कार। ल बस्नु सबैजना। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होइन त?
1: सन्चै छौँ सर। अनि हजुरलाई कस्तो छ नि?
0: म पनि सन्चै छु। आजको कक्षा मैले होइन, उहाँ म्याडमले लिनुहुन्छ है। उहाँ युनिसेफ भन्ने संस्थाबाट आउनुभएको हो। उहाँको नाम दीपिका हो।
3: नमस्कार म्याम।
4: नमस्कार बाबु नानीहरू। आज हामी सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको भूमिका भन्ने सम्बन्धमा छलफल गर्छौँ है त।
1: हुन्छ म्याम, आजको कक्षामा रमाइलो हुने भयो।
4: अन्तर्राष्ट्रिय संस्था भनेर कस्तो संस्थालाई भनिन्छ भन्न सक्नुहुन्छ?
2: एउटा देशभित्र काम गर्ने संस्थालाई राष्ट्रिय संस्था भनिन्छ भनेपछि पक्कै पनि धेरै देशहरूमा काम गर्ने संस्थालाई अन्तर्राष्ट्रिय संस्था भनिन्छ होला, होइन त?
4: एकदमै सही भन्नुभयो। हो, यसरी विभिन्न देशहरूलाई कार्यक्षेत्र बनाएर सामाजिक सुधारको क्षेत्रमा काम गरेका सङ्घ संस्थाहरूलाई अन्तर्राष्ट्रिय संस्था भनेर भनिन्छ।
1: राष्ट्रिय संस्थाहरूको नाम त थाहा छ म्याम, तर अन्तर्राष्ट्रिय संस्थाहरूको नाम चाहिँ थाहा छैन।
4: ए, राष्ट्रिय संस्थाको नाम चाहिँ थाहा छ तपाईँहरूलाई? ल भन्नुहोस् त केही संस्थाहरूको नाम।
2: नेपाल प्रहरी, आमा समूह, विभिन्न क्लबहरू, माइती नेपाल, शक्ति समूह, यिनै त हुन् नि।
4: ए, थाहा रहेछ त। अनि कसरी थाहा भयो त?
5: अघिल्लो पाठमा पढेका थियौँ नि म्याम।
4: ए, त्यसो भए त मलाई छलफल गर्न पनि सजिलो हुने भयो। म पनि यस्तै सामाजिक सुधारका लागि काम गर्ने संस्था युनिसेफमा काम गर्छु।
2: युनिसेफ कस्तो संस्था हो म्याम?
4: युनिसेफ संयुक्त राष्ट्र सङ्घको विशिष्टीकृत अन्तर्राष्ट्रिय संस्था हो। यसको स्थापना सन् 1946 भएको हो।
1: अनि नि म्याम, युनिसेफले सामाजिक सुधारका लागि के काम गरेको छ नि?
4: युनिसेफले सन् 1964 विभिन्न सामाजिक सुधारका क्षेत्रमा कामहरू गर्दै आएको छ। यस संस्थाले बाल बालिकाको हेरचाह, शिक्षा, स्वास्थ्य र पोषणको क्षेत्रमा धेरै काम गर्दै आएको छ।
2: ए, हो त म्याम, मलाई एउटा कुरा सम्झना आयो। युनिसेफले हाम्रो विद्यालयमा पनि एक वर्ष अगाडि स्टेसनरी बाँडेको थियो।
4: हो हो, स्टेसनरी बाँड्ने काम विभिन्न विद्यालयमा गरिरहेको छ। त्यसका साथै बाल अधिकारको संरक्षण र प्रवर्धनमा समेत यस संस्थाले विभिन्न कामहरू गर्दै आएको छ।
1: म्याम, अरू कुन कुन संस्था छन् नि सामाजिक सुधारको क्षेत्रमा काम गर्ने?
4: छन् नि थुप्रै, हामी छलफल गर्दै जानेछौँ। संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषले पनि प्रजनन स्वास्थ्य तथा मातृ शिशु स्वास्थ्यको सुधारका लागि काम गर्दै आएको छ।
2: संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषको स्थापना कहिले भएको हो म्याम?
4: संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषको स्थापना सन् 1969 भएको हो। यसको मुख्य कार्यालय संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेको छ।
1: प्रजनन स्वास्थ्य तथा मातृ शिशु स्वास्थ्यको सुधारका लागि के काम गर्दै आएको छ नि म्याम?
4: आमा र बच्चालाई निशुल्क खोपको व्यवस्था, पौष्टिक खानेकुरा र निशुल्क औषधि उपचार गर्ने जस्ता कामहरू गर्दै आएको छ। त्यस्तै मातृ शिशु मृत्युदर नियन्त्रणका लागि पनि यस संस्थाले काम गरेको देखिन्छ।
2: अरू के काम गरेको छ नि म्याम?
4: लैङ्गिक असमानता नियन्त्रणका लागि पनि आवाज उठाउँदै आएको छ। त्यस्तै मानवीय सङ्कट समाधानमा पनि यस संस्थाको महत्त्वपूर्ण योगदान रहेको छ।
1: संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषले पनि राम्रा कामहरू गरेको रहेछ है म्याम?
4: हो नि। ल अब अर्को सुन्नुहोस् है त। अन्तर्राष्ट्रिय श्रम सङ्गठन पनि सामाजिक सुधारका लागि काम गरिरहेको अर्को अन्तर्राष्ट्रिय संस्था हो।
2: अन्तर्राष्ट्रिय श्रम सङ्गठनले के काम गरेको छ र म्याम?
4: नामैबाट पनि थाहा हुन्छ नि, यसले श्रमिकहरूको हक हितका लागि श्रम कानुन र श्रम नीतिको निर्माण एवं कार्यान्वयन गर्ने काम गरेको छ।
5: अरू के काम गरेको छ नि म्याम?
4: सबै खाले बाल श्रमको उन्मूलनका लागि पनि काम गरिरहेको छ। हाम्रो देशमा त बाल श्रम शोषण नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ।
2: बाल श्रम शोषण कम गर्नका लागि के गरेको छ म्याम?
4: विशेष गरी सहरी क्षेत्रमा बढ्दै गएको घरेलु बाल श्रम शोषण नियन्त्रणका लागि र उद्योग धन्दा तथा होटलहरूमा बाल श्रमको प्रयोग गरिने कार्यलाई निरुत्साहित गर्नका लागि यो संस्था क्रियाशील रहेको देखिन्छ।
5: राम्रो काम गरेको रहेछ है म्याम। साँच्चै त हो नि, बाल श्रम शोषण ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमै त धेरै छ।
2: हामीले कक्षा 8 पढेको थियौँ के ट्रान्सपरेन्सी इन्टरनेसनल संस्थाको सम्बन्धमा, यो पनि त सामाजिक समस्या समाधानको लागि काम गर्ने संस्था होइन त म्याम?
4: हो नि, तपाईँले ठिक भन्नुभयो। ट्रान्सपरेन्सी इन्टरनेसनल पनि एउटा गैर सरकारी अन्तर्राष्ट्रिय संस्था हो। ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रधान कार्यालय जर्मनीको बर्लिनमा रहेको छ।
5: यस संस्थाले मुख्य गरी भ्रष्टाचार नियन्त्रणका लागि काम गर्छ है म्याम?
4: हो नि, यस संस्थाको स्थापना सन् 1993 भएको हो र नेपालमा यस संस्थाले सन् 1996 अगस्त 19 काम गर्न सुरुवात गरेको हो।
2: यो संस्थाले अरू के काम गरेको छ नि म्याम?
4: ट्रान्सपरेन्सी इन्टरनेसनलले हरेक वर्ष भ्रष्टाचार सम्बन्धी सूचकाङ्क निकाल्ने काम गर्दछ। यसरी सूचकाङ्क लिने कामको सुरुवात सन् 2004 भएको हो।
5: ए, विश्वमा रहेका देशहरू भ्रष्टाचारको दृष्टिले कति औं स्थानमा छन् भनी पत्ता लगाउने काम यस संस्थाले पो गर्ने हो?
4: हो नि, यस संस्थाको मुख्य उद्देश्य नै भ्रष्टाचार सूचकाङ्क मार्फत विश्वका राष्ट्रहरूको भ्रष्टाचारको अवस्था पहिचान गर्नु हो।
2: म्याम, नेपाल अहिले भ्रष्टाचार सूचकाङ्क अनुसार विश्वमा कति औं स्थानमा रहेको छ?
4: सन् 2022 तथ्याङ्क अनुसार विश्वका 180 देशहरूमध्येमा 110 स्थानमा रहेको छ र स्कोर चाहिँ 34 रहेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार रोकी समाजका हरेक तह तथा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र इमान्दारिताको प्रवर्धन गर्नका लागि पनि काम गरिरहेको छ।
5: म्याम, अनि हाम्रो देश भ्रष्टाचारको हाई रिस्कमा छ कि कम रिस्कमा छ नि?
4: 50 कम स्कोर हुने राष्ट्रहरूलाई बढी भ्रष्टाचार भएको राष्ट्र भनिन्छ भने 50 माथि स्कोर भएका राष्ट्रहरू भ्रष्टाचार कम भएका राष्ट्रहरूको सूचीमा पर्छन्।
2: ए, भनेपछि त हाम्रो देश बढी भ्रष्टाचार हुने राष्ट्रको सूचीमा पो पर्यो, होइन त म्याम?
4: सही भन्नुभयो।
5: अरू के उद्देश्य छन् नि म्याम ट्रान्सपरेन्सी इन्टरनेसनलको?
4: यस संस्थाले सन् 1995 भ्रष्टाचार सूचकाङ्क र सन् 1999 घुसदाता सूचकाङ्क प्रकाशन गर्दै आइरहेको छ।
2: यस संस्थाले निकालेको सूचकाङ्ककै आधारमा हरेक राष्ट्रले भ्रष्टाचारमा आफ्नो राष्ट्र कुन स्थानमा रहेछ भनी थाहा पाउने रहेछन् है म्याम?
4: हो नि, यस संस्थाले विशेष गरी पारदर्शितालाई जोड दिएको देखिन्छ।
5: पारदर्शिताले भ्रष्टाचार नियन्त्रणमा मद्दत पुग्ने भएर होला नि?
4: हो नि, विश्वभरि नै भ्रष्टाचार नियन्त्रण गरी भ्रष्टाचार मुक्त विश्व बनाउने यसको एउटा मुख्य उद्देश्य हो।
2: नेपालमा पनि यही काम गरेको त होला नि यो संस्थाले, होइन त म्याम?
4: हो त, नेपालमा नेपाल ट्रान्सपरेन्सी इन्टरनेसनलको नामले काम गरिरहेको छ। समाजका हरेक तह तथा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र इमान्दारिताको प्रवर्धनका लागि काम गरिरहेको छ।
5: भनेपछि त यो संस्थाले राम्रो काम पो गरेको रहेछ है म्याम?
4: सरकार, राजनीति, व्यापार, नागरिक समाज र जनताको दैनिक जीवनमा सबै क्षेत्रमा भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचार मुक्त समाजको स्थापना गर्नु यस संस्थाको उद्देश्य हो।
2: ओहो, यसरी उद्देश्य अनुसार काम भएर भ्रष्टाचार नियन्त्रण भए त साह्रै राम्रो हुने थियो नि, होइन त म्याम?
4: हो नि। ल, अब अरू संस्थाहरूको सम्बन्धमा पनि छलफल गरौँ है त। रेड क्रस सोसाइटीले पनि सामाजिक सुधारको क्षेत्रमा काम गरिरहेको छ।
5: रेड क्रस सोसाइटी पनि अन्तर्राष्ट्रिय संस्था हो है म्याम?
4: हो नि, यस संस्थाको स्थापना स्विस नागरिक हेनरी ड्युनाको पहलमा सन् 1863 स्विजरल्यान्डमा भएको हो।
2: रेड क्रस सोसाइटीले चाहिँ के काम गर्दै आएको छ नि म्याम?
4: प्राकृतिक प्रकोप तथा विपत्तिमा स्वास्थ्य सेवा उपलब्ध गराउने, बासस्थानको व्यवस्था मिलाउने र अति आवश्यक सामग्रीहरू उपलब्ध गराउने काम गर्छ।
5: म्याम, रेड क्रसको त आफ्नै ब्लड बैङ्क पनि छ, त्यसैले यस संस्थाले बिरामीहरूलाई आवश्यक परेमा रगत पनि उपलब्ध गराउँछ है।
4: हो नि, निशुल्क रक्त सञ्चार सेवा, आधारभूत स्वास्थ्य सेवा र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने काम पनि रेड क्रसले गर्दै आएको छ।
2: रेड क्रसले त हाम्रो मामा घर भएको गाउँमा पनि खानेपानीको धारा घर घरमा जडान गरिदिएको छ नि।
4: नेपालमा विक्रम सम्बत 2072 भूकम्पमा पनि रेड क्रसले घाइतेहरूको खोजी, औषधि उपचार, राहत वितरण र पाल वितरण गरेको थियो।
5: अब अरू कुन कुन संस्था छन् नि म्याम सामाजिक सुधारको क्षेत्रमा काम गर्ने?
4: बेलायती नागरिक ओइडेन पावेलले सन् 1907 स्थापना गरेको स्काउट पनि एउटा अन्तर्राष्ट्रिय संस्था हो। यस संस्थाले पनि सामाजिक सुधारका लागि काम गर्दै आएको छ।
2: स्काउटले के काम गरेको छ नि म्याम?
4: स्काउटले पनि प्रकोप वा विपत्तिको समयमा उद्धार गर्ने, भिड व्यवस्थापन गर्ने, युवाहरूमा अनुशासन, कला, सिप र दक्षता कायम गर्ने काम गर्छ।
5: स्काउटले त स्वयंसेवकहरू परिचालन गरी कतै जात्रा, पर्व, मेलामा मानिसहरूको भिड व्यवस्थापन गर्ने पनि गर्छ नि।
4: हो, तपाईँले ठिक भन्नुभयो। त्यति मात्र हो र, नाङ्गो डाँडाहरूमा वृक्षारोपण तथा सरसफाई गर्ने, खानेपानी वितरण गर्ने र वातावरण संरक्षणको क्षेत्रमा पनि काम गर्दै आएको छ।
2: कतिपय विद्यालयमा समेत स्काउटको गठन गरिएको हुन्छ है म्याम?
4: हो नि, तपाईँहरू पनि इच्छुक भए म सम्पर्क गराइदिन्छु नि।
5: आहा, हुन्छ नि म्याम।
4: ल, अब अर्को संस्थाको सम्बन्धमा छलफल गरौँ है त।
2: हुन्छ म्याम।
4: अन्तर्राष्ट्रिय नागरिक हर्मन माइनरले स्थापना गरेका एसओएस बालग्राम पनि एउटा अन्तर्राष्ट्रिय संस्था हो।
5: एसओएस बालग्राम नेपालमा पनि छ है म्याम?
4: छ नि, यस संस्थाले विशेष गरी समाजमा अलपत्र परेका तथा अभिभावक विहीन बालबालिकाहरूलाई संरक्षण प्रदान गर्ने काम गर्छ।
2: यस संस्थाले विश्वमा कति मुलुकमा काम गरेको छ म्याम?
4: हाल यस संस्थाले विश्वमा 133 भन्दा बढी मुलुकहरूमा आफ्नो परोपकारी कामहरू सञ्चालन गर्दै आएको छ।
6: एसओएस बालग्रामले के काम गर्छ नि म्याम?
4: यस संस्थाले घरबार विहीन बालबालिकालाई मेरो आफ्नो जीवनमा कोही पनि छैनन्, म केही पनि गर्न सक्दिनँ भन्ने जस्ता भावनात्मक कमजोरीहरू हटाई पारिवारिक वातावरणमा संरक्षण प्रदान गर्ने काम गर्छ।
2: एसओएस बालग्रामले झन् राम्रो काम पो गरेको रहेछ है म्याम?
4: हो नि, एसओएसको अर्थ सेभ आवर सोल अर्थात् हाम्रो आत्मा बचाऊ हो। हाम्रो आत्मा बचाऊ भनेको टुहुरा बालबालिकाहरूको आवाज हो।
5: नेपालमा कहाँ छ नि म्याम एसओएस बालग्रामको कार्यालय?
4: नेपालमा सानोठिमी भक्तपुरमा केन्द्रीय कार्यालय रहेको छ र बाहिर विभिन्न ठाउँमा गरेर 9 ठाउँमा विद्यालयहरू सञ्चालनमा छन्।
2: ती विद्यालयमा हाम्रो विद्यालयमा जस्तै पढाइ हुने हो म्याम?
4: हो नि, घरबार विहीन र टुहुरा बालबालिकालाई पारिवारिक माया ममताका साथ त्यहीँ राखेर पढाइन्छ।
5: म्याम, हामीले कोही टुहुरा बालबालिका छन् भने तिनीहरूलाई एसओएस बालग्राममा लगिदियो भने राख्छन् त?
4: साँच्चै टुहुरा बालबालिका हो कि होइनन् यकिन गरेर मात्रै राख्छन्। हामीले अहिले छलफल गरेका बाहेक अन्य पनि थुप्रै संस्थाहरू छन् यसरी सामाजिक सुधारको क्षेत्रमा काम गर्दै आएका।
2: नाम भनिदिनुहोस् न म्याम।
4: एसियाली विकास ब्याङ्क, विश्व ब्याङ्क, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रम, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, लायन्स क्लब लगायतका थुप्रै संस्थाहरू छन्।
5: ओहो, थुप्रै पो रहेछन् त।
4: यी संस्थाहरूले पनि नेपालको भौतिक, आर्थिक, शैक्षिक, सामाजिक तथा वातावरणीय संरक्षण तथा विकासमा विभिन्न ढङ्गबाट सहयोग पुर्याउँदै आएका छन्।
2: अरू के काम गरेका छन् नि म्याम?
4: ल, अब यी संस्थाहरूले गरेका बाँकी कामहरू चाहिँ तपाईँहरू आफैले खोजी गरेर अध्ययन गर्नुहोस् है त। आज छलफल गर्न हुन्थ्यो तर अर्को ठाउँमा पनि जाने काम छ मेरो।
2: हुन्छ नि म्याम, हामी खोजी गरेर अध्ययन गर्छौँ, यदि सकेनौ भने हाम्रो विशेष शिक्षकसँग सोधौँला।
4: हुन्छ, तपाईँहरूले हामीले आज छलफल गरेका संस्थाहरूको लोगो पनि हेर्नुहोस् है, सक्नुभयो भने बनाउने अभ्यास पनि गर्नुहोला।
5: हुन्छ म्याम, कतिवटाको त हाम्रै पाठ्य पुस्तकमा पनि छ, नभएको गुगलतिर खोजेर भए तापनि गरौँला नि।
4: ओहो, घन्टी पनि बज्यो। ल, तपाईँहरूलाई धेरै धेरै धन्यवाद है, आज साह्रै सक्रियतापूर्वक छलफलमा सहभागी हुनुभयो।
5: म्याम, हजुरलाई पनि धेरै धेरै धन्यवाद, आज हजुरबाट धेरै कुराहरू सिक्ने अवसर प्राप्त भयो।
4: ल त भाइ बहिनीहरू, जाउँ है त। बाई
5: बाई बाई।
7: हस्त श्रोता दिन आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
8: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पन्छीको मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराऊ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौं। नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। प्रविधि जन लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सभाद्वारा संकल्प प्रस्ताव पारित। सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानुनी दायरामा ल्याउनु पर्नेमा सांसदहरूको जोड। तोकिएको समयमा नीति कार्यक्रम तथा बजेट नल्याउने 23 वटा स्थानीय तहसँग संघीय मामिला मन्त्रालयद्वारा स्पष्टीकरण माग। उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्रो कार्यान्वयनमा। संयुक्त राज्य अमेरिकामा जन्मिने बालबालिकाको त्यहाँको नागरिकता पाउने अधिकार कायम रहने अमेरिकी सर्वोच्च अदालतको फैसला। र फिफा विश्वकपमा प्री क्वार्टर फाइनल प्रवेशका लागि आज राति इङ्ल्यान्ड र डीआर कङ्गो तथा बेल्जियम र सेनेगल भिड्दै। समाचार अब विस्तारमा। राष्ट्रिय सभाले प्रविधि जन लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सांसद रेणु चन्दले प्रस्तुत गर्नुभएको प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण तथा महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेको हो। यसअघि छलफलमा उठेका विषयमा जवाब दिँदै महिला बालबालिका मन्त्री सीता बादीले लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण गर्न र लैङ्गिक हिंसा अन्त गर्नका लागि थप व्यवस्थासहित एकीकृत कानुन तर्जुमा गर्ने उद्देश्यले अवधारणा पत्र तयार पारेको बताउनुभयो। मन्त्री बादीले कार्यालयमा पठाइएको जानकारी दिनुभयो। छलफलमा सांसदहरूले डिजिटल माध्यमबाट हुने लैङ्गिक हिंसा बढ्दै गएको भन्दै तत्काल

सांसदहरूले इन्टरनेट र स्मार्टफोनको पहुँच तीव्र गतिमा बढे पनि डिजिटल साक्षरताको अभावमा महिला र किशोरी हिंसाको शिकार भइरहेकोले पाठ लिम्पियाधुरा लिपुले कालापानी र सुस्ता क्षेत्रमा दुई पक्ष थप अध्ययन र अन्वेषणको काम खानी तथा भूगर्भ विभाग मार्फत हुने पनि बताउनुभयो। त्यस्तै बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सोध्नु भएको प्रश्नको जवाब दिनुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले कालीकोटको सुनथराली विमानस्थल सञ्चालनको मुख्य समस्या यात्रुको संख्या कमी भएको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले वर्षायाम शुरू भएसँगै देशका विभिन्न भागमा बाढी पहिरो र डुबानको समस्या शुरू भएकाले समयमा नै उद्धार सुरक्षित बसोबास र राहतको तयारी तथा व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि 1:15 बजे बस्नेछ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। समितिको आज बसेको बैठकमा विधेयकको प्रस्तावना र केही दफाहरूमाथि भएको छलफलमा सांसदहरूले गम्भीर अपराधको न्याय निरूपणका लागि विश्वसनीय परीक्षण अपराधको वर्गीकरण र प्रभावकारी अध्ययन अनुसन्धान गर्न छुट्टा छुट्टै व्यवस्थालाई प्रस्तावमै समेट्न सुझाव दिनुभएको थियो। छलफलमा विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुनले प्राथमिकताका शिक्षकको दरबन्दी नभएका विद्यालयले बाध्यात्मक अवस्थामा माध्यमिक तहका कक्षा चलाउनु पर्ने बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सन् 2027 आरोग्य वर्षका रूपमा मनाउन लागेको तयारीका सम्बन्धमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा आरोग्य वर्ष पर्यटन क्षेत्रको प्रवर्धनमा नयाँ कदम भएको बताउनुहुँदै यसका लागि सहज बजारीकरण लगानी आकर्षण नीतिगत पृष्ठता र पर्यटन क्षेत्रको सबै सरोकारवाला निकायबीच समन्वयको आवश्यकता रहेको बताउनुभयो। सांसदहरूले नेपालका विभिन्न विमानस्थलमा पर्यटकका लागि इन्टरनेट सेवाको पहुँच विस्तार अध्यागमन प्रक्रियामा थप सहजीकरण र सिम कार्डको सहज उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठकले 3 केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ। प्रथम राष्ट्रिय महाधिवेशनपछि आज केन्द्रीय कार्यालयमा बसेको पहिलो केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन लेखा र अनुशासन आयोगमा पदाधिकारी मनोनयन गरेको हो। केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई नै जिम्मेवारी दिएको बैठकपछि महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीको अन्नपूर्णा गाउँपालिकाका लेखनाथ पौडेललाई मनोनित गरेको छ। यसअघि चमती स्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सभापति रवि लामिछानेले शपथ गराउनु भएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेको 23 स्थानीय तहसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले पत्र मार्फत आज विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष 83-84 बजेट कानूनले तोकेको समय सीमाभित्र पेश नगरेको देखिएकोले आवश्यक स्पष्टीकरण माग गरेको जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद तथा खाद्य सुरक्षामा देखिएको चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउनु भएको छ। मन्त्री चौधरीले नेपाल जस्ता अल्पविकसित भूप्रवेष्टित तथा पर्वतीय मुलुकहरूले उत्पादन गरेका वातावरण मैत्री तथा जैविक उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा सहुलियतपूर्ण प्राथमिकतापूर्ण तथा सहज बजार पहुँच उपलब्ध गराउनु पर्नेमा जोड पनि दिनुभयो। आजदेखि सुरु भई 3 दिनसम्म सञ्चालन हुने सो बैठकका क्रममा मन्त्री चौधरीले सम्बोधन गर्नुका साथै विभिन्न उच्च स्तरीय कार्यक्रममा समेत सहभागिता जनाई नेपालको दृष्टिकोण

0: राख्नुहुनेछ। हरित जलवायु कोष जिसिएफ बोर्डको 45 बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि 8.5 मिलियन अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ। बोर्डले कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धि मार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण शीर्षकको उक्त वित्तीय प्रस्ताव आज स्वीकृत गरेको हो। यो परियोजना राष्ट्रिय प्रकृति संरक्षण कोष एनटिएनसीले जिसिएफको प्रत्यक्ष पहुँच प्राप्त निकायका रूपमा सरलीकृत स्वीकृति प्रक्रिया अन्तर्गत विकास गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी सहित दुईजना विरुद्ध 18,50,000 रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सुवेदी सहित सिरिस कन्स्ट्रक्सन मध्यपुर ठिमीछा भक्तपुर र उक्त कम्पनीका सञ्चालक प्रकाश नाछरिङ राई विरुद्ध आर्थिक वर्ष 2077-78 पलापु खानेपानी योजनाको ठेक्का सम्झौता रद्द गरी कालो सूचीमा राख्ने गरी भएको निर्णय कार्यान्वयन नगरी नागराई बैंक जमानत बापतको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित योजनाबद्ध र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्रो विकास गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र पात्रोमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको सम्बन्धमा समन्वयमा राष्ट्रिय शैक्षिक पात्रो लागू गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको पुनर्जागरणका लागि सबै इमान्दार बन्नुपर्ने बताउनु भएको छ। नेपाल वायु सेवा निगमको 68 वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले निगमको विकासमा अहोरात खट्ने इमान्दार, नैतिकवान र जिम्मेवार कर्मचारीको वृत्ति विकासमा मन्त्रालयले ध्यान दिने स्पष्ट पार्नुभयो। गृह मन्त्रालयले लक्षित वर्ग निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2083 अनुसार सहुलियत नदिने अस्पताललाई कार्यवाही गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयद्वारा आज परिपत्र जारी गरी कार्यविधिमा उल्लेख भएको छुट सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुट सहुलियत नदिने अस्पताललाई कानुन बमोजिम कार्यवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात, मोबाइल एप प्रयोग गरी स्क्यान नगर्न निर्देशन दिएको छ। मन्त्री परिषदको कार्यालयले आज परिपत्र जारी गर्दै मोबाइल स्क्यानिङ एप प्रयोग गर्दा संवेदनशील तथा गोप राख्नुपर्ने सरकारी कागजातको गोपनीयतामा प्रतिकूल असर पर्न सक्ने तर्फ सचेत गराउँदै तीनै तहका सरकारलाई निर्देशन दिएको हो। त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त हुनुभएको छ। यसै गरी सेवा आयोगको सदस्यमा प्राध्यापक डाक्टर रेजिना मास्के नियुक्त हुनुभएको छ। गण्डकी प्रदेशका 66% घरधुरीमा निजी धारा जडान गरिएको छ। तीनै तहका सरकारको लगानीमा एक घर एक धारा अभियान अन्तर्गत 4.5 लाख घरधुरीमा निजी धारा पुगेको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाई दिन्छु भन्दै ठगी गरेको आरोपमा 5 पक्राउ परेका छन्। उनीहरूलाई अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरी कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। चिनिया राष्ट्रपति सी चिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउन सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचार विरुद्धको अभियानलाई अझै कडा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको 105 स्थापना दिवसको अवसरमा सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मने बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने फैसला गरेको छ। अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई अस्वीकार गरेको छ। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: कृषि वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। किसानलाई राहत हुने गरी धान बालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो। G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन युरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर मार्फत विभिन्न मुलुकबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डिएपी र 1,20,000 मेट्रिक टन युरिया रहेको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो बालिका महादेव। खेल समाचार रमेश टमाटरबाट।
6: विश्वकप फुटबलमा आज राति इङ्ल्यान्ड र डीआर कङ्गो बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति 9:45 एटलान्टा स्टेडियममा सुरु हुनेछ। यस्तै सह आयोजक मेक्सिको फिफा विश्वकप 2026 प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। घरेलु मैदान अस्टेका स्टेडियममा आज बिहान भएको राउन्ड अफ 32 खेलमा मेक्सिकोले इक्वेडरलाई 2-0 गोलले हरायो। मेक्सिकोले 40 वर्षपछि विश्वकप फुटबलको नकआउट चरणमा जित निकालेको हो। मेक्सिकोले अब प्री क्वार्टर फाइनलमा इङ्ल्यान्ड र डीआर कङ्गो बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजै भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम 16 पुगेको छ।
0: अब मौसम। आगामी 24 घण्टामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाडी भूभागका केही स्थान तथा कोशी मधेस बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रविधि जनलैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सभाद्वारा संकल्प प्रस्ताव पारित। सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानुनी दायरामा ल्याउनु पर्नेमा सांसदको जोड। तोकिएको समयमा नीति कार्यक्रम तथा बजेट नल्याउने 23 स्थानीय तहसँग संघीय मामिला मन्त्रालयद्वारा स्पष्टीकरण माग। उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्रो कार्यान्वयनमा। संयुक्त राज्य अमेरिकामा जन्मने बालबालिकाको त्यहाँको नागरिकता पाउने अधिकार कायम रहने अमेरिकी सर्वोच्च अदालतको फैसला र फिफा विश्वकपमा प्री क्वार्टर फाइनल प्रवेशका लागि आज राति इङ्ल्यान्ड र डीआर कङ्गो तथा बेल्जियम सेनेगल भिड्दै। यसका साथै राति 9 समाचार सक्यो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। नमस्कार।
7: अब सुन्नुहोस् लोकसेवा आयोगको सूचना। लोकसेवा आयोगको केन्द्रीय कार्यालय लिखित परीक्षा नतिजा प्रकाशन शाखाबाट विभिन्न पदको लिखित परीक्षा नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना सार्वजनिक गरिएको छ। साथै आयोगबाट पुनर्योग सम्बन्धी सूचना समेत प्रकाशन गरिएको छ। विस्तृत जानकारीका लागि मिति 2083 असार 17 बुधबारको गोरखापत्र र लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np लगन गरी हेर्न सक्नुहुनेछ। लोकसेवा आयोग।
8: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तरक्रिया स्थलगत रेडियो बहस।
9: स्थलगत रेडियो बहस। नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको विशेष कार्यक्रम स्थलगत रेडियो बहसमा यहाँहरूलाई हार्दिक स्वागत छ। सहकर्मी रीता तिमेल सेनासँगै म मनुका कुँवर। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले 7 प्रदेशका विभिन्न पालिकामा पुगी स्थानीय विकास, निर्माण, कृषि, पर्यटन, सुशासन र समृद्धि लगायत जनजीविकाका सवालमा स्थलगत रेडियो बहस कार्यक्रम उत्पादन गरी हरेक शनिबार बिहान 10 बजेको समाचारपछि र बुधबार राति 9 बजेको समाचारपछि प्रसारण गर्दै आइरहेको छ। यो बहस नागरिक, जनप्रतिनिधि र सरोकारवाला बीच स्थानीय विकास र समृद्धिका लागि भए गरेका कार्यक्रमहरूको विविध विषयहरूमा के नागरिक मैत्री भइरहेका छन्, स्थानीय सरकारको प्रतिबद्धता र प्रयास नागरिक स्तरमा कसरी पुगिरहेको छ भन्नेमा केन्द्रित हुने गरेको छ। गत हप्ता हामीले मेलुङ गाउँपालिका दोलखाको दक्षिणी भेगमा पर्ने मेलुङ गाउँपालिकामा गरिएको स्थलगत बहस प्रसारण गर्यौं भने आजको लागि हामी बागमती प्रदेशकै सुन्दर जिल्ला सिन्धुपाल्चोक आइपुगेका छौं अनि सिन्धुपाल्चोकको सदरमुकाम समेत रहेको नगरी चौतारा साँगा चोकगढी आइपुगेका छौं। यो कार्यक्रम वैशाख महिनाको तेस्रो हप्ता हामी रेकर्ड गर्दैछौ। यसको प्रसारण भने समय तालिका अनुसार रेडियो नेपालबाट सुन्न सकिनेछ। चौतारा साँगा चोकगढी नगरपालिकामा गर्न लागिएको स्थलगत बहसका लागि हाम्रा सिन्धुपाल्चोक जिल्लाका जिल्ला संवाददाता जीवन श्रेष्ठले संयोजन गरिदिनु भएको छ। आजको यो बहसमा उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक आभार व्यक्त गर्दै सुरुवात गर्दैछौ। चौतारा साँगा चोकगढी नगरपालिकामा आइरहँदा अहिले हामी नगरपालिकाको हलमा यो कार्यक्रम सञ्चालन गर्दैछौँ। नगरपालिका भन्ने बित्तिकै साविका 10 ओडाहरू मिलेर बनेको नगरपालिका, जुन अहिले 14 ओडाहरू रहेका छन्। ओडा नम्बर 1-14 स्याउलेदेखि डडुवासम्मका सेवाहरूका सवालमा रहेर आज हामी कुरा गर्दैछौँ र यो खुला छलफल बहसमा हामीसँग नगर प्रमुख कृष्ण प्रसाद सापकोटा, त्यसै गरेर उपप्रमुख सीता थापा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, त्यसै गरेर हामीसँग वन वातावरण तथा विपद शाखा प्रमुख चिरञ्जीवी कटेल पनि हुनुहुन्छ। आजको यो बहसमा यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा गर्दै अब बहसको सुरुवात गर्दैछौँ। हामीले चौतारा साँगा चोकगढी नगरपालिका भन्यौँ हजुर, सुरुवातमा भने नगरको अवस्थितिको अलिकति जानकारी गराइदिनु हुन मैले नगर प्रमुख कृष्ण प्रसाद सापकोटा सरलाई आग्रह गरेँ।
10: यो नगरपालिका आफैमा सदरमुकाम सहितको नगरपालिका हो। यहाँको समग्र भूगोल र यहाँको जनसङ्ख्या र उत्पादन सम्बन्ध र यहाँको चेतना, ज्ञान क्षमता आफैमा अरू पालिकाहरूको नगरको तुलनामा अगाडि नै छ र त्यसका साथसाथै तटीय क्षेत्रहरू नजिकै रहेका जमिनहरू उर्वर छन् र यहाँ कृषि पेसामै चाहिँ बढी आधारित छन् र त्यसका साथसाथै यो पानी ढलो डाँडो यहाँले भन्नुभयो जस्तै डडुवादेखि स्याउलेसम्मको भूभागमा, स्याउलेमा त पर्याप्त सिँचाइका लागि पनि खानेपानीका लागि पनि पानी छ, तर चौताराबाट उता लागेपछि चाहिँ 2-3 करिब 4 वडा चाहिँ सुखाग्रस्त क्षेत्रको रूपमा हामीले परिभाषित गरेका छौँ। पानीले धेरै कुरा निर्धारण गर्छ भन्ने लाग्छ। एकातिर शुद्ध पानी, सफा पानीको आवश्यकता हुन्छ जीवनलाई। दोस्रो कुरा चाहिँ जमिनबाट उत्पादन गरिने वस्तुहरू, खाद्यान्नहरू, तरकारीहरू, पशुपालनका लागि पनि पानी त्यत्तिकै महत्त्वपूर्ण र आवश्यक कुरा हो। तर पनि फेरि यहाँ होल्चे खानेपानीबाट र विभिन्न 4 जति लिफ्ट सिँचाइ आयोजनाहरू, खानेपानी आयोजनाहरू सञ्चालन गरेको हुनाले सापेक्षिक हिसाबले आवश्यकतालाई जिनतिन चलाएका छौँ। अहिलेसम्म त समाधान गरेकै छौँ। खानेपानी माथिल्लो बेल्टहरूमा चाहिँ अब सिँचाइको सुविधा चाहिँ त्यो रूपमा हामीले पुरा गर्न सकेका छैनौँ। यहाँ धार्मिक स्थलहरू, पुरातात्विक र चाहिँ त्यस्ता महत्त्वपूर्ण स्थलहरू छन्। माथिबाट आयो भने हर्लङ बर्लङ भन्ने छ, त्यसपछि चाहिँ गौरती भीमेश्वर जिल्लाकै प्रसिद्ध मन्दिर छ, नयाँ अघिल्लो कार्यकालमा निर्माण भएको बुद्ध पार्क स्तूपा पनि चाहिँ अलि भव्य नै छ, पछि फेरि चाहिँ हजार सिँढी भनेर त्यसलाई पुरा गर्ने काम चाहिँ सहरी विकास मन्त्रालय अन्तर्गत भएको छ र त्यसका साथसाथै यता चाहिँ कृष्ण मन्दिर अत्यन्तै पुरातात्विक र चाहिँ अब त्यो जीर्ण थियो र त्यसलाई फेरि पुनर्निर्माण गर्ने काम भएको छ, अत्यन्तै सुन्दर छ, हाम्रो त्यो एउटा धरोहरै जस्तो मलाई लाग्छ। गणेश मन्दिर त्यहीँ नजिकै छ, लगायत भन्नुहोस् उता गइसकेपछि भुतछाँगा, त्यसपछि रानी पोखरी जस्ता प्रसिद्ध पोखरीहरू र साँगाचोकमा चाहिँ साँगाचोक गढीले परिचित पुरानो त्यो गढी छ। यी यस्ता चिजहरूले पनि यसलाई चाहिँ अब अलि सम्पदा पुरातात्विक क्षेत्रहरूमा पनि यो धनी छ र सुकुटे क्षेत्र चाहिँ अब एउटा पर्यटकीय गन्तव्यको स्थल बन्न पुगेको छ र त्यहाँ हामीले पर्यटकीय नगरको रूपमा क्षेत्रको रूपमा अघिल्लो वर्ष घोषणा गरेका थियौँ र त्यसले चाहिँ फेरि सुकुटे एउटा हबको रूपमा त विकास भएकै छ तर यी अहिले मैले नाम लिएका क्षेत्रहरू यो जिल्लाकै पनि दोलखासम्म पनि र त्यसका साथसाथै जुगल हिमालको पनि खुल्ला गरिएको छ र चाहिँ त्यहाँसम्म पनि त्यसलाई एउटा बेस क्याम्पको रूपमा लिने र समग्र जिल्लाको विकासका लागि पनि पर्यटन विकासका लागि पनि पूर्वाधार सहित चाहिँ अब समग्र पक्षमै विकास भएको छ। हामीले लक्ष्य राखेका छौँ सापेक्षिक विकास छ तर त्यसलाई दुर्गतिमा चाहिँ अगाडि बढाउनु पर्ने हाम्रो आवश्यकता छ। हामीले त्यही योजना र लक्ष्य अनुरूप अगाडि बढिराखेका छौँ। मलाई लाग्छ हामीले यो नगरपालिकामा सबैभन्दा राम्रो कार्यक्रम चाहिँ स्वास्थ्यमा गरेका छौँ भन्ने लागेको छ। त्यसका समग्र पक्षहरूमा त यहाँ सहभागीहरूले पनि र अरू सन्दर्भमा व्यापक त्यसको चर्चा आवश्यकता अनुसार गरौँला। त्यसपछि हामीले कृषिमै जोड दिएका छौँ, सिँचाइ र चाहिँ खानेपानी एक घर एक धाराको नाराकै रूपमा र त्यसपछि हामीले अर्को चाहिँ धेरै महत्त्वपूर्ण भनेको चाहिँ कृषिमा विभिन्न अनुदानहरू पकेट क्षेत्रहरू निर्माण गर्ने बाख्रा गोलमेडा आलु दुध मासुहरू र यी कुरामा चाहिँ हामीले सापेक्ष हिसाबले राम्रो गरेका छौँ। सम्पन्न पूर्ण त भन्न सकिन्न। दुध आलु गोलमेडा र त्यसका साथसाथै मासुमा हामी आत्मनिर्भर छौँ। खाद्यान्नमा पनि हामी आत्मनिर्भर भइकन पनि चाहिँ बाहिर निर्यात गर्न सक्ने स्थितिमा छौँ र यसरी चाहिँ अब जीवनस्तर त विगतको तुलनामा माथि उठ्दै गएको छ। भूकम्पले चाहिँ अति क्षतिग्रस्त नगर पनि हो र सिङ्गो जिल्ला नै हो तर फेरि त्यसमा पनि यो नगर पनि स्वतः प्रभावित हुने भयो। यसले पनि भूकम्पको धेरै ठुलो पीडा दन्जनको नै क्षति भयो बिहोऱ्यौँ तर फेरि पछि पुननिर्माणले फेरि नयाँपन दिएको छ। यसरी हेर्दाखेरि चाहिँ यसको परिचय मैले छोटोमा र सारमा राख्दाखेरि चाहिँ कृषि पर्यटन र स्वास्थ्य र शिक्षामा मैले उल्लेख गर्न छुटेको चाहिँ शिक्षामा हामीले निशुल्क गरेका छौँ र सम्पूर्ण व्यवस्थापन नगरपालिकाले लिएको छ। त्यसो भन्दै गर्दा एकाद विद्यालयहरूमा अहिले अलि निल भयो भन्ने कुरा चर्चामा छ अहिले तर पनि फेरि पछिल्लो
11: हजुर त्यो हामीले पनि सुनेका थियौँ यो विशेष आठ कक्षाको रिजल्ट चाहिँ दुईवटा सामुदायिक विद्यालयमा निल आयो भन्ने सुन्यो।
10: यसका पछाडि चाहिँ कारण छ यसको होइन होइन यसका पछाडि कारण के छ भन्नुहुन्छ भने हामीले कडा गरेर एउटा विद्यालयको विद्यार्थीहरू अर्को विद्यालयमा लगेर परीक्षा लिने र त्यसलाई कडा परीक्षा लिने र त्यसपछि उनीहरूको चाहिँ कडा परीक्षाका बिचमा पा आएको चाहिँ नतिजालाई जस्ताको तस्तो हामीले प्रकाशित गऱ्यौँ। त्यसरी हेर्दाखेरि चाहिँ के हुन्छ भने पछिल्लो मौका परीक्षा दिँदै गर्दा चाहिँ फेरि झन्डै 150 माथिले चाहिँ उनीहरूले उत्तीर्ण भए। त्यसरी हेऱ्यो भने ती निल भएका विद्यालयबाट पनि प्रतिनिधित्व गर्छन् र उनीहरू पनि चाहिँ पास भए। वातावरणीय मनोवैज्ञानिक के असर पनि हुनसक्छन् ती बालबालिकाहरूलाई त्यसो भएर पनि हुनसक्छ। एउटा समग्र देशभरिकै शिक्षा र हाम्रो जिल्लाको पनि हेर्दा स्थिति त त्यस्तै हो जस्तो लाग्छ तर हामीले चाहिँ कहाँ समस्याहरू छन् त्यसको पहिचान होस् र त्यसलाई सुधार गर्नका लागि चाहिँ जहाँ रोग लागेको छ त्यसको उपचार गर्न सजिलो होस् भनेर हामीले सचेततापूर्वक होइन अलि कडा गरेर सचेततापूर्वक नै चाहिँ त्यो रिजल्ट पनि पहिला प्रकाशित गऱ्यौँ। पछि फेरि उनीहरूले मौका परीक्षामा सुधार गरेर सबै विद्यालयहरू फेरि निलबाट पनि मुक्त भए र राम्रो अङ्क ल्याएर पास गरेका छन्। यसरी हेर्दा शिक्षामा हामीले एउटा बालग्राम सञ्चालन गरेका छौँ जहाँ विद्यालय एकीकरण गऱ्यौँ, शिक्षकहरू चाहिँ समायोजन गऱ्यौँ र जहाँ एकीकरण गर्दै गर्दा टाढा दूरी बाटो पैदल हिँडेर जानुपर्ने छ र उनीहरू त्यो कारणले चाहिँ शिक्षाबाट वञ्चित हुनु पर्यो भने हामीले आवासीय रूपमा चाहिँ बालग्राम नाम दिएर त्यहाँ चाहिँ लजिङ फुडिङ सहित चाहिँ होस्टल राखेर पढाउने व्यवस्था गरेका छौँ। त्यसका साथसाथै फेरि चाहिँ बाउ वा आमा नभएका या लोपन्मुख विपन्न गरिब बालबालिकाहरूलाई पनि हामीले त्यहाँ राखेर करिब 50 हाराहारीमा छन् अहिले। त्यो क्राइटेरियाभित्र पर्नेहरूलाई चाहिँ राख्दै गरेका छौँ। अब वृद्धि हुँदै जान्छ र हामी 200-400 नै आवश्यक पर्यो भने पनि त्यस्तो नमुना योग्य चाहिँ विद्यालय सञ्चालन गर्ने लक्ष्य राखेका छौँ र यसरी हामीले चाहिँ शिक्षामा स्वास्थ्यमा त्यसपछि कृषि र पर्यटनमा जोड दिएका छौँ। हामीले चाहेको जस्तो त अझै हुन सकेको छैन यद्यपि हामीले जे जति लगानी गरेका छौँ र चाहिँ जति सेवाग्राहीहरू कम्तीमा आफूलाई त्यसमा चाहिँ समाहित गर्न तयार हुनुभएको छ र उनीहरूलाई अनुदानका रूपमा सबै चिजहरू आधुनिक औजारहरू होइन मल बिउहरू सबै क्षेत्रमा हामीले अनुदान दिएका छौँ। दुधमा अलि बढी राम्रो, आलुमा, गोलभेडामा यी आदि दिएका छौँ र प्रदेश र चाहिँ सङ्घ सरकारले पनि पकेट क्षेत्रको रूपमा चाहिँ सञ्चालन गर्न आएका कार्यक्रमहरूलाई संयोजन गर्ने र साझेदारीका रूपमा पनि विभिन्न अरू सङ्घ संस्थाहरूलाई पनि समायोजन गरेर कफी नेपालकै एक नम्बरमा छ भन्ने छ। हामीले त्यसलाई चाहिँ परीक्षण गर्दाखेरि त्यस्तो कफी पनि चाहिँ हामीले प्रवर्धन गरिराखेका छौँ। व्यापक कफी पकेट क्षेत्रहरू पनि हामीले सञ्चालन गरेका छौँ। यति मोटामोटी सारमा भन्दाखेरि चाहिँ यो खालको परिचय यो नगरको म तपाईँहरूको बिचमा राख्न चाहन्छु।
11: प्रमुखज्यूले चाहिँ कृषि क्षेत्रमा पकेट क्षेत्र नै बनाएर थुप्रै किसिमका कामहरू अगाडि बढाइरहेका छौँ भनिरहँदा, यहाँ कृषिसँग आबद्ध कोही हुनुहुन्छ भने तपाईँहरूले कस्तो किसिमको कृषि व्यवसाय गरिराख्नु भएको छ अथवा कृषि उपजहरू उत्पादन गरिराख्नु भएको छ? तपाईँहरूमध्ये कसैले भनिदिनुहोस् न, कस्तो कस्तो सेवा पाउनु भएको छ तपाईँहरूले कृषि क्षेत्रमा नै लागेर भनेर?
12: म निर्मला तिमल सिन्हा, चौतारा सांसद गढी नगरपालिका वडा नम्बर 11। हाम्रो चाहिँ यो चौतारा साँगाचोक गढी नगरपालिकाले कृषि क्षेत्रमा थुप्रै कामहरू गर्दै आइरहेको छ। कृषि क्षेत्रमा सर्वप्रथम त नगरपालिकाले माटो परीक्षण गरेर कुन ठाउँमा कस्तो खालको बाली लाग्छ भनेर काम गरिरहन्छ। त्यसमा चाहिँ त्यसपछि फलफुलका बिरुवा अनुदानमा, कृषिका बिउ बिजनहरू अनुदानमा, त्यस्ता कुराहरूले चाहिँ हाम्रो नगरपालिका पहिलो स्थान नै छ भन्न पनि हामी सक्छौँ। नगरपालिकाले काम गर्दै गर्दाखेरि चाहिँ सर्वप्रथम पशुपालनमा चाहिँ निकै सहयोग गर्दै आइरहेको छ। पशुपालन व्यवसायलाई चाहिँ राम्रो बनाउनको लागि ग्रामीण भेगका दिदीबहिनीहरूलाई अनुदानमा बाख्रा वितरण गर्ने, त्यस पछाडि त्यो बाख्रालाई चाहिँ नस्ल सुधारको लागि उन्नत जातका ब्रोकाहरू पनि त्यसै गरी अनुदानमा वितरण गर्ने, गोठ सुधारको कार्यक्रमहरू दिने, गोठ सुधार गर्दै गर्दा राँगा भैँसीहरू पनि वितरण गर्ने गरेर पशु व्यवसायलाई पनि प्रमोट गरिरहेको अवस्था छ। र कृषि क्षेत्रमा चाहिँ हाम्रो नगरपालिकाले विभिन्न किसिमका बिउ बिजनहरू पनि वितरण गर्छ, अनुदानमै बिउ बिजन वितरण गर्छ। त्यसपछि पशु व्यवसायलाई चाहिँ डाले घाँस, चै घाँस जस्तो घाँसका बिउहरू वितरण गरिसके पछाडि पशुबाट दुग्ध उत्पादनको लागि र मासु व्यवसायको लागि राम्रो भइरहेको र किसानहरूबाट पनि हामीलाई चाहिँ यो सहयोग चाहिँ उपलब्धिमूलक छ भन्ने कुराहरू आइरहेको अवस्था छ। त्यसै गरी मकैलाई पकेट क्षेत्र, विशेष गरी चाहिँ हाम्रो साँगाचोक गढी नगरपालिकामा मकै उत्पादन अलिक बढी हुने भएकाले मकै पकेट क्षेत्र बनाउनको लागि धेरै कामहरू गरिरहेको छ नगरपालिकाले। अब यो चाहिँ मल हुन्छ, मलको लागि चाहिँ रासायनिक मलको लागि पनि नगरपालिकाले सपोर्ट गरिरहेछ। मकै रोप्नको लागि चाहिँ विभिन्न किसिमका कृषि औजारहरू कृषकहरूलाई उपलब्ध गराएर सहजीकरण गरिरहेको अवस्था छ। त्यसमा हाते ट्र्याक्टर, त्यसबाट चाहिँ उत्पादन भएको मकै पिस्नको लागि चाहिँ डिक्स मिलहरू, अनि मकै चाहिँ हाम्रो यहाँ के समस्या छ भने फौजी किराले चाहिँ मकै गुबो आउने बित्तिकै फौजी किराले नष्ट गर्नुभएकोले त्यो फौजी किरा नियन्त्रणको लागि विषादीसहित अनुदानमा चाहिँ स्प्रेयरहरू प्रत्येक वर्ष वितरण गरिरहेको अवस्था छ। अलिकति भौगोलिक हिसाबले पहाडी क्षेत्र, हिमाली नै क्षेत्रभन्दा पनि फरक पर्दैन, हामीसँग हिम श्रृङ्खलाहरू छन्, हिमालहरू पनि छन्। त्यो कारणले गर्दाखेरि त्यो भूगोल अनुसारको बिउ बिजन र भूगोल अनुसारको कृषि औजारहरू पनि वितरण गर्दै आइरहेको चाहिँ अवस्था छ। हामीले उत्पादन चाहिँ गर्छौँ, हामी गोलभेडा उत्पादन गर्छौँ, यहाँ गोलभेडा पनि थुप्रै उत्पादन हुन्छ, कागतीहरू उत्पादन हुन्छ होइन उहाँहरूले दिनुभएको बिउबाट, तर हाम्रो बजार चाहिँ अलिकति समस्या छ। बजारको कारणले हामी कतिपय फलेको गोलभेडाहरू चाहिँ फाल्न बाध्य छौँ, फालिरहेको अवस्था पनि छ बजार नभएर। आफूले किन्दाखेरि 150 रुपियाँ केजीमा किन्नु पऱ्यो भने बेच्दाखेरि चाहिँ 150 रुपियाँ क्रेटमा बेच्नुपर्ने अवस्था पनि छ हामीसँग। त्यही भएर हामीलाई बजारको व्यवस्थापनको लागि चाहिँ नगरपालिकाले अझै पनि पहल कदमी चलाओस् भन्ने अपेक्षा छ। अरू कार्यक्रमहरू चाहिँ नगरपालिकाको समग्र रूपमा हामी सकारात्मक छ र कृषिमुखी छ भन्न सक्छौँ।
9: हस्, धन्यवाद। उहाँले बजारको व्यवस्थापनको कुरा गर्नुभयो, अरू पनि कोही हुनुहुन्छ नगरपालिकाबाट कृषिको लागि सहयोग पाउनु भएको, कृषि पशुपालनका लागि कोही हुनुहुन्छ?
13: पाइरहेछ। जे होस्
11: हजुरको नाम पनि भनिदिनुस्।
13: मेरो अबिर सिंह तामाङ।
11: कुन वडाबाट आउनुभयो अहिले?
13: म यो तल 4 नम्बरबाट।
11: के पाउनु भएको सर नगरपालिकाबाट?
13: नगरपालिकाबाट तपाईको सबथोक पाइरहेछ। अब यो बाख्राहरू कृषि यो विभागको सबथोक पाइरहेछ।
11: बाख्राको लागि के पाउनु भयो?
13: बाख्रा लागि तपाई बाख्रा विदारण गरेछ एउटा समूह छ, त्यसबाट जोस भइरहेछ। धेरै बोल्न आउँदैन मलाई होइन, अलिअलि जोस राम्रो भइरहेछ। तपाईँको राम्रो गर्नु भएको छ।
11: अहिले यही कार्यक्रम मार्फत नगरपालिकाले केही भन्न चाहनुहुन्छ?
13: अब राम्रै छ, गरिरहेछन् होइन,
11: अझै केही गरिदियोस् भन्ने आश पनि छ कि?
13: गरोस्, गर्नु पनि भएको छ। अब अरू त गोठ सुधारहरू त्यो पनि भइरहेछ, सबै भइरहेछ। तपाईँको जोस राम्रै भइरहेछ। विपदको यो भत्केको बाटोहरू सबै राम्रो भइरहेछ अहिले।
11: हजुर हस्, धन्यवाद हजुर हस्।
14: हजुर नमस्ते, मेरो नाम भुवनाथ चौलगाई, यसै चौतारा साँचोगढी वडा नम्बर 13। म चाहिँ एउटा सहकारी अभियन्ता नै हो र सहकारीमा प्रतिनिधित्व गरेर म किसानको बिचमा पुग्ने कार्यक्रमहरूलाई म पुग्ने प्रयास गरेर म जाने गरेको छु। त्यस्तै गरी यहाँ धेरै अहिले हाम्रा किसान अगाडि बोल्नुभएको निर्मला मिसले लगायत उहाँले किसानको बिचमा धेरै कुराहरू नगरपालिकाले गरेका कुराहरू प्रस्तुत गरिसक्नु भएको छ। धेरै कुराहरू गरेका छन् हाम्रो नगरपालिका। हामीले बुझेर हामीले हेरेर देखेका अनुसार हामीले कृषिमा धेरै कामहरू गर्दै गएका छौँ र नगरपालिकाले नि गरिरहेको अवस्था छ। अहिले यहाँ कृषिमा कृषि यान्त्रिकरणको कुराहरू आए होइन, त्यो अहिले अहिलेका युग अनुसारले धेरै चाहिने चिजहरू आएका छन्। त्यस्तै गरी किसानहरूलाई चाहिँ उत्पादनमा कसरी जोड्ने होइन, पशुपालनलाई कसरी अगाडि बढाउने, दुध उत्पादनमा कसरी अगाडि बढाउने र तरकारी खेतीलाई कसरी अगाडि बढाउने भन्ने जस्तो दृष्टिकोणमा चाहिँ धेरै कार्यक्रमहरू आएका छन् र ती कार्यक्रम गरेका नि छन् र ती कार्यक्रमहरूलाई चाहिँ हामीले किसानको बिचमा चाहिँ कसरी पुर्याएका छौँ भन्ने कुरामा चाहिँ हामीले अलिकति ध्यान दिनुपर्छ र कस्तो माध्यमबाट चाहिँ हामीले किसानको बिचमा पुर्याएका छौँ भनेर नगरपालिकाले नि यो कुरालाई सोच्नुपर्ने अवस्था देख्दछु म। किन भन्दा सबैभन्दा पहिला चाहिँ हामी कृषिमा आबद्ध भएका किसानका हकित बोल्ने किसानका किसानलाई जोडेर बनाएका सङ्गठन जस्तै किसान समूह होइन, कृषि सहकारी, ती सहकारीको मातहतबाट गएका कार्यक्रमहरू के छन्, के भइरहेछन् भनेर पनि नगरपालिकाले त्यस्ता कार्यक्रमलाई चाहिँ हेरिदिने बाटो र अनुगमनको पाटोहरूलाई चाहिँ अलिकति दह्रो बनाउनु पर्छ कि जस्तो चाहिँ मैले महसुस गरेको छु। र त्यस्तै गरी हामी किसानकै बिचमा छौँ, सबैभन्दा पहिला चाहिँ हामीमा ठोकिन्छ। एउटा सानो एउटा मकैमा रोग लाग्यो भने पनि किसानले सबैभन्दा गुहार माग्ने भनेको किसानको एउटा सङ्गठन होइन, किसान समूह र सहकारीमा ठोकिन्छ र ती सहकारीहरूलाई चाहिँ के छ, कसो छ, कसरी अगाडि बढिरहेको छौ भनेर पनि नगरपालिकाले हेर्ने बाटो बन्नुपर्छ भन्ने चाहिँ मैले महसुस गरेको छौँ। जस्तै गरी मैले अहिलेको निर्मला मिसले भनेको कुरालाई मैले दोहोऱ्याइन, ती सबै कार्यक्रमहरू भइरहेका छन् र त्यस्तै गरी किसानले उत्पादन गरेको चिजहरूलाई चाहिँ कसरी चाहिँ अब सुरक्षित राख्ने भन्ने दृष्टिकोणले नगरपालिकाले सोच्न मैले गम्भीर देखेको छु। हामीले उत्पादन गरेका छौँ, धेरै कुराहरू उत्पादन गरेको छौँ र हामीले ती कुरालाई संरक्षण गर्न सकिरहेका छैनौँ। ती कुरालाई संरक्षण गर्न चाहिँ नगरपालिकाले कस्तो रूपले हेर्नुपर्छ? अब चाहिँ विभिन्न शीत भण्डारको कुरा आएको छ हाम्रो यो यत्रो नगरपालिकामा। एउटा भर्खरै यो वार्ड नम्बर 4 चाहिँ एउटा शीत भण्डार बनिएको छ र भौगोलिक दृष्टिकोणले हाम्रो धेरै टाढा टाढा छन्, त्यहाँबाट हामीले त्यो ठाउँ पुर्याउन सक्ने अवस्था छैन र हामीले मिनी एउटा कोठामा राखेर एउटा सीमित वडालाई चाहिँ एउटा कोठामा मिनी शीत कोल्ड स्टोर बनाउन पनि अब नगरपालिकाले सोच्नुपर्छ कि भन्ने मैले महसुस गरेको छु। र त्यस्तै गरी हामीले मलको विषादीको होइन यी विभिन्न चिजहरू गर्दाखेरि हामीलाई चाहिँ सहकारीहरूलाई चाहिँ र कृषि समूहहरूलाई चाहिँ हामीलाई गोदाम घरको आवश्यक पर्छ होइन, किसानको बिचमा जानुपर्छ र किसानहरूलाई ल्याएको र कुनै बेला चाहिँ आउँछ कुनै बेला आउँदैन त्यो अभाव भएको बेलालाई चाहिँ हामीले सञ्चित गर्नको लागि हामीले त्यस्ता स्थानहरू पनि निर्माण गर्न चाहिँ नगरपालिकाले सोच्नुपर्छ जस्तो चाहिँ मैले महसुस गरेको छ। ती कुरामा अलिकति ध्यान पुगेको छैन कि जस्तो पनि मैले महसुस गरेको छु। धेरै कुरा हामीले किसानको बिचमा जान्छौँ र किसानहरूलाई धेरै कुराहरू राख्दाखेरि त्यस्ता कुराहरूले हामीले अलिकति झेल्न र झेल्न भइरहेका छौँ र सहकारीले के काम गर्छ, सहकारीको के औचित्य छ, सहकारीको भवन किन चाहियो भन्ने जस्तो गम्भीर कुराहरू आइरहेको छ र ती कुराहरूलाई पनि हामीले किसानले कसरी गर्छन् र किसानले कसरी चाहिँ संरक्षण गरेर ती किसानहरू बिचमा कसरी पुर्याउँछन् भन्ने कुरालाई पनि जटिल रूपले हेर्न चाहिँ नगरपालिकाले मैले देखेको छु। त्यस्ता कुराहरू धेरै कुराहरू छन्, धेरै राम्रा कुराहरू गरिरहेको छ। ती राम्रा कुराहरूलाई पनि अब यथावत रूपले राखेर तिनीहरूलाई संरक्षण गरेर ती चिजहरूलाई चाहिँ किसान बिचमा चाहिँ लैजानको लागि चाहिँ पहल कदमी गर्नुपर्छ भन्ने चाहिँ मैले महसुस गरेको छु। र त्यस्तै गरी हामीले हाम्रै यही नगरपालिकाको 11 नम्बरमा साइलेन्स घर साइलेन्स बनाउने होइन बर्खाको घाँसहरूलाई सञ्चित गर्ने कार्यक्रमहरू पनि छ। त्यस्तै गरी हामीले चाहिँ 14 वडामा चाहिँ त्यो त्यस्ता कार्यक्रमहरू पनि कसरी अगाडि बढाउने भन्ने कुरामा पनि हामीले लाग्नुपर्छ जस्तो महसुस गरेको छौँ। र म अहिले वडा नम्बर 13 प्रतिनिधित्व छु, त्यसमा पनि हामीले 13 नम्बरमा पनि अहिले एउटा साइलेन्स चाहिँ स्थापना गर्ने भनेर हाम्रो सहकारी लगाइरहेको छ, हामीले सहकारी लगाइरहेको छ र त्यो सहकारीलाई पनि नगरपालिकाले केही सपोर्ट सहयोग गरोस् भनेर हामीले धेरै आग्रह गरेको छौँ र उहाँहरूले कतिको सुनाइ गर्नुभएको छ र हामीले ती कुराहरूलाई त्यस्ता किसानको कार्यक्रमहरूलाई चाहिँ हामीले कृषि सहकारी कृषि समूहले नै अगाडि बढाउनेछौँ र हामी त्यस्ता कार्यक्रममा किसानकै बिचमा जान्छौँ भनेर सहकारीहरू पनि लगाइरहेको छ र सहकारीलाई हेर्ने दृष्टिकोण पनि नगरपालिकाले किसानको कार्यक्रम हो यो किसानलाई चाहिँ कृषि सहकारीहरू चाहिँ किसानमै जोडिएको छन् भन्ने दृष्टिकोणले पनि हेर्नेछ र हेरेको पनि छ भन्ने कुराहरू मैले राख्दै अब आगामी दिनमा हामीले अब साइलेन्स मिसिन त्यसमा 11 नम्बर छ भने हामी 13 नम्बरले पनि राख्न जमर्को गर्दैछौँ। हामी अन्तिम चरणमा पुगिसकेका छौँ र हामीलाई केही बाधा अडचनहरू छन्, हामी सहकारीको पैसा किसानको पैसा हामी खर्च गर्न सक्दैनौँ र त्यसमा पनि कसरी हामी ती कार्यक्रमहरूलाई अगाडि बढाउन सक्छौँ र ती कुराहरूलाई पनि नगरपालिकाले गम्भीर रूपले सोचोस् भन्ने मैले यो आजको यस अवसर यो सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट मैले यो व्यक्त गर्न पाउँदा म यो रेडियो नेपाललाई पनि विशेष

0: विशेष गरेर नगरका सूचनाहरू, जनताको गुनासो सुन्ने प्रणाली कस्तो छ, सूचनाहरूको प्रवाह कसरी हुन्छ, सेवामा के सुधार आएको छ, हामी प्रशासन प्रमुख ज्यूबाट चाहिँ यो बुझ्न चाहन्छौँ।
1: स्थानीय तह नै तीन तहको सरकारहरूमध्ये यस्तो तह हो जुन सबैभन्दा बढी खुला छ। हाम्रा सूचनाहरूको लागि दिन पर्खिनु पर्दैन। टोल स्तर, बस्ती स्तर छिर्दाखेरिदेखिका ती सूचनाहरू आम नागरिकसँग ती सूचनाहरू छन्। हामीसँग भएभन्दा बढी सूचना नागरिकहरूसँग छन्। हाम्रो बजेट तर्जुमादेखि बजेट निर्माणसम्म र बजेटको कार्यान्वयनको लागि उपभोक्ता निर्माणदेखि लिएर त्यसको कार्य सम्पन्न भएर मोनिटरिङ तहसम्म चाहिँ हाम्रा नागरिकहरू प्रत्यक्ष सचेत हुनुहुन्छ। यो कुनै तहको सरकारमा यो खालको सूचना हुन्न। र सूचना निर्माणकै थलो हो भने स्थानीय तह हो। त्यति मात्रै होइन, हामीले सार्वजनिक सुनवाईहरू गर्छौँ, हामीले हरेक सूचनाहरू वेबसाइटमा राख्छौँ, हाम्रा बहस अन्तर्क्रियाहरू हुन्छन्, विभिन्न किसिमका कार्यक्रम हुन्छन्, हाम्रा विभिन्न किसिमका चाहिँ कानुनी हिसाबले प्रकाशन गर्नुपर्ने चाहिँ फर्मेटहरू हुन्छन्, जुन सूत्र प्रणालीमा हुन्छन्, अनि प्रणालीमा चाहिँ हामीले पब्लिस गरिरहेका हुन्छौँ। र यति मात्रै होइन, पब्लिकको यदि सिधा सम्पर्क हटलाइनमा मोबाइलबाट 24 घन्टा हुन्छ भने त्यो स्थानीय तहमा हो। कति हामीले तत्काल त्यसको रेस्पोन्स गर्न नसकौँला, एन्सर दिन नसकौँला अथवा व्यस्तता चाहिँ, तर त्यसले गर्दा चाहिँ सूचनाको तहमा हो भने चाहिँ सबैले सिक्नुपर्ने तह स्थानीय तह हो। र त्यसमा पनि सबैभन्दा बढी हामीले चाहिँ सुशासनको लागि प्रत्यागत गर्ने चाहिँ हामीले चाहिँ प्रयास गरेका छौँ यस नगरपालिकामा। त कसरी भन्नुहुन्छ होला भनेदेखि चाहिँ हाम्रो विशेष भनेको स्थानीय तहले भनेको चाहिँ र वस्तु खरिद यिनै कुरो हुन्। निर्माणका हरेक कुरोहरूको सम्बन्धमा अहिले हामीले चाहिँ वडादेखि लिएर चाहिँ नगरसम्मका हरेक योजनाहरूलाई एग्रिगेट गरेर टेन्डरको माध्यमबाट गएका छौँ, खुला प्रतिस्पर्धा गराइरहेका छौँ। हामीले चाहिँ वडका आयोजनाहरू पनि हामीले मर्ज गरेका छौँ। गुणस्तर सुनिश्चितताको लागि टेक्निकली कतिपय प्रब्लम भएका कुराहरू सम्बन्ध पनि हामी बजारसम्म पुगेर त्यसको टेक्निकल मेकानिकल सबै कुरो हेरेर अध्ययन गरेर चाहिँ आफू विश्वस्त नहुन्जेलसम्म त्यो कुरोहरूलाई हामीले पब्लिस गरेका छैनौँ। किनभने नागरिकले पाएको गुणस्तर नै हाम्रो अन्तिम लक्ष्य हो, वस्तु वितरण मात्रै होइन। त्यसले मैले यहाँलाई के भन्न चाहेँ भने पहिलो कुरो त हामी खरिद प्रक्रियामै हामी विश्वस्त छौँ र पारदर्शिता सबैभन्दा बढी छ। म दावाका साथ भन्छु यतिको कसरी पनि गर्दैन। र अर्को कुरो निर्माणको कुरो भन्नुहुन्छ भने हामीले फिल्डमा गएर चाहिँ आफै मोनिटरिङ गरेका छौँ, हेरेका छौँ। हाम्रो टोलीले अनेक ढङ्गबाट चाहिँ नभए फोटोबाट पनि बुझेका छौँ, फोटोदेखि लिएर चाहिँ। यति मात्रै होइन, अझ जिम्मेवार बनाउनलाई जुन उपभोक्ता समिति हुन्छ, उपभोक्ता समितिले हामीसँग कबुलियतनामा गर्छ। कबुलियतनामा के गर्छ भने चाहिँ मैले जिम्मा लिएको यो योजनामा मैले कुनै पनि किसिमको त्रुटिपूर्ण अन्य कैफियत गरेको छैन, लुकाएको छैन, ढाँटेको छैन, सही सत्य छ। यदि त्यो कुनै पनि त्यसमा त्रुटि भएमा म 13 महिनासम्म यसको मेन्टेन सुधार गर्छु भने चाहिँ हाम्रा स्वयं प्रत्येक उपभोक्ता समितिले त्यो कमिटमेन्ट गर्नुहुन्छ। त्यति मात्रै होइन, त्यो कमिटमेन्ट पश्चात हाम्रो प्रत्येक प्राविधिकहरूले के भन्नुहुन्छ भनेदेखि चाहिँ त्यसको सुनिश्चितता उहाँहरूले पनि गर्नुहुन्छ। त्यसको अलावा भनेको वार्ड स्तरीय अनुगमन समिति छ, नगर स्तरीय अनुगमन समिति छ, त्यसको अलावा नगर प्रमुखज्यू लगायत हामी पनि अलग अलग फेरि विभिन्न ढङ्गले जान्छौँ। तर यो कस्तो भने सिकाइको कुरोमा भने कहिले पनि कोही कम्प्लिट हुन्न। यो सिकाइ र सिक्ने क्रमहरू, गुनासो आउने क्रमहरू, गुनासोलाई सम्बोधन गर्ने कुरोहरू, यो निरन्तर चलिरहने कुरो चाहिँ हो। अब नागरिकले चाहिँ चाहेको खोजेको सेवा त्यो गुणस्तरतामा हामीले पूर्ण दियौँ र हामी सन्तुष्ट भयौँ भन्दैनौँ। गुनासो पनि एक खालको पुँजी हो, किनभने त्यसलाई सुधारको लागि चाहिँ होइन, त्यसले गर्दा यो चाहिँ टु बी कन्टिन्यू प्रोसेस भइसकेकोले गर्दाखेरि यो दोहोरो भइरहन्छ होइन। तर हामी विश्वस्त छौँ हामीले दिएको सेवाको गुणस्तरप्रति, हामी आएको गुनासोप्रति। धन्यवाद।
0: नगरपालिकाले स्वास्थ्य सेवाका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको, यो उमेर विशेषका, त्यसै गरेर महिलाहरूको लागि छुट्टै विभिन्न स्वास्थ्य सम्बन्धी सचेतनादेखि लिएर स्वास्थ्य सेवा अनुभूति गर्ने र सहयोग गर्ने, उपचारमा सहयोग गर्ने पनि कुरा सुनियौँ। स्वास्थ्य सेवाका निम्ति नगरपालिकाले गरेका कामहरू देख्नु नै भएको छ, यहाँहरूले सुनाइदिनुहोस् न, के छ, के गरेको छ?
2: सम्पूर्णमा नमस्कार, म भक्तबहादुर नेपाली, चौतारा साँचोगढी नगरपालिका वार्ड नम्बर 6, शारीरिक अपाङ्गता ग वर्गभित्र पर्छु। र हाम्रो 6 नम्बर वडामा पिपल डाँडा अपाङ्गता समावेशी कृषक समूह भन्ने हामीले एउटा गठन गरेका छौँ। प्रत्येक महिनाको 29 गते हाम्रो त्यहाँ बैठक बस्थ्यो। हामी मासिक लेबी 100 रुपियाँ नै उठाएर जम्मा गर्ने गरेका थियौँ। र अनि हामीले 2-3 पटक स्वास्थ्य चौकीमा गएर म्यामहरूलाई कुरो राख्यौँ र हाम्रो यो अपाङ्गता भएको व्यक्तिहरूको यो बैठकमा यहाँहरूले आएर स्वास्थ्य जाँच गर्ने एउटा शिविरको रूपमा अथवा घुम्ती क्लिनिकको रूपमा पनि केही सहयोग गरिदिनु पर्यो भनेर हामीले धेरै पटक आग्रह राख्यौँ। राखेपछि त्यो आग्रहलाई सुन्नाइ भएर हामी नगरपालिकासित अनुमति लिनुपर्छ, अङ्कल अनुमति माग्छौँ, अनुमति पायौँ भनेदेखि हामी सञ्चालन गरिदिन्छौँ भन्नुभएको थियो। र अहिले स्वास्थ्य सम्बन्धी हाम्रो त्यहाँ प्रत्येक महिनाको 29 गते चेक जाँच हुन्छ अपाङ्गता भएको व्यक्तिहरूलाई। त्यहाँबाट पाउने सेवा सुविधा हामीले राम्रोसित पाएका छौँ। क वर्गका अशक्त व्यक्ति

0: साथीहरूलाई उहाँहरूले झिजो झर्को नमानिकन घरमा गएर पनि चेकअप गरिदिनु भएको छ र त्यहाँबाट पाउने औषधि उपचार हामीले त्यो सेवा चाहिँ राम्रो पाएका छौँ। नगरपालिकाबाट अथवा स्वास्थ्य चौकीबाट हाम्रो त्यो एउटा शिविर चाहिँ हाम्रो प्रत्येक महिनाको 29 गते मेरै घरको छतमा बसिन्छ। त्यो बस्ने सवाललाई चाहिँ नि एकदम राम्रो त्यो चाहिँ भएको छ। अनि नगरपालिकाप्रति चाहिँ एउटा गुनासो पनि यही उसँगै राख्न चाहन्छु म। अनि यो क वर्ग र ख वर्गलाई एउटा बिमाको व्यवस्था राज्यबाट भयो अनि हाम्रो मेयर साहबबाट भनौँ नगरपालिकाबाट यो ग र घलाई पनि बिमा गर्ने भन्ने कुरोकानी आयो। त्यो सूचना आएपछि हामीले दुनियाँ फोटो सोटो खिचेर सबै थोक टाकटुक गरेर चाहिँ नि गरियो, कार्ड पनि पाइयो। अब मेरो त श्रीमती पनि मुठु रोगी हो, मेयर साहबले 1,00,000 सहयोगमा पनि हस्ताक्षर पेप्सिकोलामा मैले बाबुलाई पठाएर गरिदिनु भएको छ, त्यसमा पाइयो। तर एउटा अहिले असन्तुष्ट भनौँ, के कारणले यो अहिले यो चुनावले गर्दा हो कि किन हो यो बिमाको चाहिँ नि कार्ड बन्यो, झोलामा कार्ड बोकेर हिँड्न पाइया छ, त्यो कार्डले चाहिँ नि उपचार गर्न पाइएन मेयर साहब, यसमा हजुरको ध्यान आकर्षित गराउन चाहन्छु। हामीले अहिलेसम्म समूह दर्ता गराइन् थिएन, समूह दर्ता नगरे केही पाइँदैनन् भनेको थियो। र अनि हाम्रो यो पिपल डाँडा अपाङ्गता समावेशी कृषक समूहले चाहिँ नि यो प्रविधि हस्तान्तरणमा माग राखेका थियौँ, त्यो ट्र्याक्टर लैजाउँला र जोतौँला भनेर 3 रोपनी बारी मकै नछरिकन मकै बिउ पनि लर राखेको थियो त्यो ट्र्याक्टर। त्यस्तो हामीले 4 ट्र्याक्टर भरेका छौँ, 2 स्प्रे भरेका छौँ। त्यो आइदिएदेखि त्यो अपाङ्गता भएको हाम्रो समूहले चाहिँ नि अब 3-4 टोललाई भनेर त्यहाँ एकै किता जग्गा सबैले मकै नछरिरहेको थियो। मेरो साहबको ध्यान आकर्षण गराउन चाहन्छु। यसमा हामीले स्वास्थ्य सम्बन्धीमा चाहिँ नि त्यही हो शिविर अपाङ्गताको क्षेत्रमा स्वास्थ्य चौकीबाट म्यामहरू आएर प्रत्येक महिनाको आएर चाहिँ नि चेकअप गरिदिनु भएको छ, हिँड्न नसक्नेलाई घरमा गएर उपचार गरिदिनु भएको छ, त्यो धेरै खुसी छौँ। यो झोलामा यहीँ बोकेरै हिँडिरहेछु 5 पाउने भनेर त्यो कार्ड मात्रै बोकेको छु, त्यसको उपभोग गर्न पाएको छैन। वर्षको 35 नतिरे बुढीलाई औषधि खुवाएर बचाउन सकिँदैन भनेर आउँछ कि भन्दा भन्दै फेरि 35 बुझनीमा परियो। अब अर्को माघ महिनाबाट चाहिँ त्यो पक्कै कार्ड लागू हुन्छ कि भन्ने आशा पनि बोकेर बिदा हुन्छु। हस् धन्यवाद।
1: पाठेघरको परीक्षण गरेर अनि अपरेसनसम्मको पनि काम भइरहेको छ नगरपालिकाबाट भन्ने सुनि, अब दिदी बहिनीहरूबाटै यो विषयमा चाहिँ कुराकानी सुनौँ न।
2: हस् धन्यवाद। यहाँ सम्पूर्णलाई मेरो सम्पूर्णलाई नमस्कार। मेरो नाम चौतारा साँचोगढी नगरपालिका वडा नम्बर 12 स्थित आधारभूत स्वास्थ्य चौकीमा चाहिँ हाम्रो लागि चाहिँ नाम मनमाया नेपाल, उहाँ नगरपालिकाबाट चाहिँ हामीलाई चाहिँ थेरापी लगाउनु भएछ, हामीलाई चाहिँ धेरै राम्रो काम गर्नुभएको छ उहाँले। त्यसको साथसाथै हामीलाई चाहिँ भनौँ न बेल्टहरू अब त्यो ढाडहरूमा बाँध्नको लागि बेल्ट पनि उपलब्ध गराइदिनु भएर अनि अलि औषधिहरू पनि उपलब्ध गराइदिनु हुन्छ कि भन्ने आशा राखेको छु मैले चाहिँ। अनि हामी चाहिँ यहाँबाट थेरापीको लागि चाहिँ हामी कति बनेपा धायौँ, कति धुलीखेल गयौँ, एभरेस्टसम्म गयौँ। अहिले हाम्रो हप्तामा चाहिँ 3 जानुहुन्छ यहाँ गएपछि हामीले धेरै सहज पाएका छौँ। कति व्यक्तिहरूलाई त भाडा तिरेर जाने अवस्था पनि थिएन होइन, त्यसको लागि चाहिँ हामी धेरै नै गर्व गर्छौँ हाम्रो आत्मैदेखि। भनौँ न नसक्ने मान्छेहरूलाई चाहिँ यत्रो अहिले अब भनौँ न धन भनेकै हाम्रो स्वास्थ्य रहेछ भने जस्तो लाग्छ मलाई चाहिँ होइन। अनि त्यो भएको हुनाले चाहिँ नगरपालिकाले चाहिँ धेरै धेरै राम्रो काम गर्नुभएको छ। अनि मेरो अलिकति गुनासो चाहिँ त्यही हो, अलिकति औषधिहरू पनि उपलब्ध गराइदिनुहुन्छ र अनि त्यो बेल्टहरू अनि अब यो हातहरूमा बाँध्नेमा उपलब्ध गराइदिनुहुन्छ कि भन्ने आशा मलाई लागिराखे।
3: म खेलकुमारी कार्की चौतारा छाँगाचोगढी नगरपालिका वार्ड नम्बर 1 म चाहिँ कार्यपालिका सदस्य। हामीले स्वास्थ्यको क्षेत्रमा धेरै राम्रा राम्रा कामहरू हाम्रो नगरपालिकाले गरेका छौँ। सर्वप्रथम त म यो रेडियो नेपाल मार्फत के भन्न चाहन्छु भने हाम्रो स्वास्थ्य बिमाको कार्यक्रम चाहिँ हाम्रो नगरपालिकाले अपाङ्गता भएका क ख ग घ चारैवटा क्याटेगोरीका व्यक्तिहरू अनि त्यस पछाडि 60 माथिका ज्येष्ठ नागरिक विभिन्न घातक रोगहरू लागेका व्यक्तिहरूको लागि निशुल्क स्वास्थ्य बिमा गर्ने भनेर हामीले बजेट छुट्टै राख्दाखेरि हामीलाई सङ्घीय सरकारले चाहिँ एउटा परिपत्र गरेको छ, त्यो परिपत्रमा चाहिँ स्वास्थ्य बिमा चाहिँ गर्न नपाइने भनेर लेखिएको छ। रेडियो नेपाल मार्फत त्यहाँ पुगोस् भन्न चाहन्छु। र हामीले स्वास्थ्यको क्षेत्रमा धेरै राम्रा राम्रा कामहरू गरेका छौँ। सर्वप्रथम त हामीले मानसिक स्वास्थ्य अवस्था भएका व्यक्तिहरूको लागि हामीले यही हस्पिटलमा डाक्टर आउनुहुन्थ्यो, आएर जचाउनुहुन्छ र हाम्रो नगरपालिकाबाट प्रत्येक मानसिक रोगीहरूलाई चाहिँ औषधि वितरण भइरहेको छ। त्यसमा प्रत्येक वडाको 14 वडामा शिविरहरू राखेर पाठे घरको मुखको क्यान्सर जाँच गरेर उहाँहरूलाई चाहिँ खाने बस्ने व्यवस्थासहित भाडा शुद्ध तिरेर चाहिँ हामीले उहाँहरूको अपरेसनको लागि काम गरेका छौँ। महिला स्वास्थ्य स्वयंसेवकाहरूलाई हाम्रो नगरपालिकाबाट सहयोग गरेर उहाँहरूले धेरै राम्रा कामहरू गर्नुभएको छ गाउँ टोल बस्तीमा। त्यसपछि हामीले स्वास्थ्यको क्षेत्रमा टोल टोल कुना कुनामा गएर चाहिँ ज्येष्ठ नागरिक क्लिनिकहरू राखेका छौँ। ज्येष्ठ नागरिकहरूको घर घरमा गएर प्रेसरहरू नाप्ने कामदेखि लिएर अपाङ्गता भएका व्यक्तिहरूको लागि यहाँ शिविर सञ्चालन गरेर बालबालिकाहरूलाई अपरेसन गर्नुपर्ने भयो अपरेसन गरेर उहाँहरूको उपचार पनि गरिराखेका छौँ। र हामीले सबैवटामा चाहिँ गाउँघर क्लिनिक ज्येष्ठ नागरिक क्लिनिक चलाएर चाहिँ स्वास्थ्य सेवामा धेरै राम्रो कामहरू भइराखेको छ। यसमा अब हामीले त्यो स्वास्थ्य बिमाको क्षेत्रमा चाहिँ हामीले जुन बजेट विनियोजन गरेका छौँ त्यो बजेट चाहिँ हामीले पारदर्शी ढङ्गले उहाँहरूलाई दिन सकियो भने लगभग स्वास्थ्यको क्षेत्रमा हाम्रो नगरपालिकामा गुनासो हुने छैन। त्यसपछि हामीले महिला बालबालिका महिलाको क्षेत्रमा धेरै खालका राम्रा तालिमहरू दिएका छौँ। हामीले नगरपालिकामा आइराख्दाखेरि हामी चाहिँ फरक खालको हो अथवा हामी महिला भएर पनि हाम्रो गुनासो सुनाइ हुँदैन भन्ने महसुस भएको छैन। हामीले हाम्रा गुनासाहरू खुलस्त ढङ्गले हामीले राख्न पाएका छौँ र प्रत्येक वडामा हामीले शिव विकासका तालिमहरू दिएका छौँ। धेरै जसो महिलाहरूले चाहिँ अहिले शिव सिकेर आय आर्जन आफैले चाहिँ पैसा लिएर बाहिर निस्किन सक्ने सम्म हुनुभएको छ। धेरै सिपहरू जस्तै हामीले ढक्की गमलाहरूदेखि लिएर कृषिकै क्षेत्रमा पशुकै क्षेत्रमा धेरै क्षेत्रमा हामीले महिला विशेष गरेर महिला मैत्री कार्यक्रमहरू लगेका छौँ भन्दै बिदा हुन्छु। हस् धन्यवाद।
4: यसै क्रममा फेरि पनि सायद स्वास्थ्यको प्रसङ्ग जोड्नु खोज्नुभयो।
5: सबैलाई नमस्कार, मेरो नाम चाहिँ रविन्द्र श्रेष्ठ, म यहीँ चौताराको स्थायी बासिन्दा हुँ। सामाजिक क्षेत्रमा अलिकति क्रियाशील छु। मैले चाहिँ यो कृषि पर्यटन त्यस पछाडि स्वास्थ्य लगायतका हाम्रो चौतारा साँचोगढी नगरपालिकाको विषयमा कुरा गर्नुपर्दाखेरि अहिलेसम्म भए गरेका के चाहिँ गर्नुपर्छ भन्ने सवालमा केही कुराहरू राख्न गइरहेको छु। विगतमा चौतारा हाम्रो सिन्धुपाल्चोक जिल्लाको 79 गाविसको केन्द्र थियो र यो चाहिँ अहिले नयाँ संविधान लागू भइसके पछाडि यसले सदरमुकामको अवधारणा राखेको छैन। त्यसो हुँदाखेरि भन्नलाई चाहिँ यो सदरमुकाम भनेर भनिन्छ, तर सदरमुकाम खासै यहाँ काम छैन। किनभने अब अहिले नागरिकता बनाउने र पासपोर्ट बनाउने मात्र चाहिँ सदरमुकाममा हुने केन्द्रीकृत काम जुन छ त्यही मात्र हुन्छ। त्यसबाहेकका अफिसहरू यहाँ धेरै पातलो भइसक्यो र म चाहिँ विशेष गरेर चौतारा वडा नम्बर 5 प्रतिनिधित्व गर्ने हिसाबले मैले अलिकति कुरा राख्न चाहेको हो। अब यो कार्यकालमा चाहिँ हाम्रो अब 1 जति बाँकी छ, यो कार्यकालमा भएका उपलब्धि चाहिँ सकारात्मक उपलब्धिहरू, आगामी वर्षको चाहिँ अझै 1 बाँकी छ, त्यसमा गर्न सकिने केही कामहरूको बारेमा चाहिँ मैले भन्न चाहेको हुँ। सबैभन्दा पहिला मैले चाहिँ कुरा कृषि क्षेत्रको बारेमा चाहिँ अलिकति कुरा उठान गर्न चाहे। नगरपालिकाले कृषि क्षेत्रमा देखिने गरी धेरै काम गरेको हामी पाउँछौँ, जस्तो ट्र्याक्टर वितरण गर्नेदेखि लिएर औजार वितरण गर्नेदेखि लिएर बिउ बिजन वितरण गर्ने, मल वितरण गर्ने, यो धेरै सकारात्मक काम हो। र चाहिँ अब यसको नकारात्मक पाटो चाहिँ के हो भन्दा मान्छेलाई आवश्यकता नभए पनि ट्र्याक्टर लगिरहेछ अनि मल लगेर अरूलाई बेच्दिया छ। यो चाहिँ आवश्यकताको पहिचान गरेर मात्र उनीहरूलाई दिनुपर्छ भन्ने मलाई लाग्छ। जस्तो अब तपाईँको अनुदानमा ट्र्याक्टर आउँदाखेरि जसलाई आवश्यकै छैन उसका ट्र्याक्टर थुप्रेर बसेको देख्छु म। र अर्को कुरा भनेको त्यो सामान ल्याइसके पछाडि त्यो सामानको भोलि बिग्रिँदाखेरि कसरी मर्मत गर्ने, त्यसलाई कसरी बनाउने भन्ने किसिमको पनि एउटा ग्यारेन्टी भयो भने सजिलो हुन्छ। नगरपालिकाले गरेको यो काममा चाहिँ अझ बढी राम्रो हुन्छ भन्ने लाग्छ। र म चाहिँ के सुझाव दिन्छु भने 14 वडामा प्रत्येक वडालाई एउटा कृषिको पकेट क्षेत्र नै घोषणा गरेर अगाडि बढ्न सक्यो भने धेरै राम्रो हुन्छ। जस्तो म एउटा सामान्य एउटा उदाहरण दिन्छु, एउटा एनालाइसिस गरेको थिएँ मैले, त्यसमा चाहिँ के छ त भन्दा संसारमै लप्सी पाउने देश नेपाल हो अनि लप्सी कहाँ बढी उत्पादन हुन्छ त भन्दा काभ्रे पलाञ्चोक र सिन्धुपाल्चोकमा हुन्छ। अनि यो लप्सीको फ्याक्ट्रीहरू कहाँ कहाँ छ त भन्दा एउटा साँगामा छ, भक्तपुरमा छ, काठमाडौँमा पनि छिटफुट ठाउँमा छ, त्यहाँ लप्सीको धेरै ठुलो डिमान्ड छ। उनीहरूको भनाइअनुसार हाम्रो सिन्धुपाल्चोकको लप्सी असाध्य राम्रो छ, त्यसमा पनि चौतारा साँचोगढी नगरपालिकाबाट जाने लप्सी धेरै राम्रो छ। अब हामीलाई त्यस पछाडि अब गर्नुपर्छ के त भन्दा यो लप्सीको पकेट क्षेत्र घोषणा गर्न सक्यो नि त हाम्रो चौतारा साँचोगढी नगरपालिकालाई। यहाँ चाहिँ कामै नलाग्ने सल्लाहका रुखहरूले जङ्गलहरू ढाकेको छ, यसले पर्यावरण बिगार्छ, पानीको स्रोत चाहिँ यसले सुकाउँछ, जङ्गललाई विस्थापित गरेर काम लाग्ने चिज त लप्सी नै लगाइदिँदाखेरि पनि त हुने रहेछ नि त। अब आगामी कार्यक्रममा चाहिँ मेयर साहबहरूले यो विषयमा सोध्नुहुन म अनुरोध गर्न चाहेँ। जुगल हिमाल आरोहण गर्ने चाहिँ यात्रीहरू चौतारामा एक रात बसोस् होइन, त्यहाँबाट चाहिँ अब एक्सप्लोर जुगल भन्न सक्छौँ अथवा एक्सप्लोर चौतारा भन्न सक्छौँ अथवा एक्सप्लोर इन्द्रावती भन्न सक्छौँ, र यो तिनटै पालिकालाई जोडेर एउटा टुरिज्मको राम्रो सम्भावना हामी देखाउन सक्छौँ। किनभने अहिले त बाटो छोटो पनि छ, चौतारा र काठमाडौँ धेरै टाढाको बाटो होइन। अहिले यो बाटो हुँदै जुगल हिमाल जाने वा तलैबाट गयो भने जुगल हिमालबाट फर्केका चाहिँ आरोहण गरेर फर्केका चाहिँ यात्रीहरूलाई चौतारामा एक रात बास बसाएर इन्द्रावती गाउँपालिका हुँदै काठमाडौँ पुर्याउने एउटा चाहिँ पर्यटनको मार्ग खोल्न सक्छौँ। र अर्को तेस्रो विकल्प पर्यटनसँग सम्बन्धित के छ त भन्दा, चौतारालाई एउटा पुरै चौतारालाई नै एउटा होमस्टेको रूपमा विकास गर्नुपर्छ। पर्यटन जसरी धुलखेल भइरहेछ, अब यो चाहिँ त्यसो गर्दाखेरि एउटा बाटो चाहिँ कहाँ छ त भन्दा यहाँबाट पाँच भरिको ट्र्याक खोलिदिनु पऱ्यो। यहाँबाट पाँच भरिको ट्र्याक खोलिदिएपछि के हुन्छ त भन्दा, कमसेकम हामी पनि पहिला सानो हुँदाखेरि यहाँ टुर्खेल भरि ट्रेन लगाएर चाहिँ टुरिस्टहरू बसेका देखेका छौँ। उनीहरू त्यतिखेर जाने भनेको जुगल हिमाल र पाँच पोखरी नै हो। अब यो सम्भावनाहरू छ, र किनभने अब चौतारा चाहिँ अब भौगोलिक रूपमा अब धेरै टाढाको ठाउँ पनि होइन, र अझ अलि यो कुना पसेको ठाउँ भएको भएर यसलाई विकास गर्न चाहिँ यो मोडेलमा लानुपर्छ भनेर सुझाव दिँदै मेरो दुई शब्द एउटा मेरो स्वास्थ्य धन्यवाद।
6: हजुर, तपाईँ रेडियो नेपालबाट स्थलगत रेडियो बहस कार्यक्रम सुनिरहनु भएको छ। आजको बहस हामीले सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोक गढी नगरपालिकामा भएको बहस राख्यौँ, र यो बहसको बाँकी भाग भने अर्को हप्ता प्रसारण हुनेछ। अर्को हप्ता विपद व्यवस्थापन, त्यस्तै नगरको विकासमा सञ्चारकर्मीको दृष्टिकोण के छ, सशक्तिकरणका लागि के कस्ता प्रयास भएका छन् भनेर हामी बुझ्ने प्रयत्न गर्नेछौँ। कार्यक्रमको दोस्रो भागमा प्रमुख उपप्रमुख ज्यूको प्रतिबद्धता पनि रहनेछ। यो आजको बहसमा भने तपाईँले नगरभित्रको पर्यटनका सम्भावना, त्यस्तै गरेर पूर्वाधार विकासका कुराहरूलाई विशेष सुन्नुभयो। यो बहसमा झैँ अर्को बहसमा पनि हामी यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा राख्छौँ। स्थलगत बहसको बाँकी भाग अर्को हप्ता सुन्न नबिर्सनुहोला भन्दै आजको यो बहसबाट सहकर्मी रिता तिमेलसिना र म मनुका कुँवर बिदा हुन्छौँ। नमस्कार।

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
0: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
1: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
0: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पन्छीको मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौं। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।

नमस्कार, संगीत साधना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। म दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ सुलोचना वज्राचार्य। संगीत साधना कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 MHz अनि www.radionepalonline.com का साथै रेडियो नेपालको मोबाइल एपलाई डाउनलोड गरेर पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा हामी पुराना कालजयी सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवन अनुभव अनि उहाँहरूकै स्वर संगीत र रचना यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेका छौँ। आजको संगीत साधना कार्यक्रमभित्र बहुप्रतिभाका धनी कलाकार रमेश ताम्रकारका संगीत साधनासँगै जीवनका अतीतका कुरा गर्नेछौँ।

रमेश ताम्रकार एक प्रतिभावान स्वर, एक सरल मान्छे अनि नेपाली सङ्गीतका अमूल्य धरोहर जसको गायन कौशलताले धेरैको मन जितेको छ। यति बेला रमेश ताम्रकार तपाईँ हामी माझ नभए पनि उहाँका कालजयी सृजनाहरू अजर अमर बनेर रहिरहेका छन्। आज हामी उहाँकै जीवन, सपना र सङ्गीतसँग जोडिएका रमेश ताम्रकारका सङ्घर्ष, सफलता अनि निजी जीवनका सुन्दर पक्षहरूसँगै उहाँकै स्वरमा रहेका गीत सङ्गीतहरू सुन्नेछौँ, सुनाउनेछौँ। साथमा हुनुहुन्छ उहाँकै जीवनसाथी अञ्जना ताम्रकार।

0: अब भने आउनुहोस् सम्मानित कलाकार रमेश ताम्रकारको स्मृतिमा एउटा आत्मीय कुराकानीको प्रारम्भ गरौँ उहाँकी जीवनसाथी अञ्जना ताम्रकारको साथमा। अनि कार्यक्रम रहेको छ संगीत साधना। यहाँलाई एकदमै धेरै धेरै स्वागत छ।
1: हजुर, धेरै धेरै धन्यवाद। सुनिराख्नु भएको श्रोताहरूलाई पनि मेरो धेरै नमस्कार।
0: आरामै हुनुहुन्छ?
1: आरामै छु।
0: आजको कार्यक्रममा संगीतका साधक रमेश ताम्रकारलाई आज हामी सम्झनेछौँ र उहाँकै गीतहरू उहाँकै स्वरहरू प्रस्तुत गर्नेछौँ। रमेश ताम्रकार जो सङ्गीतका एक साधक हुनुहुन्थ्यो होइन, र बहुप्रतिभा थियो, सङ्गीत पनि थियो र गायन कुशलता पनि थियो, त्यस्तै अध्ययनमा पनि उहाँको राम्रो दखल थियो। उहाँ नहुनुभएको पनि लामै समय भइसक्यो होइन। आज उहाँलाई सम्झिँदै सम्झिँदै कार्यक्रमको सुरुवात गरौँ न।
1: सम्झना त सधैँ नै रहिरहन्छ। एकदमै सङ्गीत प्रेमी, सङ्गीतको साधना गर्ने मान्छे हो र एकदम मिलनसार हुनुहुन्थ्यो उहाँ। सङ्गीत भनेपछि उहाँको सायद बच्चादेखि नै रगतमै थियो होला। उहाँ बच्चादेखि नै घर स्कुलमा गीतहरू गाउनुहुन्थ्यो। अब सुखमा पनि उहाँ गीतै गाइराख्नुहुन्थ्यो, दुःखमा पनि गीतै गाइराख्नुहुन्थ्यो, घरमा एकछिन पनि उहाँ गीतै गाइराख्नु मान्छे।
0: जतिखेर पनि
1: गीतै गाएर, झ्यालमा बस्दा पनि गीतै गाएर सुन्छु म, कौशीतिर जाँदाखेरि पनि गीतै गाएर सुन्छु, त्यस्तै गरी ड्राइभिङ गर्दाखेरि पनि गीतै गाइराख्नु भएको हुन्छ होइन। उहाँको एउटा यो प्यासन या आफ्नो हबी जस्तै हो यो।
0: हजुर, भित्रैदेखि गीत गाउने सोख उहाँको,
1: एकदमै सोख।
0: हजुर, उहाँको आवाजमा पनि छुट्टै खालको मिठास होइन, भनौँ न उहाँलाई सम्झिराखेको यो मुडमा एउटा त्यो खालको भेटको पनि सन्दर्भ जोडौँ न। आज यहाँ हामीसँग भेटिनु भएको छ, उहाँसँगको भेट पनि यही सङ्गीतले नै जुराइदिया हो।
1: हाम्रो घर त्यति टाढा चाहिँ थिएन। अनि भेट चाहिँ कसरी भयो भन्दाखेरि, एउटा हाम्रो पहिला नेपाल भाषाको डब्लुडब्लुमा सङ्गीत सम्मेलनहरू हुन्थ्यो। त्रिचन्द्र कलेजमा हुँदाखेरि पनि उहाँको सङ्गीत सम्मेलनमा उहाँको एकजना कजनले मेरो दाईको गीत छ एउटा सुन्न जाउँ, कल्चर प्रोग्राम छ भनेर जाँदाखेरि मैले त्यहीँ नै भेट भएको थियो। अनि त्यसपछि लगतै त्यही सेकेन्ड डे चाहिँ एउटा क्षेत्र पार्टीमा सङ्गीतको त्यो डब्लुमा भेट भएको थियो। अनि बेलुका फर्किँदाखेरि उहाँको कजन म अनि उहाँसँगै घर त नजिकै भयो, सँगै फर्किँदाखेरि यसै भन्नुपर्छ कि हाम्रो भेटघाट पनि सङ्गीतै थ्रु नै भएको।
0: हजुर, सङ्गीतले भेटाइदिएको त्यो मनलाई सधैँभरि एकअर्काको परिपूरक बनाइदियो
1: त्यसै भन्नु पर्छ।
0: हजुर, यहाँ आफै पनि साहित्य सृजना गर्नुहुन्छ नि, मैले जहाँसम्म मैले सुने अनुसार आफै पनि साहित्यिक मान्छे हुनुहुन्छ, एउटा सङ्गीत गायक होइन, अनि यहाँ पनि साहित्यको पारखी पाटो त उस्तै भए, बाटा पनि उस्तै भए, उहाँलाई नै समर्पण गरेर यहाँले लेख्नुभएका त्यस्ता कुनै सृजनाहरू पनि छन्?
1: मेरो दुईटा कविता पुस्तकहरू छ,
0: हजुर,
1: यादै यादमा भन्ने पहिला नेपालीमा उहाँलाई नै समर्पित गरेको, त्यस्तै लुमन्तिया ज भन्ने नेपाल भाषामा त्यो पनि उहाँलाई नै समर्पित गरेको, त्यस्तै मैले उपन्यास पनि लेखेको छु, त्यो उपन्यास चाहिँ कम्पिटिसनमा जाँदाखेरि म सेकेन्ड पनि भएको थिएँ। अनि त्यस्तै गरी हाइकु पनि छ। जति पनि मैले यो लेखन यात्रा सुरु गरेँ नि उहाँकै सम्झनामा गरेको छु र अहिले पनि त्यही सम्झनामै गरिरहेको छु। धेरै जस्तो मेरो कविताहरू यादकै सम्झनाकैमा हुन्छ।
0: हजुर, अहिले पनि लेखिरहनु भएको छ?
1: लेखिरहेको छु। अहिले एउटा कथाको किताब पनि निस्कँदैछ।
0: हजुर, उहाँलाई समर्पण गरेर लेखेको यहाँको साहित्य कुनै गीतको रूपमा पनि परिणत भयो?
1: गीतको रूपमा चाहिँ नेपाल भाषामा मेरो छोरा सगुन ताम्राकार, ऊ पनि गीतै गाउँछ। सबभन्दा पहिला नेपालमा यो हेलो पूजा भनेर डायलग राखेर गीत गाउने सगुन मेरो छोरा हो। 2000 सुरु गरेको यो है, एकदम पपुलर पनि भएको थियो। उसले नै मेरो 6 जति गीत गाइसकेको छ नेपाल भाषामा।
0: हजुर, नेपाल भाषामा, नेपाली भाषामा चाहिँ,
1: नेपालीमा चाहिँ गाएको छ होइन। अनि उसलाई चाहिँ फेरि अब म त धेरै यादको सम्झनाको अलिक स्याड कविताहरू पनि लेख्छु, तर उसले के भन्यो भने ड्याडी चाहिँ एकदमै चञ्चल मान्छे, उहाँले चाहिँ त्यस्तो स्याड स्याड कविता लेख्यो भने हि विल बी भेरी अनह्याप्पी होइन, त्यसैले तिमीले चाहिँ चञ्चल कविता लेखिदियो भने चाहिँ मैले गाइदिन्छु भनेको थियो। अनि त्यो बाध्यता स्वरूप नै अब भनौँ न मैले उसको लागि चाहिँ त्यस्तै चञ्चल कविताहरू लेख्थेँ, किनकि मेरो श्रीमान पनि एकदमै चञ्चल हुनुहुन्थ्यो, एकदमै ह्याप्पी मान्छे हो कि उहाँ, ह्याप्पी लाइफ पनि बिताउनु भएको थियो। उहाँ चाहिँ एकदम चञ्चल, सबैसँग मिलनसार भएको कारणले, अनि छोराले पनि त्यस्तै चञ्चल गीत चाहिँ लेखिदिएको थिएँ मैले, अनि 6 जति खाइसकेको छ। अनि उहाँको एउटा एल्बम पञ्चक्वा भन्ने छ कि ककटेल, त्यसमा चाहिँ यो गीतहरू समावेश गरेको छ।
0: त्यसमा चाहिँ यहाँका ती गीतहरू
1: यहाँको
0: चाहिँ सबै कुराहरू लेखाइहरू चाहिँ एकदमै वेदनामा बगे जस्तो, तर उहाँको आफ्नो स्वभाव चाहिँ चञ्चल
1: चञ्चल एकदमै
0: भनेपछि त परिवारमा त सधैँभरि हाँसी खुसी रमाइलो ख्यालठट्टा भइरहन्थ्यो,
1: एकदमै भइरहन्थ्यो। अब उहाँ चाहिँ फ्यामिलीको पनि सबभन्दा कान्छो छोरा, उहाँहरूको परिवारमा सबभन्दा ठुलो दाइ र उहाँ सबभन्दा कान्छो, बिचमा सबै दिदीहरू हुनुहुन्थ्यो। त्यसैले अब त्यो जमानामा के भएको रहेछ भनेदेखि बिचमा चाहिँ छोरी छोरी पाइरहेको भएको कारणले अनि लास्टमा उहाँ दसौँ पुत्र होइन पाउँदाखेरि चाहिँ एकदमै खुसी भएर उहाँको हजुरआमाले चाहिँ मेरो सासूलाई चाहिँ ओहो राजा नै पाएछ भनेर त्यो बेलामा एकदमै हेरचाह गरेको, एकदम मिठो मिठो खुवाएको। पहिला चाहिँ अब आठजना दिदीहरू पाउँदाखेरि त जहिले पनि छोरी पाए भने खाना पनि त्यति राम्रोसँग नदिने अरे होइन, त्यसरी धेरै हेला गरेको थियो। तर लास्टमा उहाँ पाउँदाखेरि चाहिँ त्यस्तो हजुरआमा पनि खुसी भएको थियो, त्यो फ्यामिलीमा भनेको सुनेको थियो, उहाँहरूले भन्नुहुन्थ्यो, उहाँको दिदीहरूले पनि भन्नुहुन्थ्यो। फेरि उहाँ चाहिँ एकदमै फुलफुलाएर पालेको जस्तो लाग्छ कि, त्यसैले एकदमै एकदमै खुसी एकदमै चञ्चल स्वभावको
0: सधैँ रमाइलो
1: रमाइलो गर्ने। हजुर
0: हजुर, जन्मनु भएको त उहाँ काठमाडौँको मरुटोल नै भयो होइन,
1: पिगण्डनी, मरु पिगण्डनी भन्छ।
0: हजुर हजुर, त्यो ठाउँ भनेको त सांस्कृतिक हिसाबले पनि एकदमै केन्द्रबिन्दु नै हो काठमाडौँको होइन, सायद त्यही ठाउँको सांस्कृतिक संस्कार परम्परा रीतिरिवाज जात्रा चाडपर्व यिनैको प्रभाव हुनुपर्छ उहाँलाई त्यो गीत गाउनलाई अभिप्रेरित गर्ने तत्त्व चाहिँ, कि घरमा अरू कोही पनि हुनुहुन्थ्यो गीत सङ्गीतमा सायद
1: त्यो उहाँको दिदीहरू पनि गाउनुहुन्थ्यो होइन, गाउँदाखेरि कहाँ गाउने गाएभन्दा क्यारेक्टर नै खत्तम हुन्छ भन्ने चाहिँ भावना भएकोले उहाँहरू शान्ति निकुञ्ज स्कुलमा पढ्नुहुन्थ्यो, उहाँको दिदीले पनि गीत गाउनु भएको थियो अरे त्यो बेलामा होइन, कान्छी दिदीले पनि सबभन्दा पहिला स्कुलमा केटीको स्वरमा गीत गाउनु भएको थियो अरे, त्यो भनेको छ वर्षको टाइममा होइन उमेरमा, उहाँको दिदीहरू पनि त्यस्तो छ। अहिले त उहाँको भन्दाखेरि जेनेरेसन टु जेनेरेसन नै भन्नु पर्यो जस्तो, अब मेरो छोराहरूले पनि गाउँछ होइन, सानोले चाहिँ अब गाउनु छोडेको छ तर उसको स्वर पनि राम्रो छ गाउँछ, त्यस्तै गरिकन अहिले त भान्जा भान्जीहरू पनि गीत गाउनेमा यो फिल्डमा आएको छ।
0: हजुर हजुर हजुर, अहिले चाहिँ पारिवारिक विरासत थामिराख्नु भएको छ, तर त्यो अगाडि चाहिँ परिवारमा त्यस्तो गायकै भनेर चाहिँ हुनुहुन्न।
1: सायद मेरो सासू चाहिँ कहिलेकाहीँ भजनहरू होइन त्यस्तो आफै गुनगुनाउनुहुन्थ्यो, सायद आमाकै आएको हो कि जस्तो मलाई लाग्छ, अब जसको इन्ट्रेस्ट छ ऊ त गुनगुनाउँछ नि होइन, अनि गुनगुनाइराख्नुहुन्थ्यो, त्यो हुँदाखेरि मलाई लाग्छ सायद यो जुन आयो नि उहाँमा सङ्गीतको प्रेम स्वर सायद आमाबाट आएको हो कि न जस्तो लाग्छ।
0: हजुर, यसै पनि नेवारी समुदायमा थुप्रै सांस्कृतिक परम्पराहरू छन्, जात्रा पर्व अनि एकै ठाउँमा हजुर गुठी भजनहरू भइरहने, एकै ठाउँ भेला भएर विभिन्न कार्यक्रमहरू भइरहने होइन, त्यसको प्रभाव पनि हुनसक्छ होइन, काठमाडौँमा त त्यस्तै नै छ नि अहिलेसम्म पनि।
1: हजुर,
0: अब उहाँको साङ्गीतिक जीवन अब शिक्षा यसरी नै अगाडि बढ्दै गयो होइन, 2027 सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गर्नुभएको रहेछ, त्योभन्दा अगाडि रेडियो नेपालमा स्वर परीक्षा पास गर्नुभन्दा अगाडि औपचारिक रूपमा कुनै गीत रेकर्ड गर्नुभएको थियो त्यसको साक्षी यहाँ हुनुहुन्छ?
1: त्योभन्दा अगाडि धेरै त्यो हाम्रो डब्लीहरूमा होइन त्यस्तै नेवारी गीतहरू गाउने अनि गजलहरू गाउने त्यस्तो चाहिँ गरिरहनु भएको थियो उहाँले, हरेक सांस्कृतिक कार्यक्रमहरूमा गीत गाउने, कलेजमा पनि हरेक टाइम गाइराख्ने, त्यो बेलामा स्टुडियो भन्ने त्यति थिएन होइन, अब हुनुपर्ने गायक हुनलाई नै रेडियो नेपाल आएर पास भएर ये वर्गको हुनुपर्ने होइन, त्यसैले चाहिँ धेरै गीतहरू चाहिँ उहाँले गाउनु भएको छ, धेरै
0: गीतहरू,
1: जस्तै मानिक रत्न हाम्रो भिनाजु नै हुनुहुन्छ अनि उहाँले नि यस्तो रेडियो नेपाल जानुपर्छ यसो भने सिकाएको रहेछ, त्यसैले अनि मानिक रत्न प्रेम डोजहरूको पनि सङ्गत हुनुहुन्छ उहाँ, अनि त्यस्तै गीत चाहिँ धेरै नै गाइरहनु भएको छ।
0: हजुर,
1: पछि गएर उहाँले रेकर्ड गर्नुभएको छ, पहिला गाएको गीतहरू पछि रेकर्ड गर्नुभएको छ।
0: हजुर, 2027 सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गर्नुभएको त्यो गीत चाहिँ
1: त्यही त्यस्तै टाइममा चाहिँ यो कालो कपाल बुलबुले अल्खा भने हरेक हल हलमा पनि बज्ने होइन, त्यस्तो चाहिँ एकदम पपुलर भएको थियो त्यो गीत चाहिँ, त्यो चाहिँ मलाई याद छ होइन, हरेक हलमा हाम्रो त्यो टाइममा इन्टरभल हुँदाखेरि गीतहरू बजाइरहेको छ नि, त्यो कालो कपाल बुलबुले अल्खा भने एकदमै एकदमै पपुलर भएको थियो, त्यो बेला मेरो बिहा पनि भएको थिएन होइन, त्यसैले
0: त्यही बिहा नहुँदै सुन्नु
1: सुनेको हुनु पर्यो।
0: हजुर हजुर।

0: माणिक रत्न सधैँ उहाँले आदर गर्ने व्यक्ति, उहाँलाई सधैँ सम्झने व्यक्ति होइन, माणिक रत्नले चाहिँ सङ्गीतको शिक्षा लिनलाई पनि उहाँलाई अनुरोध गर्नुभएको रहेछ।
1: माणिक रत्न त हाम्रो फ्यामिली नै भयो, हाम्रो दिजुको भिनाजु भयो, अब उहाँहरू अलिअलि गीत गाइराख्थे, तर घरमा चाहिँ गीत गाइराख्दाखेरि आमाले त होइन बुवाले चाहिँ कति गीत मात्रै गाइराखेको पढ्नुपर्छ भन्ने जुन त्यो फोर्स गर्नुहुन्थ्यो नि, अनि त्यही बेलामा चाहिँ भिनाजुसँग कुरा गर्दाखेरि उहाँले यहाँ जाऊ उहाँ जाऊ भनेर चाहिँ गाइड गर्नुहुन्थ्यो। त्यसै गरी उहाँले यो अलाहाबादको त्यहाँबाट पनि उहाँले ग्रेजुएसन गर्नुभएको छ। त्यस्तै हुतराजी होइन,
0: अनि
1: त्यस्तै अरूहरू पनि सङ्गीत पहिलाका सङ्गीत गुरुहरूसँग पनि उहाँले शिक्षाहरू प्राप्त गर्नुभएको थियो। अनि इलाहाबादबाट चाहिँ ग्रेजुएसन सङ्गीतमा ग्रेजुएसन पनि गर्नुभएको थियो। प्रेमदजीहरूसँग पनि धेरै नै सङ्गत थियो होइन, अब माणिक रत्न र प्रेमदज त पहिलादेखिको साथी, अनि अब सालो भएपछि उहाँले प्रेमदजीको पनि धेरै गीतहरू गाउनु भएको छ र अनि स्वर पनि सिमिलर त होइन, अलि चाहिँ त्यस्तो छ भन्ने भन्छन्,
0: अडियन्सहरू
1: मिल्दोजुल्दो छ भनेर पनि भन्नुहुन्छ।
0: हजुर, भनेपछि त यहाँहरूको त्यो घरमा त्यतिखेर त साङ्गीतिक वातावरण त हुन्थ्यो होला जब उहाँले गीत गाउन ओर्न थाल्नुभयो, त्यसपछि त साथीहरू आउने, गीत गाउने, गाना बजानाहरू हुने, त्यस्तो त हुन्थ्यो होला।
1: त्यो बेलामा चाहिँ अब उहाँको साथीहरू पनि हुनुहुन्थ्यो।
0: हजुर,
1: अनि मदन कृष्ण श्रेष्ठ र उहाँले चाहिँ सँगै नै यो भाइस टेस्टमा पास गर्नुभएको हो भनेको पनि भन्नुहुन्थ्यो।
0: हजुर, मदन कृष्ण श्रेष्ठसँगै गाएको एउटा गीत एकदमै
1: गुन्द्रुक पकाउनु पर्दैन भन्ने गीत पनि उहाँहरूसँग धेरै पपुलर भएको थियो।
0: एकदमै दुईजनाले गाउनु भएको गीत, मदन कृष्ण श्रेष्ठले प्राय सम्झी पनि रहनुहुन्छ त्यो गीत होइन, हामीले गाएको थियौँ मेरो मिल्ने साथी भनेर सम्झी पनि रहनुहुन्छ।
1: उहाँहरू धेरै नै मिल्ने, डेली नै भेट्ने साथीहरू हुनुहुन्छ रहेछ।
0: हजुर,
1: आफ्टर हाम्रो म्यारिज पनि उहाँहरू धेरै नै ऊ गर्नुहुन्छ। पछि अनि उहाँ चाहिँ अर्थ मन्त्रालयमा जानुभयो होइन, अब उहाँले चाहिँ सङ्गीतलाई प्रोफेसन नगरिकन हबीमा लिनुभयो, किनकि उहाँ अब पढाइमा पनि डबल एमए गर्नुभएको छ होइन, त्यस्तै इङ्ल्यान्ड गएर पनि दुईचोटि इकोनोमिक्समा मास्टर गर्नुभएको छ, यहाँ पनि टियुबाट स्ट्याटिसमा फर्स्ट डिभिजनमा उहाँले पास गर्नुभएको छ होइन, अनि त्यसैले गर्दाखेरि उहाँले सुतुन जेल मात्रै होला उहाँको मुखबाट गीत नगाउने, न त गीत चाहिँ कहिले पनि छोड्नु भएन, तर उहाँले हबीको रूपमा लिनुभयो, प्रोफेसनको रूपमा चाहिँ लिनु भएन,
0: एउटा सोखको रूपमा लानुभयो, प्रोफेसनको रूपमा चाहिँ बनाउनु भएन, आफ्नो प्रोफेसन एकतिर भयो, गीत चाहिँ गाइरहने नै हो।
1: अनि उहाँ चाहिँ अब त्यस्तै नाच घरमा जिएम पनि हुनुभयो होइन, अनि पछि त उहाँले त्यहाँ पनि धेरै सुधार गरेको भनेर मैले सुने, अब आफूले आफूले तारिफ त गर्ने होइन,
0: र
1: त्यहाँको चाहिँ स्टाफहरूले चाहिँ धेरै नै उहाँले सम्मान गर्नुहुन्थ्यो, जुन उहाँ आइसकेपछि अलि धेरै नै सुधारिएको छ भन्ने चाहिँ कुरा पनि सुन्छ। जस्तै लोचन भट्टराईजीहरू हुनुभयो होइन, उहाँहरूसँग पनि गीत गाउनु पनि भएको छ है,
0: त्यसै नारायण गोपाल पछि गणेश रसिक हुनुभयो, गणेश रसिक पछि रमेश ताम्राकार राष्ट्रिय नाचघरको चाहिँ जिएम हुनुभएको थियो होइन, उहाँले लामै समय काम गर्नुभयो,
1: गर्नुभयो एक टर्म पुरा अनि पछि पनि गर्नुभएको थियो, अनि पछि उहाँ चाहिँ बाहिर जानु परेकोले अनि उहाँले छोड्नु भएको।
0: हजुर, बेलायतबाट फर्किएपछि त उहाँले एक खालको भनौँ न अभिनयतिर पनि रुचि राख्नु भएको रहेछ।
1: हजुर, यस्तो भयो, बेलायतबाट फर्कनु भएपछि उहाँलाई अभिनयको लागि पनि भनेको थियो, उहाँले अभिनय पनि गर्नुभएको थियो होइन, अब पछि चाहिँ त्यो जुन डाइरेक्सन गर्ने को हुनुहुन्थ्यो उहाँले नै बिचमा के भयो पछि अनि उहाँले चाहिँ अभिनयको क्षेत्र चाहिँ छोड्नु भयो। तर हाम्रो बसन्त श्रेष्ठज्यू कहाँ गएर नाच पनि सिक्नु भएको थियो, त्यस्तै यो एक्टिङ पनि सिक्न जानुभएको थियो, त्यही बेलामा श्रीकृष्ण जुन कलाकार हुनुहुन्थ्यो नि उहाँहरू सँगसँगै जानुभएको थियो, अनि आफैले पनि मोडेल भएर आफ्नो गीत चाहिँ आफैले जस्तै यादमा गर्नुभएको थियो होइन, त्यसै आँखाको भाका बुझेन भन्ने गर्नुभएको थियो, अनि नेपाल भाषामा त धेरै आफैले गीत गाएर अरूलाई ऊ राखेर आफू चाहिँ भिजुअलमा आउनुहुन्थ्यो।
0: हजुर हजुर हजुर, रेडी नेपालको स्वर परीक्षा पास गरेपछि चाहिँ उहाँको अलिकति गायन यात्रा अझै धेरै फर्स्ट आयो होइन, उहाँको आफ्नो प्रोफेसन त छँदै थियो। 2031 सालमा चाहिँ राजेन्द्र थापाको शब्द अनि शिवशङ्करको सङ्गीतमा रमेश ताम्रकारले गाउनुभएको दिन सुनका रात चाँदीका तिम्रो मेरो माया मिलनका
1: पल मिलनका,
0: हजुर पल मिलनका, यो गीत गाएपछि चाहिँ उहाँले सायद यो सङ्गीत क्षेत्रलाई फर्केर हेर्नु परेन होला, उहाँको उचाइ अझै बढ्यो होला होइन।
1: त्यसपछि एउटा आश्रय गीत पनि एउटा गणेश रसिकजीले लेख्नु भएको बाँच्न जन्मेको नेपाली हो, त्यो पनि एकदमै राम्रो भएको थियो, सबैले मन पराएको थियो। त्यस्तै यो दिन सुनका रात जानेका चाहिँ मलाई पनि एकदमै मनपर्ने गीत हो यो है। यस यो भएपछि यो एकदमै पपुलर हुनुभयो उहाँ, अनि यत्तिकैमा नेपाल भाषामा पनि उहाँ उत्तिकै नै पपुलर हुनुभयो। अहिले पनि उहाँको गीत नेपाल भाषामा चाहिँ नि एकदमै स्वर्ण अक्षर लेखेको जस्तो उहाँले सबैले नै अहिलेसम्म पनि सम्झिराख्नु भएको छ। अब यो दिन सुनका रात जानेका चाहिँ धेरै रिमिक्सहरू पनि गरिसकेको छ, उहाँको भान्जीले पनि एउटा यही दिन सुनका रात जानेकाको रिमिक्स गरेको छ, मेरो छोराले पनि योभन्दा पहिला उसले पनि यो गरेको छ, अरू पनि गर्दैछ भन्ने सुनिरहेको छु मैले।
0: हजुर हजुर, यो गीत त भारतीय गायक कैलाश खेरले पनि हिन्दी भाषामा गाउनु भएको छ अरे, यो सुन्दाखेरि एकदमै खुसी पनि
1: लाग्यो।
0: अनि
1: एउटा पपुलर सिङ्गरले पनि यो गीत गाउनु भएको छ, त्यो भन्दा खुसी के हुनु।
0: हजुर एकदमै, यही गीत हामी एकछिन यहाँलाई पनि एकदमै मनपर्ने गीत रहेछ, एकैछिन यो गीत राख्छौँ र कुराकानीलाई अगाडि बढाउँछौँ। दिन सुनका रात चाँदीका यो गीतको रचना राजेन्द्र थापाको अनि सङ्गीत शिव शङ्करको रमेश ताम्रकारले गाउनुभएको यो निकै नै पुरानो मार्मिक र एकदमै मिठो गीत यहाँहरूका लागि।

0: यतिखेर यहाँहरू सङ्गीत साधना कार्यक्रम सुन्दै हुनुहुन्छ। सङ्गीत साधना कार्यक्रममा आज हामी सम्मानित कलाकार रमेश ताम्रकारलाई सम्झिरहेका छौँ। गीत सङ्गीतको क्षेत्रमा उहाँको एकदमै ठुलो योगदान रहेको छ र उहाँकी धर्मपत्नी अञ्जना ताम्रकार आज हामीसँग स्टुडियोमा हुनुहुन्छ। रमेश ताम्रकार हामी सामु नभए पनि उहाँका सम्झनाहरू, उहाँका झल्काहरू, उहाँका गीतहरू हामीसँग छन्। तिनैलाई बिउझ्याउने आज हामी कोसिस गरिरहेका छौँ। फेरि पनि कार्यक्रमलाई अगाडि बढाउँछु उहाँसँगकै कुराकानीबाट। उहाँले 30 को दशकमा चाहिँ अलि धेरै राम्रा गीतहरू गाउनु भएको रहेछ, होइन? भक्तराज आचार्यको सङ्गीतमा भोला रिजालको शब्दमा मैले आँखाको भाका बुझिन बोलको गीत पनि गाउनु भएको रहेछ।
1: हजुर, पपुलर भएको गीत हो
0: यो। यहाँहरूसँग भेट भइसकेपछि गाउनु भएको गीत,
1: यो पछि बच्चाहरू नै भइसकेपछि गाएको गीत हो यो।
0: हजुर,
1: यो गीत गाउँदाखेरि मलाई पनि सुनाएको थियो कि
0: यो
1: आँखाको भाका भनेर, होइन? तिम्रो आँखाको भाकै म बुझ्दैन, बरु अरूको बुझ्छु भन्नुहुन्थ्यो कि कहिले काहीँ त्यस्तो थत्ता थत्तामा। यो चाहिँ हाम्रो डाक्टर साहबको गाना एकदमै राम्रो थियो अनि यो पपुलर पनि भएको थियो। अनि यो सुटिङ गर्दाखेरि, यो सुटिङमा जब उहाँ जानुभयो नि त्यसको लागि चाहिँ अहिले जस्तो होइन, कहाँ कहाँ धुलीखेल कता कता जानुभएको थियो, मैले सबै खानेकुरा पकाएर त्यो टिमको लागि अनि पठाइदिएको थिएँ। त्यति चाहिँ याद छ मलाई,
0: अब सबैजनालाई
1: अब त्यहाँ त खानु पऱ्यो होइन, चिकन सिकन यताउता सबै पकाएर बिहानै उठेर पकाएर अनि उहाँको त्यो टिमलाई चाहिँ खाना पठाइदिएको थिएँ मैले।
0: हजुर, घरबाट
1: कति
0: धेरै एउटा कलाकारको लागि घरासी वातावरण पनि महत्त्व राख्छ। घरमा चाहिँ साङ्गीतिक वातावरण त हुन्थ्यो नै, होइन? जस्तो यहाँको साथ सहयोग सपोर्ट अनि परिवारको साथ सहयोग सपोर्ट त उहाँलाई सधैँ रह्यो नि है।
1: एकदमै रह्यो, सधैँ रह्यो। पहिला चाहिँ अब उहाँले जुन भन्नुहुन्थ्यो गिटार बजाउनु एकदमै इन्ट्रेस्ट भएको, होइन? अब उहाँको अर्को फिनाजु इङ्ल्यान्ड जानुभएको रहेछ अनि इङ्ल्यान्ड जाँदाखेरि उहाँले चाहिँ मलाई एउटा गिटार ल्याइदिनु उताबाट भनेर मगाउनु भएको रहेछ। अनि त्यो कुरा चाहिँ उहाँलाई थाहा भइसकेपछि होइन गएर भनेको रहेछ छोरीलाई, नल्याइदिनु है उसलाई, गिटार नल्याइदिनु, फेरि पढाइ छुट्ला, होइन? फेरि त्यसैमा लाग्ला पढाइ छुट्ला, एमएससीको जाँच थियो अरे त्यो बेलामा, छुट्ला भनेको थियो अरे। तर अब दिदीले चाहिँ नि होइन उसको इच्छा भएको भनेर ल्याइदिनु भएको थियो उसको पहिलो गिटार चाहिँ, अहिलेसम्म पनि हामीले राखिरहेको छ त्यो गिटार।
0: हजुर हजुर, अझै पनि उहाँले त्यो बजाउनु भएको,
1: बजाउनु भएको थियो, एकदमै खुसी हुनुभएको थियो अरे। त्यो बेलामा त मेरो बिहा भएको थिएन, हाम्रो सासूले भनेको यसले चाहिँ गिटार नल्याइदियो भन्दाखेरि पनि ल्याइदिएर यसले गिटार बजाएर हामीले चाहिँ कस्तो पिर पऱ्यो। पहिला त सबभन्दा मेन फोकस त अब पढाइमा हुनु पऱ्यो, होइन? त्यो थियो, डबल मास्टर्स पनि गर्नुभयो इङ्ल्यान्डबाट, लन्डन स्कुल अफ इकोनोमिक्सबाट पनि इकोनोमिक्समा गर्नुभयो अनि लिस युनिभर्सिटीबाट, लिसबाट म्यानेजमेन्टमा गर्नुभयो, होइन? त्यसैले उहाँ चाहिँ धेरै नै पढाइमा व्यस्त हुनुभयो।
0: हजुर हजुर, त्यतिखेरको समयमा पनि पढ्नुपर्छ भन्ने चेत चाहिँ एकदमै रहेछ है घर परिवार।
1: हजुर, उहाँ त अब त्यहाँ पहिला त भनौँ न छोरीहरूलाई नपढाउने बेलामा पनि उहाँको दिदीहरूले पढ्नु भएको थियो, बाहिर पटना गएर उहाँ त्रिचन्द्र कलेजमा पढाउनु हुन्थ्यो। एकजना छोरी चाहिँ नि सहसचिवसम्म हुनुभयो, मोतीशोभा श्रेष्ठ चन्द्रशोभा पाण्डे कलेजमा बोट्नी पढाउनु हुन्थ्यो। त्यो बेलामा एमए पास गरेर होइन मन्त्रालयमा काम गर्नुभएको थियो कि, त्यसैले त्यो घरको माहौल नै यसो छ कि पढ्नुपर्छ भन्ने छ। इभन मैले पनि बिहा गर्दाखेरि ग्रेजुएसन मात्रै गरेको थिएँ, फर्दर स्टडी चाहिँ त्यहीँ घरमा बसेर नै गरेँ। त्यो के भनेदेखि त्यहाँ केही गर्नुपर्छ, पढ्नुपर्छ, महिला भएर चुप लगाएर बस्नु हुँदैन भन्ने जुन भावना थियो, होइन? जस्तै मेरो सासूले त्यति नगरिदिएको भएको, म त एउटा उद्यमी महिला पनि हो, मेरो एउटा नेपाली पेपरको कारखाना पनि छ क्रिएटिभ वुमेन क्रिएसन भनेर, अब 32 वर्ष भइसक्यो मैले चलाइराखेको। त्यस्तै गरिकन विभिन्न सङ्घ संस्थाहरूमा पनि लागिरहेको छु, होइन? त्यस्तै गरिकन म बालाचो औद्योगिक क्षेत्रको राष्ट्रिय उत्पादक तथा आर्थिक विकास केन्द्रको जिएम पनि 8 वर्षसम्म खाएँ भनेको त्यो सबै सहयोग साथ सहयोग फ्यामिलीको नभइकन यसो हुने थिएन, होइन? यसमा चाहिँ मेरो श्रीमानको धेरै हात छ, यो गर्नुपर्छ भन्ने हात छ, होइन? अब म त नेपालको 54 डिस्ट्रिक्टमा गएर नेपाली महिलाहरूलाई उद्यमशीलता विकासको म ट्रेनिङहरू पनि दिन्छु। अब नेपाली जस्तै हामी कोर काठमाडौँमा रहेको नेवार केटीहरू त्यसो बाहिर जानु भनेको अलिकति गाह्रै कुरा हो कि, होइन? तर
0: त्यो पनि त्यो समयमा
1: भनौँ न, अब मैले 32 वर्ष भइसक्यो यो चलाएको, 35 वर्ष अगाडिदेखि नै म यसरी महिलाहरूको सशक्तिकरणको लागि काम गरिरहेको छु।
0: हजुर, अर्को पाटोबाट पनि त्यो परिवारको साथ सहयोग नभएको भए त कसरी कुरा हुन्थ्यो, होइन? हजुर, अब हामी उहाँकै कुरा गरिरहेका छौँ। जस्तो परिवारमा पनि एउटा सौहार्दपूर्ण वातावरण रहेछ, शिक्षा रहेछ, संस्कार रहेछ, सङ्गीत रहेछ भन्ने कुरा हामीले यहाँका ती भावहरूबाट पनि बुझ्यौँ, होइन? तिसको दशकमा उहाँले धेरै गीत गाउनुभयो। त्यतिखेर उहाँले शिवशङ्कर नातिकाजीहरूसँग पनि काम गर्नुभयो। शिवशङ्करले असाध्यै रुचाउनुहुन्थ्यो रे।
1: हजुर, एकदमै आफ्नो भाइ जस्तै गरेर। अब घर पनि अलि हाम्रो काठमाडौँ भयो होइन, अनि मैले सुने अनुसार शिवशङ्करको ठुलो छोराले उहाँले इङ्ग्लिस ट्युसन पनि पढाइदिनु भएको रहेछ फ्री, त्यस्तै होइन पढाउनु भएको रहेछ। उहाँसँगको रिलेसन एकदमै राम्रो थियो, त्यस्तै प्रेमजीसँग पनि राम्रै थियो, योगेश दाईसँग पनि धेरै राम्रो हुनुहुन्थ्यो होइन। त्यस्तै यो राजेन्द्र थापाजी त अब आफ्नो साथी जस्तै नै हुनुहुन्थ्यो, अनि त्यस्तै किरण खरेलज्यूहरू उहाँले पनि सायद उहाँलाई रुचाउनु हुन्थ्यो होला होइन, भेटघाट भइरहेको थियो त्यो बेलामा, उहाँहरूको गीत पनि गाउनु भएको छ उहाँले। त्यस्तै गरिकन अब निरसासँग पनि राम्रै हुनुहुन्थ्यो, दाई भन्नुहुन्थ्यो होइन, त्यस्तो चाहिँ देख्छ। त्यस्तै उहाँको गीतमा एउटा औँला औँलामा भन्ने गीत पनि एकदमै पपुलर भएको थियो।
0: हजुर, औँला
1: औँला सायद यहाँ हिँडी रेकर्ड गरेको
0: हाम्रो रेडियो नेपालमै रेकर्ड भएको गीत होला त्यो होइन।

0: इकुमेन्सले नभइसक्यो होइन
1: त्यो चाहिँ त्यो यादै यादमा भन्ने गीत त समरजित बास्कोटाले सङ्गीत गर्नुभएको रहेछ होइन त्यो गीत पनि एकदमै चर्चित गीत
0: त्यो बेलामा चाहिँ अब त्यो डिस्को टाइपको गरेर गर्नुभएको छ नि है
1: अलिकति फरक
0: ढाडको छ त्यो पनि राम्रो छ.
1: आज रमेश ताम्रकार जो सङ्गीतका साधक हुनुहुन्थ्यो बहुप्रतिभाका धनी व्यक्तित्व उहाँका बारेमा आज हामी कुराकानी गरिरहेका छौँ. उहाँकी धर्मपत्नी अञ्जना ताम्रकार आज स्टुडियोमा हुनुहुन्छ. गणेश रसिकले लेख्नुभएको गीत हामी बाँच्न जन्मेको नेपाली होइन यो गीत पनि उहाँको एकदमै उचाइमा पुगेको गीत हो.
0: एकदमै हो अहिलेसम्म पनि आएर आउँछ तर त्यसको लिरिक्सहरू एकदमै राम्रो लाग्थ्यो मलाई होइन नेपालको बारेमा जुन नेपाल आमाको बारेमा लेख्नु भएको छ एकदमै मार्मिक राम्रो लाग्छ मलाई त्यो गीत पनि.
1: हजुर हजुर पछिल्लो समय चाहिँ उहाँले सङ्गीतलाई जति अगाडि 30 दशकमा सक्रिय हुनुहुन्थ्यो नि पछिल्लो समय चाहिँ उति धेरै सक्रिय नहुनुभएको.
0: पहिला त नेपाल भाषामा भन्दा पनि त्यो डब्लुहरूमा त गाउनुहुन्थ्यो होइन तर पछि चाहिँ 4 क्यासेटहरू निकाल्नु भयो उहाँले ककटेल भनेर.
1: हजुर
0: त्यसमा चाहिँ नेपाल भाषामा चाहिँ धेरै सक्रिय हुनुभयो.
1: हजुर यता नेपाली भाषाको
0: नेपाली भाषामा पहिला धेरै नै सक्रिय हुनुभयो होइन अनि पछि नेपाल भाषामा पनि सक्रिय हुनुभयो तर उहाँ नेपाल भाषामा चाहिँ पहिलादेखि डब्लीदेखिको जुन त्यो प्रोग्राम साहित्य सम्मेलन हुनुहुन्थ्यो त्यहाँदेखि नै उहाँ सक्रिय हुनुहुन्थ्यो है.
1: हजुर
0: अनि नेपालीमा चाहिँ पछि अब त्यो धार पनि अलग्गै किसिमको आयो नेपालीमा होइन तर उहाँको चाहिँ अहिले नेपालीमा गर्ने भनेर जुन एल्बमको लागि गीतहरू लेखेर राखिरहेको थियो त्यो चाहिँ गर्नु पाएन. नेपाल भाषा गर्दै थियो अब नेपालीको पनि गर्ने भनेर राख्दाखेरि अनि उहाँले चाहिँ त्यति गर्नु पाएन. तर हामी बाहिर पनि बस्यौँ होइन त्यसो हुँदाखेरि पनि कम सक्रिय भएको देखेको
1: त्यसले गर्दा पनि सङ्गीतको ग्याप अलिकति
0: ग्याप भएको देखेको.
1: तर उहाँबाट आइसकेपछि फेरि चाहिँ कोसिस चाहिँ गर्नुभएको छ. चलचित्रका गीतहरू गाउनलाई चाहिँ त्यति धेरै गाउनु भएन कि
0: उहाँले चलचित्रको गीत एउटा माया के भन्नेमा गाउनु भएको थियो जस्तो लाग्छ है. उहाँको हबी हो प्रोफेसन भएन होइन अनि उहाँको स्वभाव चाहिँ अलिकति अब मलाई के भन्ने अब जिउ हजुर गर्ने चाहिँ छैन होइन त्यो कारणले पनि मान्छेहरू चाहिँ अलिकति पछि पर्दो रहेछ जस्तो लाग्छ कि. मान्छे अलिकति प्रोफेसनल पनि भयो पैसाको लोभ पनि छैन त्यसैले सायद त्यही कारणले पनि होला. पारिवारिकमा पनि बिजी हुनुभयो उहाँको आमा बिरामी हुनुभयो होइन अनि आमा एक्सपायर हुनुभयो फेरि सबैले आफ्नो हेर्नु पऱ्यो अनि बुवाको लागि पनि उहाँले धेरै टाइम दिनुभयो कि. अब 96 बाँच्नुभएको थियो अनि उहाँले चाहिँ एउटा युनिसेफ कुन प्रोजेक्टबाट एउटा पोखराको लागि चिफ भएर काम गर्नलाई आएको पनि त्यो पनि छोड्नुभयो उहाँले. भनेपछि फ्यामिलीमा नै उहाँ धेरै बिजी हुनुभयो अनि बुवालाई छोडेर जाने उसको उहाँको चाहिँ लागेन. पैसा भनेको केही पनि होइन बुवालाई नै मैले सम्हाल्नु पर्छ समय दिनुपर्छ उहाँलाई नै विचार गर्नुपर्छ भन्ने भावनाले उहाँले घरको लागि नै उहाँले धेरै टाइम दिनुभयो आमा एक्सपायर भइसकेपछि.
1: हजुर हजुर पछिल्लो समय चाहिँ घर परिवारलाई समय दिनुभयो होइन यो पारिवारिक कुराहरू आइहाले. उहाँको परिवारमा जस्तै अब अहिले यहाँ हुनुहुन्छ छोराको कुरा गर्नुभयो अरू को हुनुहुन्छ अहिले चाहिँ?
0: दुईजना छोरा
1: हजुर
0: बुहारी अनि नातिहरू भयो त्यति नै हो अहिले. अनि अब दिदी बहिनीहरू धेरै नै हुनुहुन्छ हाम्रो परिवार त 60-70 परिवार नै छ. यो दिदीको छोरा छोरी नाति नातिना गर्दाखेरि ठुलो परिवार छ हाम्रो.
1: ठुलो परिवार छ रमाइलो परिवार
0: छ एकदम. उहाँको मेरो ठुलो छोरा त उसको पनि ड्याडी जस्तै नै हो कि. केही फुर्सद भयो कि आफ्नै स्टुडियो छ उसको आफैले आफ्नो लागि मात्रै बनाएको फेरि अरू कसैको लागि होइन. ऊ चाहिँ वर्ल्ड ब्याङ्कमा अहिले डिसीमा काम गर्छ. पहिला त यहीँ थियो अहिले 10 भयो उता उसले वर्ल्ड ब्याङ्कमा काम गरिरहेछ. अमेरिकामा पनि आफ्नै स्टुडियो बनाएको छ आफैले नै सङ्गीत राख्छ आफैले लेख्छ आफैले गाउँछ. उसले चाहिँ कहिले पनि अहिलेसम्म अरूले लेखेको अरूले सङ्गीत राखेको उसले गाएकै छैन. त्यो हेलो पूजादेखिको लिएर उसको पनि धेरै एल्बमहरू निस्किसकेको छ सबभन्दा पपुलर त्यसमा भएको उसको पनि त्यो टाइमको भनौँ न भएको छ. अनि सानो छोराले चाहिँ गीत चाहिँ गाउँछ एउटा दुइटा गाएको छ तर उसलाई गीत गाउनुभन्दा पनि उसलाई चाहिँ बर्डिङ गर्ने साह्रै सोख. ऊ चाहिँ एकदमै त्यो बिहानको 4 उठेर भए पनि बर्डिङ जान्छ बर्डिया पनि जान्छ चितवन पनि जान्छ. उसको फुर्सद भएपछि त्यो गर्छ उसको पनि त्यो ह्याबिट हो. अनि सानोले चाहिँ त्यहीँ होटल म्यानेजमेन्ट गरेर आएको उसले त्यहाँ विभिन्न ठाउँहरूमा चाहिँ उसले होटल म्यानेजमेन्टको ग्रेजुएसन लेभलमा पढाउँछ.
1: ए हजुर दुइटै आफ्नो प्रोफेसनमा सक्रिय हुनुहुन्छ सोखको रूपमा पनि सङ्गीत
0: छ
1: होइन. यहाँ त अब साहित्यको पाटो नै भइहाल्यो यहाँ साहित्यतिर रमाउनुहुन्छ.
0: पहिला त रमाएको थिएन पछि चाहिँ अब एउटा के भन्ने जस्तो भएर अनि रमाइयो भन्नुपर्छ.
1: यो गीत सङ्गीतकै पाटोमा लागेको बेलामा अथवा भनौँ न हिँडेको

0: बेलामा रमेश ताम्राकारको चाहिँ कुनै यस्तो अविस्मरणीय क्षणहरू आएर कुनै कुराहरू यहाँलाई सेयर गर्नुभयो, जुन कुरा चाहिँ उहाँको एकदमै रमाइलो अथवा भनौँ न दुःख सुखको कुनै रमाइ त्यस्तो क्षण थियो?
1: कसैलाई भन्न नजाने, कसैले उसको चित्त पनि ढुकाएको देखिँदैन यो फिल्ममा। सबैले सम्मान नै गर्नुहुन्छ रमेश दाई भनेर, सबैले अहिलेसम्म पनि सम्मान नै गर्नुहुन्छ। उहाँले चाहिँ हाम्रो लक्ष्मी श्रेष्ठ बसन्तजीको मिसेससँग पनि सुटिङ गर्नुभएको थियो है, अनि त्यस्तै गरिकन बिना हुनुहुन्छ नि,
0: हजुर हजुर,
1: उहाँसँग पनि सुटिङ गर्नुभएको थियो। त्यस्तै तारा देवी, मीरा राणाजीहरूसँग अनि धेरै हाम्रो गायिकाहरूसँग पनि गीत गाउनु भएको थियो, अनि त्यो टाइमको सबैसँग पनि गीत गाउनु भएको थियो उहाँले। त केही चित्त दुखेको त कुरा गर्नु त भएको छैन है, लाग्छ उहाँको चित्तै दुख्दैन कि हो जस्तो लाग्छ कि एकदमै ह्याप्पी हुनुहुन्थ्यो, रमाइलो मान्छे होइन, त्यसैले त्यति चित्त दुखेको जस्तो त केही लागेन,
0: सबै कुरा सुख खुसीमै बित्यो,
1: खुसीमै बित्यो।
0: अब हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ होइन, अब उहाँको अन्तिम पलहरू चाहिँ कसरी बिते त?
1: अन्तिम पलहरू पनि राम्रै बितेको हो, केही त्यस्तो छैन, तर मलाई चाहिँ एकदमै अहिलेसम्म पनि त्यो पल मैले भनौँ न बिर्सन सकेको छैन। म यहाँ थिएन, म यता कन्फरेन्समा बाहिर गइरहेको थिएँ, बित्नु भन्दा एक घन्टा अघिसम्म पनि हामी कुरा फेस टाइम नै गरिरहेको थियौँ, कुरा नै गरिरहेको थिएँ, अनि आफ्टर 2 आवर्स होला, 2 घन्टा जतिपछि फोन आयो कि मलाई, यहाँ आउनु पऱ्यो भने किन भने कि आउनु पऱ्यो भने किन आउनु पर्यो थाहा छैन, अनि हस्पिटलमा उहाँलाई हस्पिटल लगेछ भने कस्तो कुरा गरेको होला, भर्खर त मैले कुरा गरिरहेको थिएँ के भयो होला भन्ने लागेको थियो, तर आउँदाखेरि एकदमै दुःख लाग्यो, त्योभन्दा दुःख के हुनु, जिन्दगीमा सबभन्दा ठुलो दुःख होइन, अब सबभन्दा ठुलो बिर्सनै अकस्मातै हुनुभयो उहाँ। हामीले नाच घरमै उहाँको सबलाई राखेको थियो, यति भिड भएको थियो, धेरै नै भिड भएको थियो, मान्छेहरूको त एकदमै भिड, उहाँले सबैले सम्मान गरेर आउनुभएको थियो कि, त्यसलाई देख्दाखेरि अब सुख पनि लाग्यो दुःख पनि लाग्यो भन्नु।
0: हजुर, रेडियो नेपालसँगका पलहरू पनि कुनै सेयर गर्नुहुन्थ्यो उहाँले?
1: रेडियो नेपालमा पहिला त कति एउटा गीत रेकर्ड गर्नलाई नि कतिचोटि जानुपर्ने, कति रिटेकहरू गर्नुपर्ने, अनि कहिले मादल बजाउने मान्छे नआउने, कहिले को नआउने भनेर उहाँ त दिनदिन भर्ने उहाँहरू कुरिराख्नु पर्थ्यो अरे त्यो टाइममा। अनि पछि त अब छोराले आफै स्टुडियो खोलेको थियो, ऊ इङ्ल्यान्डबाट पढेर आइसकेपछि त्यो बेलामा उहाँले सेयर हुन्छ, कति गाह्रो हुन्थ्यो पहिला एउटा गीत ऊ गराउनलाई, फेरि पास गराउनु पर्ने होइन, त्यस्तो विभिन्न हर्डल्सहरू आउँथ्यो, अनि रेडियो नेपाल दिनदिनै धाएर पनि मैले सोधेँ, त्यस्तो थाहा पनि के गरे अब आफ्नो तिमी गाउने मान्छे भए पो थाहा छ तिमीलाई के थाहा हाम्रो इच्छा भन्थ्यो कि, अनि उहाँ त्यस्तो बेलामा पनि रेडियो नेपाल त धेरै नै थाहा राख्नु भएको थियो, अनि म हाम्रो बिहा गरिसकेपछि पनि एकफेरा भर्खर बिहा गरेको थियो, त्यो बेलामा पनि उहाँको के गीत रेकर्डिङ गर्नुको लागि भने यहाँ आउनुभएको थियो होइन, अनि म चाहिँ बाहिर बसिरहेको थिएँ, अनि रेडियो नेपाल भने यस्तो पो रहेछ भनेर म चाहिँ बाहिरबाट हेरिरहेको थिएँ, म 1 घन्टा गरिसकेँ तर उहाँ चाहिँ बाहिर नै आउनु भएन के भयो भनेर कुरा गरिरहेको थिएँ, अनि पछि आइसकेपछि अब भन्नु पनि कति बेर कुराएको भनेर चाहिँ अब यो त धेरै कम कुरेको दिनदिनभरि कुर्नु पर्थ्यो यहाँ भन्नुहुन्थ्यो उहाँले।
0: हजुर हजुर हजुर हजुर, त्यतिखेर भनेको अब रेकर्डिङ स्टुडियो भनेको एउटै रेडियो नेपाल मात्रै थियो होइन, कलाकारहरूको आउने गाउने थलो भनेकै रेडियो नेपाल थियो, त्यसले गर्दा पनि समय पाउन गाह्रो होइन, तिनै विभिन्न समस्याहरू थियो होला, भर्खर प्रविधिको विकास हुँदै थियो होइन, यिनै कुराहरूले पनि होला। अब हामीले यति कुराहरू गऱ्यौँ, अब जाँदा जाँदै उहाँले गाउनु भएको गीत यहाँलाई साह्रै मन परेको एउटा गीत?
1: एउटा साह्रै मन परेको गीत भनेको त्यही दिन सुनका रात जानेका थियो होइन, एउटा यो यादै यादमा पनि एकदमै राम्रो लाग्छ मलाई, यादै
0: यादमा
1: साह्रै मन परेको, अनि त्यो आँखाको भाका यो त्यो पनि हो, एउटा नसोधो बादल भन्ने चाहिँ गीत छ है, त्यो पनि एकदमै राम्रो गीत जस्तो गीत लाग्छ मलाई, अनि त्यो नसोधो बादल भन्ने गीत चाहिँ नि अब पहिला रानीको जन्मदिनमा यो मन परेको कलाकारहरूको गीत भनेर पनि बजाउनु रहेछ नि होइन रे नेपालमा त, अनि यो हाम्रो ऐश्वर्य रानीले चाहिँ नि रमेश ताम्राकारको यो गीत बजाइदिनु भनेर के अरे रिक्वेस्ट गर्नुभएको रहेछ कि, फरमाइस गर्नुभएको रहेछ, त्यो पनि राम्रो छ, त्यो धेरै बज्थ्यो पहिला।
0: हजुर हजुर।

0: उहाँलाई आफैलाई चाहिँ आफ्ना सृजनाहरू मध्येको पनि यो चाहिँ मैले आहा साँच्चै नै राम्रो गरेँ भनेर कुनै गीतको आफै पनि भन्नुहुन्थ्यो कि?
1: त्यो त केही पनि भन्नुभएको थियो, त्यो त थाहा छैन होइन. कहिले काहीँ यस्तो गीत गाएर आउँदाखेरि अलिकति बिग्रेको छ भने चाहिँ साह्रै उहाँ चाहिँ ए यो बिग्रियो फेरि पनि रिटेक गर्नुपर्छ भनेर चाहिँ कहिले काहीँ चाहिँ गर्नुभएको पनि थाहा छ मलाई. कुन गीत त थाहा भएन, त्यस्तो त केही एक्सपिरियन्स भन्नु त भएको मलाई थाहा छ.

0: उहाँदेखि यहाँसम्म आइदिनु भयो, हामी एकदमै हृदयदेखि नै आभारी छौँ यहाँप्रति।
1: हजुर, यहाँलाई पनि धेरै धन्यवाद। सायद यहाँले यस्तो नसम्झिदिनु भएको भए रमेश तामराका सधैँ नै जिउँदो रहिरहनु छैन, किनभने यस्तो जुन साहित्य सङ्गीतमा लागेको व्यक्तित्वहरू भनेको यसरी यहाँहरूको जस्तो मिडियाले सम्झनु भनेको एकदमै ठुलो कुरा हो, उहाँहरूको लागि एउटा सम्मान पनि म ठान्दछु। त्यसै गरी यहाँले जुन सम्झेर उहाँको बारेमा केही कुराहरू सोध्नुभयो र मैले पनि थाहा पाएको केही कुराहरू भन्नु पाउँदाखेरि धेरै नै खुसी लाग्छ। यहाँहरूलाई हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु र रमेश ताम्राकारले सधैँ नै सम्झिराख्नुहुनेछ भन्ने आशा पनि गर्दछु। धन्यवाद।

अहिले सुन्नुभयो सम्मानित कलाकार रमेश ताम्रकारका जीवनका कुरा। कुराकानीका क्रममा हुनुहुन्थ्यो उहाँकै जीवनसाथी अञ्जना ताम्रकार। यहाँहरूलाई सङ्गीत साधना कार्यक्रम कस्तो लागिरहेको छ हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला। हवस् त, आजलाई सङ्गीत साधना कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै कलाकारका सङ्गीत साधनाका कुरा लिएर आउने वाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारी विदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहनु।

0: सरकारले बाल बालिकाका लागि 13 प्रकारका रोग विरुद्ध, गर्भवती महिलाका लागि 2 प्रकारका रोग विरुद्ध र किशोरीहरूका लागि पाठेघर मुखको क्यान्सर विरुद्ध खोप निशुल्क उपलब्ध गराउँदै आएको छ।
1: कहिले र कुन खोप लगाउने त?
0: 15 महिनासम्मका बाल बालिकाले
1: जन्मने बित्तिकै बिसिजी, 6 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको पहिलो मात्रा, 10 हप्तामा रोटा, पोलियो, पिसिबी, डिपिडी हेबी हिपको दोस्रो मात्रा, 14 हप्तामा पोलियोको तेस्रो मात्रा, एफआइपिबी पहिलो मात्रा, डिपिटी हेबी हिपको तेस्रो मात्रा, 9 महिनामा दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिबीको दोस्रो मात्रा, पिसिबीको तेस्रो मात्रा,
0: 12 महिनामा जापानिज इन्सेफ्लाइटिस, 15 महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइड खोप।
1: त्यस्तै गर्भवती महिलाले टिटी खोप तथा कक्षा 6 पढ्ने छात्रा तथा विद्यालय बाहिरका 10 वर्षकी किशोरीले एचपिभी खोप लगाउनु पर्छ। नियमित खोप लगाउँदा विभिन्न संक्रामक रोगको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्न सकिन्छ। त्यसैले सबै खोप तालिका अनुसार नै खोप पूरा गरौं।
0: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउँ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 11 15 सम्पर्क गरौं। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। राष्ट्रिय सभाले प्रविधिजन्य लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणका लागि प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सांसद रेणु चन्दले प्रस्तुत गर्नुभएको प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि महिला बाल बालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले प्रस्तुत गर्नुभएको प्रतिबद्धताको समेत आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। यसअघि छलफलमा उठेका विषयमा जवाफ दिँदै महिला बाल बालिका मन्त्री सीता वादीले लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण गर्न र लैङ्गिक हिंसा अन्त्य गर्नका लागि थप व्यवस्था सहित एकीकृत कानून तर्जुमा गर्ने उद्देश्यले अवधारणा पत्र तयार पारेको बताउनुभयो। सांसदहरूले फेसबुक जस्ता बहुराष्ट्रिय कम्पनी नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ भइरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानूनी दायरामा ल्याई आपत्तिजनक सामग्री तत्काल हटाउने प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिनुहुँदै परराष्ट्र मन्त्री शिशिर खनालले सरकारले नेपाल र भारत बीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो। त्यस्तै बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सोध्नु भएको प्रश्नको जवाफ दिनुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले कालीकोटको सुन्थराली विमानस्थल सञ्चालनको मुख्य समस्या यात्रुको संख्यामा कमी भएको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले वर्षायाम शुरू भएसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानको समस्या शुरू भएकाले समयमा नै उद्धार, सुनिश्चित बसोबास र राहतको तयारी तथा व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि सभा 1 बजे बस्नेछ। प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। समितिको आज बसेको बैठकमा विधेयकको प्रस्तावनामा केही दफाहरूमाथि भएको छलफलमा सांसदहरूले गम्भीर अपराधको न्याय निरूपणका लागि विश्वसनीय परीक्षण, अपराधको वर्गीकरण र प्रभावकारी अध्ययन अनुसन्धान गर्न छुट्टा छुट्टै व्यवस्थालाई प्रस्तावनामा नै समेट्नु सुझाव दिनुभयो। पछिल्लो समय प्रविधिमा आधारित अपराध बढ्दै गएकाले जैविक र भौतिकसँगै डिजिटल अपराधको परीक्षण एवं अनुसन्धानलाई पनि थप गर्न सांसदहरूले प्रस्ताव गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सन् 2087 आरोग्य वर्षको रूपमा मनाउन लागेको तयारी सम्बन्धमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा आरोग्य वर्ष पर्यटन क्षेत्रको प्रवर्धनमा नयाँ कदम भएको बताउनु हुँदै यसका लागि सहज बजारीकरण, लगानी आकर्षण, नीतिगत स्पष्टता तथा पर्यटन क्षेत्रका सबै सरोकारवाला निकाय बीच समन्वयको आवश्यकता रहेको बताउनु भयो। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनु होला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: यससँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारणका कार्यक्रमहरू यही पुरा हुन्छ। अब प्रसारण कार्यालय खुमलटारबाट निरन्तर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। केन्द्रीय स्टुडियो सिंहदरबारबाट भने प्रविधि संयोजनतर्फ रामकृष्ण शाह, सहयोगी नारायण श्रेष्ठ अनि उद्घोषक मनुका कुँवर विदा हुन्छौँ। नमस्कार, शुभरात्री।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति, भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

माया र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतना।

छुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा,

0: रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार
1: महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सअस्तित्वको लागि कार्यक्रम आजका नारी

0: समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज उपस्थित भइसकेका छौँ। आउनुहोस् कार्यक्रममा स्वागत गर्छु, म चन्दा विष्ट। विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वहरूको जीवन अनुभव अनुभूतिसँगै महिला सवालका विविध विषय उठान गर्ने क्रममै आजको हाम्रो विषय रहेको छ आर्थिक सशक्तिकरणमा महिला, र यो विषयमा कुराकानी गर्नको लागि आज हामीसँग हुनुहुन्छ प्रतिभा सुवेदी। उहाँलाई हामी सहकारी अभियन्ता भनेर पनि चिन्छौँ, लेखकको रूपमा पनि स्थापित हुनुहुन्छ, चर्चित हुनुहुन्छ, यसै गरी अधिकार कर्मीको रूपमा पनि हामी उहाँलाई चिन्छौँ। र नेपालका ग्रामीण महिलाहरू र विपन्नतामा रहेका महिलाहरूको आत्मनिर्भरताका लागि नारी चेतना केन्द्र नेपालको स्थापना गरी वैकल्पिक आर्थिक कारोबारको नमुना प्रस्तुत गर्न पनि उहाँ सफल हुनुहुन्छ। र यसै गरी उहाँको बारेमा भन्नुपर्दा नेपालका विभिन्न प्रदेशका जिल्लाहरूमा बचत ऋण समूह र नारी सहकारी महिला सहकारी संस्थाहरू गठन गरी स्थानीय स्रोत परिचालनमा महिलाहरूको क्षमता दक्षता विकास गर्नमा पनि उहाँको त्यत्तिकै योगदान छ। गरिबी नै नेपालको समस्या हो भने आर्थिक सशक्तिकरणका लागि परेर देशमा रहेका, अझ भनौँ ग्रामीण क्षेत्रमा रहेका महिलाहरूलाई आत्मनिर्भरतातर्फ अग्रसर गराउने कार्यमा उहाँको ठूलो योगदान रहेको छ। यही कुरालाई मनन गर्दै आजको यो भेटवार्ता हामी गर्न लागेका छौँ। यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत गर्छु प्रतिभा म्याम।
1: हजुर, धन्यवाद।
0: कार्यक्रम सुरुवात गर्नुभन्दा अगाडि हामी सहकारीको एक सशक्त अभियन्ता लेखक अधिकार कर्मी प्रतिभा सुवेदीको जीवनीलाई आज सुन्न चाहन्छौँ। छोटो जीवनी अनुभवलाई हामी यहाँहरूमा आज राख्न लागेका छौँ।
1: नमस्कार, म प्रतिभा सुवेदी। मेरो जन्म काठमाडौँमा भएको हो। त्यही पनि हाम्रो समयमा चाहिँ नि बुवा आमाले छोरीहरू शिक्षिका नै हुनुपर्छ भन्ने धारणा राख्नुहुन्थ्यो, र बिए पास गरिसकेपछि वान इयर बिएड नै पढ्न पर्छ तिमीहरूले भनेर हामीले पढ्यौँ। अनि त्यसपछि चाहिँ मैले मलाई अर्थशास्त्रमा एमए पढ्न एकदमै मन थियो, र त्यो पुरा गरिसकेपछि फेरि पढेँ। जीवन त सङ्घर्षमय नै रह्यो। अर्थशास्त्रमा एमए पढ्दाखेरि नै मेरो विवाह पनि भइसकेको थियो, र त्यति बेला 10 महिना गाउँ सेवा भनेर गाउँमा पनि बस्नु पर्थ्यो। त्यो बेलामा जान पनि मलाई घरमा त्यति सहज भएन, सङ्घर्ष नै गर्नु पर्यो। त्यसमाथि मैले एनडिएसमा बस्दाखेरि त्यो राविसेमा बस्दा पनि मैले हामी चाहिँ किशोरी हुँदा महिला हुँदा हामी कस्तो डराएर हिँड्नुपर्ने, निहुरेर हिँड्नुपर्ने, आफूलाई यो गर्नु पर्यो भने यो हुन्छ यो हुँदैन धेरै थियो। तर मैले त्यहाँ गएर देखिसकेपछि त्यहाँ त महिलाको त जीवनै रहेनछ। काम काम खाली काम, कुनै कपाल कोर्ने फुर्सद छ? एउटा महिलाको जीवन त यस्तो रहेछ कि ओहो, ग्रामीण महिलाहरूकै लागि चाहिँ कुनै एउटा आत्मनिर्भरता उन्मुख कार्यक्रमहरू गर्नु पर्यो भन्ने मनमा त लागिरहेको थियो। बाटो चाहिँ थाहा थिएन। प्रजातन्त्रको पुनर्स्थापना भयो 47 सालमा, सङ्घ संस्थाहरू पनि खोल्ने अवसर भयो, र त्योभन्दा अगाडि पनि म चान्दनी जोशी दिदीसँग महिला विकासमा काम गर्थेँ र केही कामहरू सिकेको थिएँ। तर मैले चाहिँ नि यो संस्था दर्ता गरेर महिलाको आत्मनिर्भरता, महिलाको हातमा पैसा, एउटा गरिबी निवारणको काम गर्नुपर्छ भन्दा मैले संस्था दर्ता गर्नलाई 7 जना साथी पाउन मुस्किलले मलाई कसैले पनि पत्या थिएन। तर बिस्तारै बिस्तारै गर्दै गर्दै गर्दै जाँदाखेरि आज चाहिँ नि महिला आत्मनिर्भरताको, गरिबी निवारणको, एउटा महिला सशक्तिकरणको नमुना नै स्थापना गर्न सकेकोमा आफूलाई पछाडि फर्केर हेर्दाखेरि लगातार गरिराख्यो भने चाहिँ जे पनि सम्भव हुने रहेछ जस्तो लाग्छ।
0: यो यात्राक्रमलाई जहिले जहिले फर्केर हेर्नुहुन्छ, कस्तो अनुभव हुन्छ?
1: त्यसले चाहिँ कहिलेकाहीँ त भावुक पनि बनाउँछ, तर त्यसले आत्मबल पनि विकास गर्छ। ओहो, हामी दुईजना मात्रै महिलाहरू पनि नेपालको जुनसुकै ठाउँबाट हामीलाई टेलिभिजनमा, यस्तै तपाईँहरूको रेडियो अन्तर्वार्तामा ग्रामीण महिलाको समूहहरूले देखेपछि, तपाईँहरू जस्तै नारी चेतनाको महिला जस्तै बलियो बनाइदिनुहोस् न हामीलाई भनेर टेलिफोन आउँथ्यो, अनि बोलायो भने जाने। डराउँदै नडराउने, नेपाल हेर्ने पनि इच्छा,
0: हजुर,
1: महिलाहरूसँगको एउटा सामिप्यता, अनि त्यति बेला भर्खर भर्खर जेन्डर एन्ड डेभलपमेन्ट भनेर कुराहरू आएको थियो, एउटा तालिम पनि थिएन, थाहा पनि थिएन। हामी चाहिँ आत्मविश्वासको विकास भनेर महिलाहरूलाई, महिला हुनुको पीडा, महिला हुँदाको आत्मसन्तुष्टि, समस्या के छ, कसरी बाहिर आउने, यो तालिमहरू गर्थ्यौँ। आखिरमा चाहिँ नि थ्योरी पछि पढेपछि, खोज्दै गएर पढेपछि जेन्डर एन्ड डेभलपमेन्ट रहेछ, ए यही नै रहेछ हामीले गरेका कुरा त भन्ने पनि भयो। अनि मैले हाम्रो जस्तो एउटा मिडिल लेभल वर्कर्सहरूलाई चाहिने न नेपालीमा किताबहरू छ न केही छ, जेन्डर भने कि एउटा प्रबुद्ध वर्ग माथिल्लो हाई क्लास पढेका मान्छेले मात्रै ट्रेनिङ गरिरहेको थियो, पीरले मैले महिला पुरुष सम विकास भन्ने पुस्तक पनि लेखेँ कि यो सबैलाई चाहिँ थाहा होस्, यो के हो सशक्तिकरण, के हो महिला पुरुष सम विकास, खालि जार्गन जेन्डर एन्ड डेभलपमेन्ट इम्पावरमेन्ट मात्रै भनेर त आम महिलाले त बुझ्दैनन् नि। त्यसका लागि पनि मलाई लेखनमा पनि जति म समुदायमा जान्थेँ, जति महिलाका कथाहरू सुन्थेँ, आफूले जति जति हन्डर ठक्कर पायो, अब त्यो जहाँ गयो छक्क,
2: अहिले पनि ती ग्रामीण दिदी बहिनीहरू जो कृषि पेसामा लागिराख्नु भएको छ, जसले घरको दायित्व निर्वाह गर्दै वन घाँस दाउरा गर्दै आफ्नो परिवारलाई सम्पन्न गर्नलाई सक्षम हुनुहुन्छ, उहाँलाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ, त्यो स्तरसम्म कसरी पुर्याउन सकिन्छ भन्ने अनुभव चाहिँ जहिले पनि त्यो दिदी बहिनीहरूको कथा पनि याद आउँछ होला,
1: एकदम आउँछ। अनि फेरि अब कुनै एउटा बनी बनाऊ प्रेसक्रिप्सन लिएर कुनै पनि समुदायमा गएर हुँदैन, त्यो समुदायकै मान्छेहरूसँग बसेर तिनै एउटा अवस्था विश्लेषण, उहाँहरूसँगैको अन्तर्क्रिया, अनि त्यसरी गर्दै गर्दै अवस्था विश्लेषण, अनि उहाँहरूसँगै के गर्ने त अब यो गाउँमा भनेर योजना बनाउने, सँगै सँगै सबै काम गर्दै गएपछि चाहिँ त्यसमा चाहिँ समुदायको एउटा आफ्नो ओनरसिप,
0: स्वामित्व।
1: अनि जबसम्म चाहिँ संस्थामा कुनै पनि समुदायमा त्यो नेतृत्व वर्गले स्वामित्व लिँदैन, त्यहाँ स्वामित्व हुँदैन, त्यो सफल पनि हुँदैन, त्यो सिक्यौँ हामीले। यति काम अब नारी चेतना केन्द्र नेपाल अब 30 वर्षमा आइसक्यो, त्यो आउँदाखेरि हाम्रो सिकाइहरू चाहिने पढेको महिलाहरू, नपढेको महिलाहरू, अब कतिजनाले आउनुहुन्थ्यो मैले त पढाएको छैन दिदी, कसरी संस्था चलाउने, अनि इन्फर्मल समूहहरू हुन्थ्यो, अनि हामीले चाहिँ हामी दुवै थरी सँगै आयौँ भने चाहिँ नि सम्भव छ भन्थ्यौँ। अनि त्यसपछि अब बचत गर्यो, कहिले त लगानी गर्न पनि आउँदैन थियो महिलाहरूलाई, पैसाको लेनदेनमा त महिलाहरू त धेरै पछाडि थिए नि, बल्ल बल्ल एउटालाई लगानी गर्थे, अनि त्यसले केही कारण नत्र भनेदेखि त पैसै महिलाहरूसँग नभएर पैसा चाहियो भने घरको थाल अङ्खाराहरू चाहिँ साहुका राख्नु परेको कथाहरू अहिले पनि भन्नुहुन्छ उहाँहरू, जबकि उहाँहरूको हातमा अहिले पैसा छ। त्यो पैसा कसरी भयो भन्दाखेरि एक दिनमा भएको होइन, बिस्तारै बिस्तारै पहिला समूह भयो। अब
2: महिलाहरूको आत्मनिर्भरतासँगै आर्थिक सशक्तिकरणको पाटो जोडिएको छ, र आर्थिक सशक्तिकरणको पाटोमा ग्रामीण महिलाहरूको कुरा आउँदा सधैँ प्रतिभा सुवेदी नारी चेतना केन्द्र पनि जोडिन आउँछ नि, होइन म्याम? नारी चेतना केन्द्र स्थापना गर्नु, त्यसपछि आफैले त्यो

0: करण गरिरहेको छ भन्ने हामीलाई लाग्छ पनि होइन.
1: हजुर,
0: एउटा पाटो मात्र होइन, आफै सशक्त हुनु, आफै दोहोरो तेह्रो दायित्व निर्वाह गर्दै, आमाको जीवन साथीको छोरीको बुहारीको भूमिका निर्वाह गर्दै, लेखकको रूपमा, अधिकार कर्मीको रूपमा, सहकारीको अभियन्ताको रूपमा यसरी अगाडि बढिरहँदाखेरि यो समयको तालमेल
1: चाहिँ कसरी सम्भव भयो भने, जस्तो पहिले लेख्न चाहिने म पढ्थेँ, मेरो हबी चाहिने पढ्ने, पढिसकेपछि म नोट गर्ने र कतै पनि गाउँमा गइसकेपछि पनि डायरी मेन्टेन गर्ने, स्टोरीहरू लिने, समुदायसँग मानिसहरूको महिलाहरूको विशेष गरेर जीवनको दैनिकीसँग सम्बन्धित भएर नजिकैबाट हेर्दाखेरि मलाई लेख्ने प्रेरणा आयो. अब एउटा कुनै सुविधा छैन, एउटा सानो घर छ, ती चुलो छ, ती एक छेउमा बाख्रा पालिया छ, ती मान्छे बस्या छ, त्यो पनि मान्छे बाँचिरहेका छन्. अब एकदम किताबहरू यो नेपाली अमन राइजिङ संसारभरि गइसकेपछि म किनोट स्पिकर रूपमा, मुख्य वक्ताको रूपमा धेरै देश देखेँ. अब एक पटक क्यानाडा जाँदाखेरि यति हिउँ परेको, त्यो हिउँ महिनामा चाहिँ ढोका फेर्ने गाडीको पाङ्राहरू नै फेर्ने, ओहो यो त धनी देश रहेछ, यस्तो चिसो भए पनि बाँच्दा रहेछन्, हामी कहाँ हिउँ पऱ्यो भने त के गर्ने होला भन्थाने. अनि त्यसको एक दुई वर्षपछि म जुम्ला गएँ एउटा कार्यक्रममा, त्यस्तै महिलाहरूले तालिम गरिदिनु, हामीलाई बलियो बनाइदिनु भन्ने बेलामा त्यहाँ पनि हिउँ परेको छ. अब एउटा सानो घर छ, झ्याल पनि छैन, बत्ती पनि राति त्यो एउटा दाउराको ओसल्ला बाल्या छ, बिहान उठ्दाखेरि मुखभरि नाकभरि कालो भइसकेको छ, तिन महिना त राडी पाखी बुनेर नै मान्छेभित्र बस्या छ, अनि त्यहाँ पनि बाँच्या छ. खेतीको नाउँमा पनि आलु हुन्छ, अनि एउटा जौ हुन्छ, अनि तालिम गर्न गएको छ, महिलाहरूसँग कुरा गरिराख्या छ, घाम लाग्यो कि उनीहरू दौडेर जौ पिट्न जानुपर्छ कि नत्र भने हुँदै हुँदो रहेनछ. अब जस्तो परिस्थितिमा पनि मानिसहरूले चाहिँ आफूलाई बचाउन जाने आउँदो रहेछन्. यी कुराहरू पनि मैले अहिलेको किताब मेरो पहिचानमा चाहिँ मैले यो अनुभवहरू मैले के देखेँ नेपालको गाउँ गाउँमा, विकसित देशमा मैले के देखेँ, र महिलाको आँखाबाट, बालिकाको आँखाबाट के हुनुपर्छ, र उनीहरूको एउटा आत्मनिर्भरताको लागि चाहिँ हामीले त एउटा बिन्दु जस्तो कार्यक्रम त नमुनाको रूपमा राख्यौँ. अब ती कार्यक्रमहरू चाहिँ नि अर्कोले पनि कपी गर्न सक्ने थोरै लागतमा, त्यस्तो विधि डोनरको छ्याल्ल ब्याल्ल पैसा भएको संस्था पनि होइन नारी चेतना केन्द्र. तर हाम्रो 14-15 ठाउँमा आफ्नै घर छ, हजुर, नारी चेतना केन्द्रमा पनि हामीले भोलन्टियरै गरेर आफ्नो भवन पनि बनाछौँ, एउटा दिगो किसिमले.
0: अहिले चाहिँ यहाँको सङ्घर्ष होइन, यहाँको त्यो कुराहरू दोहोरो तेह्रो दायित्व निर्वाह गर्दै अगाडि बढ्दाखेरि सहज त पक्कै थिएन.
1: दिनभरि काममा गयो, अनि ट्राभल पनि त्यत्तिकै गर्यो, बसेर लेख्यो, ती पनि लेख्यो, अनि आएपछि चाहिँ मलाई चाहिँ लेख्नै पर्ने. मेरो अरू हबी सिनेमा हेर्ने यस्तो त्यस्तो केही पनि छैन, मेरो हबी भनेको चाहिँ लेख्नै पर्ने. त्यो चाहिँ एउटा हिँड्ने कति जाँगर आएको जस्तो लाग्छ अहिले फर्केर.
0: हजुर हजुर, यही कुरालाई अहिले जोड्न चाहे, नारी चेतना केन्द्र यो ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरणको लागि एउटा आधारै बन्यो नि त, होइन?
1: हजुर,
0: यसबाट धेरै जुट्नु भयो. आज हामी आर्थिक सशक्तिकरणमा महिला सवालमा केन्द्रित रहेर यो कुराकानी गरिरहेका छौँ. साँच्चै जुम्लाको विपन्नता हेर्दै र विकसित राष्ट्रका सम्पन्न सहरहरू डुल्दै गर्दाखेरि महिलाको आर्थिक अवस्था, आर्थिक सशक्तिकरणको लागि चाहिँ के गर्नुपर्ने रहेछ, साँच्चै के आवश्यकता रहेछ, के महसुस भयो?
1: मलाई के महसुस भयो भने, जब जस्तो अब हाम्रै परिवेशमा मूल समस्या भनेको चाहिँ गरिबीमा बस्नु परेकै हो भन्ने कुरा चाहिँ मलाई एकदम विश्वास छ. किन भन्दा गरिबीको धेरै अनुहार हुन्छ. जब गरिबी हुन्छ त्यहाँ छोराछोरी स्कुल जाँदैनन्, त्यहाँ राम्रो खाना हुँदैन, त्यहाँ स्वास्थ्य उपचार पाउँदैनन्, त्यसकारण समग्रमा चाहिँ यो गरिबी र अभावमा बस्नु हुँदैन. र आर्थिक उपायको लागि चाहिँ नि अब
0: खोजी चाहिँ हुनै पर्यो.
1: खोजी हुनै पर्यो भन्दाखेरि समूहमा बस्ने, आफू आफूले सकेको अलिअलि बचाउने, बचाउँदै जाँदाखेरि सम्भव हुँदो रहेछ. बचाएको पैसा चाहिँ एउटामा लगानी गर्ने, त्यसले बाख्रा नै किन नपालोस्. हिजो बाख्रा पाल्ने मान्छेहरू त आज त गाई भैँसी पालिरहेछन् नि, त्यो त बिस्तारै क्रमिक रूपमा त उनीहरूको बचत पनि बढ्दै गयो. तर बचतलाई चाहिँ अनौपचारिक रूपमा मात्रै राखिरहेर पनि हुँदो रहेनछ. किनभने के भन्थे ग्रामीण इलाकामा भने, दिदी यो त बचत सापट लग्या छ, मासु काटिसकेपछि किनेर लगेर पैसा नतिर्या जस्तो भयो, के गर्ने भनेपछि ओहो के गर्ने होला, यसलाई कसरी संस्थागत गर्ने होला त भनेर हामीले त्यति बेला 2048 सहकारी ऐन आयो, त्यसपछि महिलाको यो समूहहरूलाई चाहिँ 25 जना चाहिन्थ्यो, 25 जना उहाँहरूको नागरिकता पनि हुँदैन।

0: थियो, नाम पनि हुँदैन थियो, र नागरिकता त्यो महिलाहरूको बनाउनेदेखि गाविसमा गएर लिएर 25 जना भएर नारी चेतना सहकारीहरूमा दर्ता गर्न सुरु गर्यौँ। सबभन्दा पहिले चाहिँ नि काभ्रेमा गऱ्यौँ, त्यसपछि चितवनमा गऱ्यौँ, मकवानपुरमा गऱ्यौँ। त्यो आज ती संस्था चाहिँ हिजोको त्यो चोकमा बसेर कसैको पिँढीमा बसेर पैसा गनेको जस्तो होइन, अहिले त संस्था छ, नियम छ, नीति नियम छ।
1: कति नारी चेतना अन्तर्गत अहिले अभियानमा आबद्ध रहेर यहाँको नेतृत्वमा त कति महिलाहरू आबद्ध भयो, कतिवटा सहकारी छ,
0: विभिन्न ठाउँमा गरेर 25-26 वटा सहकारीहरू स्थापना भएका थिए। अहिले कोही चाहिँ एक आपसमा आफू मर्ज पनि भएका छन्, कसैलाई चाहिने मर्जरको नाममा अर्काले लडाई फकाई गरेर लगेको कारण पनि छ।
1: अनि कति महिलाहरू
0: अहिले करिब 30,000 भन्दा माथि महिलाहरू सहकारी र समूहमा गरेर एउटा पार्टी पोलिटिक्स भन्दा माथि एउटा संगठित भएका छन्, र उनीहरूले चाहिँ त्यो आत्मनिर्भरता, गरिबी निवारणको कुरा भनेर पैसा मात्रै गर्ने कुरा होइन कि सामाजिक इस्युजहरूमा कसैले कुटाइ खायो, कसैलाई हिंसा भयो र एउटा कुसंस्कारबाट माथि आउन पनि एउटा सामूहिक बोली भयो नि, र समुदायमा आधारित सहकारीहरूमा चाहिँ नि ती सबै समुदायका समस्याहरू, जलवायु परिवर्तनका कुराहरू, कसरी चाहिँ नि दिगो विकासका कुराहरू, यी सबै कुराहरू साथसाथै गएका छन्।
1: राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार रेडियो नेपाल सुनिरहनु भएको छ भने कार्यक्रम आजका नारी सुनाइरहेका छौँ, र कार्यक्रम आजका नारीमा महिला सवाललाई उठान गर्ने क्रममै र योगदान दिन सफल, सङ्घर्षसँगै सफलताको कथा कोर्न सफल महिला व्यक्तित्वहरूको जीवन अनुभव अनुभूति सुनाउने क्रममै आज हामीले आर्थिक सशक्तिकरणमा महिला विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौँ। सहकारीको सशक्त एक अभियन्ता, लेखक, अधिकार कर्मी, हामी अर्थशास्त्रीको रूपमा पनि चिन्छौँ प्रतिभा सुवेदीसँग, उहाँसँगको यो कुराकानीलाई फेरि पनि निरन्तरता दिँदैछौँ। यहाँले गाउँ गाउँमा गएर समुदाय स्तरमा रहेका हाम्रा आमा दिदी बहिनीहरूलाई समूहमा आबद्ध गर्दै बचत तथा ऋण सहकारीको जुन अवधारणा छ त्यसलाई अगाडि लाँदै गर्दा श्रम, रोजगार र उत्पादनमा विशेष यहाँहरूले आत्मनिर्भरतातर्फ डोराउनको लागि यो आयाम लिनुभयो। सहकारी ब्याङ्क भएर होइन, समूहमा श्रम, रोजगार र उत्पादनसँग जोडिनुपर्छ भनेर यहाँहरूले सुरु गर्नुभएको थियो होइन। यसको मूल्य, यसको महत्त्व एउटा छुट्टै छ नि त, यो श्रम, रोजगार र उत्पादन सँगै सहकारी, महिला सशक्तिकरणमा सहकारी, आर्थिक सशक्तिकरणमा सहकारीलाई जोडेर यहाँहरूले जुन कार्य गर्नुभयो यसबारे के भन्न सकिन्छ यो ग्रामीण समुदायमा महिला समूहको शक्तिलाई?
0: अब जस्तो हाम्रो देशमा यो आर्थिक उदारीकरण नीति आएको त धेरै वर्ष भयो
1: हजुर,
0: र अब त्यसपछि असाध्यै धेरै विकास भएको क्षेत्र भनेको वित्तीय क्षेत्र, ब्याङ्कहरूको स्थापना, सञ्चार क्षेत्रहरू एकदमै मौलाए। तर पनि आम महिलाहरूका लागि, विपन्नहरूका लागि चाहिँ ब्याङ्कको सेवा नपुगिसकेको स्थितिमा यो समुदायमा बचत समूहहरू र सहकारीहरूको चाहिँ धेरै ठुलो महत्त्व छ। किनभने त्यो भनेको के हो भन्दाखेरि मूलधारमा भएका ब्याङ्कहरू, वित्तीय संस्थाहरूमा पहुँच नभएकाहरूको लागि चाहिँ नि एउटा वैकल्पिक आर्थिक कारोबार गर्ने स्थान हो, र जसमा चाहिँ नि त्यो उनीहरूको जुन बचतका पैसा हुन्, जुन उनीहरूको पैसा हो त्यसमा चाहिँ नि ब्याङ्कमा चाहिँ नि एउटा सञ्चालकहरूको हातमा हुन्छ र बोनस पनि सञ्चालकहरूका बिचमा बाँडिन्छन्, भने समूह र सहकारीमा चाहिँ नि बोनस, फाइदा, सबै निर्णयका हकदारहरू चाहिँ नि त्यो समुदायकै सदस्यहरू हुन्छ। त्यसको एउटा एकदमै राम्रो पक्ष थियो,
1: नेतृत्व त नेतृत्व लिने क्षमताको पनि अभिवृद्धि भयो।
0: त्यो चाहिँ यस्तो, अब जस्तो अहिले तथ्याङ्क हेर्दाखेरि प्रारम्भिक सहकारीहरू करिब कृषि सहकारी समेत गर्दा 34,000 छन्, र त्यसमा चाहिँ नि 14,000 जति चाहिँ बचत ऋण सहकारी छन्, र अन्य बहुदेशीय सिपमूलक अरूहरू छन्, अनि 4,000 चाहिँ नि महिलाहरूको मात्रै सहकार, महिलाहरू मात्रैले सञ्चालन गरेका सहकारीहरू छन्,
1: 4,000
0: त्यसमा चाहिँ निर्णयमा महिलाहरू छन्, नत्र भने पुरुष र महिला भएका संस्था सहकारीहरूमा चाहिँ नि सदस्य मेजोरिटी आदि महिलाहरू छन्, तर निर्णयमा चाहिँ नि एउटा कोषाध्यक्ष अथवा उपाध्यक्ष त्यस्तो राखिदिया हुन्छ। तर अब महिलाहरूकोमा चाहिँ निर्णयमा महिलाहरूको सहकारीको साधारण सभामा चाहिँ मञ्चमा महिलाहरू धेरै नै देखिन्छन्, त्यो एउटा राम्रो छ। र यो सहकारी क्षेत्रमा चाहिँ नि महिलाहरूको सदस्यता धेरै नै छ, महिलाहरू सङ्गठित पनि भएका छन्, बाहिर आउन पनि सकेका छन्, आत्मनिर्भरतातिर पनि उन्मुख भएका छन्।
1: यी सँगै चुनौती पनि होला नि होइन? हजुर हजुर,
0: अब चुनौतीहरू एकदम धेरै छन्। जस्तो अब विभिन्न सरकारले व्यवस्था गरेका छ स्वरोजगार अथवा बजेटमै कति पैसाहरू छुट्याएको हुन्छ, सहकारीलाई एउटा तिन खम्बे अर्थनीति भनेर धेरै वर्षदेखि हाइलाइट गरिया छ। तर त्यो चाहिँ कहाँ जान्छ त त्यो छुट्याएको रकमहरू चाहिँ पहुँचवाला पार्टीगत हिसाबमा पुरुषका सहकारीहरूमा, त्यसमा चाहिँ महिलाहरूको सहकारीहरूमा चाहिँ ती अनुदानहरू एकदमै कम जान्छन्। उस्तै एकाले चाहिँ लिन सकेका छन्, धेरैले चाहिँ सकेका छैनन्। एउटा त्यतातिर चुनौती छ। अर्को चाहिँ कस्तो चुनौती छ भने अब महिलाहरू पनि अब हामीले काम गरेको सुरुमा त त्यत्रो सबैजना त शिक्षित थिएनन्, प्रौढ शिक्षा पनि सँगसँगै सञ्चालन गर्नु परेको थियो। अब कार्यकारिणी समिति एउटा हुन्छ, त्यो कार्यकारिणी समितिलाई नियमन गर्ने लेखा समिति हुन्छ, अब त्यो लेखा समितिकै महिलाहरू पनि त्यति दक्ष छैनन् कि कार्यकारिणी समितिलाई अनुगमन गर्न सकोस्। अब त्यो आउँदै आउँदै आउँदै गर्दा ती चुनौतीहरू बढ्दा बढ्दा बढ्दा देखिन थालेको छ। र त्यति मात्रै होइन, अब जुन पहिला सहकारी भनेको एउटा विपन्न कालीगर मजदुरहरूको लागि खोलिएको संस्था हो, अन्तर्राष्ट्रिय हिसाबमा यसको इतिहास यही छ। तर हामी कहाँ केही वर्ष यता चाहिँ कस्ता चुनौतीहरू थपिए भने सहकारी भनेको पनि ब्याङ्कहरू जस्तो सञ्चालन गर्न खोज्ने, अनि क्षेत्र पनि अब महिलाको त आवागमन पनि एउटा गाविस अहिले नगरपालिकै कत्रो एरिया उ गरेका छ, एउटा नगरपालिकामा एउटा सहकारी हुँदासम्म त त्यो अफिसमा सधैँ आउने जाने हेर्ने गाह्रो छ भने अहिलेका ठुला भनिने सहकारीहरू चाहिँ नि एउटा जिल्ला दुईटा जिल्ला तिनटा जिल्ला कभर गरेको सहकारी त्यो हुँदै होइन, त्यो हुनु हुने नै होइन।
1: अब यो चुनौतीको समाधानको पाटो खोज्नु खोजिराखेको होला होइन, समाधानको पाटो चाहिँ के हुन सक्छ यो चुनौतीलाई समाधान?
0: यो समाधानको पाटो जस्तो ऐन 48 आयो, 48 आइसकेपछि नियमावली 49 आयो, अनि त्यसपछि 67 सालतिरदेखि सहकारीमा समस्याहरू देखिन थाले, कहिले कोही भागे भने सुनिन थालियो, कहिले के सुनिन थालियो, त्यो समग्रमा त सबैलाई पर्छ नि त। अनि त्यो सुनिसकेपछि अर्को ऐन फेरि आयो, नियमावली फेरि आयो, तर यहाँ के भयो भने नियमनकारी निकाय जस्तो अब बोर्ड छ, महासङ्घ छ, रजिस्ट्रारको कार्यालय छ, तर ती ठुला भनिने सहकारीहरूलाई चाहिँ नियमन नै भएन। समस्याग्रस्त सहकारीहरू कहाँ धेरै छन् भने काठमाडौँमा, काठमाडौँमा धेरै सहकारीहरू घरै पिच्छे 4-5 साइन बोर्ड देख्नमा आउँछ। अब त्यस्तो त कुनै मर्ज हुनुपर्छ भने हुनु पर्यो, तर यहाँ के भइदियो भने ब्याङ्कहरूलाई सरकारले कि क्यापिटल पुँजी बढाऊ कि मर्ज हो भनेर नीति ल्यायो, सहकारीका अगुवाहरू पनि सबै सहकारी पनि मर्ज हुनुपर्छ, ठुलो हुनुपर्छ भन्ने कन्सेप्ट नभए त्यो एकदम गलत, त्यो सुरुवात भयो।
1: हजुर, अब हामी यो आर्थिक सशक्तिकरणमा महिलाको कुरा आउँदाखेरि सहकारी जोडिएर आयो होइन विषयगत हिसाबले, र यसमा यहाँले भने जस्तै अब 34,000 सहकारीमा विषयगत भनौँ न
0: 14,000 छन्, त्यसमै अहिले समस्या आएका छन्।
1: हजुर, यसमा चाहिँ विषयगत हाम्रो दिदीबहिनीहरूको सहकारीले एउटा उदाहरणीय कार्य पनि गरेर देखाएको छ, सबैभन्दा बढी पुरस्कृत हुनेमा महिलाद्वारै सञ्चालित सहकारीहरू पनि परिरहेका छन्। र यसरी हेर्दा साना किसान, कृषि सहकारी, स्वावलम्बी सहकारी, महिलाहरूको विभिन्न आर्थिक पक्षसँग जोडेर महिलाहरूले नै सञ्चालन गरेको सहकारी पनि छ, जुन सहकारीले उदाहरणीय कार्य पनि गरिरहेको छ भनिन्छ होइन। यसमा चाहिँ यहाँले यो लामो समयसम्म उहाँहरूलाई नेतृत्वदायी भूमिकामा यहाँ रहँदा अथवा विभिन्न गाउँ गाउँमा पुगेर त्यो समुदाय स्तरमा ती दिदीबहिनीहरूको आर्थिक सशक्तिकरणलाई नजिकबाट हेर्नुभएको छ नि होइन, साँच्चै कसरी आर्थिक सशक्तिकरणको भूमिका निर्वाहमा होइन त्यो कसरी
0: डोर्याउन सकियो भने तपाईँहरूको आवश्यकता नै के हो भन्यो भने उहाँहरूलाई 2-4 पैसा हातमा नहुने, अब माइती मावली गएको बेलामा टिका लगाएर पाएको पैसाले यसो हामीलाई चुरा धागो किन्नुपर्ने, हामीलाई त हातमा पैसै छैन भन्ने त एकदम आउने। अनि तपाईँहरूको हातमा चाहिँ कसरी पैसा हुन्छ त भन्दाखेरि तपाईँहरूसितै भएको पैसालाई कतै पनि दुरुपयोग गर्नु भएन, बरु चियै खान पनि खर्च नगरेर बचाउन सुरु गर्नु पर्यो भनेर सुरु गरे हो। म एउटा यहाँ उदाहरण दिन लायक बछौली नारी चेतना बचत तथा ऋण जहिले पनि पुरस्कृत भइरहेछ, आज त्यहाँ 32 करोडको परिचालन भइरहेछ, जबकि हिजो त्यहाँ बछौलीले रत्नगर नगरपालिकामा पर्छ, त्यहाँ छ र चितवनमा हो र सबभन्दा नजिकै अब राम मन्दिर नारी चेतना कपनमा नै एउटा सफल महिलाहरूको सहकारी छ, बुढा नीलकण्ठ नगरपालिकाले पनि सहयोग गरिरहेछ। अहिले चाहिँ महिलाको सहकारीहरूलाई जुन स्थानीय निकाय स्थापना भयो हामीले सुरु गर्यौँ, हामीले चाहिँ उहाँहरूलाई बाटो नै देखायौँ डोरायौँ। सहकारी भनेको स्वायत्त स्वतन्त्र संस्था हो, त्यहाँ आफै चल्ने मेकानिजम हुन्छ र त्यो एकाकी रूपमा चाहिँ त्यो सफल हुँदैन, त्यहाँ लगातार अन्तर्क्रिया लगातार ट्रेनिङ लगातार क्षमता विकासका कुराहरू हुँदै गयो भने चाहिँ नै हिजो 25 रुपियाँ हातमा नहुने महिलाहरू चाहिँ आज चाहिँ हामी 1 करोडको परिचालन भएको छ, मैले ऋण लिएर छोरीलाई पढाइरहेको छु। पहिले सहकारीका अगुवाहरूले शैक्षिक ऋण पनि लिन हुँदैन भन्थ्यो, मैले किन हुँदैन ऋण, छोराछोरी पढाउनलाई पैसा ऋण लिनु हुँदैन, लिनुपर्छ, उत्पादक भएन अरे, आफूहरू चाहिँ ठुला सहकारी गरेर सबै घर जग्गामा लगानी गरेर डुबाइरहेछन्, महिला सहकारीलाई चाहिँ शिक्षामा खर्च गर्न पनि हुँदैन भन्थ्यो। तर आज कति एक्जाम्पल छ कि मैले छोरीलाई पढाइरहेको छु, मैले छोरालाई पढाइरहेको छु, मेरो छोरी इन्जिनियर हुन आँटी मेरो छोरालाई डाक्टर पढाइरहेको छु, अनि यस्तो धेरै धेरै कथाहरू चाहिँ हेर्नलाई चाहिँ 30 वर्ष लाग्दो रहेछ। अनि हामीले चाहिँ नि 5 वर्षसम्म स्थापना भए पहिले त बचत समूहलाई स्थापना गर्ने प्रविधि नै सिकाउनु पर्यो, सहकारी के हो किन हो सेयर के हो त्यसको मालिक कसरी हुने हो त्यो सबै सिकाएर 5 वर्षसम्म चाहिँ क्लोज उहाँहरूलाई हेर्दाखेरि उहाँहरू राम्ररी हिँड्न सक्नुहुँदो रहेछ।
1: महिलाहरू सहकारीसँग जोडेर महिलाहरूको आर्थिक पाटोलाई हेर्दाखेरि कृषि होइन पशुपालनसँग पनि जोडिएको देखियो नि त, उत्पादनमूलक कार्यसँगै उत्पादन रोजगार र श्रमसँग जोडेर हेरेको देख्यो। ती गाउँ गाउँमा समूहमा आबद्ध भएको हाम्रो दिदी बहिनीहरूको आर्थिक सशक्तिकरणमा कृषि पशुपालन होइन रोजगार कसरी
0: यसरी पहिला त धेरै चाहिँ कृषिमै लगानी हुन्थ्यो किनभने उयो हाम्रो जीवन पद्धति नै कृषि जस्तो भयो, बाँच्ने बाटो नै कृषि भयो। अनि त्यसपछि बिस्तारै गएर विभिन्न अब कसैले पसल खोल्नु भएको छ, कसैले माछा पोखरीहरू सञ्चालन गर्नुभएको छ, कसैले टेलरिङहरू गर्नुभएको छ र अब यतिसम्म पनि गरेका छन् कि अहिले महिलाले चाहिँ नि कसैको जग्गा जसको जग्गा छैन उसले लिजमा जग्गा लिने त्यो लिजमा खेती गर्ने र त्यो खेती गरिसकेपछि उहाँहरूले घर अडेरी जोडेका कुराहरू पनि छन् भने अहिले चाहिँ वैदेशिक रोजगारीका लागि पनि उहाँहरूले लिइरहनु भएको छ ऋणहरू, हामीले नलिउँ भन्न सक्दैनौँ किनभने यस्तो हावा छ कि विदेश जाने वैदेशिक रोजगारमा आफ्नो छोराछोरीलाई श्रीमानलाई पठाइरहनु भएको छ र कति ठाउँमा चाहिँ महिलाहरूले पहिला त महिलाहरू चाहिँ कृषिका सहयोगिनी मात्रै हुन् भनेर हेरिन्थे भने अहिले यो आर्थिक कारोबारमा महिला संलग्न भएपछि महिलालाई चाहिँ नि एउटा घरको कमाई पुरुषलाई पनि सहयोग भएको छ र पुरुषलाई पनि घर सञ्चालन गर्न सजिलो भएको छ भने महिलाहरू पनि सम्मानित पनि भएको छन्।
1: हजुर, यो आर्थिक सशक्तिकरणको पाटोमा महिलाहरूले जुन एउटा समूहमा आबद्ध हुनुहुन्छ होइन, आमा समूह दिदी बहिनी समूह स्वावलम्बी समूह कृषि समूह हुँदै गर्दा त्यो समूहमा उहाँहरूको मुख्य उहाँहरू सशक्तिकरण हुने आफ्नो समस्याहरू पुकाउने जस्तो हिंसा न्यूनीकरण रोकथाम हुने त्यो समूह मार्फत हुन्छ नि, अनि त्यो सबै कुरा भएपछि आर्थिक पाटो जोडिन्छ, आर्थिक पाटोले फेरि यता हिंसा न्यूनीकरण र रोकथाममा पनि जोड्छ, त्यो समूहमा आफ्नो दिदी बहिनीहरूले कसरी आफ्नो कुरा फुकाउनु हुँदैन
0: अन्तर सम्बन्ध, पहिला त हामीसँगै पनि उहाँहरूले भन्नु नथ्यो जस्तो हामीले समुदायमै नै महिलाको भूमिका के हामी कसरी प्रस्तुत हुने हामीले पुरुषसँग झगडा गरेर मात्रै हामी सफल हुने होइन हामी कसरी कोप गरेर जाने र अब महिलाहरूले चाहिँ कति बाटोसँग गर्नुहुन्थ्यो भने पहिला त सेभिङ्स थोरै हुन्थ्यो, अब 5 जना हुनुहुन्छ एउटा समूह भने 5 जनाले ऋण लियो 2 जनालाई लगानी गर्न दियो, त्यो सँगसँगै काम गर्दा गर्दै अहिले महिलाहरू यति मजाले पैसा उठाउनुहुन्छ अनि भ्रमण हिँड्नुहुन्छ एक ठाउँबाट अर्को ठाउँको सहकारी, त्यो आफ्नो आफ्नो समूह मात्रै अन्तर सम्बन्ध छैन कि विभिन्न ग्रुपसँग पनि एक अर्कासँग पनि सिकिरहनु भएको छ। अनि अब एउटा अर्को राम्रो पाटो चाहिँ महिलाहरू समूहमा आउने के रहेछ भने अब ब्याङ्कमा त 50 वर्षभन्दा माथिलाई त लोन दिँदैन, समूह र सहकारीमा चाहिँ नि त्यो एजको उमेरको हदबन्दी पनि लागू हुँदो रहन्छ, जति वर्षकोले पनि बचत पनि राख्न पायो, ऋण पनि लिन पायो, अनि अनि पाएको सदस्यहरू पनि त्यत्तिकै हुनुहुन्छ, अनि उहाँहरूलाई चाहिँ भ्रमण धार्मिक स्थलहरूमा लैजाने कि बालबालिकालाई भयो भने बालबालिका मुखी काम गर्ने बाल सदस्यहरू पनि त्यत्तिकै छन्, अनि वृद्ध वृद्धाहरू पनि त्यत्तिकै सदस्य छन्,
1: उहाँहरूको जीवनमा चाहिँ आएको एउटा
0: परिवर्तनहरू चाहिँ त्यस्तो उहाँहरूको आवागमन चाहिँ एकदम वृद्धि भएको छ।
1: आज आर्थिक सशक्तिकरणमा महिला विषयमा कुराकानी गरिरहँदाखेरि हिंसा न्यूनीकरणमा महिला नेतृत्वमा यो आर्थिक सशक्तिकरणको अन्तर सम्बन्ध चाहिँ कसरी रहेको हुन्छ?
0: यसको एकदम धेरै कुराहरू अन्तर सम्बन्धी छ। अहिले मैले भने नि पैसा भयो भने बच्चाहरू स्कुल गए, भान्सामा राम्रो खाना पाक्यो, अब कृषिमा उन्नति भयो भने बजार बजार बेच्न गए, हातमा पैसा भयो, अनि त्यसपछि घरमा त्यसरी एउटा महिलाले चाहिँ हिजो एउटा सहयोगिनी मात्रै भएर बस्या महिलाले चाहिँ आर्थिक कारोबारै कति ठाउँमा त पुरुषहरूलाई महिलाले महिला मात्रै हुनुहुन्छ हामीहरूको चेतना सहकारीमा, अनि महिलाले ऋण लिने हुनुभयो, पुरुषले व्यवसाय आफ्नो श्रीमानलाई व्यवसाय गर्न पनि उहाँहरूले दिनुभएको छ भनेपछि अब त्यहाँ गरिबीमा चाहिँ धेरै झै झगडा आर्थिक विपन्न मा चाहिँ नि धेरै समस्याहरू त्यसरी अन्तर सम्बन्धी छ हरेक कुरा। पहिला हामीले काम गर्न निस्किँदाखेरि कहिलेकाहीँ हामी कस्तो हुन्थ्यौँ भने ओहो के भएका यो महिलाहरू, यिनीहरू चेलीबेटी बेचबिखनको कुरा पनि यिनीहरू नै गर्छन्, बाढी पहिरोको कुरा पनि यिनीहरू नै गर्छन्, बचत ऋणको कुरा पनि यिनीहरू नै गर्छन्। एकदम स्पेसलाइज भएर एउटा विषयमा पो एउटा संस्थाले काम गर्ने भन्दा हो कि त भनेर अल्मलिन्थ्यो नि, अब त होइन, एकदम अन्तर सम्बन्ध छ। केले प्रमाणित गर्यो? बेजिङ सम्मेलनले विश्व चौथो विश्व महिला सम्मेलनसम्म आइपुग्दा किन 12 बुँदा अगाडि आए? किन भन्दा गरिबी पनि हट्नुपर्छ, शिक्षा पनि पाउनुपर्छ, शक्ति संरचनामा पनि महिलाहरू हुनुपर्छ, हरेक विषय चाहिँ नि एकदम एकअर्कामा अन्तर्निहित छ भन्ने कुरा प्रमाणितै भइसक्यो। अब त महिलाको मुद्दा के हो भनेर खोजिरहनै पर्दैन, पहिचान भइसक्यो
1: भइसकेको छ। र यसरी हेर्दाखेरि कुनै पनि घरको हाम्रो दिदी बहिनीहरूको हिजोको अवस्था र आजको अवस्था, आर्थिक सशक्तिकरण हुने बित्तिकै उहाँहरूको जीवनमा आएको परिवर्तनलाई पनि यहाँले नजिकबाट देख्नु भएको छ नि, होइन? हिजो विभेदमा पर्नु भएको थियो भने आज अर्को आफू जस्तै दिदी बहिनी विभेदमा नपरुन् भन्ने ठाउँमा उहाँहरू हुनुहुन्छ। यस्तो धेरै अनुभवहरू उदाहरणहरू छन्
0: के रहेछ भने महिलाले अब आफै भिडे 25-20 वर्ष लागेर आफ्नो हातमा कमाइ गरे भने त्यो कमाई सदुपयोग हुँदो रहेछ। अब अहिले अर्को एउटा समस्या आएको छ, पुरुषहरू वैदेशिक रोजगारमा गए, पैसा पठाए, श्रीमतीहरूसँग पैसा छ भने घर छोडेर सहरमा आए, छोराछोरी पढाउन बसे, अर्काले उनीहरूलाई एक्सप्लोइट गरेका छ। तर जो महिलाले चाहिँ आफै आफ्नो मेहनतले आफ्नो खुट्टामा टेकेर कमाइराखेका छ उसले चाहिँ त्यसरी त्यो मिसयुज पनि गर्दो रहेछ पैसाको, उसले त्यसको महत्व एकदम बुझ्या हुँदो रहेछ। मैले त्यो एउटा अन्तर पाएँ। पहिला त म अहिले बछौली नारी चेतनाको एक्जाम्पल दिनेछु, त्यहाँकै बहिनीहरू पनि विदेश गएका थिए, विदेश गए, कतिजना गए, गएपछि नै होइन आफ्नै ठाउँमा काम गरे पनि हुने रहेछ, हामी किन विदेश आउने भनेर फर्केर व्यवसाय गरेका महिलाहरू पनि छन्। जब हातमा पैसा भएपछि उनीहरूले घर परिवारकै एउटा उन्नति हुँदो रहेछ, छोराछोरीहरू स्कुल गए, शिक्षामा पहुँच भयो, स्वास्थ्यमा पहुँच भयो, आफ्नै कुराहरू पनि गर्न सक्ने भए। नत्र त पहिला त अब समूह हुन्थ्यो, ब्याङ्कमा पैसा राख्न लानु भनेर भन्थ्यौँ, हामीले हातमा नराख्नु, एउटा भाउचर भर्न आउँदैन थियो, अनि ब्याङ्कको मान्छेहरूलाई भाउचर भर्न नआउनेले किन चाहिँ यहाँ पैसा राख्न आउनु पर्यो भन्थे ती महिलाहरूलाई। आज जुन सहकारीले 32 करोड चलाइरहेछ, आफैले गरिरहेछन् सबै, भन्दाखेरि तपाईँहरूले यहाँ किन जागिर खाएको, ल हाम्रो भाउचर भरिदिनुहोस् भन्ने महिलाहरू पनि छन्। अब एउटा सानो कुरा हो तर मान्छेको आत्मविश्वासमा विकास हुँदो रहेछ, आफैले गरेपछि आफैले सञ्चालन गरेपछि चाहिने महिलाहरूको आत्मनिर्भरतातर्फ जाँदाखेरि चाहिँ परिवारको पनि विकास हुँदो रहेछ।
1: हजुर, पक्कै पनि एउटा सार्थक जीवन जिउनको लागि, आत्मनिर्भर जीवन जिउनको लागि, स्वावलम्बी हुनको लागि र विभेद र हिंसा बाट स्वतन्त्र भएर बाँच्नको लागि, हिंसामा नपर्नको लागि पनि आर्थिक सशक्तिकरण एउटा सशक्त पाटो हो महिलाको, होइन? यही आधारमा भन्नुपर्दा पनि आज कार्यक्रम आजका नारी सुनिरहनु भएका हाम्रा दिदी बहिनीहरूलाई के सल्लाह के सुझाव दिन चाहनुहुन्छ?
0: जस्तो महिलाहरू अब मेजोरिटी महिलाको हामीले कुरा गर्नुपर्छ, अब थोरैले त मौका पढ्ने विश्वविद्यालयमा पढ्ने यो सबै पाएको छन्, धेरै महिलाले पाएको छैनन्, तर चाहिँ नि आफ्नो क्षेत्रबाट आफूले सकेको अर्थोपार्जन गर्ने काममा पनि लाग्नुपर्छ, व्यवसाय पनि गर्नुपर्छ, त्यसमा चुनौतीहरू आउँछन्, तर हिम्मत चाहिँ नहारिकन लागिरह्यो भने, धैर्यसँग लागिरह्यो भने चाहिँ सफलता पाउन सकिन्छ। तर आजको भोलि नै त्यसको प्रतिफल चाहिँ पाइँदैन, आजको भोलि नै सबै त खोजेर चाहिँ सम्भव हुँदैन।
1: हाम्रो दिदीबहिनीहरूलाई आर्थिक सशक्तिकरणमा अगाडि बढ्नको लागि आज कार्यक्रमबाट के सन्देश, सल्लाह, सुझाव दिन चाहनुहुन्छ? अर्थशास्त्रीको हिसाबले पनि होइन, सहकारी एउटा अभियन्ताको नाताले पनि।
0: मैले त अब जीवन नै महिला समूह, बचत समूहहरू, महिलाको आत्मनिर्भरताका लागि र महिलाका विविध सामाजिक कामहरूमा लगाएँ, र मैले के सिकेँ भन्दाखेरि आफूले आफ्नो ठाउँमा जे सकिन्छ त्यो व्यवसाय गर्ने, त्यो व्यवसायलाई चाहिँ नि आफ्नो नजिकको समूहबाट कहाँबाट हुन्छ कहाँबाट बचत पनि गर्ने, ऋण पनि लिने, र त्यसलाई नै अगाडि बढाउँदै लैजाने। महिलाहरू चाहिँ जहाँ हुनुहुन्छ तपाईँहरू आफ्नो समूहमा आउनुहोस्, बचत गर्नुहोस्, र तपाईँको छेउछेउमा सहकारीहरू छन् अब ती आफ्नो सहकारीहरूलाई चाहिँ राम्रोसँग सञ्चालन गर्नुहोस्, र व्यवसाय गरेर आफ्नै खुट्टामा टेकेको जस्तो चाहिँ केही पनि हुँदैन, र आफूसँगै भएको जस्तो चाहिँ केही पनि हुँदैन, र परेको बेलामा आत्मविश्वाससँग अगाडि बढ्न पनि सकिन्छ।
1: हजुर, हिंसामा नपर्नको लागि, हिंसा रहित जीवनको लागि, आत्मनिर्भर जीवनको लागि, स्वावलम्बी जीवनको लागि, सम्मानजनक जीवनको लागि पनि हामी आफै खट्नु परेको छ, हामी आफै लागि पढ्नु परेको छ, आफूसँगै आफ्ना सन्तानको भविष्यको लागि पनि आर्थिक सशक्तिकरणमा सबल हुनको लागि हाम्रा दिदीबहिनीहरू अगाडि बढ्नै परेको छ, होइन?
0: हजुर,
1: आजको यो कुराकानी गर्दै गर्दा, आर्थिक सशक्तिकरणको कुरा गर्दै गर्दा, यो आर्थिक सशक्तिकरणमा नेपाली महिलाको अहिलेको अवस्था हेर्नुपर्दा चाहिँ यहाँको विश्लेषणमा, यहाँको विचारमा कसरी हामीले समीक्षा गर्न सक्छौँ?
0: मैले कसरी भने, एकातिर हामीले कम्युनिटी समुदायमा यी समूहहरू उजागर गर्दै गठन गर्दै काम गऱ्यौँ भने राष्ट्रिय लेभलमा सबै महिला सङ्घ संस्था अगाडि आएर महिलाहरूको पैतृक सम्पत्तिमा अधिकारका कुराहरू, जमिनमा महिलाका अधिकारका कुरा, विगतको तुलनामा महिलाहरू धेरै अगाडि आएका छन्। अब कति चाहिने विशेष प्रावधान राखेर पनि निजामती प्रहरी जताततै महिलाहरूको संलग्नता पनि बढेको छ, र राजनीतिमा पनि एउटा प्रावधानका कारण नै सहभागिता राम्रो भएको छ। तर चाहिँ नि जस्तो स्थानीय लेभलमा यति व्यापक महिलाहरू हुनुहुन्छ, तर उहाँहरूको दक्षता र क्षमता वृद्धि गर्यो भने उहाँहरूको सहभागिता प्रभावकारी हुन्छ। आर्थिक सशक्तिकरणको पाटो केही वर्ष यता आएर पहिलाको तुलनामा आशा लाग्दो छ, भएको उपलब्धिहरूलाई कायम राख्नु चाहिँ एकदम जरुरी देख्छु मैले।
1: आर्थिक सशक्तिकरणको पाटोमा आशा लाग्दो स्थिति छ भनौँ न, होइन?
0: हजुर,
1: आज कार्यक्रममा उपस्थित रहेर समय दिएर जुन विचार, जुन अनुभव हामी माझ, हाम्रा आदरणीय श्रोता माझ राखिदिनु भयो, यसको लागि प्रतिभा म्याम, यहाँलाई रेडियो नेपाल परिवारको तर्फबाट धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद।
1: आजका नारीको आजको श्रृङ्खलामा हामीले नेपालका ग्रामीण महिलाहरूको आत्मनिर्भरता र आर्थिक सशक्तिकरणको क्षेत्रमा योगदान पुर्याउँदै आउनु भएको र सहकारीको एक अभियन्ता, उहाँलाई हामी अर्थशास्त्रीको रूपमा पनि चिन्छौँ, लेखक, अधिकार कर्मी, नारी चेतना केन्द्रको संस्थापक साथै संस्थापक अध्यक्ष प्रतिभा सुवेदीसँग आर्थिक सशक्तिकरणमा महिला सवालमा केन्द्रित रहेर भएको यो कुराकानी, यो भेटवार्ता यहाँहरू माझ राख्यौँ। अर्को साता फेरि महिला सवालका विविध विषयलाई उठान गर्ने क्रममै अर्को कुनै नयाँ विषय यहाँहरू माझ राख्नको लागि हामी उपस्थित हुने नै छौँ। आजको लागि भने कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट चन्दा विष्ट पनि विदा माग्छु। हाम्रो कार्यक्रम यहाँहरूले सुनिरहनु भएको छ भने कार्यक्रमप्रतिको सल्लाह सुझाव र प्रतिक्रियाको लागि हामीलाई यहाँले इमेलबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारीसँगै कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलाबाट

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 18 गते बिहिबार, आषाढ कृष्ण पक्ष द्वितीय तिथि, तदनुसार जुलाई 2 तारिक सन् 2026, नेपाल सम्बद 1146, तछला गा द्वितीय। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी रमा ढुङ्गाना अनि म नरहरि नेउपाने। सदा झैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुनायो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम। त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुनाउनेछौ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 समय हो अखबार कार्यक्रमको, 6:30 सुन्नुहुनेछ अन्तर संवाद कार्यक्रम, 7 बजे सुनाउनेछौ समाचार, समाचारपछि 7:25 वैदेशिक रोजगारी कार्यक्रम प्रसारण गर्नेछौ, 7:40 करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौ, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, समाचारपछि 8:15 सुशासन र समृद्धि कार्यक्रम प्रसारण गर्नेछौ, 8:45 करिब 9 बजेसम्म हामी यहाँलाई जागरण गीत सुनाएर मनोरञ्जन गराउनेछौ, 9 बजे सुनाउनेछौ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौ नागरिक शिक्षा कार्यक्रम, नागरिक शिक्षा कार्यक्रम पछि 10 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि करिब 10:05 लोकलहरी कार्यक्रम प्रसारण गर्नेछौ, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम, यसपछि सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम, सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, भाग्य भन्दा पनि बलवान केही छ? सुन्दर प्रश्न छ, भाग्य भन्दा बलियो केही छ कि छैन? पहिलो कुरा त यो बुझौँ, भाग्य केले भन्दछ? हाम्रो भाग्य हाम्रो कर्मले बनाएको हुन्छ। कर्म गरेपछि कर्मफल भोग्नै पर्छ। मैले गरेको कर्मको परिणाम अर्कोले भोग्दैन, मैले भोग्नुपर्छ। मैले आगोमा हात हालेँ भने अर्कोलाई पीडा हुँदैन, मलाई नै हुन्छ। मेरै हात पोल्छ, मलाई नै दुख्छ। एउटाले कर्म गरेर अर्कोले फल भोग्न मिल्दो रहन्छ। हामी धेरै कुराहरू, मेरो मेहनतको कमाइ कसैले खाइदियो, कसैले लुट्यो भन्छौँ। लुट्न सक्दैन कसैले, असम्भव हुनै सक्दैन। त्यो पैँचो लिएको तिरेको होला अथवा पैँचो लगाएको होला, त्यति मात्रै हो। कर्मफल अकाट्य छ। मेरो हातमा मैले चिमोट्ने कर्म गरेँ भने अर्कोलाई दुख्दैन, मलाई दुख्छ। आगोमा मैले हात हालेँ, अर्कोलाई पोल्दैन, मलाई नै पोल्छ। कर्मफल अकाट्य छ। तर पनि यो कर्मफल भन्दा पनि बलियो केही छ कि? प्रश्न उठ्न स्वाभाविक हो। सामान्यतया हेर्दाखेरि कर्मफलभन्दा बलियो केही पनि देखिँदैन। जे कर्म गर्यो त्यो भोग्न पर्छ, र हाम्रो भाग्य त्यसैले बनाउँछ। आजको कर्म भोलिको भाग्य, हिजोको कर्म आजको भाग्य। किनभने कर्मफल अहिलेको अहिले पाइन्न। केही कर्मफल अहिले गर्यो अहिले पाइन्छ, केही चाहिँ अहिले गर्यो भोलि पाइन्छ। हिजोको मेहनतको कमाइ आज हामी खाइराखेका छौँ, आजको मेहनतको भोलि खान्छौँ, स्वाभाविक छ यो। यसैलाई हामी भाग्य भन्छौँ। भाग्य कसैले बनाउने होइन, भावीले लेखिदिने होइन। लेख्ने मान्छेलाई के दुश्मनी छ र कसैको भाग्य नराम्रो लेख्नलाई? कसैको चाहिँ राम्रो भाग्य लेख्ने, कसैको नराम्रो लेख्ने, यस्तो पक्षपात किन गर्ने र? कसको के बिगारिदिया छ र? त्यस्तो होइन, हाम्रो कर्म नै हाम्रो भाग्य भन्छ। त्यही भएर राम्रो कर्म गर है, शुभ कर्म गर। शुभ कर्म गर्यो भने स्वर्ग पाइन्छ, वैकुण्ठ पाइन्छ भने। स्वर्ग वैकुण्ठ भने के हो? राम्रो भाग्य। भाग्य राम्रो भयो, अब मैले गरेको राम्रो कर्मको फल राम्रो भोग्छु। राम्रो कर्म गरेँ, राम्रो फल आयो, वैकुण्ठ भयो, स्वर्ग भयो। नराम्रो काम गरेँ, नराम्रो फल आयो, नर्क भयो, दुःख पाइयो। यति त हो नि, नराम्रो काम गरेँ दुःख पाइँदो रहेछ नर्क, राम्रो काम गरेदेखि सुख पाइँदो रहेछ स्वर्ग। र राम्रो काम गरेपछि राम्रै फल आउँछ, हामी सबैलाई थाहा छ। यही नै भाग्य हो। तर यो कर्म फल भन्दा पनि अथवा भाग्य भन्दा पनि बलियो केही छ? एउटा कुरा छ, सबैभन्दा बलशाली भाग्य भन्दा पनि बलियो, भाग्यलाई पनि परिवर्तन गर्न सक्ने सामर्थ्य राख्छ, त्यो हो संकल्प शक्ति। संकल्पवान भयो व्यक्ति, उसले भाग्यलाई परिवर्तन गर्छ। संकल्पवान व्यक्तिले जे चाह्यो त्यो गरेर छोड्छ। हो, उसको भाग्यमा छैन भने अवरोधहरू धेरै आउँछन्। उसको कर्मफलको विपरीत छ भने धेरै अवरोधहरू आउन सक्छन्, तर संकल्पवान व्यक्तिको लागि कुनै अवरोधले रोक्न सक्दैन। संकल्प शक्ति यति बलियो हुन्छ नि, भनिन्छ संकल्प लिएको व्यक्तिले संकल्प पुरा नगरुन्जेल काल पनि लिन आउन सक्दैन। समय पनि पर्खेर बस्नुपर्छ, यमराज पर्खेर बस्नुपर्छ, र पर्खेका इतिहास छ, कालले पनि पर्खेर बसेको इतिहास छ। भीष्म पितामह बाणले हानेर मरिसकेका थिए, उनको शरीरमा कुनै ठाउँै थिएन जहाँ बाणले नछेडेको होस्, वार पार भइसकेका थियो, र पनि उहाँले मर्दा मर्दै विचार गर्नुभयो, ओहो सूर्य दक्षिणायनमा छ, सूर्य उत्तरायण नलागिकन म मर्दिनँ। सङ्कल्प गर्नुभयो उहाँले, जबसम्म सूर्य उत्तरतिर जाँदैनन् तबसम्म म मर्दिनँ। गर्मी महिनामा सूर्य उत्तरायण हुन्छन्, जाडो महिनामा दक्षिणायन हुन्छ। दक्षिणतिर बढी घाम लाग्छ जाडो महिनामा, गर्मी महिनामा उत्तरपट्टि बढी घाम लाग्छ। उहाँले उत्तरपट्टि लागुन् सूर्य अनि मात्रै म मर्छु, त्यो बेलासम्म मर्दिनँ भन्नुभयो, सङ्कल्प गर्नुभयो, र बाणले जतिसुकै शरीरलाई छेडे पनि मर्नु भएन, काल पनि पर्खेर बस्नु पर्यो। जब सूर्य उत्तरायण लाग्यो अनि मात्रै उहाँ मर्नुभयो। सङ्कल्प शक्ति यति बलियो हुन्छ, भाग्यलाई पनि पर सारिदिन्छ सङ्कल्प शक्तिले। त्यसकारण एउटै काम गरौँ, सङ्कल्प शक्ति बढाउँ। भाग्य बनाउन सकिन्न, बनिसक्यो बन्यो, किनभने आजको भोग हिजोको कर्म हो। अब हिजो गइसकेका कर्मलाई सुधार्छु भनेर मिल्छ र? त्यो त जे गरियो गरियो, पाप गरियो धर्म गरियो गरिसक्यो सिकियो, सकिएको कुरालाई बितिसकेका कुरालाई मिलाउन मिल्दैन। त्यसकारण भाग्य सच्याउन मिल्दैन, भाग्य त जस्तो भयो भयो, तर सङ्कल्प शक्तिलाई प्रयोग गरेर भाग्यको परिणाम जे छ त्यसलाई निस्तेज गर्न सकिन्छ, त्यसलाई कमजोर बनाउन सकिन्छ, नराम्रो भाग्य थियो राम्रो बनाउन सकिन्छ। यो सङ्कल्प शक्ति सर्वाधिक महत्त्वपूर्ण शक्ति, कर्मको शक्तिभन्दा महत्त्वपूर्ण शक्ति सङ्कल्प शक्ति, किनभने प्रत्येक कर्म सङ्कल्पले गराउँछ। सङ्कल्पहीन व्यक्तिले कुनै ठुलो कर्मै गर्न सक्दैन, कामै गर्न सक्दैन। जोसँग सङ्कल्प छ उसले मात्रै काम गर्छ, र भाग्य भनेको कर्मफल हो, कर्मको परिणाम हो, र जसले कर्मलाई नै परिवर्तन गर्छ त्यसले फललाई पनि परिवर्तन गर्छ। त्यो भाग्यलाई परिवर्तन गर्न सक्ने शक्ति हाम्रो सङ्कल्पमा छ। त्यसकारण कुनै पनि काम गर्नुभन्दा पहिला सङ्कल्प गर्नुपर्छ। हाम्रा ऋषिहरूले त विधि बताएका थिए, हाम्रा पूर्वजहरू त अत्यन्तै ठुला वैज्ञानिक थिए, कस्तो गहिरो कुरा बताए। केही पनि काम गर सङ्कल्प गरेर गर, बिना सङ्कल्प काम नगर भने। जे पनि म काम गर्छु बिना सङ्कल्प गर्नै हुन्न। सङ्कल्प गर्ने कस्तो कडा विधि दिए भनिन्छ, तामा छोएर झुटो बोल्नुहुन्न भन्ने मान्यता छ। तर त्यहाँ के गरे, तामाको भाँडोमा पानी राखेर जौ तिल कुश राखेर, जौ तिल कुश समाउ, तामाको भाँडोमा पानी समाउ, अनि सङ्कल्प गर म यो काम गर्छु गर्छु गर्छु भन। कस्तो कडा सङ्कल्प गराएको होला। अब पुरा नगरी सुख, तामाको भाँडोमा जौ तिल कुश लगाएको छ, समात्या छ, अनि गर्छु भनेको छ, अब नगरेर भयो? कुनै पनि हालतमा पुरा गर्नु पर्यो। अब उसले त जे सोच्यो त्यो भयो, अब सकियो, उसको कर्म सफल भयो, असफलता उसको इतिहासमै हुँदैन। त्यो व्यक्तिको डायरीमा असफलता भन्ने हुँदै हुँदैन जुन व्यक्तिले सङ्कल्प गरेर काम गर्छ। असफलता त्यसको लागि हो जो सङ्कल्पहीन छ, अहिले गर्छु भन्छ एकछिनपछि गर्दैन। आज एउटा काममा हात हाल्यो, अधुरै छोड्यो, अर्कोमा हात हाल्यो, त्यसमा पनि अधुरै छोड्यो, फेरि अर्कोतिर गयो, नाच्या नाचै गर्छ। जसको सङ्कल्प शक्ति अत्यन्तै क्षीण छ त्यही व्यक्ति हरेक कर्ममा असफल हुन्छ। सङ्कल्प शक्तिलाई बढाउनु पर्छ, तरिका प्रयोग गर्नुपर्छ। कति राम्रो तरिका थियो पहिला, जौ तिल कुस समौ पानी समौ तामाको भाँडोमा अनि सङ्कल्प गर। कस्तो राम्रो विधि। जेसुकै काम गरे पनि त्यही गर्नुपर्छ। पहिला कुनै व्यवसाय गर्ने हो, व्यवसायको पनि लक्ष्य हुन्छ नि, यो व्यवसायबाट म कुन समयमा के प्राप्त गर्छु। किनभने कुनै पनि व्यवसाय गरिन्छ केही प्राप्तिको लागि गरिन्छ, प्राप्तिको समय सीमा हुनुपर्छ, लक्ष्य हुनुपर्छ। बिना लक्ष्यको काम गर्नुहुन्न। एउटा व्यापार गर्यो, किन गरे व्यापार भन्दा के गर्नु, छोराछोरी पाल्नु छ, अलिअलि फाइदा हुन्छ कि, लगानी गरेर काम गरेको हुन्छ कि भन्ने आश गरेर व्यापार गरेको। यस्ता व्यापारीहरू कहिल्यै माथि जान सक्दैन। लक्ष्य हुनुपर्छ। मेरो एक वर्षमा कतिको व्यापार गर्ने लक्ष्य छ, कति प्रगति गर्ने छ, कति ग्राहक हुन्छन्, कति सामान बेच्छु, टार्गेट हुनैपर्छ, एउटा सीमा हुनैपर्छ। यो लक्ष्य म प्राप्त गरेर छोड्छु छोड्छु छोड्छु पानी समातेर सङ्कल्प गर्ने, रातभरि निन्द्र लाग्दैन। लक्ष्य पुरा नगरी भयो, तामाको भाँडोमा पानी समातेछ, यति लक्ष्य भेट्छु भनेको छ, अब नगरेर भयो, अब सुत्न पाइयो, के उपाय गर्ने उपाय खोज्नु पर्यो। अब मैले सङ्कल्प गरेको छु, नगरी हुन्न, यो तरिकाले भएन भने अर्को तरिका, अर्को भएन भने अर्को तरिका, जुनसुकै तरिका अप्नाएर पनि लक्ष्य भेट्नै पर्यो। अब सङ्कल्पले तपाईँलाई सुत्न दिँदैन, यसले काम गराएरै छोड्छ। सङ्कल्प छैन भने व्यापार गर्ने हो गरे हो भने नि आज दिनभरि गऱ्यो, खोइ ग्राहक आएनन्, यस्तै भयो। अब नहुने रहेछ, मेरो भाग्यमै लेखा रहन्छ, केही हुँदै भएन, के गर्नु, सकियो, गयो मान्छे खेर गयो। ग्राहक आउने कहाँ हो र, बोलाउनु पर्छ, आकर्षण चाहिन्छ, ग्राहकलाई खिच्न सक्ने आकर्षण उत्पन्न गर्नुपर्छ। त्यत्तिकै कोही पनि आकर्षित हुँदैन। मानिसलाई आकर्षित गर्नलाई के गर्नुपर्छ, त्यो कला सिक्नुपर्छ, र त्यसले मात्रै कला सिक्न सक्छ जुन व्यक्तिसँग लक्ष्य छ, जुन व्यक्तिसँग सङ्कल्प छ। सङ्कल्पभन्दा ठुलो शक्ति कुनै छँदै छैन। सङ्कल्प शक्तिको अगाडि भगवानको शक्ति पनि नतमस्तक हुन्छ। जसले सङ्कल्प लियो, सारा ईश्वरीय शक्ति त्यसकै पछाडि उसकै समर्थनमा जान्छ। मूल सङ्कल्प शक्ति हो, उसको पछाडि सबै लाग्छ। त्यो दृढता, त्यो अठोट व्यक्तिमा हुनुपर्छ। सङ्कल्प शक्ति नै हाम्रो भाग्य निर्माता हो, भाग्य परिवर्तनकारी हो। सङ्कल्प शक्ति नै ईश्वरीय शक्ति हो। सङ्कल्पवान भन्नुभन्दा ठुलो कार्य अरू छैन। त्यसकारण भाग्यलाई दोष नदिऊ। भाग्यको कारणले म बिग्रेँ नभनौँ। भाग्यमा त राम्रो नराम्रो हुन्छ नै। किन हुन्छ भने हामीले पहिला बितेको समयमा के काम गऱ्यौँ, राम्रो पनि गऱ्यौँ होला, नराम्रो पनि गऱ्यौँ होला, नराम्रोको फल पनि परिपक्व भयो भोग्नु पर्यो, राम्रोको पनि भोग्नु पर्यो। तलमाथि भइ नै रहन्छ, तर तलमाथि भए पनि परिवर्तन गर्न सकिन्छ। दुईवटा मात्रै तरिका छन् कर्मफलबाट मुक्तिको। एउटा सङ्कल्पले व्यक्तिलाई कर्मफलबाट मुक्त गराउँछ, दोस्रो ध्यानले व्यक्तिलाई कर्मफलबाट मुक्त गराउँछ। र धेरै ऋषिहरूले ध्यानलाई रोजे। ध्यानले कर्मफलबाट कसरी मुक्त गराउँछ भने, जुन व्यक्ति ध्यानमा छ, ध्यानको आनन्दमा छ, त्यो व्यक्तिलाई मैले अघि भनेको जस्तै आज ज्वरो आएर सुत्छ भनेर भाग्यमा लेखेको थियो, बिरामी हुनै थियो, तर व्यक्ति ध्यान गर्न थाल्यो भने यस्तो आनन्द आउँछ नि, यस्तो आनन्दमा डुब्छ। आनन्दको अगाडि कुनै बिमारी टिक्नै सक्दो रहेछ कि, किनभने बिमारी भनेको पीडा हो। अब आनन्दको अगाडि पीडा कसरी बसोस्? अहिले म आनन्द भोगिरहेको छु, त्यही बेलामा पीडा पनि भोग्न सकिँदो रहेछ। जसरी अँध्यारो र उज्यालो एकैपटक अनुभव गर्न सकिन्न, भोग्न सकिन्न, कि उज्यालो हुन्छ कि अँध्यारो हुन्छ, दुइटामा एउटा हुन्छ, कि रात हुन्छ कि दिन हुन्छ, रात र दिन एकैपटक त हुँदैन। त्यसै गरी पीडा र आनन्द एकैपटक हुँदैन। र ध्यान बस्यो कि आनन्द आउँछ, अनि ज्वरो कसरी आओस्? ज्वरो त पीडा हो, अरू बिमारी त पीडा हो, पीडा कसरी आओस्? भाग्यमा लेखेकै भए पनि ध्यानको अवस्थामा व्यक्तिले पीडा भोग्न सक्दैन, आनन्दमा डुबेको हुन्छ। त्यसकारण दुईटा मात्रै उपाय छन् कर्मफलबाट मुक्तिको, एउटा ध्यान, अर्को सङ्कल्प। यसले कर्मफलबाट मुक्ति दिलाउँछ अथवा नकारात्मक कर्म गरेर आएको परिणामबाट हामीलाई बचाउन सक्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

गायक सुरेश वाडकरले आवाज दिनुभएको प्रस्तुत पदमा संगीत पनि रचनाकार जगतगुरु श्रीको नै रहेको थियो। आदरणीय श्रोताहरू, भक्तिका प्रमुख तीन पद्धतिहरू छन्, व्यास पद्धति, नारद पद्धति र हनुमत पद्धति। प्रवचन श्रवण गर्नु व्यास पद्धति अन्तर्गतको भक्ति हो। सद्गुरुद्वारा वितरित तत्त्वज्ञानलाई अल्छी नगरी मनोयोगका साथ श्रवण गर्नाले व्यास पद्धति भक्तिको पुरा पुरा लाभ लिन सकिन्छ। आउनुहोस् जगद्गुरु श्री कृपालुजी महाराजको सैद्धान्तिक प्रवचन श्रवण गरौँ। स्वामी श्री

वेद शास्त्र स्वयं पढ्नु हुँदैन। त्यही लेखिएको छ त्यही वेद शास्त्रमा, वेदमा मुण्डकोपनिषद्मा यस बारेमा बताइएको छ कि जुन वेद पढ्नको निमित्त अधिकारित्व चाहिन्छ, सबैले पढ्न सक्दैन। अब यहाँ बाहुन क्षेत्री नेवारको सवाल होइन, यहाँ तुरन्त जातिपातिमा घुसिहाल्छन् व्यक्तिहरू, होइन। जस्तै त्यो त तपाईँको अफिसमा हेर्नुहोस् नियम लागू हुन्छ, अफिसको प्रमुखले फाइल सिग्नेचर गरेर सदर गर्न सक्छ भने अब त्यहाँको पिउनले म पनि यहीको कर्मचारी हुँ मैले साइन गर्न किन नपाउने भन्न मिल्छ कि मिल्दैन? जसरी मिल्दैन त्यसै गरी वेदमा पनि भन्न मिल्दैन। वेद पढ्नको निमित्त त्यो अधिकारित्व चाहिन्छ, धेरै ठुल्ठुला चिज छन्। त्यसैले वेदमै लेखिएको छ यस्तन्न वेद किम ऋचा करिष्यति नृसिंह पूर्वता पिन्युपनिषद चौथो उपनिषदको नवौं मन्त्र भन्छ। ए स्वयं वेद पढ्ने वाला हो, पाठ गर्ने वाला हो, सुन यसमा बुझ्नु पर्ने रहस्य के हो त्यो बुझ। महापुरुषद्वारा गुरुद्वारा त्यो शब्द पाठ गरेर के हुन्छ? यस्तन्न वेद जान्नुपर्ने चिज जान्दैन, न वेद वेद माने जान्नु, न माने न जान्नु, जान्दैन भने किम ऋचा, वेदको ऋचा किम ऋचा करिष्यति, त्यसले के काम गर्छ? स्वयं न पढ गीता, अरे वेदको अर्थको अनर्थ लाउँछौ तिमी, मर्छौ। आकाशो ब्रह्म भनिदिन्छ एक ठाउँमा वेदले, आकाश ब्रह्म। अब संस्कृत पढ्या व्यक्तिले के हिसाब लाउँछ? पृथ्वी जल तेज वायु आकाश पञ्च महाभूत यो मायाको विकार हो, यो पञ्चतन मात्रामा मिल्छ, पञ्चतन मात्रा अहङ्कारमा मिल्छ, अहङ्कार महानमा मिल्छ, महान प्रकृति माया, मायामा गएर मिल्छ त्यो भगवान्मा मिल्छ, त प्रकृतिबाट सुरु भएको महान, महानबाट अहङ्कार, अहङ्कारबाट पञ्चतन मात्रा, पञ्चतन मात्राबाट पृथ्वी जल तेज वायु आकाश यो के हो? माया। त आकाशो ब्रह्म अर्थात् भगवान माया हो, यो निष्कर्ष निकाल्यो, भगवान माया हो। वेद को कुन स्थान में के चीज लाइक के आशय दिन खोजे को यो महापुरुष ले मात्र बुझ्दछन्, अरूले बुझ्दैन। तपाईहरु होम्योप्याथिक डाक्टर कहाँ जानुस्? उले जल्लाई गए पनि त्यस्तै सेतो डल्लो दिन्छ, टाउको दुखेर जानेलाई नि त्यही सेतो डल्लो दिन्छ, पेट दुख्नेलाई नि सेतो डल्लो दिन्छ, गोडा दुख्नेलाई पनि। तपाईँ कसरी बुझ्नुहुन्छ यसमा तत्त्व के मिलाएको छ उसले? यो त तत्त्ववेत्ता डक्टरै जान्दछ नि, उसले बताउँछ होइन होइन यो तपाईँको गोडाको लागि, ए साट्टेला यो पेटको लागि। ह एक साधारण संसारको चिजमा त भने भेद, वेदो नारायण साक्षात स्वयं भगवान, भगवानलाई जान्नलाई त भगवान बराबर हुन पर्यो, कसरी जान्दछ? त्यसैले महापुरुष राख आचार्यवान पुरुष हो हि वेद स्वयं न पढ बोलाउँछौ। गीता आज घर घरमा पाठ हुन्छ, गीताको अर्थ लगाउँछन् व्यक्तिहरू, त्यही गीतामा लेखिएको छ गीता पढ्ने अधिकारी को हो? इदं ते न तपस्काय न भक्ताय कदाचन। गीता 18 अध्यायको 67 श्लोकको भावार्थ पढ्नुहोस्। अब तपाईँहरू कतिपय व्यक्ति हुन्छ नि स्वामीजी विचित्रका छन्, भन्छन् कि वेद शास्त्र पढ्नु हुँदैन, फेरि आफै नम्बर बताइदिन्छन् र पढ भन्छन्। अरे तिमीलाई रोग लागेको छ, ओखती खानु छ, त तिमी गएर आफै ओखतीको थुप्रोबाट जे मन लाग्यो त्यही झिकेर खानु हुँदैन यो भनेको। तिमीलाई साधारण ज्वरो आएको छ, तिमीले क्यान्सरको ओखती खाएर मर्यौ भने? त्यसैले पहिला डाक्टर कहाँ जाऊ? डाक्टरले लेखिदिन्छ तिम्रो ज्वरो आएकोलाई या कुनै अल्सर भएछ त त्यसको निमित्त यो ओखती हो, मैले लेखिदिएँ, अब यो अक्षर अक्षर त्यहाँ गएर मिलाऊ त्यो ओखतीमा, त्यही चाहिँ ओखती खाऊ, अर्को नखाऊ।
त मैले यहाँ गीता भागवतको नम्बर बताइदिएको छु, यो नम्बर त्यसमा मिलाएर त्यसको भावार्थ मात्र पढ्नु, दायाँ बायाँ नलाग्नु। यस हिसाबले त त्यहाँ गीतामा बताइयो कि गीता त्यसले हेर्नु पढ्नु कसले इदम ते ना तपस्कायो ना भक्तायो, भक्तले मात्र, भक्त छैन भने नगर्नु। भक्त तपाईँहरू भन्नुहोला हामी पनि त भक्त, यहाँ तमाम एनाउन्समेन्ट गर्दा भन्छन् भक्तजनहरू, यो त उही हो कि घरमा श्रीमतीले व्यक्तिहरूलाई भन्छन् राजा सवारी होस् न, राजा भने जस्तो हो, त्यही घरको राजा हो, कहाँ देशको राजा हो, त्यो आफै भक्त हो, त्यो भगवानको भक्त होइन। अरे भक्तको परिभाषा त बुझ्नुहोस् पहिला, राजाको परिभाषा के हो, जसको देश हुन्छ, प्रजा हुन्छ, शासक हुन्छ, त्यो राजाको परिभाषा हो। केवल पतिदेवको नाम राजा राख्दै राजा भयो त यहाँ भक्तको नाम राख्दैमा हुँदैन, भक्तको परिभाषा बुझ्नुहोस् पहिला। भक्त माने जसले भगवानलाई प्राप्त गरेको छ त्यो भक्त हुन्छ। त हामी के हौ त, हामी साधक हौ, साधक, साधनारत, भक्त बन्न प्रयत्नशील विद्यार्थी हौ हामी। हामी डिग्री होल्डर होइन हौ, तिमी एमए पढ्दैछौ त म डिग्री होल्डर हुँ भन्न पाउँदैनौ, पहिला सर्टिफिकेट प्राप्त गर, तिमी अहिले विद्यार्थी हौ, विद्यार्थी। त्यस्तै तपाईँहरू सब साधक हो, भक्त होइन। भक्त त त्यो हो जसले भगवानलाई प्राप्त गरिसक्यो, त्यो भक्त हुन्छ। त्यसैले त भगवानले भागवतमा भने अहम् भक्त पराधीनो, म भक्तको अधीनमा छु, उसले नाच भने नाच्छु, गा भने गाउँछु, त तपाईँले नाचेर देखाउनुहोस् भगवान्लाई। यदि नाच्दैनन् भगवान् तपाईँले बोलाएर आउँदैनन् भने फेरि तपाईँ भक्त होइन, तपाईँ साधक हो। त यहाँ गीता बताइयो, यो गीताको रहस्य जो पाए त्यसले नपढ्नु, भक्तले पढ्नु र अरूलाई सम्झाउनु, आफै नपढ्नु बौलाउँछ। गीता भागवत, हे भगवान्, भागवतलाई त भक्त मात्र भएर नि पुग्दैन, अझ बढी चिज चाहिन्छ। त्यही भागवतमा लेखिएको छ, भक्त भएर मात्र पनि पुग्दैन,

एक तीन भागवत पहिलो स्कन्दको पहिलो अध्यायको तेस्रो श्लोक हो यो। त्यही भागवतबाट भन्दैछु म, बाहिरबाट ल्याएर होइन। ए भागवत भक्त मात्र भएर पुग्दैन, त्यो त रसिक शिरोमणिको चिज हो, त्यसैले रसिक सन्त हुनुपर्छ। रसिक सन्त माने रसयुक्त, जरुरत परे भगवानलाई झापड लाउन सक्ने, यसो त भैया समान जुन पाए त्यही भक्तले यो गर्न पाउँदैन त्यहाँ प्रवेश। अरे भागवतमा जुन लीलाको निरूपण गरिएको छ त्यो लीलामा प्रवेश गर्नलाई ब्रह्माजी रुन्छन्। षष्ठी वर्ष सहस्राणी मया तप्तम तपः पुरा, यो भागवतमा बताइएको श्रीकृष्णको लीला जुन छ नि त्यहाँ प्रवेश पाइयोस्, त्यहाँ लीला गर्ने गोपिनीहरूको चरण धुली पाइयोस् भनेर मैले 60,000 वर्ष तपस्या गरे तै पनि पाइन। यो हो भागवत। त्यसैले रसिक सन्त भगवान भगवत प्राप्ति गरिकन पनि रसिक सन्त हुनुपर्छ, अनि मात्रै भागवत बोल्न पाइन्छ, पढ्न पाइन्छ, न त छुन पाइँदैन। त्यस्तै रामायण जे श्रद्धा सम्बल रहित नहि सन्तनको साथ, तिन कही मानस अगम अति जिनहि न प्रिय रघुनाथ। जसले रघुनाथलाई प्राप्त गरेको छैन, रघुनाथ प्राप्त गरेको सन्त साथमा छैन, मेरो रामायण नछुनु, तुलसीदासजीले आज्ञा दिएका छन्। भगवत प्राप्त सन्त महापुरुष साथ छैन भने त्यो एक हिन्दीमा छ, सरलमा छ भनेर नपढ्नु, फस्छौ। श्रुति पुराण बहु कहेउ उपाय छुटैन अधिक अधिक उरझाई। तिमी एउटा चिज समाधान निकाल्न वेद शास्त्रमा घुस्छौ, 10 प्रश्न लिएर निस्किन्छौ बाहिर, त्यसपछि मर्छौ, नभए बौलाउने निश्चित छ। त्यसैले के गर्नुपर्छ? आदौ श्रद्धा ततः साधु संगत भजन क्रिया भक्ति रसामृत सिन्धु। पहिला श्रद्धा युक्त भएर गुरु खोज, भगवत प्राप्त सन्त खोज, त्यसपछि तिम्रो भजन क्रिया इत्यादि सुरु हुन्छ। श्रद्धा युक्त भएर, अरे बताए श्री कृष्णले गीतामा गुरु का ज्यादा महापुरुष का ज्यादा कसरी जानु पर्छ, प्रश्न को परिभाषा के हो, यो सब बताए। तद विद्धि परिपाते न परिप्रश्ने न सेवया उपदेक्षन्ति ते ज्ञानम ज्ञानिनस्तत्वदर्शिनः। 4:34 तत्ववेत्ता का जाँदाखेरि जिज्ञासु भावले प्रश्न गर, पर्णिपात गर, पर्णिपात पात निपात पर्णिपात तीन चीज हुन्छ, गएर दण्डवत गर, प्रणाम गर। सन्त महात्मा कहाँ जाँदा प्रणाम गर्नुपर्छ, यो नियम छ अकाट्य। त्यसपछि भगवान श्रीकृष्णले भने प्रणाम केले गर्ने थाहा छ प्रणामको परिभाषा, केवल टाउको जोडेर के हुँदैन जमिनमा, के गर्नुपर्छ, निपात गर, पात टाउको डोगु, निपात यो मन छ नि मन, मनलाई पनि झुकाउनु, मनले अहङ्कार राखेर केवल गोडाले झुकाउनु होइन, गोडामा टाउको, तपाईँहरूको बडा बा छोटा बा तमाम हुन्छन्, बा बा काका बा झगडा छ, दुश्मनी छ, तर देख्यो भने ढोग गरे भाग्यमानी भएपछि छालाको टाउकोमा छालाको हात राख्यो, भित्र मनबाट कहाँबाट आएछ फेरि यो अरे मनले प्रणाम गर, निपात गर, यतिले मात्र पनि पुग्दैन। श्री कृष्णले फेरि भने चित्त बुझाएनन्, पर्णिपात गर। पर्णिपात माने के हुन्छ? पर्णिपात माने शिरले प्रणाम गर, मन झुकाऊ र पर्णिपात आफ्नो जे छ गुरुलाई देऊ, अर्पण गर, समर्पण गर, समर्पित हौ समर्पित। यही कुरा कबाट संसारिक चिजले त तिम्रो यो बनिरहेछ,
त सत्कार्य यदि गुरुले गर्न लागे तत्त्व वेत्ताले भने अहो भाग्य सम्झेर त्यहाँ समर्पण गर, पात गर, निपात गर, प्रणिपात गीतामा पढ्नुहोस्। चौथो अध्यायको 34 श्लोक आजै पढ्नुहोस्। तद्विद्धि प्रणिपातेन, बुझ, प्रणिपात गर, यानि कि शिरले प्रणाम गर, मनलाई झुकाऊ, आफ्नो भएको समर्पण पनि गर, अनि मात्र गुरुले त्यसपछि दोस्रो नम्बर के गर, परिप्रश्नेन, अब जिज्ञासु भावले प्रश्न गर, किन, किनकि तिमीलाई तत्त्ववेत्ताले दिएको एक एक अक्षर जुन छ नि यसको बदलामा तिमी पुरा विश्व देऊ तैपनि तिमी ऋणबाट उऋण हुन सक्दैनौ। वेदशास्त्रको जुन ज्ञान दिएको छ,